0: फ्रान्स बीस फिफा विश्वकप 2026 को अंतिम 16 में प्रवेश गरेको छ। आज भएको खेलमा स्वीडेनमाथि 3-0 को सहज जीत निकाल्दै फ्रान्स प्री क्वार्टर फाइनल में प्रवेश गरेको हो। फ्रान्स को जीत में किलियन एम्बापेले दुई तथा ब्राडली बारकोलाले एक गोल गर्नुभयो। यो सँगै एम्बापे गोल्डन बुट को दौड़मा पनि अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरीमा पुग्नु भएको छ। दुबईले जारी विश्वकपमा 6-6 गोल गरेका छन्। यस्तै एम्बापेको विश्वकपमा गोल संख्या 18 पुगेको छ, मेसीको 19 गोल रहेको छ। 2018 को विजेता फ्रान्सले अब अन्तिम 16 पाराग्वेसँग खेल्नेछ। नर्वे विश्वकपको अन्तिम 16 प्रवेश गरेको छ। आइभेरी कोस्टलाई 2-1 ले पराजित गर्दै नर्वे प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। नर्वेका एन्टोनियो नुसाले खेलको 39 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको हो। आइभेरी कोस्टका अमाद डियालोले 74 मिनटमा गोल फर्काउँदै खेललाई बराबरी बनाउनुभयो। 86 मिनटमा नर्वेका एलिङ हालान्डले अर्को गोल गर्नुभयो। उहाँको निर्णायक गोलसँगै नर्वे अन्तिम 16 प्रवेश गरेको हो। विश्वकपमा हालान्डले गोल संख्या 5 पुर्याउनु भएको छ। बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय व्यवस्थापन शुरू गरेको छ। नगरपालिकाले कुकुर होस्टेल स्थापना गरी कुकुरको उद्धार शुरू गरेको हो। बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि नगरपालिकाले दिगो व्यवस्थापनका लागि जग्गा व्यवस्थापन, आवास तथा कुकुर खेल्न सक्ने चौर निर्माण गरेको हो। 50 कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो चरणमा बेबारिसे बिरामी तथा अशक्त भएका 20 सामुदायिक कुकुर राखिएको बागलुङ नगरपालिकाले जनाएको छ। बागलुङ नगरपालिका 3.1 करोड खर्चेर 5 रोपनी जग्गा किनेर तारबार सहित होस्टेल निर्माण गरिएको र कुकुरलाई हेरचाहका लागि कर्मचारी र खानपानको व्यवस्था मिलाइएको नगरपालिका पशु शाखा प्रमुख मित्र प्रसाद सापकोटाले जानकारी दिनुभयो। नगरपालिकाले 2 वर्ष अघि नै सामुदायिक कुकुरको व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा कुकुर होस्टेल निर्माण गर्ने लक्ष्य राखेको थियो। नगरपालिकाले घरमा पाल्ने कुकुरको दर्ता अनिवार्य गरेको छ, साथै कुकुरको पहिचान गर्ने र औषधि र खोपको समेत व्यवस्था मिलाएको छ। दर्ता गरेको कुकुर सड़कमा आएमा घर धनीलाई जिम्मेवार बनाउन अनिवार्य दर्ताको व्यवस्था मिलाएको पशु शाखाले जनाएको छ। करिब 2 महिनादेखि अवरुद्ध नेपाली चिया मंगलबारदेखि भारत निर्यात हुन थालेको छ। काकटभिट्टा नाकाबाट इलाम टी र समर भ्यालीका 2 ट्रक चिया भारत निर्यात भएको मेची भन्सार कार्यालय काकटदाले जनाएको छ। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले काकटभिट्टा नाकाबाट चिया बोकेका गाड़ी भारतको पानी ट्याङ्कीतर्फ पठाइएको बताउनुभयो। निर्यातमा देखिएको अवरोध क्रमशः हट्दै गएको भन्दै अहिले इलामको अर्थोडक चिया मात्र निर्यात भएको उहाँको भनाइ छ। यसअघि 3 साताको अवरोधपछि जेठ 6 गते केही खुकुलो बनाइएको चिया निर्यात प्रक्रिया भारतले फेरि जेठको 3रो सातादेखि कडाई गरेको थियो। भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीहरूले निर्यात रोक्न बाध्य भएको बताएका थिए। समस्याको विरोधमा इलामका उद्योगीले असार 1 गतेदेखि र झापाका उद्योगीले असार 4 गतेदेखि उद्योग बन्द गरेका थिए। झापा इलाम सहित पूर्वी नेपालका करिब 900 चिया उद्योग बन्द हुँदा दर्जनौ साना तथा ठूला चिया बगानमा काम समेत प्रभावित भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चिया क्षेत्रका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरू पुनः उद्योग सञ्चालन गर्न सहमत भएका थिए। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा 97% बालबालिकालाई खोप प्रदान गरिएको जनाएको छ।
1: दादुरा महामारी प्रतिकारी खोप अभियान मार्फत 97.7% खोप दिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले बताउनु भएको छ। उहाँका अनुसार 7 जिल्लाका 1,28,359 बालबालिकालाई खोप लगाइएको छ। सरकारले यस वर्ष दादुराको उच्च जोखिम रहेका जाजरकोट, सुर्खेत, कालीकोट, सर्लाही, सिराहा, महोत्तरी र बागलुङमा 6 महिनादेखि 15 वर्षसम्म उमेर समूहका बालबालिकामा दादुरा महामारी प्रतिकारी खोप अभियान जेठको अन्तिम सातादेखि असार 10 गतेसम्म सञ्चालन गरेको थियो। दादुरा संक्रामक रोग हो। एकजना संक्रमित व्यक्तिले 18 जनासम्मलाई संक्रमण सार्न सक्दछ।
0: रक्षा लगानी योजनाको 5 अर्ब पाउन्ड ड्रोनमा लगानी हुने भएको छ। आगामी 4 वर्षभित्र 16 रकम खर्च गरिएको छ। अहिले सम्मका खबर यति नै। नमस्कार।
2: BFBS गोरखा रेडियो हो।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौं क्रिस्टिना आलनको गीत हजार आँखाबाट। हजुर, यो गीतबाट कार्यक्रमको दोस्रो घण्टा पनि अगाडि बढ्यो। ब्रुनाईको समय अहिले बिहानको 8:10 गएको छ। स्मरण रहोस्, आज ब्रिटिस फोर्सेस ब्रुनाईमा रोयल गर्खा राइफल्सको 32nd बर्थडे सेलिब्रेसन हुँदैछ। बिहान 7:30 स्पोर्ट्स कम्प्लेक्समा सबै गइसक्नु भएको होला। र आज कृष्ण दुरा कप फुटबल कम्पिटिसन हुनेछ, अनि रेजिमेन्टल केक कटिङ सेरेमनी आदि आदि हुनेछन्। रमाइलो कार्यक्रम दिनको 1:00 त्यहाँ हुनेछ। कार्यक्रमको यो दोस्रो घण्टामा तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ, वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया आउँदै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु, अनि दोस्रो घण्टामा आजको विषयवस्तु डेली सप्लिमेन्ट हुनेछ, युके विशेष बुधबार परेकाले। अनि कार्यक्रमको तेस्रो घण्टामा आज मेरो पाहुना द्वय हुनुहुन्छ, कुशल डाइरेक्टर, नेपालमा फिल्म इन्डस्ट्रीका एक अहिले चर्चित डाइरेक्टर हुनुहुन्छ मिलन चाम्स, हामी मध्येकै एक हुनुहुन्छ, उहाँसँग कुराकानी गर्नेछौँ हामी। र अहिले आजको दिन अनि भोलिको दिन ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि चलचित्र प्रदर्शन हुने भएको छ यहाँ चिटच्याट कम्युनिटी सेन्टरमा, नेपाली चलचित्र नाक्छोङ। र चलचित्र नाक्छोङका डाइरेक्टर ज्योतिराज राई पनि हामी माझ आउनुहुनेछ, कुराकानी गर्नुहुनेछ। हामी एकैछिन प्रतीक्षा गर्दै गरौँ त्यसका लागि। कार्यक्रमको तेस्रो घण्टामा हामी दुईजना व्यक्तित्वलाई निमन्त्रणा गर्दैछौँ कार्यक्रममा, मिलन चाम्स अनि ज्योतिराज राई। अब आजको राशिफल, आजको राशिफल सुरु गरौँ मेष राशिबाट। कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ, भावनामा बगेर निर्णय गर्नु उचित हुने छैन, र धैर्य र समझदारीले कठिन अवस्था समेत सहज बनाउन सकिएला। वृष राशि, काममा तपाईँको अनुभव उपयोगी बन्नेछ, अरूले दिएको जिम्मेवारी पूरा गर्दा विश्वास अझ बढ्नेछ, अनि आफ्नो लक्ष्यतर्फ अघि बढ्ने राम्रो समय छ। मिथुन राशि, आफ्ना नजिकका व्यक्तिसँग सम्बन्ध अझ सहज बन्नेछ, अनि मनका कुरा खुलेर गर्दा दूरी कम हुनेछ। कर्कट राशि, नयाँ ठाउँ, नयाँ विषय वा नयाँ अनुभवले मन तान्न सक्छ, अनि सिक्ने अवसरलाई राम्रोसँग उपयोग गर्न सकिएला। सिंह राशि, मिलेर गरेको काममा राम्रो सफलता हात पार्न सकिएला, अनि पुरानो साथीसँगको भेटले मन प्रफुल्ल हुनेछ। कन्या राशि, आर्थिक विषयमा सन्तुलित सोच राख्नु राम्रो हुनेछ, अनि आवश्यक कुरामा गरिएको खर्चले पछि फाइदा दिनेछ। तुला राशि, मन रमाउने वातावरण बन्न सक्छ आज तुला राशि हुनेहरूको, अनि परिवार र साथीभाइसँग बिताएको समयले नयाँ ऊर्जा प्रदान गर्नेछ। वृश्चिक राशि, घरसँग सम्बन्धित काममा समय दिनुपर्ने हुन सक्छ, अनि लामो समयदेखि मिलाउन खोजिएको विषय समाधानतर्फ बढ्नेछ। धनु राशि, नयाँ जानकारीले एउटा महत्त्वपूर्ण निर्णय लिन मद्दत गर्न सक्छ,
अनि कसैसँग भएको सामान्य कुराकानी पनि उपयोगी बन्नेछ। मकर राशि। बिहानको समयमा केही काम योजना अनुरूप नचल्न सक्छ, तर धैर्य गर्दा सबै कुरा बिस्तारै मिल्दै जानेछ अनि आफूले सुरु गरेको काम बीचमै नछोड्नु राम्रो हुनेछ।

0: FBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, बडो मिठो तामाङ सेलो सुन्दै हुनुहुन्थ्यो डोलमा हलमको शर्मा। हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा सम्पूर्णको समय बिहानको 8:26 गएको छ र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। अब कार्यक्रममा युके विशेष, युके विशेष आज हामी कुराकानी गर्छौँ विम्बल्डनको। हजुर, विम्बल्डन च्याम्पियनसिप गत 29 तारिकदेखि सुरु भएको हो, 29 जुनदेखि अब आउँदो 12 जुलाईसम्म युकेमा यो सञ्चालनमा आउनेछ। अल इङ्ल्यान्ड लोन टेनिस एन्ड क्रोके क्लब विम्बल्डनमा यो कार्यक्रम हुनेछ र यो टेनिसको 4 ग्रान्ड स्ल्याम इभेन्ट मध्येको एक हो। स्मरण रहोस्, टेनिसमा एकदमै ठुला ठुला खेलहरू ग्रान्ड स्ल्याम भनिन्छ। ग्रान्ड स्ल्याम इभेन्ट 4 छन् र पूर्वबाट सुरु हुन्छ, अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन अनि युएस ओपन। र विम्बल्डनलाई पहिलेदेखि नै एकदमै यो प्रतिष्ठित खेलका रूपमा लिइने गरिन्छ र यसपालिको विम्बल्डन खेल 2026 सालको 139th एडिसन हो विम्बल्डनको र 29 जुनदेखि 12 जुलाईसम्म यो सुचारू हुनेछ र विम्बल्डन च्याम्पियनसिपमा पहिले यो पुरस्कार राशिमा फरक थियो। अहिले भने केही समय भयो पुरुष र महिला एउटै पुरस्कार राशिले विभूषित हुन्छन् र यसपल्टको पुरस्कार राशि निकै दमदार छ विम्बल्डनको, किनभने जम्मा जम्मी 64.2 मिलियन पाउन्ड्स पुरस्कारका लागि उपलब्ध गराइएको छ र गत वर्ष यानि कि 2025 सालको एडिसन भन्दा 20% प्राइज मनी बढेको भन्ने बुझियो र यो एडिसन 2026 सालको इयर अन इयर इन्क्रिज जुन प्राइज मनीमा भएको छ त्यो टुर्नामेन्टको हिस्ट्रीमै सबैभन्दा ठुलो रकमले वृद्धि भएको हो भनेर भनिएको छ र 64.2 मिलियन त भनियो। अब सिङ्गल्स जित्नेले कति पाउँछन्, अब पुरुष र महिला एउटै भन्ने बुझियो र सिङ्गल्स फाइनल जित्ने व्यक्तिले 3.6 मिलियन पाउन्ड, हजुर पाउन्ड स्टर्लिङ 3.6 मिलियन जित्नेछ र फाइनलमा जो हार्छन् उनले 1.8 मिलियन प्राप्त गर्नेछन्, 1.8 मिलियन पाउन्ड र सेमी फाइनलसम्म पुगेर हारेकाहरूले 900,000 पाउन्ड प्राप्त गर्नेछन्, 900,000 पाउन्ड। सेमी फाइनलमा पुग्नेले नै 900,000 पाउन्ड प्राप्त गर्ने अनि अब फाइनलमा पुगेर हारेकाले 18 लाख अनि विजेताले 36 लाख पाउन्ड प्राप्त गर्नेछन्। अब तलसम्मको लागि नै पुरस्कार राशि छुट्याइएको रहेछ, राउन्ड अफ 16 माथि क्वार्टर फाइनलमा हारेकाले 480,000 पाउन्ड, 4,80,000 प्राप्त गर्नेछन्। त्यसै गरी राउन्ड अफ 16 3 लाख, राउन्ड अफ 32 पुगेकाले 1,85,000, राउन्ड अफ 64 पुगेकाले 1,26,000 र राउन्ड अफ 128 पुगेकाले पनि 80,000 पाउन्ड प्राप्त गर्ने बुझिएको छ र फर्स्ट राउन्डमै जस जसले हार खान्छन् उनीहरूले 20,000 पाउन्ड प्राप्त गर्नेछन्, सेकेन्ड राउन्डमा प्रवेश गर्नेले 32,000 अनि थर्ड राउन्डमा प्रवेश पाएकाहरूले अथवा थर्ड राउन्डदेखि अगाडि बढ्न नसकेकाहरूले 50,000 पाउन्ड प्राप्त गर्नेछ। तर डबल्सको भने पुरस्कार राशि अलिक कम छ, विजेताले 760,000 पाउन्ड प्राप्त गर्दा रहेछन् र फाइनलमा हार्नेले 380,000 पाउन्ड र अरूको
म यहाँ उल्लेख गर्न चाहिन। जोस पुरस्कार राशि सिङ्गल्स जित्नेले भने मजाले प्राप्त गर्ने रहेछन् भन्ने बुझ्यो। 36 लाख पाउन्ड प्राप्त गर्नु भनेको चान्सुने कुरा होइन। र खेलहरूमा जेन्टलमेन्स सिङ्गल्स अनि लेडिज सिङ्गल्स हुनेछन् सिङ्गल्सतर्फका, अनि जेन्टलमेन्स डबल्स र लेडिज डबल्स, मिक्स डबल्स अनि व्हील चेयरको पनि त्यस्तै तरिकाले खेलहरू थुप्रै हुनेछन्। अनि यङ टोलीहरूको लागि अलि प्रोत्साहन दिने हिसाबले बोइज सिङ्गल्स, गर्ल्स सिङ्गल्स, बोइज डबल्स, गर्ल्स डबल्स आदि कार्यक्रमहरू पनि, खेलहरू पनि राखिएका छन् विम्बल्डनमा। र विम्बल्डन खेल ग्रास कोर्ट हो, तपाईँलाई याद भएको हुनुपर्ने। अस्ट्रेलियन ओपन हार्ड कोर्टमा खेल्ने गरिन्छ, फ्रेन्च ओपन क्ले कोर्टमा हो, र विम्बल्डन भने ग्रास कोर्टमा खेल्ने गरिन्छ। र गत वर्षका विजेताहरू पुरुषतर्फको यानिक सिनर इटलीका, अनि महिलातर्फको पोल्यान्डकी इगा स्वियाटेक रहेकी छिन्। र मेन्स डबल्समा ग्रेट ब्रिटेनका जुलियन क्यास र लोयड ग्लासपुल गत वर्षका विनर्स हुन्। र वुमेन्स डबल्सतर्फका भेरोनिका कुडरमेटोभा र एलिस मर्टन्स रहेका छन्। र अहिले पनि अथवा यो 2026 को संस्करणमा सिडेड प्लेयरहरू नै अग्रपङ्क्तिमा रहेका छन्। र यसपल्ट तपाईँहरूले सुन्नुभएकै होला, 44 वर्ष पुगे कि सेरिना विलियम्सले कम ब्याक गरेकी थिइन्। हुन त उनी पहिलो राउन्डमै हार बिहोर्नु पर्यो, तर भए पनि 44 वर्षको उमेरमा खेलमा फर्कनु भन्ने कुरो चान्सुने कुरो होइन। र यस वर्षको विम्बल्डन टेनिस च्याम्पियनसिप भने अलिकति ओझेलमा परेको हो कि भन्ने लागेको छ, किनभने यतिखेर फुटबलको वर्ल्ड कप खेल भइराखेको छ र धेरै मानिसको ध्यान त्यसतर्फ आकर्षित भइरहेको बेलामा विम्बल्डन खेलको एक हिसाबले डेट जुझ्नाले अलिकति कम त्यसतर्फ आकर्षण भएको हो कि भन्ने कतिलाई लागेको छ। आजको लागि युके विशेष यति नै। अब गीत सुनौ शरण बलामीको बच्चन।

सुन्दै हुनुहुन्थ्यो शरण बलामीलाई. रक्तदान जीवनदान हो भनेर भन्ने गर्छौँ हामी, हो. र त्यो अवसर ब्रिटिस फोर्सेस ब्रुनाईवासीलाई प्राप्त छ रक्तदान गर्ने. ब्रिटिस फोर्सेस ब्रुनाई ब्लड डोनेसन ड्राइभ भोलि बुधबार, माफ गर्नुहोला, भोलि बिहिबारको दिन हुँदैछ. बिहान 10 बजेदेखि दिनको 2 बजीसम्म ग्यारिसन जिम्नेजियममा. हजुर, यो कार्यक्रम वर्षेनी हुने गर्दछ पिसिएमएफको तत्वावधानमा. र यसपल्ट जुलाईको 2 तारिक यानि कि भोलिको दिन बिहान 10 बजेदेखि 2 बजीसम्म ग्यारिसन जिम्नेजियममा हुँदैछ. यदि तपाईँ ब्लड डोनेसन गर्न इच्छुक हुनुहुन्छ भने यो राम्रो अवसर छ, नछुटाउनुहोला. भोलि बिहान 10 बजे ग्यारिसन जिम्नेजियममा. मेरो कान्छा अबको पालो ट्रिसा प्रधानको.

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियो।

तिमी भए काफी समीर श्रेष्ठको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। हामी प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा छौँ। यतिखेर ब्रुनाईबाट कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। वर्ल्ड कप 2026 कतिको फलो गर्दै हुनुहुन्छ? गए राति भएका खेलहरू आइभरी कोस्ट भर्सेस नर्वेको बीचमा थियो। नर्वेले 2-1 आइभरी कोस्टलाई हराउन सफल भएको छ र यस वर्षको वर्ल्ड कपबाट आइभरी कोस्ट बाहिरिएको छ भने नर्वे राउन्ड अफ 16 प्रवेश गरेको छ। र राउन्ड अफ 32 अर्को खेल ब्रुनाईको समय बिहान 5 सुरु भएको थियो, फ्रान्स भर्सेस स्विडन, र फ्रान्सले स्विडनलाई 3-0 हराएर अर्को राउन्ड अफ 16 यात्रा तय गरेको छ र स्विडन भने खेलबाट बाहिरिएको छ। अब 9 ब्रुनाईको समय केही समयपछि मेक्सिको भर्सेस एक्वाडोरको खेल हुनेछ र यो खेल मेक्सिको सिटीमा हुने भनेर भनिएको छ। र फ्रान्स र स्विडनको बीचको खेल न्युयोर्कमा भएको थियो भने आइभरी कोस्ट भर्सेस नर्वेको खेल डालसमा भएको थियो युएसएमा। र मेक्सिको भर्सेस एक्वाडोरको खेल अब ब्रुनाई समय बिहानको 9 हुनेछ। किन हो किन? अब सुन्छौ मायाजलाई।

ओडिरहेछन् स्वप्निल शर्माका भावनाहरू। हामी प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुग्यौँ र दोस्रो घण्टालाई अब समापन गर्ने तर्खरमा छु। सबिन राई एन्ड द फेरोको गीत मलाई हेराबाट। इन्जोय।

0: नेपाल अल निगमले इन्धनको भाव घटाएको छ। निगमले गए राती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मटिकल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगमका संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मटिकलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको हो। यससँगै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, फलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ, डिजल र मटितेल 192.50 रूपियाँ, दोस्रो वर्गमा सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मटितेल 194 रूपियाँ पर्नेछ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपालमा पेट्रोल प्रति लिटर 197 रूपियाँ र डिजल र मटितेलको भाव 195 रूपियाँ कायम भएको छ। आयोसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15.09 रूपियाँ, डिजलमा 29.46 रूपियाँ, हवाई इन्धनमा 29.42 रूपियाँ र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रति सिलिण्डर 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 थियो। करिब 2 महिनादेखि अवरुद्ध नेपाली चिया हिजोदेखि भारत निर्यात हुन थालेको छ।
1: काकटभिट्टा नाकाबाट इलाम टी र समर भ्यालीका 2 ट्रक चिया भारत निर्यात भएको मेची भन्सार कार्यालय काकटदाले जनाएको छ। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले काकटभिट्टा नाकाबाट चिया बोकेका गाड़ी भारतको पानी ट्याङ्कीतर्फ पठाइएको बताउनुभयो। निर्यातमा देखिएको अवरोध क्रमशः हट्दै गएको भन्दै अहिले इलामको अर्थोडक चिया मात्र निर्यात भएको उहाँको भनाइ छ। यसअघि 3 साताको अवरोधपछि जेठ 6 गते केही खुकुलो बनाइएको चिया निर्यात प्रक्रिया भारतले फेरि जेठको 3रो सातादेखि कडाई गरेको थियो। भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीहरूले निर्यात रोक्न बाध्य भएको बताएका थिए। समस्याको विरोधमा इलामका उद्योगीले असार 1 गतेदेखि र झापाका उद्योगीले असार 4 गतेदेखि उद्योग बन्द गरेका थिए। झापा, इलाम सहित पूर्वी नेपालका करिब 900 वटा चिया उद्योग बन्द हुँदा दर्जनौ साना तथा ठूला चिया बगानमा काम समेत प्रभावित भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चिया क्षेत्रका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरू पुनः उद्योग सञ्चालन गर्न सहमत भएका थिए।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा 97% बालबालिकालाई खोप प्रदान गरिएको जनाएको छ।
2: दादुरा महामारी प्रतिकारी खोप अभियान मार्फत 97.7% खोप दिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले बताउनु भएको छ। उहाँका अनुसार 7 जिल्लाका 1,28,359 बालबालिकालाई खोप लगाइएको छ। सरकारले यस वर्ष दादुराको उच्च जोखिम रहेका जाजरकोट, सुर्खेत, कालीकोट, सर्लाही, सिराहा, महोत्तरी र बागलुङमा 6 महिनादेखि 15 वर्षसम्म उमेर समूहका बालबालिकामा दादुरा महामारी प्रतिकारी खोप अभियान जेठको अन्तिम सातादेखि असार 10 गतेसम्म सञ्चालन गरेको थियो। दादुरा संक्रामक रोग हो। एकजना संक्रमित व्यक्तिले 18 जनासम्मलाई संक्रमण सार्न सक्दछ।
0: स्वीडेनमाथि 3-0 सहज जित निकाल्दै फ्रान्स फिफा विश्वकपको अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको न्यूजर्सीमा भएको खेलमा किलियन एम्बापेको ऐतिहासिक प्रदर्शनले फ्रान्सले स्वीडेनलाई 3-0 सहजै पराजित गरेको। फ्रान्सको जितमा किलियन एम्बापेले 2 तथा ब्राडली पार्कोले 1 गोल गर्नुभयो। योसँगै एम्बापे गोल्डन बुटको दौड़मा पनि अर्जेन्टिनाका लियोनल मेस्सीसँग बराबरीमा पुग्नु भएको छ। दुवैले जारी विश्वकपमा 6-6 गोल गरेका छन्। यस्तै एम्बापेको विश्वकपमा गोल संख्या 18 पुगेको छ। मेस्सीको 19 गोल छ। फ्रान्सले अब अन्तिम 16 पराग्वेसँग खेल्नेछ। हिजोदेखि देशभर मनसून फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका सबै भागमा पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको छ। हाल देशका सबै जस्तो ठाउँमा पानी परेको छ। पश्चिमका केही जिल्लामा बाढ़ीको जोखिम छ। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै कास्की, लमजुङ, ताङ र सिन्धुपाल्चोकमा पानी परेको छ। पछिल्लो 6 घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै 67 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै ताङ र सिन्धुपाल्चोकमा 40 मिलिमिटर भन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी बर्दिया र कैलाली भएर बहने साना नदीमा बाढ़ी बढ़िरहेकाले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई आज दिनभर सतर्क रहन आग्रह गरिएको छ।
3: एसबीएस गोर्खा रेडियो।

हजुर, बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ प्रभातकालीन आवाज कार्यक्रममा छौँ हामी यतिखेर र तपाईँ लाल शाहीको साथ हुनुहुन्छ। कार्यक्रमको तेस्रो घण्टामा भर्खरै प्रवेश गरेका हौँ अस्मिता अधिकारीले गाउनु भएको गीतबाट, र यो गीतबाट कार्यक्रमको तेस्रो घण्टा पनि अगाडि बढ्यो र तेस्रो घण्टामा मैले केही समय अगाडिदेखि यहाँहरूलाई जानकारी गराउँदै आएको छु आज मेरो पाहुना आउँदै हुनुहुन्छ भनेर। उहाँहरू दुईजना हुनुहुन्छ र पाहुनाहरू ज्योतिराज राई जो नाक्छोङ नामक चलचित्रका डाइरेक्टर हुनुहुन्छ र आज अनि भोलि चिटचाट कम्युनिटी सेन्टरमा नाक्छोङ भन्ने चलचित्र देखाइने भएको छ। यो आरजीआर बर्थडेको पावन अवसरमा जुटाइएको हो। र अर्का एकदमै कुशल डाइरेक्टर हुनुहुन्छ मिलन चाम्स, उहाँहरू दुवैजना कार्यक्रममा हामीसँग भलाकुसारी गर्नका निमित्त केही क्षणपछि आउँदै हुनुहुन्छ। उहाँहरूलाई हामी एकैछिनमा स्वागत गर्नेछौँ।

आज जुलाई महिनाको पहिलो दिन र आरजीआर बर्थडे परेकोले आज ब्रिटिश फोर्सेस ब्रुनाईमा स्पोर्ट्स कम्प्लेक्समा धुमधामका साथ रोयल गोर्खा राइफल्सको बर्थडे सेलिब्रेसन हुन गइरहेको छ र फुटबल सुरु पनि भइसकेको छ। आज कृष्ण दुरा कप फुटबल खेलाइनेछ। कृष्ण दुरा जो कलशाजन हुनुहुन्थ्यो टु आरजीआरमा र उहाँले अफगानिस्तानको लडाइँमा अपरेसन हेरिकमा मृत्युवरण गर्नुभएको हो र उहाँको सम्झनामा हरेक वर्ष रोयल गोर्खा राइफल्स को यो दिनमा बर्थडेको दिनमा फुटबल खेलाइने गरिन्छ र त्यो अहिले भइ पनि रहेको छ ग्यारिसन स्पोर्ट्स कम्प्लेक्समा। हामी पनि एकैछिनपछि त्यसतर्फ लाग्नेछौँ र बिएफबिएसले आजको दिन रोयल गोर्खा राइफल्सको बर्थडेको यो अवसर पारेर बिएफपिएस बिग सल्युटका निमित्त केही अर्थ सङ्कलन गर्ने हिसाबले चटपटे स्टल राखेको छ र त्यहाँबाट सङ्कलित रकम हामी सबै यो मिलिट्री च्यारिटिजका लागि प्रदान गर्नेछौँ बिएफपिएस बिग सल्युट मार्फत। यसमा तपाईँले पनि हातेमालो गर्नुहुनेछ। अब एउटा गीतबाट कार्यक्रमलाई अगाडि बढाउँछु र म आजका पाहुनाद्वयलाई निम्त्याउनेछु। एकैछिन प्रतीक्षा साथै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् अनमोल गुरुङको यो गीत हजारौं रहर।

0: रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: लै लै लै सन्जु मोक्तानले गाउनुभएको बडो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। हामी कार्यक्रमको तेस्रो घण्टामा छौँ अनि ब्रुनाईको समय अहिले बिहानको 9:22 गएको छ। मैले कार्यक्रमको थालनीदेखि नै यहाँहरूलाई जानकारी गराउँदै आएको छु, आज मेरो पाहुना एकदमै स्पेसल गेस्ट हुनुहुन्छ भनेर, र पाहुनाको रूपमा आज दुईजना व्यक्तित्व स्टुडियोमा प्रवेश गरिसक्नु भएको छ, मिलन चाम्स अनि ज्योतिराज राई। स्मरण रहोस्, आज अनि भोलि यहाँ ब्रिटिस फोर्सेस बुनाईवासीका लागि चिटच्याट कम्युनिटी सेन्टरमा नाक्सोङ नामक चलचित्र प्रदर्शन हुँदैछ। यो स्पेसल प्रेमियर सो हो र नाक्सोङका डाइरेक्टर हुनुहुन्छ ज्योतिराज राई, र मिलन साम्सको त मैले परिचय दिइराख्नु पर्दैन, उहाँ एक कुशल डाइरेक्टर हुनुहुन्छ। हामी माझै हाम्रो लामो उठबस छ र जेन्टलमेन, यहाँहरू दुवैजनालाई बिएफएस गोर्खा रेडियोमा हार्दिक स्वागत छ हजुर।
1: थ्याङ्क यू भेरी मच,
2: धन्यवाद।
0: अनि नेपालबाट ब्रुनाईमा यो विशेष सो लिएर आउँदै हुनुहुन्छ, बडो खुसी लागेको छ। सबभन्दा पहिला म ज्योतिराजजीतर्फ लागेँ, यो नाक्सोङ चलचित्रको विषयमा हाम्रा श्रोता कति अनभिज्ञ होलान्, उहाँहरूलाई बताइदिनुहोस् न, कस्तो खालको यो मक्युमेन्ट्री भन्ने मैले बुझेँ, तर यसको विस्तृत जानकारी हामी हर्सेस माउथबाटै सुनाउन।
2: धन्यवाद। विशेष गरेर अब संसारमा छरेर बस्नुभएका सम्पूर्ण गोर्खाज फ्यामिली, गोर्खाज पल्टन, सम्पूर्ण नन गोर्खाज जसले सुनिरहनु भएको छ उहाँलाई बनाईबाट म गुड मर्निङ, नमस्ते भन्न चाहन्छु। विशेष गरेर चाहिँ यो चलचित्र चाहिँ एउटा हाम्रो एउटा राईको कल्चरलाई बेस मानेर बनाएको एउटा कमर्सियल मुभी नै हो, तर यसमा हामीभित्र भएका जुन घटेका घटनाहरू, एउटा कुनै यो चाहिँ एउटा इभेन्ट हो, त्यो घटना हो, त्यो घटनालाई चाहिँ हामीले यसलाई चलचित्रको माध्यमबाट प्रेजेन्ट गरिएको छ। त्यो छ यसमा हामीले जुन किसिमले हाम्रो कल्चर अनुसार भोग्दै आएको कुराहरू छन्, र यसमा नाक्सोङ भन्ने जो क्यारेक्टर हुनुहुन्छ, जुन अब कसैले नक्सु भन्छ, कसैले नाक्सुङ भन्छ, कसैले माङ्पा भन्छ, कसैले बिजुवा भन्छ, कुरो एउटै हो, तर यो चाहिँ विलयमान हुँदै गइरहेको अवस्था छ। विभिन्न कारणले वृद्धहरू बित्दै गर्नु जानुभयो उहाँ, अनि विभिन्न कारणले गर्दा देश विदेश जानु पर्नुभयो नाक्सुङहरू, र यसको हरेक कारणवश यसले पर्न आउने, भविष्यमा पर्न आउने समस्याहरू, एकदम जटिल समस्याहरू पर्न आउँदैछ, जुन कुरो हाम्रो समुदायले भोगिरहेका छौँ अहिले, र जसलाई पर्छ उसलाई चाहिँ थाहा छ। विशेष गरेर अहिले रिसेन्टली कसैको केही कुरा घटनाहरू भएको छन्, उहाँहरूले चाहिँ भोगिरहनु भएको छ। त्यो भएको कारणले गर्दाखेरि यसले सम्पूर्ण कुराहरू त चलचित्रले बताउँछ, भरे सो हुँदैछ, तथापि पनि मैले भन्नुपर्दाखेरि हामीले सक्दो कोसिस गरेको छौँ, हाम्रो नजरबाट जुन तराईमा बस्दाखेरि र हामीले देखेको भोगेको कल्चरहरू अथवा समस्याहरू, र भोलि अहिलेको समस्या त हामीले 10-8 दिन गएर टार्न सक्छौँ, तर 15-20 वर्ष पछाडिको जुन किसिमको सांस्कृतिक विचलन र समस्याहरू आउँदैछ, त्यसलाई चाहिँ कसरी टार्ने भन्ने कुरा हामी चलचित्रको माध्यमबाट हामीले जानेको विद्यार्थी भएको कारणले गर्दाखेरि हामीले यसको स्टेक होल्डरहरू, यसको सम्बन्धित निकायहरू, सम्बन्धित सङ्घ संस्थाहरूलाई चाहिँ लाइटनिङ गर्ने काम, एउटा सानो झिलको लै यस्तो पनि हुनसक्छ है, त्यो भयो भने चाहिँ हुन त अहिलेको लागि यो जस्ट एउटा सानो पोइन्ट मात्र हो, तर यदि भयो भने अस्तित्वमाथि ठुलो खेलबाड हुँदैछ र ठुलो दुर्घटना निम्ताउँदैछ। सुनामी आउनुको लागि एकैचोटि समुद्र त उर्लेर आउने होइन, काहीँ न काहीँ यसको पोइन्ट त हुन्छ, काहीँ न काहीँ ज्वार भाटाहरू ज्वालामुखी फुट्छ समुद्रको गहिराईमा, त्यस्तो पनि स्टार्ट त सानो ग्यास लिक भएरै हुन्छ, त्यहाँबाट आगो बल्छ, त्यहाँबाट भइसकेपछि अनि त्यसको चाहिँ उथलपुथलले संसार डुबाउँछ, देखेकै कुरा हो। भनेपछि यो स्टार्टिङ हुँदैछ, अहिले नै यसलाई टालटुल गर्ने काम गर्ने हो कि, र यसलाई अहिले नै परिमार्जन गरेर अगाडि बढ्ने हो कि भन्ने, यसलाई मेटाफोरिकल हिसाबले हामीले प्रेजेन्ट गर्न खोजेको छौँ हजुर।
0: ओके यो चलचित्रको विषयमा म अलिकति बढी जान्न चाहेँ. हुन त धेरैभन्दा धेरै चलचित्रहरू प्रदर्शन गरिसक्नु भएको छ, डाइरेक्सन गरिसक्नु भएको छ, मैले भन्न खोजेको कुरा, र लामो अनुभव छ यहाँको यो क्षेत्रमा. यो चलचित्रमा आइपुग्दासम्म तपाईँका सङ्घर्षका कथाहरू छोटकरीमा सुनाइदिनुहोस् न हाम्रा श्रोतालाई.
2: धन्यवाद हजुर. मैले अब मेरो सङ्घर्षकै कथाहरू भन्नु पर्यो र त्यसरी नै गर्नु पर्यो भने यहाँनिर फेरि हिन्दी फिल्मको सोले नै भन्ला. त्यसले गर्दाखेरि मेरो विशेष चाहिँ म 2054 सालदेखिको म लागेको हो. हजुर, अहिले 28-29 वर्ष भयो होला सायद. अब हजुरहरूले यताबाट पेन्सन पकाइसक्नुभयो, अब हाम्रो त पेन्सन पनि हुँदैन. अनि हाम्रो सम्पत्ति, हाम्रो पेन्सन भनेको हजुरहरू नै हो. जति चिन्जान हुनुभएको छ हाम्रो श्रोता, दर्शक र हाम्रो आफन्तहरू, सबै कुराहरू, त्यो कुराहरू. अनि अब यहाँ जोडिँदै गर्दाखेरि चाहिँ म पनि ब्रिटिस आर्मी गोर्खाजको भान्जा हो. मेरो बाबा पहिले यहाँ बुनाईमा वारमा आउनुभएको थियो अरे मलेसिया, यहाँ 70R को. हजुर, उहाँ हुन्छ. अर्को कुरा अहिले हजुरले मलाई भन्थ्यो, म चाहिँ डिरेक्टर होइन, म चाहिँ प्रड्युसर हो.
0: प्रड्युसर
2: हजुर. त्यसले गर्दाखेरि गर्ने क्रममा गर्दै गर्दै आएर अब अहिले चाहिँ पछिल्लो समयमा मैले अलिकति अहिलेको कुरामा जोड्न गएँ हजुरलाई, सरी. नाक्सु मुभी चाहिँ मैले यो अरू कमर्सियल मुभीहरू धेरै गरियो, सिरिजहरू, मेगा सिरिजहरू गरियो विगत 20-22 वर्ष अगाडिदेखि नै. गर्दै गर्दै क्रममा चाहिँ यो नाक्सु मुभी चाहिँ मैले अलिकति विगत 4-5 वर्ष अगाडिबाट मैले स्टोरीहरू खोजिरहेको थिएँ तर पाइरहेको थिइनँ. हाम्रो समुदायमा चाहिँ अलिकति भाषा धेरै, कल्चर पनि अलिकति बढी, अन्त लिम्बूहरूको चाहिँ अलिकति बढी भाषा एउटै, सब जति जात हुन्छ उहाँहरूको भाषा एउटै भएकोले धेरै सजिलो चलचित्रहरू बन्छ, हाम्रो चाहिँ गाह्रो हुन्छ. तर पनि हामीसँग मिल्ने कुराहरू धेरै छन्, कथाहरू मिल्ने छन् भनेपछि म विकास बोर्डमा रहँदै गर्दाखेरि मेरो 2-3 कार्यकाल म त्यहाँ इन्डिजिनियस फिल्म प्रमोसन कमिटी कोअर्डिनेटर भएर काम गरेँ. त्यो भएर देशमा विभिन्न ठाउँमा 16 जातिहरूकै ठाउँमा गएर मैले काम गर्दा, अनि अहिले आदिवासी जनजाति चलचित्र महासङ्घ प्रदेशको चाहिँ म प्रेसिडेन्ट हो, 1 नम्बर प्रदेशको, र चलचित्र निर्माता सङ्घको चाहिँ वरिष्ठ उपाध्यक्ष छु अहिले म, नेपाल चलचित्र निर्माता सङ्घ हो. र यो कुराहरू गर्दै गर्दा मैले मेरो समुदाय र मेरो मान्छेको लागि, मैले मेरो घरको लागि खास काम गरेर केही पनि देखिनँ. मैले आफ्नो लागि गरेँ, बजार, मार्केट, सबै लागि गरेँ, तर मैले मेरो घरको लागि केही पनि गरेको रहेछ त्यो मलाई हिट भयो एक किसिमको. मलाई अटोमेटिक आयो त्यो भएको कारणले मैले केही गर्नै पर्छ, मैले सम्झिनै पर्छ. भोलि गएर म माथि क्वेसन पनि आउनु सक्छ, त्यो मेरो कर्तव्य पनि हो भन्ने हिसाबले चाहिँ जहिले पनि टिममा सरसल्लाह हुने, अहिले विशेष मेरो नजिकको टिम भने हाम्रो यहाँ मिलन चाम्स, म दाई भन्छु उहाँलाई, उहाँसँग पनि मेरो धेरै कुराहरू सेयरिङ हुन्छ, इच एन्ड एभ्रिथिङ. यसमा त्यो भएकोले त्यो गर्ने क्रमहरूमा चाहिँ लु गरौँ म गर्छु भन्दाखेरि हामी सल्लाह गरेर एकदम राम्रो उहाँ सपोर्ट, स्टिल अहिले पनि उहाँले यही सपोर्टको लागि नै यहाँ बास विशेष गरेर बुनाइ आउनु भएको छ. उहाँले मलाई हरेक क्षेत्रमा सपोर्ट गरिरहनु भएको छ, मैले हृदयबाट उहाँलाई मैले आभार प्रकट गर्नुपर्छ. अनि त्यो भइसकेपछि मलाई पितृले सायद अराउनु भएछ, त्यो अब दिन आयो तैँले गर्ने भन्ने कुराहरू. मलाई मेरो पुर्खाले, पितृले, हाम्रो मागले भनौँ विशेष गरेर, त्यो भएकोले गर्दा मैले यो चलचित्र बनाउनु गएँ. जुन दिनदेखि मैले बनाउँछु भनेर सोचेँ, काहीँ पनि रोकिएन बाधा अर्चन. अनि त्यसले गर्दाखेरि लास्ट इयर युकेमा 15-16 ठाउँ सो भयो, एकदम सपोर्ट गर्नु हाम्रो समुदायले. अनि अब त्यसरी नै नेपाल अधिराज्यभरि हुँदैछ, नेपाल कोशी प्रदेश भनौँ न, विशेष गरेर कोशी उता प्रदेश नम्बर 1 त्यो एरियामा हुँदैछ, भोजपुर, त्यहाँबाट पवदुङमा, उता इलाम, मोरङ, सुनसरी सबैतिर भइरहेछ. र अहिले यहाँ अब हजुरको कारणले गर्दाखेरि बनाइ पनि आउनु पाइएको छ.
0: ओके, तपाईँसँग म एकैछिनपछि फर्किनेछु. म अब हाम्रो श्रद्धेय मिलन चाम्ससँग कुरा गर्न चाहे, म एकदमै आतुर छु. मिलनजी, के छ अहिले तपाईँको व्यस्तता? हुन त तपाईँ यो फिल्म इन्डस्ट्रीमा लागेपछि अत्यन्तै व्यस्त देख्छौँ हामी, र अहिले आफ्नो एउटा छवि बनाइसक्नु भएको छ, र बडो सफल डाइरेक्टरका रूपमा हामी तपाईँलाई लिन सक्छौँ. के छ अहिले, कस्तो के भइरहेछ?
1: अब हाम्रो त अब रोजीरोटी नै अब चलचित्र क्षेत्र, प्रायः जसो हामी चलचित्रकै काम गरिरहेको हुन्छौँ। अब मेरो लास्ट इयर तपाईँको अन्जिला अत्यन्तै सफल भयो बक्स अफिसमा, जुन चाहिँ बायोपिक चलचित्रमा सर्वाधिक चाहिँ कमाउने सिनेमा इतिहासमै, नेपाली चलचित्रको करिब 65 वर्षको इतिहासमा त्यो चाहिँ नि ओस्कारमा पनि गयो। त्यो जुन करियरकै एउटा टर्निङ पोइन्ट भनौँ न, आफूले गरे जसको पनि एउटा चाहिँ नि डिरेक्टरको मेरो चलचित्र ओस्कारसम्म पुगे हुन्थ्यो भन्ने। गोर्खा वारियर थियो, बाफ्टामा गयो। अब बाफ्टा इको भ्यालेन्ट तपाईँको युरोपको के अरे ओस्कार नै हो, ब्रिटिस फिल्म एकाडेमी अवार्डमा तपाईँको इन्ट्री पायो, तपाईँको त्यहाँनिर गयो। त्यस पछाडि तपाईँको अब यो अन्जिला, त्यस पछाडिका मेरो फिल्म अन्जिला तपाईँको ओस्कारमा जानु ठुलो मेरो एउटा सौभाग्य थियो। त्यो पछाडि यो चाहिँ नि त्यस पछाडि मैले अहिले चाहिँ सुम्नेमा अस्ति भर्खरै सुटिङ त्यो एक्सनको सिन थियो अफगानिस्तानको, अनि बिचमा के भइरहेछ भनेदेखिलाई गोर्खा वारियर पछाडि चाहिँ अहिले म तपाईँको हाम्रो कथा गोर्खालीको कथाहरू चाहिँ भिजुअल मार्फत भन्नुपर्छ सिनेमा थ्रु भन्ने म अभियानमा लागेको छु। अब यो हामी चाहिँ नि हाम्रो समुदायहरू चाहिँ चाहिँ नि अब किताबहरू चाहिँ नि विभिन्न लेख्यो, अहिले किताब पढ्ने जमाना पनि गयो,
0: अडियो
1: बुक भन्छ। अब अडियो बुकमा त्यति पाइँदैनन् हाम्रो कथाहरू होइन। त्यसपछि तपाईँको अब स्ट्याचुहरू पनि चाहिँ नि बनिरहेको पाइन्छ हाम्रो गोर्खाली समुदायको। मलाई के लाग्यो भनेदेखिलाई अब किताब हेर्ने जमाना पनि गयो, अब यो चाहिँ नि स्ट्याचु पनि चाहिँ नि अब यो भूकम्प भन्छ के भन्छ उथल पुथल हुँदाखेरि ढलिहालो भने त फेरि ढलिहालो कसले बनाउने होइन। तर जेसुकै भए तापनि तपाईँको हाम्रो यो कथाहरू चाहिँ भिजुअल मार्फत आउनुपर्छ भन्ने भएर बिचबिचमा चाहिँ गोर्खालीको कथाहरूको अब जस्तै यो सुम्निमा भन्ने चलचित्र सुन्दाखेरि चाहिँ कता कता बिपी कोइरालाको किताबको उपन्यासको आधारमा हो कि भन्ने पनि सुनिन्छ अब कता कता मलाई धेरैले अरूले कमेन्ट गर्दाखेरि है। अनि सुम्निमा भन्ने त यो राईहरूको सुम्निमा पारवाङ भन्छ त्यो पो हो कि भन्छ, तर होइन, सुम्निमा चाहिँ एउटा क्यारेक्टरको नाम हो।
0: ओके,
1: अनि कम्प्लिटली तपाईँको लभ स्टोरी वार जनराको मुभी हो। अनि मलाई यो मोडर्न वारको गोर्खा वारियर मैले मलाया वारको थिममा गरेँ, स्टोरी नै त्यही थियो मलाया वारको। त्यसमा हाम्रो क्रामबहादुर भिसी साहबको एउटा प्लट पनि छ, त्यो मेरो प्रेजेन्टेसनमा आज पनि देखाइन्छ। यो चिटचाट कम्युनिटी सेन्टरमा फिल्म सो हुनुभन्दा अगाडि एउटा डकुमेन्ट्री छ सानो, हाम्रो ब्रान्ड अनि हामीले अब के अरे यो अब पछिको चुनौतीहरू के छ यसलाई कसरी सामना गर्ने भन्ने त्यो डकुमेन्ट्री छ एउटा प्रेजेन्टेसन। अनि यसमा चाहिँ तपाईँको मोडर्न वारको मलाई एकदमै गर्न मन लाग्ने लागेको थियो, अफगान वारको हामीले गर्न सक्छ कि सक्दैन त हलिउड मुभी मात्रै देखिरहेको, त्यो चाहिँ नि हामी गर्न सफल भयो। त्यसको आज ट्रेलर पनि पहिलो पटक ब्रुनाईमा हामी देखाउँदैछौँ यो निकै। अनि यो छ तपाईँको, यस पछाडि तपाईँको अब जुलाईको अन्तिमबाट आदरणीय वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको बायोपिक चलचित्र चाहिँ अब मेरो पल्टामा परो भनौँ न, एज अ डाइरेक्टर उहाँले चुज गर्नुभयो, मलाई क्याप्टनसिप मलाई जिम्मा दिनुभएको छ। सो हामी अहिले तयारीमा छौँ त्यसको प्री प्रडक्सनको, अब जुलाई अन्तिमबाट त्यही फिल्ममा म बिजी हुन्छु।
0: मिलनजी, तपाईँ यहाँ आउनुहुँदाखेरि एउटा प्रश्न सोध्न मन लाग्यो। तपाईँको पृष्ठभूमि अब हामी जस्तै एउटा लाउरी पृष्ठभूमिबाट आउनुभएको हो, र अहिले एकदमै कुशल डाइरेक्टरका रूपमा तपाईँ हामी सामु खडा हुनुहुन्छ। बितेका दिनहरूलाई फर्केर हेर्दाखेरि आफूले आफूलाई कस्तो पाउनुहुन्छ?
1: मलाई चाहिँ नि म सधैँ भन्ने गर्छु, म चाहिँ एकदमै मेरो रगत रगतमा गोर्खाली रगत छ। सायद गोर्खाली गोर्खा ब्रिगेड अफ गोर्खाज नभइदिएको भएदेखि म यतिको सफल निर्देशक बनिदिन्थेँ होला, किनकि मेरो स्कुलिङ नै चाहिँ त्यहीँबाट भयो। किन म त 17.5 वर्षको उमेरमा भर्ती भएको मान्छे, 18.5 वर्षमा त म ब्रुनाई भन्ने ठाउँ टेकिसकेको थिएँ यही ठाउँमा, भनेपछि योसँग मेरो चाहिँ ब्रुनाईसँग एक किसिमको एउटा कनेक्सन। अब त्यति मात्रै नभइकन मेरो सिनेमाप्रतिको मोह चाहिँ पहिल्यैदेखि देखि थियो, तर क्यामेरासँग म खेल्न थालेको नै यही ठाउँबाट हो, 2003 ब्रुनाई यही पटतिरको बिचतिर गएर सिङ्गापुरबाट क्यामेरा झिकाएर म्युजिक भिडियो निर्देशन गर्न थालेँ। अनि मेरो करिब साथै सातवटा म्युजिक भिडियो निर्देशन गरिसकेको थियो. ओहो, भोलि मलाई मान्छेले त यसले त्यतिकै हावातालमा आएको रहेछ, पढ्नु पनि पर्छ, क्वालिफिकेसन पनि लिनुपर्छ भनेर म लन्डन त्यो पछाडि हामी युके गयौँ. त्यो पछाडि युके गइसके पछाडि म सिनेमा मेकिङ पढ्न थालेँ होइन. त्यो भएकोले गर्दाखेरि तपाईँको विगत त मलाई एकदमै अझ अझै नै तपाईँको जब मैले गोर्खा वारियर भन्ने सिनेमा मैले गरेँ मेरो 10th फिल्म, त्यस पछाडि त मलाई झन् गोर्खालीप्रतिको चाहिँ नि त्यो के अरे सद्भाव, त्यो रेस्पेक्ट यति धेरै बढेर गयो कि अब विगतका ती कुराहरूलाई चाहिँ अब म आफै पनि अब एउटा चाहिँ नि आर्मी ब्याकग्राउन्ड भए अब त्यो बाहेक चाहिँ तपाईँको त्यो कथा चाहिँ नि बुझ्दै जाँदा पढ्दै जाँदाखेरि भिजुलाइजेसन पावर मेरो त्यो एज अ डाइरेक्टर बढ्दै बढ्दै बढ्दै बढ्दै गइसके पछाडि ती स्टोरीहरूलाई मैले भिजुअल मार्फत हेर्न थालेँ क्या. त्यो माध्यमबाट हेर्दाखेरि त म त बडो चाहिँ नि जब कि गोर्खालीको कुरा आउँछ म एकदमै धेरै भावुक हुन्छु. हिजो म यहाँ हाम्रो अहिले त भर्खरै बन्या मन्दिर पछाडि चाहिँ हाम्रो त्यो शहीद
0: पार्क मेमोरियल
1: वार पार्क बनाउनु भएको रहेछ, त्यहाँ मलाई लानुभयो हाम्रो क्याप्टन मदनले. देखाउँदाखेरि मलाई म भावुक भएर मेरो आँखाभरि आँसु भयो. म कारण किन भन्दाखेरि त्यहाँ तपाईँको जो जुन बेला चाहिँ नि एकदमै वारहरू चलिरहेको थियो जुन साथीहरू थियो त्यो साथीहरूको नाम देख्नु बित्तिकै पहिलो कुरा भावुक भयो
0: अवश्य पनि.
1: त्यस पछाडि मैले परिवारलाई रिलेट गरेँ क्या. अब म त अब हामी त अब कहिलेकाहीँ मात्रै सम्झन्छौँ. अब हिजो मेरो मेमोरियल पार्कमा जाँदाखेरि त्यो नामहरू देख्दाखेरि बहुत भावुक भयो. ती परिवारले त तपाईँको एभ्रिडे मिस गर्दो होला नि आफ्नो परिवार, छोरी छोराछोरीले उसको बुवालाई, उहाँको आमा बुवाले आफ्नो छोरालाई होइन. त्यसले गर्दाखेरि यो ब्रिगेड अफ गोर्खा चाहिँ नि रहिआएको उहाँकै कारणले गर्दाखेरि हो. अब त्योभन्दा अगाडिका चाहिँ नि के अरे हाम्रै ज्योति सरको बुवाको कुरा गरौँ, ज्योति सरकै बाजेको कुरा गरौँ, उहाँको बाजेको आफ्नै कथा छ चाहिँ नि. अब बर्मामा बितेको मान्छे बितेर भनेर खबर आयो, त्यो बेलामा त खालि खबर मात्रै आउने, पछि चाहिँ नि बुझ्दै जाँदाखेरि त उहाँ इटलीमा बित्नु भएको रहेछ, इटलीमा भेट्यो उहाँको बाजेको अब चिनो होइन. त्यसले गर्दाखेरि यो चाहिँ नि ती महान चाहिँ नि योद्धाहरू जसले गर्दाखेरि आज चाहिँ नि ब्रिगेड अफ गोर्खाज भन्ने सङ्गठन रहेको छ, त्यो सङ्गठनमा म आबद्ध हुन पाएँ, त्यो उहाँहरूको चाहिँ नि सेक्रिफाइसले गर्दाखेरि एउटा संसारकै उत्कृष्ट चाहिँ नि सङ्गठन आर्मी सङ्गठनमा चाहिँ नि काम गर्न पाइयो, 15 वर्ष काम गर्न पाइयो. त्यसले गर्दाखेरि त्यो मेमोरिजहरूलाई ती यादहरूलाई त म चाहिँ नि मेरो जीवनकै कालखण्डकै एकदमै प्रिसियस चाहिँ नि कालखण्ड भन्छु म त्यसलाई
0: अवश्य पनि. मिलनजी तपाईँलाई देख्दाखेरि मलाई एकदमै म पनि इन्सपायर हुने गर्दछु, किनभने तपाईँको जुन पृष्ठभूमि छ त्यसबाट धेरै माथि उठेर अहिले एकदमै सफल निर्देशकका रूपमा आफूलाई स्थापित गर्न सफल भइसक्नु भएको छ. यो हाम्रो लागि, हामी सबै यहाँ ब्रिगेड अफ गोर्खाजको लागि पनि एउटा शुभ समाचार हो. म फेरि हाम्रो ज्योति राजजीतर्फ लाग्न चाहेँ. अहिले जुन चलचित्र प्रदर्शनमा ल्याउनु भएको छ यो यहाँ चिटचाट कम्युनिटी सेन्टरमा, आज र भोलि हामीले हेर्ने मौका पाउनेछौँ, र यसको मूल सन्देश के होला? हुन त केही यहाँले अगाडि पनि जानकारी गराइसक्नु भएको छ, यो चलचित्रबाट हामीले लिनुपर्ने मेन टेक अवे के छ होला?
2: यसमा हुन त चलचित्रको बारेमा मैले अहिले नै भन्नुभन्दा पनि भएर हेरेपछि के रहेछ भन्नु त्यो चाहिँ अलिकति मजा आउँथ्यो होला. तथापि पनि हजुरले सोध्नुभयो, मैले अघि पनि भने अहिले हामीले विचार गरेन भने हाम्रो अस्तित्व मेटिँदैछ. जुन कुरो चाहिँ हामी नामले मात्र हाम्रो अस्तित्व अहिले जुन किसिमले रहिरहेछ सबै कुराहरू भएर, हाम्रो अस्तित्व जोगिनको लागि हाम्रो कल्चर, हाम्रो भाषा, संस्कृति, संस्कार, होइन हामी नेपाली हौ भन्छौँ, हामी गोर्खाज भन्छौँ भने हाम्रो त्यो भित्र पर्ने इन्ग्रिडियन्ट्सहरू छ नि त. हामी के कारणले नेपाली हो त? होइन, नेपाल बोल्ने बित्तिकै, नेपाली बोल्ने बित्तिकै नेपालको नागरिकता बनाउने बित्तिकै नेपाल त हुँदैन. त्यो त बाहिरको मान्छेहरू पनि बनाउन सक्छ नेपालको नागरिकता त, एक पुस्ता अथवा कहीँ कति बसेको हुन्छ नि, जस्तै बिहा गरेपछि अनेक छ त्यसको प्रोसिजरहरू भने चाहिँ नेपाली हुनुको लागि हामी कसरी खान्छौँ, कसरी हिँड्छौँ, कसरी लाउँछौँ, कसरी बोल्छौँ, हाम्रो पाहुनाहरू आउँदा कसो गर्छौँ भने जस्तै हामी किराँत रहिराख्नका लागि हामीभित्र भएका हरेक बेलुका सुतेदेखिको बिहान उठेर दिनभरि गर्ने क्रियाकलाप, आउँदा जाँदा गर्ने कुरा, यी सबै हाम्रो कुराहरू चाहिँ कल्चरमा पर्छ। त्यस्तै एउटा सानो कुरा जुन नाक्छुङको कुरा गरे, त्यो नाक्छुङको कुराहरू चाहिँ जुन तरिकाले भन्नुपर्दाखेरि हाम्रो गैर किराँतीहरूको चाहिँ भनौँ, ब्राह्मणहरूको भनौँ, उहाँहरूको चाहिँ पढेर मठ मन्दिरमा पढेर पढाएर गरिन्छ। तामाङहरूको लामा उत्पादन गरिन्छ गुम्बामा पढाएर, रिम्पोछेले पढाएर। भने हाम्रो कल्चरमा कहिले पनि पढाएर पनि हुँदैन, पैसाले पनि हुँदैन, बन्छु भनेर पनि हुँदैन, विशेष
1: इन्ट्रेस्टिङ
2: कहिले पनि हुँदैन। यो चाहिँ हुन्छ नर्मली फुकफाक झारफुक जस्तै उँधौली उँभौली अब अहिले साकेला भन्छ, योहरू गर्नको लागि हुन्छ। तर जुन बेला चाहिँ हाम्रो मृत्यु हुन्छ, देवासन परलोक हुन्छ, त्यसको तिन दिन पछाडि चार दिन हामी जब जुठो बाहिर निक्लिन्छौँ, चोखिन्छौँ, त्यस पछाडि चिन्ता बस्नुपर्ने हुन्छ। त्यो भनेको चाहिँ सातो भन्छौँ हामी, आत्मा भनौँ, मरेको आत्मा हो, उहाँसँग चाहिँ बात गर्न सक्ने र उहाँलाई साम्खा भन्छ, चुल्हामा लाउनु सक्ने, फुलबारीमा राख्न सक्ने, डाँडा काँडामा राख्न सक्ने, त्यो पावरको हामीलाई धामी चाहिन्छ, विजय चाहिन्छ। उहाँलाई चाहिँ विशेष हामी राई समुदायबाट नाक्छौँ भन्छौँ, जो चाहिँ उसले चाहिँ पहिल्यै छु चढाएर आएको हुनु पर्यो, कसरी छुइ भन्छ, कसरी छु भन्छ, कसरी जो सिम्टम आउनु पर्यो छु भनेको, र आइसकेपछि उसको त्याग तपस्या र उसले चाहिँ लिएको जुन भुइँफुटा भन्छ नि, त्यो कुराहरू पावर चाहिँ उनीबाट ध्यान गर्नु पर्यो, उहाँले सबै कुरा गर्नु, त्यो भित्र पनि चोखो नितो भएर बस्नु पर्यो। त विभिन्न कारणले गर्दा अहिले देश विदेशमा चाहिँ अब हरेकमा चाहिँ वृद्धहरू बितिसक्नु भयो, यङहरू कता कता आफ्नो ठाउँमा पुगिसक्नु भयो, विभिन्न कारणले गर्दा उहाँहरू आफ्नो जिउ बाँधेर चाहिँ आफ्नो पेसा व्यवसाय अहिलेको महँगाईको कारणले गर्दाखेरि के अरे परदेश जानु भएको छ र यो सम्बन्धमा आउनु भएको छैन, भनेपछि यो बन्ने क्रम कम छ, भएको पनि जिउ बाँधेर बाहिर जानुपर्ने भएको छ, अनेक गर्नुपर्ने भएको छ। र यसको अर्को असर भनेको अब हाम्रो ऊबाट कल्चरबाट उहाँहरू चाहिँ हटेर जस्तै आफ्नो आफ्नो अन्य धर्म अन्यतिर पनि उहाँहरू सरिरहनु भएको छ, त्यसको पनि कारण हुनसक्छ भन्ने कुराहरू। भोलिको दिनमा हाम्रो अस्तित्व यसरी नै टाढिने गयो भने सबै कुरो भने हामी कहाँ जाने, लथालिङ्ग हुन्छ कि भन्ने कुरा।
0: ओके, एकदमै सही मेसेज दिन चाहनुभएको रहेको छ यो फिल्म मार्फत। हामी हाम्रो कुराकानीमा एकैछिनपछि फर्कनेछौँ, अहिलेको लागि छोटो साङ्गीतिक विश्राम। ओसिन कार्कीको यो गीत स्वीकार्नुहोस्, सम्भाला।

0: Gorka Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

0: जादुगरी सुशान्त केसीको बडो मिठो गीत, यो हिन्दी कोलाबोरेसन हो, टी सिरिजबाट रिलिज गरिएको गीत यहाँले भर्खरै सुनेर मनोरञ्जन लिनुभयो। यतिखेर मेरो दुईजना पाहुना हुनुहुन्छ, मिलन चाम्स र ज्योतिराज राई। उहाँहरू केही समय अगाडिदेखि हामीसँग भलाकुसारी गर्दै हुनुहुन्छ र ब्रुनाईमा अहिले आजकै दिन भनौँ, आज र भोलि चिटच्याट कम्युनिटी सेन्टरमा नाक्सोङ नामक चलचित्र प्रदर्शन हुने भएको छ, स्पेसल स्क्रिनिङ हो। तपाईँहरू जो हुनुहुन्छ ब्रिटिस फोर्सेस ब्रुनाईवासी, बिल्कुलै नछुटाउनुहोला। यहाँ दुवैजनालाई पुनः स्वागत छ।
1: थ्याङ्क यू भेरी मच,
0: धन्यवाद। अब हामीसँग समय धेरै बाँकी छैन, म त्यसतर्फ पनि ध्यान दिइराखेको छु। अब ब्रुनाई आउनुभएको छ, चलचित्र लिएर आउनुभएको छ, एकदमै विशेष सन्देश दिने हिसाबले आउनुभएको छ। ज्योतिराज रायजी, तपाईँको अपिल के छ ब्रुनाईवासीका लागि?
2: अपिल भन्दा पनि मेरो जस मैले एउटा कोसेली लिएर आएको छु, जुन कोसेली चाहिँ हजुरहरूलाई मनपर्छ भन्ने मैले आशा राखेको छु। अब यसमा अब यहाँ भन्दाखेरि कोही ट्रेनिङमा हुनुहुन्छ होला, कोही जङ्गल हुनुहुन्छ, अथवा कोही कुन ड्युटीमा हुनुहुन्छ, उहाँहरू जो जो हजुरहरू तपाईँहरू भ्याउनुहुन्छ समय मिलाएर आइदिनु होला। आइसकेपछि म सायद हाम्रो टिमले बनाएको यो चलचित्रबाट मन खिन्न भएर जानुहुन्न भन्ने चाहिँ मलाई एउटा विश्वास छ, र केही न केही चिज दिमागमा लिएर जानुहुन्छ जुन कुरोले हिट गर्नेछ भन्ने मैले महसुस गर्नु पाउँछु कि जस्तो लाग्छ मलाई, र रिक्वेस्ट गर्छु, हार्दिक अनुरोध गर्छु भरै बेलुका र भोलि बिहा भोलि को लागि।
0: हजुर, पक्कै पनि चिटच्याट कम्युनिटी सेन्टरमा बेलुकी 6:30-8:30 प्रदर्शन हुने भएको छ, आज 1 तारिक अनि भोलि 2 तारिक, र आज छुट्ने जो जति हुनुहुन्छ उहाँहरूले फेरि भोलि पक्कै पनि गएर हेर्नुहुनेछ। र स्वदेशबाट यस्तो कोसेली लिएर आउनुभएको छ, त्यस यस्तो मौका सधैँ सधैँ कहाँ पाइन्छ र हामी विदेशमा बसिरहेका मानिसहरूले त्यो मौका पक्कै पनि छुटाउनु हुने छैन। मिलनजी, तपाईँ त अघि नै हामीले तपाईँको व्यस्तताको कुरा गरिसक्यौँ, अब सुम्निमामा लाग्नु भएको छ, अबका दिनहरूमा तपाईँको के छ डायरी, कस्तो छ सुनाइदिनुहोस् न।
1: अब यस्तो छ, अब यो चाहिँ नि सुम्निमा मेरो अब यो वर्ष रिलिज हुन्छ, त्यस पछाडि मदन कृष्ण, सिनेमाको नाम मदन कृष्ण हो, मदन बुवाको, मदन कृष्ण श्रेष्ठ आदरणीय वरिष्ठ कलाकार, उहाँको सिनेमा पनि सम्भवतः यही वर्ष रिलिज हुन्छ। त्यस पछाडि फेरि अर्को बायोपिक छ, यो अन्जिला टिमकै, अन्जिला टिमको प्रड्युसरले उहाँको ब्यानरबाट अर्को नयाँ सिनेमा अब घोषणा हुनु बाँकी छ, तर त्यसको तयारीमा फेरि हामी छौँ। दसैँ पछाडि नै सुटिङ छ, खालि घोषणा मात्रै नभएको। त्यस पछाडि चाहिँ म होम प्रोडक्सनकै सिनेमा गर्छु, तर एउटा चाहिँ नि यो फ्यामिली ड्रामा बेसमा छ एउटा, अब त्यो गर्छु कि त अब जुन गोर्खा वारियर छ चलचित्र हाम्रो, जुन यो मेरो क्याम्पेन चलाइरहेको छु गोर्खा वारियर 2 पनि, इधर अब यो बर्मा वारियर यसपालि चाहिँ सेकेन्ड वर्ल्ड वारको गर्ने कि भन्ने सोच छ, यसको कथा पनि चाहिँ लेखन भइरहेको छ, त्यसैमा हुन्छु म बिजी, त्यो भयो। तर अब अलिकति हाइलाइट चाहिँ नि आजको लागि चाहिँ नि इभेन्ट र भोलिको इभेन्टलाई पनि फेरि गर्नै पर्छ मैले, किनकि म त्यसैको लागि आएको हो यहाँनिर। म चाहिँ विभिन्न हाम्रो बेस सुनेर बसिरहनु भएका ब्रुनाईका दर्शक श्रोताहरूलाई चाहिँ म विनम्र अनुरोध गर्दछु, यो चलचित्रको बारेमा अलिकति म इलाबोरेट गर्नु पर्यो। मैले यो चलचित्र उहाँ टिमकै भए तापनि अब यो चलचित्र कस्तो बनेको छ भनेर सबैभन्दा पहिलो हेर्ने व्यक्ति नै म यो त्यो बेलामा मैले उहाँलाई के भनेको थिएँ भने एउटै मजाले यो चलचित्र एकदमै राम्रो बनाउनु भयो, चलचित्र चल्छ, राम्रोसँगले प्रमोसन गर्नुहोस्, एकदमै राम्रो बनेको छ भनेर मैले चाहिँ उहाँलाई त्यतिखेर भनेको थिएँ। युकेमा पहिलो प्रदर्शन हुँदाखेरि यति राम्रो मन पराइदियो, त्यहाँ नरुने मान्छे कोही पनि थिएन यो चलचित्र हेरेर। अब कि वाइ किन भन्दाखेरि तपाईँको यो तपाईँको हामी नेपालीहरू कल्चरली एकदमै रिच, अब त्यो कल्चर हामी नेपालीहरूको कल्चर मध्येमा यो कल्चर पनि एकदमै रिच हो, किनभने तपाईँको यो नाक्सुङ धामी झाँक्री भनिसके पछाडि विदेशीहरू पनि आएर सिकेको मैले देखेको छु क्या। अघि उहाँले भने जस्तो यो चाहिँ नि हुनु त तपाईँको यो अब पैसा दिएर पढेर तपाईँको आउने पनि हुनु चाहिँ होइन, त तपाईको यो तपाईको आफै चाहिँ नि यो धामी झाग्रीहरु भने आफै चाहिँ नि उत्पन्न हुने कुरा हो तथापि पनि यो वर्ल्डकै इन्ट्रेस्टको कुरा हो क्या त्यही भएर पनि त्यसपछि हेर्न आउनु होला र अर्को कुरा यसपालि चाहिँ नि नेशनल अवार्ड चाहिँ जितेर राष्ट्रपति बडो अवार्ड पनि थाप्नु भएको छ त्यतिकै जित्दा पनि होइन त्यसको लागि पनि आउनु पर्यो दोस्रो कुरा अब गोर्खालीको जुन डकुमेन्ट्री छ त्यो पनि प्रदर्शन आज चाहिँ मैले गर्दैछु तपाईँहरूलाई प्याकेज बनाएर लिएको छु अनि ट्रेलर सुन्नेमाको फ्रेस ट्रेलर एक्चुअली आज तपाईँले हेर्न पाउनुहुन्छ
0: ब्रिटिस फर्सेस प्रणालीवासी हाम्रा जो जति हुनुहुन्छ दाजुभाइ दिदीबहिनीहरू परिवारजनका सदस्यहरू उहाँहरूले छुटाउनु हुने छैन मिलन चाम्सको एउटा कोट म यहाँ भन्न चाहे यो नाक्सोङ चलचित्र सम्बन्धी A movie that is entertaining, emotional, and preserves tradition and culture. Enough said. यसले धेरै कुरा बताइसकेको छ र यो चलचित्र हेरेर भरपूर मनोरञ्जन लिनुहुनेछ. Gentlemen, आज आएर हाम्रो स्टुडियोको शोभा बढाइदिनु भयो धेरै धन्यवाद छ मिलन साम्स अनि ज्योतिराज रायजीलाई र म यहाँहरूसँग बिदा लिन्छु हस्त हजुर उहाँहरू हुनुहुन्थ्यो मिलन साम्स र ज्योतिराज राई हामीसँग कुराकानी गर्नुहुँदै र हामी यतिखेर कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँटेको छ जाँदा जाँदै केहर सिंह लिम्बूको स्वरबद्ध गीत सपनीमा यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट छुट्टिन्छु पनि हाम्रो भेट भोलि बिहान ठिक 7 बजे हुनेछ ब्रुनाई समय त्यतिन्जेलका लागि मलाई बिदा दिनुहोस् नमस्ते बाई

0: खराब मौसम का कारण फीफा विश्व कप फुटबॉल अंतर्गत राउंड अफ 32 अंतर्गत मेक्सिको र इक्वेटर बीचको खेल ढिला शुरू भएको छ। स्टेडियममाथि कालो बादल मनारिनुका साथै वरपर चट्याङ पर्ने जोखिम बढेपछि खेलाड़ी र दर्शकको सुरक्षालाई ध्यानमा राख्दै खेल एक घण्टा पछि शुरू भएको फीफाले जानकारी दिएको छ। यसअघि नेपाली समय अनुसार खेल पाउने 7 बजेदेखि शुरू हुनुपर्नेमा भर्खरै पौने 8 देखि शुरू भएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द भएको छ। निकुञ्जले वर्षातको समयमा भलबाड़ी आउने रूख टलेर बाटो अवरूद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी बन्द गरिएको छ। निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गर्दै आएको छ। वर्षातको अवस्था हेरेर दशैंको आसपासबाट निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ। सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने रोकिने छैन। वर्षात शुरू भएसँगै नारायणगढ मोगलिन सड़क खण्डमा पहिरो 55 उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मोगलिन नारायणगढ सड़क खण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामी छानेका अनुसार मुगलिन क्याम्पमा एक लोडर, सेती दोभान क्याम्पमा एक स्कावेटर, एक लोडर र एक ब्याकहोल्ड लोडर पनि पहिरो पछ्याउनका लागि तयारी अवस्थामा राखिएको छ। यस्तै सड़क डिभिजन कार्यालय परिसरमा एक ब्याकहोल्ड लोडर तथा कालीगण्डकी करिडोरमा एक लोडर तथा तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभएको छ। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सभा 1 बजे सिंहदरबारमा शुरू हुनेछ। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची छ। यसैगरी सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त पत्रको ब्यौरा जानकारी गराउने कार्यसूची छ। नेपाल ऑयल निगमले इन्धनको भाव घटाएको छ। निगमले गए राती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मटीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगमका संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मटीतेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको हो। योसँगै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, फलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ, डिजेल र मटीतेल 192.50 रूपियाँ, दोस्रो वर्गमा सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजेल र मटीतेल 194 रूपियाँ पर्नेछ। तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपालमा पेट्रोल प्रति लिटर 197 रूपियाँ र डिजेल र मटीतेलको भाव 195 रूपियाँ कायम भएको छ। यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रति सिलिण्डर 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 थियो। बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय व्यवस्थापन शुरू गरेको छ।
1: नगरपालिकाले कुकुर होस्टेल स्थापना गरी कुकुरको उद्धार शुरू गरेको हो। बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि नगरपालिकाले दिगो व्यवस्थापनका लागि जग्गा व्यवस्थापन, आवास तथा कुकुर खेल्न सक्ने चौर निर्माण गरेको हो। 50 वटा कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो चरणमा बेबारिसे बिरामी तथा अशक्त भएका 20 वटा सामुदायिक कुकुरलाई राखिएको बागलुङ नगरपालिकाले जनाएको छ। बागलुङ नगरपालिका 3 मा 1 करोड खर्चेर 5 रोपनी जग्गा किनेर तारबार सहित होस्टेल निर्माण गरिएको र कुकुरलाई हेरचाहका लागि कर्मचारी र खानपानको व्यवस्था मिलाइएको नगरपालिका पशु शाखा प्रमुख मित्र प्रसाद सापकोटाले जानकारी दिनुभयो। नगरपालिकाले 2 वर्ष अघि नै सामुदायिक कुकुरको व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा कुकुर होस्टेल निर्माण गर्ने लक्ष्य राखेको थियो। नगरपालिकाले घरमा पाल्ने कुकुरको दर्ता अनिवार्य गरेको छ। साथै कुकुरको पहिचान गर्ने र औषधि र खोपको समेत व्यवस्था मिलाएको छ। दर्ता गरेको कुकुर सड़कमा आएमा घर धनीलाई जिम्मेवार बनाउन अनिवार्य दर्ताको व्यवस्था मिलाएको पशु शाखाले जनाएको छ।
0: नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछाने आगामी युरोपियन T20 लीग खेल्नुहुने भएको छ। उहाँलाई रोटरडम डेकोर्सले अनुबन्ध गरेको छ। सामाजिक सञ्जाल मार्फत सन्दीपले आफू पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा रोटरडम डेकोर्सको सदस्य बन्न पाउँदा

0: 也好。
1: नमस्ते बीएफबीएस गोरखा रेडियोको कार्यक्रम मझेरी सुरु भयो श्रोता सम्पूर्णलाई नमस्कार अनि हार्दिक स्वागत गर्दछु आजको हाम्रो रमाइलो किसिमको बसाइमा। तपाईँहरूले केही समय अगाडि नेपालबाट पाल्नुभएका हाम्रा चलचित्रका डाइरेक्टर ज्यूहरूसँग लाल शाही दाजुले प्रभातकालीन आवाजमा कुराकानी गर्नुभएको सुन्नुभयो। निकै लामो कुराकानी भयो, निकै जानकारी तपाईँहरूले प्राप्त गर्नुभयो भन्ने पूर्ण विश्वासको साथमा मझेरी कार्यक्रममा म उपस्थित भइसकेको छु धनराज। र आजको तीन घण्टा पनि हामी यस्तै मिठा मिठा गीतहरू सुन्दै सुनाउँदै, तपाईँहरूका अनुरोधहरू सुन्दै सुनाउँदै चाहिँ यो कार्यक्रमलाई पूर्णता दिने प्रयास गर्नेछु श्रोता। आज बुधबारको कार्यक्रम हो श्रोता। 1 जुलाई 2026 साल तद अनुसार असार 17 गते विक्रम सम्वत 2083 सालको कार्यक्रम सञ्चालन भइरहेको छ श्रोता। के गर्ने तपाईँहरू के गर्दै हुनुहुन्छ? फुटबल हेर्दै हुनुहुन्छ? फुटबलमा अहिले मेक्सिको र इक्वेटरको खेल सञ्चालन भइरहेको छ। फर्स्ट हाफको 11 मिनेटमा खेल सञ्चालन भइरहेको छ भने गोल रहित खेल भइरहेको छ। अघि बिहान तपाईँले हेर्नुभयो फ्रान्स र स्विडेनको पनि खेल हेर्नुभयो। फ्रान्सले 3 गोल लगाएर लास्ट 16मा प्रवेश पाएको छ। स्विडेन नकआउट हुन नकआउट भएको छ। हजुर, अन्य के कस्तो छ? तपाईँहरू यदि हामीसँग आएर प्रत्यक्ष भलाकुसारी गर्न चाहनुहुन्छ अथवा केही अनुरोध गीत सङ्गीतहरू अथवा विशेष दिन परेको छ भने तपाईँहरू अवश्य पनि आउन सक्नुहुनेछ। फोन गर्नुहोस्, इमेल गर्नुहोस् अथवा फेसबुक मेसेन्जर मार्फत म्यासेज पनि पठाउन सक्नुहुन्छ। तपाईँहरूले यी जुनसुकै माध्यम चलाउनु भए पनि हामीलाई कुनै आपत्ति छैन, सम्पर्क चाहिँ गर्नु पर्यो है तपाईँहरूले। हजुर, अनि आज ब्रिटिस फोर्सेस ब्रुनाईमा आरजीआरको 32 जन्म जयन्ती मनाइँदैछ। बर्थडे आरजीआरमा सामेल हुनुभएका सम्पूर्ण सकल दर्जा भनौँ सकल दर्जाका महानुभावहरूलाई हार्दिक बधाई शुभकामना र उत्तरोत्तर प्रगतिको कामना पनि गर्न चाहेँ। मैले फेसबुक रे यो रेडियो तरङ्ग मार्फत नै म पनि आरजीआरको एक भूपू सदस्य भएको नाताले एक किसिमको सामिप्यता छ, आफ्नो मनमा एउटा एक किसिमको चाहिँ उमङ्ग आउँदो रहेछ क्या श्रोता। यसरी कनेक्सन हुँदाखेरि तपाईँहरू र म इन्क्लुडिङ सम्पूर्णलाई यो 32 जन्मदिनको शुभकामना। हजुर, नाक्छोङ चलचित्र पनि आज प्रदर्शन हुँदैछ भनेर कुरा सुनिहाल्नुभयो। आज र भोलि हुँदैछ, समय मिलेको खण्डमा आज अथवा भोलि जुनै समयमा जानुभए पनि हुन्छ, तर फेरि साह्रै ढिलो अवेर नगर्नुहोस्, सिट नपाउनुहोला। हजुर, कार्यक्रम सुरु गर्यौँ हामीले कुन्ती मोक्तानले गाउनुभएको रुम्जाटारको ढाका टोपीबाट। अब गोपाल घरती मगर, मोनिका चन्द ठकुरी र अरू को हुनुहुन्छ, पुष्पाचन्द ठकुरीले गाउनुभएको कम्मर मर्काइदे मायालु भन्ने अर्को जोसिलो गीत सुनौ।

हजुर, कम्मर मर्काइदै मायालु, गोपाल घरती मगर, मोनिका चन्द ठकुरी र पुष्पा चन्द ठकुरी तीनजनाले गाउनु भएको जोसिलो गीत सुन्यो श्रोता। ब्रुनाईमा अहिले बिहानको 10:18 गयो, 24 डिग्री सेल्सियस सेरियाको तापक्रम रहेको छ अहिले भने 30 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। र आज दिनभरि जसो नै सेरिया ब्रुनाईमा मेघगर्जन सहित वर्षा हुने र मन्द गतिमा हावा चल्ने प्रक्षेपण गरिएको छ मौसमी प्रक्षेपण श्रोता। र आज यो आरजीआर बर्थडेको लागि ठिक कको मौसम परेको छ तपाईँहरू सम्पूर्ण ब्रुनाई ग्यारिजनका श्रोताहरू, तर छाता चाहिँ बोकेर जानुहोस्, पानी परिहालेको छैन, पानी पर्ने सम्भावना चाहिँ उच्च नै रहेको छ। नेपालमा अहिले बिहानको 8:03 गयो, 21 डिग्री सेल्सियस न्यूनतम तापक्रम, 28 डिग्री सेल्सियस अधिकतम तापक्रम काठमाडौँ उपत्यकाको। र काठमाडौँ उपत्यकामा पनि आज दिनभरि जसो नै श्रोता मेघगर्जन सहित वर्षा हुने अनि मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। काठमाडौँ उपत्यका लगायत नेपालका अन्य भागमा ज जसले हामीलाई सुनिराख्नु भएको छ त्यहाँको तपाईँहरूको ताजा मौसमी विवरण के छ, यसो अल्छी लागेन भने चिया पिउँदै कफी पिउँदै यसो खिस्रिक्क लेखी पठाउनुहोस् है, हामी अन्य श्रोतालाई पनि जानकारी दिन सकौँ। बेलायतमा बिहानको 3:19 गएको छ श्रोता, लन्डनमा 16 डिग्री सेल्सियस तापक्रम रहेको छ, बादल अलिअलि बादलले आकाश ढाकेको छ भने मन्द गतिमा हावा चलिरहेको छ। आज दिनभरि जसो नै तपाईँहरूको लन्डन एरिया घमाइलो र रमाइलो नै हुने देखाइएको छ, यदा कदा बादलका धर्सा रेसाहरू पनि देखिन सक्छन् भनिएको छ। 15 डिग्री सेल्सियस लन्डनको आजको न्यूनतम तापक्रम, 25 डिग्री सेल्सियस आजका लागि अधिकतम तापक्रम रहने अनुमान गरिएको छ। हजुर, मौसमी जानकारी यति नै गरौँ। अन्य स्थानमा रहनुभएका श्रोता, विभिन्न स्थानमा हुनुहुन्छ संसारभरि, तपाईँहरूले कसरी सुन्नुभएको छ, कहाँबाट सुन्नुभएको छ, यसो मौसमको जानकारी दिनुहोस्, ताजा मौसमको जानकारी दिनुहोस्, हामी भलाकुसारी गरौँ। गीत माग्नुहोस्, भएसम्म सकेसम्म भेटेसम्मका गीतहरू तपाईँहरूले रोज्नु भएको नै हामी बजाइदिने कोसिस गर्नेछौँ। तर कहिलेकाहीँ म सधैँ भन्ने गर्छु, तपाईँले माग्नु भएको गीतहरू हाम्रो लाइब्रेरीमा नहुन सक्छन्, त्यस्तो भएको खण्डमा भने अलिकति अप्ठ्यारोमा पर्छौँ हामी, तर मिल्दो जुल्दो गीतहरू लगाइदिने कोसिस हामीले सधैँ नै गर्दै आएका छौँ। अब फेरि अर्को गीत सुन्न जाउँ, प्रियसी रोहित थापा मगरले भन्दै हुनुहुन्छ।

0: is Gorkha Radio. Gorkha Radio.
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर, नलुकाउ है बोलिदेऊ है भन्ने कुरा सुन्यो दीपक लिम्बू अनि कोरसले गाउनु भएको तिमीलाई म त मेरै बेहुली बनाउँछु भन्ने गीतमा श्रोता। हजुर, आज मैले अघि पनि भने बिहानलाल साई दाईले पनि भन्दै हुनुहुन्थ्यो आरजीआरको 32 जन्म दिवस मनाइँदैछ आज, विशेष गरेर ब्रुनाई ग्यारिजनमा र त्यसमाथि पनि विशेष गरेर 2 RGR सेकेन्ड बटालियन द रोयल गोर्खा राइफल्सले। अब पल्टन घरमा हुने श्रोताले त धेरैले बुझ्नुभएको छ आरजीआरको फर्मेसन कसरी भयो, कहिलेदेखि, किन 32 वर्ष मात्रै, गोर्खालीको इतिहास त निकै पुरानो हो भन्ने तपाईँलाई लाग्छ, बुझ्नुभएको छ, तर धेरै श्रोता अनभिज्ञ हुनुहुन्छ होला यो आरजीआरको फर्मेसन चाहिँ कहिलेदेखि भयो भनेर। आज जुलाई 1 का दिन रोयल गोर्खा राइफल्सले आफ्नो 32 स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइरहेको छ। सन्तलिफमा तपाईँले फेसबुकमा समाचारहरूतिर पनि हेर्नुभयो सुन्नुभयो र आज मा होइन उहाँहरूले चाहिँ गत हप्ता चाहिँ मान्नुभयो उहाँहरूको विभिन्न कमिटमेन्टले गर्दाखेरि आज मनाउन नभ्याउने हुनुभएकाले चाहिँ यो दिवस उहाँहरूले मनाइसक्नु भएको छ। र अब ब्रुनाईको सन्दर्भमा चाहिँ आज मानिँदैछ, अब इतिहासमा अलिकति जाउँ, सन् 1994 सालको जुलाई 1 आजका दिन श्रोता बेलायती सेनाका 4 ऐतिहासिक गोर्खा पल्टनहरूलाई एकीकृत गरी यो आरजीआर रोयल गोर्खा राइफल्स स्थापना गरिएको। ती 3-4 पल्टनहरू कुन कुन थिए भन्नुहुन्छ भने, 2nd King Edward VI ओन गोर्खा राइफल्स, जसलाई चाहिँ सिरमुर राइफल अथवा 2GR भनेर पनि भनिन्थ्यो, त्यस्तै 6th Queen Elizabeth ओन गोर्खा राइफल्स 6GR भनेर भनिन्छ छटकरीमा, 7th Duke of Edinburgh ओन गोर्खा राइफल्स 7GR र 10th Princess Mary ओन गोर्खा राइफल्स 10GR। यी 4 पल्टनहरूलाई चाहिँ गाभेर 3 बनाइयो, 1RGR, 2RGR र 3RGR। अब 1RGRमा चाहिँ कुन कुन पल्टन गाभिए भन्नुहुन्छ भने, 2GR सिरमुर राइफल्स र 6GRलाई मिलाएर 1RGR बनाइयो, त्यस्तै 7GRबाट चाहिँ 2RGR बनाइयो र 3rd Battalion 3RGRलाई चाहिँ 10GRबाट चाहिँ 3RGR नामाकरण गरियो, जुन चाहिँ पछि सन् 1996 मा 3RGR लाई योलाई चाहिँ 2RGRमा गाभिएको थियो। ले गर्दाखेरि यसरी इतिहास छोटकरीमा तपाईँहरूलाई चाहिँ बना भन्ने कोसिस गरेँ। आज चाहिँ 2 पल्टन मात्रै बाँकी रहेको छन्, 1RGR र 2RGR। त्यस पछाडि यो 97 सालमा 97 साल जस्तो लाग्छ यहाँ 2RGR 3RGRलाई 2RGRमा गाभिएपछि चाहिँ 2 रोयल गोर्खा राइफल्स मात्रै रहेको छन्। 1RGR अहिले सन्तलिफ युकेमा छ, जहाँ हाम्रो बिएबिएसको एउटा स्टेसन पनि छ, र 2RGR अहिले ब्रुनाईमा छ, जहाँ हामीबाट यो मजेरी कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ। हजुर, यो छोटो जानकारी पछाडि ओसिन चामलिङ राईलाई सुन्न जाउँ, मेरो फुल तिमी भन्दै हुनुहुन्छ, कस्तो फुल रहेछ सुनिहालौँ।

हजुर, मेरो फूल हौ तिमी ओसेन चामलिङ राईले गाउनु भएको मिठो गीत सुन्यो श्रोता। ओसेन चामलिङ राईको यो मेरो पहिलो गीत सुनाइ हो, मिठै गाउनु हुँदै र यो गीत पनि मिठै लाग्यो, तपाईँहरूलाई पनि पक्कै मन पर्यो होला भन्ने पूर्ण आशा गरेको छु श्रोता। फुटबलकै कुरा गरौँ, मेक्सिको र इक्वेडोरको खेल भइरहेको छ र मेक्सिकोले 2 गोलको अग्रता लिएको छ श्रोता। पहिलो हाफमै खेल भइरहेको छ, 36औं मिनेट 37औं मिनेट जानै आँट्यो। अब पहिलो गोल जिमेनेजले 31 मिनेटमा गर्नुभएछ, त्यस्तै दोस्रो गोल चाहिँ 31 मिनेटमा जिमेनेजले गर्नुभएको रहेछ भने पहिलो गोल 22औं मिनेटमा नै भइसकेको रहेछ। के हो यो किनोनेस भन्ने खेलाडीले पहिलो गोल गर्नुभएको रहेछ र जिमेनेजले चाहिँ 31औं मिनेटमा दोस्रो गोल गरेर 2 गोलको अग्रता दिलाउनु भएको रहेछ। 37औं मिनेटमा खेल भइरहेको छ। अब खेलको जानकारी लिँदै गर्छौँ हामी श्रोता, सान नानी सुन्न जाउँ। यो पनि नयाँ गीत हो, विकास भियोन एन्ड पवनले गाउनु भएको छ यो गीत।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
2: यो PFBS गोर्खा रेडियो हो।

जीएक्सओ लेगाउनु भएको सता हेर सुन्यो श्रोता, बिहानको 11 बज्नको लागि 12:30 मिनट रह्यो ब्रुनाईमा, र यो समयमा भने ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि एउटा जानकारी जब अपर्च्युनिटी निस्केको छ। हामी बिएफबिएस ब्रुनाईमा र यो चाहिँ हो फुल टाइम अफिस एडमिनिस्ट्रेटरको। अब तपाईँका जिम्मेवारहरू धेरै पर्छन्, यहाँ एडमिनिस्ट्रेसन सपोर्ट गर्नुपर्ने हुन्छ अफिसमा। बिएफबी ब्रिटिस फोर्सेस ब्रुनाईका अन्य धेरै डिपार्टमेन्टहरू छन्, उनीहरूसँग लिएज गर्नुपर्ने हुन्छ, बेसिक अकाउन्टहरू राख्नुपर्ने हुन्छ, रिटर्न्स एन्ड ह्यान्डलिङ अफ त्यो हाम्रो खुद्रा पैसा भनौँ न, अब झोले फन्ड पल्टने भाषामा, त्यस्तोहरू मिलाउनु पर्ने हुन्छ। युकेबिसी स्टाफका लागि फ्लाइटहरू, ट्रान्सपोर्टहरू र बिएफपिएसका प्रेजेन्टरहरूलाई यताउता लाने ल्याउने गर्नुपर्ने हुन्छ तपाईँहरू। त्यसैले गर्दाखेरि तपाईँले चाहिँ ड्राइभिङ लाइसेन्स भएको छ भने हुनुहुन्छ भने तपाईँका लागि यो काम हुनसक्छ। अनि अरू अफिस इक्विपमेन्टहरू मेन्टेन गर्नुपर्ने, कम्पनीका गाडीहरू मेन्टेन गर्नुपर्ने, तिनीहरूको रोड ट्याक्स होइन सर्भिसिङहरू चाहिँ टाइमली गर्नुपर्ने हुन्छ, पोस्ट कलेक्सनहरू यावत कुराहरू थुप्रै गर्नुपर्ने हुन्छ। अनि फन्ड रेजिङ र कम्पिटिसनका एक्टिभिटीहरूमा तपाईँको चाहिँ एक्टिभ पार्टिसिपेसन को आश गर्दछौँ हामी। तपाईँले मात्रै गर्ने होइन, हामी सबैले गर्छौँ गर्न त, तर तपाईँले पनि लिड गर्नुपर्ने हुन्छ कतिपय कुराहरूमा। र तपाईँहरू इच्छुक हुनुहुन्छ, मैले गर्न सक्छु, यो काम मेरै लागि हो भन्ने चाहनुहुन्छ लाग्छ भने ढिला नगर्नुहोस्। 10 जुलाईभित्रमा तपाईँको सिभी र कभर लेटर चाहिँ lal.shahi@bfbs.com lal.shahi मोटो स भएको शाही मा पठाउनु होला। तपाईँले 10 जुलाईभित्र शुक्रबार पर्छ, अब लेख्दै हुनुहुन्छ कतिले, साह्रै अवेर नगर्नु होला। हजुर, तपाईँ हाम्रो सहकर्मी हुन सक्नुहुन्छ। तपाईँले चाहिँ अब अफिसको त्यो गर्ने भएपछि तपाईँले कम्प्युटिङ अलिअलि जानेको हुनु पऱ्यो, आइटीहरू खेलाउन जानेको हुनु पऱ्यो, विशेष गरी एक्सेल सिट अनि वर्ड अनि इमेल लेख्ने त त्यो कुरै भएन। त्यति चाहिँ तपाईँले जान्छु गर्छु जस्तो लाग्छ भने अवश्य नै अप्लाई गर्न सक्नुहुनेछ।

हजुर, रोहित थापा मगरले प्रेयसी गाउनु भयो श्रोता। हजुर, आज ब्रुनेगा रिजनको पादाङ स्पोर्ट्स फिल्डमा धुमधामका साथ आरजीआरको 32 जन्म जयन्ती मनाइँदैछ श्रोता, जन्मोत्सव जन्म जयन्ती भन्दा पनि। र बिएबिएसका हाम्रा स्टाफहरू पनि त्यहाँ निकै आज जोसिलाका साथ उपस्थिति जनाइराख्नु भएको छ र के त्यहाँ चाहिँ उहाँहरूले यसो च्यारिटीका लागि भनेर चटपटे भिज्ने कार्यक्रम पनि गर्दै हुनुहुन्छ। त्यसका साथमा रिपोर्टिङ पनि गर्दै कलेक्सन गर्दै हुनुहुन्छ। तपाईँहरूले फेसबुकमा आँखा लगाइराख्नु होला श्रोता, उहाँहरूले लाल दाईले चाहिँ त्यसो भरे भिडियो छोटो भिडियोहरू आजको हाल्नु पक्कै हुनेछ। हजुर, अब म नयाँ गीत लाजैले भुतुकै प्रताप दास र समीक्षा अधिकारीले गाउनुभएको गीत सुनाउँदै कार्यक्रमको पहिलो घण्टाको बसाइलाई अन्त्य गर्ने तर्खर गर्ने श्रोता, यो गीत पछाडि नेपालबाट प्राप्त भएको समाचार सुन्नुहुनेछ अनि हामी दोस्रो घण्टामा फेरि भेटौँ है त श्रोता। बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला, हामी दोस्रो घण्टामा भेटौँ।

0: नेपाल ओइल निगमले इन्धनको भाव घटाएको छ। निगमले गए राती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगमका संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मटितेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको हो। यो सँगै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुरम, लेखगंज, फलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ, डिजल र मटितेल 192.50 रूपियाँ, दोस्रो वर्गमा सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मटितेल 194 रूपियाँ पर्नेछ। तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपालमा पेट्रोल प्रति लिटर 197 रूपियाँ र डिजल र मटितेलको भाव 195 रूपियाँ कायम भएको छ। यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रति सिलिण्डर 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 थियो। बागमती विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत सञ्चालित 3 संकायको पहिलो सेमेस्टरको परीक्षा सकिएको एक हप्तामै नतिजा सार्वजनिक गरेको छ। विश्वविद्यालयले परीक्षा सकिएको 7 दिनमै 3 संकायको पहिलो सेमेस्टरको परीक्षा फल प्रकाशन गरेको विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभएको छ। विश्वविद्यालयले एक वर्ष यता व्यवस्थापन र कानून, विज्ञान तथा प्रविधि तथा शिक्षा तथा सामाजिक विज्ञान संख्यामा स्नातक तहको कक्षा शुरू गरेकामा 3 संकायको पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशन गरेको हो, जसमा म्यानेजमेन्ट एण्ड लमा 72%, विज्ञान तथा प्रविधि संकायमा 79% र शिक्षा तथा सामाजिक विज्ञान संकायमा 89% विद्यार्थी उत्तीर्ण भएका छन्। ललितपुरको जावलाखेल सदर चिडियाखानामा गत असार 5 गति पुष्टि भएको बर्ड फ्लू संक्रमण हाल नियन्त्रणको क्रममा रहेको चिडिया प्रशासनले जनाएको छ। संक्रमण देखिए लगत्तै चिडियाखाना बन्द गरेर प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, संक्रमित तथा बिरामी जीव जन्तुको उपचार गर्ने र भाइरसको फैलावट रोक्ने विभिन्न नियन्त्रणात्मक उपाय अपनाइएको थियो। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्ड फ्लू भाइरस नियन्त्रणका लागि निरन्तर औषधि छर्किने, जीव जन्तु राखिएको स्थानको सरसफाई गर्ने तथा बिरामी जनावरको उपचार गर्ने कामलाई प्राथमिकता साथ अगाडि बढाइएको। उहाँले पछिल्लो परीक्षणका आधारमा असार 12 गति यता चिडियाखानाभित्र बर्ड फ्लूको नयाँ संक्रमण नदेखिएको जानकारी दिनुभएको छ। पशु सेवा विभागले भने काठमाडौँ उपत्यकामा बर्ड फ्लूको जोखिम अझै कायम रहेको जनाएको छ। संयुक्त राज्य अमेरिका सन् 2026 शक्तिशाली राष्ट्र बनेको छ। सैन्य शक्तिका आधारमा देशहरूको ग्लोबल फायर इन्डेक्स 2026 तयार पारेको विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रको सूचीमा अमेरिका पहिलो स्थानमा छ। यसअघि पनि अमेरिका सबैभन्दा शक्तिशाली राष्ट्रको शीर्ष स्थानमा थियो। अमेरिकाको सैन्य बजेट विश्वमा सबैभन्दा ठूलो छ। रूस विश्वको दोस्रो सबैभन्दा शक्तिशाली देशमा सूचीकृत भएको छ। रूससँग संसारमा सबैभन्दा धेरै आणविक हतियारहरू छन्। चीन तेस्रो छ। चीनसँग संख्याको हिसाबले विश्वको सबैभन्दा ठूलो नौसेना छ। यो सँगै विश्वको दोस्रो ठूलो वायुसेना पनि छ। यद्यपि आणविक हतियारको हिसाबले चीन अमेरिका र रूस भन्दा धेरै पछाडि छ। यस्तै भारत चौथोमा छ। भारतले द्रुत गतिमा क्षेप्यास्त्रहरू पनि विकास गरिरहेको छ र ब्रह्मोस जस्ता क्षेप्यास्त्रहरू सहित विभिन्न प्रकारका हतियारहरू सञ्चालन गरिरहेको छ। भारतले हालै अपरेशन सिन्दुरको क्रममा आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको थियो। यसपछि दक्षिण कोरिया विश्वको 5 सबैभन्दा शक्तिशाली देश बनेको छ। फ्रान्स 6, जापान 7, बेलायत 8, टर्की 9 र इटली विश्वको 10 सबैभन्दा शक्तिशाली देशको रूपमा रहेका छन्। बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय व्यवस्थापन शुरू गरेको छ।
1: नगरपालिकाले कुकुर होस्टेल स्थापना गरी कुकुरको उद्धार शुरू गरेको हो। बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि नगरपालिकाले दिगो व्यवस्थापनका लागि जग्गा व्यवस्थापन, आवास तथा कुकुर खेल्न सक्ने चौर निर्माण गरेको हो। 50 कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो चरणमा बेबारिसे बिरामी तथा अशक्त भएका 20 सामुदायिक कुकुरलाई राखिएको बागलुङ नगरपालिकाले जनाएको छ। बागलुङ नगरपालिका 3 करोड खर्चेर 5 रोपनी जग्गा किनेर तारबार सहित होस्टेल निर्माण गरिएको र कुकुरलाई हेरचाहका लागि कर्मचारी र खानपानको व्यवस्था मिलाइएको नगरपालिका पशु शाखा प्रमुख मित्र प्रसाद सापकोटाले जानकारी दिनुभयो।
2: हवस्,
0: नमस्कार।
2: यो PFBS गोरखा रेडियो हो।

0: यो PFBS गोर्खा रेडियो रेडियो
1: हजुर, यो बिएबिएस गोर्खा रेडियो हो र तपाईँ हुनुहुन्छ बिएबिएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा। दोस्रो घण्टामा हामी प्रवेश गरिसकेका छौँ श्रोता, र भर्खरै सुन्नुभयो साह्रै मिठो गीत, गैराघरे काइलीको याद आउने कुरा गर्ने कलाकार हुनुहुन्थ्यो श्री कृष्ण बम्मल्ल अनि मेलिना राई। ब्रुनाईमा बिहानको 11:10 एघारै मिनेट जान आँट्यो श्रोता। अहिले सेरियामा खासै मौसमी परिवर्तन भएको छैन, छिटपुट वर्षा हुन खोजेको हो कि जस्तो चाहिँ छ, तर परिहालेको छैन सेरियाकोमा त्यस्तो छ। अन्य स्थानमा के कसो छ ब्रुनाईका श्रोता, तपाईँले यसो मौका मिलेको खण्डमा यसो जानकारी गराउँदै गर्नुहोस् है। हुन त ब्रुनाई ग्यारिजनका श्रोताहरू अहिले सबै यता ग्यारिजनको पादाङमा जानुभएको छ स्पोर्ट्स फिल्डमा, भव्यताका साथमा त्यहाँ चाहिँ उहाँहरूले रमाइलो गरिराख्नु भएको छ। दुरा कप फुटबल भइरहेको थियो अघि म जाँदा, अब फाइनल हुन आँट्यो अथवा हुने क्रममा छ, त्यो मलाई अहिले ताजा स्थिति थाहा भएन। कसैले सुनिराख्नु भएको छ भने यस्तो हुँदैछ है भन्नुहोस्। टग अफ वार पनि हुँदै थियो, डोरी ताना तान लुछालुछ हुने, लुछालुछ भन्दा नि ताना तान हुने क्रममा थियो। तै कम कि मै कम भन्ने प्रत्येक कम्पनीका चाहिँ वरियरहरूले तानिराख्नु भएको थियो। सोक्रम पनि अब त सकिसक्यो होला, त्यसको पनि तपाईँले यसो मिल्छ भने जानकारी गराउनुहोस् है। हजुर, फुटबलमा एकैछिन आँखा लगाउँ श्रोता, कति भयो अहिले सेकेन्ड हाफ सुरु भइसकेको छ, 49 मिनेटमा खेल जारी रहेको छ, र पहिलो हाफमा लागेको 2 बाहेक मेक्सिको पनि गोल भएको छैन भने यता इक्वेडरको पनि गोल कुनै भएको छैन, शून्यमै रहेको छ। सेकेन्ड हाफको 50 मिनेटमा प्रवेश गरेको छ खेलले अहिले। हजुर, अब गीत सुन्ने क्रमलाई नै जारी राखौँ। यो गन्थन गर्नुभन्दा पनि सेवारो भन्दै हुनुहुन्छ राजेश पाल राई अनि नोगेन लिम्बुको, यो दुईजना कलाकारले सायद पहिलोपल्ट जस्तो लाग्यो मलाई एकै साथमा एउटै गीतमा आवाज दिनुभएको, सुनौ कस्तो छ।

जमर्क गरे श्रोता। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताका लागि BFB ब्लड डोनेसन ड्राइभ हुन गइरहेको छ भोलि 2 जुलाईका दिन बिहानको 10 बजेदेखि मध्याहको 2 बजीसम्म टुको लाइन्सको जिम्नेजियम ग्यारिजियम जिम्नेजियमभित्र ग्यारिजनको जिम्नेजियमभित्र हुन्छ यो कार्यक्रम। र तपाईँहरू यसो इच्छा लाग्छ ब्लड डोनेसन रक्तदान दिने इच्छा चाहना छ भने तपाईँ अवश्य पनि जानुहुन्छ। अलिकति ख्याल गर्नुपर्ने कुरा चाहिँ यो स्वास्थ्य सम्बन्धी समस्या छ भने तपाईँले सायद ब्लड डोनेट गर्न सक्नुहुन्न किनभने फेरि त्यो डोनेट गरेको ब्लड चाहिँ उहाँले डिस्पोज गर्नुपर्ने हुन्छ। त्यहाँ हुनुभएका डक्टर नर्सहरूसँग यसो सल्लाह गर्नको लागि मैले सुझाएँ। हजुर अब चाहिँ ढ्यानट्याडान सुनौँ। जोसिलो गीत जस्तो लाग्यो सुरुमा छ्यासै सुन्दाखेरि पल्टनले गाउनु भएको छ। प्लिज इन्जोय।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर, हरेक त्यो पल भन्ने गीत सुन्यो श्रोता विजय अधिकारी अनि सुकमित गुरुङको आवाजमा। हजुर, आज आरजीआरको 32 बर्थडे हो श्रोता, र यसै सन्दर्भ पारेर आजको फुड एन्ड कल्चर सेगमेन्टमा मैले यो गोर्खाली समुदायमा मिसिङको संस्कृतिको बारेमा छोटो चर्चा गर्ने चाहिँ प्रयत्न गरिरहेको छु। हुन त मिसिङका बारेमा मैले भन्दा पनि मभन्दा अग्रज सिनियर महानुभावहरूले धेरै कुरा बुझ्नुभएको छ, जान्नुभएको छ, कतिले त यसको इतिहास पनि पढ्नुभएको होला, सुन्नुभएको होला। तर अब आज चाहिँ मैले यसो सतही रूपमा जो चाहिँ पल्टन घरका सदस्यहरू हुनुहुन्न उहाँहरूले पनि यस्तो हुँदो रहेछ, यो रहेछ मेसिङ भनेको भन्ने बुझाउने हेतुले आजको सेगमेन्टमा सन्दर्भ पारेर ठिक्क आरजीआरको बर्थडे पनि अनि पल्टने घरको कायदाको पनि एउटा चर्चा हुन्छ भन्ने हिसाबले चाहिँ यहाँ तपाईँहरूसँग चाहिँ केही कुरा गर्ने जमर्को गरेको छु। गोर्खाली संस्कृतिमा खाना केवल पेट भर्ने माध्यम मात्र होइन, यो परम्परा, अनुशासन, सहकार्य र पहिचानसँग जोडिएको विषय हो श्रोता। यस्तै एउटा पुरानो परम्परा हो गोर्खाली मेसिङ संस्कृति। यो संस्कृति विशेष गरी सैनिक जीवन, यात्राको अवस्था र सामूहिक बसोबाससँग जोडिएको देखिन्छ, जहाँ मानिसहरू मिलेर खाना पकाउने र खाने गर्दथे। मेसिङ शब्द अङ्ग्रेजी शब्द मेसबाट आएको मानिन्छ। सैनिक वा संस्थागत जीवनमा मेस भन्नाले खाना खाने सामूहिक स्थान वा व्यवस्था बुझिने रहेछ। ब्रिटिस आर्मीमा लामो समयदेखि सैनिकहरूका लागि सामूहिक भोजनको व्यवस्था रहने परम्परा थियो। गोर्खाली सैनिकहरूले पनि यसलाई यस्तै व्यवस्थालाई आफ्नै शैली, संस्कार र स्वादसँग जोड्दै लगेको इतिहासहरू पाइन्छ। यस संस्कृतिको सुरुवात कहाँबाट भयो भन्ने कुरा ठ्याक्कै एउटै ठाउँमा सीमित गर्न गाह्रो छ श्रोता। तर यसको विकास एङ्ग्लो नेपाल वार पछाडि ब्रिटिस सेनामा गोर्खालीहरूको भर्ती सुरु भएपछि अझ व्यवस्थित रूपमा भएको चाहिँ मानिन्छ। गोर्खाली जवानहरू विभिन्न ठाउँमा तैनात हुँदा समूहमा बस्ने, पालो मिलाएर खाना बनाउने र सँगै खाने चलन बढ्दै गयो। मेसिङ संस्कृतिमा सबैभन्दा रोचक पक्ष हो आगो बालेर खाना पकाउने परम्परा। आधुनिक ग्यास, बिजुली वा तयारी खाना उपलब्ध नभएको समयमा सैनिकहरू जङ्गल, पहाड, युद्ध क्षेत्र वा दुर्गम ठाउँमा रहने गर्दथे। त्यहाँ खाना पकाउने एकमात्र भरपर्दो माध्यम आगो थियो। दाउरा जम्मा गर्ने, चुलो बनाउने, पालो मिलाएर खाना पकाउने र सबैले एकै ठाउँमा बसेर खाने अभ्यास यही आवश्यकताबाट जन्मिएको हो भन्ने एउटा बुझाइ छ। आगो केवल खाना पकाउने माध्यम मात्र थिएन, यो सामूहिकताको प्रतीक पनि थियो। चुलो वरिपरि बसेर खाना पकाउनु, दिनभरका अनुभव बाँड्नु र एकअर्कालाई सहयोग गर्नुले समूहमा एकता र आत्मीयता बढाउने गर्दछ। सैनिक जीवनमा यस्तो संस्कृतिले अनुशासन र भाइचारालाई बलियो बनाउने गर्दछ। गोर्खाली मेसिङमा साधारण तर पौष्टिक खाना प्राथमिकतामा पर्ने गर्दछ। दाल, भात, तरकारी, मासु, अचार जस्ता परिकारहरू सामान्य थिए। सीमित स्रोतमा धेरै मानिसका लागि खाना तयार पार्नुपर्ने भएकाले सरल तर स्वादिलो खाना बनाउने कला विकास भयो। यही कारणले गोर्खाली खाना संस्कृतिमा साझा खानाको विशेष महत्त्व रह्यो। तर समयसँगै यो संस्कृति पनि परिवर्तन हुँदै गएको छ। पहिले दाउराको आगो, ठूलो भाँडा र सामूहिक श्रममा आधारित मेसिङ अहिले आधुनिक भान्सा, ग्यास, विद्युतीय उपकरण र व्यवस्थित किचन प्रणालीमा परिवर्तन भएको देख्न सक्छौँ। आजका सैनिक मेसहरूमा प्रविधि र व्यवस्थापन बढेको छ, तर सामूहिक रूपमा खाना खाने भावना भने अझै नै कायम रहेको पाइन्छ। नेपालमा पनि पुरानो शैलीको मेसिङ संस्कृति धेरै ठाउँमा परिवर्तन भएको छ। गाउँघरमा सामूहिक भोज, चाडपर्वका बेला मिलेर खाना पकाउने चलन र सामाजिक जमघटहरूमा यसको झल्को अझै देखिन्छ। तर दैनिक जीवन भने मानिसहरू बढी व्यक्तिगत भान्सा र आधुनिक जीवनशैलीतर्फ गएका छन्।
आज गोर्खाली मेसिङ संस्कृति केवल खाना पकाउने तरिका मात्र होइन, यो एउटा ऐतिहासिक अनुभव पनि हो। यसले कठिन परिस्थितिमा कसरी मानिसहरूले सहकार्य गरेर जीवन चलाए भन्ने कथा सुनाउँछ। आगोको वरिपरि बनेको त्यो सम्बन्ध, अनुशासन र सामूहिकताको भावना नै यसको सबै भन्दा ठुलो सम्पदा हो। समय बदलिएको छ श्रोता, भान्सा बदलिएको छ, तर गोर्खाली मेसिङ संस्कृतिले दिएको मुख्य सन्देश, सँगै पकाउने, सँगै खाने र सँगै अघि बढ्ने भावना आज पनि उत्तिकै सान्दर्भिक छ, उत्तिकै महत्त्वपूर्ण छ। हजुर, मेसिङ, हिजो पनि हामीले बिएबिएसमा मेसिङ पकाएर खाएका थियौँ। हाम्रा केही सहकर्मीहरूलाई विदाई गर्नुपर्ने बेला भएको थियो र सोही क्रममा हाम्री सहकर्मी बहिनी नूतन राई, जो एकदमै रमाइलो हँसिली हुनुहुन्थ्यो, उहाँको अन्तिम दिन थियो, उहाँलाई हामीले विदाई गऱ्यौँ मेसिङ पकाएर नै। र त्यस्तै हाम्रो रिसेप्सनमा हुनुहुने सहकर्मी ख्यालम पनि अब छिटै जानुहुन्छ, हामी हलिडेका सिजनमा प्रवेश गर्दैछौँ र त्यही बिचमा चाहिँ उहाँ पनि जानुहुने भएकाले, हामी कति स्टाफ यहाँ नहुने भएकाले उहाँलाई पनि हामीले हिजो नै सी अफ गऱ्यौँ, फेयरवेल गऱ्यौँ। तर अब उहाँ अझै 20 दिन जति हामीसँग नै रहनुहुनेछ, त्यस पछाडि नयाँ अफिस एडमिनिस्ट्रेटर आउनुहुनेछ। नूतन बहिनीको ठाउँमा वृन्दा राई बहिनी आइपुगिसक्नु भएको छ, तपाईँहरूले उहाँलाई छिट्टै नै अन एयरमा पाउनुहुनेछ। हजुर, अब यवेश थापालाई सुनौ, यो मेसिङको जानकारी पछाडि मेसिङको कुरा गर्यो भने दिनभरि नै जान पनि सक्छ, किसिम किसिमका मेसिङ पकाउने तौर तरिकाहरू छन्, पल्टन पल्टन अनुसारको आफ्नो आफ्नो कला युक्त मेसिङ पकाउने दाजुभाइहरू हुनुहुन्छ, साहेबहरू हुनुहुन्छ, उहाँहरू सबैलाई मैले सम्झेँ। अब चाहिँ गीत सुनौ, हेराई बसाई भन्दै हुनुहुन्छ यवेश थापा।

हजुर मुटु चोरी लगिहाल्यो खै के गर्ने भनेर दोधारमा यवेश थापा हुनुहुन्थ्यो. यसको सल्युसन त हामी कोहीसँग पनि छैन श्रोता, तपाईँहरूसँग छ यस्तो गर्नुपर्छ यस्तो बेला भन्ने लाग्छ भने यसो सम्पर्कमा आउनुहोस् है. ब्रिटिस फोर्सेसका श्रोता, फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरू आज पोस्ट अफिस जानुभएको छ, जानुभएको छ भने सायद खाली हातै फर्किनु पर्यो होला. उहाँहरूको हिजोदेखि यो उहाँहरूको यो काउन्टर सर्भिसको समस्या चाहिँ आइरहेको छ र नन अपरेसनल भइरहेको छ अहिले उहाँहरूको सिस्टम. निकै कोसिस गरिरहेका छौँ भनेर भर्खर म्यासेज आएको थियो. अहिलेसम्म त बा अपडेट भइ पो सक्यो कि तपाईँहरू जानुभएको छ भने त्यता यसो हामीलाई खबर गर्नुहोस् न नयाँ ताजा अपडेट. होइन अझै बन्द नै छ भन्यो भने पनि त्यो पनि ठिकै छ, हामी अन्य श्रोतालाई पनि सुनाउन सकौँ. त्यसो गऱ्यो भने अन्य श्रोताहरू चाहिँ दुःख पाउनु हुने छैन, के अरे बेफाकमा भनिन्छ नि नेपालीमा, बेफाकमा दुःख पाउनु हुने छैन. हजुर यसो खुला छ बन्द छ अपरेसनल भइसक्यो भन्ने छ भने यसो जानकारी गराउनुहोस् है. अब हामी एउटा गीत सुन्छौँ र यो गीतका लागि अनुरोध गर्ने श्रोता आउनुभएको छ, परदेशी घिमिरे माइलो. हुन त यो गीत उहाँले हिजो मगाउनु भएको थियो, रिमी र झिमी पानी पर्यो भन्ने गीत हिजो चाहिँ मैले बजाएँ, तर अर्कै गीत परेकोले गर्दाखेरि फेरि त्यसको कम्पेन्सेसन स्वरूप यो गीत बजाइदिँदैछु. र उहाँले अघि केही समय अगाडि के अरे हामीलाई सम्पर्क पनि गर्नुभएको थियो. एज युजुअल सदा जस्तै आज पनि हजुरको लभली प्रोग्राम मझेरी सुरुदेखि सुन्दै 6.66 किलोमिटर आज त झन् बढाउनु भएछ, हिजो 5.52 भने जस्तो लागेको थियो, आज 6.66 निकै कुद्नु भएछ आज पनि पुरा गरेर. अब साउको मेलामा जाने तयारीमा छु है हजुर भन्नुभएको छ. अब आजको तपाईँको दिन शुभ रहोस् घिमिरेजी, र हजुरको समय मिलेमा एउटा कुनै पनि गीत सुनाइदिनु हुन दिनुभए आभारी हुनेछु भन्नुभएको थियो. मैले हिजोको मेरो बाचा कसमलाई आज पूर्णता दिने कोसिस गर्दैछु घिमिरेजी, सुन्दै हुनुहुन्छ होला. हजुर उहाँले त्यति भनेर ह्याभ अ गुड डे अहेड भनेर बिदा माग्नु भएको छ. तपाईँको पनि आजको दिन शुभ रहोस्, तपाईँ लगायत अन्य श्रोता ज जसले सुनिराख्नु भएको छ तपाईँको दिन शुभ रहोस्. अब यो पूर्वेली असारे गीत सुनौ नवीन खड्का, पुस्तका खड्का अनि साथीहरूको आवाजमा.

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: हजुर, दिलमा सजाउने राजा र रानीको कुरा थियो, तिलक बस्नेत अनि रानु निरौलाको। चीनमा वैज्ञानिकहरूले मानिसको सोचाइबाट नियन्त्रण गर्न सकिने रोबोट प्रविधिमा ठूलो प्रगति गरिरहेका रहेछन् श्रोता। यो प्रविधि ब्रेन कम्प्युटर इन्टरफेस बीसीआईमा आधारित रहेछ, जसले मानिसको दिमागबाट निस्कने विद्युतीय संकेतलाई बुझेर रोबोट वा उपकरणलाई चलाउन मदत गर्ने रहेछ। प्रयोगकर्ताले मनमा कुनै काम गर्ने इच्छा बनाए पछि सेन्सरले मस्तिष्कबाट संकेतहरू संकलन गर्छ र कम्प्युटरले त्यसलाई विश्लेषण गर्छ अनि रोबोटलाई आदेश पठाउँदो रहेछ। यस मार्फत रोबोटिक हात, रोबोट, कुकुर तथा अन्य उपकरणहरू नियन्त्रण गर्न परीक्षण भने भइरहेका रहेछन्। यो प्रविधि विशेष गरी पक्षघात भएका मानिसहरूका लागि उपयोगी हुन सक्छ, जहाँ उनीहरूले आफ्नो सोचाइको माध्यमबाट कृत्रिम हात वा सहायक उपकरण चलाउन सक्ने सम्भावना देखिएको छ। चीनमा मस्तिष्कसँग जोडिने चिप प्रविधिलाई चिकित्सा क्षेत्रमा प्रयोग गर्ने दिशामा पनि काम भइरहेको छ, यद्यपि यस्तो प्रविधि अझै विकासकै चरणमा रहेछ श्रोता। भविष्यमा मानिस र मेसिन बीचको सम्बन्धलाई नै बदल्न सक्ने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले यसलाई रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता एआईको नयाँ चरणको रूपमा हेरेका रहेछन्।
1: बच्चामा एउटा गीत सुनेको थियो, जिन्दगीको के भरोसा, यो त एउटा खेलौना हो। अब यो खेलौना भन्ने शब्दबाट चाहिँ के आयो भन्दाखेरि, हुँदा बच्चामा खेलौना सेलौना खेल्दा हुन्थ्यो, गाडी होइन भाँडाकुटी टाइप्सको। अब अहिले ठुलो भयो, अहिले चाहिँ खेलौना चेन्ज भयो, हुन्छ नि एक्चुअल घर गाडी, हुन्छ नि अब पेट पनि पाल्नै पर्यो है, वरिपरिको मान्छे नै हेर्नु पर्यो, सबै चिज गर्नको लागि पैसाको मन भयो, पैसा कमाइ पनि रहेछ होइन, तर त्यो पैसा कता गयो गयो क्या। अब लास्टमा यो लुपमा अड्क्यो क्या, यो लुपमा अड्क्यो त कहिलेसम्म अड्किने, हुन्छ नि अब त मर्ने बेला पो आइपुग्छ।

हजुर, कोही छैन कोही छैन, खै पैसो कहाँ गए गए, नवाज अन्सारीले गाउनुभएको गीत सुन्यो श्रोता। पैसा कहिले पनि पुग्दैन र रहँदैन पनि, जति कमायो त्यति धेरै, अझ कतिपय सन्दर्भमा त त्योभन्दा धेरै पनि खर्च हुने स्थिति पनि हामीले भोगिरहेका छौँ दिनदिनै। हजुर, अब हामी कार्यक्रमको दोस्रो घण्टाको पुच्छारमा आइपुगिसकेका छौँ श्रोता, र यस समयमा लोक सुब्बा दाजु रेडिङबाट सम्पर्कमा आउनुभएको छ र उहाँले चाहिँ एउटा मिठो गीत को लागि अनुरोध गर्नुभएको छ। चिसो मौसम समीक्षा अधिकारी अनि रितेश घतानेले गाउनुभएको गीतको लागि अनुरोध गर्नुभएको छ। सलामत पागी धनजी, लौ हाजिर जना है, तपाईँलाई पनि सलामत पागी नै छ अहिलेसम्म ब्रुदाईमा। अब एकैछिनमा 12 बज्न आँट्यो, त्यस पछाडि पताङ हुन थाल्छ। समय मिले चाहिँ यो बज्दै गरेको गीत सुनिहाल्नुभयो, त्यो गीत यो बेला रेडियो सुनेर बसेका सम्पूर्ण मित्र श्रोताहरूमा सुनाइदिन आग्रह गर्दछु, धन्यवाद भनेर उहाँले बिदा लिनुभएको छ। हजुर, लोक सुब्बादाई, तपाईँको अनुरोधमा यो गीत ब्याकग्राउन्डमा बजिसकेको छ, इन्जोय गर्नुहोला। र यो रेडियो सुनेर, बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताका लागि पनि यो डेडिकेट भयो श्रोता। अब हामी यो गीत पछाडि समाचार सुन्नेछौँ अनि त्यस पछाडि तेस्रो घन्टामा फेरि भेट्नेछौँ। बिएबिएस गोर्खा रेडियो सुन्

0: 情報。
1: हजुर, डाफे झे नाच्ने नेपालकी छोरी हुमा जुनु रिजालले गाउनु भएको मिठो गीत सँगै हामी कार्यक्रम मझेरीको तेस्रो यानि कि अन्तिम घण्टामा प्रवेश गरिसके। श्रोता तपाईँहरू सम्पूर्णलाई फेरि पनि हार्दिक नमस्कार अनि स्वागत गर्न चाहेँ। म धनराज राय छु तपाईँको साथमा अब करिब करिब 50 मिनट तपाईँ र म यस्तै यस्तै मिठा मिठा गीतहरू सुन्दै सुनाउँदै विभिन्न जानकारीहरू आदान प्रदान गर्दै बिताउने प्रयत्न गर्नेछौँ। हजुर, तपाईँहरू पनि यदि हामीसँग जोडिएर यस्तै किसिमका गीतहरू अथवा अन्य कुनै पश्चिम पनि किसिमका गीतहरू सुन्न अनि सुनाउन चाहनुहुन्छ भने अवश्य पनि सम्पर्कमा आउन सक्नुहुनेछ। स्टुडियोमा फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ अनि चाहिँ तपाईँको फेसबुक मेसेन्जर मार्फत पनि सम्पर्कमा आउन सक्नुहुनेछ। मध्याहको 12 बजे र 11 मिनट जानै आँट्यो श्रोता, बोल्दा बोल्दै गई पनि हाल्यो र मझेरी कार्यक्रमको तेस्रो घण्टामा अब ढिला नगरी अर्को एउटा गीत सुनो साइनो भन्दै हुनुहुन्छ बाके मनो गुरुङ। बेकी मनो बाके मनो के होला यो उच्चारण, जसमा यो गीत मिठो छ, सुनौ हामी।

バケモノグルンレガウノエコ、サイノ、ケイサイノ、ホー、バネラ、コンフューズドゥノンティオ、タラ、ギッレイスポストバネクサ、アヨ、ギッマトレオバネラ、アンネ、アンネタナリノーラスロタ。ハザロギ、ハミレオパナー、ソン、バザン、バザイカティオ、ジュノー、リザルレガウノエコ、ダフィジェナスネラ、ヨギッ、スネラ、ベライドバタ、メリディディレイ、レノカライディディレイ、फोन गर्नु भयो र अति मिठो गीत लाउनु भयो भाइ धन्यवाद भनेर मलाई फोनमा खुशी व्यक्त गर्नु भएको थियो हजुर अब हामीले सधैं सबैलाई रुच्ने गीतहरू कोही बेला नबज्न सक्छन् कोही बेला बजाका गीतहरू कसैलाई रुचि भएका गीतहरू मध्ये पर्न सक्छन् र आज भने दिदीले मन पराउनु हुने गीत बजेछ धन्यवाद खुशी लाग्यो दिदी सम्पर्क गर्नुभयो र बीएबीएस गोर्खा रेडियो सुन्दै गर्नुहोला घरिघरि आउँदै गर्नुहोला पनि भन्न चाहे मैले British Forces Bruneiमा Kristen Bakerका साथमा Pregnancy and Postnatal Yoga हुन गइरहेको छ अब भोलिको कार्यक्रम हो श्रोता जुलाई 2 र यो चाहिँ जुलाई 9 मा पनि हुन्छ जुलाई 16 मा पनि हुन्छ 23 मा हुन्छ अनि जुलाईको 30 मा पनि हुन्छ जुलाई महिना भरि नै हुने रहेछन् अब तपाईहरू अब भर्खरै चाहिँ नानी भएको छ तपाईहरू पोस्ट प्रेग्नेन्सी को स्थितिमा हुनुहुन्छ अथवा यो प्रिनेटल अनि पोस्टनेटल भन्छ जस्तो लाग्यो बिर्सी पो सकेछु श्रोता मैले त के भन्छ भनेर एनीवे तपाईहरूको यस्तो परिस्थितिबाट गुज्रिदै गर्नुभएको छ भने तपाईहरूलाई सल्लाह सुझाव के गर्ने कसो गर्ने भन्ने कुराहरू अब चाहिँ नानी केटाकेटीलाई हुर्काउने उहाँहरूको एक्सपिरियन्स यो मिडवाइफ हुनुहुन्छ क्रिस्टन बेकर उहाँले तपाईँहरूलाई गाइड पक्कै पनि गर्नुहुनेछ यसका लागि तपाईहरूले चाहिँ $2 ब्रुनाई डलर 2 चाहिँ तिर्नु पर्ने हुन्छ यो सेसनका लागि PCMF को हेल्थ विजिटर फ्यामिली रूममा चाहिँ हुन्छ तपाईहरूले आफ्ना छोराछोरी साथमा लानु भए पनि हुन्छ मिडवाइफहरू हुनुहुन्छ उहाँले माइन्ड गर्नुहुन्न भनिएको छ अब तपाईले चाहिँ म्याट लानु पर्यो योगा म्याट योगा

0: SBS गोर्खा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

0: देउडा भाकामा जाद्रै राम्री सन्तोष सुनार अनि समीक्षा अधिकारीले गाउनुभएको मिठो गीत सुन्यो श्रोता। यो गीतमा यसो टाउको पनि हल्लाउनु भयो होला, काम गर्दै हुनुहुन्छ अथवा खाना खाँदै हुनुहुन्छ, चिया पिउँदै हुनुहुन्छ, टाउको यसो मसा मसा हस्काउँदै यो गीतमा रमाइलो पक्कै मान्नुभयो। हजुर, अब एउटा दुईटा इनफ्याक्ट श्रोता एउटा होइन दुईटा कुराकानी सुन्छौँ, छोटा छोटा कुराकानी छन् र यो कुराकानी भएको छ टुआरजिआरको डी कम्पनी इम्फाल ब्याटल अनर डे मनाउने क्रममा गरिएको कुराकानी र यो कुराकानी गर्नुभएको छ हाम्री बिएबिएस गोर्खा रेडियोकी सहकर्मी बहिनी बिना गुरुङले चाहिँ कुराकानी गर्नुभएको छ इम्फाल डेको बारेमा। केही चाहिँ यहाँ स्पष्ट गर्नुभएको छ के कुरा छ, अब सुनौ। दुईवटा कुराकानी मध्येमा पहिले सुन्नुहुनेछ सुस्मिता राई बहिनी, अनि अर्को चाहिँ लान्स कोप्रोल संजोग खेबाङसँगको कुराकानी रहनेछ, दुईवटै एकैचोटि हामी सुन्नेछौँ।
1: नमस्ते, तपाईँको शुभ नाम?
2: नमस्ते, मेरो नाम सुस्मिता राई।
1: हजुर, तपाईँ आज इम्फाल डेमा चाहिँ सहभागी हुनुभएको, तपाईँको श्रीमानको नाम भनिदिनुहोस् न।
2: मेरो श्रीमानको नाम चाहिँ जैन ज्योति राई हो, उहाँ चाहिँ डी कम्पनी एमजी प्लटनबाट हुनुहुन्छ।
1: हजुर, आज इम्फाल डे यो अनर गार्ड कमेमोरेसन इभेन्टमा सहभागी हुनुभयो, फ्यामिलीजहरूको पनि उपस्थिति देखे, यो दिनको महत्वको बारेमा केही बुझ्नुभयो?
2: साँच्ची नै भन्नुपर्दा चाहिँ यो मैले पहिलोचोटि अटेन्ड गरेँ हो यो इम्फाल डे, र आज विशेष मलाई पनि बुझ्नु मन थियो खास कस्तो के हो भनेर इम्फाल डे भन्ने, अनि आएर थाहा भयो कि हाम्रो पाउबाजेहरूले हाम्रो यसरी युद्ध लड्नु भएर चाहिँ होइन कुन ठाउँमा गएर कसरी चाहिँ युद्ध लड्नु भएर आज यो दिन मा हामी सहभागी हुन पाएको छौँ, द ब्याटल अफ द अनर इम्फाल डे भनिँदो रहेछ। धेरै खुसी पनि लागेको छ, साथसाथै धेरै दुःख पनि लागेको छ, किनभने धेरैजनाले ज्यान गुमाउनु भएको रहेछ र साथसाथै त्यसमा एकदम युद्ध पनि जित्नु भएको रहेछ, त्यही भएर।
1: नमस्ते भाइ, हजुरको शुभ नाम?
3: दिदी, मेरो नाम चाहिँ ल्यान्स कप्रोल सन्जो खेबाङ, एकी प्लटुन डी कम्पनी इम्फालको।
1: आज इम्फाल डेको शुभकामना तपाईँलाई।
3: हस्, धन्यवाद दिदी।
1: आज इम्फाल डे विशेष कमेमोरेसन थियो, यो कार्यक्रममा चाहिँ तपाईँले के पाउनु भएको आज?
3: यो चाहिँ इम्फाल तङबा दिदी यो जुनियर एनसिओ अफ द इयरलाई चाहिँ हाम्रो पहिले हाम्रो यो भन्दा प्रिभियस ट्वाइस हिसाब क्याप्टन मदन जिमी साहबले चाहिँ प्रेजेन्ट गर्नुभएको थियो।
1: हजुर,
3: अनि यो चोटिदेखि चाहिँ यो इयरको चाहिँ म हुन सफल भयो भन्छु। यो चाहिँ नट ओन्ली म भन्दा नि अन बिहाफ अफ अल जुनियर एनसिओ फ्रम डी कम्पनीको अन बिहाफमा चाहिँ मैले अहिले चाहिँ होल्ड गरिरहेको छु। यो चाहिँ मेरो पर्सनल एचिभमेन्ट भन्दा नि हामी सबै इम्फाल वरियरहरूको एचिभमेन्ट जस्तो लाग्छ मलाई चाहिँ।
1: धेरै धेरै बधाई, द बेस्ट वरियर अफ द इयर जित्नु भएको छ 2026 को।
3: हजुर,
1: ए ल, एकदमै बधाई भाइ। यस पछाडि कतिको परिश्रम गर्नुभयो यसरी स्ट्यान्ड आउट हुनुभयो?
3: परिश्रम आफ्नो लेभलबाट गरेको दिदी, अनि जस काममा चाहिँ गो विथ द फ्लो, तर अब अलिक डिसिप्लिन तपाईँले परिश्रम गरेको, म चाहिँ अलिकति केही कुरामा चाहिँ लकी भयो भन्नु।
1: हजुर, तपाईँको केही सन्देश छ हाम्रो दाजुभाइहरूलाई अनि आउने भाइहरूलाई प्रेरणा दिन चाहनुहुन्छ?
3: फर्स्ट एन्ड फरमोस्ट द होल डी कम्पनीको चेन अफ कमान्ड, मेरो प्लटुन चेन अफ कमान्ड, अनि सबै गुरुजी, अनि मेरो अन बिहाफमा काम गर्ने भाइहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु।
1: हजुर,
3: अनि यो चाहिँ अलिक एउटा राम्रो इनिसिएटिभ जस्ट फर इन्सपिरेसन एन्ड मोटिभेसन फर अल जुनियर्स विदिन दि हाम्रो डी कम्पनीमा, किनभने सबैलाई यो जित्ने इच्छुकता हुन्छ, यसमा आफ्नो नाम इन्ग्रेभ गर्ने इच्छुकता हुन्छ, अनि यसमा चाहिँ नाम लेखाउनु छ भने, राम्रो गर्नु छ भने चाहिँ किप डुइङ हार्डवर्क भन्न चाहन्छु। एट द सेम टाइम आइएम सुपर प्राउड एन्ड ह्याप्पी भन्नु, म ह्याप्पी नै हो जहिले पनि, तर म आज चाहिँ डिफ्रेन्ट लेभलको खुसी नै छु, किनभने यो खालको एचिभमेन्टले चाहिँ मलाई एउटा सेन्स अफ सेटिस्फ्याक्सन दिन्छ, अनि जुन कुरा चाहिँ म पछि मेरो बुढेसकालमा पनि सम्झिन्छु होला यो दिनहरू चाहिँ।
1: हजुर, फेरि पनि धेरै धेरै बधाई भाइ, यसरी नै परिश्रम गर्दै जानुहोस्, खुसी हुँदै जानुहोस्, अनि यस्तै पोजिटिभ छ है त।
3: हस्, थ्याङ्क यू सो मच। यो पिएफ

हजुर, नैनी रेशम सुन्यो सागर संसार राय अनि इन्द्र कला राईको आवाजमा मन पराउनु भयो यो गीतलाई पनि तपाईँले पक्कै पनि। यो समयमा हामीलाई खर्क गुरुङ मामाले सम्पर्क गर्नुभएको छ फेसबुक मेसेन्जर मार्फत, र उहाँले धनराज भान्जा रेडियो सुनेर साथमा छु हजुर भन्नुभएको छ। मामालाई स्वागत छ, नमस्कार अनि धेरै धेरै धन्यवाद साथ दिनुभएकोमा, र अनुरोध गीत पनि गर्नुभएको छ। समय मिलेमा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भनेर उहाँले गीतको बोल खैरेनीमा गेट भगवान भण्डारी अनि बिमा कुमारी दुराको आवाजमा रहेको गीत अनुरोध गर्नुभएको छ। सम्झना हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु भनेर नमस्ते भन्दै बिदा हुनुभएको छ। खर्क गुरुङ मामा, तपाईँले सम्झनामा म लगायत सम्पूर्ण श्रोतालाई तपाईँले सम्झिनु भएकोमा धेरै धेरै धन्यवाद, र अन्य श्रोताले पनि पक्कै यो गीत सुनेर रमाइलो गर्नुहुन्छ। यो गीत अबको पालोमा खैरेनीमा गेट खर्क गुरुङ मामाको अनुरोधमा।

0: तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो PFBS गोर्खा रेडियो हो।

Hukum Baksios, Bisal Rayani, Melina Riley, Gaun Weko, Mito Git, Sunes Rota, Tsarke Git, Bana, Rutai Miley. हजुर आजको प्यारेन्ट्स एन्ड टोडलर्स क्यान्सल भएको छ, यो बन्द भएको छ किनभने आज चाहिँ आरजीआरको बर्थडे सेलिब्रेसन भएकाले अब ब्रुनाई गारिजनका सम्पूर्ण सदस्यहरू चाहिँ ढिलो चाँडो बिस्तारै अबेर अबेर गरेर यता स्पोर्ट्स फिल्डमा जानुहुने भएकाले गर्दाखेरि यो एक्टिभिटी आजका लागि बन्द भएको छ। नजानुहोला, गएको हुनुहुन्छ भने तपाईँ फर्की पनि सक्नुभयो होला, कति जना त म्यासेज अलि ढिलो आइपुग्यो होला। मैले पनि यो म्यासेज भर्खर मात्रै देख्दैछु, हतार हतार गीत सक्ने बित्तिकै तपाईँलाई भनिहालेँ। हजुर, जुलाई को यो हप्ताको एक्टिभिटीहरू चाहिँ अन्य के छन्? मुमङ कम्युनिटी सेन्टरमा प्यारेन्ट्स एन्ड टडलर्स हुने भएको छ भोलि 2 तारिक, $2 प्रति व्यक्ति लाग्छ। तपाईँहरूले यसो खुद्रा पैसा लगेर जानुहुने छ भने पक्कै पहिला पहिला भाग लिनुभएको छ, के कसो गर्नुपर्छ तपाईँहरूले थाहा पाइराख्नु भएकै कुरा हो। यो आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले गरेको एक्टिभिटी हो श्रोता। हजुर, अब म तिम्रो भन्दै हुनुहुन्छ स्वप्न सुमनले, यो मिठो गीत सुनौ, त्यस पछाडि फेरि हामी भेट्नेछौँ।

हजुर, राकासैमा नौ लाखे तारा स्वप्न सुमनले गाउनु भयो यो मिठो गीतलाई श्रोता। र यो समयमा विष्णु गुरुङ ब्लानफोर्डबाट हामीलाई सम्पर्क गर्नुभएको छ। दाजुले अघिदेखि नै कार्यक्रम सुनिराख्नु भएको रहेछ। गुड मर्निङ धनराज भाइ भन्नुभएको छ, तपाईँलाई पनि गुड मर्निङ दाजु अनि स्वागत छ। अलि अबेर अबेर पो आइपुग्नु भयो दाजु तपाईँ। आज ब्रुनाईमा आफ्टरनुन भइसक्यो, मध्याहको एक बज्नको लागि अब आठै मिनट बाँकी रहेको छ श्रोता। हजुर, तपाईँले चकलेट कतिको रुचाउनुहुन्छ? रुचाउनुहुन्छ भने तपाईँलाई चकलेटमा कोका भएको नभएको पक्कै पनि याद गर्नुहुन्छ। चकलेटभन्दा साथ हामी कोकोबाट बनेको मिठाई सम्झन्छौँ, तर अब बजारमा कोको फ्री चकलेट विकल्प आउन थालेको छ श्रोता। अब म त त्यति चकलेट खान्न, तपाईँहरूले के कति चाहिँ यसको कन्ज्युम गर्नुहुन्छ? वैज्ञानिक र खाद्य कम्पनीहरूले कोको सट्टा विभिन्न बोट बिरुवाबाट प्राप्त सामग्री प्रयोग गरेर चकलेट जस्तै स्वाद र बनावट दिने उत्पादन विकास गरिरहेका रहेछन् श्रोता। यस्ता नयाँ कोको फ्री चकलेटमा अङ्गुरको बिउ, सूर्यमुखीको बिउ, अन्न दाल जन्य सामग्री, वनस्पति बोसो र विशेष स्वाद दिने प्राकृतिक तत्त्वहरू प्रयोग गरिने रहेछ। उदाहरणका लागि केही कम्पनीहरूले अङ्गुरको बिउबाट बनेको सामग्री प्रयोग गरेर चकलेट जस्तो स्वाद दिने विकल्प तयार गरेका छन्। मैले चाहिँ अङ्गुरको बिउ नढाँटी भन्दाखेरि देखेको छुइनँ श्रोता, छैन। तपाईँहरूले अङ्गुरको बिउ देख्नुभएको छ भने यसो फोटो खिचेर पठाउनुहोस् न है बिएबिएस ब्रुनाईलाई। मैले चाहिँ त्यो के अरे कलमी गरेको र उम्रेकोहरू मात्रै देखेको छु मैले। हजुर, यसको मुख्य कारण कोको उत्पादनमा देखिएको समस्या रहेछ श्रोता। यस्तो यो कोको फ्री चकलेटहरू बनाउनमा जलवायु परिवर्तन, बालीमा रोग र आपूर्ति समस्याका कारण कोको मूल्य धेरै बढेपछि कम्पनीहरूले वैकल्पिक सामग्री खोज्न थालेका रहेछन्। तर यो वास्तविक चकलेटको पूर्ण प्रतिस्थापन हो कि होइन भन्ने विषयमा अझै बहस जारी नै छ। केही मानिसले स्वाद र वातावरणीय फाइदाका कारण यसलाई रुचाएका छन् भने केहीले परम्परागत कोको चकलेटको स्वाद फरक हुने बताएका छन्। अब फरक त अवश्य नै हुन्छ नै होला, के अरे यो नेचुरल र अन्य तरिकाबाट बनाएको कुराहरूमा अलिकति फरक त भिन्नता त भइ नै हाल्छ। भविष्यमा यस्तो प्रविधिले चकलेट उद्योगलाई नयाँ दिशा दिन सक्छ जहाँ स्वाद पनि रहनेछ र कोकोमाथिको निर्भरता पनि कम हुन सक्छ। हजुर, चकलेटका पारखीका लागि भने अलिकति न्यास्रो जस्तो लाग्यो यो खबर, तर अब त्यस्तै छ, सबैतिर अब अल्टरनेटिभ खोज्नुपर्ने नै अवस्था आइसकेको छ। हजुर, अब हामी राजु लामा र आशिष महरले गाउनुभएको साली सुन्छौँ र यो गीत नै आजको हाम्रो बसाइको अन्तिम गीत हुनेछ श्रोता। अब आज का लागि ब्रुनाईबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू समाप्त भए। आज साङ्गीतिक तरङ्ग पनि हुँदैन किनभने साङ्गीतिक तरङ्ग चलाउने प्रसारिका बहिनी बिना गुरुङ आज आरजीआर बर्थडेमा बिएबिएस बिग सल्युटका लागि केही च्यारिटी उठाउन सकिन्छ कि भनेर फाल्टो काम गर्न जानुभएको छ, चटपटे बेच्दै हुनुहुन्छ उहाँले। अब म पनि हुइकिएर जान्छु त्यतैतिर, अब अलि भोक पनि लाग्दै गरेको अवस्था हो। र तपाईँहरू ले ब्रुनाईका श्रोताले चाहिँ साङ्गीतिक त सम्मिश्रण कार्यक्रम सुन्नुहुन्छ र अन्य नेटवर्कका श्रोताहरू त युकेको नमस्ते युकेसँग जोडिनु हुनेछ। नमस्ते युकेका टिमलाई पनि शुभ प्रभात, गुड मर्निङ र गुड लक। आजको दिन तपाईँहरूको पनि सुखमय रहोस्, फलदायी रहोस् भन्दै म बिदा हुन्छु। तपाईँहरूको बाँकी समय सुखद रहोस्, खुसी रहनुहोस्, स्वास्थ्य रहनुहोस् र ह्याप्पी 32nd आरजीआर बर्थडे। 32औँ वर्षमा पुग्नुभएकोमा आरजीआरका सम्पूर्ण पास्ट एन्ड प्रेजेन्ट सदस्यहरूलाई हार्दिक शुभकामना दिँदै बिदा भए। नमस्ते।

नमस्ते, गुड मर्निङ बेलायतवासीलाई अनि युरोपवासीलाई पनि। बिहानको समय छ यहाँ, त्यहाँ पनि, त्यसैले यहाँहरूलाई शुभ बिहानीको कामना गरौँ। अन्य ठाउँमा न्यानो न्यानो नमस्कार टकाउन चाहन्छु, यहाँहरूलाई पनि शुभ शुभ समयको कामना गर्न चाहन्छु। आजको कार्यक्रम लिएर म आशा उपस्थित भएको छु स्टुडियोमा र यहाँहरू सँगै रहनेछु आज पनि 9 बजेसम्म नै। बिहानको 6:38 मात्र गएको छ अहिले यहाँ स्थानीय समय युकेमा, र हामीले आजको कार्यक्रमलाई तपाईँ हामी सबैको फेभरेट सङ होला पक्कै पनि, मिलनमा त्यसले गाउनु भएको मन्त नेपाली टाइटलको गीतसँगै हामीले कार्यक्रम सुरुवात गरिसकेका छौँ। आज त शीतल शीतल छ, शीतल बिहानी छ, तर अब फेरि हिट वेभ अन द वे छ। यो विकेन्ड तपाईँको कार्यक्रमहरू छन् भने चाहिँ यो विकेन्डको कार्यक्रममा हिटलाई पनि, तातोपनालाई, गर्मीपनालाई पनि ध्यान दिएर हामीले अर्गनाइज गर्नुपर्ने हुन्छ। पानी अलिक धेरै व्यवस्थापन गर्नु पर्यो, होइन? यो विकेन्डको कार्यक्रम छ भने, इन्डोर कार्यक्रम छ भने त्यसै अनुसार कार्यक्रमहरू तयार गर्नु पर्यो। अथवा हामीले कस्तो हुन्छ भने कार्यक्रमहरू आयोजना गर्दाखेरि होस् अथवा घरमै पनि, लेट्स से एउटा घरमा पनि तपाईँ हामीले एकदमै गर्मीको बेलामा चाहिँ हामीले आफूलाई कसरी शीतल बनाउँछौँ, त्यसरी नै हो कार्यक्रम गर्ने बेलामा पनि ध्यान दिनुपर्ने। यो रिस्क एसेसमेन्ट भनिन्छ नि, होइन? त्यो कार्यक्रमहरू कुनै पनि गर्नुभन्दा अगाडि त्यो गर्ने यहाँ गर्नुपर्छ, यहाँनिर यहाँ कार्यक्रमहरू आयोजना गर्नुभन्दा अगाडि, होइन? र त्यसमा चाहिँ गर्मी एकदमै अत्यधिक गर्मी छ भने त्यही गर्मी अनुसारको कार्यक्रम तयारी पनि गर्नु पर्यो। अब इन्डोर कार्यक्रम छ भने त्यसमा शीतल कसरी बनाउने हो, आउटडोर गर्नु छ भने शीतल त कसरी प्रदान गर्ने हो मानिसहरूलाई, होइन? र हामीले आउटडोर प्रोग्राम छ भने गर्मीमा, अत्यधिक गर्मी भएको बेलामा बिबिक्यू गर्नु भए त भएन, हजुर, बिबिक्यूको बिबिक्यू छ भने क्यान्सल गर्नु पर्यो, अथवा बिबिक्यूलाई शीतल ठाउँमा लगेर गर्नु पर्यो, अथवा त्यसमा पङ्खाको व्यवस्था गर्नु पर्यो एटलिस्ट मान्छेलाई, होइन? अनि यो तातो तातो खानेकुरा को व्यवस्था गर्नुभन्दा पनि बरु शीतल कुल बनाउने खालको खानेकुराहरूको व्यवस्था गर्दाखेरि सायद राम्रै हुन्छ कि यस्तै लाग्छ है। एनिवे, यो आफ्नो आफ्नो विचार हो, मेरो विचार मात्रै यो अहिलेलाई। सुमन केसी र अनु चौधरीले गाउनुभएको गीत सँगै हामी आजको कार्यक्रम नमस्ते युकेलाई अगाडि बढाउँछौँ अब, र यसपछि अब प्रश्न छँदै नै छ, होइन? अन्य विषय प्रसङ्ग आज पनि छन्, आज हेल्थ पोस्टका पडकास्ट अन्तर्गत डक्टरसँगको कुराकानी पनि छँदैछ, आज जिपीसँगको कुराकानी शिरीषजीले गर्नुभएको छ, 8 बजेपछिको समयमा सुन्न नभुल्नु होला। अब चाहिँ यो छोटो मिठो गीत सुनाऊ।

साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक फेरि पनि यहाँहरूलाई आज बिहानीको यो सो नमस्ते युकेमा. आज हामीले सुनिरहेको गीत उर्गेन दोङ अनि बेनिसा पौडेलको रहेको थियो भर्खरैको. अब चाहिँ एकछिनमा जगदीश समालले गाउनु भएको गजल सुन्दै हामी लाग्छौँ समाचारतिर. अहिले बिहानको अब 10 मिनट, करिब 10 मिनट होइन, अझै 9 मिनट जति बाँकी रह्यो 7 बज्नको लागि, 7 बजे समाचार सुरु हुनको लागि. आज विक्रम सम्वत 2083 साल असार महिनाको 17 गते हो आज, बुधबारको दिन पर्यो र जुलाई महिनाको चाहिँ पहिलो दिन हो आज. जुलाई महिनाको 1 तारिक आज सन् 2026 साल भर्खरै सुरु भयो जस्तो लाग्थ्यो है. हेर्नुहोस् न, आधा महिना भएछ, आधा महिना होइन आधै वर्ष भएछ हो. हजुर, अब क्यालेन्डरमा हाम्रा लागि यो व्रतहरू त छँदैछन् होइन, यसका अलावा विभिन्न पर्वहरू आउँदैछन्. भानु जयन्ती आउँदैछ 12 दिनमा, लुतो फाल्ने दिन आउँदैछ 16 दिनमा, तुलसी रोपण गर्ने दिन अर्को पनि छ साउन महिनामा, 24 दिन बाँकी रहेको छ. साउनको 9 गते पर्छ, त्यसपछि साउनको 13 गते गुरु पूर्णिमा. खिर खाने दिन आउँदैछ है साउनको 15 गते, 30 दिन बाँकी रहेको छ यसको लागि. र यिनीहरू बिस्तारै बिस्तारै आउँदैछन् र अब जनै पूर्णिमा, रक्षाबन्धनदेखि लगाएर गाई जात्रा, रुपाई जात्रा, अहो निकै छन् हाम्रो चाड पर्वहरू आउँदैछन् लहरै लस्कर लागेर क्यालेन्डरमा हेर्ने हो भने चाहिँ. र आज अब आजको डेट हामीले भर्खरै चर्चा गरिहाल्यौँ होइन, र आज त स्पेसल दिन पनि. तपाईँ फुटबल हेर्न चाहनुहुन्छ भने चाहिँ आज इङ्ल्यान्डको गेम छ र आज 5 बजे आज फिफा वर्ल्ड कपको अर्को यो म्याचेस, यो ग्रुप स्टेजकै म्याचमा चाहिँ आज इङ्ल्यान्ड भर्सेस डिआर कङ्गोको रहेको छ. 5 बजे सुरुवात हुन्छ आज साँझ 5 बजे चाहिँ. तपाईँहरू पुरै फुटबल हेर्नको लागि सायद अलिक छिटो अगाडि निस्केर जानु पनि हुन्छ होला. कति कार्यालयहरूले चाहिँ छोडी पनि दिन्छ होला, कति कार्यालयको त पुरै गर्नु पऱ्यो होइन, क्लकआउट गरेर मात्रै जानु पऱ्यो, तर धेरै केही मिस गरिएको हुँदैन. र हामी कहाँ चाहिँ यहाँ हार्बरमा पुरा बिग स्क्रिनमा हेर्ने चलन छ. तपाईँहरू यतातिर हार्बरतिर, यता फोक्सटनतिर आउनुभयो भने, हुन त आफ्नो आफ्नो ठाउँमा बिग ठुलो स्क्रिनमा भयो, बाहिर पार्कमा कि यो ठुलो समुद्रको किनारतिर हेर्ने चलन छ होइन. हामी कहाँ चाहिँ यहाँनिर हार्बर आम समुद्रको किनारमा त्यो ठुलो स्क्रिन राखिन्छ र त्यहाँ गएर हेर्ने चलन छ. जब यो ठुल्ठुलो फुटबल म्याचहरू हुन्छ, इङ्ल्यान्डको गेम हुन्छ होइन, र आज त्यतातिर मानिसहरू धेरै जान्छन् र एकदमै रमाइलो हुन्छ, प्याक हुन्छ, अनि टिकट पनि लिनुपर्ने हुन्छ. यस्तो कहिलेकाहीँ चाहिँ यो ठुलो ठुलो गेमहरू हुँदाखेरि चाहिँ त्यहाँनिर टिकट लिनुपर्ने हुन्छ, 10-12 पाउन्डको टिकट, र अरू बेलामा चाहिँ फ्री पनि हुन्छ. त्यतातिर धेरै टुरिस्टहरू यतातिर आउने गर्छन् र आउँदाखेरि फुटबल पनि यता इन्जोय गर्ने. एकदमै आज दिन पर्फेक्ट पनि, समय एकदम तातो पनि भइसकेको हुँदैन. हुन त आज लन्डन एरियामा चाहिँ अलिकति तापक्रम बढ्छ 26 डिग्री सेल्सियस, तर हामी कहाँ अलिकति कम हुन्छ. 26 लन्डनमा भयो भने हामी कहाँ थोरै नै हुन्छ. आउने दिनहरूमा अब लन्डनको कुरा गर्ने हो भने हिट वेभ छ क्यारे लन्डनमा, यसो हेर्दाखेरि फोरकास्टमा अब आज भोलि 26 डिग्री सेल्सियस, पर्सि शुक्रबार 27, त्यसपछि शनिबारदेखि उता हेर्ने हो भने 29 डिग्री हुँदै नेक्स्ट विक त 30-31 डिग्री सेल्सियससम्म पुग्नेवाला छ लन्डनको तापक्रम. हजुर, लन्डन वरपर इङ्ल्यान्डको दक्षिण भेगतिर गर्मी नै हुन्छ. सो यो छ, तर उता माथितिर होइन, एडिनब्रो भयो, स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डतिर, बेलफास्टतिर एकदमै नर्मल टेम्परेचर हुन्छ, त्यतातिर कुल नै रहन्छ. कार्डिफमा अलिअलि न्यानो हुन्छ र यता इङ्ल्यान्डमा लन्डन वरपर अझै अलिक गर्मी नै हुन्छ. सो यो छ, अझै डिटेलमा म अब एकैछिनमा राख्नेछु, वेदरको चर्चा गर्नेछु 7 बजे पछिको समयमा पनि, र अन्य विषय प्रसङ्गमा पनि चर्चा हुनेछन्. तपाईँको मेसेज पनि हेर्दैछु, लेख्दै गर्नुहोला. अहिलेलाई गीत सुरु गरेँ मैले, एक्चुली गजल हो, जगदीश समालले गाउनु भएको हो.

0: कृषि वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई राहत हुने गरी धानबालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अगाडि बढाएको हो। सरकार जी2जी सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया मल आउनेछ। मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता घटे पनि किसानलाई राहत हुने गरी मल आपूर्ति गर्न लागेको हो। यस वर्ष मन्त्रालयले हालसम्मकै बढ़ी रासायनिक मल आयात गर्ने लक्ष्य लिएको छ। नेपाली बजारमा आज सुन चाँदीको भाव घटेको छ। हिजो तोलामा 4,500 घटेको सुन आज प्रतितोला 600 घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रतितोला 2,77,300 किनबेच भइरहेको छ। हिजो प्रतितोला 2,77,900 कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेर तोलामा 2,270 रूपियाँमा किनबेच भइरहेको छ। हिजो 4,200 चाँदीको मूल्य घटेर तोलामा 4,270 रुपियाँमा किनबेच भइरहेको छ भने हिजो 4,285 रुपियाँमा कारोबार भएको थियो। आज भएको मेक्सिको र इक्वेडरको खेलमा इक्वेडरका खेलाडी पियरो हेनरिके प्रीले रेड कार्ड खाएर बाहिरिनु भएको छ। खेलको अतिरिक्त समयको पनि अन्तिमतिर हेनकेपी रातो कार्ड पाएर बाहिरिनु भएको हो। त्यति बेला मेक्सिको जित सुनिश्चित भइसकेको थियो। भिडियो एसिस्टेन्ट रेफ्रीको सहारामा अम्पायरले रेड कार्ड दिने निर्णय गरेका हुन्। फुटबलको नयाँ नियम अनुसार विपक्षी खेलाडीसँग बनाबनका क्रममा कसैले मुख छोपेर बोलेको भए अम्पायरले रेड कार्ड दिन सक्छन्। यसअघि पराग्वेका खेलाडीले पहिलो पटक रेड कार्ड पाएका थिए। रक्षा मन्त्रालयको लागि आगामी 4 वर्षमा थप 15 अर्ब उपलब्ध गराउने रक्षा लगानी योजनालाई धेरै कम र धेरै ढिलो भन्दै आलोचना भइरहेको छ। रक्षा प्रमुखहरूले 28 अर्बको माग गरेका थिए, जसका कारण अहिले यो योजना पर्याप्त नभएको भन्दै चिन्ता व्यक्त भइरहेका छन्। यसअघि केवल 13.5 अर्ब प्रस्ताव गरिएको बेला योजनाकै विरोधमा राजीनामा दिएका पूर्व रक्षा मन्त्री जोन हेलीले अझ बढ़ी कदम चाल्न माग गर्नुभएको छ। Sian Grischikko, your report.
1: The defence investment plan covers the next 10 years, but only has costings for the next 4. It will mean spending 2.7% of GDP by the end of the decade, despite a NATO commitment to get to 3.5% by 2035. But it also includes plans to make savings of $10.7 billion between now and 2030. Defence chiefs had reportedly asked for £28 billion, and in the Commons, the Defence Secretary was asked to respond to claims that CDS asked him to remove a line that suggested he personally backed the plan, but Dan Jarvis said that was completely wrong.
2: That isn't correct. All of the chiefs support the dip.
1: So what's in and what's out? Well, the Type 83s, which were meant to replace the Type 45 destroyers, are out. The Army's Wildcat battlefield reconnaissance helicopters will go. There will be a phased early retirement from 2027, and the oldest Chinooks, the Mark 6As, will also go as they reach maintenance milestones. Storm Shadow missiles have played a vital role, the document says, but explains we now need to pivot to the next generation of low-cost cruise missiles, so Stratus missiles will be the future. They will make savings by reducing the civil service workforce costs by at least 10%, and they'll automate at least 20% of HR, finance and commercial by July 2028. Learning the lessons from both Ukraine and Iran, there will be more than £5 billion of spending over the next 4 years to fund a drone transformation. The Shadow Defence Secretary James Cartledge said the dip falls well short of what's needed.
2: This dip is not just too little financially, it's too late. For members opposite who don't agree, they should remember that it was promised for last autumn and is now 10 months overdue. Most importantly, the drones Labour promised in today's headlines mainly enter service in the 2030s, when the threat we face is today.
1: And the former Defence Secretary who resigned over the original dip, John Healey, also wants more to be committed.
3: Threats are still growing. Demands on defence are still rising in this dangerous world.
0: And today...

गुड मर्निङ, नमस्ते, फेरि पनि स्वागत गर्छु आज बिहानीको यो शो नमस्ते युकेमा, जो बेलायतबाट सञ्चालन भइरहेको छ। म आशा छु तपाईँको साथमा हामी 9 बजेसम्म साथै रहन्छौँ एज युजल सधैँ जस्तो। बिहानको 7 बजेर अहिले 9 मिनट गएको छ स्थानीय समय नेपालमा। अहिले दिउँसोको 12 बज्नको लागि 5 मिनट जति बाँकी रह्यो, एक्चुली 5 मिनट बाँकी रह्यो होइन, र ब्रुनाई हङकङतिर दिउँसोको 2 बजेर अहिले 9 मिनट गएको छ। अब यहाँ बेलायतको मौसमको चर्चा गर्नुपर्छ। बेलायतमा अब रस आवर सुरु हुन पनि लाग्यो र यो रस आवरमा हामी बिहानको समय अलिकति हतार हतार पनि गरिरहेका हुन्छौँ। हतार प्राय जसो काममा जानुपर्ने कारणले गर्दाखेरि यो हुने गर्छ, अनि स्कुल रन पनि पर्छ र स्कुलमा जाँदाखेरि विद्यार्थीहरूलाई पुर्याउनु पर्ने पनि हुन्छ यही बेलामा। त्यसैले गर्दाखेरि रस आवर अब बेलायतमा सुरु हुन लागेको छ। अब बाहिर मोटरवेतिर हिँडिस्किनु भयो भने गाडीको चाप बिस्तारै बिस्तारै बढ्दै गएको हामी पाउँछौँ। र यो बिहानीको सो यतिखेर चाहिँ सञ्चालन हुने कार्यक्रम यहाँहरूले प्रायः गाडीमा सुन्छु पनि भनेर भन्नुहुन्छ हामीलाई। बिस्तारै बिस्तारै एक्स्ट्रा केयर गरेर चलाउनु होला। निकै टली घाम लागेको छ अहिले हामी कहाँ, र यो बिहानको समयमा घाम लाग्दाखेरि चाहिँ कस्तो भने आज 4 बजेर 47 मिनट जाँदा नै लन्डन एरियाबाट सूर्योदय भएको हो भाइ दवै, र एकदमै घाम टकटकी आँखामा आउँछ कि कहिले काहीँ। त्यो तपाईँले ड्राइभ गर्ने दिशा त्यतै पर्यो भने पूर्व दिशातिर जाइराख्नु भएको छ, त्यतैबाट घाम आइरहेको हुन्छ, आँखामा एकदमै टल्किन्छ। सो केयरफुल गरिकन ड्राइभ गर्नुपर्ने हुन्छ। कालो चस्मा लाउनु पर्यो होइन, अथवा त्यो छेक्नु पर्यो अगाडि आँखामा, त्यो छेकिएन भने सिट उचाल्नु पर्यो, अलिक माथि आफू आउनु पर्यो होइन, अथवा केही भएन भने ह्याट भए पनि लाउनु पर्यो। अनेक तरिका हुन्छन्, म पनि त्यस्तै गर्ने गर्छु। एनिवे, सेफ ड्राइभ गर्नुहोला तपाईँ बिहानको समयमा होस् कि जतिखेर तपाईँ ड्राइभ गरिरहनु भएको छ। अब वेदर मौसमको चर्चा यहाँ बेलायतको गर्नुपर्दाखेरि अब गर्मी फेरि आउँदैछ भनेर भन्दैछौँ हामी होइन, मौसमविदहरूले भनेको कुरा हो यो एक्चुली हामीले भन्दाखेरि पनि। र आज त शीतल नै छ, आज त उतातिर पानी पनि परिरहेको पर्छ। आज यता नर्दर्न आयरल्यान्डतिर स्कटल्यान्डतिर निकै बाक्लो पानी पर्छ, र सुरुमा घाम लागे पनि अलिअलि बादल पनि लाग्छ आज इङ्ल्यान्डमा वेल्सतिर, र आज सुक्खा नै रहन्छ इङ्ल्यान्ड वेल्समा धेरै जसो प्रायः बादल लागे पनि। र आज तापक्रम चाहिँ यतातिर लन्डनमा विशेष गरिकन लन्डनमा 26 डिग्री सेल्सियस पुग्छ आज, अनि 22 डिग्री चाहिँ उता कार्डिफतिर भयो, बेलफास्टतिर, ग्लास्को, एडिनबर्गतिर चाहिँ इभन एभरडनतिर पनि 18 डिग्री सेल्सियसको तापक्रम हुन्छ। यो आउने दिनको कुरा भयो, आउने दिनको होइन आजको कुरा भयो, आज बुधबार। र अब भोलि, अब आउने दिनहरूको कुरा गर्नुपर्दा भोलि बिहिबारको दिनमा चाहिँ अलिअलि उत्तर पश्चिमी हावा आउँछ, तर पहिले यो हावा चाहिँ माथि स्कटल्यान्डतिर नर्दर्न आयरल्यान्डतिर अलिक बढी हावा चल्छ, उत्तर इङ्ल्यान्डतिर पनि इभन, र दक्षिण इङ्ल्यान्डतिर पनि अलिअलि चल्छ, अलिक कम हुँदै चल्छ। माथि स्कटल्यान्डतिर अलिक बढी विन्डी हुन्छ, बेलफास्टतिर भयो, स्कटल्यान्डतिर। र भोलि विन्डी छ मौसम, अनि घाम पनि लाग्छ, घमाइलो पनि बढी हुन्छ, अलिअलि स्कटल्यान्डतिर हो बादल लाग्ने भनेको नर्दर्न आयरल्यान्डतिर। र भोलि बिहिबारको दिन पनि 26 डिग्री सेल्सियस नै हुन्छ लन्डन एरियामा, कार्डिफतिर, हल एरियातिर 23, बेलफास्टतिर 19, माथि स्कटल्यान्डमा 15-18, 19 डिग्री सेल्सियससम्मको तापक्रम हुन्छ। बिस्तारै तापक्रम अब शुक्रबारदेखि बढ्दै जान्छ, र अब त्यसपछि फेरि यो लन्डन एरियातिर बढी तातो हुने चाहिँ, र शुक्रबारको दिनमा इङ्ल्यान्ड र वेल्समा सुरुमा घाम लाग्छ, पछि बिस्तारै उत्तर इङ्ल्यान्डतिर चाहिँ बादल लाग्छ होइन, अनि नर्दर्न आयरल्यान्डमा, स्कटल्यान्डमा पनि प्रायः बादल लागिरहन्छ, र पानी पनि पर्छ त्यहाँ धेरै ठाउँमा होइन, अलिअलि कुनै कुनै ठाउँमा। र यता लन्डन एरियातिर चाहिँ हेर्ने हो भने तापक्रम बढेर 27 डिग्री सेल्सियस हुन्छ, अनि इङ्ल्यान्डको अरू भूभागतिर पनि जस्तो बर्मिङहामतिर भयो, हल एरियातिर 25 डिग्री सेल्सियस हुन्छ, कार्डिफतिर 24, माथि बेलफास्टमा 21 डिग्री सेल्सियस हुन्छ भने स्कटल्यान्डतिर 16-20 डिग्री सेल्सियसको तापक्रम हुनेवाला छ। यो बिहिबारको कुरा भयो, र त्यसपछि शनिबार पनि तातो नै रहन्छ यता लन्डन एरियातिर, र लन्डनमा हेर्ने हो भने प्रायः घमाइलो चाहिँ हुन्छ, यो इङ्ल्यान्डको पूर्वीय भेगमा, इङ्ल्यान्डमा, वेल्समा पनि घमाइलो हुन्छ शनिबारको दिनमा, तर पछि चाहिँ उत्तरी इङ्ल्यान्डमा भयो, नर्दर्न आयरल्यान्ड, स्कटल्यान्डतिर अलिअलि पानी पर्छ बादल लागेर, अन्यथा त्यहाँदेखि तल चाहिँ फेरि घमाइलो भइरहन्छ। र तापक्रम बढेर शनिबारको दिनमा 29 डिग्री सेल्सियस लन्डनमा, बर्मिङहामतिर 26, कार्डिफमा 23,
होइन अनि लिभरपुलतिर पनि 23, माथि स्कटल्यान्डमा चाहिँ त्यही सेम नै हुन्छ 14-20, बेलफास्टतिर 21, यस्तै टेम्परेचर रहिरहन्छ त्यतातिर। हिट वेभ चाहिँ आउँदैन, तल हो हिट वेभ आउने भनेको चाहिँ। अब आइतबारको दिन हेर्दाखेरि सन्डे स्कटल्यान्डमा पानी पर्छ, नर्दर्न आयरल्यान्डमा अलिअलि पानी पर्छ, प्रायः नर्दर्न आयरल्यान्ड अनि उत्तरी इङ्ल्यान्डमा बादल लाग्छ भने बाँकी इङ्ल्यान्ड र वेल्समा घमाइलो हुन्छ एकदमै दिनभरि नै, र 29 डिग्री सेल्सियस तापक्रम लन्डनमा फेरि अगेन, र अरू ठाउँतिर सामान्य त्यति नै रहन्छ। कार्डिफतिर अलिक बढी हुन्छ, 25 डिग्री पुग्छ, र उता लिभरपुल बर्मिङहामतिर पनि 25-26 डिग्री पुग्छ। र अब त्यस पछाडि पनि लन्डन एरियातिर 30-31 डिग्री सेल्सियस हुँदै जान्छ नेक्स्ट विकको कुरा गर्नुपर्दाखेरि। मौसमको चर्चा यति नै गरौँ। अब दक्षिणी हावा फेरि अलिअलि आउँछ, तलतिरबाट प्रेसर आउँछ। विप्लव चापागाई र अस्मिता अधिकारीले गाउनुभएको गीत छ यो बेलामा। अघि हामीले बाबु बोगटीलाई सुन्दै थियौँ, अब एकछिन उहाँहरूलाई सुनाऊ।

समय बिहानको 7:18 गयो. विप्लव चापागाई अनि अस्मिता अधिकारीले गाउनु भएको गीत हामीले भर्खरै सुन्यौं. अब आजको क्यालेण्डर फेरि पनि एकचोटि हेरौं पात्रो. आज विक्रम सम्बत 2083 साल असार महिनाको 17 बुधबारको दिन हो. तदनुसार 1 जुलाई 2026 को दिन जुलाई महिना सुरु भयो. आजदेखि 1 तारिक हो. अब आजको वैदेशिक विनिमय दरमा पाउन स्टर्लिङको भाव हेरौं. आज पाउन स्टर्लिङ 1 को खरिद दर 200.07 रुपियाँ र बिक्री दर 200.86 रुपियाँ. पाउन स्टर्लिङ 1 को खरिद दर 200.07 रुपियाँ, बिक्री दर 200 रुपियाँ

हुँदासम्म चाहिँ घटिरहेको छ र युएस अनि इरानको सिज फायर युद्ध विराम र सम्झौताहरूले गर्दाखेरि चाहिँ अब यो अगाडि दिनमा चाहिँ मानिसहरूमा टेन्सन भएन नि त, टेन्सन पनि कम भयो र स्ट्रेट अफ हर्मुजमा त्यहाँको ट्राफिकहरू पनि बिस्तारै खोलिसकेको छ र तेल पनि त्यहाँबाट आवत जावत गर्न थालेपछि यसले अब फेरि गति लिन्छ नि त, विभिन्न देशका अर्थतन्त्रहरूले गति लिन्छन्, सहज हुन्छ जीवनस्तर, लाइफ एकदम सजिलो हुन्छ, त्यसैले गर्दाखेरि यो सहजपनाले गर्दाखेरि तेलको मूल्य एक घटेको होइन युद्ध विरामको कारणले गर्दाखेरि र यसैमा फेरि सुनको मूल्य पनि घटिरहेको छ र यो अहिलेकै एकदमै गोल्ड सुनको मूल्य पनि एकदमै बिगेस्ट ड्रप हो तिन महिनामा हेर्दाखेरि अहिले एकदमै बिगेस्ट ड्रप भनिन्छ एकचोटि तल होइन हामीले कहाँ 3,10,000 भन्दा माथि भनेको 2,77,000 झरेको छ अहिले प्रति तलाको मूल्य। सो यो लडाइँकै कारणले गर्दाखेरि सब टेन्सनले गर्दाखेरि एकदमै बढिरहेको चाप मानिसलाई बढिरहेको थियो भने अहिले चाहिँ फेरि यो घटिरहेको छ र यो शान्ति सम्झौताको कारणले गर्दा नै हो र यो शान्ति सम्झौता चाहिँ अब 3 महिनामा 60 दिनमा चाहिँ सबै गर्ने पालना गर्ने होइन भन्ने कुराहरू के गर्नु छ त्यो गर्ने भन्ने कुरा हो र अब जुनमा अहिले यो सेट आउट भएको जुन साइन भएको अग्रिमेन्ट छ अमेरिका र इरान बिचमा यसको अब नेगोसिएसन चाहिँ पुरै पूर्ण रूपमा बाई अगस्तसम्ममा हुन्छ र यो अगस्तसम्ममा हुन्छ र यसले चाहिँ अब बेला यहाँ ग्लोबल अर्थतन्त्रलाई चाहिँ यसले एक नाशले लैजान्छ अर्थात् यो प्री वार लेभलमा आउँछ र राम्रो हुन्छ भन्ने हिसाबले नै धेरै आशावादी छन्। त्यसैले गर्दाखेरि यो स्थिति छ अहिले सुन र चाँदीको मूल्य पनि घटिरहेको छ, तेलको मूल्य पनि घटिरहेको छ। अब छोटो गीत सुनाउँछु म केलसाङ श्रेष्ठले गाउनु भएको यहाँहरूलाई।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई

0: जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
1: यो BFBS गोर्खा रेडियो हो।

यो प्रकृतिको पुकार गर्ने कलाकारहरू द साडोजको हुनुहुन्छ हजुर. द साडोज ब्यान्डको मेम्बरहरूले प्रकृतिको बारेमा यस्तो राम्रो गीत बनाउनु भएको रहेछ. म हु प्रकृति, मैले पनि बुझ्छु होइन, मेरो पनि फिलिङ हुन्छ भनेर प्रकृतिले भनेको कुरा साँच्चै नै हो. रुख पनि रुखले कुरा गर्छ अरे मानिससँग भन्ने मैले पढेको थिएँ कतै आर्टिकल होइन. र हामी प्रकृतिसँग एकदमै नजिकमा छौँ हरेक दिन हरेक क्षण होइन. सो प्रकृतिलाई प्रकृतिले पनि यसरी कस्तो भने प्रकृतिको रिप्रेजेन्ट गरेर प्रतिनिधित्व गरेर गाइएको यो गीत द साडोजको मन पराउनु भयो होला पक्कै पनि. एकदमै सन्देशमूलक गीत थियो. बिहानको 7:28 गयो अहिले. अब हामी लोक भाकाहरू सुन्दै जान्छौँ बिस्तारै बिस्तारै. असारे गीत पनि सुनाइदिनुहोस् न भन्नुभएको छ यहाँहरूले. असारे गीत पनि सुन्छौँ. असार महिना त छ होइन, आज आषाढको 17 मात्रै हो. अब राशिफल सुन्नुपर्छ यो बेलामा चाहिँ. पहिले राशिफलतिर एकैछिन ध्यान दिउँ. आउनुहोस् तपाईँको सबभन्दा पहिले मेष राशिबाट सुरु गरौँ. आज मेष राशिको लागि कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ. भावनामा बगेर निर्णय गर्नु उचित हुँदैन. धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउला. वृष राशिको आज काममा तपाईँको अनुभव उपयोगी बन्नेछ. अरूले दिएको जिम्मेवारी पूरा गर्दा विश्वास अझ बढ्नेछ. आफ्नो लक्ष्यतर्फ अघि बढ्ने राम्रो समय छ. मिथुन राशिको लागि व्यक्तिसँगको सम्बन्ध अझ सहज बन्नेछ. मनका कुरा खुलेर गर्दा दूरी कम होला. एक अर्काको साथले आत्मविश्वास बढ्नेछ. कर्कट राशि, नयाँ ठाउँ, नयाँ विषय वा नयाँ अनुभवले मन तान्न सक्छ. सिक्ने अवसरलाई राम्रोसँग उपयोग गर्न सकिएला. फराकिलो सोचले राम्रो निर्णय लिन मद्दत गर्नेछ. कर्कट राशिपछि सिंह राशि. आज मिलेर गरेको काममा राम्रो सफलता हात पर्न सक्छ. पुरानो साथीसँगको भेटले मन खुसी बनाउला. भविष्यको लागि नयाँ सोच बन्नेछ. कन्या राशि, आर्थिक विषयमा सन्तुलित सोच राख्नु राम्रो हुनेछ. आवश्यक कुरामा गरिएको खर्चले पछि फाइदा देला. आफ्नो मेहनतको मूल्य बुझ्ने समय आउनेछ. तुला राशि, मन रमाउने वातावरण बन्न सक्छ. परिवार वा साथीभाइसँग बिताएको समयले नयाँ ऊर्जा देला. आफूभित्र लुकेको सिप देखाउने अवसर पनि आउनेछ. वृश्चिक राशि, घरको सम्बन्धित काममा समय दिनुपर्ने हुनुहुन्छ हुन सक्छ. आज लामो समयदेखि मिलाउन खोजेको विषय समाधानतर्फ बढ्नेछ र आफ्नो व्यवहारले परिवारमा खुसीको माहौल बनाउला. धनु राशि, नयाँ जिम्मेवारीले एउटा महत्त्वपूर्ण निर्णय लिन मद्दत गर्न सक्छ. कसैसँग भएको सामान्य कुराकानी पनि उपयोगी बन्नेछ. छोटो यात्रा वा आउजाउको सम्भावना देखिन्छ. मकर राशिको भने बिहानको समयमा केही काम योजना अनुसार नचल्न सक्छ. तर धैर्य राख्दा सबै कुरा बिस्तारै मिल्नेछ. आफूले सुरु गरेको काम बिचमै नछाड्नु राम्रो हुनेछ. अब कुम्भ राशिको राशिफल हेरौँ. आफ्नो उपस्थितिले राम्रो प्रभाव पार्न सक्छ. आज रोकिएको काम फेरि अघि बढ्ने सम्भावना देखिन्छ. निर्णय लिन ढिलाइ नगर्दा समय तपाईँको पक्षमा रहनेछ आज कुम्भ राशि हुनेलाई. अब अन्तमा भने मीन राशिको हेरौँ. आज केही समय आफ्नै लागि छुट्याउनु पर्ने हुन्छ. आज अनावश्यक चिन्तालाई छोडेर अगाडिको बाटो हेर्नु राम्रो हुनेछ. मनलाई हल्का बनाउने काममा समय दिनु लाभदायक रहनेछ. राशिफल यहीँसम्म आएर समाप्त भयो. हाम्रो पात्रबाट राशिफल राखिसकेपछि अब गीत सुन्नपर्छ. असारे गीत राजु परियार र शीला आलेले गाउनु भएको यो असारे गीत छ तपाईँको लागि यो बेलामा. हाम्रो ग्रिनफोर्ड निवासी बम गुरुङज्यूले हो असारे गीत सुनाइदिनुहोस् है भनेर भन्नुभएको. सो हियर यु गो. तपाईँ सुन्दै हुनुहुन्छ होला पक्कै पनि. यहाँहरू सबैको लागि छ यो गीत. इन्जोय गर्नु
इन्जोय गर्नुहोस् तपाईँ पनि, अनि अवश्य ब्याकग्राउन्डमा म पनि गरिरहेको हुन्छु।

0: तपाईले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस् छोडिदिऊ, ठिकै छ, बरु फेरि फेरि नआउला नि यहाँ।
2: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
3: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

जीवेश गुरुङ अनि कविता शिवाकोटीले गाउनु भएको हो यो गीत. बिहानको 7:45 गएछ. गीत सुन्दा सुन्दै आज त सारी गीत पनि सुन्यौँ हामीले, यो लोक भाका पनि सुन्यौँ होइन, अब अरू प्रकारका गीतहरू सुन्नेछौँ एकैछिनमा. अहिले चाहिँ प्रश्न राख्ने बेला भयो. प्रश्न आज सुन्नु भएको छैन भने चाहिँ यो छ प्रश्न यसपालिको. अब यो आउने शनिबार जुलाई 4 तारिकको दिनमा अल्डरसटमा हुने नेपालको फाइनलमा पुगेका दुई युनिटहरू वानआरजीआर र क्युजिएस मध्ये कुन पल्टनको स्कोर धेरै हुन्छ होला? हजुर, कुन पल्टनले धेरै स्कोर गर्छ होला अब आउने नेपाल कप फुटबल फाइनलमा? यति नै हो प्रश्न. हजुर, अल्डरसटको द क्विन्स एभेन्यूमा हुने नेपाल कप फाइनलमा वानआरजीआर भर्सेस क्युजिएसको गेममा कुन युनिटले धेरै स्कोर गर्छ होला? हजुर, कुन टिमले चाहिँ धेरै गोल लगाउँछ होला? यही नै हो प्रश्न. अब एउटा छान्नुहोस्, तपाईँको आफ्नो पल्टन हुनसक्छ, तपाईँको आफ्ना चिनजानका मानिसहरूको पल्टन हुनसक्छ, तपाईँले कुन चाहिँ पल्टनको बारेमा धेरै सुन्नु भएको हुनसक्छ होइन, कुनै पल्टनको बारेमा एउटा चुज गरेर पठाउनुहोस् र लकी विनरको नाम हामी नेक्स्ट विक अनाउन्स गर्नेछौँ. किन भन्दाखेरि यो शनिबार मात्रै गेम हुन्छ फाइनल. यो शनिबार 4 तारिक क्विन्स अल्डरसटमा, क्विन्स एभेन्यू अल्डरसटमा फ्री इन्ट्री हो. तपाईँहरू जो पनि गएर त्यहाँ भेटघाट गर्ने, इन्जोय गर्ने गर्न सक्नुहुन्छ. भलिबल भइरहेको हुन्छ एकतिर होइन, अर्कोतिर नेपाल कप फुटबल भइरहेको हुन्छ. अब भोलि इङ्ल्यान्डको म्याच छ, फेरि इङ्ल्यान्डको म्याच पनि तपाईँहरू हामी हेर्नको लागि रेडी छौँ. एक्चुली सरी, भोलि होइन, आज नै हो हजुर. आज 5 बजे इङ्ल्यान्ड भर्सेस डिआर कङ्गोको म्याच छ. यो सबै हामीले इन्जोय गर्नेछौँ पक्कै. र यति मात्रै होइन, नेपाल बास्केटबल टिम, युके बास्केटबल, नेपाल युके बास्केटबल टिम यहाँ युकेमा पनि अर्गनाइज हुँदैछ 4 तारिक फेरि. र लन्डनमा बास्केटबल पनि तपाईँहरू हेरेर इन्जोय गर्नुहुनेछ. यहाँका युथ टिमहरूले पनि विभिन्न ठाउँ ठाउँको बास्केटबल, महिला पुरुषका बास्केटबलहरू अर्गनाइज गरेका छन्. अगाडिका गेमहरू भइसकेका छन् लगभग, हुने क्रम कति हुँदै पनि छन् यतिखेर. र फाइनल चाहिँ 4 तारिकको दिन तपाईँहरू लन्डनमा हेर्न सक्नुहुन्छ. सो कहाँ, वेयर एभर पोसिबल होइन, गएर सपोर्ट गर्न नभुल्नु होला, गएर इन्जोय गर्न नभुल्नु होला. एक्चुअली तपाईँ त्यहाँ जानुभयो भने तपाईँले इन्जोय गर्नुहुन्छ, अर्को मान्छेसँग भेट्नुभयो भने तपाईँ उसँग बोल्नुहुन्छ, अनि तपाईँलाई घरमा जे कुराले सताइरहेको हुन्छ नि, घरमा बस्दा बस्दा बस्दा दिक्क बक्क भएर त्यो कुराले सताइरहन्छ कि, घरमा मनमा कुरा खेलिरहन्छ भने चाहिँ बाहिर गएर अर्को एकजनासँग बोल्नुभयो भने, दुई चारजनासँग गफ गफ गर्नुभयो भने सब कुरा भुलिन्छ. र त्यसपछि जुन ह्याप्पी हर्मोन निस्किन्छ नि, त्यसले दुई चार दिन, हप्ता दिनसम्म काम गर्छ. याद गर्नुभएको छ? ओके, पत्याउनुहुन्न भने गएर एकचोटि हेर्नु होला. गएर गफ गरेर, बाहिर निस्केर यसो कुराकानी गरेर, समाजमा गएर होइन, साथीसङ्गीसँग भेटघाट गरेर कुराकानी गर्नुहोस् त, तपाईँले त्यो फरक पाउनुहुनेछ, आफूमै फरक पाउनुहुन्छ. त्यो दुई चार दिनको लागि त्यो सब कुरा बिर्सनुहुन्छ अनि मन पनि एकदम चङ्गा हुन्छ. सो यस, यस्ता भेटघाटहरू हुन्छन्, जान नभुल्नुहोस्. प्रोग्रामहरू अर्गनाइजरहरूले दुःख गरेर अर्गनाइज गरिरहेका हुन्छन्, त्यो तपाईँहरूको लागि नै हो. सोसियल इभेन्टहरूमा, सामाजिक यस्ता भेटघाटहरूमा जान नभुल्नु होला टाइम टाइममा. अब इरोज लामाले गाउनुभएको गीत सुरु गरेको छु मैले, उहाँलाई सुनाऊ.

हिरोज लामा गाउँदै हुनुहुन्थ्यो. अब उहाँपछि भने सुमन ताम्रकार र निरुताकार खत्रीलाई सुन्दै हामी समाचारतिर लाग्छौँ. अब समाचारतिर लाग्नको लागि धेरै समय बाँकी छैन, थोरै मात्रै. अहिले 5 मिनट बाँकी छ 8 बज्नको लागि. 8 बजे समाचारपछि न्युज पेपरका हेडलाइनहरू हामी राख्नेछौँ, बेलायतबाट प्रकाशित भएका. अनि त्यसपछि चाहिँ डाक्टर जोशीला सिंहसँग गरिएको कुराकानी सुन्न सक्नुहुन्छ. ब्लड प्रेसर सम्बन्धी यो शिरीष सुनारजीले गर्नुभएको छ. हजुर, यो कुराकानी आज हुनेछ 2 भागमा. अब आजको यो तपाईँहरू सामु चाहिँ मैले अघि प्रश्न त राखेँ होइन. अहिले यो जानकारीहरू तपाईँहरूको कार्यक्रम, यो शनिबार हुने कार्यक्रम छ. मैले यहाँनिर शनिबार हुने कार्यक्रम केही देखिरहेको छु. यो शनिबार अब 4 तारिक पर्यो. ब्रिगेड भेला द क्विन्स एभेन्यू अलर्सर्टमा हुँदैछ. नेपाल कप हुन्छ त्यहाँ, काठमाडौँ कप पनि हुन्छ, अनि लेडिज भलिबल पनि हुन्छ. सजा गएर इन्जोय गर्न नभुल्नु होला. अनि यस्तै गरिकन 4 जुलाईकै दिनमा फेरि लन्डनमा हुन्छ बास्केटबल टुर्नामेन्ट को फाइनल पनि त्यहाँ हुन्छ. नेपाली युथहरूले, बास्केटबल युथहरूले, युथका टिमहरूले गरेको यो प्रोग्राम हो र यो पनि छ अर्को हेर्नको लागि तपाईँहरू. अनि बागलुङ समाज युकेको भेटघाट कार्यक्रम पनि छ यो शनिबारको दिनमा. एम्पायर हल अल्डरसटमा हुन्छ दिउँसो 12 बजेदेखि. सयपत्री परियार समाज युकेको एन्युअल गेट टुगेदर पनि छ यो आउने शनिबारकै दिनमा 4 जुलाईमा दिउँसो 2 बजेदेखि 10 बजेसम्म राति एम्पायर हल अल्डरसटमा. सो यो छ आउने दिनहरूमा कार्यक्रम. र अझै अरू कार्यक्रमहरू पनि छन् पछाडिको समयमा हुने. र एउटा अर्को सूचना हामीलाई प्राप्त भएको छ नेपाली ओपन कन्सर्टको बारेमा पनि. र यो चाहिँ 25 जुलाईमा हुँदैछ रसमोर एरिना अल्डरसटमा. यसपालि रसमोर एरिना अल्डरसटमा हुनेछ यो ओपन नेपाली कन्सर्ट. र यसमा मन्त्र ब्यान्डका मेम्बरहरू आउँदैछन् र अरू कलाकारहरूले पनि तपाईँहरूलाई साथ दिनुहुनेछ दिनभर नै. अब यो सुमन ताम्रकार र निरुता खत्रीले गाउनुभएको गीत मैले सुरु गरिसकेको छु. उहाँहरूलाई सुन्दै लागौँ समाचारतिर.

0: पाल्पाको रामपुर नगरपालिकाले 3 सन्तान जन्माउने परिवारको तेस्रो सन्तानलाई मासिक 1,000 भत्ता दिने नीति पास गरेको छ। नगरपालिकाको यो नीतिले तेस्रो सन्तान जन्माउनेलाई प्रोत्साहन पुग्ने नगरवासीको विश्वास छ। बुटोलबाट छवि पाण्डे।
1: चालू आर्थिक वर्ष 2082-83 प्रोत्साहन स्वरूप मासिक 500 रुपियाँ दिने प्रक्रिया शुरू गरेको नगरपालिकाले आगामी आर्थिक वर्षदेखि 1,000 रुपियाँ प्रदान गर्ने नीति पास गरेको छ। नगरपालिकाको यो नीति पास भएको सुन्दा रामपुरकी गौमाया पौडेललाई खुसी लागेको छ। तर कार्यान्वयन कसरी हुन्छ त्यसमा भर पर्ने पौडेलको भनाइ छ।
2: तपाईँको सधैँभरि होइन कि उही 5 वर्ष मुनि भन्ने छ के अरे, चाहेको खण्डमा 3टालाई ठिकै पनि मान्ने जस्तो लागेको, किनभने आखरी त भयो जस्तो मानेर पनि हो। 3टा सन्तान जन्मेकोमा एउटा वर्षलाई चाहिने 5 वर्ष मुनिकालाई भत्ता दिने भन्ने त नियम लिएको छ। अब साउनबाट लागू हुने भन्ने छ, अब कस्तो हुन्छ के हुन्छ यो ठिकै ठिकै लाग जस्तो छ भन्ने पनि भएको छ क्या, कतिको पारदर्शी हुन्छ। अब
1: पाल्पा रामपुरकै रेखीराम थापाले नगरपालिकाको यो नियमले आफूलाई नछोए पनि सन्तान पाउने रहरमा रहेकाहरूलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो। पहिले 4-5 सन्तान जन्माउने गरेकोमा पछिल्लो समय 1-2 सीमित भएको भन्दै उहाँले सन्तानको रहर पूरा गर्नेहरूलाई नगरको यो नीति प्रभावकारी हुने थापाको विश्वास छ। तर उहाँले पनि कार्यान्वयन कसरी हुन्छ त्यो हेर्नुपर्ने बताउनुभयो।
3: 4-5 पाउनुहुन्थ्यो सबैले, अहिले हिसाबमा 1-2 कसै कसै कसैको भयो भने 3 होइन, म चाहिँ परे मेरो चाहिँ 3 सन्तान 3 भइसकेकाले पाउने चाहिँ होइन। यो 82-83 यता आएकोले अब चाहिँ 82-83-84 यापद रूपले गएकोले पाउने हो, 82-83 भन्दा पहिलाकाले चाहिँ पाउने चाहिँ पाउनु पर्ने मान्छेले पाउनु पर्ने जानकारी गराउनु होला।
1: पाल्पाको रामपुर नगर क्षेत्रमा बसाइसराईको ठुलो समस्या देखिएको छ। त्यसमाथि गर्भभित्रको भ्रूण पहिचान गरी छोरी भए गर्भपतन गराउने र छोरा भए मात्रै राख्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ। यसले जन्मदर घटाउँदै लगेको नगरपालिकाको दावी छ। नगर कार्यपालिका सदस्य दुर्गा देवी भण्डारीले नयाँ आर्थिक वर्षदेखि लागू हुने प्रोत्साहन कार्यक्रमले नगरका धेरै दम्पति लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार पहिलो 2 सन्तान छोरी भएका दम्पतिलाई यो नीतिले प्रोत्साहन मिल्ने नगरको विश्वास छ।
2: पछिल्लो समय पनि भ्रूण हत्या गर्ने जुन छ नि त्यसलाई चाहिँ न्यूनीकरण हुन्छ कि भन्ने हो। पछिल्लो समय जन्मदर घट्दै गएको र के हुन्छ भन्ने भएको हो। तर यो अहिले पछिल्लो समय कस्तो भयो, 2 छोरी भएर अनि तेस्रो सन्तान चाहिँ छोरा जन्माउने त्यस्तो खाले चाहिँ नि पर्नु भएको।
1: रामपुर नगरपालिका नगरसभाको 19 अधिवेशनले तेस्रो सन्तान र तेस्रो सन्तान पछिका हरेक सन्तानलाई आगामी वर्षदेखि 5 वर्षसम्म मासिक 1,000 प्रदान गर्ने नीति पारित गरेको हो। नगरपालिकाले यसका लागि प्रत्येक वर्ष 5,00,000 बजेटको व्यवस्था गरिएको जानकारी दिएको छ।
0: रुकुम पूर्वको सिस्ने गाउँपालिका 4 झाँक्री फोलेमा जीप दुर्घटना हुँदा 1 शिशु सहित 5 घाइते भएका छन्। हिजो बेला भएको दुर्घटनामा चालक सहित 5 घाइते भएका छन्। अरू 5 सकुशल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ। रुकुम कोटबाट रहादिङका लागि छुटेको जीप सड़कबाट झण्डै 30 तल फसेको प्रहरीले जनाएको छ। सरकारले आगामी साउन महिनाभित्र करिब 2,10,000 टन रासायनिक मल भित्र्याउने तयारी गरेको छ।
4: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई राहत हुने गरी धान बालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अगाडि बढाएको हो। G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन युरिया मल आउनेछ। मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता घटे पनि किसानलाई राहत हुने गरी मल आपूर्ति गर्न लागेको हो। यस वर्ष मन्त्रालयले हालसम्मकै बढी रासायनिक मल आयात गर्ने लक्ष्य लिएको छ।
0: ललितपुर जावला खेलको सदर चिडियाखानामा गएको असार 5 पुष्टि भएको बर्ड फ्लू संक्रमण हाल नियन्त्रणको प्रयास परेको चिडियाखाना प्रशासनले जनाएको छ। संक्रमण देखिए लगतै चिडियाखाना बन्द गरेर प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, संक्रमित र बिरामी जीव जन्तुको उपचार गर्ने र भाइरसको फैलाव रोक्न विभिन्न नियन्त्रणात्मक उपाय अप्नाइएको थियो। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार पछिल्लो परीक्षणका आधारमा असार 12 यता चिडियाखानाभित्र बर्ड फ्लूको नयाँ संक्रमण देखिएको छैन। पशु सेवा विभागले भने काठमाडौँ उपत्यकामा बर्ड फ्लूको जोखिम अझै कायम रहेको जनाएको छ। बेलायती रक्षा मन्त्रालयका लागि आगामी 4 वर्षमा थप 15 उपलब्ध गराउने रक्षा लगानी योजनालाई धेरै कम र धेरै ढिलो भन्दै आलोचना भइरहेको छ। रक्षा प्रमुखहरूले 28 माग गरेका थिए, जसका कारण अहिले यो योजना पर्याप्त नभएको भन्दै चिन्ता व्यक्त गरिएको छ। 13 अर्ब प्रस्ताव गरिएको बेला योजनाकै विरोधमा राजीनामा दिएको पूर्व रक्षा मन्त्री जोन हेरीले अब पनि चल्न

समय बिहानको 8:12 गएको छ. गुड मर्निङ, नमस्ते, शुभ प्रभात, शुभ दिन. यहाँहरू सबैलाई शुभ शुभ समयको कामना गर्न चाहन्छु जहाँ हुनु भए पनि. र आजको नमस्ते युके कार्यक्रममा पुनः स्वागत गरौँ. अन्तिम आवरमा हामी प्रवेश गरिसकेका छौँ र यो आवरमा भने हामी पत्र पत्रिकाका हेडलाइनहरू राख्ने गर्छौँ, अघिल्ला पेजमा के छन् आज भन्ने कुराहरू, अनि यसपछि लगत्तै डाक्टर जोशीला सिंहसँग गरिएको कुराकानी सुन्नुहुनेछ. श्री सुनवारजीले गर्नुभएको छ यो कुराकानी, दुई भागमा हुने ब्लड प्रेसर सम्बन्धी, डायबिटिज सम्बन्धी, अनि उहाँसँग अर्को चाहिँ अर्को पनि विषय प्रसङ्ग छ कोलेस्ट्रोल सम्बन्धी. हजुर, यो पालै पालो सुन्नुहुनेछ यहाँहरूले. र आजको पत्र पत्रिकाका हेडलाइनहरू भने, अब आजको हेडलाइनहरूमा सबभन्दा धेरै हामीले आज यो प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री, अहिलेका प्रधानमन्त्री र यस्तै गरिकन होम सेक्रेटरीले के भन्नुभएको छ, उहाँहरूलाई के हुँदैछ भन्ने, यो राजनीतिक क्षेत्रमा के हुँदैछ भन्ने कुराहरू नै हो प्रायः जसो. अघिल्लो पेजमा धेरै यही नै हुन्छन्. र प्राइम मिनिस्टर प्रधानमन्त्री सर केयर स्टार्मरले चाहिँ यतातिरको लागि रक्षाको लागि भनेर, बेलायतको रक्षाको लागि भनेर रक्षा क्षेत्रमा बजेट बढाउँदाखेरि 15 बिलियन पाउन्ड इन्क्रिज यतातिर गर्नुभएको छ 4 वर्षमा. अब आउने 4 वर्षमा चाहिँ यहाँको रक्षा विभागमा 15 बिलियन पाउन्ड दिने भनेपछि चाहिँ अब आउने नयाँ प्रधानमन्त्रीको लागि चाहिँ 5 बिलियन पाउन्ड बराबरको खाडल पर्ने भयो बजेटमा. हजुर, एक्स्ट्रा उतातिर जाँदाखेरि 5 बिलियन, झन्डै 5 बिलियन, 4.7 बिलियन हो एक्चुली, तर पनि यो झन्डै करिब 5 बिलियन बराबरको यो बजेटमा होल पर्न जान्छ, खाडल हुन जान्छ. र यो खाडललाई पूर्णको लागि अब नयाँ प्रधानमन्त्री जो आए पनि, हुन त अहिले एन्डी बर्नमको नाम आइरहेको छ होइन, अब उहाँले चाहिँ 5 बिलियनको यो ग्यापलाई कसरी पूर्ने हो त, यो खाल्डोलाई कसरी निकाल्ने, कसरी पूर्ने हो भन्ने तरिकाले बजेट बनाउनु पर्ने हुन्छ. र पहिलो बजेटमै उहाँले कि चाहिँ ट्याक्स बढाउनु पर्यो कि स्पेन्डिङ खर्चहरू घटाउनु पर्यो, दुईवटामा एउटा गर्नुपर्ने हुन्छ. अब खर्च कहाँ कहाँ घटाउने हो त्यसले पनि असर गरिहाल्यो, ट्याक्स कता बढायो अलिकति बढाउने हो भने त्यसले पनि असर गरिहाल्यो. सो एनिवे, यो उहाँले चाहिँ अब आउने नयाँ प्रधानमन्त्रीले चाहिँ यही खाडलको कारणले गर्दाखेरि अब दुईवटामा एउटा गर्नुपर्ने हुन्छ, उहाँलाई अब आउने दिनहरूमा फेरि पनि साह्रो पर्ने यस्तै बजेटको लागि भन्ने कुराहरू आइरहेका छन्. हजुर, यो आज धेरै छ पत्र पत्रिकामा उहाँहरूको तस्विर सहित. भने सेरेना विलियम्सको तस्विर पनि आज छ, 44 वर्षीय सेरेना, 7-time च्याम्पियन होइन, र उनले चाहिँ उनको म्याच थियो हिजो, र उनको म्याच हिजो विम्बल्डनको यो सेन्टर कोर्टमा होइन, र हिजो सबैले इन्जोय गऱ्यौँ, उहाँले पनि इन्जोय गर्नुभयो. र उहाँले अब यो सिङ्गल म्याचमा चाहिँ अब अहिले जित्न नसके पनि अब उहाँ आफूभन्दा एकदमै धेरै यङसँग खेल्नुभयो होइन, माया जोइन 20 वर्षको उहाँसँग खेल्नुभएको, र अब जित्न पनि सकिन्छ नजित्न पनि सकिन्छ, तर पनि उहाँ आउनुभन्दा अगाडि चाहिँ त्यो भन्नुभएको थियो होइन, तर पनि एउटा अपर्च्युनिटी, एउटा यो मनोरञ्जनको विषय पनि उहाँको लागि होइन, र धेरै अब उमेर पनि उमेरले गर्दाखेरि फरक पर्छ गेमहरूमा. सो उहाँले उहाँको कमब्याकलाई सबैले चाहिँ एकदमै ताली उठेर ताली बजाएर स्वागत पनि गरेका थिए होइन. सो यो प्रसङ्ग आज पत्र पत्रिकामा आएको छ, अब 4 वर्षमा उहाँ यसरी सिङ्गल फेरि खेल्न आउनुभएको भन्ने कुराहरू छन्. अब यस्तै गरिकन अर्को प्रसङ्ग हेर्दाखेरि, यहाँ अहिले होम सेक्रेटरी ले के भन्नुभएको छ, सबाना मोहम्मदले चाहिँ अहिले गृहमन्त्रीले अहिले यो इमिग्रेसन रुल्स लाई चाहिँ मा को लागि के भन्नुभएको छ भने, उहाँले यहाँ जो जतिले चाहिँ

माफ गर्नुहोस्, अलिकति पानी पिउने अवस्था आइपुगेको कारणले गर्दाखेरि अब फेरि यो विषयलाई कन्टिन्यू गरौँ। र यहाँ गृहमन्त्रीले भन्नुभएको कुरा चाहिँ अहिले के छ भने, यहाँ युरोपियन कन्भेन्सन ह्युमन राइटको चाहिँ आर्टिकल 8 अफ युरोपियन कन्भेन्सन, यसलाई प्रयोग गरिकन आफ्नो परिवारका साथ यहाँ बस्ने मानिसहरूको संख्या धेरै नै छ। र ब्रिटेनमा चाहिँ आफ्नो परिवार यहाँ छन् भने चाहिँ परिवारको नाता गोताले होइन, परिवारसँग बस्ने, आफ्नो छोराछोरी परिवारसँग बस्ने जुन राइट छ आर्टिकल 8 युरोपियन कन्भेन्सनको हो, यसमा चाहिँ अब रेस्ट्रिक्ट गर्ने भनेर उहाँले चाहिँ भन्नुभएको छ। अर्थात् अहिले गृहमन्त्रीले चाहिँ यसमा कडाई गर्ने भनेर भन्नुभएको छ। र जो जति लिगली यहाँ ब्रिटेनमा आउँछन् उनीहरूले चाहिँ त्यो राइट अब नपाउने, उनीहरूलाई चाहिँ जस्तो उनीहरूले यो बाहिर उनीहरूलाई पठाउनुभन्दा अगाडि चाहिँ यिनीहरूले यो प्रयोग गर्दै गर्दोरहेछन्। र यसमा चाहिँ अब कडाई गर्ने भन्ने कुराहरू आएको छ। र उहाँले अगाडि के भन्नुहुन्छ त्यो हेर्न बाँकी नै छ। तर पनि यो अब यहाँबाट जुन डिपोर्टेसन गरिन्छ इलिगल माइग्रेन्टहरूलाई, उनीहरूले चाहिँ यस्ता प्रयोग गर्न नपाउने गरिकन मिलाउने कुराहरू भएको छ। सो यो कुराहरू प्रसङ्गहरू आज पत्र पत्रिकामा छन्। र गएको वर्षमा मात्रै झन्डै 34,000 मान्छेहरूले चाहिँ बाहिरबाट आएका जो मान्छेहरू छन् यहाँ बस्न चाहन्छन् आफ्नो परिवारसँग, उनीहरूलाई चाहिँ बाहिर आफ्नै देशमा फर्काउँदाखेरि उनीहरूले यही प्रयोग गरिकन बसेका रहेछन्। र यसमा अलिक कडा गर्ने भन्ने विषय छ अहिले होम सेक्रेटरीले भन्नुभएको। र यस्तै गरिकन अर्को प्रसङ्ग भनेको, यहाँ मानिसहरू विशेष कस्तो भने एउटा अध्ययन गरिएको छ स्विस ब्याङ्क UBS भन्ने यो स्विस ब्याङ्क हो, र यसले यसको अध्ययनले बाहिर ल्याए अनुसार अहिले एआईको कारणले गर्दाखेरि यहाँ ब्रिटेनमा पनि बिलियनियरहरूको संख्या ब्रिटेनमा मात्र होइन वर्ल्ड वाइड विश्वभरि नै

नै अहिले युएस डलरमा हेर्ने हो भने चाहिँ उनीहरूको चाहिँ बिलियनियर हुनेको संख्या बढेर अहिले उनीहरू झन्डै 3,302 को हाराहारीमा पुगेका छन्, जसमध्ये अब धेरै त अमेरिकामा बस्छन् र यहाँ बेलायतमा पनि छन्। र यो चाहिँ अमेरिकामा धेरै छन् होइन, मेनल्यान्ड चाइनामा पनि धेरै छन्। 1,000 भन्दा बढी चाहिँ अमेरिकामा बस्छन्। यसरी यो एआई बुम भएबाट बढेका बिलियनियरहरू, अनि मेनल्यान्ड चाइनामा 562 जना बस्छन्, इन्डियामा 211 जना छन् होइन, जर्मनीमा 193 जना। हो यसरी यो वर्ल्ड वाइड नै, विश्वभरि नै बढेको छ एआई सेक्टरमा इन्भेस्टमेन्ट अर्थात् लगानी धेरै गरेको कारणले मानिसहरूले, र यो यसको सेयर पनि बढेको कारणले गर्दाखेरि। हजुर, र यसमा यसैमा इलन मस्क पनि आएका छन् होइन, संसारको रिचेस्ट म्यान, पहिलो चाहिँ ट्रिलियनियर हुने मान्छे उनी हुन् इलन मस्क, र यही कारणले गर्दाखेरि नै हो। लास्ट टाइम उनको चाहिँ स्पेस एक्स कम्पनी स्टक एक्सचेन्जमा माथि फ्लोट हुँदाखेरि चाहिँ एकदमै धेरै उनको सेयर बढेको कारणले गर्दा, कम्पनीको सेयर बढेको कारणले गर्दाखेरि यो भएको हो। र जति धेरै मानिसहरूले त्यो कम्पनीमा लगानी गर्छन् त्यसको सेयरको पैसा त्यति नै बढ्छ, र त्यति नै भ्यालु पनि त्यसको बढ्दै जाने, र मिलियनियरहरू बिलियनियरहरू बन्दै जाने हुन्। यो एकतिर छ भने अर्कोतिर चाहिँ फेरि यहाँनिरको रिच लिस्ट हेर्ने हो भने युके बेस्ड बिलियनियरहरू चाहिँ कम्ती पनि भएका छन्। 1 वर्ष अगाडि यो 2025 सालभन्दा अगाडि चाहिँ 165 जना थिए बिलियनियरहरू युकेमा बस्ने भने, अहिले आएर 2025 सालमा हेर्दाखेरि 1 साल अगाडि नै घटेर 156 जना भएका रहेछन्। र यही स्विस ब्याङ्ककै यो युबिएस ब्याङ्ककै अध्ययनमा चाहिँ अहिले ब्रिटेनका फ्यामिली परिवारहरू चाहिँ उनीहरूको वेल्थ, उनीहरूको सम्पत्ति चाहिँ कम भएको छ अरे। पेन्डेमिक भन्दा पछाडि चाहिँ हेर्ने हो भने चाहिँ ब्रिटेन चाहिँ ब्रिटेनका बासिन्दाहरू पास्ट 5 वर्षको यो आँकडा हेर्दाखेरि चाहिँ यहाँ मानिसहरू चाहिँ अलिक कम धनी अर्थात् पुअर धेरै भइरहेका छन्, गरिब बन्दै छन् रे। यहाँका धनी मान्छेहरू बाहिर कम भएका, अनि यहाँका मानिसहरूको पनि सम्पत्ति विवरण यसो हेर्ने हो भने चाहिँ उनीहरूको एसेट भ्यालुहरू हेर्ने हो भने, जस्तो उनीहरूको धन सम्पत्ति, यहाँका मानिसहरूको एसेट सम्पत्तिको भ्यालुएसन हेर्ने हो भने, प्रपर्टी स्टक लगानी उनीहरूको सबै हेर्ने हो भने चाहिँ हामी चाहिँ एकदम पछाडि परिरहेका छौँ। डच र इटालियन भन्दाखेरि पनि ब्रिटेनवासी चाहिँ ब्रिटिसहरू पुअर भइरहेका छन्, गरिब भइरहेका छन् र हामी हेर्दाखेरि चाहिँ। र यो अरू अरू जस्तो अरू कन्ट्रीहरू, टर्की भए, बुल्गेरिया, मेक्सिको, इभन काजस्तान होइन, उनीहरूभन्दा पनि यहाँनिर हामीले चाहिँ सफर धेरै गरिरहेका छौँ भन्ने कुरा आज आएको छ। यिनै छन् पत्र पत्रिकाका हेडलाइनहरू। यति नै गरिकन अब गीत सुनाऊ अनि अगाडि बढाउँ। छोटो गीत सुनाउँछु म हजुर, यो गीत पछि आज फेरि अर्को गीत सुन्छौँ अनि कुराकानीतर्फ हामी लाग्नेछौँ। विश्व नेपाली र दिया पोखरेल गाउँदै हुनुहुन्छ प्रस्तुत गीत।

SBS Gorkha Radio. यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: हजुर दादर नेस्को तापनि बीएबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर र यो बेलामा मेरो साथमा हुनुहुन्छ डाक्टर जोलिसा सिंह. उहाँ जीपी हुनुहुन्छ, अहिले टेन्टेनमा चाहिँ कार्यरत हुनुहुन्छ र उहाँलाई आज मैले हाम्रो आजको हेल्थ पोडकास्टको लागि निम्ति आएकी छु र उहाँले पनि एकदमै काइन्डली हामीलाई समय दिनुभएको छ र उहाँलाई यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु किनभने उहाँ चाहिँ आज आफ्नो छुट्टीको दिनमा स्टेसनसम्म आइदिनु भएको छ. थ्याङ्क यू सो मच डाक्टर जोलिसा, तपाईँलाई भन्दै आजको कार्यक्रम मैले स्वागत गर्न चाहे. नमस्ते.
1: My pleasure. Namaste. Tuzalapa. Sebaru.
0: तपाईँहरू त अब यो प्रोफेसनमा हुनुहुन्छ जहाँ चाहिँ अब हर वक्त हेल्थको बारेमा तपाईँहरूले सोचिरहनु पर्छ होइन, तपाईँहरू त सन्चय हुनै पर्यो अनि मात्र अरूलाई सन्चय गराउन सक्नुहुन्छ नि त होइन. सो अब आज चाहिँ हामी अलिकति यो क्रोनिक इलनेसेसहरूको बारेमा कुरा गर्छौँ आज भन्दाले अब हाम्रो यो बसाइमा, किनभने यो केही सप्ताहसम्म हाम्रो कुराकानी चलि नै रहन्छ किनभने एउटा बसाइमा यसलाई चाहिँ हामीले कभर गर्न सक्दैनौँ नि त होइन. एकदमै फास्ट यसको चाहिँ फिल्ड रहेको छ, त्यो कारण गर्दाखेरि तपाईँलाई अग्रिम रूपमा नै मैले धन्यवाद भन्न चाहेँ किनभने यो लामो बसाइ हुनेछ र त्यो कुराकानीतर्फ लाग्नुभन्दा अगाडि चाहिँ नि अलिकति आफ्नो बारेमा बताइदिनुहोस् न हामीलाई अनि तपाईँको यात्रा अहिलेसम्मको छोटकरीमा ब्रिफली एन्ड देन विल गो फरवर्ड.
1: Oh gosh. यो त मैले एक्सपेक्ट गरेको थिएन. सो यसो ब्याकट्र्याक गर्दाखेरि चाहिँ म चाहिँ यता बेलायतमा चाहिँ 2014 आएकी थिएँ. त्यति बेला चाहिँ मेरो मेडिकल कलेज, म काठमाडौँ मेडिकल कलेजबाट पास आउट भएकी हुँ. मेरो केटी साथीहरूले चाहिँ आउन त घुम्नलाई, डान्स देऊ न त के थाहा पास भइहालिन्छ कि भनेर म जस्ट यिनीहरू घुम्नको लागि अनि र डान्स दिन्छु नि त भनेर आएकी थिएँ. अनि भगवान्को कृपाले पास पनि भएँ अनि यता लाइसेन्स आएपछि मैले सोचेँ अब तपाईँको युनाइटेड किङडम, इङ्ल्यान्ड तपाईँको एकदमै रेप्युटेड कन्ट्री अभियसली गनिन्छ हेल्थ केयरको लागि. अनि मैले चाहिँ सोचेँ मेरो प्रोफेसन, मेरो करियरको लागि चाहिँ आई थिङ्क यो एकदमै राम्रो कुरा हुन्छ. मैले के गरेँ, यता मेरो प्रोफेसनलाई अघि बढाएँ, मेरो ट्रेनिङ यता गऱ्यो भने चाहिँ भनेर सोचेँ. अनि यता आएर यताको तपाईँको काम गर्ने प्र्याक्टिसहरू कसरी गर्छ, बिरामीहरूलाई कसरी कुरा गर्छन्, कसरी हेर्छन् भनेर देखेपछि चाहिँ मैले एकदमै यताको सिस्टम मन परेर चाहिँ यतै ट्रेनिङ गरेँ. त्यसपछि मेरो जिपी पनि अनि ट्रेनिङको पनि गर्न अवसर पाएँ तपाईँको, अनि जिपी अहिले पास भएँ. अब आजकल चाहिँ म तपाईँको जिपी काम गर्दैछु. टेन्टरटेन भन्ने ठाउँ छ क्यान्टमा, त्यसमा त्यही ठाउँमा चाहिँ जिपी काम गरेको लगभग मलाई लाग्छ 4 वर्ष जस्तो हुन आँट्यो.
0: ओके, थ्याङ्क यू. छोटकरीमा पनि तपाईँले चाहिँ आफ्नो बारेमा बताइदिनु भयो, तपाईँको यात्राको बारेमा होइन. अब यो कुरालाई यतिमै थाती राख्दै म अगाडि बढ्छु. सबैभन्दा पहिला मैले कुरा गरिसकेका छु, हाम्रो श्रोतालाई भनिसकेका छु कि यो बसाइमा हामी ब्लड प्रेसर, डायबिटिज र हाम्रो कोलेस्ट्रोलको बारेमा कुरा गर्छौँ भनेर, किनभने यो तिनवटा यस्तो शब्दहरू हो जो चाहिँ प्रायः सबैले सुनेका हुन्छौँ है, र प्रायः सबैले भोगेको पनि हुन्छौँ भनौँ न. सबै परिवारमा यो तिनवटा मध्ये कुनै न कुनै एउटा समस्या भएको सदस्य त हुन्छ मोस्ट अफ द फ्यामिलीजमा. त्यो कारण गर्दाखेरि यो क्रोनिक इलनेसेसहरूले चाहिँ तपाईँ हामी सबैको परिवारलाई कुनै न कुनै रूपबाट प्रभावित गरेको हुन्छ र यस विषयमा नै जानकारी हामीलाई भयो भने हामीले त्यसको बारेमा केही गर्न सक्छौँ अथवा पहिला नै पहिचान गरेर त्यसको लागि हामीले अलिकति प्रिभेन्टिभ मेजर्सहरू लिन सक्छौँ भन्ने कुरा हो. यसको लागि त अब हामी आफै पनि यस विषयवस्तुमा जानकारी हुन पर्यो, त्यसैले गर्दाखेरि मैले तपाईँलाई यो विषयवस्तुको लागि अब निम्ति आएकी छु. सबैभन्दा पहिला लेट्स टक अबाउट ब्लड प्रेसर. अब हाइपरटेन्सन भनेर भनिन्छ अब हाई ब्लड प्रेसरलाई, हुन त ब्लड प्रेसरको कुरा आउँदाखेरि प्रायः हामी हाई ब्लड प्रेसरकै कुरा गर्छौँ किनभने हाई ब्लड प्रेसर भएकै समस्याहरू धेरै देखिन्छ. हुन त यो भनिरहँदाखेरि लो ब्लड प्रेसर पनि अर्को एउटा समस्या हो होइन, त्यस विषयमा पनि हामी त कुरा गर्छौँ. सबैभन्दा पहिला ब्लड प्रेसर भनेकै के हो र हाम्रो शरीरमा यसको महत्व किन छ, कस्तो छ भन्ने कुरा गरिदिनुहोस् न. हाई र लो भन्दाखेरि पनि
1: ब्लड प्रेसर भनेपछि कसरी म बुझाउन चाहन्छु भन्दाखेरि, तपाईँको मुटु भनेको एउटा पम्प हो होइन, त्यो पम्पले चाहिँ तपाईँको शरीरको हरेक कोषमा रगत पुर्याउनु पर्यो शक्ति प्रदान गर्नलाई. शक्ति प्रदान गर्नलाई चाहिँ हरेक ठाउँमा पुगाउनलाई, त्यो रगत पुर्याउनलाई रगत नली चाहियो होइन. जब त्यो रगत नलीको भित्ताको प्रेसर बढ्छ, त्यसमा जुन धक्का एक्स्ट्रा पर्छ त्यसलाई चाहिँ हामी हाइपरटेन्सन अथवा उच्च रक्तचाप भन्छौँ. अनि ब्लड प्रेसर भनेको अब जुन मैले भने जुन प्रेसरमा जुन तपाईँको मुटुले प्रेस गरेर रगत पुर्याउनु पर्छ, द्याट इज ब्लड प्रेसर.
0: र अब यो हाई ब्लड प्रेसर र लो ब्लड प्रेसरको कुरा गर्नु पर्दाखेरिमा चाहिँ यो कसरी हुन्छ त? अब एउटा स्वास्थ्य मानिसमा त ब्लड प्रेसर पनि नर्मल हुनुपर्ने हो, कसैमा हाई छ कसैमा लो छ भने त एबनर्मलिटी भइहाल्यो, यो कसरी हुन्छ?
1: अब यो चाहिँ यस्तो छ, कुनै कुनै मान्छेहरूमा वंशालु नै आउने पनि हुन्छ, किनकि यस्तो धेरै कहिलेकाहीँ बिरामीहरू आउँछन् होइन, मलाई ब्लड प्रेसर किन भयो, म त एकदमै राम्रो हेल्थ वेटको छु, म एकदमै राम्रो खानेकुरा खान्छु, मलाई किन भयो ब्लड प्रेसर, मलाई यो हुनै सक्दैन भनेर आउनेहरू पनि कोही कोही हुन्छ। केही गरी तपाईँको वंशालु आमालाई बुवालाई दिदीलाई ब्लड प्रेसर छ भने चाहिँ तपाईँलाई हुने चान्सेस अलिक बढी हुन्छ। यो चाहिँ अलिकति जसको हेल्थ राम्रो छ उहाँले बुझ्नुपर्ने अलिकति कुरा हो। अर्को चाहिँ अब जुनमा हाम्रो धेरै कन्ट्रोल छैन, जस्तै बढ्दो उमेर, बढ्दो उमेर भएपछि चाहिँ तपाईँको प्रेसर बढ्ने चान्सेस अलिकति बढ्दै जान्छ होइन। अब अर्को कुरा चाहिँ हामीले जुन कन्ट्रोल गर्न सक्ने कुरा भयो, जस्तै अब नुन होइन, हामी नेपालीहरूलाई एभ्रिडे हरेक दिन दाल भात तरकारी चाहिन्छ, साइडमा मासु चाहिन्छ, त्यसको साइडमा अचार चाहिन्छ, त्यो बाहेक दिउँसो कफी टीसँग एउटा बिस्किट एउटा सेलरोटी चाहिन्छ, यो सबै भनेको तपाईँको नुन एक्स्ट्रा नुन हो होइन, जसको चाहिँ रेगुलर हाम्रो आहारमा चाहिँ चाहिने भन्दा बढी नुन हुन्छ, धेरै वर्षपछि चाहिँ त्यसले चाहिँ शरीरमा चाहिँ प्रेसर बढाउने चाहिँ काम गर्दछ होइन, उच्च रक्तचाप हुने एटलिस्ट हाम्रो कम्युनिटीमा चाहिँ यो पनि एउटा मूल कारण हो भनेर भन्छु म। त्यो बाहेक चाहिँ तपाईँको अब तौल बढी अर्को होइन, तपाईँको जब शरीरको तौल बढी हुन्छ, जुन मैले भने मुटु एउटा पम्प हो, त्यो मुटुले एक्स्ट्रा काम गर्नुपर्छ, चाहिने भन्दा बढ्दा काम गर्नु पर्दाखेरि तपाईँको बढ्दा प्रेसर त चाहियो, त्यसले पनि तपाईँको उच्च रक्तचाप हुन जान्छ। अर्को कुरा चाहिँ मान्छेहरूले कहिलेकाहीँ बिर्सिने चाहिँ हाम्रो आजकलको लाइफस्टाइल एकदमै स्ट्रेसफुल छ होइन, धेरै जस्तो मान्छेलाई धेरै खालको तनाव हुन्छ, कसैलाई पारिवारिक तनाव हुन्छ, कसैलाई तपाईँको वर्क आफ्नै पोलिटिक्सहरूले गरेर तनाव हुन्छ, सबै मान्छेको आफ्नै प्रब्लम छ, त्यो स्ट्रेसले पनि हाम्रो प्रेसर चाहिँ बढाउने हुन्छ। सो केही गरी तपाईँलाई लाग्छ होइन म ठिक पनि खाइराखेकी छु, मेरो परिवारमा पनि प्रेसर छैन भने चाहिँ कतै तपाईँको स्ट्रेसले गरेर त होइन भनेर पनि एकचोटि चाहिँ सोच्नुपर्छ जस्तो लाग्छ मलाई। मोटामोटीमा यिनीहरू चाहिँ मेन कारणहरू हो।
0: अब यो त हाइपरटेन्सनको लागि अथवा हाई ब्लड प्रेसरको लागि, लो ब्लड प्रेसर चाहिँ किन हुन्छ?
1: लो ब्लड प्रेसर तपाईँको यस्तो हुन्छ, सबै मान्छेको प्रेसर जुन हाम्रो युनिभर्सली 120/80 बस्ने भनेर हुन्छ त्यो चाहिँ होइन, कोही कोही मान्छेहरूको ब्लड प्रेसर अलि लो साइडमै बस्ने हुन्छ, त्यो उहाँको लागि नर्मल हुन्छ। केही गरी कदम कदाचि तपाईँलाई एकदमै नराम्रोसँग इन्फेक्सन भयो जुन हामी सेप्सिस भनेर भन्छौँ, अथवा तपाईँले पुग्ने गरिकन पानी खानु भएन, अथवा तपाईँको जिउमा एकदमै डरलाग्दो लेभलमा डिहाइड्रेसन भयो, जस्तो अब पखाला लागेर भनौँ होइन, तपाईँको 4-5 दिन भयो, तपाईँलाई दिनमा एटलिस्ट 7-8 चोटि तपाईँको पखाला भइरहेको छ भने तपाईँको जिउको पानीको जुन पर्सेन्टेज छ हुनुपर्ने त्यो एकदमै घट्यो, त्यो भयो भने चाहिँ जुन मैले अगेन म आउँदैछु मुटु भनेको एउटा पम्प हो, त्यसमा पम्प गर्नलाई पानी नै भएन भने त्यसले गर्दा चाहिँ ब्लड प्रेसर ड्रप हुने हुन्छ, त्यसलाई चाहिँ हाइपोटेन्सन भनेर भन्छौँ। अनि जुन तपाईँले पनि पोइन्ट गर्नुभयो, दुवै हाइपर उच्च रक्तचाप र हाइपो लो रक्तचाप दुवै चाहिँ जिउको लागि हानिकारक हुन्छ। अब लो भनेर चाहिँ मोटामोटी भन्नुपर्दा केही गरी तपाईँको ब्लड प्रेसर जाँच्दाखेरि चाहिँ अधिकांश पय चाहिँ 110/70 भन्दा कम आइराखेको छ, अथवा तपाईँलाई चाहिँ आफू फेन्ट होला जस्तो भयो, अलि लाइट हेडेड के भन्छ तपाईँको तपाईँको अब अलिकति बेहोस होला जस्तो भयो, आफ्नो एकदमै एनर्जी लो भयो जस्तो, तपाईँलाई अब शक्ति नै छैन केही गर्नलाई भने चाहिँ त्यति बेला चाहिँ आफ्नो एकचोटि ब्लड प्रेसर लो भयो कि भनेर चाहिँ सोच्नुपर्ने जस्तो लाग्छ।
0: ओके, तर दुवैवटा केसमा चाहिँ यो चाहिँ हाम्रो स्वास्थ्यको लागि चाहिँ हानिकारक
1: नै, दुवै नै हानिकारक हुन्छ।
0: ओके, तर अब प्राय चाहिँ अब बढी हाइपरटेन्सनकै कुराहरू हामी किन गर्छौँ भने धेरै मान्छेलाई चाहिँ हाई बिपी हुन्छ होइन, त्यो कारण गर्दाखेरि पनि हो। अब हामी यही कुराकानीलाई अगाडि बढाउँछौँ, तर त्योभन्दा पनि अगाडि चाहिँ एउटा छोटो विश्राम लिन्छौँ है त।
1: हजुर।

0: BFPS BFPS Gorkha Radio
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने 40 वर्ष पश्चात आज यो संस्था हाइप जनसशक्त बनेको छ फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदै छ प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइपको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको हाइपले तपाईलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइप आरएएफ हाइप वा आरएन फोरममा गएर
0: बीएफबीएस
2: हजुर त प्रिय श्रोताबिन्दु बीएफबीएस गोर्खा रेडियो सुन्दैछौँ यतिखेर मसँग हुनुहुन्छ डाक्टर जोलिसा सिंह र उहाँ चाहिँ आज हाम्रो हेल्थ पोडकास्टमा पाहुनाको रूपमा हुनुहुन्छ एक्सपर्टको रूपमा हुनुहुन्छ उहाँले आज हामीसँग ब्लड प्रेसर डायबिटिज र कोलेस्ट्रोलको कुराहरू गर्दै हुनुहुन्छ त आज चाहिँ स्पेसिफिकली हामीले चाहिँ नि यो ब्लड प्रेसरको बारेमा रक्तचापको बारेमा कुरा गरिरहेका छौँ यो ब्रेकभन्दा अगाडि हामीले लो ब्लड प्रेसर अथवा हाई ब्लड प्रेसरको कुरा गर्यौँ र दुवै चाहिँ हाम्रो लागि हानिकारक भन्ने कुरा गर्यौँ अब यो कुनै पनि रोगमा भनौँ न केही लक्षणहरू देखिन्छ यो ब्लड प्रेसरमा पनि चाहे त्यो लो होस् चाहे त्यो हाई होस् कस्तो खालको लक्षणहरू देखिन्छ कस्तो खालको लक्षणहरू देख्दाखेरि चाहिँ ए कतै मलाई ब्लड प्रेसरको समस्या त भएन भन्ने सोच्ने त हामीले
3: तपाईँको पहिला म हाई ब्लड प्रेसर अथवा उच्च रक्तचापको बारेमै बोल्छु किनकि अधिकांश मान्छेलाई यही हुन्छ तपाईँको मान्छेलाई जब हाई ब्लड प्रेसरको लक्षण देखा पर्छ त्यति बेला चाहिँ उहाँहरूलाई धेरै जस्तोलाई टाउको दुख्ने होइन टाउको दुख्ने अनि त्यसपछि कहिलेकाहीँ आफ्नो मुटु भागेको जस्तो हुने अलि तपाईँको नर्भसनेस तपाईँको के होला कि जस्तो मन अलिकति भट्केको जस्तो हुने कहिलेकाहीँ आँखा धमिलो हुने त्यो पनि हुने हुन्छ सो मोटामोटीमा चाहिँ यिनीहरू नै हो अब अफकोर्स के गरी कुरा एकदमै बिग्रियो एकदमै चाहिने भन्दा बढ्दै हाई भयो भने चाहिँ हाई ब्लड प्रेसर चाहिँ कहिलेकाहीँ मुटुलाई पनि धक्का गरेर चाहिँ तपाईँको मुटु पनि अलिकति छाती दुखेको जस्तो अथवा चाहिँ अब कहिलेकाहीँ एकदमै स्ट्रोकै पनि हुनसक्छ एकदमै हाई भयो भने त्यसले गर्दा चाहिँ तपाईँको पक्षघात भन्छ आई थिङ्क स्ट्रोकलाई त्यो कम्प्लिकेसनहरू पनि आउने हुन्छ सो केही नभइकन तपाईँको टाउको मात्र दुख्नेदेखि लिएर एकदमै सिरियस स्ट्रोकसम्मको लक्षणहरू चाहिँ देखा पर्छ तपाईँको लो ब्लड प्रेसरमा चाहिँ जुन मैले अघि नै भने तपाईँको अलिकति फेन्ट होला जस्तो अलिकति ढल्ला जस्तो शक्ति कम भएको जस्तो कहिलेकाहीँ मुटु भागेको जस्तो पनि हुन्छ र दुवै हुँदाखेरि चाहिँ तपाईँले आफ्नो ब्लड प्रेसर जाँच्दाखेरि चाहिँ अलिकति एक्स्ट्रा तपाईँले चाहिँ जानकारी पाउनुहुन्छ कि किन भइरहेको छ भनेर
2: ए हजुर अनि लो ब्लड प्रेसर हुँदाखेरि पनि यस्तो केही देखिन्छ कि सिम्टम्सहरू सेम सेम हुन्छ कि कस्तो हो
3: लो ब्लड प्रेसर र हाई ब्लड प्रेसर दुवैमा चाहिँ कहिलेकाहीँ चाहिँ एउटा मिल्ने सिम्टम चाहिँ जुरुक्क उठ्दाखेरि आफू ढल्ला जस्तो हुने त्यो चाहिँ दुवैमा अलिकति हुन्छ अनि अर्को चाहिँ कहिलेकाहीँ तपाईँको मुटु भागेको जस्तो पनि दुवैमा जस्तो हुन्छ तर नापेपछि मात्र अलिकति बढ्दा थाहा हुन्छ
2: हजुर अब यो नाप्ने नै कुरा आइरहँदाखेरि प्राय मैले के देखेको छु भने घरमा नाप्दाखेरि हाम्रो चाहिँ रिडिङ अलिक फरक हुन्छ इन्फ्याक्ट अलिक कम हुन्छ है तर हामी हस्पिटलमा गयौँ अथवा डक्टरमा जिपीमा गएर चेक गऱ्यौँ भने चाहिँ त्यो अलिकति हाई हुन्छ वाट्स द डिफरेन्स अब यो घरको यो जुन हामीले इक्विपमेन्ट जुन युज गर्छौँ त्यो र अब जिपीहरूले युज गर्ने इन्स्ट्रुमेन्टहरू बढी फरक भएर हो कि अथवा के कारणले गर्दाखेरि यो सबैलाई हुने युनिभर्सल यो एउटा चाहिँ
3: यस्तो छ जब हामी कुनै पनि क्लिनिकल सेटिङ अथवा अस्पताल अथवा डक्टरको अगाडि जान्छौँ धेरै जस्तो मान्छेलाई चाहिँ त्यतिकैमा पनि अलिकति घबराहट चाहिँ हुँदो रहेछ सो त्यसले गर्दाखेरि पनि तपाईँको ब्लड प्रेसर चाहिँ अलिकति हाई देखिन्छ अनि त्यस्तोमा चाहिँ हामी के गर्छौँ भन्दाखेरि एटलिस्ट जिपीको हामी सेटिङमा कुरा गर्दैछौँ त्यस्तो अब क्लिनिक सेटिङमा एकदमै हाई भयो भने चाहिँ हामी बिरामीलाई ठिकै छ उसो भए घरमै नाप भनेर पनि पठाउँछौँ जबसम्म तपाईँको ब्लड प्रेसर मोनिटर राम्रो काम गरिरहेको छ खासै फरक चाहिँ नि पर्दैन
2: हजुर अब यो ब्लड प्रेसर रिडिङकै कुरा गर्नुपर्दा घरमा गर्दाखेरि हामीले चाहिँ नि अब फर्स्टमा लिँदाखेरि एकदमै हाई नै हुन्छ एकदमै हाई इन अ सेन्स त्यस पछाडि हुने रिडिङ्सहरू भन्दा हाई हुन्छ. अनि सेकेन्ड थर्ड टाइम गरिन्छ. अब म आफैले मेरो घरमा गर्दाखेरि पनि तिनपल्ट गर्छु, थ्री टाइम इन अ रो होइन. अब यसमा चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट खालको रिडिङहरू आउँछ, यसलाई हामीले कसरी लिने?
3: यस्तो यसको लागि चाहिँ म के भन्छु भन्दाखेरि, तपाईँको फर्स्ट रिडिङ हाई आयो, ओहो यो त म डिस्कार्ड गर्छु, यसलाई म काउन्ट गर्दिनँ भनेर चाहिँ नलिनुहोस्. किनकि हाम्रो जीवनमा जहिले पनि स्ट्रेस भनेको तलमाथि हुन्छ. तपाईँले म यो स्ट्रेसलाई लो लेभलमै राख्छु है भनेर त मिल्दैन होइन. सो तपाईँको चाहिँ युजली म चाहिँ अधिकांश बिरामीलाई चाहिँ नाप्नु छ भने दुई पटकसम्म नाप्नु, तर जुन तपाईँको हाई रिडिङ छ त्यसलाई पनि म चाहिँ लेखेर राख्नु है चाहिँ भनेर भन्छु. किनकि त्यो हाई रिडिङले के दर्शाउँछ भने चाहिँ तपाईँ एकदमै स्ट्रेस हुँदा आतिँदाखेरि तपाईँको ब्लड प्रेसर कहाँसम्म पुग्छ त भनेर चाहिँ त्यसले दर्शाउँछ. सो दुवै रिडिङ चाहिँ आफ्नै तरिकाले जरुरी चाहिँ हुन्छ.
2: हजुर. अनि टाइम अफ द डे पनि कुरा गरौँ. अब यो नाप्दाखेरि हाम्रो बिपी होइन, बिहान नाप्दा दिउँसो बेलुका नाप्दाखेरि फरक फरक आउँछ, र कहिलेको कुन समयको रिडिङ चाहिँ बढी भनौँ न हामीले हेर्नुपर्ने, विचार गर्नुपर्ने हो भनेर पनि सोध्न चाहे.
3: यस्तो हुन्छ, अधिकांश मान्छे हामी ह्युमन बिइङ्समै भनौँ, तपाईँको बिहानदेखि बेलुकाको 8:30-9 बजेसम्म हामी सबैको ब्लड प्रेसर चाहिँ अधिकांश अलिकति बढ्छ नै, आफ्नो जिउको लागि, हामीलाई बाहिर काम गर्नको लागि. अनि जब हामी सुत्छौँ त्यतिबेला हाम्रो ब्लड प्रेसर अलिकति घट्छ नै, यो तपाईँको जिउले नै त्यसरी काम गर्ने हुन्छ.
2: ए भनिसकेपछि हामीले बिहान दिउँसो बेलुका जुन बेला नाप्दाखेरि पनि त्यो त्यति बेलाको जिउको चाहिँ हरकत अनुसार चाहिँ प्रेसरमा अथवा रिडिङमा चाहिँ असर पुग्ने रहेछ होइन. हजुर. र यो कुरा गरिरहँदाखेरि अब मैले जति पनि अब हाम्रो रिडिङहरूको कुरा भयो, प्रेसर भनेको के हो कस्तो हुन्छ भन्ने कुराहरू भयो, अब यो लक्षणहरूको पनि कुरा गरियो, कजेसको पनि तपाईँले कुरा गरिसक्नु भएको छ, अब यो समस्या भयो होइन आयो, तर अब यसको समाधान के त भन्ने कुरातर्फ लागौँ होइन. विशेष गरिकन समाधान भन्ने बित्तिकै अब हुन त औषधि सेवन नै एक मात्र समाधान हो हामी ठान्छौँ, तर त्योभन्दा अगाडि के गर्न सक्ने प्रिभेन्टेटिभ मेजर्सहरू केही छन्?
3: यस्तो छ, हेर्नुहोस् मलाई लाग्छ हरेक रोग स्पेसली यो तपाईँको हाइपरटेन्सन भयो होइन, यसको समाधान भनेको जहिले पनि दुईवटा भागमा बटुवारा गर्नुपर्छ जस्तो लाग्छ. एउटा तपाईँले भन्नुभयो डक्टरले दिएको औषधि, तपाईँको ब्लड प्रेसरको औषधि एउटा त्यस्तो औषधि हो जुन चाहिँ तपाईँले चाहिँ सकेसम्म नछुटाउने भन्छु म होइन, आफ्नो नियमित रूपमा रेगुलरली खानुपर्नेमा तपाईँको ब्लड प्रेसरको औषधि हो. अनि अर्को हो जुन हामी सबैलाई भित्र मनभित्र थाहा छ, आफ्नो लाइफस्टाइल होइन, जुन मैले भने तपाईँको अब तौल बढी छ भने आफ्नो तौल घट्नमा हेर्नुहोस्, के गरी तपाईँको अब खानपिनमा नुन बढी छ भने नुन घटाउनेतिर लाग्नुहोस् होइन. तपाईँको यसमा पनि अब के खाने के नखाने भन्दाखेरि हाम्रो तपाईँको एनएचएस जुन नेसनल हेल्थ सिस्टमको वेबसाइटमा ड्यास डायट भनेर एउटा राखेको छ, DASH, यो चाहिँ तपाईँको मुख्य गरिकन उच्च रक्तचापहरूले के खाने भनेर निकालेको एउटा चार्ट हो. त्यो हरेक मान्छेले तपाईँले इन्टरनेटमा गएर सजिलैसँग हेर्न सक्नुहुन्छ, त्यो गर्न सक्नुहुन्छ. अर्को कुरा भनेको तपाईँको व्यायाम जुनले चाहिँ तपाईँको तौल पनि घटाउनमा मद्दत गर्दछ, यसले चाहिँ तपाईँको मुड पनि फ्रेस राख्छ. सो एटलिस्ट तपाईँले हप्तामा चाहिँ 3-4 चोटि चाहिँ मजासँग आधी घन्टासम्म हिँड्नुहोस् कुद्नुहोस्, तपाईँलाई कुनै खेलकुद मनपर्छ भने त्यो गर्नुहोस्, त्यसले गर्दा पनि तपाईँको चाहिँ तौल पनि कम हुने, तपाईँको मुड पनि राम्रो हुने, तनाव पनि कम हुने, र तपाईँको ब्लड प्रेसरको लागि पनि अलिकति मद्दत गर्ने चाहिँ हुन्छ.
2: हजुर. र अब यो बिपीको दबाई सुरु गरिसकेपछि जिन्दगीभर गर्नुपर्छ, कहिले पनि त्यसलाई रोक्न सकिँदैन भन्ने हामीले सुनेका छौँ होइन, त्यो एउटा चाहिँ सबैको आम धारणा पनि हो. यो कतिको सत्य हो? अनि त्यसपछिबाट यसरी लङ टर्म हामीले दबाई खाँदाखेरि चाहिँ नि कुनै साइड इफेक्ट्स हुन्छ हुँदैन?
3: एकदमै राम्रो प्रश्न गर्नुभयो, किनकि एउटा कुरा चाहिँ नि हो, तपाईँको ब्लड प्रेसरको जब हामी औषधि सुरु गर्छौँ अधिकांशमा पुरै जीवन नभए पनि धेरै मेजोरिटी तपाईँको मोस्ट अफ द लाइफ टाइम चाहिँ तपाईँले लिनुपर्ने हुन्छ. तर हामीले के देख्छौँ भन्दाखेरि जब हाम्रो आमाबुवाहरू 80 वर्ष काटेकाहरू उहाँको चाहिँ ब्लड प्रेसर उमेरले गर्दा हो कि के हो कहिलेकाहीँ आफै पनि कम हुँदै देख्छ अनि उहाँहरूलाई चाहिँ तपाईँले जुन सुरुमा प्रश्न गयो भने हाइपोटेन्सन उहाँहरूलाई चाहिँ कहिलेकाहीँ हाइपोटेन्सनको लक्षण देखा पर्छ त्यही भएर तपाईँहरू कहिलेकाहीँ बाटोमा हाम्रो आमा बुवाहरू धेरै उभिरहनुहुन्छ नेपाल नेपाली आमा बुवाहरूलाई मैले त्यहाँ टाउन सेन्टरमा उभिएर गफ गरिरहेको देख्छु कहिलेकाहीँ उहाँ चाहिँ फेन्ट भएको जस्तो लड बढाउने त्यो चाहिँ हाइपोटेन्सनले पनि हुन्छ कहिलेकाहीँ सो स्पेसली केही गरी तपाईँको उमेर बढी छ तपाईँलाई फेन्ट भइरहेछ भने चाहिँ हाइपोटेन्सन भयो कि भनेर सोच्नु र यस्तो बेलामा चाहिँ हामी आफ्नो ब्लड प्रेसरको दबाई चाहिँ बिस्तारै घटाउँदै अथवा हटाउँदै पनि जान्छौँ अब अर्को कुरा तपाईँले भन्नुभयो साइड इफेक्ट छ कि छैन भनेर हो कुनै कुनै व्यक्तिलाई कुनै कुनै ट्याब्लेटबाट साइड इफेक्ट हुन सक्छ जस्तै तपाईँको अब कसै कसैलाई खोकी लाग्ने साइड इफेक्ट हुन्छ कुनै दबाई दिँदाखेरि कसै कसैलाई आफ्नो खुट्टा सुनिने साइड इफेक्ट हुन्छ यो चाहिँ एकदमै धेरै जसोलाई हुने साइड इफेक्टको बारेमा भने मैले अलिक कम नसुनेको साइड इफेक्ट जस्तो तपाईँको छालाको रियाक्सन यताउता हुने पनि हुन्छ तर आजको मेडिकल फिल्डमा चाहिँ हामीले यति धेरै प्रोग्रेस गरिसक्यौँ कि आजकल अरूहरू पनि धेरै खालको दबाई छ तपाईँको पाँच छ सात थरीकै दबाई छ भन्छु म तपाईँको ब्लड प्रेसरको लागि सो एउटाले काम भएन भने अरूहरू धेरै खालको पनि छन् अनि साइड इफेक्ट भनेर चाहिँ अब यस्तो हुन्छ तपाईँको हाई ब्लड प्रेसरले तपाईँको जिउलाई जति ठुलो जोखिम पार्छ त्यो साइड इफेक्टको मुख हेरेर चाहिँ औषधि चाहिँ बन्द नगर्नु भन्छु म मैले जुन भने आजकल अरूहरू पनि धेरै खालको अप्सनहरू छन् धेरै विभिन्न खालको ट्याब्लेटहरू छन् सो साइड इफेक्ट नै त्यस्तै पिर पर्यो भने चाहिँ डक्टरलाई बरु अर्को खालको ब्लड प्रेसरको ट्याब्लेट माग्नु होला भनेर भन्छु
2: हजुर अब अन्त्यमा यो ब्लड प्रेसर कुरालाई चाहिँ समापन गर्नुभन्दा अगाडि यो हाइपरटेन्सन जुन चाहिँ कन्टिन्युसली भइरहेछ र यसको चाहिँ उचित चाहिँ हामीले म्यानेजमेन्ट गरिरहेका छैनौँ भने यसबाट स्वास्थ्यमा पर्ने अन्य असर खतरा खालको समस्या त्यस्तो ल्याउँछ
3: अवश्य ल्याउँछ मैले आई थिङ्क सुरुमा अलिकति त्यो कुरालाई छोएको पनि थिएँ तपाईँको कोही कोही मान्छेहरूले चाहिँ ब्लड प्रेसर अथवा उच्च रक्तचाप नै त हो नि भनेर चाहिँ त्यस्तो गम्भीर होइन भनेर सोच्नुहुन्छ भने यो एकदमै गलत हो भनेर भन्छु जब तपाईँको ब्लड प्रेसर एकदमै बढ्दै जान्छ त्यति बेला चाहिँ तपाईँलाई एकदमै डरलाग्दोसँग तपाईँको हृदयघात हार्ट अट्याक हुने त्यस्तै तपाईँ स्ट्रोक हुने त्यस्तै तपाईँको आँखाको दृष्टि नै जाने तपाईँको धेरै एकदमै डरलाग्दो कम्प्लिकेसनहरू आउन सक्छ भनेर भन्छु म यो बाहेक पनि तब जस्तो मैले भने तपाईँको रक्त नलीले तपाईँको शरीरमा शक्ति पुर्याउनलाई सबै ठाउँमा पुग्नुपर्ने भएको भएर हाई ब्लड प्रेसरले चाहिँ तपाईँको हरेक शरीरलाई हानि पुर्याइरहेको हुन्छ तपाईँको मुटु सुन्निने भयो तपाईँको मृगौला जुन तपाईँको किडनीको ड्यामेज भयो यो सबै कुराहरू चाहिँ तपाईँले चाहिँ अलिकति ध्यान पुऱ्याएर चाहिँ सकेसम्म आफ्नो ब्लड प्रेसर कसरी चाहिँ नियमित रूपमा हेर्ने सकेसम्म आफ्नो रेन्जमा राख्न खोज्ने आजकल त अब हाम्रो एटलिस्ट यता बेलायतमा धेरै फार्मेसीले तपाईँको सित्तैमा ब्लड प्रेसर पनि जाँच्छन् त्यो बाहेक आजकल अधिकांशको घर घरमा पनि आजकल ब्लड प्रेसर नाप्ने मेसिन हुन्छ एकदमै सजिलो छ एउटा मात्रै बटन थिचे पुग्छ त्यो आफ्नो चाहिँ ब्लड प्रेसर एटलिस्ट हप्तामा एक दुईचोटि नापेर अनि एउटा नोटमा चाहिँ आफ्नो रिडिङ कति छ नापेको चाहिँ लेख्न ट्राई गर्नु अनि त्यो चाहिँ आफ्नो जिपीलाई अथवा डक्टरलाई पठाउनु भयो भने चाहिँ उहाँले चाहिँ तपाईँलाई सरल तरिकाले यो ठिक छ कि बढी छ कि कम छ भनेर भन्न सजिलो हुन्छ भन्छु
2: हजुर धेरै धेरै धन्यवाद तपाईँलाई आज यो बिपीको बारेमा यति धेरै मजाले हामीलाई इन्डेप्थ जानकारी गराउनु भयो थ्याङ्क यू सो मच भन्दै अब आजको यो बसाइलाई मैले यही नै सम्पन्न गर्न चाहेँ र अब अर्को सप्ताह चाहिँ हामी डायबिटिजको कुरा गर्छौँ मधुमेह जुन चाहिँ फेरि हाइपरटेन्सन भन्ने बित्तिकै ब्लड प्रेसर भन्ने बित्तिकै यो डायबिटिज र यो कोलेस्ट्रोलसँगै जोडिएर आउँछ क्या है इन्टरलिङ्क छ त्यो कारणले गर्दाखेरि हामी अर्को हप्ता चाहिँ डायबिटिजको कुरा गर्छौँ थ्याङ्क यू है
3: थ्याङ्क यू

छेरिङ गुरुङ अनि श्रेया सोताङले गाउनुभएको गीत हामीले अहिले सुन्दैछौँ। यही गीत नै आजको कार्यक्रमको अन्तिम गीत भयो नमस्ते युके कार्यक्रमको लागि। यसभन्दा अगाडि डाक्टर जोशीला सिंहसँग गरेको कुराकानी सुन्दै थियौँ, श्री सुनवाजीले गर्नुभएको थियो ब्लड प्रेसर सम्बन्धी। अब नेक्स्ट विक फेरि हामीले डायबिटिज सम्बन्धी उहाँसँग नै कुराकानी हुनेछ। अब आजको कार्यक्रम नमस्ते युकेबाट म छुटिन्छु। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यहाँहरू इच एन्ड एभ्री वानको नाम त मैले लिन सकिनँ, आज अलिकति असमर्थ भएँ समय अभावले गर्दाखेरि, तर एकमुष्ट रूपमा आभार व्यक्त गर्न चाहन्छु मेसेजहरू पठाउनु भएकोमा, साथ दिनुभएकोमा, सुनिदिनु भएकोमा। अब जाँदाभन्दा अगाडि प्रश्न एकचोटि त राख्नु पर्यो, होइन? यो साताको लागि राखिएको प्रश्न, यो हप्ता हुने 4 जुलाई तारिकको दिन अल्डरसट क्विन्स एभिन्यूमा हुने नेपाल कप फाइनलमा पुगेका 2 युनिटहरू वानआरजीआर र क्युजिएस मध्ये कुन पल्टनको स्कोर धेरै हुन्छ होला, कुन पल्टनले धेरै गोल हान्छ होला? प्रश्न यही नै हो। अब गेस गर्ने तपाईँहरूले हजुर अब कन्टिन्यू गर्नु होला है त यसलाई। हामी भोलि फेरि कार्यक्रममा भेट्नेछौँ बिहानै 6:30 बजे। आजलाई म आशा यहीसम्म आएर छुटिन्छु, भोलि बिहानै 6:30 बजे भेटौँला फेरि। बाबाई, नमस्ते, शुभ दिन।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: काठमाडौँको जर्मन दूतावासले विद्युतीय राहदानी खरिदको विषयमा नेपाललाई कुनै पनि विरोध नोट नदिएको प्रष्टीकरण दिएको छ। 64 लाख ई पासपोर्टको ठेक्का 2 जर्मन कम्पनीलाई दिँदा भ्रष्टाचार भएको भन्दै अख्तियारले ती कम्पनीसहित 18 जना विरुद्ध विशेष अदालतमा मुद्दा हालेपछि जर्मन दूतावास र राजदूतलाई जोडेर विभिन्न खबर प्रकाशित भएका थिए। दूतावासले सामाजिक सञ्जालमा लेख्दै मीडियामा गलत खबर सार्वजनिक भएको प्रष्टीकरण दिएको हो। जर्मन दूतावासले बर्लिनमा नेपाली दूतावासका चार्ज डी अफियसलाई विदेश मन्त्रालयका बैठकमा आमन्त्रित गरिएको तर आम सञ्चारमा आए जस्तो बोलाइएको होइन भनेको छ। यी पासपोर्ट ठेक्काको मुद्दालाई लिएर जर्मनीले नेपाललाई कुनै विरोध नोट वा अन्य कुनै कागजात नदिएको भन्दै दूतावासले कार्यवाहीको सम्भावित नतिजालाई लिएर कुनै पनि चेतावनी नदिएको बताएको छ। जर्मनीले न्यायपालिकाको स्वतन्त्रताको पूर्ण सम्मान गर्ने र अदालती कार्यवाहीमा टिप्पणी नगर्ने पनि दूतावासको भनाइ छ। खोटाङ र गुल्मीमा करेन्ट लागेर 2 जनाको ज्यान गएको छ। खोटाङको जन्ते ढुङ्गा 5 नाटेपानीका 49 वर्षे नरबहादुर तामाङको करेन्ट लागेर हिजो बेलुकी मृत्यु भएको हो। घरमा मोबाइलको चार्जर निकाले क्रममा करेन्ट लागेका तामाङको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यता गुल्मीको धुरकोट 5 मन्टारीमा 60 वर्षीय होमकला भण्डारीको पनि करेन्ट लागेर मृत्यु भएको छ। उहाँको आज बिहान मृत्यु भएको हो। घर नजिक बारीमा बिजुलीको पोलबाट जंगली जनावर रोक्न करेन्ट प्रवाह गरिएको तारबाट करेन्ट लागेर गम्भीर घाइती भएकी भण्डारीको जिल्ला अस्पताल तम्घासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका पूर्व डीआईजी अर्जुन चन्द ठकुरीको निधन भएको छ। 10 दिन अघि भैँसे पार्टीको निवासमा लडेर घाइते भएका ठकुरीको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। उहाँको टाउकोमा चोट लागेको थियो। उहाँको आज पशुपतिमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ। नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ।
1: निगमले गए राति 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगमका संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मटितेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको हो। यो सँगै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुरम, लेखगंज, बलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ, डिजेल र मटितेल 192.50 रूपियाँ, दोस्रो वर्गमा सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजेल र मटितेल 194 रूपियाँ पर्नेछ। तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपालमा पेट्रोल प्रति लिटर 197 रूपियाँ र डिजेल र मटितेलको भाव 195 रूपियाँ कायम भएको छ। यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रति सिलिण्डर 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 थियो।
0: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि काठमाडौँ उपत्यका लगायत अधिकांश ठाउँका पेट्रोल पम्प भने बन्द गरिएको छ। पेट्रोल नभएको भन्दै निजी पम्पले बिक्री वितरण बन्द गरेका हुन्। पम्प बन्द भएपछि डिजल र पेट्रोल लिन पम्प पुगेका उपभोक्ता रित्तै फर्किन बाध्य भएका छन्। केही पेट्रोल पम्प खुलेपछि पेट्रोल भर्नेको लामो लाइन लागेको छ। इरानले अमेरिकी उच्च अधिकारीसँग तत्काल कुनै प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ। उच्च स्तरीय वार्ताका लागि ट्रम्पका ज्वाइँ जारेड कुस्नर र विशेष दूत स्टिभ विटकफ कतारको दोहा पुगे पनि इरानले प्रत्यक्ष भेट नगर्ने जनाएको हो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगेईले बैठक तय नभएको बताउनु भएको छ। कतारले भने दुवै पक्षबीच प्रत्यक्ष भेट नभए पनि मध्यस्थकर्ता मार्फत सम्वाद अघि बढ्ने जनाएको छ। इरानी अधिकारीले 2 साता अघि भएको युद्धविरामका बाँकी शर्त टुङ्ग्याएपछि मात्र आणविक कार्यक्रम लगायतका जटिल विषयमा छलफल सम्बन्ध हुने अडान लिएको रोइटर्सले लेखेको छ। इरानको भनाइपछि शान्ति सम्झौतामाथि फेरि अन्यल बढेको छ। बेलायती रक्षा मन्त्रालयको लागि आगामी 4 वर्षमा त 15 अर्ब उपलब्ध गराउने रक्षा लगानी योजनालाई धेरै कम र धेरै ढिलो भन्दै आलोचना भइरहेको छ। रक्षा प्रमुखहरूले 28 अर्बको माग गरेका थिए, जसका कारण अहिलेको यो योजना पर्याप्त नभएको उनीहरूको भनाइ छ। यसअघि 13.5 अर्ब प्रस्ताव गरिएका बेला योजनाको विरोधमा राजीनामा दिएका पूर्व रक्षा मन्त्री जोन हेलीले अझ बढी कदम चाल्न माग गर्नुभएको छ। सिएन ग्रिस चेक।
2: The defense investment plan covers the next 10 years but only has costings for the next 4. It will mean spending 2.7% of GDP by the end of the decade, despite a NATO commitment to get to 3.5% by 2035. But it also includes plans to make savings of 10.7 billion between now and 2030. Defense chiefs had reportedly asked for £28 billion, and in the Commons, the defense secretary was asked to respond to claims that CDS asked him to remove a line that suggested...
0: हवस् त अहिलेसम्मको खबर यति नै, नमस्कार।
3: यो BFBS कुल खबर रेडियो हो।

हजुर सुन्नु भयोले तिमी र म बोलको गीत गाउने कलाकार हुनुहुन्छ अर्चना जोशी शब्द संगीत द अल्केमिस्ट सांगीतिक दलबाट श्रोताहरु यही गीतबाट काठमाडौँको सौगात कार्यक्रम सुरु भयो सञ्चालक विनोद हजुरहरूलाई नमस्कार भन्दै कार्यक्रममा स्वागत भन्न चाहन्छु 105.7 मेगाहर्ज काठमाडौँ भ्यालीमा यहाँले एफएममा हामीलाई सुन्नुहुन्छ भने 107.5 मेगाहर्ज धरानमा धरान सुनसरी बासीधामलाई सुन्नुहुन्छ 87.7 मेगाहर्जमा प्रत्यक्ष प्रसारण पोखरा भ्यालीमा सुन्नुहुन्छ यहाँलाई गुड आफ्टरनुन नेपालको समय ठिक 1 बज्यो दिउँसोको 55 मिनट पनि गयो 2:08 यही बेलामा विभिन्न स्थानमा बसेर सुन्नुहुन्छ जापानदेखि ब्रुनाईसम्म फोकलोन्ड टापुदेखि ब्लेज सिटीसम्म र नाइरोबी यानि कि केनियादेखि यहाँले हामीलाई अस्ट्रेलियाका विभिन्न ठाउँमा एडलेड मेलबोर्न सिडनीदेखि लिएर क्विन्सल्यान्ड सारातिर सुन्नुहुन्छ र यहाँलाई जापानतिर पनि बेलुकाको समय सुन्नुहुन्छ भने गुड इभिनिङ भन्न चाहन्छु बेलुकाको 5 बज्यो त्यहाँ जापान अथवा टोकियोको समय अमेरिकामा बिहानै छ यहाँलाई गुड मर्निङ फुटबल हेर्दै हुनुहुन्छ होला फुटबल कन्भर्सेसनहरू मजा गाइरहेछन् होइन फ्रान्स अगाडि बढिरहेको त मैले देखेँ मेक्सिकोले इक्वाडरलाई 2-0 गरेर जित्यो फ्रान्स र स्वेडनलाई 3-0 ओके नर्वे अगाडि बढेको छ श्रोताहरू नर्वेले जितेको छ 2-1 गरेर नर्वे अगाडि बढेको छ आइभरी कोस्टलाई श्रोताहरू ओके आइभरी कोस्ट अगाडि जान सकेन यिनीहरू आजका नतिजाहरू यहाँले सुनिसक्नु भएको छ अन्य दिनका नतिजाहरू पनि हामी बेला बेला राख्ने गर्छौँ र हार्ट ब्रेक कतिको लागि जापानको लागि हार्ट ब्रेक होइन र बेलायतको के हुन्छ बेलायतलाई हाम्रो एकदम बेस्ट अफ लक भन्नुपर्छ भन्दै आजको दिनको कुरा गरिहालौँ समयको मैले कुराकानी गरेँ आज श्रोताहरू असार महिनाको 17 गते विक्रममा सम्बत 2083 बुधबार हो असार कृष्ण पक्ष आज प्रतिपदाको दिन चाडपर्वहरू केही देखिन तर रोपाईँमा सबै बस्दै हुनुहुन्छ जे जस्तो छ जुन प्रकारले वर्षा भइरहेको छ त्यसैमा रोपाई गर्नुभएको छ होला एनिवे विश्व खेलकुद पत्रकार दिवस चाहिँ भोलि छ भन्ने जानकारी गराउँ यहाँलाई अब विभिन्न समाचारहरू राख्ने क्रममा तपाईँहरूलाई म देशको पहिला अनि विदेशकाहरू राखौँ सबभन्दा पहिला राष्ट्रपतिका नवनिर्वाचित पदाधिकारीहरूको शपथ आज भनेर विभिन्न पत्र पत्रकारले समेटेको छ यसलाई तर बारखरीको यो समाचार छोटकरीमा राख्न चाहन्छु करिब 4 घण्टा अगाडिको समाचार हो यो राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आज चमती स्थित पार्टी केन्द्रीय कार्यालयमा शपथ हुँदैछ चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट रवि लामिछानेले सभापतिमा निर्वाचित भएका थिए भन्ने खबर पहिलो अनि रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड 1982 असार 26 गतेमा भनेर भनेको छ रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड 2082 8 संस्करण असार 26 गते हुने भनिएको छ र कार्यक्रममा 14 विधामा अवार्ड लाइफ टाइम अचिभमेन्ट अवार्ड जोन एन्ड लोकल्स लगायतका कलाकारको प्रस्तुति रहने भनिएको छ अझ पनि बाँकी छ समय असार 26 अझ चाहिँ असारको ठ्याक्कै 17 गते होइन त अन्य खबरहरू के छ त्यो पनि राखिहाल्नु श्रोताहरू बागलुङतर्फ लगौँ यहाँलाई बागलुङमा कुकुरलाई होस्टेल रे बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरहरूको व्यवस्थापनको लागि कुकुर होस्टेल स्थापना गरेको छ 50 कुकुर राख्न सक्ने यो होस्टेलमा पहिलो चरणमा 20 कुकुर राखेको छ नगरपालिकाले कुकुर दर्ता अनिवार्य गरेको छ यो पनि राम्रो कुरा हो श्रोताहरू अनि आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो हाम्रो समाचारमा सुन्नुभयो यहाँले नेपाल ओइल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ पेट्रोलमा प्रति लिटर ₹20 डिजेल र मट्टी तेलमा ₹30 र एलपी ग्यासमा प्रति सिलिन्डर ₹100 कटौती गरिएको छ काठमाडौँ पोखरा र दिपायलमा पेट्रोल अब प्रति लिटर ₹197 उपलब्ध हुनेछ भनिएको छ श्रोताहरू फुटबलको चर्चा थुप्रै छ गर्नु पर्ला होइन त ओके के छ त फुटबलको चर्चा त्यसपछि हामी अगाडि बढौँ सबभन्दा पहिला हामी जाउँ श्रोताहरू मेक्सिको खेल इक्वेडरसँग एकदम 2-0
मेक्सिकोले जित्यो. अलिक पुरानो समाजमा परेको रहेछ, त्यसलाई मैले छोट्याइदिए. जापानमा तनाव झेल्न नसक्दा मृत्युको बाटो रोज्ने नेपाली बढे भनेर दुःखदायक खबर छ. नेपालको पनि हो र जापानतिरको खबर पनि हो. बारखरी लेख्छ, जापानमा नेपाली विद्यार्थीहरूमा बढ्दो तनावका कारण आत्महत्याको घटना बढेको छ भनेको छ. 11 महिनामा 27 जना नेपालीले आत्महत्या गरेका छन्, जसमध्ये अधिकांश विद्यार्थी भिसामा गएका हुन्. ठूलो महत्वाकांक्षा, ऋण, महँगो जीवनयापन र सीमित कामको घण्टाले तनाव बढाएको छ. दूतावासले दैनिक 2-3 जना नेपाली पक्राउ पनि गर्ने गरेको बताइएको छ. श्रोताहरू, अत्यन्त दुःखदायी कुरा हो. श्रोता भन्दै नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक कोमेनले राजीनामा दिए. श्रोताहरू, कुनै बेलाका सशक्त डिफेन्डरको पछि गएर टर्न इन्टु ट्रेनर र चाहिँ भनौँ न म्यानेजर. रोनाल्ड कोमेनले मोरक्कोसँगको खेल विश्वकपमा पेनल्टी सुटआउटमा पराजित भएपछि नेदरल्यान्ड्स फुटबल टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन्. उनले असफलताको सम्पूर्ण जिम्मेवारी लिँदै स्वास्थ्य र जीवनलाई प्राथमिकता दिने संकेत गरेका छन्. एम्बापे चम्किए. श्रोताहरू, विश्वकप 26 स्विडेनमाथि फ्रान्सको शानदार जित. फ्रान्सले फिफा विश्वकप 2026 राउन्ड अफ 32 स्विडेनलाई 3-0 हरायो. किलियन एम्बापेले 2 गोल गरे भने ब्राडली वार्कोलाले 1 गोल थपेछन्. फ्रान्सले 61% बल नियन्त्रण गर्दै 25 पोस्टमा प्रहार गरेको रहेछ. अब फ्रान्स पाराग्वेसँग खेल्नेछ भन्ने खबर. श्रोताहरू, देश विदेशको खबरमा अब फुटबल चर्चा छ. श्रोताहरू, तपाईँलाई रोचक रोचक कुरा एउटा दुईवटा राखौँ, त्यसपछि कुरालाई गडबडाउँ गीतको साथमा, होइन त? सबभन्दा पहिला फुटबलका चर्चा मैले कुनै कुनै बेलामा भन्ने गर्दछु, आज चाहिँ एउटा चर्चा गरौँ. मैले यही सम्बन्धी प्रश्न चाहिँ यसपालिको परदेशीको सन्देश कार्यक्रम राखेको छु. त्यो प्रश्न चाहिँ दिन्छु, एन्सर चाहिँ दिन्न है त. मेरो तर्फमा तपाईँ त्यसमा भाग पनि लिन सक्नुहुन्छ. विश्वकपबारे 20 रोचक तथ्यहरू थुप्रै छन्, जसमा पहिलोपल्ट सबैलाई थाहा छ 1930 उरुग्वेमा आयोजना गरेको थियो. आयोजक राष्ट्र उरुग्वेले नै पहिलो विश्वकप विजेता बन्न सफल भएको थियो. त्यतिखेर 13 राष्ट्रिय टोलीहरू सहभागी भएका थिए. त्यस बेला ठूलो आर्थिक मन्दी यानि कि ग्रेट डिप्रेसनको कारण समुद्री यात्राको लामो दूरी पार गर्नुपर्ने भएकोले धेरै युरोपेली राष्ट्रहरूले भाग लिएका थिएनन्. उरुग्वेको स्वतन्त्रताको 100 पूरा भएको अवसरमा यसलाई आयोजक बनाइएको थियो भने आजसम्म कुनै देशले वर्ल्ड कप मिस गरेकै छैन. कुन देश होला भन्दा त्यो चाहिँ ब्राजिल हो. ब्राजिल विश्वकप इतिहासमा सन् 1930 हालसम्म भएका सबै संस्करणमा छनौट हुने एकमात्र राष्ट्र हो. 90 लामो यात्रामा 20 विश्वकपमा सहभागी हुनु ब्राजिलको निरन्तर उत्कृष्ट फुटबल परम्पराको प्रमाण हो भनेर भनिएको छ. यसपालिको परदेशीको सन्देश कार्यक्रममा मैले राखेको प्रश्नमा चाहिँ विश्वकप ट्रफी कति पटक चोरी भएको थियो भन्ने प्रश्न राखेको छु. तपाईँले खोज्नु होला है त. अनि अहिलेसम्म कति राष्ट्रले विश्वकप जितेका छन् यो पनि एउटा अर्को प्रश्न हो है त. आजको यो बसाइमा मैले परदेशको सन्देश कार्यक्रमको प्रश्न नै यहाँलाई दिएँ. र अर्को एक्स्ट्रा प्रश्न पनि छ. आजसम्म 1930 धेरै पटक खेलियो, तर कति पटक चाहिँ विभिन्न कारणले खेल भएन, विश्वकप नै भएन? कति पटक? 10, 5, 3, 2, 1 कति, के भन्नुहुन्छ? ल त प्रश्नको उत्तर पठाउनु होला. जसले पठाउनुहुन्छ उहाँको नाम लिइहाल्छु म. फेसबुकमा लेख्नु होला है त. अहिलेलाई तपाईँलाई मौसम सम्बन्धी केही जानकारी राखौँ. श्रोताहरू, आजको मौसममा अन सेट बुलेटिन 3 आएको छ. यस वर्षको मनसुन प्रणाली आज मिति 2083/3 यानि कि हिजो बेलुकीको हो. देशभर चाहिँ मनसुनको स्थिति देखाएको छ. यो चाहिँ तपाईँहरूले नेपालमा मनसुन साधारणतया जुन 13 चाहिँ देशको पूर्वी भूभागबाट प्रवेश गरी 1 विस्तार हुने गर्दछ. यस वर्षको मनसुन सरदर मिति भन्दा 6 ढिलो नेपाल प्रवेश गरेको थियो. देशैभरि मनसुन विस्तार हुन यस वर्ष 12 लागेको थियो. श्रोताहरू, मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ र अपडेट पनि दिइरहेको छ. भने काठमाडौँ भ्यालीमा आज के छ त, 26 डिग्री सेल्सियस तापक्रम. आज पार्टली सनी, आंशिक रूपमा
खमाइलो भनौँ र हावा भने दक्षिणी छ 11 किलोमिटर प्रति घन्टाको वेगमा र यसलाई विन्ड गस्ट भनेर भनिन्छ होइन हावाको झोका भनौँ होइन र पोखरामा आज 31 डिग्री सेल्सियस तापक्रम छ बदली र अधिकतम तापक्रम आज 33 हुनेसम्म देखाएको छ भने 26 न्यूनतम भोलि पनि 33 देखि 27 सम्म हुने बनेको छ दरानका श्रोतालाई गुड आफ्टरनुन 42 डिग्री सेल्सियस तापक्रम छ अधिकतम 44 सम्म हुने न्यूनतम 31 भोलि 43 अधिकतम न्यूनतम 30 प्रोजेक्सन यो छ यदि भन्दै यहाँहरूलाई एउटा मिठो गीत सुनाऊ यसले योगी र स्वस्तिका ढकाल गाउनुहोस् यस गीतलाई त्यसपछि आज हामी बजेटको कुरा गर्छौँ तर नेपालगञ्जका मित्र हुनुहुन्छ दिलबहादुर केसी उहाँले अन्य कुरा थुप्रै कभर गर्छु भन्नुभएको छ त्यो सुनाऊ अहिलेलाई गीतलाई नै स्वीकार्नु होला

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर यहाँलाई विभिन्न एकदेखि गीत सुन्नुभयो होइन त, अनि त्यही गीत थियो सुनिदेऊ सिओडी, यो साङ्गीतिक दलको थियो भन्ने, अन्य गीत पनि मोडर्न प्रकारका थिए सुन्नुभयो भने फेसबुक हेर्दै थिएँ मैले, टु आवर्स आर सेलिब्रेट ले गर्यो आज आफ्नो 32 जन्म उत्सव, रेजिमेन्टल फ्यासनमा टकर लाइन्स बुर्नाएमा गरेको फोटो हाम्रो लालजीले सम्प्रेषण गर्नुभयो, थ्याङ्क यू लाल भाइ, रेजिमेन्टल केक कटिङ र मेन हाइलाइट वाज फुटबल कम्पिटिसन इन मेमोरी अफ कलर सार्जन कृष्ण बहादुर दुरा हु वाज किल्ड इन एक्सन इन अफगानिस्तान इन 2008। मित्र भाइ सँगै खेल्यौँ फुटबल होइन, त्यो सम्झना छ मलाई, र उहाँको निधन भएको बेलामा म बेलायतमै थिएँ, एकदम हामीलाई एकदमै सकिङ न्युज आयो, त्यो सम्झना छ श्रोताहरू। एनिवे टु हजारले 32 जन्म उत्सव मनाएको खबर यहाँ फोटोसहित राख्नुभएकोमा बुर्नाका टिमलाई धन्यवाद छ। यसै गरी वन हजारले फेरि बिजिएनमा हिजो हामीले यानि कि जिएसपिएसले पनि बर्थडे मनायौँ होइन, अनि अर्को फोटोमा चाहिँ जिसी सिटाङ क्याम्पले यानि कि युनिटले 32 आरसिआर बर्थडे सेलिब्रेसन मनाएको फोटो सहित विभिन्न साहबहरूको फोटो छ, अनि कौ बेजी साहब हुनुहुन्छ, रमेशन साहब र उहाँहरू सबै मिलेर भनौँ न फोटो खिचेको र सम्प्रेषण गर्नुभएको छ भने, बिजनमा चन्द्र लिम्बू हुनुहुन्छ मेजर साहेब, उहाँको साथमा डिप्टी कमान्डर कर्नल रब ब्राउन साहब हुनुहुन्छ, उहाँले पनि केक काट्दै हुनुहुन्छ। दिदीबहिनीहरू आफ्नो भनौँ न अब जिएसपिएसको पहिरनमा यानि कि साडीमा सजिएको हुनुहुन्छ, दाजुभाइहरू चाहिँ वर्किङ ड्रेसमा हुनुहुन्छ, र सबैलाई ह्याप्पी बर्थडे भन्न चाहन्छु। यसै गरी 7GR पनि आफ्नो भनौँ न अब कार्यक्रम गरेको थियो, 7GR गल्फ आयोजना गरेको थियो, नेपालमा बसेका सम्पूर्ण रिटायर्डहरूको लागि एउटा भव्य कार्यक्रम गरेको थियो अस्तिको आइतबार, सबैलाई स्वागत गर्नुभएको थियो, यसको लागि अपडेटहरू र केही फोटोहरू राख्नु बाँकी नै छ। र कियो जेलाले पनि आफ्नो 68 जन्म उत्सव मनाउन भयो, यहाँलाई पनि बधाई छ भन्नु पर्यो है त। र अब आजको यो बसाइमा एकजना मित्रको टेलिफोन लाग्नु पर्ने थियो, त्यो लागेको छैन, के भयो उहाँको टेलिफोनलाई म भनौँ न फेरि पनि कोसिस गर्दैछु। यो बारेमा तपाईँलाई म पोस्ट कोड र जिप कोडको बारेमा आज केही जानकारी दिन्छु है त। तपाईँलाई थाहा छ जिप कोड भनेको हो, पोस्ट कोड त यहाँलाई बेलायतमा हुन्छ थाहा पाउनै पर्छ। बेलायतमा पोस्ट कोडको बारेमा छोटो परिचय दिनुपर्दाखेरि, बेलायतमा हुलाकलाई सही र छिटो गन्तव्यमा पुर्याउन प्रयोग गरिने अक्षर र अङ्कको संयोजन हो यो। यो प्रणाली सन 1959 परीक्षणको रूपमा सुरु गरेको थियो र 1974 सम्पूर्ण बेलायतभर यो लागू गर्न सकियो। प्रत्येक पोस्ट कोडले एउटा निश्चित भौगोलिक क्षेत्र, सडक, भवन वा ठेगानाको सानो भागले जनाउँछ। उदाहरणको लागि SW1A1AA बेलायतको प्रधानमन्त्रीको सरकारी निवास 10 Downing Street लन्डनको पोस्ट कोड हो श्रोताहरू। बेलायतको पोस्ट कोड प्रणाली हुलाक वितरणका साथै नेभिगेसन यानि कि GPS, अनलाइन किनमेल, जनगणना, आपतकालीन सेवा र सरकारी योजना जस्ता विभिन्न क्षेत्रमा व्यापक रूपमा प्रयोग हुने गरिन्छ श्रोताहरू। त्यसले गर्दाखेरि पोस्ट कोडको ठूलो महत्व छ। आज बेलायतको पोस्ट कोड प्रणाली विश्वकै सबैभन्दा व्यवस्थित र प्रभावकारी ठेगाना प्रणाली मात्रै मध्येमा एक मानिन्छ। यो तपाईँ पोस्ट कोडको बारेमा यसलाई गीत राखौँ र टेलिफोनतर्फ लागौँ, यसलाई द स्याडोजको प्रस्तुतिलाई स्वीकार्नु होला।

0: Okay, the saddles को प्रस्तुति प्रकृति मलाई बाँच्न देऊ भन्दै हुनुहुन्थ्यो. यो बिचमा हाम्रा मित्र हुन्छ दिलकेशजी, नेपालगञ्जबाट टेलिफोन गर्नुभयो र उहाँलाई कार्यक्रममा ल्याइहालौँ के भन्दै हुनुहुँदो रहेछ. वर्षा भगी भएन मनसुन आएकी यहाँ कुरा त्यहीँबाट सुरु गरौँ. दिलजी नमस्ते, स्वागत छ तपाईँलाई.
1: नमस्ते दाई, धन्यवाद दाई.
0: ओके, तपाईँ स्कुटीमा हुनुहुन्थ्यो भन्ने खबर आयो हो?
1: हो, एकदमै अघि ड्राइभ गरिरहेको थिएँ, त्यही कारणले गर्दाखेरि तपाईँसँग कम्युनिकेसन हुन पाएन.
0: ड्राइभ र चाहिँ फेरि मोबाइल चाहिँ सँगै जाँदैन नि, होइन र?
1: हो, त्यही भएर नै रोकेको.
0: फेरि अहिले पहिला भन्दा पनि फेरि धेरै धेरै फाइनको कुरा आइरहेछ नि. कति यो ट्राफिक नियम उल्लङ्घन गर्नेहरू, लेन मिच्नेहरू, मापसे गर्नु गर्ने, लपसे गर्ने, लापसे भनौँ, लागु पदार्थ सेवन गर्नेहरू, अनि गाँ पसे पनि रहेछ नि, होइन? गाँ पसे भन्ने त थाहा छ नि तपाईँलाई, होइन?
1: लापसे भनेको त लागु पदार्थ सेवन गर्दा नै भइहाल्यो, होइन?
0: फेरि नयाँ कुरा सुने. लागु त लागु नै हो, तर गा भने चाहिँ गाँजा रहेछ के. धेरै नियम उल्लङ्घन गर्नेहरूलाई चाहिँ एकदम सरकारले कडी कडा गर्न खोजिरहेको छ. अब संसदमा छलफल हुन्छ, पास होला नहोला आफ्नो ठाउँमा छ, तर एउटा चाहिँ यो डिटरेन्टको रूपमा चाहिँ ल्याउन खोजेको भनेर हामी सुन्छौँ. एनिवे, ल सुरु गर्नुहोस्, मौसमबाट सुरु गर्नुहोस्.
1: हो, एकदमै अब मौसम चाहिँ ढिला गरी यो पश्चिमी नेपालमा मनसुन चाहिँ सुरु भएको छ हिजोदेखि. पूर्वानुमान महाशाखाले गरेको अनुमान अनुसार हिजो चाहिँ नेपालगञ्ज मात्रै करिब 95.2 मिलिमिटर वर्षा भएको छ दाई. यो चाहिँ संयोग कस्तो पर्यो भने ठ्याक्कै चाहिँ यो धान खेतीको पूर्व सन्ध्यामा चाहिँ वर्षा भएको कारणले गर्दाखेरि धान खेती अलिकति राष्ट्रिय दिवस हामीले मनाइरहेको थियौँ, त्यसै बेला चाहिँ वर्षा भएको कारणले गर्दा केही त्यो चाहिँ राहतको अनुभूति चाहिँ भएको छ. तर खास गरिकन यो तराईको क्षेत्र जो बाँके बर्दिया दाङ यी क्षेत्र भनेका धानको उत्पादनको दृष्टिकोणले अत्यन्तै उर्वर भूमि मानिन्छन्, होइन? यहाँको अन्न यो अन्नको भण्डार नै मानिन्छ नि. यहाँको उत्पादनले अन्य जिल्लाहरूमा पनि त्यो धान्ने गरेको छ. खास गरिकन त बाँके बर्दियाको उत्पादन त कर्णाली प्रदेशसम्म जाने गरेको छ. कर्णालीका विकट पहाडी जिल्ला हिमाली जिल्लाहरूमा चामल चाहिँ त्यहाँ पुग्ने गरेको छ, होइन? त्यो हिसाबले गर्दाखेरि यी अन्नका भण्डारका जिल्लाका रूपमा परिचित छन्. तर यो पटक अत्यन्तै ढिला गरी वर्षा सुरु भएको कारणले गर्दाखेरि किसानहरूलाई केही आत्तिएका थिए. जहाँ चाहिँ सिँचाइ सुविधा नपुगेका ठाउँमा आकाशे पानीको भरमा चाहिँ सिँचाइ गर्नुपर्ने बाध्यता छ, ती किसानहरू अत्तालिएका थिए र खेतहरू धजा फाटेका थिए, होइन? ब्याडहरू सुक्ने अवस्थामा रहेको थियो. तर हिजोको वर्षाले केही राहत दिएको छ. यो राहतसँगै किसानहरूले चाहिँ धानका ब्याडहरू अब अलिकति चाहिँ उखेल्ने र रोप्ने कामहरू चाहिँ सुरु भएको छ. अहिलेसम्ममा हेर्ने हो भने दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर यी जिल्लाहरूमा करिब करिब 18% मात्रै रोपाइ भएको छ. अघिल्लो वर्षमा यो अवधिमा 50%भन्दा बढी रोपाइ भएको थियो. त्यसैले अलिकति रोपाइको प्रभावित हुने चाहिँ अवस्था देखिन्छ. अझै पनि उत्पादनमा केही राहत आउँछ कि भन्ने एक किसिमको किसानहरूको चिन्ता छ. यो चिन्तासँगै जोडेर आएको अर्को भनेको ठ्याक्कै यही बेलामा चाहिँ रासायनिक मलको तीव्र अभाव हो, जसका कारणले किसानहरूलाई थप चाहिँ पीडामा धकलिदिएको छ. यो भारतसँग सीमा जोडिएका जिल्लाहरू भएको कारणले गर्दाखेरि भारतबाट चाहिँ खुला रूपमा किसानहरूले यसअघि पनि रासायनिक मलहरू आयात गर्ने गरेका थिए. तर अहिले चाहिँ सीमा नाकाम गरिएको कडाइका कारणले गर्दाखेरि त्यहाँबाट पनि किसानहरूले मलहरू ल्याउन पाइरहेका छन्. त्यसले गर्दाखेरि किसानहरूले आत्तिएका छन्. अहिलेसम्म तपाईँको बाँकेको 36,000 हेक्टर मध्येमा करिब करिब 18% मात्र रोपाइ भएको छ. त्यसै गरेर बर्दियामा चाहिँ 50 हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ भने दाङमा चाहिँ करिब 37,000 हेक्टरमा धान खेती हुन्छ है. त्यो हिसाबले हेर्ने भने धान को लागि उपयुक्त समय अलि अगाडि नै भए पनि तर किसानहरूले वर्षाका कारणले गर्दाखेरि ढिलो रोपाइ सुरु गरेका छन्। तर यो वर्षा चाहिँ निरन्तर भयो भने किसानहरूले समयमै धान रोपाइ सक्नेछन्। तर फेरि खडेरी पर्यो भने किसानहरूलाई शास्ति हुनेछ। किसानहरू अहिले मलको अभावका कारणले गर्दाखेरि बढी चाहिँ चिन्तित देखिन्छन् दाइ.
0: ओके, मल चाहिँ कुन युरिया नै हो नि, होइन?
1: किसानहरूले अलि पछिल्लो अवस्थामा युरिया र डिएपी मलकै बढी चाहिँ माग हुने गरेको छ। खास गरिकन रासायनिक मल मध्येमा डिएपी भन्दा पनि युरियाको मलको अलि बढी माग हुने गर्छ र त्यो मलहरू डिएपी भन्दा पनि युरिया यो मलको अलि बढी अभाव चाहिँ किसानहरूले खेप्ने गरेका छन्।
0: ओके, युरिया भन्नाले हामी चिनी मल भन्छौँ क्यारे होइन, सबै सजिलो भाषामा चिनी मल। तर चिनी मलको फेरि दूरगामी असर भन्ने कुरा त किसानहरूले बुझेका छन् कि छैनन् होइन, यो नभए फेरि अर्को बेलामा अर्को बाली नै हुँदैन कम हुन्छ भनेर पनि भनिन्छ होइन, त्यसमा बढी आश्रित हुनुपर्छ भनिन्छ र माटोलाई यसले चाहिँ अलिकति डढाएको जस्तो भनेर डढेको जस्तो बनाउँछ भनेर पनि भन्छन् होइन।
1: हो, नेपाल सरकारले पनि प्राङ्गारिक मलका लागि प्रोत्साहन गरिरहेका छ होइन, तर प्राङ्गारिक मल उत्पादनका किसानहरूलाई जुन किसिमको लगानी केन्द्रीय सरकारले प्रदेश सरकारले स्थानीय सरकारले गर्नुपर्ने हो त्यो चाहिँ लगानी नगरेका कारणले गर्दाखेरि यो रासायनिक मललाई विस्थापित गर्न महाभारत छ, किनकि प्राङ्गारिक मल उत्पादनका लागि स्थानीय सरकारले पनि त्यसलाई चाहिँ प्रायोरिटी दिएको छैन, तर नीतिमा चाहिँ प्रायोरिटी भन्छ होइन, तर अनुदान दिने सवालमा चाहिँ त्यति प्रभावकारी त्यति रकम विनियोजन गरेको देखिँदैन होइन, केवल चाहिँ गढेला मलका लागि 50,000, 30,000, 1,00,000 रुपियाँ बजेट विनियोजन गरेर रासायनिक मल मललाई प्रोत्साहन गर्न सकिन्छ भन्ने अवस्था रहेन, किनकि माग नै धेरै हुने भएले त्यो रासायनिक मललाई विस्थापित गर्ने गरी प्राङ्गारिक मलको उत्पादन हुन सकिरहेको छैन।
0: सही भन्नुभयो, माग किन बढ्यो भने पहिला अलिअलि छरेर पुग्नेमा अलि धेरै छर्नु पर्यो, त्यसमा आश्रित भइयो होइन, गर्दाखेरि माग बढ्यो, अब उत्पादक कम्पनीहरूलाई फाइदा, विदेशीलाई फाइदा, त्यसले गर्दाखेरि यहाँसम्म कि चाइनाबाट पनि भारत र नेपालमा त्यो चिनी मल आउँदो रहेछ भन्ने कुरा मैले आज टेलिभिजनमा देखेँ, र उतातिर इरानदेखि पनि आउँदो रहेछ, हर्मुजको जलमार्ग बन्द हुँदा त्यही मलको पनि धेरै खोजी भएको थियो होइन त। एनिवे, यो बाहेक अब नेपालमा असारे विकासको चाहिँ व्यापकता छ, त्यहाँतिर पनि असारे विकास भइरहेको छ छैन के छ त, किनभने बजेटमा विनियोजन भएको विकासको बजेट चाहिँ कति 20-15 कहीँ कहीँ 30 भएको छ, त्यहाँ चाहिँ के छ स्थिति ल भनिदिनुहोस् त।
1: एकदमै दाइ, अहिले भर्खरै मात्र स्थानीय सरकारहरूले असारको 10 गते प्राय सबैले बजेट नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् होइन, किनकि संविधानले नै असारको 10 गते भित्रमा स्थानीय तहहरूलाई बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि त्यो सीमा समय सीमा तोकेको छ होइन, यो यसमा चाहिँ समीक्षागत रूपमा हेर्ने हो भने करिब करिब कुनै पालिकाले 50%, कसैले चाहिँ 61% मात्रै विकास बजेट खर्च गरेका छन्, त्यो हिसाबले हेर्ने हो भने यो असारको 10 गतेसम्ममा विकास बजेट नै करिब करिब 60%कै हारारीमा खर्च भए पनि 40% त हुन सकेन, यो 40% खर्च गर्नका निमित्त स्थानीय सरकारले अहिले चाहिँ ठुलो बजेट जस्तो 10 गतेबाट तपाईँको 24 गतेभित्रमा सबै बजेटहरू सक्नु पर्यो, किनकि केन्द्रीय सरकारले तपाईँको चाहिँ 15 गते रातिसम्ममा सबै भुक्तानीहरू को सिस्टम नै बन्द गर्छ भने स्थानीय तहहरूको लागि असारको 24 गते राति 12 बजेसम्म मात्रै बजेट निकासीको भुक्तानीको प्रणाली छ, त्यो हिसाबले करिब 10-15 दिनभित्रमा सबै भुक्तानीहरू गर्नुपर्ने भएको हिसाबले त्यो 10-15 दिनभित्रमा दैनिक रूपमा करोडौँ करोड बजेटहरू खर्च गर्नुपर्ने अवस्था छ, त्यो यो बजेट खर्च गर्दाखेरि त्यसको प्रभाव चाहिँ गुणस्तरतामा पर्दो रहेछ। अहिले तपाईँले हिजोको वर्षाले मात्रै नेपालगञ्ज उपमहानगरपालिकामा सडक पेटी बनाइएको थियो, त्यो सडक पेटी पुरै भत्किसकेको छ होइन, कोलपुर नगरपालिकाका केही स्थानहरूमा पनि त्यसरी भत्किएको छ, त्यो चाहिँ हतारमा सडकहरू निर्माण गर्ने त्यसपछि नाला बनाउने ढल निकासको काममा बजेट चाहिँ खर्च गर्दाखेरि त्यसको कहीँ गुणस्तरता देखिएको छैन र त्यसले गर्दाखेरि नागरिकको रूपमा पनि असन्तुष्टि तीव्र रूपमा बढेको देखिन्छ, यो पहिले गर्नुपर्ने कामहरू नहुँदाखेरि यो विकासको बजेट चाहिँ स्वतः यही वर्षासँगै जाने अवस्था सिर्जना भएको देखिन्छ, किनकि त्यो त्यसको सिस्टम नै त्यसरी चाहिँ अहिलेको सरकारले केही त्यसलाई रोक्छ भन्ने आम मानिसको आकाङ्क्षा थियो, त्यो चाहिँ आकाङ्क्षा अहिले पनि पुरा हुन सकिरहेको छैन, अहिले पनि चाहिँ विकासले बजेटहरू असारमै चाहिँ धमाधम रूपमा एक किसिमले यो वर्षासँगै चाहिँ बगिरहेको देखिन्छ दाइ।
0: ओके, त्यस कारणले विकास भए तापनि दिगो विकास नहुनु, गुणवत्तामा चाहिँ कमी हुनु र पानी चाहिँ स्वाहा हुनु के भन्छ पैसा चाहिँ स्वाहा हुनु यही हो क्यारे, त्यसले गर्दाखेरि टाइमली म्यानेज गरियो भने त राम्रो हुन्थ्यो। खैर, नेपालको स्थिति यस्तै छ, तपाईँले अपडेट दिनुभयो, तपाईँलाई धेरै धन्यवाद छ। रोपाइँमा तपाईँ लाग्नु भएको छैन त मित्र?
1: अब रोपाईको त अब भर्खरै मात्र ब्याग उखल्ने उखलिसकेपछि मात्रै रोपाई सुरु हुन्छ त होइन. अहिले त किसानहरूलाई अब हातमा हामी त पुरा कृषि पेसामै संलग्न हुन्छौँ. अब हामीलाई चाहिँ ब्याड रोपे उखल्ने ब्याडहरू तयार गर्ने त्यसपछि मात्रै रोपाई सुरु हुनु भएले अलिक यो सामूहिक रोपाई पनि हुन्छ. यहाँ सामूहिक रोपाईमा छिमेकीहरूसँग त्यो चाहिँ
0: मेरो प्रश्नको यो चाहिँ आशय छ के भने रोपाई गर्दा गर्दै हाम्रो समय मिलाएर रोपाई स्थलबाट नै ठ्याक्कै हिलो खेल्दै गरेको बाउसे तपाईँ भनिरहेको अवस्थामा यसो मोबाइलमा कन्ट्याक्ट गर्नुहोस् न हगि मजा आउँथ्यो होला त्यहाँको पनि लोकगीतहरू सुन्दै होइन एउटा फ्लेभर दिउ न हाम्रो श्रोतालाई है त मित्र.
1: एकदम थ्याङ्क यू
0: हस् मैले तपाईँ सबै बिदा लिएँ ल ब्याक टु यु स्कुटी है इलेक्ट्रिक स्कुटी
1: हो
0: ल इन्जोय गर्नुहोस् बिस्तारै आउनुहोस् ल मैले बिदा लिएँ नमस्कार नमस्कार. यहाँ थियो दिल केसी नेपालगञ्जबाट रिपोर्ट गर्दै र सबै कुरा सुन्नुभयो भने हाम्रा एकजना श्रोता हुन्छ तुलपुन उहाँ लेख्नुहुन्छ गुड मर्निङ नमस्कार विनोद सर प्रश्न एक र दुई छ मिस गरे एकपटक फेरि दोहोऱ्याउनु मिल्छ कि तीन नम्बरको उत्तर पनि यस प्रकार छ भनेर उहाँले उत्तर दिनुभएको छ. विश्वकप चाहिँ दुई ताली भएन भनेर लेख्नु भएको छ. ओके हो कि होइन म पछि भन्छु. प्रश्न एकताले मैले दोहोऱ्याउने कोसिस गर्छु है मैले सम्झिन्छु है त ओके मैले राखेको नम्बर वान एन्ड नम्बर टू प्रश्न के थियो त है र विभिन्न रेकर्डहरू छन् वर्ल्ड कपको. एउटा चाहिँ अर्को एउटा रोचक कुरा चाहिँ म भन्छु नै यहाँलाई अहिलेसम्ममा कति देशले वर्ल्ड कप जितेका छन् ओके कति देशले वर्ल्ड कप जितेका छन् तपाईँले मिस गरेको एउटा प्रश्न यो भने यो ट्रफी चाहिँ वर्ल्ड कप चाहिँ चोरियो कति ताली चोरियो र कहाँ कहाँ चोरियो लेख्नुहोस् कुन स्थितिमा चोरियो लेख्नु होला भने एउटा यस्तो देश छ श्रोताहरू वर्ल्ड कपको इतिहासमा जसले चाहिँ खाली खुट्टा खेल्न गएको थियो खाली खुट्टा खेल्न पाइन भनेर फर्काइदियो उसलाई चाहिँ कुन देश होला यो पनि लेख्नु होला है त ओके खाली खुट्टा खेल्न खोज्ने देशलाई चाहिँ फर्काइदिएको छ वर्ल्ड कपको इतिहास रोचक रोचक छन्. अब लागौँ सुमन केसी र अनु चौधरीको गीततर्फ त्यसपछि यही बीचमा तपाईँलाई चाहिँ सिक्काको कुरा गर्नुहुन्छ कृष्ण फरम्बो लिम्बू ताप्लेजुङबाट पाथिभरामा चढाएको सिक्काको सिचुएसन के छ सुन्नुहोला है त

0: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

हजुर, विभिन्न गीत सुन्दै हुनुहुन्छ। यो बसाइमा हिरोज लामाको गीत सुन्नुभयो। हामी अर्को चरणमा जान्छौँ, समाचार सुनाउँछौँ, अपडेट दिन्छौँ यहाँलाई नेपालतिरको विश्वको फुटबलको आदिको, होइन। र अघि तुलपुन्जीले दुईवटा प्रश्न मिस गरेँ भनेर भन्दैन भयो, मैले दोहोऱ्याइदिएँ। उहाँले एउटाको फेरि प्रश्नको उत्तर दिनुभयो, थ्याङ्क यू सो मच। र उहाँले अहिलेसम्म जम्मा कति देशले वर्ल्ड कप जितेका छन् भनेर चाहिँ सोधेको थिएँ, यहाँले त्यसको आन्सर पनि पठाउनु भएको छ। र 1930 पछि फिफा वर्ल्ड कप चाहिँ कति ताली चाहिँ वर्ल्ड कप भएन भनेर त्यसको पनि दिनुभएको छ। तर दुईवटा प्रश्न अझ पनि बाँकी छ है। दुईवटा प्रश्नमा मैले तपाईँलाई सोधेको थिएँ, यो चोरियो विश्वकप चोरियो कति ताली र कहाँ, र एउटा यस्तो देश थियो फुटबल खेल्न गयो तर खाली खुट्टा खेल्न गएछ, कुन चाहिँ देश हो, त्यहाँबाट चाहिँ नियम बनायो खाली खुट्टा खेल्न पाइन्न भने बुटे लगाउनु पर्छ भनेर, कुन देश होला। ओके, इन्ट्रेस्टिङ कुरा छ भन्दै अब फेरि हिरोज लामाको यो गीतलाई कम्प्लिट गरौँ र समाचारतर्फ लगौँ है। खाली खुट्टा खेल्न चाहने देश पनि थिए, हुन पनि कहिले कहिले त खाली खुट्टा आफूलाई बानी परे हुन्छ नि त, होइन, कुद्न नाच्न त्यहाँबाट हिँड्न बड मजा आउँछ त, होइन, बुट लगाए पनि कहाँ कहाँ अप्ठ्यारो हुन्छ के अरे, होइन। ओके, त्यो देश कुन हो,

0: Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: निगमले पेट्रोलियम पदार्थको मूल्य घटाए लगतै काठमाडौँ उपत्यकासहित अधिकांश पेट्रोल पम्पले बिक्री वितरण बन्द गरेका छन्। हिजोसम्म धमाधम बिक्री गरिरहेका निजी पेट्रोल पम्पहरूले आज एकाएक इन्धन नभएको भन्दै बिक्री वितरण बन्द गरेका हुन्। डिजल पेट्रोल लिन भएका उपभोक्ता रित्तै फर्कन बाध्य भएका छन्। खोलेका केही पम्पमा लामो लाइन लागेको छ। निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 र डिजल मटितेलमा 30 रुपियाँ मूल्य घटाएको छ। बढी मूल्यमा किनेर सस्तोमा बेच्नु परेपछि पेट्रोल पम्प सञ्चालकले पम्प बन्द गरेका हुन्। पेट्रोल पम्पहरूले मूल्य घट्ने अनुमानसहित तेल समेत नउठाएको पाइएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको बेला नेपाली बजारमा घट्ने सुईको पाएपछि धेरै इन्धन उठाउँदा नोक्सान पर्ने भन्दै हिजो अधिकांश पम्पले डिपोबाट इन्धन नउठाएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको छ। नेपाल आयल निगमले भने बजारमा पेट्रोलियम पदार्थको अभाव नभएको जनाएको छ। बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएपछि निगमले काठमाडौँ उपत्यकामा 3 टोली समेत परिचालन गरेको छ। ती टोलीले पेट्रोल पम्पमा गएर इन्धन हुँदाहुँदै वितरण नगरेको पाएमा तत्काल सिल गर्ने कार्यादेश पाएका छन्। उपत्यका बाहिर पनि प्रादेशिक कार्यालयलाई अनुगमन गर्न भनिएको ठाकुरले जानकारी दिनुभएको छ। आज केही अभाव देखिए पनि पम्पहरूले मागे जति इन्धन वितरण भएकाले आज साँझसम्म वा भोलिसम्म सहज हुने ठाकुरको भनाइ छ। परराष्ट्र मन्त्री शिशिर खनालले पासपोर्ट छपाईबारे जर्मनी सरकारसँग कुनै कटौता नरहेको प्रष्टीकरण दिनुभएको छ। जर्मन कम्पनीले छपाईमा ढिला गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले फ्रान्सले कम्पनीलाई जिम्मा दिन दबाव दिएको भनिएका बेला राष्ट्रिय सभामा मन्त्री खनालको भनाइ आएको छ।
4: घनिष्ठ र सहयोगात्मक सम्बन्ध रहिआएको परिप्रेक्ष्यमा द्विपक्षीय भेटघाट र सम्वाद हुनु स्वाभाविक हो। यसै सिलसिलामा बर्लिन स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूतको जर्मन विदेश मन्त्रालयका अधिकारीसँग भेट भएको हो। जर्मन सरकारले कटुतापूर्वक प्रतिक्रिया दिएको भन्ने कुरामा कुनै सत्यता छैन। उक्त भेटघाट अन्य भेटघाट झैं सौहार्दपूर्ण रहेको थियो। कार्यवाहक राजदूतसँगको भेट को क्रममा आफ्नो मुलुकको कम्पनीहरूका सम्बन्धमा चासो राख्नु स्वाभाविक नै हो। भेटघाटको क्रममा कार्यवाहक राजदूतले राहदानी खरिद सम्बन्धी विषय हाल न्यायिक निकायमा विचाराधीन रहेकोले सोको निरूपण नेपालको कानून अनुसार हुने जानकारी गराउनु भएको छ।
3: मन्त्री खनालले आफ्नो क्षेत्राधिकार बारे मन्त्रालय स्पष्ट रहेको समेत बताउनु भएको छ। मुस्ताङमा युरेनियम उत्खननका लागि कुनै पनि सम्झौता नभएको उहाँको भनाइ छ।
4: मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु। यो क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन।
3: जेन्जी विद्रोहको मौका छपेर सुनसरीको झुम्का कारागारबाट भएको एकजना कैदी चोरीको कारसहित सप्तरीबाट पक्राउ परेको प्रहरीले जनाएको छ। मकवानपुर हेटौँडा 14 नयाँ बस्तीका 24 वर्ष विक्रम भनिने चन्द्रबहादुर पाखरिनलाई पूर्व पश्चिम राजमार्गमा पर्ने सप्तरी हनुमान नगर कङ्कालिनी 1 होटल अगाडिबाट चोरीको कारसहित पक्राउ गरिएको हो। प्रहरीले शङ्का लागेर गाडीको कागजात र चालक अनुमति पत्र माग्दा पेश गर्न नसकेको र यातायात कार्यालयबाट गाडीको विवरण रुजु गर्दा नम्बर प्लेटसँग इन्जिन र चेसिस नम्बर समेत नमिलेको भेटिएपछि चोरीको हुन सक्ने निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। लागु औषध मुद्दामा कैद सजाय काटिरहेका पाखरिन जेन्जी विद्रोहका बेला भागेका थिए। पाखरिनको सजाय अझै 17 बाँकी रहेको सप्तरीका डिएसपी हेमराज घिमिरेले जानकारी दिनुभएको छ। खोटाङ र गुलमीमा करेन्ट लागेर 2 मृत्यु भएको छ। खोटाङको जन्ते ढुङ्गा 5 नाटे पानीका 49 वर्षीय नरबहादुर तामाङको करेन्ट लागेर हिजो बेलुका मृत्यु भएको हो। घरमा मोबाइलको चार्जर निकाल्ने क्रममा करेन्ट लागेका तामाङको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचारका क्रममा मृत्यु भएको हो। यता गुल्मीको धुर्कोट 5 मन्टारीमा 60 वर्षीय होमकला भण्डारीको पनि करेन्ट लागेर मृत्यु भएको छ। उहाँको आज बिहान मृत्यु भएको हो। घर नजिक बारीमा बिजुलीको पोलबाट जंगली जनावर रोक्न करेन्ट प्रवाह गरिराखेको तारबाट करेन्ट लाग्दा गम्भीर घाइती भएकी भण्डारीको जिल्ला अस्पताल तमगासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका पूर्व डीआईजी अर्जुन चन्द ठकुरीको निधन भएको छ। 10 अघि मैसेबाडीको निवासमा लडेर घाइते भएका ठकुरीको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। उहाँको टाउकोमा चोट लागेको थियो। उहाँको आजै पशुपतिमा अन्त्येष्टिको तयारी गरिएको छ। इरानले अमेरिकी उच्च अधिकारीसँग तत्काल कुनै प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ। उच्च स्तरीय वार्ताका लागि ट्रम्पका ज्वाइँ जारेड कुस्नर र विशेष दूत स्टिभ विटकफ कतारको द्वार पुगे पनि इरानले प्रत्यक्ष भेट नगर्ने जनाएको हो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगेली पनि बैठक तय नभएको बताउनु भएको छ। कतारले भने दुवै पक्षबीच प्रत्यक्ष भेट नभए पनि मध्यस्थकर्ता मार्फत संवाद अघि बढ्ने जनाएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर लोक गीत सुन्नुभयो यहाँले सुरेश अन्जान र अर्को हुनुहुन्छ अनिता विश्वकर्मा यो उहाँको गीतबाट आजको यो लौनानी भन्ने बोलको गीत सुन्न पाउनुभयो उहाँको स्वरबाट भन्नुपर्छ र आज मैले वर्ल्ड कपको बारेमा केही टिजर क्वेसन राखेको थिएँ रोचक भनौँ होइन हाम्रो मित्र तुलपुनले इन्टरेक्ट गर्दै हुनुहुन्छ उहाँले भारत हो कि भन्नुभएको छ मलाई कन्फर्म आन्सर चाहियो यानि कि खाली खुट्टा खेल्न जाने तर चाहिँ फिफाले चाहिँ खाली खुट्टा खेल्न पाइन्न भन्ने पनि र त्यो बेलामा त बुट लाएर खेल्नुपर्छ नियम पनि स्थापित गरेको रहेछ रोचक तथ्यहरूमा वर्ल्ड कपको र हो या होइन भनेर तपाईँले भन्नु पर्यो हो कि भनेर नभन्नुहोस् किनभने एसएलसीमा तपाईँले जाँच दिनुहोस् यो एन्सर हो कि भन्यो भने चाहिँ त पोइन्ट पाउनुहुन्न नि होइन त एनिवे मित्र तपाईँको इन्टरेक्सन एकदम राम्रो छ तुलपुन्ज्यू तपाईँ पिटरबराबाट हुनु रहेछ र आजको दिन चाहिँ मैले केही रोचक तथ्यहरू जानकारी र केही प्रश्न राखेको छु यसपालिको परदेशको सन्देश कार्यक्रम पनि केही प्रश्न राखेको छु हेर्नुहोला प्रश्नको उत्तर दिनुहोला मिल्यो भने र लकी ड्रमा पर्यो भने तपाईँले जित्नुहुन्छ भनेको थिएँ ओके अब निलिफा सुब्बा बहिनीले फुटबल हेरेको छ एकजना चेक गरिहालौँ निलिफाजी नमस्ते सेवारो आराम हुनुहुन्छ पहिला त हामीलाई हाम्रो अन्नबालीकै माया लाग्छ कि यसपालि राम्रोसँग धान रोपाई भएन भनेर सुनियो पूर्वतिर के छ त अन्न खान पाइन्छ अर्को साल
1: धरानमा विशेष गरी भन्छु पूर्वको धरानमा चाहिँ यसपालि राष्ट्रिय धान दिवस मजाले एकदमै धुमधामको साथ मनाउनु भएको छ यो उत्सवको साथ विशेष गरी कृषि मन्त्री नै आउनु भएको थियो धरान छ नम्बर पानबारीमा चाहिँ आएर चाहिँ एकदमै रमाइलो गरेर सबैजना धरानवासीहरूले चाहिँ भव्य रूपले चाहिँ नाचगान सहित चाहिँ यसपालि राष्ट्रिय धान दिवस चाहिँ असार 15 दही चुरा खाँदै चाहिँ मनाएको थियो
0: तपाईँले पनि नाच्नुभयो दही चुरा खानुभयो
1: एकदमै धान पनि
0: रोपियो ओके फोटो पठाउनु भएन सेयर गर्नुहोस् न हामी राख्छौँ है बिहे बेसमा
1: त्यसपछिबाट त्यहाँ मनायो अनि विशेष गरी धरानको गतिविधि रिपोर्ट दिन चाहन्छु यो धान बारीमा सबैले मनाइसकेपछिको विशेष धरानमा चाहिँ अहिले स्मार्ट बस पार्क पनि उद्घाटन भएको छ यो धरान 13 गते यो असार 13 गते भानुचोकबाट जुन धरानको 8 नम्बर वार्डमा पर्छ यो चाहिँ सबैको लागि एकदमै खुसीको खबर पनि हो किनभने अहिलेसम्म सबैले प्रतीक्षा गरेर बसेको स्मार्ट बस पार्कको जुन आशा थियो त्यो चाहिँ अस्ति 13 गते उद्घाटन भएको छ यो जानकारी गराए
0: कस्तो छ स्मार्ट रियली स्मार्ट छ कि कस्तो प्रकारले स्मार्ट भने किन भनेको स्मार्ट नामले मात्र स्मार्ट हो कि साँच्चै राम्रो छ
1: एकदमै राम्रो संरचना बनाएको छ यो चाहिँ एउटा उदाहरणीय खालको पनि छ धरानको 8 नम्बर वार्डमा जहाँ चाहिँ सबै कुराको व्यवस्था गरिएको छ त्यो जाँदाखेरि हेर्न सकिन्छ उहाँहरूलाई यात्रीहरूलाई बस्ने व्यवस्थादेखि लिएर त्यहाँ आउने कुर्ने बस्नेदेखि लिएर सबै कोठा कोठाहरूमा अनि बाइकहरूदेखि लिएर गाडीहरू सबै पार्किङ गर्न राख्ने खालको चाहिँ अलिकति हेर्दाखेरि पनि एयरपोर्ट एयरपोर्ट जस्तो देखिने खालको बनाएको छ अब पर्खेर बसेको थियो तर अस्ति 13 गते उद्घाटन भएपछि चाहिँ धरानवासीहरू खुसी छन्
0: बस पार्क त स्मार्ट भएछ अनि बसहरू स्मार्ट छ कि छैनन् त्यो पनि हो नि
1: बसहरू स्मार्ट त्यति धेरै छैन तर अब स्मार्ट पनि फेरि गर्नुहुन्छ होला सायद तर अहिलेसम्ममा चाहिँ जुन बस चलिरहेको थियो त्यही नै छ अब बिस्तारै बिस्तारै बाटोहरू पनि ठुलो बनाउने क्रममा जारी रहेको छ त्यस कारणले गर्दा अहिले धरानको तिनकुने जङ्गलभित्रको बाटो पनि एकदमै राम्रोसँग बनिसकेको छ टुवे आउन जानको लागि र धरानमा पनि 1-वेको पनि स्टार्ट गरिसकेको छ भानुचोकदेखि जाँदाखेरि गाडीहरू त्यो एउटा व्यवस्थापन मिलाउने कामहरू चाहिँ भइरहेको छ
0: बिस्तारै बिस्तारै सबै चिज बन्दोबस्त हुँदैछ हैन
1: धरानको लागि त्यस्तै गरी अर्को राम्रो एउटा धरानकै कुरा गर्नु पर्दाखेरि चाहिँ धरानको 15 नम्बर वार्डमा चाहिँ महादेव चोक सबैले चिन्नुहुन्छ प्रायः जस्तो धरानको 15 नम्बर खोरिया बस्ती पनि भन्छ यो एरियालाई यहाँ चाहिँ एउटा व्यक्तिगत रूपमै गोर्खा भूपो समुदायले 10 लाखको लागतमा चाहिँ 10,15,000 बराबरको चाहिँ स्वागत गेट जुन प्रवेशद्वार बनाउनु भएको छ यो व्यक्तिगत रूपमा एकदमै राम्रोसँग यो भएको छ धेरैले यो महादेव चोक र पहिला कस्तो थियो र अहिले कस्तो भयो भन्ने कुरा चाहिँ यहाँ आएर पनि हेर्न सकिन्छ अनि उहाँले चाहिँ एकदमै राम्रो व्यक्तिगत रूपमा बनाउनु भएको छ यो हाइवेको छेउमा जहाँ चाहिँ पहिला शहीद मार्ग शहीद गेट थियो माओवादीको कालमा बनाएको यो बाटोमा चाहिँ अहिले राम्रो प्रवेशद्वार स्वागतद्वार बनाउनु भएको छ, यो पनि एउटा एकदमै राम्रो कुरा हो
0: समाज। अनि हाम्रो एक्स सर्भिसम्यानको नाम चाहिँ के हो त जसले यत्रो योगदान पुर्याउनुभयो?
1: जङ्गबहादुर लिम्बू हुनुहुन्छ, उहाँ उसका श्रीमती हुनुहुन्छ चन्द्रमाया राई, उहाँहरूको परिवारले बनाउनु भएको छ यो चाहिँ। अनि उहाँले चाहिँ यो प्रवेशद्वारमा चाहिँ आफ्नो जातीय संस्कृति झल्काउने केलाङको माथि च्याब्रुङ राख्नु भएको छ, त्यो माथि सिलाम साकमा राखेर चाहिँ गेट बनाउनु भएको छ। यसमा चाहिँ स्थानीय सरकारले पनि उहाँलाई एकदमै धेरै सपोर्ट गर्नुभएको छ। यो हाइवेको मापदण्ड भए पनि जस्तै व्यक्तिगत रूपमा एउटा सुन्दर राम्रो ठाउँमा राम्रो काम गर्नु भएको छ, यति धेरै व्यक्तिगतमा 10,25,000 आफैले दिएर बनाउनु भनेको त सामान्य कुरा होइन। र धरानका 15 नम्बरको महादेव
0: अब अर्को विषयमा जानुभन्दा पहिला नि बहिनी, यस्ता समाजसेवी आफ्नो गाउँठाउँलाई माया गर्ने जङ्गबहादुर लिम्बू, उहाँको श्रीमती चन्द्रकुमारी राई भन्नुभयो होइन, चन्द्रमाया राई, उहाँहरूलाई पनि यसो बोल्ने मौका दिनुहोस्, कुनै दिन ल्याउनुहोस्। उहाँले कसैको सम्झनामा गर्नुभएको कि के गर्नुभएको बुझौँ होइन, कुन पल्टनको हुनुहुन्थ्यो, उहाँको आफ्नो मित्रहरूलाई पनि अझै प्रेरणा दिनुहुन्छ कि होइन, गर्दाखेरि अरूलाई पनि ल्याउनुहुन्छ कि, यसो उहाँलाई पनि खोजेर उहाँको पनि आवाज सुनौ न त है। ल अब अर्को विषय,
1: जेएनजी स्मारक पार्क अहिले धरानमा चाहिँ एकदम निकै चर्चित चलेको पार्क मध्येको एक पार्क हो। जेएनजी स्मारक पार्क भनेर चाहिँ निर्माण कार्य चाहिँ तीव्र रूपमा अगाडि बढिरहेको छ र उहाँहरूको आर्थिक अभावमा चाहिँ अलिकति उहाँहरूले आह्वान पनि गर्नुभएको छ यो जेएनजी पार्क बनाउनको लागि चाहिँ यदि सहयोगी दाताहरू कोही हुनुहुन्छ भने चाहिँ सहयोग पनि गरिदिनु पर्यो भनेर चाहिँ उहाँहरूले उठाइरहनु भएको छ। र यो जेएनजीमा विशेष गरी यसो टिममा हेर्दाखेरि पनि जेएनजी नै भाइ बहिनीहरू देखिन्छ प्रायः जस्तो त्यो ग्रुपमा त्यहाँको टिममा हेर्दाखेरि पनि। र आज हामी चाहिँ यो स्थलगत रिपोर्ट गर्ने क्रममै यो जेएनजी पार्कमै आइपुगेको छु। जेएनजी स्मारक पार्क भनिन्छ, यो चाहिँ धरानको 5 नम्बर वाडामा पर्दछ। अहिले चाहिँ यो बनाउने काम भइरहेको छ, सकेको छैन, एकदमै राम्रोसँग बनाउने काम भएको छ। जुन जेएनजी आन्दोलनमा चाहिँ धरानको एकजना शहीद पनि भएको थियो मेवाहाङ राई, जसको 2 जना बच्चाहरू छ, उहाँ पनि खसिनुभयो र उहाँको 2 जना नानीहरू मात्रै छ, श्रीमती पनि अगाडि नै खसिसकेको थियो र आन्दोलनमा चाहिँ उहाँ मेवाहाङ राई धरान 5 को पनि खस्नु भएर यही ठाउँमा उहाँको आफ्नै ठाउँमा चाहिँ अहिले यो पार्क बनाउने काम चाहिँ भइरहेको छ। र यसै क्रममा चाहिँ विशेष गरी म कुराकानी गर्छु, अध्यक्षहरू हुनुहुन्छ मसँग अहिले मेरो अतिथिहरू, आयुष्मा शेर्पा अध्यक्ष हुनुहुँदो रहेछ, उहाँ जेएनजी नै देखिन्छ, र त्यसै गरी उपाध्यक्ष हुनुहुन्छ प्रेम रायजी हुनुहुन्छ, कोष अध्यक्ष पनि हुनुहुन्छ, उहाँहरूसँग भेट भएको छ र अलिकति यो जेएनजीको बारेमा कुराकानी गर्न चाहन्छु। विशेष गरी यो अध्यक्षज्यूलाई हाम्रो रेडियोमा चाहिँ स्वागत गर्न चाहन्छु।
2: हस् नमस्ते।
1: यो चाहिँ जेएनजी स्मारक पार्क बनाउने सोच हजुरहरूलाई सुरुमा कसरी आयो?
2: यो चाहिँ हाम्रो सोच चाहिँ हाम्रो पूर्व मेयर हर्क साम्बाङजीले चाहिँ गर्नुभएको हो, किनभने हाम्रो यो 5 नम्बर वडाको मेहाङ राई तपाईँले भनिहाल्नुभयो, उहाँ पनि यो जेएनजी स्मारक पार्कमा चाहिँ सहिद हुनु भएर चाहिँ यो 5 नम्बर वडालाई चाहिँ यो जेएनजी स्मारक पार्कको लागि चाहिँ ठाउँ रोज्नुभयो उहाँले।
1: अहिले बनाउने काम भयो?
2: हजुर, बनाउने काम भइरहेको छ
1: हजुर। त्यसै गरी उपाध्यक्ष पनि हुनुहुन्छ सँगै। यो जेएनजी स्मारक पार्कको संरचनाभित्र चाहिँ कस्तो कस्तो संरचना बन्दैछ, के छ, यसबारे पनि बताइदिनुहोस् न। उपाध्यक्ष हुनुहुन्छ प्रेम राई।
3: हजुर धन्यवाद, नमस्कार। यो हाम्रो एउटा सर्कलमा बन्दै गरेको पार्कको हाम्रो डिजाइन पनि त्यहाँ हामीले बोर्डमा राखेका छौँ, त्यहाँ हेर्दा पनि थाहा हुन्छ। र यहाँ चाहिँ हाम्रो यो डिजाइन अनुसारले टपमा चाहिँ हाम्रो जेएनजीको जुत्ता, त्यो खुन्ले लतपट्टिको जुत्ता बस्नेछ र त्यसको मुनिपट्टिको स्टेपमा चाहिँ वरिपरि मार्बलमा लेखेर 76 जना शहीदहरूको नामहरू, एड्रेसहरू, फोटोसहित उहाँहरूको फोटोसहित लेख्ने कोसिस रहनेछ र सकभर फोटो पनि रहने नै छ त्यसले गर्दा। र वरिपरि चाहिँ अब फुलबारीहरू, गार्डनहरू र त्यसको तल्लो भेगपट्टि चाहिँ बेन्चहरू, ठाउँ अनुसार त्यही आकारको बेन्चहरू राखिनेछ र सकेसम्म यो अट्यो भने व्यायामशाला पनि अथवा व्यायाम गर्ने ठाउँ पनि यो तल्लोपट्टि चाहिँ त्यो व्यायाम गर्ने माध्यम भन्छ नि त्यसलाई, के सरसामानहरू पनि राखिनेछ। हजुर हजुर।
1: जस्तै उहाँहरूको संरचनामा चाहिँ हामीले यहाँ देख्न सकिन्छ बनाइराख्नु भएको छ, अनि त्यो वरिपरि चाहिँ झन्डा राख्ने, अनि माथि चाहिँ जुन जुत्ता राख्ने र वरिपरि चाहिँ जेएनजी आन्दोलनमा खस्नेहरूको चाहिँ फोटो, शहीदहरूको फोटो राख्ने पनि भन्नुभएको छ र हामीले हेरिरहेका छौँ। र यो यस पार्कका लागि चाहिँ आर्थिक सहयोग चाहिँ कसरी जुटाउनु भएको छ अध्यक्षज्यू?
2: हामीले यो आर्थिक सहयोगहरू चाहिँ हामीले यसरी मिडियाबाटै अपिल गरेर हामीले अहिलेसम्म चाहिँ जति यो हाम्रो 80% काम भइरहेको छ नि, यो चाहिँ हामीले मिडियाबाटै अब व्यक्तिगत कोही आउनुहुन्छ म जेएनजी स्मारक पार्कको लागि सहयोग गर्छु भनेर हामीले सहयोग उहाँ मिडिया मार्फत हामीले अपिल गरेर चाहिँ हामीले अहिलेसम्म निर्माण गरिरहेछौँ।
1: त्यसै उपाध्यक्षज्यू, यो विशेष गरी जेएनजी स्मारक पार्कको लागि चाहिँ यो ठाउँ जुन रोज्नु भएको छ, यो रोज्नुको मुख्य कारण चाहिँ के हो?
3: त्यस्तो छ, हाम्रो धारणबाट चाहिँ अब यो कन्सेप्ट राख्नुहुने नै पूर्व मेयर हर्क साम्पाङ अथवा हाल अब वर्तमान सांसदज्यू, उहाँको कन्सेप्ट हो। त्यसले गर्दाखेरि अहिले नेपालभरि

0: कुरो छ, हाम्रो यो तलतिर बस्ने फलैचाहरू बनाउनको लागि आधाउधी हुँदैछ, माथिको काम पनि अब हामीले त्यो जुन चाहिँ कन्ट्र्याक्टमा गरिएको जसको अब 60% जति मात्रै हामीले पैसाहरू पेमेन्ट गरेका छौँ, त्यसले गर्दाखेरि अझै हामीलाई आवश्यकता छ यहाँ सहयोगको अपिल। अब दुईचोटि हाम्रो पूर्व मेयर अथवा सांसद आउनुभयो अर्को सामपाङज्यू, उहाँले अपिल गर्नुभएको छ मिडिया मार्फत र हामीले पनि गरिरहेछौँ, त्यसले गर्दाखेरि अहिले प्रचार प्रसारमा केही पोइन्ट पुगेको छ अथवा केही सपोर्ट भएको छ।
1: स्थानीय सरकारको सहयोगहरू के कति कस्तो पाउनु भएको छ कि छैन के छ?
0: यस्तो छ, स्थानीय सरकारले यहाँ अहिलेसम्म त्यही अब लाग्दा बजेटको हिसाबले योजनाको हिसाबले कति पनि गर्नुभएको छैन। हाम्रो अब देश विदेशमा छरिरहने नेपालीहरू सबैजनाले गर्नुभएको छ, थुप्रैजनाले गर्नुभएको छ र स्थानीय यहाँ जो हामी पाँचकै स्थानीयहरू छौँ, हामी अब बनिबुटो गरेरै भए पनि यो पार्क बन्नुपर्छ बनाउनुपर्छ भन्ने हैसियत राखेर अथवा त्यो सोचले अब 2,000, 5,000, 10,000 गरेर सहयोग उठिराखेको छ, उठाइरहेका छौँ र टियोलो माध्यम टियोलोको माध्यमबाट पनि सहयोग उठिरहेको छ। हामीले व्यक्तिगत हिसाबले पनि हाम्रो आफ्नो आफन्तलाई भनिरहेका छौँ, एउटा यो भनेको चाहिँ अब पार्टी आफ्नो ठाउँमा होला, जाति आफ्नो ठाउँमा होला र पार्टी र जाति र धर्मभन्दा माथि उठेर विकासको लागि चाहिँ सबैजना एक हुनुपर्छ विकास गर्ने क्रममा चाहिँ भनेर हामी यहाँ सम्पूर्ण हाम्रो 5 नम्बर वडाका वासीहरू र हाम्रो नेपाल नेपालका अब नेपालीहरू जहाँ जहाँ छरिएर बसेका छौँ सबैले आग्रह गरेर अगाडि बढिरहेका छौँ र नेपालको विकास अथवा यो हाम्रो 5 नम्बरको विकास यो नेपालीले मात्र होइन एउटा खै कुन चाहिँ देशबाट त अस्ति भर्खरै फिलिपिनीहरू पनि हुनुहुँदैछ उहाँको साथीहरू कम्पनीमा, उहाँहरूले शुद्ध सहयोग पठाउनु भएको छ। जेन जिसबाट पार्ट नेपालमा यसरी जेन जे आन्दोलन भएको थियो गत साल अथवा 2082 साल अब भदौ 23 र 24 आन्दोलनमा यसरी भएको थियो भनेर नेपालीहरूले कन्भिन्स गराउनु भएर फिलिपिनहरूले शुद्ध सहयोग गर्नुभएको छ विदेशीहरूसित।
1: यो एकदमै राम्रो होइन, देश विदेशमा रहनुभएका नेपाली दाजुभाइहरूले सहयोग गर्नुभएको छ र विशेष गरी यो पार्कमा सबैको सहयोग देखिरहेका छन् र स्पेसली यो गोर्खाली समुदायको सहयोग चाहिँ पाइरहनु भएको छ कि छैन के कस्तो छ यसबारे पनि बताइदिनुहोस् न अध्यक्षजी।
2: गोर्खाली सैनिकहरू चाहिँ हामीलाई धेरै सहयोग छ, हिजो पनि गर्नुभएको थियो हाम्रो पिण्डेश्वरीमाथि मार्गबाट आउनुभएको थियो हाम्रो मामाहरू उहाँहरूले हजुर धरान 15 उहाँहरूले हामीलाई टोटल्ली सबै अब उहाँहरूको कमिटीहरू मिलेर टेलोहरू मिलेर हामीलाई 50,000 सहयोग गर्नुभएको थियो हिजो। अनि त्यसै अब हाम्रो समाज सेवा दाईहरू हुनुहुन्छ उहाँहरू गोर्खाली नै हुनुहुन्छ, सबै गोर्खा सैनिकहरू नै हुनुहुन्छ, युकेबाट हुनुहुन्छ होइन, उहाँहरूले पनि कति अब हामीले चिनेको छैनौँ तर उहाँहरूको ब्याकग्राउन्ड चाहिँ गोर्खाबाटै हुनुहुन्छ, उहाँहरूले धेरै गर्नु भएको छ, उहाँहरूको धेरै हात छ।
1: हाम्रो गोर्खा भूकुल सैनिकहरूले पनि सहयोग गर्नुभएको यो स्मारक पार्क जुन जेएनजी स्मारक पार्क भनेर चिनिन्छ होइन। अब अन्तमा जाँदा जाँदै हाम्रो अध्यक्ष उपाध्यक्षज्यूलाई यो मिडिया मार्फत केही भन्न चाहनुहुन्छ कि भनेर सोध्न चाहन्छु अध्यक्षज्यू।
2: यो मिडिया मार्फत चाहिँ के भन्न चाहन्छु भने हाम्रो यो ऐतिहासिक पार्क र यो धरान 5 हाम्रो धरानमा बनिँदैछ हाम्रो यो धरानवासीको लागि र हाम्रो नेपालभरि जो जतिसुकै हुनुहुन्छ यो 2082 साल 23 र 24 गतेको जेएनजी आन्दोलनमा कति घाइते भयो होइन, उहाँहरूको शालिग चाहिँ यहाँ शालिग भन्दा पनि अब हाम्रो यो शिलालेख लेखिँदैछ, यो जुत्ता राखिँदैछ कै अब यो हाम्रो पार्क चाहिँ टोटल्ली हाम्रो अहिलेसम्म निर्माण भइसकेको छैन। म के अपिल गर्न चाहन्छु भने यहाँ यो मिडिया मार्फत जति पनि ककले सुन्नुहुँदैछ यहाँबाट जेएनजी स्मारक पार्क बनाउनुको लागि केही म पनि अलिकति सहयोग गर्छु भन्ने चाहनुहुन्छ भने चाहिँ हामीलाई यही मिडिया मार्फत हजुरहरूसँग सम्पर्कमा आएर कहीँ कतै हामीलाई सहयोग गरिदिनुहुन्छ कि भन्ने अपिल गर्दै आश राख्दै चाहिँ हजुरहरूले सबैलाई अपिल गर्न चाहन्छु।
1: हजुर अध्यक्षज्यूले अपिल गर्नुभयो, त्यस्तै गरी उपाध्यक्षको पनि केही छ कि?
0: हजुर, यो जेएनजी पार्क जेएनजी स्मारक पार्क को खास उद्देश्य र यसको अर्थ थोरै म भन्न चाहे, अरू कुरा त अध्यक्षज्यूले भनिहाल्नु भयो। हाम्रो यो नेपालमा यस्तो खालको गतिविधि अथवा यस्तो खालको घटना फेरि पनि नदोहोरियोस् भन्ने एउटा भनौँ न मूल उद्देश्यका साथ यो जेएनजी स्मारक पार्क बनाइएको। नेपालमा व्यतिथिदेखि लिएर अब दुनियाँ खालका सिस्टमहरू थिए, ती सिस्टमहरू तोड्नको लागि जेएनजीहरूले जुन आन्दोलन गर्यो र त्यस पश्चात अब अहिले अब नेपालमा परिवर्तन भएको छ र यसले पक्कै पनि हाम्रो नेपाललाई अब राम्रो बनाउनेछ, हामी सबैजना समृद्धको बाटोमा लाग्नेछौँ भन्ने आशा हो। र यो जेएनजी स्मारक पार्क यो देख्ने बित्तिकै नेपालमा त्यो खालको सिस्टम हुनु भएन, अब राम्रो हुनु पर्यो, भ्रष्टाचार हुनु भएन भन्ने खालको सन्देश संसारभरि सबैलाई

0: अब चेतना होस् भन्ने यो एउटा स्मारक पार्क हो र त्यही हो अध्यक्षज्यूले भन्नुभएको जस्तै यस त्यो सम्पन्न गर्नको लागि पुरा गर्नको लागि हामीलाई आर्थिक आवश्यकता छ त्यसले गर्दाखेरि सम्पूर्ण नेपालीहरू गर्नु भइरहेको छ र हाम्रो हजुर मनकारी महानुभावहरूलाई हामी त्यही आग्रह गर्दछौँ र हाम्रो कामहरू अझै पनि थुप्रै बाँकी रहेको छ त्यसैले गर्दा यहाँहरू सबै समक्ष यही अपिल गर्दछौँ।
1: धन्यवाद उहाँहरू हुनुहुन्थ्यो उपाध्यक्षज्यू अध्यक्षज्यू उहाँहरू दुवैजनाले चाहिँ टाइम दिनुभएको छ जेएनजी स्मारकको इन्फर्मेसन पनि दिनुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद दिँदै म निलिफा सुब्बा पनि बिदा लिन चाहन्छु। हस्त नमस्कार।
2: निलिफा बहिनी थ्याङ्क यू सो मच। आयुष्मा शेर्पा र प्रेम राई भन्नुभयो नि अध्यक्ष उपाध्यक्ष है अनि शहीद भएका भाइको एकदम नाम एकताले फेरि दोहोऱ्याइदिनुहोस् न मेहाङ राई भने जस्तो लाग्यो कि उहाँले होइन
1: आन्द्रोको रूपमा शहीद हुनुभएको धरान यही 5 नम्बर वार्ड जहाँ अहिले पार्क बनिरहेको छ यहाँको बासी हुनुहुन्छ उहाँ उहाँको नाम हो मेवाहाङ राई। उहाँ हजुर दुईजना बच्चाहरू छ उहाँको उहाँ शहीद हुनुभयो उहाँको श्रीमती पनि थिएन र बच्चाहरूको चाहिँ अलिकति नाजुक अवस्था थियो अनि धरणवासीहरूले चाहिँ सहयोग पनि गर्नु भएको छ। हजुर
2: ओके बहिनी राम्रो कुरा ल्याइदिनु भयो थ्याङ्क यू सो मच भन्दै मैले तपाईँसँग बिदा लिएँ है त थ्याङ्क यू
1: बाई।
2: निलिफाजीले चेन्जी पार्कको निर्माण कार्य भइरहेको पार्कले धरानवासी लाउरे समुदाय आम जनताले मद्दत गरेको कुरा गर्नुभयो भने अब हाम्रो मेलमा यसो हेरिहालौँ आज साथीले ओके कन्फर्म इन्डिया नै हो भनेर भन्नुहुन्छ। मैले आजको रोचक कुरामा चाहिँ वर्ल्ड कपका केही भने र प्रश्न पनि राखेँ र आजसम्म चाहिँ 8 देशले वर्ल्ड कप उत्पादी जितेका छन् भनेर त्यो सही उत्तर दिनुभएको छ र 1930 पछि 2 पटक फिफा वर्ल्ड कप भएको थिएन 1942 र 1946 दोस्रो विश्वयुद्ध ताका भनेर भन्नुभयो त्यो पनि सही हो। तुलपुञ्ज्यू तपाईँलाई धेरै धन्यवाद छ र उहाँले कन्फर्म पनि भन्नुभएको छ भारत नै हो भन्नुभएको छ र अर्को मित्र आउनुभएको छ महादेव श्रेष्ठजीले पनि आजको एन्सर भनेर 8 कन्ट्रिज ह्याभ वन वर्ल्ड कप सोफा 1966 र 1983 ब्राजिलमा चोरी भएको थियो वर्ल्ड कप र तेस्रोमा चाहिँ भारत भनेर भन्नुभएको छ चार्ल्टन लन्डनबाट माधवलाल श्रेष्ठ लेख्नुहुन्छ। तुलपुञ्ज्यूले कन्फर्म इन्डिया भन्नुभएको छ इन्डिया चाहिँ यसको कथा के हो त अलिकति सुनाऊ है त किनभने त्यतिकै भनेर भएन। यस्तो छ विभिन्न रोचक कुराहरूमा भारतले विश्वकपबाट नाम फिर्ता लिएको भनेर चाहिँ एउटा मैले देखेँ र नेपालीमा रूपान्तर गर्दै भन्छु भारतले 1950 विश्वकपलाई छनौट गरेको भए तापनि प्रतियोगितामा भाग लिन आर्थिक कठिनाई ओलम्पिकलाई प्राथमिकता र खेलाडीले जुत्ता लाउनु पर्ने नियम जस्ता कारणहरू यसमा जोडिएका छन् भनिएको छ सुधारू किनभने हो नि त्यतिखेर जुत्ता लाएर खेल्ने चलन पनि थिएन। हामी पनि त कति बेलामा रनिङ गर्दाखेरि जुत्ता फुकालेर कुद्दाखेरि राम्रो हुन्थ्यो कि भनेर मैले नै आफैले कति ठाउँमा गरेको छु किनभने ग्रिप मिल्छ आफ्नो फिल आउँछ भनेर जुत्ता लाउँदा चाहिँ फुटबल कन्ट्रोल नभएको जस्तो पहिला पहिला हुन्थ्यो हामीलाई पहिलो फुटबल बुट लाउँदा के नमिलेको जस्तो हुन्थ्यो त्यस कारणले भयो भने आजकल पनि कतिले चाहिँ खाली खुट्टा इन्टरनेसनल मिटमा गरेको देखिन्थ्यो किनभने कुनै बेलामा जोला बर्ड साउथ अफ्रिकन रनर उहाँ चाहिँ इन्टरनेसनल रनरले खाली खुट्टै कुद्नुहुन्थ्यो तर अहिले सायद खाली खुट्टा कुद्न पाइन्न भन्ने नियम बनाएको छ होला इन्टरनेसनल मिटतिर एथलेटिक्सतिर ठुलो ठुलो रनतिर र एउटा भारतीय रनरले पनि हङकङको म्याराथन कुद्न आउँदाखेरि खाली खुट्टा कुदेर जितेको मैले आफैले देखेको छु तर अहिले चाहिँ नियम परिवर्तन भएको छ। जसले आजको यो रोचक तथ्यमा वर्ल्ड कपमा भाग लिनुभयो तपाईँलाई धन्यवाद छ जसमा को को हुनुहुन्छ माधवलाल श्रेष्ठजी उहाँलाई धन्यवाद छ तुलपुञ्ज्यूलाई धन्यवाद छ तारा प्रसाद च्यामजुङले के लेख्नुहुन्छ खाली खुट्टा खेल्ने देश छिमेकी देश भारत नै हो भनेर पनि भन्नुभएको छ ओके तपाईँलाई पनि थ्याङ्क यू सो मच। अब एउटा गीत सुनौ त्यसपछि आजको अर्को एउटा तपाईँलाई म कुराकानीमा लान्छु कृष्ण फरम्बो लिम्बुको पाथिभराको रिपोर्ट छ सिक्काको बारेमा चढाउँछन् त देश विदेशबाट ल्याएको सिक्का चढाउँदाखेरि त्यसलाई व्यवस्थापन गर्नै गाह्रो परेको भन्ने कुरा जस्तो लाग्यो मलाई त्योभन्दा अगाडि सुनिहालौँ अन्जु पन्तको र टेक मिसीको यो गीत

0: हजुर सुन्नुभयो यहाँले जिन्दगी हौ तिमी मेरो भने बोलको गीत गाउने कलाकार अन्जु पन्त र ठिक विषय हुनुहुन्थ्यो भने अब यहाँहरूलाई आजको यो विषयमा एउटा अर्को कुराकानी राखिहाल्नु पाथिभरातर्फ म तपाईँलाई लान चाहन्छु। पाथिभराको रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्छ हाम्रा मित्र हुनुहुन्छ कृष्ण फरम्बो। उहाँले विशेष गरी सिक्काको विषयमा कुराकानी गर्दै हुनुहुन्छ, त्यसतर्फ यहाँलाई लागिहाल्नु। अनि एउटा पुरानो एउटा मिठो किशोर कुमारको गीत यहाँले सुनाउन मन लाग्यो, सायद तपाईँलाई मनपर्ने गीत पर्छ जस्तो लाग्छ। त्यसपछि है त यसलाई सिक्काको विषयमा सुनाऊ।
1: नमस्कार अनि हार्दिक स्वागत छ बीएफबीएस गोर्खा रेडियोद्वारा सञ्चालित कार्यक्रम काठमाडौँको सौगातमा। म ताप्लेजुङ रिपोर्टर कृष्ण फुरुम्बो लिम्बु। काठमाडौँको सौगातमा समय समयमा ताप्लेजुङका विशेष ताजा जानकारीका साथमा सँगसँगै अन्य विभिन्न रिपोर्ट विषयवस्तुहरूमाथि केन्द्रित रहेर कार्यक्रममा उपस्थित हुने गरेको छु। आज पनि म एउटा अन्तर्वार्ता लिएर आइसकेको छु। पूर्वकै प्रसिद्ध धार्मिक स्थल पाथिभरा मन्दिरमा सिक्का चढाउने दर्शनार्थी बढ्दै गएका छन्। समितिले सिक्का चढाउने दर्शनार्थीका लागि पाथिभरा मन्दिर स्थलमै सिक्का खरिद गर्न र चढाउने व्यवस्था पनि मिलाएको छ। नेपाल राष्ट्र बैंकले सिक्का जारी गर्न छोडेसँगै सिक्का अभाव हुन थालेको छ। त्यसैले समितिले पाथिभरा मन्दिरमै सिक्का एक्सचेन्ज अर्थात् नगदले सिक्का किनेर चढाउने गरेका छन्। ती चढाइएका सिक्काहरूलाई पुनः पुरानै अवस्थामा राखेर राखिन्छ र पुनः नयाँ तीर्थयात्रीले सिक्का खरिद गरेर चढाउने विकास हुँदै गएको छ। त्यसैले होला वैशाखमा मात्रै 1 करोड भन्दा बढी नगद भेटी सङ्कलन भएको छ, तर सिक्का बोकेरै लाने तीर्थयात्री भने घट्दै गएका छन्। अनि दर्शनार्थीले चढाएका 81 मुलुकका सिक्का भने साट्न समस्या हुँदा भण्डारण गर्न समिति बाध्य भएको छ। नेपाल राष्ट्र बैङ्कले सिक्का जारी गर्न छोडेसँगै अहिले सिक्का कम मात्रामा सङ्कलन हुन्छ। यसअघिका वर्षहरूमा वार्षिक 70-80 क्विन्टल सिक्का सङ्कलन हुने गरेकोमा पछिल्ला 1 वर्षमा भने 16.5 क्विन्टल मात्रै सिक्का सङ्कलन भएको विवरण रहेको छ। आज हामी यसै सिक्कासँग केन्द्रित रहेर पाथिभरा क्षेत्र विकास समिति जुन नेपाल सरकारद्वारा गठित समिति हो जसका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलसँग कुराकानी गर्दैछु। लागौँ उहाँसँगकै कुराकानीतर्फ। इन्द्रजी स्वागत छ कार्यक्रम पाथिभरा सन्देशमा।
2: धन्यवाद, नमस्कार।
1: पाथिभरा क्षेत्रमा पछिल्लो समयमा कुरा गरौँ न, दर्शनार्थीहरूले कति मात्रामा सिक्काहरू चढाउँदैछन्?
2: हाम्रो यो पाथिभरा क्षेत्र विकास पहिले चाहिँ पाथिभरा क्षेत्र विकास समितिमा यो सुन चाँदी भेटीपाती र यो नगदहरू आउँदैन थियो। हामीले चाहिँ पाथिभरा क्षेत्र विकास समितिले चाहिँ 77 सालदेखि चाहिँ यो सुन चाँदी भेटीपातीहरू सङ्कलन गर्ने गरेको छ। त्योभन्दा अगाडि चाहिँ पाथिभरा संरक्षण तथा सम्पादन समितिले गर्थ्यो। हामीले 77 सालदेखि चाहिँ यो सिक्का त्यस पछाडि नगद सुन चाँदीहरू सङ्कलन गर्ने गरेको छ। 77 सालदेखि 77 सालको बिचमा आउँदाखेरि यो 77-78 सालकोमा चाहिँ सिक्काको मात्रा अलिक बढी थियो। त्यतिखेर चाहिँ हामीले सिक्का ल्याउँदाखेरि भनेको वर्षको भनेको तपाईँको झन्डै 70-80 क्विन्टलसम्म वार्षिक रूपमा हामी ल्याउँथ्यौँ। तर अहिले बिचमा आएर चाहिँ सिक्काको मात्रा अलिक घटेको छ, किनभने यसपालको यो 82-83 हामीले हेर्दाखेरि चाहिँ जम्मा हामीसित आएको सिक्का भनेको जम्मा आयो 47 पुका समथिङ 16.5 क्विन्टल जति सिक्का आएको छ। त्यसमा भनेको हामीसित रहेको सिक्का यसपालि गएको सिक्का भनेको हामीसित 25 पुका सिक्का गइसकेको छ। बाँकी सिक्का भनेको हामीसित 16 पुका छ। त्यस पछाडि धुन बाँकी भनेको यसपालि 2 पुका बाँकी छ। सधैँको तुलनामा यो साल सिक्का कम छ। यो कमको कुरा चाहिँ हामीले सोद्धाखेरि चाहिँ बुझ्दाखेरि चाहिँ यात्रुहरूले बाहिर नपाएर हामीबाटै मागेर अहिले उहाँहरूले भाकलमा अर्पण गरेको कुराहरू चाहिँ हामीसितै गरिराख्नु भएको छ। पहिले चाहिँ सिक्का हामीसित माग्नुहुन्थ्यो, नेपाल राष्ट्र ब्याङ्कले सिक्का जारी गरेर उहाँहरूले आफै ल्याउनुहुन्थ्यो। यसपाल चाहिँ यहीँको सिक्काहरू रोटेट भइराखेको छ।
1: सिक्का चढाउने दर्शनार्थीहरूको लागि अहिले पाथिभरा क्षेत्र विकास समितिले मन्दिरमै सिक्काको पनि व्यवस्था गरेको छ जस्तो लाग्छ हो?
2: मन्दिरमै सिक्काको व्यवस्था पनि गरेको छ। अफिसमा पनि पाथिभरामा दर्शन गर्ने भनेर हाम्रो भाकल छ भन्ने हुँदाखेरि हामी ए अफिसमा आउनुभयो भने उहाँहरूलाई सिक्का उपलब्ध गराउने गरेको छौँ हामीले।
1: सिक्का चढाउने दर्शनार्थीहरूको लागि मानाको कति रुपियाँ, पाथीको कति रुपियाँ पर्छ भन्ने जिज्ञासा पनि राख्ने गर्छन्। त्यसको समितिले कुनै दर रेटहरू निर्धारण त अवश्य पनि गरेको होला, कति कति छन् त्यो?
2: यस्तो छ, हाम्रो माना उहाँहरूले माना आफै लिएर आउनुभयो भने चाहिँ हामीले 550 रुपियाँ लिने गरेको छ एक मानाको। माना र पाथी नै माना भरेर यहाँबाट दिँदाखेरि चाहिँ माना नै आफ्नै सिक्का नै आफ्नै हुँदाखेरि चाहिँ 850 रुपियाँ लिने गरेको छ। पाथीको कुरा चाहिँ पाथी भर्दाखेरि उहाँहरूले पाथी लिएर आउनुभयो भने 5500 रुपियाँ लिने गरेको छ। पाथी पनि यतैबाट भरेर गर्ने हुँदाखेरि 8000 रुपियाँ, 8500 रुपियाँ लिने गरेको छ।
1: अब यो सिक्का सङ्कलन त्यस पछाडि पाथीबाडा मन्दिरदेखि फुङलिङमा रहेको कार्यालयसम्म ल्याउनको लागि ढुवानी लगायतका विभिन्न कुराहरू छन्, यसलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ?
2: हाम्रो माथि मन्दिरमा सङ्कलन गरेर स्टोर गर्छौँ हामी। स्टोर गरिसके पछाडि हामीले केजीको बनाएर 50-50 केजीको उहाँ जोखेर रेडी गर्ने हो। त्यस पछाडि हामीहरू काभ्रेपाटी ल्याउनलाई सिक्का चाहिँ 20 रुपियाँ केजी दिन्छौँ काभ्रेपाटी ल्याइ पुर्याउँदा। त्यस पछाडि यहाँबाट काभ्रेपाटीबाट अफिससम्म ल्याउँदाखेरि गाडीमा ढुवानी गर्छौँ। समथिङ यहाँ ल्याइ पुर्याउँदाखेरि भनेको 1.5 रुपियाँ केजी समथिङ पर्छ होला। त्यसो गर्दाखेरि 21.5 रुपियाँमा बजारसम्म आइपुग्छ सिक्का। अनि बजार आइपुगे पछाडि हाम्रो त्यस पछाडि छान्ने आइसीहरू हुन्छ, विदेशी सिक्काहरू हुन्छ, त्यसलाई छुट्याउने र धुने काम हुन्छ। पहिलो चरणमा हामीहरू सिक्कालाई धुने छुट्याउने काम गर्छौँ। 1-को, 2-को, 5-को विदेशी पैसाहरू, आइसी पैसाहरू हामीहरू छुट्याएर छुट्याउँछौँ। त्यस पछाडि विदेशी पैसाहरू हामीसित त्यत्तिकै छ, सिक्का इन्डियन सिक्काहरू पनि हामीसित त्यत्तिकै छ। हामीहरू अहिले दिने भनेको चाहिँ नेपाली सिक्का मात्रै दिन्छौँ। हामीहरू नेपाली सिक्कालाई चाहिँ यहाँ ल्याएर तपाईँको पखालेर त्यो हर्पिकहरू हालेर मेसिन छ हाम्रो, मेसिनमा धोएर सुकाएर प्याकिङ गरेर रेडी गर्छौँ। प्याकिङ गर्दाखेरि हाम्रो 1-को सिक्का 1000 रुपियाँको 1-को सिक्का 4 केजी हुन्छ, 2-को सिक्का चाहिँ 2.5 केजी हुन्छ 1000मा। हामीहरू जोखेर त्यो 1-1000को प्याक बनाएर 1-1000कोमा चाहिँ आउनेलाई वितरण गर्छौँ।
1: केही समय वर्ष अगाडि त सिक्का भण्डारणरत अवस्थामा थियो, त्यो सिक्कालाई चाहिँ साट्नका लागि समस्या पनि थियो होइन र?
2: योभन्दा अगाडि सिक्का हाम्रो स्टक रहेको थियो, तर यो सालदेखि हाम्रो सिक्काहरू स्टक छैन। हामीलाई सबैभन्दा धेरै सुरुमा लगेको हाम्रो सिक्का भनेको गोर्खा डिपार्टमेन्ट स्टोरले यहाँबाट उठायो। त्यस पछाडि भनेको भाटभटेनीहरूले यहाँबाटको सिक्काहरू उठाइसके पछाडि, त्यो दुईवटा डिपार्टमेन्ट स्टोरहरूले यहाँबाट हाम्रो सिक्काहरू उठाइसके पछाडि अहिलेको सिक्काहरू ताप्लेजुङ बजारमा भन्दा पनि अहिलेको सिक्काहरू हाम्रो हुँदै जान्छ। अहिले लाने पनि गोर्खा डिपार्टमेन्टले अलिक बढी लगिरहेको छ, त्यस पछाडि भाटभटेनीले, त्यस पछाडि भनेको हाम्रो यहाँको सिक्काहरू काठमाडौँ नै गइरहेको छ यो साल चाहिँ।
1: अहिले कतिको दर्शनार्थी अथवा चाहिँ व्यक्तिहरू, मानिसहरू सिक्का खोजीको लागि समितिमा आउने गरेका छन्?
2: पहिलेको तुलनामा पहिले चाहिँ राष्ट्र ब्याङ्कबाटै सिक्का पाउँथ्यो होला र हामीलाई थाहा नभएको होला, तर पहिलेको तुलनामा भन्दा अहिले अफिससँगै ठोकिने हुँदाखेरि चाहिँ पहिलेको तुलनामा यसपाल यो पहिलेभन्दा अहिले चाहिँ सिक्काको माग बढी छ।
1: अर्को चाहिँ अन्तर्राष्ट्रिय मुलुकका सिक्काहरू पनि प्रशस्तै मात्रामा पाथी भरमा दर्शनार्थीले चढाएका छन्, ती सिक्काको चाहिँ साट्ने चलन अथवा चाहिँ त्यसको चाहिँ के छ, त्यो भण्डारण नै गरिरहनु भएको छ कि अन्तर्राष्ट्रिय मुलुकमा साटिरहनु भएको छ, के छ त्यसको चाहिँ?
2: सिक्काको विषयमा हामीले अहिले विदेशी सिक्काहरू, इन्डियन सिक्काहरू हामीले अलिकति साट्यौँ, तर विदेशी सिक्काहरू हाम्रो भण्डारण अवस्थामै रहेको छ। तर ठ्याक्कै यति छ भन्ने चाहिँ ठ्याक्कै डाटा निकालेको छ होइन, तर भण्डारण अवस्थामै सिक्काहरू चाहिँ रहेको छ। त्यस पछाडि हामीसित पैसाको कुरामा, यता नोटको कुरामा पनि विदेशी नोटहरू चाहिँ हाम्रो त्यतिकै स्टोरमै छ, अहिले पनि साटेको छैन। त्यो चाहिँ विदेशी नोटहरूको चाहिँ एउटा समस्या के रहेछ भने कलर लागेको विदेशी नोटहरू चाहिँ साटिँदैन रहेछ। अब पाथीपरामा रहेको कलरलाई पूजा गर्नेले चढाएकोमा कलर लाग्छ, कलर लागेको सिक्काहरू चाहिँ बजारमा जाँदैन रहेछ। त्यो कारणले गर्दाखेरि हाम्रो अहिले स्टोरमै त्यतिकै छ सिक्काहरू। हामीसित जम्मा अहिले हाम्रो डाटामा रहेको भनेको जम्मा हामीसित 81 देशको सिक्काहरू अहिले स्टोरमा छ।
1: हस् इन्द्रजी, समय सम्वादको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
2: हस् धन्यवाद, नमस्कार।
0: सिक्काको कथा सुन्नुभयो पाथिभराको. अब तपाईँहरूलाई पुरानो गीत सुनाउँछु भनेको थिएँ, सायद यहाँलाई मनपर्छ होला. किशोर कुमारको साथ हुनुहुन्छ लता मङ्गेशकर, गीत सुनाऊ.

0: हजुर, किशोर कुमार लता मङ्गेशकरको यो अल टाइम ग्रेट गीत सुन्नुभयो, मलाई पनि सुन्न मन लाग्यो, यहाँलाई पनि सुनाउन मन लाग्यो, कस्तो लाग्यो लेख्नु होला भने अब लागौँ डेली रिभ्यूतर्फ। आजको समीक्षा एउटा कुरा जानकारी गराउँ फुटबलमै। जस्ट वान्टेड भन्ने यस्तो एउटा खेलाडी थिए, फ्रेन्च प्लेयर, जसले 1958 को विश्वकपमा केवल छ खेलमा, याद गर्नु, छ खेलमा 13 गोल गर्दै एउटै संस्करणमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका रहेछन्। याद गर्नुहोस्, नाम हो उहाँको जस्ट फोन्टेन। लागौं समीक्षातर्फ।
1: नमस्कार, दैनिक समीक्षा लिएर म भीम उपस्थित भएको छु। आज मिति 2083 साल असार 17 गते, आषाढ कृष्ण पक्ष प्रतिपदा तिथि, नेपाल सम्वत 1146, आज बुधबार। तदनुसार 1 जुलाई 2026 शुरू गरौं कान्तिपुर दैनिकको खबरबाट। कान्तिपुर दैनिकले सुस्ताबाट काठमाडौँ आएर धारणामा बसेका सुस्तावासीको तस्विर सहितको खबर छापेको छ। नेपाली भूमि सुस्तामा जारी भारतीय अतिक्रमणको विरोधमा हिजो माइती घरमा धारणामा बसेका पश्चिम नवलपरासी सुस्ताका बासिन्दा सुस्ता बचाओ अभियानको आह्वानमा उनीहरू काठमाडौँ आएका हुन्। सुस्तामाथिको अतिक्रमण तत्काल रोक्न र सुगौली सन्धि अनुरूप सीमाङ्कनका लागि कूटनीतिक पहल गर्नुपर्ने उनीहरूको माग छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न चाहे पनि समय नपाएको उनीहरूको गुनासो छ। अङ्गद ढकालले खिच्नु भएको फोटो आज कान्तिपुरली फ्रन्ट पेजमा छापेको छ। अतिक्रमण होइन, सार्वभौम सम्मान दिए वृद्ध सुस्ता बासीको फोटोसहित आज यो क्याप्सन छापिएको छ। प्रधान न्यायाधीशले न्याय परिषद बैठक नै बोलाएन, न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाँती, शीर्षक राखेर दुर्गा दलालको बाइलाइनमा अर्को खबर छापेको छ कान्तिपुरले। सर्वोच्च अदालतमा हिजो 463 मुद्दाको पेशी थुकिएको थियो, तर 131 मुद्दामा मात्र फैसला र आदेश भयो, अन्य मुद्दा विभिन्न कारणले सरे। हेर्न नभइनेमा परेका मुद्दाको संख्या मात्र 193 थियो। सर्वोच्चमा यति ठूलो संख्यामा मुद्दाको पेशी सरेको यो पहिलोपटक भने होइन, हरेक दिन यस्तै हुन्छ। अधिकांश मुद्दाको पेशी सर्नुका विभिन्न कारण छन्। एउटा हो न्यायाधीश अभाव। प्रधान न्यायाधीश सहित 21 दरबन्दी रहेको सर्वोच्च अदालतमा अहिले 18 मात्रै बहालमा छन्। तीमध्ये न्यायाधीश दिलप्रसाद श्रेष्ठ अस्वस्थताका कारण 3 महिनादेखि विदामा हुनुहुन्छ। न्यायाधीश अभावका कारण मुद्दा सुनवाईमा भइरहेको ढिलाइबारे प्रधान न्यायाधीश मनोज कुमार शर्मा जानकार हुनुहुन्छ। त्यसैले प्रधान न्यायाधीशमा सिफारिस भएपछि गत 5 जेठमा भएको संसदीय सुनवाईको क्रममा उहाँले अदालतमा पद रिक्त हुनुअघि नै न्यायाधीश नियुक्त गर्ने पद्धति बसाल्ने बाचा गर्नुभएको थियो। त्यही दिन संसदीय सुनवाईबाट अनुमोदन भएर उहाँले प्रधान न्यायाधीशमा नियुक्ति पाएको 1 महिना नागिसकेको छ, तर न्यायाधीश नियुक्ति प्रक्रिया सुरु भएको छैन। न्याय परिषद ऐन 2063 दफा 4 उपदफा 1 न्याय परिषदले उमेरको हदबाट अवकाश हुने सर्वोच्च अदालतका न्यायाधीशको पद यकिन गरी त्यस्तो पद रिक्त हुनुभन्दा कम्तीमा 1 महिना अगाडि नियुक्तिका लागि सिफारिस गर्ने भनिएको छ। तर न्यायाधीश अभाव कायमै छ, मुद्दाको चाङ लागेको छ, कान्तिपुरले यो खबर छापेको छ। प्रदेशको बजेटमा सत्तापक्षकै अवरोध, गम्भीर त्रुटि भएको भन्दै पारित हुन नदिने अडान, शीर्षक राखेर कान्तिपुरले फ्रन्ट पेजमा अर्को खबर छापेको छ। कान्तिपुर टिमको बाइलाइनमा हो यो। प्रदेश सरकारले 2083-84 लागि प्रस्तुत गरेका बजेट तथा कार्यक्रमलाई लिएर सत्तापक्षीय सांसदकै असन्तुष्टले प्रदेश सभा नै बन्धक बनेका छन्। असार 1 बजेट सार्वजनिक गरे लगत्तै बजेटमाथि छलफल गर्ने परम्परा विपरीत 2 साता बितिसक्दा पनि सुदूरपश्चिम कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा बजेटमाथिको बहस नै सुरु हुन सकेको छैन। यी चारै प्रदेशमा सत्तापक्षकै सांसदको अवरोध देखिएको छ। हिजोसम्म पनि यी प्रदेशमा बजेट भए, काङ्ग्रेस नेतृत्वको सरकारमा एमाले सत्ता साझेदार हो, एमाले अझै संलग्न भएर ल्याएको बजेट अस्वीकार गरेर संशोधन प्रस्ताव दर्ता गर्ने अडान लिएपछि छलफल अनिश्चित भएको छ। एमाले बजेटमा संशोधन गर्नुपर्ने माग गरेपछि मुख्यमन्त्री कमल बहादुर शाह समेत अलमलमा पर्नु भएको छ। मुख्यमन्त्री शाह बजेटमा प्राविधिक त्रुटि रहेको स्वीकार्नुहुन्छ, त्यही त्रुटिलाई कसरी सुधार गर्ने भन्ने विषयमा एमाले नेतासँग आन्तरिक छलफल भइरहेको उहाँको भनाइ छ। एमाले सांसदका अनुसार मुख्यमन्त्री र एमाले सांसद बीच यस सम्बन्धमा संवाद भएको छैन। खबर कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। सिंहदरबारमा महावीरको स्टार्टअप, मन्त्रालयमा बस्ने र खाने पिउने गर्दा सुरक्षाकर्मी र कर्मचारीलाई नयाँ अनुभवसँगै कतिपय अवस्थामा व्यवस्थापकीय अप्ठ्यारो पनि पारेको छ। नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई यति बेला आफ्नो आधारभूत संरचना निर्माण र कानूनी जग बसाल्ने चटारो छ। महावीर पुनको नेतृत्वमा मन्त्रालयले सांगठनिक स्वरूपको काम टुङ्ग्याउँदै अनुसन्धानलाई उत्पादन र बजारसँग जोड्ने लक्ष्य साथ गृह कार्य अघि बढाएको जनाएको छ। मन्त्रालयकी प्रवक्ता मोनिका झाका अनुसार मन्त्रालयमा अहिले प्रारम्भिक व्यवस्थापनको काम भइरहेको छ। कान्तिपुरको अर्को यो खबर, अन्नपूर्ण पोस्टले फैलियो मनसुन विपदको जोखिम, शीर्षक राखेर आवरण खबर छापेको छ। पश्चिम र पूर्वी नेपालमा भारी वर्षा गराउँदै मनसुन देशभर सक्रिय भएको छ। आगामी 2 पहाड़ी भूभागमा आकस्मिक बाढ़ी, पहिरो र तराईमा डुबानको उच्च जोखिम रहेकाले मौसम पूर्वानुमान महाशाखाले सबैलाई सजग हुन सचेत गराएको छ। नितो घलेको बाइलेनमा यो खबर छापिएको छ। प्रतिकार्य गर्ने क्षेत्र तोकिएको छ सुदूरपश्चिम र सुदूरपूर्वमा मुलुकका अरू भागमा पनि मनसुन फैलिएको छ यो कभर स्टोरी राजदूत आकांक्षीको नाम किन गोप्य शीर्षक राखेर अन्नपूर्ण पोस्टले नै अर्को खबर छापेको छ फ्रन्ट पेजमा नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक खुला प्रतिस्पर्धा मार्फत राजदूत नियुक्ति गर्ने सरकारको प्रयास निर्णायक चरणमा पुगेको छ परराष्ट्र मन्त्रालयका अनुसार रिक्त रहेका 13 देशका लागि राजदूत नियुक्त गर्न आह्वान गरिएको खुला आवेदनमा करिब 4,000 भन्दा बढी आवेदन परेका छन् तीमध्येबाट हाल 2,700 प्रारम्भिक छनौट गरिएको छ परराष्ट्र मन्त्री शिशिर खनाल राष्ट्रसभाका महाधिवेशनबाट फर्किएपछि राजदूत छनौटको प्रक्रियामा जुटेको मन्त्रालय उच्च स्रोतले बतायो सरकारले नियुक्तिको तयारी गरेसँगै संसदीय सुनवाईका लागि संसद सचिवालयले तयारी गरेको छ राजदूतको सुनवाई तयारीका लागि संसदीय सुनवाई विशेष समितिको बैठक बोलाइसकिएको छ हाल दोहोरिएका तथा अपूर्ण आवेदन हटाउने काम भइरहेको छ भने प्रारम्भिक छनौट प्रक्रियामा आगामी सातादेखि अघि बढाउने तयारी गरिएको छ तर खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिको अभ्यास शुरू गरे पनि आवेदकहरूको नाम सार्वजनिक नगर्ने मन्त्रालयको निर्णयको आलोचना हुन शुरू भएको छ कतिपयले पारदर्शिता नाममा सरकारले झनबढी अपारदर्शी काम गरेको भन्दै आपत्ति जनाएका छन् व्यक्तिगत गोपनीयताको सम्मान गर्दै कुनै पनि आवेदकको नाम सार्वजनिक नगर्ने तयारी भएको मन्त्रीको सचिवालयले जनाएको छ प्रारम्भिक छनौटपछि सर्ट लिस्टमा परेका उम्मेद्वारलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिनेछ परराष्ट्र मन्त्रालयले 2083 जेठ 14 गते सूचना प्रकाशित गर्दै अमेरिका चीन भारत बेलायत अस्ट्रेलिया साउदी अरेबिया दक्षिण कोरिया मलेसिया बहराइन ओमान इजरायल बंगलादेश र अस्ट्रिया गरी 13 देशका लागि राजदूत पदमा आवेदन आह्वान गरेको थियो आवेदन दिने अन्तिम मिति 2083 जेठ 22 गते साँझ 5 बजे तोकिएको थियो मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार खुला प्रतिस्पर्धामा एकै व्यक्तिले फरक फरक देशका लागि 10 वटासम्म छुट्टा छुट्टै आवेदन दिएको पनि देखिएको छ ठूला देशहरूका लागि आवेदन दिनेको संख्या बढी छ उहाँले भन्नुभयो एउटै व्यक्तिले 10 वटा देशका लागि आवेदन दिएका छन् राजदूत आकांक्षीको नाम किन गोप्य शीर्षक राखेर अन्नपूर्णले फ्रन्ट पेजमा यो खबर छापेको छ अन्नपूर्ण पोस्टले नै पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा 3 व्यवसायीका मुद्दाको फाइल झिकाइयो शीर्षक राखेर खबर छापेको छ नेकपा एमालेका उपाध्यक्ष पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल न्यायिक हिरासतमा रहने हुनुभएको छ पौडेललाई गैर कानूनी थुनामा राखिएको दावी गर्दै पौडेल पत्नी दोमायाले दायर गरेको रिट निवेदनमा हिजो सुनवाई गर्दै सर्वोच्चले रिहाई गर्न अस्वीकार गरेको छ न्यायाधीश द्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले 3 व्यवसायी विरूद्ध दायर गरिएका मुद्दाको अभियोग पत्र सहितको सक्कल फाइल झिकाउने आदेश गरेको छ पौडेल विरूद्धको मुद्दाको पिसी असार 18 गते तोकिएको छ असार 10 गते दायर रिटमा विशेष अदालत प्रधानमन्त्री तथा मन्त्री परिषद गृह मन्त्रालय सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान तथा कारवाही शाखा सुर्खेतलाई विपक्षी बनाइएको थियो पौडेललाई अर्थमन्त्री हुँदा व्यवसायीलाई लाभ पुर्याउने उद्देश्य समेत रहेको बीमा सम्बन्धी कसुरको मुद्दाको सकल मिसिल पनि काठमाडौँ जिल्ला अदालतबाट झिकाउने आदेश गरेको छ अन्नपूर्णले फ्रन्ट पेजमा यो खबर छापेको छ गोर्खापत्र दैनिकले मनसुन जन्य विपद व्यवस्थापन एकीकृत संयन्त्र तयारी अवस्थामा शीर्षक राखेर खबर छापेको छ मनसुन विपद बाढी पहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिम कम पारेका नागरिकको खोज उद्धार तथा राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा मनसुन जन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 कार्यान्वयन अन्तर्गत एकीकृत विपद व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको हो प्राधिकरणका प्रवक्ता शान्ति महतले मनसुन अवधिमा बाढी पहिरो डुबान नदी कटान तथा चट्याङ लगायत विपदको प्रभावकारी पूर्व तयारी प्रतिकार्य तथा राहत व्यवस्थापनका लागि नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो उहाँले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि भौगोलिक संवेदनशीलता तथा स्थानीय मौसमी अवस्थाका कारण बाढी पहिरोको जोखिमलाई मध्यनजर राखी आवश्यक पूर्व तयारी गरिएको जानकारी दिनुभयो विशेष गरी पहाड़ी तथा हिमाली जिल्लामा पहिरो तथा तराई क्षेत्रमा डुबान र नदी कटानको जोखिम उच्च रहने अनुमान गरिएको छ जस अनुसार संघ प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी बाँडफाँड गरिएको छ संघीय मन्त्रालय प्रदेश सरकार स्थानीय तह सुरक्षा निकाय आपतकालीन कार्य सञ्चालन केन्द्र तथा निजी क्षेत्रलाई आफ्नो भूमिका अनुसार तयारी अवस्थामा रहन निर्देशन दिइएको छ केन्द्रदेखि स्थानीय तहसम्म मनसुन प्रतिकार्य कमाण्ड पोस्ट स्थापना गरिएको छ भने संघीय प्रदेश र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रहरू 24 घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको छ ती केन्द्रहरूले मौसम पूर्वानुमान पूर्व सूचना प्रवाह विपद निगरानी सूचना व्यवस्थापन तथा स्रोत साधन परिचालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन् गोर्खापत्रको यो खबर गरिरहेको होइन। डिडिसीका उत्पादनलाई प्रोत्साहन गरेपछि मै युवा माझ पनि लोकप्रिय बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा हालै सम्पन्न भएको राष्ट्रिय महाधिवेशनमा हजारौं लिटर मही बिक्री भएको थियो। मञ्चमा बसेर अतिथिहरूले मही खाएको तस्विर सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेका थिए। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल महीको बढ्दो लोकप्रियतालाई उपभोक्ताको स्वास्थ्य चेतनासँग जोड्नुहुन्छ। उहाँ भन्नुहुन्छ, केही वर्ष अघिसम्म मही गाउँघरमा सीमित थियो, अहिले उपभोक्ता प्राकृतिक र स्वास्थ्यवर्धक पेय पदार्थतर्फ आकर्षित भइरहेका छन्। त्यसैले महीको माग उल्लेख रूपमा बढेको छ। गोर्खापत्र दैनिकको यो खबर। नयाँ पत्रिका दैनिकले सरकारी अस्पतालको समेत स्वास्थ्य बिमामा नक्कली दावी शीर्षक राखेर खबर छापेको छ। त्रिवेणी शिक्षण अस्पतालले गत कार्तिकमा एक बिरामीको शल्यक्रिया गर्ने तयारी थालेको थियो, तर बिरामीको स्वास्थ्यमा थप समस्या देखिएपछि शल्यक्रिया नै रद्द भयो। बिमामा आबद्ध ती बिरामीको नाममा अस्पतालको धन्दा भने त्यहीँबाट सुरु भयो। अस्पतालले गर्दै नगरेको शल्यक्रिया गरेको भनेर भुक्तानीका लागि नक्कली बिलसहित बिमा बोर्डमा दावी गर्यो, तर बोर्डले बदमासी पहिल्याएपछि यो दावी सिधै अस्वीकार गरिदियो। यो प्रकरण हुनुभन्दा एक महिना अघि गत असोजमा पनि टिचिङ अस्पतालको यस्तै बदमासी बोर्डले भेट्टाइसकेको थियो। एकै समयमा एकै बिरामीको चार पटक एमआरआई गरेको भनेर अस्पतालले नक्कली दावी गरेको थियो, तर बोर्डले कागजात रुजु गर्ने क्रममा अस्पतालको बदमासी पहिल्याइदिएपछि दावी अस्वीकार गरेको थियो। देशकै ठूलो मध्येको सरकारी अस्पताल टिचिङबाटै शल्यक्रिया नै नगरेको बिरामीको शल्यक्रिया गरेको भनेर नक्कली कागजात सहित बिमा दावी गरेको पत्ता लाग्यो। सोही अस्पतालले अर्को एउटै बिरामीको एकै समयमा चार पटक एमआरआई गर्नु परेको भनेर समेत आश्चर्यजनक रूपमा बिमामा दावी गरेको कागजात पेश गरेको थियो। स्वास्थ्य बिमा बोर्डमा दैनिक 60,000 बिमा दावी आउने र 15,000 जति नक्कली पर्ने गरेको खबर पनि आज नयाँ पत्रिका दैनिकले समेटेको छ। रुसी सेनामा कार्यरत 127 नेपाली मारिए, 90 अझै बेपत्ता, बेपत्ता नागरिक बारे रुसी राजदूतसँग परराष्ट्र मन्त्री खनालको चासो शीर्षक राखेर नयाँ पत्रिका दैनिकले अर्को खबर पनि छापेको छ। अवस्थ विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: भीमजीलाई पनि धन्यवाद छ। कार्यक्रमको अन्तमा गीत लाउने अलिकति चाहना थियो तर हुन सकेन। छिरिङ गुरुङ र श्रेया सुटाङ हुनुहुन्थ्यो। खैरा दिशोदारु, फेरि भोलि यानि कि बिहिबारको दिन मिठा मिठा गीत सुनाउँला, कुराकानी गरौँला, वर्ल्ड कपका रोचक रोचक कुराहरू सेयर गरौँला, तपाईँहरू पनि इन्ट्राक्ट गर्नुहोला भन्दै म सञ्चालक विनोदलाई पनि यो बसाइबाट बिदा दिनुहोस्। फेरि भोलि भेटौँ। हेभ अ ग्रेट डे। बाइ बाइ।
2: सैन्य समुदायमा
3: बेलायत भरि
2: अन एयर
3: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।
2: गोर्खा रेडियो
4: निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन्। चम्पती केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनु भएको हो। एएसआर 7 देखि 12 गतेसम्म चितवनको भरतपुरमा राज्यसभाको पहिलो महाधिवेशन भएको थियो। महाधिवेशनले सभापति, 2 उपसभापति, 1 महामन्त्री र 3 सहमहामन्त्री सहित 99 सदस्य केन्द्रीय समिति निर्वाचित गरेको छ। महाधिवेशनबाट सभापतिमा लामिछाने र उपसभापति खुला प्रभ डाक्टर सोनी बुवागले निर्विरोध निर्वाचित हुनुभएको थियो। काठमाडौँ जर्मन दूतावासले विद्युतीय राहदानी खरिदको विषयमा नेपाललाई कुनै पनि विरोध नोट नदिएको प्रष्टीकरण दिएको छ। 64 लाख ई पासपोर्टको ठेक्का 2 जर्मन कम्पनीलाई दिँदा भ्रष्टाचार भएको भन्दै अख्तियारले ती कम्पनीसहित 18 जना विरुद्ध विशेष अदालतमा मुद्दा हालेपछि जर्मन दूतावास र राजदूतलाई जोडेर विभिन्न खबर प्रकाशित भएका थिए। दूतावासले सामाजिक सञ्जालमा राख्दै मिडियामा गलत खबर सार्वजनिक भएको प्रष्टीकरण दिएको हो। जर्मन दूतावासले बर्लिनमा नेपाली दूतावासका चार स्टे अफेयर्सलाई विदेश मन्त्रालयको बैठकमा आमन्त्रित गरिएको तर आम सञ्चारमा आए जस्तो बोलाइएको होइन भनेको छ। ई पासपोर्ट ठेक्काको मुद्दालाई लिएर जर्मनीले नेपाललाई कुनै विरोध नोट वा अन्य कुनै कागजात हस्तान्तरण नगरेको भन्दै दूतावासले कारवाहीको सम्भावित नतिजालाई लिएर पनि कुनै चेतावनी नदिएको पनि बताएको छ। पाल्पाको रामपुर नगरपालिकाले 3 सन्तान जन्माउने परिवारको 3रो सन्तानलाई मासिक 1,000 भत्ता दिने नीति पास गरेको छ। बुटोलबाट छवि पाण्डे।
5: चालू आर्थिक वर्ष 2082-83 प्रोत्साहन स्वरूप मासिक 500 रुपियाँ दिने प्रक्रिया शुरू गरेको नगरपालिकाले आगामी आर्थिक वर्षदेखि 1,000 रुपियाँ प्रदान गर्ने नीति पास गरेको छ। नगरपालिकाको यो नीति पास भएको सुन्दा रामपुरकी गौमाया पौडेललाई खुसी लागेको छ, तर कार्यान्वयन कसरी हुन्छ त्यसमा भर पर्ने पौडेलको भनाइ छ।
6: तपाईँको
7: कतिको पारदर्शी हुन्छ अब।
5: पाल्पा रामपुरकै रेखीराम थापाले नगरपालिकाको यो नियमले आफूलाई नछोए पनि सन्तान पाउने रहरमा रहेकाहरूलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो। पहिले चार पाँचवटा सन्तान जन्माउने गरेकोमा पछिल्लो समय एक दुईमै सीमित भएको भन्दै उहाँले सन्तानको रहर पूरा गर्नेहरूलाई नगरको यो नीति प्रभावकारी हुने थापाको विश्वास छ। तर उहाँले पनि कार्यान्वयन कसरी हुन्छ त्यो हेर्नुपर्ने बताउनुभयो।
6: चार पाँचवटा पाउनुहुन्थ्यो सबैले, अहिलेको हिसाबमा एउटा दुईटा कसै कसै कसैको भयो भने तिनवटा होइन, म चाहिँ परे मेरो चाहिँ तिनवटा सन्तान तिनजना भइसकेकाले पाउने चाहिँ होइन। यो 82-83 यता आएकोले अब चाहिँ 82-83-84 यावत रूपले गएकोले पाउने हो, 82-83 भन्दा पहिलाको चाहिँ पाउने चाहिँ हो, पाउनु पर्ने मान्छेले पाउनु पर्छ, जानकारी गराउनु होला।
5: पाल्पाको रामपुर नगर क्षेत्रमा बसाइसराईको ठुलो समस्या देखिएको छ। त्यसमाथि गर्भभित्रको भ्रूण पहिचान गरी छोरी भए गर्भपतन गराउने र छोरा भए मात्रै राख्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ। यसले जन्मदर घटाउँदै लगेको नगरपालिकाको दावी छ। नगर कार्यपालिका सदस्य दुर्गादेवी भण्डारीले नयाँ आर्थिक वर्षदेखि लागू हुने प्रोत्साहन कार्यक्रमले नगरका धेरै दम्पत्ति लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार पहिलो दुई सन्तान छोरी भएका दम्पतिलाई यो नीतिले प्रोत्साहन मिल्ने नगरको विश्वास छ।
7: न्यूनीकरण हुन्छ कि भन्ने हो, पछिल्लो समय जन्मदर घट्दै गएको र के हुन्छ भन्ने भएको हो। तर यो अहिले पछिल्लो समय कस्तो भयो, दुईटा छोरी भएर अनि तेस्रो सन्तान चाहिँ छोरा जन्माउने त्यस्तो खाले चाहिँ नि पर्नु भएको।
5: रामपुर नगरपालिका नगर सभाको 19 अधिवेशनले तेस्रो सन्तान र तेस्रो सन्तान पछिका हरेक सन्तानलाई आगामी वर्षदेखि 5 वर्षसम्म मासिक 1,000 प्रदान गर्ने नीति पारित गरेको हो।
1: नेपाल ओइल निगमले इन्धनको भाउ घटाएको छ।
8: निगमले गए राती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ घटाएको हो। निगमका संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मटितेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको हो। यो सँगै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, फलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ, डिजेल र मटितेल 192.50 रूपियाँ, दोस्रो वर्गमा सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजेल र मटितेल 194 रूपियाँ पर्नेछ।
1: इरानले अमेरिकी उच्च अधिकारीसँग तत्काल कुनै प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ। उच्च स्तरीय वार्ताका लागि ट्रम्पका ज्वाइँ ज्यारेड कुस्नर र विशेष दूत स्टिभ विटकफ कताको दोहा पुग्नु भएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो BFBS कुलकर्म रेडियो हो।

नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात घर देश देखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम सडिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रेकेट अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छडामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्ने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अथवा एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम सडिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू, कार्यक्रम सडिम सङ्गमको व्यवसायको उठान एउटा बहुचर्चित लोकगीतबाट गरिसकेको छु। बुद्धि परियारको शब्द सङ्कलन रहेको, लय सङ्कलन रहेको गीत राखेँ मैले यहाँहरू माझमा। सुन्दर श्रेष्ठ, द्वारिकालाल जोशी र साथीहरूको स्वरमा रेशम फेरि उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फेरि।

लगभग श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्वत 2083 साल असार 19 गते प्रतिपदा तिथि बुधबार, नेपाल सम्वत 1146। तदनुसार आज जुलाई महिनाको 1 तारिक सन् 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू, आज भने देशैभरिको मौसममा निकै बदलाव देखेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज देशका अधिकांश भागमा भारी मात्रामा वर्षा हुने सम्भावना रहेको हुनाले यहाँहरूले अलिकति सावधानी अप्नाउनु पर्ने देखिन्छ। अर्थात् यहाँहरू कतैको यात्रा गर्दै हुनुहुन्छ भने सावधानी अप्नाएर मात्रै यात्रा सुरुवात गर्नुहोला भन्न चाहन्छु, किनकि भारी मात्रामा वर्षा हुँदाखेरि नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा कतै पहिरोको डर, कतै बाढीको डर त भइ नै हाल्दछ। र यहाँहरू नदी खोला किनारको छेउछाउमा हुनुहुन्छ भने चाहिँ अत्यन्तै सावधानी पनि अप्नाउनुहोला भन्न चाहन्छु। र जोखिमयुक्त ठाउँमा हुनुहुन्छ भने यहाँहरूले सावधानी अप्नाएकै राम्रो हुन्छ। र यति बेला काठमाडौँ उपत्यकामा पनि निकै ठुलो घनघोर वर्षा भइरहेछ। स्टुडियो बाहिर यसो नजर लाउँदै गर्दाखेरि भारी मात्रामा वर्षा भइरहेको छ र वर्षाले धेरै ठाउँमा क्षति पुर्याउन सक्ने सरकारले पनि जनाएको छ र वित्त आयोगले पनि जनाएको छ। र तपाईँ हामीले सावधानी अप्नाउनु पर्ने देखिन्छ, किनकि यो वर्षासँग पानीसँग खेलाची गर्नु पटक्कै हुँदैन। त्यही भएर पनि तपाईँ हामीले अत्यन्तै ठुलो सावधानी अप्नाउनु पर्ने देखिन्छ। र यही भन्न चाहन्छु यहाँहरू माझमा, यति भन्दै श्रोताहरू यहाँहरू माझमा एउटा लोकगीत राख्न चाहन्छु। वरुणजङ राणाको शब्द सङ्गीत रहेको यो गीतमा स्वर रहेको छ तीर्थ कुमारीको

त्यस्तै कुमारीको स्वरमा रहेको यो लोकगीत राखे श्रोताहरू यहाँहरू माझमा वरुण जङ राणाको शब्द सङ्गीत रहेको थियो र यो गीत पश्चात पनि श्रोताहरू आजको बसाइको बारेमा जानकारी दिने बेला भइसकेको छ। आज बुधबार हो श्रोताहरू, हुन त म बुधबारको कार्यक्रममा यहाँहरू माझमा सधैँ एकजना अतिथिको साथमा उपस्थित हुने गर्दथे, तर आज भने मैले थोरै हिजै मैले जानकारी गरेको छु कार्यक्रममा फेरबदल गरेको छु भनेर, किनकि हिजो फ्यामिली कनेक्टिङ मङ्गलबारको कार्यक्रममा मैले एकजना अतिथिलाई निम्ताएको थिएँ, राजेन्द्र घरती मगर, जो बेलायतमा हुन गइरहेको साङ्गीतिक कार्यक्रममा आजै बिहान उहाँ बेलायत प्रस्थान गर्नुपर्ने भएको हुनाले मैले हिजो उहाँलाई स्टुडियोसम्म निम्त्याएको थिएँ। बागलुङ समाज युकेले आयोजना गर्न गइरहेको कार्यक्रम यही जुलाई 4 तारिक अल्सोट स्थित एम्पायर हलमा हुन गइरहेको कार्यक्रममा आफ्नो प्रस्तुति दिनको लागि राजेन्द्र घरती मगर हिजो युके आज जाने भएको हुनाले मैले हिजो नै उहाँलाई कार्यक्रममा बोलाएको थिएँ र हिजोको कार्यक्रमलाई आज समेट्छु भनेर मैले यहाँहरू माझमा जानकारी गराएको छु। र आजको बसाइ भनेको श्रोताहरू फ्यामिली कनेक्टिङ हुनेछ, अर्थात् घरदेश र परदेशलाई जोड्ने भएको हुनाले पनि मैले तस्विर पनि त्यस्तै राखेको छु। श्रोताहरू भर्खरै हामीले असार 15 मनायो, दही चिउरा खायौँ है। नेपाल जस्तो कृषि प्रधान देशमा दही चिउराको महत्त्व बेग्लै हुने गर्दछ, कृषकहरूको त्यो पसिनासँग जोडेको पनि हो दही चिउरा, किनकि चिउरा बन्ने भनेको दहीबाट हो, अनि माफ गर्नुहोला धानबाट हो, चिउरा बन्ने भनेको दही बन्ने भनेको कृषकले पालेकै गाई भैँसीबाट हो। दही अनि चिउराको त्यो आफ्नै विशेषता रहेको हुनाले असार 15 दही चिउरा खाने दिन भनेर नेपालमा मनाइने गरिन्छ र राष्ट्रिय धान दिवस पनि मनाइएको छ असार 15। त्यही भएर मैले फ्यामिली कनेक्टिङमा घर गाउँ सम्झनको लागि आज मैले मदानीमा राखेको दही र मही पार्न लागेको तस्विर पनि राखेको छु। र तपाईँ पनि यो क्षण बेला बिएबिएस गोर्खाले सुन्दैनछ भने जोडिन सक्नुहुनेछ र तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ र नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्घीयहरूका मोबाइल नम्बर र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ र तपाईँले दिनुभएका मोबाइल नम्बर र टेलिफोन नम्बरमा म स्टुडियोको टेलिफोन मार्फत जोडिनेछु र घर गाउँको हाल खबर तपाईँसम्म पुर्याउनेछु। र आज देशका अधिकांश भागमा भारी मात्रामा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको कारणले पनि तपाईँका आफन्तजनसित कुराकानी गर्दै गर्दाखेरि त्यताको मौसमको बारे पनि जानकारी मिल्नेछ। फटाफट नम्बर दिनुहोला, नम्बर प्राप्त हुने साथ म स्टुडियोको टेलिफोन मार्फत फोन डायल गर्नेछु र तपाईँहरूको मोबाइल र टेलिफोन नम्बरको प्रतीक्षा गर्दै यति बेला भन्छु म एउटा पुरानै लोकगीत राख्न चाहन्छु, सरोज गोपाल वज्राचार्यले गाउनुभएको नक्कलीलाई भगाई लग्यो झिल्केलाई, अहिलेलाई भने यही गीत

0: लक्ष्य निर्धारण? हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि. यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम. हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ. हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ. 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ. यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ. यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk.
1: PFBS गोर्खा रेडियो.

पाण्डव सुनवार वासुदेव मोनालको स्वरमा रहेको यो पुरानो लोकगीत राखे, सक्यो नानी सक्यो नानी सक्यो नानी, नुवा कुट्टे नानी गाजल लाउने तिम्रो बानी सक्यो नानी। यो गीत सुन्दै गर्दा मलाई एउटा गीत पछिल्लो समय नेपाली चलचित्रमा समेटेको गीतको याद पनि आयो, गाला रातै सक्यो नानी। यतातिरबाट अलिअलि इन्सपायर भएको हो कि जस्तो पनि लाग्यो। खर्जी होस् मिठो गीत राखे र श्रोताहरू कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ आज मङ्गलबारको फ्यामिली कनेक्टिङलाई बुधबार तानेको छु। अर्थात् हिजो चाहिँ मैले बागलुङ समाज युकेले यही आउँदो जुलाई 4 तारिक

एक अल सोर्ट युकेमा भव्य र सभ्य कार्यक्रम गर्न गइरहेको छ र सोही कार्यक्रममा सहभागिता जनाउनको लागि आज बिहान प्रस्थान गर्नुभएका गायकलाई अतिथिको रूपमा निम्त्याएको थिएँ र फ्यामिली कनेक्टिङलाई चाहिँ बुधबारको कार्यक्रममा समेट्नेछु भनेर मैले हिजै जानकारी गराएको थिएँ र केही नम्बरहरू प्राप्त भए जस्तो पनि लागिरहेछ। हरिराईजीले फेल्तम लन्डनबाट एउटा नम्बर दिनुभएको छ, म त्यो नम्बरमा फोन डायल गर्ने नै छु। हरिराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मौसमको कुरा गर्नुपर्दा श्रोताहरू, आज चाहिँ देशका अधिकांश भागमा भारी मात्रामा वर्षा हुने जनाइएको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार। यस्तो अवस्थामा चाहिँ भरसक यात्रा नगरेकै राम्रो, अनि जोखिमयुक्त ठाउँमा हुनुहुन्छ भने सावधानी अप्नाउनु होला पनि भन्न चाहन्छु। इस्टिडो बाहिर पानी पर्ने क्रम निरन्तर रहि नै रहेको छ, त्यही भएर पनि यहाँहरूले यात्रा गर्दाखेरि अर्थात् यहाँहरू बाहिर निस्कदै हुनुहुन्छ कतै यात्रामा हुनुहुन्छ भने अत्यन्तै सावधानी अप्नाउनु होला भन्न चाहन्छु। खोला किनार नदी किनारको छेउछाउमा भरिसक नबसेकै राम्रो यस्तो मौसममा। अनि हिजो आज चाहिँ गाउँघरतिर जताततै स्काभेटर डोजरले चाहिँ बाटो खन्ने अनि त्यसैको कारणले गर्दाखेरि पहिरो जाने जोखिम पनि बढेको छ। त्यही भएर पनि यहाँहरू गाउँघरमा हुनुहुन्छ भने त्यस्तो अलिकति जोखिमयुक्त ठाउँमा चाहिँ सावधानी अप्नाउनु होला भन्न चाहन्छु। र आजको व्यवसायमा यहाँहरूले दिनुभएका नम्बरहरूमा म फोन डायल गर्ने नै छु, तर यति बेला पनि यहाँ बोस्टन युएसएबाट रघु भट्टराईजी लेख्नुहुन्छ, आहा दही मही ठेकीमा नौनी मदनीमा नमस्ते तुलसीजी, यस्तो फोटो राखेर घर देश र त्योभन्दा नजिक भान्सासम्म पुर्याइदिनु भयो, धन्यवाद छ तुलसीजी। कतिपय ठाउँहरूमा त लोप हुँदै गइसक्यो, तर मेरोमा भने भाइले अहिलेसम्म पनि निरन्तरता दिएको छ है भन्ने भाषा, सायद उहाँको भाइ रमेश भट्टराईको जस्तो लाग्छ है, रघु भट्टराईजीको भाइ, र धन्यवाद दिन चाहन्छु। र यस्तो गर्मीमा एक ग्लास चिसो महीको कल्पनासम्म गर्दा पनि आनन्द आउँछ भनिलेख्नु भएको छ। तपाईँले महीको कुरा गर्दै गर्दाखेरि अघि म रेडियो आउनुभन्दा अगाडि डाक्टर त्रिमूर्ति हुनुहुन्छ मुटु रोग विशेषज्ञ, उहाँले बोल्दै गरेको कुरा सुनेको थिएँ। कोलेस्ट्रल को लागि चाहिँ मही अत्यन्तै राम्रो अरे, र एकदम गुड कोलेस्ट्रल चाहिँ मैले बढाउने र हाम्रो शरीरमा हुनु त्यो अलिकति खराब कोलेस्ट्रल चाहिँ भनौँ यो महीको सेवन गर्दाखेरि घट्ने भएको हुनाले दहीभन्दा पनि मही राम्रो भनेर भन्दै हुनुहुन्थ्यो। तपाईँले महीको कुरा गर्दै गर्दा यो गर्मीमा वास्तवमा विभिन्न ब्रान्डका पेय पदार्थभन्दा त मही कता हो कता राम्रो, यसलाई ब्रान्ड गर्न सके राम्रो। नेपालमा चाहिँ पछिल्लो समय मही पनि ब्रान्ड गरेर बेच्न थालेको रहेछ, एउटा राम्रो बोतलमा 50 रुपियाँ जाने बोतलमा सायद आधा लिटर मही मैले पनि चाखेँ, निकै मिठो हुँदो रहेछ। यही जानकारी गराउन चाहे मैले रघु भट्टराईजीलाई, आनन्द आउँछ मही पिउँदा यो गर्मीमा भन्नुभएको छ। यसैलाई हेर्दै आज पनि घर देशसँग जोडिएको अनुभूति भयो भनेर लेख्नु भएको छ, र यो ग्लोबल वार्मिङको कारणले होला युरोपतिर जस्तै गर्मी यता पनि सुरु हुँदैछ है बोस्टनतिर, र आजबाट त घर देशतिर भने मनसुनको सुरुवातीले गर्दा सावधानी अप्नाउनु होला भन्न चाहन्छु। परदेशतिर भने यस्तै ताजा र चिसो मही पिउँदै गर्मीबाट बस्नु होला भन्न चाहन्छु भनेर लेख्नु भएको छ उहाँले। अनि सबैको दिन शीतल शान्त रहोस् भनेर बोस्टन युएसएबाट रघु भट्टराईजीले बेबेस गोर्खाहरू सुनेर हामीसित आफ्नो प्रतिक्रियाको माध्यमबाट जोडिनु भएको छ। रघु भट्टराईजी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। पक्कै पनि महीको विशेषता अनि हाम्रो गाउँघरको यो अर्ग्यानिक चिजहरूको विशेषता अहिले आएर हामी बुझ्दैछौँ। हिजो गाउँघरमा ढिँडो खानु भनेको, कोदोको परिकार खानु भनेको चाहिँ अलिकति आर्थिक स्थिति कमजोरी भएको कारणले हो कि जस्तो लाग्छ, त्यो त होइन रहेछ। हिजो आज त बुझ्दै जाँदाखेरि सबैभन्दा स्वास्थ्यको लागि राम्रो चिज केही छ भने त्यो ढिँडो, अनि मकैको ढिँडो होस् या कोदोको ढिँडो होस्, खोले होस्, रोटी होस्, त्यो चिजहरू सिस्नु अत्यन्त उपयुक्त हुँदो रहेछ। वास्तवमा ती अर्ग्यानिक चिजहरू चाहिँ हाम्रो स्वास्थ्यलाई धेरै राम्रो गर्दो रहेछ। त्यही भएर त हाम्रा बाबुबाजेहरूको आयु पनि 70-80 भन्दा माथि हुन्छ। अहिले चाहिँ अब विभिन्न विषाक्त युक्त फलफुल तरकारी खानु परेको छ तपाईँ हामीले, त्यही भएर पनि रोगको प्रकारहरू पनि अघि तपाईँले भन्नुभयो नि जलवायु परिवर्तनले गर्दा हो कि भनेर, यो खानपिनको परिवर्तनले पनि मान्छेमा त्यस्तो असर देखिन थालेको छ। सावधानी चाहिँ अप्नाउनु पर्ने हुन्छ।
रघु भट्टराईजीलाई धन्यवाद दिन चाहन्छु। अनि भुवन गुरुङ दाई फानब्रो बेलायतबाट लेख्नुहुन्छ, नमस्कार, वाउ क्या दामी तुलसीजी, गाउँको प्योर अर्ग्यानिक मही दही आहा कति मिठोसँग खान्थे। ब्रिटिस आर्मीमा जोइन हुनुभन्दा पहिला झन्डै 50 वर्ष पहिलेको कुरा, आहा भन् लेख्नु भएको छ। भुवन दाईलाई पनि पुरानो दिनको सम्झना आएछ। यो पुरानो दिनको सम्झना आउँदा मलाई एउटा पुरानै गीत राख्न मन लाग्यो। यति बेला भने चाहिँ भारतीय उपाध्यायले गाउनुभएको उहाँकै शब्द सङ्गीत रहेको गीत राख्छु है त, मै छोरी सुन्दरी।

भारती उपाध्यायको स्वरमा रहेको यो सुमधुर लोकगीत राखे, उहाँकै शब्द सङ्गीत रहेको थियो। र गीत पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यहाँ हरि राईजी फेल्थम लन्डनबाट लेख्नुहुन्छ, तुलसी सर नमस्कार, म पनि हाजिर जनाउँदै यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा फ्यामिली कनेक्टिङमा मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर साथ दिइरहेछु र मनोरञ्जन पनि लिइरहेछु है भनेदेखि बस्छ। अनि हामी सबैको अन्तर्राष्ट्रिय चेली जुनिना राईजीको बोली नसुनेको पनि धेरै भयो, आज सम्पर्क गर्नुहोला है, उहाँलाई धेरै सम्झना र सुस्वास्थ्यको कामना गर्न चाहन्छु भनेर लेख्नु भएको छ हरि राईजीले। फेल्थम लन्डनबाट हुनुहुन्छ, हरि राईजीलाई धन्यवाद दिन चाहन्छु। अवश्य पनि म फोन केही छिनपछि डायल गर्नेछु, उहाँ सायद खेततिर हुनुहुन्छ कि कतातिर हुनुहुन्छ, धनकुटातिरको मौसम पक्कै पनि उहाँहरूले जानकारी गराउनु नै हुनेछ, यही भन्न चाहन्छु। र पानी पर्दाखेरि धनकुटा होस् या इलाम पास्तो ताप्लेजुङ अर्थात् पहाडी क्षेत्रमा पहिरोको डर, तराई क्षेत्रमा बाढीको डर त भइ नै हाल्दछ, त्यही भएर पनि हामीले सावधानी चाहिँ अप्नाउनु पर्ने हुन्छ मनसुन सक्रिय भएको अवस्थामा। र हरि राईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि उता नर्थ क्यारोलिना युएसएबाट हाम्रा आन्टी परदेशीजीले पनि ल है गुटुङटुङ गाडी कुदाउँदै रेडियो सुन्दैछु है भनेर एउटा युएसएको राम्रो टिसर्ट लगाएको र तस्विर पनि सेन्ड गर्नुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु एनपी परदेशजीलाई। अनि यहाँ वरिष्ठ सङ्गीतकार भन्न चाहन्छु, अत्यन्तै लोकप्रिय सङ्गीतहरू धुनहरू भर्दै आइरहेका सङ्गीतकार सुनिल मास्के दाईले पनि रेडियो सुन्दैछु तुलसीजी, आज अब पुरानो लोकगीतहरू सुन्दै गर्दाखेरि मलाई एउटा लोकगीतको सम्झना आयो, हुन त तपाईँको कार्यक्रमको फर्म्याट के कस्तो छ तर लोकगीतै सुन्नु पर्यो भने मनु छन्त्यालले गाउनुभएको बेनीको बजार जता माया त्यतै छ नजार त्यो सुन्नु पाएँ आहा भन्ने लेख्नु भएको छ। सुनिल दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र उहाँसँग मेरो पनि तिनवटा गीतमा त साङ्गीतिक सकार भइ नै सकेको छ र अहिलेलाई भने म सुनिल मास्के दाईको आग्रहलाई स्वीकार्दै मनु छन्त्यालले गाउनुभएको एउटा गीत राख्न चाहन्छु, बेनीको बजार।

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.pfbs.gorkha.radio।
1: हजुर, आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बिएबिएस गोर्खा रेडियो घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताको रेडियो बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा यहाँ हरिराई जोडिनु भएको छ, फेल्तम लन्डनबाट छ। उहाँले चाहिँ अन्तर्राष्ट्रिय चेली भनेर लेख्नु भएको छ। हाम्रा जुनिन राई बहिनीको नम्बर दिनुभएको थियो, मैले दुईचोटि फोन गरेँ, टेलिफोनको रिङटोन पुरै गए तापनि हरिराईजी उहाँले टेलिफोन उठाउनु भएन। जुनिन राई बहिनी, सायद अब यो मध्य बर्खा है असारमा खेतका गरा गरामा रमाइरहनु भएको छ होला, अझ भनौँ उहाँ अहिले सायद धान रोप्ने अथवा चैते धान काट्ने बेलामा पुगेको हो कि जस्तो लाग्छ है। त्यही भएर पनि उहाँ खेततिरै रमाइरहनु भएको छ होला, मानव शरीर मुरी उब्जाउने बेला हो, त्यही भएर पनि उहाँले टेलिफोन उठाउनु भएन, सायद रेडियो पनि सुन्नु भएको छैन होला। सुन्नु भएको भए त कहिलेकाहीँ यसो मेसेज लेखिहाल्नुहुन्थ्यो। मलाई जहाँसम्म लाग्छ जुनिन राई बहिनीले रेडियो सुनिरहनु भएको छैन, यदि सुन्नु भएको छ भने चाहिँ उहाँले प्रतिक्रिया लेख्नुहुन्थ्यो। र उहाँलाई मैले दुईचोटि बेनीको बजार अघि बज्दै गर्दा दुईचोटि कल गरेँ, दुवैचोटि रिङटोन पुरै गए तापनि उहाँले टेलिफोन उठाउनु भएन। टेलिफोन उठाउनु भएको भए चाहिँ हरिराईजी म पक्कै पनि कुराकानी गर्ने थिएँ। जुनिन राई बहिनीलाई तपाईँलाई धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा, सुनेर हामीसित जोडिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हुन त स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको बसाई त हिजो मङ्गलबार थियो, मङ्गलबार यहाँहरूले टेलिफोन नम्बरहरू दिनुहुन्थ्यो र यहाँहरूले दिनुभएका टेलिफोन नम्बरमा म फोन डायल गर्ने गर्थेँ स्टुडियोबाट। र आज चाहिँ बुधबार हो, यद्यपि हिजोको साटो अर्थात् सट्टामा आज मैले कार्यक्रम फ्यामिली कनेक्टिङलाई सारेको थिएँ। हिजो चाहिँ यो विशेष कारण भन्न चाहन्छु, राजेन्द्र घरती मगर जो आजै बेलायत प्रस्थान गरिसक्नु भएको छ, सम्भवतः साँझ बेलायत पुग्नुहुन्छ, उहाँ चाहिँ बागलुङ समाज युकेले यही जुलाई 4 तारिकको दिन शनिबार पर्दछ श्रोताहरू, अल्सोट युकेमा अवस्थित एम्पायर हलमा कार्यक्रम गर्न गइरहेको छ बागलुङ समाज युकेलाई। सोही कार्यक्रममा चाहिँ उहाँको पनि प्रस्तुति रहने भएको हुनाले उहाँ बेला आज बिहानको फ्लाइट भएको हुनाले मैले हिजो उहाँलाई स्टुडियोमा निम्त्याएको थिएँ र आजलाई मैले स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको बसाई भनेर यहाँलाई जानकारी गराएको थिएँ। तर पक्कै पनि यहाँहरूले त्यो कार्यक्रम, हिजोको कार्यक्रम मिस गर्नुभएको छ भने आजलाई टेलिफोन पठाउन सक्नुहुन्छ, र हिजै पठाउनुभएका टेलिफोनहरू त मैले कुनै प्राप्त गरेको छुइनँ, एउटा नम्बर प्राप्त गरेको थिएँ हाम्रा हरिराईजीले दिनुभएको नम्बर, जुनिन राई बहिनीको, उहाँसित सम्पर्क हुन सकेन। र अब नै म गीत राख्न चाहन्छु हरिराईले नै गाउनु भएको, तर त्यसभन्दा अगाडि यहाँ छवि थापा मगरज्यू लेख्नुहुन्छ, फक्सटन केन युकेबाट हुनुहुन्छ। अहा तुलसीजी नमस्कार, गाउँघरको याद आयो, मदानीको नौनी घिउ झिकेर आमाले दिएर खाएको, हजुरलाई धन्यवाद भनेर लेख्नु भएको छ। र धन्यवाद दिन चाहन्छु छवि थापाज्यूलाई, वास्तवमा गाउँघरकै याद दिलाउनकै लागि पनि मैले यो तस्विर आज राखेको थिएँ। छवि थापाजीले तस्विर मन पराइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अघि भुवन गुरुङ दाईले ब्रिटिस आर्मीमा भर्ती हुनुभन्दा अगाडि 50 वर्ष पहिला मैले पनि गाउँमा यस्तै अर्ग्यानिक दही दूध पिएको कुरा गर्नुभएको थियो, रघु भट्टराईजीले पनि त्यही कुरा लेख्नु भएको थियो बोस्टनबाट, छवि थापाजीले पनि लेख्नु भएको छ। यहाँलाई पनि धन्यवाद दिँदै एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु श्रोताहरू, हरि राईको स्वरमा, हरि राईलाई साथ दिएकी छिन् गायिका मेलिना राईले, चट्ट रुमाल। अहिलेलाई पनि यही गीत यहाँहरू माझमा

हरि राईको स्वर, हरि राई र मेलिना राईको स्वर रहेको चट्ट रुमाल सानो यहाँहरू माझमा राखेँ र गीत पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र हरि राईजीले कार्यक्रम फ्यामिली कनेक्टिङ सुनेर एउटा नम्बर दिनुभएको थियो, अन्तर्राष्ट्रिय चेली जुनिना राईको नम्बर दिनुभएको थियो, तर जुनिना राई बहिनीले चाहिँ टेलिफोन नउठाएको कारणले गर्दाखेरि मैले यता कुराकानी गर्न असमर्थ भए सकिनँ भन्न चाहन्छु। रघु भट्टराईजीले पनि थप्नु भएको रहेछ, हाम्रा मेहनती तिहात लाई हाम्रो पनि सलाम छ भनिदिनुहोस् है भनेर लेख्नु भएको छ। मेहनत इतिहाद भनेर हाम्रा जुनिना राई बहिनीलाई भन्नुभएको हो। जुनिना राई बहिनीको चाहिँ टेलिफोन नउठेको कारणले गर्दाखेरि मैले उहाँसित कुराकानी गर्न असमर्थ भए, यद्यपि उहाँको टेलिफोन उठेछ भने म कुराकानी अवश्य गर्नेछु। यही जानकारी गराउन चाहे हरि राईजीलाई, र यहाँहरूले पनि बेबेस गोर्खाले सुन्दै हुनुहुन्छ नि, टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुन्छ र तपाईँले दिनुभएका टेलिफोन नम्बरहरूमा म फोन अवश्य डायल गर्नेछु र ती नम्बरहरूमा फोन डायल गरेर कुराकानी पनि गर्नेछु भन्न चाहन्छु। र अब भने चाहिँ यहाँहरू माझमा एउटा गीत राख्न चाहन्छु। हुन त समय पनि करिब करिब पहिलो चरणको पुछार पुछारतिर पुगिसकेको रहेछु र यति बेला म एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु। यो गीतमा स्वर रहेको छ शान्तिश्री परियारको, शान्तिश्री परियारको स्वर रहेको यो गीत का गीतकार हुनुहुन्छ लीलाराज कामबाङ र यसमा सङ्गीत भने शङ्कर थापा इस्माइलको रहेको छ। र गीतको अफिसियल भिडियो पनि यहाँहरूले चाहिँ युट्युबमा गएर हेर्न सक्नुहुनेछ। मडेल बिमला लिम्बू, बिमला खजुम लिम्बूको चाहिँ युट्युब च्यानलमा यस गीतको भिडियो राखेको छ मेरो खबर शीर्षक दिएर, निकै राम्रो भिडियो बनेको छ। यहाँहरूले भिडियो चाहिँ युट्युबमा गएर हेर्न सक्नुहुनेछ। लीलाराज कामाङजीको रचना रहेको यो गीत, लीलाराज कामाङ बेलायतमा बस्नुहुन्छ, पाँच तर्का स्रष्टा हुनुहुन्छ, उहाँले लेख्नुभएको यो गीत यहाँहरू माझमा राखिहाले। र गीत पश्चात भने यहाँहरूले बेबेस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ।

0: बुद्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डाक्टर शत्रुघ्न प्रसाद शाहलाई सर्वोच्च अदालतले पनि भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको संयुक्त इजलासले शाहमाथि विशेष अदालतको फैसला नै सदर गरेको हो। यसअघि विशेष अदालतले अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै शाहलाई दोषी ठहर गरेको थियो। सुशीला कुमारी शाहको नाममा भएको देखिएको अवैध सम्पत्ति फिर्ता गर्न पनि भनेको थियो। विशेष अदालतले 2075 पुसमा उनीहरूलाई दोषी ठहर गरेको थियो। विशेष अदालतले उनलाई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहराएको थियो। शाहले 68,24,000 रुपियाँ गैर कानुनी रूपमा आर्जन गरेको निष्कर्षसहित विशेषले 2075 सालमै शाहलाई त्यति नै जरिवाना र 9 वर्ष कैद हुने फैसला गरेको थियो। सरकारले अतिकम विकसित मुलुक LDCबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि 3 वर्षपछि धकेली दिन राष्ट्रसङ्घसँग औपचारिक अनुरोध गरेको छ। आउँदो 3 वर्षभित्र निर्यातका आधार सुधार गर्ने, संरचनागत अवरोध हटाउने र वैदेशिक सहायता तथा व्यापारिक सहुलियतको विकल्प खोज्ने योजना बनाउँदै राष्ट्रसङ्घलाई पत्राचार गरिएको परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय सभालाई जानकारी गराउनु भएको हो। नेपालले 2026 विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो। नेपालले बिहोर्दै आएको आर्थिक उतार चढाव, रुस युक्रेन युद्धको प्रभाव, जलवायु परिवर्तनको जोखिम र न्यून उत्पादकत्वका कारण तत्काल स्तरोन्नति हुँदा थप चुनौती थपिने मन्त्री खनालको भनाइ छ। स्तरोन्नतिपछि नेपालले पाउँदै आएका कतिपय अन्तर्राष्ट्रिय सहुलियत र सुविधा कटौती हुने भएकाले त्यसअघि नै नेपालको अर्थतन्त्रको आधार र प्रतिस्पर्धी क्षमता बलियो बनाउनका लागि हालकै स्थितिमा राखिदिन अनुरोध गरिएको उहाँको तर्क छ। 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा राष्ट्रिय मानवाधिकार आयोगले सत्तारूढ रासोपासँग स्पष्टीकरण मागेको छ। रासोपाको हालै चितवनमा सम्पन्न महाधिवेशनमा 18 वर्षभन्दा कम उमेरका 35,000 बढीलाई पार्टी सदस्यता दिएको विवरण पेश भएको थियो। आयोगले रासोपा केन्द्रीय कार्यालयलाई पत्राचार गर्दै बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न गराए नगराएको विषयमा जवाब पेश गर्न भनेको आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिनुभएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले यात्रु अभावले 21 विमानस्थल बन्द रहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभामा सांसदका प्रश्नको उत्तरमा मन्त्री पौडेलले 34 विमानस्थलमा भने नियमित उडान भइरहेको जवाब दिनुभएको छ।
1: 34 विमानस्थलहरू अपरेसनल सञ्चालन योग्य छन्, 21 चाहिँ नन अपरेसनल छन् र अधिकांश पहाडी क्षेत्रको विमानस्थलहरूबाट आउने रिपोर्टहरू, हामीलाई प्राप्त रिपोर्टहरूमध्ये पहिलो कारणको रूपमा चाहिँ यात्रु सङ्ख्याको अभाव नै देखाउने गरिएको छ। त्यसको मुख्य कारणको रूपमा चाहिँ बसाइसराई रहनु र गाउँ गाउँमा बाटोको उपलब्धता पनि बढ्दै जानु, हवाई भन्दा अलि सस्तो पनि रहनुको कारणले गर्दा यात्रु सङ्ख्याको कम भएको हामीलाई जानकारी आइरहेको छ।
0: सदस्य विष्णु बहादुर विश्वकर्माले कालीकोटको सुन्दराली हवाई अड्डामा जहाज नउड्नुमा सरकारको कमजोरी छ भन्नुभएको छ।
2: सत्य कुरा के हो भने त्यहाँ यात्रुको अभाव होइन कि प्राधिकरणले प्राधिक नै पठाएन, केही समयको लागि खाली सिटमा रकम बेहोर्ने गाउँपालिकाले सहमति गर्दा समेत प्राविधिक पठाइएन, किन यो विडम्बना हो? माननीय मन्त्रीज्यूलाई सोध्न चाहन्छन् कि कालीकोटवासीले सोधेका छन् कि अबको कुन महिना कति गते कति बजे सुन्थराले विमान जहाज अवतरण हुन्छ?
0: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको समयभित्र नयाँ आर्थिक वर्षको नीति कार्यक्रम र बजेट पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले पत्र पठाउँदै ती गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर पठाउन निर्देशन दिएको हो। सरकारले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्राउने तयारी गरेको छ।
3: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई राहत हुने गरी धानबालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अगाडि बढाएको हो। G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया मल आउनेछ।
0: अबका केही घण्टामा इङ्ल्यान्ड विश्वकप फुटबलको नकआउट खेलमा प्रवेश गर्दैछ। टोमस टुकल नेतृत्वको टिमले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एटलान्टामा सामना गर्न लागेको छ। नेपाली समयअनुसार राति 9:45 हुने खेलको विजेताले क्वार्टर फाइनलमा मेक्सिकोलाई झेल्नुपर्नेछ। तर इङ्ल्यान्डका व्यवस्थापक टुकलले अहिलेको अर्जुन दृष्टि राति हुने खेलमा रहेको बताउनु भएको छ।
4: A physical team, a quick team, a devoted team, a team that we arrive as favorites and they can play in the role of an underdog which suits them very well.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
5: यो BFBS गोरखा रेडियो हो।

0: पुनम गुरुङ खेम सेन्चुरीको स्वरमा रहेको आँखा नलाऊ काले दाई यो गीत राखेँ मैले यहाँहरू माझमा यसपालिको भोइस अफ नेपाल सिजन सेभेनको फाइनलिस्ट पनि हुनुहुन्छ पुनम गुरुङ र बेलायततिरै हुनुहुन्छ। पुनम गुरुङको स्वरमा रहेको यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको बसाइको दोस्रो घन्टाको उठान गरिसकेको छु र उहाँको गीत बज्दै गर्दा मन दरलामीजीलाई पनि सम्झेँ है मैले। यति भन्दै श्रोताहरू यहाँ कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा बेलायतबाट छवि थापाजीले एउटा नम्बर दिनुभएको छ प्रकाश गैरेलजीको, उहाँलाई म कार्यक्रममा स्वागत गरिहाल्छु। प्रकाश सर नमस्कार। हजुर
1: हजुर हजुर नमस्कार हजुर आरामै हजुर
0: एकदम ठिक छु। अनि हजुर कता हुनुहुन्छ अहिले?
1: आज चाहिँ म बटौलीको प्रचण्ड गर्मीदेखि काठमाडौँको शीतलता छल्न आएको छु।
0: ल बटौलीको गर्मी छल्न काठमाडौँ आउनुभयो, काठमाडौँ चाहिँ पानी पर्दै थियो अघि, अहिले त अलिकति पानी रह्यो जस्तो पनि छ होइन, भनेपछि शीतलता महसुस गर्दै हुनुहुन्छ?
1: अहिले शीतल या त के कुलर जस्तो छ, बटौलीको कुलर भन्दा यो राम्रो।
0: अनि अहिले ठ्याक्कै काठमाडौँको कुन ठाउँमा पुग्नुभयो, कहाँ हुनुहुन्छ?
1: म अहिले ठ्याक्कै स्वामीभन्दा तल छिरेको छु।
0: ए स्वयम्भूभन्दा अलिक तलतिर हुनुहुन्छ, भनेपछि एक दुई दिन काठमाडौँ बसाइ हुन्छ?
1: हजुर एक दुई तिन दिन हुन्छ हजुर।
0: अनि आजलाई आज चाहिँ तपाईँलाई सम्झाउनु भयो त हाम्रा छवि थापाजीले, उहिले स्कुल पढ्दाको दिनहरूको सम्झना पनि आयो होला होइन?
1: एकदम एकदम छविजी त सधैँ सम्झने मान्छे, राम्रो मान्छे हो। हजुर एकदम छविजी धेरै राम्रो मान्छे, सधैँ सम्झनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद पनि छ, नमस्कार छ मेरो तर्फबाट सबैलाई। उहाँहरूलाई चाहिँ सुस्वास्थ्यको कामना सुनाइदिनु होला।
0: हजुर उहाँले सुनि नै रहनु भएको छ, हुन त तपाईँलाई चिन्ने धेरैजना हुनुहुन्छ बेलायतमा होइन, अब तपाईँ बुटौलतिर भएको भए चाहिँ बुटौलको मौसम कस्तो छ भनेर सोध्नु मिल्थ्यो, अब काठमाडौँ आउनु भएको छ बुटौलको गर्मी छल्नको लागि काठमाडौँ आइरहेको अवस्थामा, अब काठमाडौँको मौसम त हामीलाई पनि थाहा भइ नै हाल्दछ, त्यही भएर पनि अब दुई चार दिन काठमाडौँको चिसो खाएर अनि मात्रै फर्कनुहुन्छ बुटौल?
1: एकदम एकदम हजुर, यहाँ यसो शीतलता खाने अनि बल्ल बटौलीको फेरि तापक्रममा चाहिँ तातोमा जाने।
0: कहिलेकाहीँ बटौलीबाट त्यो गर्मीको समयमा त्यो तापक्रम छल्नको लागि गुल्मीतिर पुग्नुहुन्छ कि हुन्न आफ्नो गृह जिल्लातिर?
1: कहिलेकाहीँ गइन्छ, खासै काम नपर्ने हुन्छ, तै पनि अब त्यहाँ मैले त्यहाँ कलेज पनि पढाउँछु, यताउति गर्दाखेरि त्यति मौका अलि मिल्दैन।
0: हजुर
1: अनि बिचमा एकचोटि अब थल्नु त होइन, कार्यक्रममा जाने क्रममा पाथिभरासम्म पुगेर आइयो गत महिनामा।
0: ए पाथिभरा भन्नाले पूर्वको गीत, उहाँ गुल्मीमा पनि छ पाथिभरा?
1: होइन छैन, म पाथिभरा पूर्वमा
0: ताप्लेजुङ, ए ताप्लेजुङको पाथिभरा पुगेर आउनुभयो गर्मी छल्नको लागि।
1: एकदम रमाइलो ठाउँ, एकदम रमाइलो।
0: पाथिभरा त झनै चिसो ठाउँ नि, हाई अल्टिच्युड भन्छ, अग्लो ठाउँमा रहेको छ, देवीहरूको वासस्थान नै अग्लो ठाउँमा हुने रहेछ होइन?
1: त्यहाँ गइसकेपछि के रहेछ भने पाथिभरा भनेको हामीले पाथी भर्छौँ नि चामलहरूको,
0: हजुर
1: त्यस्तै पाथी भरिएपछि चुल्ले जस्तै त्यो डाँडो ठ्याक्क त्यहाँ गएको, वरिपरि टाढा टाढा हिमालय मात्रै त्यो डाँडो मात्रै सुलुक्को गएको भएर
0: पाथिभरा भनेको रहेछन्। ए ल आज तपाईँले एउटा राम्रो कुरा बताउनु भयो, साह्रै खुसी लाग्यो प्रकाश सर तपाईँसँग कुराकानी गर्ने यो मौका मेसो जुराइदिनु भयो छवि थापाजीले। छविजीलाई अन्तमा केही भन्न चाहनुहुन्छ कि?
1: उहाँलाई मेरो तर्फबाट उहाँको परिवार सबैलाई मेरो सम्झना नमस्कार सबैजनालाई, मेरो दाजु प्रेम प्रसाद गैरे, सावित्रा बहिनी सावित्रा छन्, अरू मेरा साथीभाइहरू सबैलाई नमस्कार, अनि छविलालको परिवारको सुस्वास्थ्यको कामना गर्दछु हजुर।
0: ल त त्यसो भने तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, र यो काठमाडौँको बसाई तपाईँको अत्यन्तै सार्थक रह्यो, जे उद्देश्यले आउनु भएको छ त्यो सबै पुरा गरेर फर्कनु होला है त।
1: धन्यवाद हजुर,
0: नमस्ते।
1: नमस्कार
0: हजुर, आदरणीय श्रोताहरू उहाँ हुनुहुन्थ्यो प्रकाश गैरी, उहाँसित संक्षिप्त कुराकानी गरे। छवि थापाजीले फक्सटन केन युकेबाट यो नम्बर दिनुभएको थियो, छवि थापाजीलाई पनि धन्यवाद दिँदै यति बेला भनेपछि म गुल्मीतिरेकी गायिका हुनुहुन्छ मन्जु थापा, मन्जु थापाले गाउनुभएको एउटा कौरा गीत राख्न चाहन्छु। मन्जु थापालाई साथ दिनुभएको छ यहाँ सागर आले, अहिले नभने यही गीत यहाँहरू माझमा।

भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। BFBS Gorkha Radio।

हजुर सदा राम राम रामगा यो वनमा यो गीत राखे झलकमान गन्धर्वको स्वरमा बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गममा सम्पूर्ण श्रोतालाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। र आज बुधबार श्रोताहरू हुन त बुधबारको कार्यक्रममा म एकजना अतिथिको साथमा सधैँ चाहिँ उपस्थित हुने गर्दथेँ, तर आज मैले अतिथिलाई यसकारण पनि बोलाइनँ, मौसमको खराबी पनि छ काठमाडौँ उपत्यका लगायत देशका अधिकांश भागमा पानी परिरहेको अवस्था पनि हो श्रोताहरू। अनि आजको अतिथिलाई मैले हिजै बोलाएको थिएँ, अर्थात् उहाँ चाहिँ आज बेलायत प्रस्थान गरिसक्नु भएको छ, राजेन्द्र गति मगर र बाग्नु समाज युकेको कार्यक्रममा सहभागिता जनाउनुको लागि। त्यही भएर पनि मैले हिजोको फ्यामिली कनेक्टिङलाई आज सारेको थिएँ र मैले यहाँले दिनुभएका केही नम्बरहरूमध्येमा छवि थापाजीले दिनुभएको नम्बरमा चाहिँ कुराकानी गरिसकेको छु प्रकाश गैरीसित। जुनिना राई बहिनीले चाहिँ टेलिफोन उठाउनु भएन, सायद उहाँ खेतका गरागरामा मानव छर्दै हुनुहुन्छ होला मुरी उब्जाउने आशामा, या त अब विश्वकप पनि चलिरहेछ, विश्वकपका भनौँ हाइलाइटहरू पनि आइरहेछ, सबैजना त्यतातिर पनि अल्मलिरहनु भएको छ होला। र आज भने डियर कङ्गोसँग बेलायतले प्रतिस्पर्धा गर्दैछ।

बेलायतको टिमलाई हामी पनि शुभकामना दिन चाहन्छौँ, जितको शुभकामना। र फिफा वर्ल्ड कप 2026 श्रोताहरू, यो विश्वकपकै इतिहासमा सबैभन्दा ठुलो विश्वकप हो जसमा 48 राष्ट्र सहभागिता जनाएको छ र प्रतियोगिता चाहिँ 3 देशमा अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेको छ भने मेक्सिको चाहिँ श्रोताहरू विश्वमा विश्वकप तिन पटक आयोजना गर्ने पहिलो राष्ट्र बन्न पुगेको छ यो विश्वकप सँगसँगै। र विश्वकपको इतिहासमा सबैभन्दा धेरै उपाधि ब्राजिलले जितेको छ 5 पटक र यसपालि ब्राजिलको के रहने हो भन्न सक्ने अवस्था त छैन, तर पनि लियोनल मेसी अर्जेन्टिनाका खेलाडीले पनि एउटा रेकर्ड फेरि कायम गर्नुभएको छ। विश्वकपको इतिहासमा 16 गोलको इतिहासलाई चाहिँ उहाँले अहिले 19 गोल, सायद 18 कि 19, ठ्याक्कै मन कन्फ्युज भए, उहाँले पुर्याउनु भएको छ। र अर्जेन्टिनाका लियोन मेसी सबैभन्दा धेरै गोल गर्ने विश्वकपमा खेलाडी बन्न पुगेको छ। र आज भने चाहिँ बेलायतले डियर कङ्गोको चाहिँ सामना गर्दैछ, कामना गरौँ हामी बेलायतको जितको भन्न चाहन्छु। र बिएबिएस गोर्खालीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा यति बेला भने घनबहादुर थापा मगर बेलायतबाट लेख्नुहुन्छ, नमस्कार तुलसी सर, म पनि सुरुबाट नै तपाईँलाई सुनिरहेको छु है। हुन त आज फ्यामिली कनेक्टिङ हिजोको कार्यक्रममा आज सार्नुभयो रहेछ, र यदि कोही कसैसँग टेलिफोनमा सम्पर्क भएन भने चाहिँ बेल्जियमतिर रहनुभएका गीतकार यशुदा थापा अर्थात् यशु थापाले लेख्नुभएको कुनै पनि एउटा गीत गजल सुन्न पाए आभारी हुने थिए भने लेख्नु भएको रहेछ, खुसी लाग्यो। गीतकार घनबहादुर थापा जो आफै पनि गीतकार हुन्छ, एउटा गीतकारले अर्का गीतकारले लेख्नुभएको गीतको अनुरोध गर्नुभएको छ, म गीत अवश्य राख्नेछु। हुन त यशु थापाले धेरै गीतहरू लेख्नु भएको छ, ती धेरै मध्येको एउटा गजल चाहिँ म सुनाउन चाहन्छु। बदनाम बोलको गदम गजल रहेको छ, राजसागरको स्वर सङ्गीत रहेको छ भने यसका शेरहरू चाहिँ यशोदा थापाले लेख्नु भएको छ। यति बेला भने चाहिँ म घनबहादुर थापा मगरजीको अनुरोधलाई स्वीकारेर मैले यो गीत राखे, त यो गजल राखे। तर त्यसभन्दा अगाडि नाइटन युकेबाट ताराप्रकाश च्यामजुङजीले एउटा नम्बर दिनुभएको थियो, बहिनीको नम्बर पनि दिनुभएको थियो उहाँले, विश्व च्यामजुङको, उहाँले चाहिँ टेलिफोन उठाउनु भएन, मैले यो जानकारी गराएँ त्यो ताराप्रकाश च्यामजुङजीलाई, फेरि एकचोटि म कोसिस जारी गर्नेछु, उहाँले टेलिफोन उठाउनु भयो भने चाहिँ म अवश्य कुराकानी गर्नेछु। तर अहिलेलाई पनि चाहिँ एउटा गजल राख्न चाहन्छु, गीतकार घनबहादुर थापा मगरको अनुरोधमा बेल्जियममा रहेकी गीतकार भनेर लेख्नु भएको छ, राजसागरको स्वरमा रहेको यो गजल।

0: यो गजल राखेँ मैले राज सागरको स्वरमा पाएँ मैले खबर तिम्रो। यशोदा थापाले लेख्नु भएको थियो गजलका शेरहरू र बेल्जियममा बस्नु नै गीतकार यशोदा थापाको कुनै पनि एउटा गीत भनेर गणबहादुर थापा मगरजीले अनुरोध गर्नुभएको हुनाले मैले यो गीत राखेँ। र बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग म फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यहाँ खेलमोती लिम्बू लेख्नुहुन्छ बेलायतबाट हुन्छ, नमस्ते सेवा र तुलसी, आज पनि स्वर्णिम सङ्गम घर देश र परदेश जोड्ने यो कार्यक्रममा मिठो कुराकानी र मिठो पुरानो गीतहरू पनि सुनेर आनन्द लिइरहेको छु है भनेर लेख्नु भएको छ। खेलमोती लिम्बूजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बेलायतबाट हुनुहुन्छ रघुभट्टराईजीले चाहिँ आज टेलिफोनहरू कम उपलब्ध हुँदै गर्दा हामीलाई चाहिँ भरपूर रमाइला गीतहरू सुनेर आनन्द भइरहेको छ है। असारको महिना अनि पुरानो गीतको पनि सम्झना आयो मलाई चाहिँ, खै के भनौँ, जनकवि केशरी धर्मराज थापाज्यूको गीत पनि पो सान्दर्भिक होला कि भनेर उहाँले हरियो डाँडामाथि हलो जोत्ने साथीको कुरा गर्नुभयो कि जस्तो लाग्यो। र अब त्यो गीत त म राख्नेछु, यहाँलाई धन्यवाद दिन चाहन्छु रघु भट्टराईजीलाई कार्यक्रम सुनिरहनु भएर सुनेर हामीसित जोडिनु म यहाँलाई धन्यवाद दिन चाहन्छु। अघि पनि प्रतिक्रिया पढिसकेछु अनि छवि थापाजीले मलाई धन्यवाद भनेर लेख्नु भएको छ, यहाँलाई फेरि पनि धन्यवाद। नूतन भूषालजी लेख्नुहुन्छ इजरायलबाट मिठोमै निकै स्वादिलो हुन्छ अब त कहाँ पाउनु र, नमस्कार सर सुनिरहेछु आज रमाइलो कार्यक्रम भनेर लेख्नु भएको छ। नूतन भूषालजीलाई पनि धन्यवाद दिन चाहन्छु। र मही चाहिँ स्वास्थ्यको लागि निकै राम्रो रहेछ मैले यो जानकारी गराएँ है त, धन्यवाद दिन चाहन्छु नूतनजीलाई। र यो तस्विर पनि मलाई नूतनजीले नै पठाउनु भएको थियो, मलाई इनबक्स गर्नुभएको थियो, नूतनजीलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ भुवन गुरुङ दाई चाहिँ कार्यक्रमको दोस्रो खण्डमा आँखा नलौ काले दाई पुनम गुरुङको गीतले एकैछिन भए पनि नचाए हौ तुलसीजी मिल्छ भने मलाई हजुरले नै लेख्नुभएको गीत उमेरले साठी काट्दा उदय मनिलाजीले गाउनुभएको गीत राखिदिनुहोस् न भनेर लेख्नु भएको रहेछ, धन्यवाद दिन चाहन्छु। मैले युट्युबतिर खोजेँ पाउन सकिनँ भन्नुभएको छ, अहिले युट्युबमा आइगएको छ नि भिडियो आयो म राख्नेछु। र तपाईँको लागि पनि म आज धर्मनाथ थापाले नि गाउनुभएको एउटा गीत राख्छु है चाहिँ, जनकवि किशोरी धर्म केशरी माफ गर्नु किशोरी भन्न पुगेछु, जनकवि केशरी धर्मराज थापाले गाउनुभएको असारको महिना हो गाउँघर पुऱ्याउँछु है त तपाईँलाई, खेतका गरा गरामा पुऱ्याउँछु, हरियो डाँडा माथि हलो जोत्ने साथी अहिलेलाई पनि यही गीत।
1: हा हा

Пат-пат-пат-пат-пат-пат-пат-пат-пат! अनौ हलो समय बाँझो खान्छ कमाई हिउँद वर्षा भरी जोत्छ यसै

टक टक टक टक टक टक टक रे हो यतिका दिन गयो बसेर के भयो काम गर्ने दिन सबै भाइ हिँड हो रा

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर आदरणीय श्रोताहरू, हावाले किन सुसेल छ यो युगल गीत मैले यहाँ माझमा राखेँ। सञ्जीवनी र राजेश पाल राईको स्वरमा गीत लेख्नु भएको थियो नारी हस्ताक्षर गीतकार रञ्जना राईले, भने सङ्गीत सुरेश अधिकारीको रहेको थियो र गीतकार रञ्जना राईको डेब्यू एल्बम गीती एल्बम रोजभित्र समेटेको यो कर्णप्रिय प्रेमिल भावको गीत पश्चात फेरि पनि बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रम पुनः स्वागत गर्न चाहन्छु। मिनी कालीकोटी राई बहिनी लेख्नुहुन्छ आसपोर्ट क्यान्ट युकेबाट, नमस्ते है दाई, सुनिरहेको छु है म पनि, भने लेख्नु भएको छ। सुनिदिनु भएकोमा चाहिँ मिनी कालीकोटी राई बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र भुवन गुरुङ दाईले चाहिँ जनकवि केशरी धर्मराज थापाज्यूको गीत सुनेर भरपूर मनोरञ्जन लिए तुलसीजी भन्ने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु यहाँलाई। अघि पुनम गुरुङको गीत सुनेर आँखा नलाउ कालेदा गीत सुन्दाखेरि एकपटक कम्बर मर्काउनु मन लाग्यो नाचे भन्दै हुनुहुन्थ्यो, र धर्मराज थापाको गीत सुने पश्चात चाहिँ पक्कै पनि हाम्रा भुवन दाई पनि एकचोटि आफ्नै थाकथलो गाउँघरतिर पुग्नु होला कि जस्तो पनि लाग्यो। दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सुनिदिनु भएकोमा, सुनेर हामीसित जोडिनु भयो यहाँलाई धन्यवाद दिन चाहन्छु फेरि पनि। अनि स्वयं रञ्जना राई गीतकारले पनि कार्यक्रम सुनिरहनु भएको छ, खुसी लाग्यो उहाँले कार्यक्रम सुनिरहनु भएको छ। यहाँ लेख्नुहुन्छ, नमस्ते तुलसीजी, वाउ मेरो गीत बजाइदिनु भएकोमा धन्यवाद पनि दिन चाहन्छु। म त सपिङ जाँदैछु रेडियो सुन्दै भन्ने लेख्नु भएको छ, आहा कस्तो संयोग, तपाईँ सपिङमा जाँदै हुनुहुन्छ रेडियो गाडीमा सुन्दै बेबेस, साह्रै खुसी लाग्यो। आजको सपिङ निकै राम्रो हुन्छ होला किनकि गीत पनि बज्दै तपाईँ रमाउँदै जानु भएको छ, यहाँलाई धन्यवाद दिन चाहन्छु रेडियो सुनिरहनु भएको छ, खुसी लाग्यो। अनि यहाँ तारप्रसाद च्यामजुङजीले चाहिँ बहिनीको नम्बर दिनुभएको थियो विष्म च्यामजुङको, उहाँले टेलिफोन उठाउनु भएन, नानीटन युकेबाट दिनुभएको थियो, मैले फोन डायल गरेँ फोन उठाउनु भएन, यही जानकारी गराउन चाहन्छु। अनि एनपी परदेशीजीले नर्थ क्यारोलिनाबाट रोज मोक्तानजीको नम्बर दिनुभएको थियो र उहाँ अलिकति अस्वस्थ पनि हुनुहुन्छ भनेर उहाँले लेख्नुभएको थियो, मैले पनि अस्ति सामाजिक सञ्जालमा चाहिँ पढेको थिएँ केही समय अस्पतालको बसाइ भनेर, म रोज मोक्तानजीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र जानकारी गराउन चाहन्छु। सायद उहाँ अलिकति अस्वस्थ भएर पनि होला, टेलिफोनमा धेरैको फोन आउने भएको हुनाले स्विच अफ गरेर बस्नु भएको छ है त, यद्यपि उहाँलाई भने शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। र सँगसँगै यहाँ लेख्नुहुन्छ 19 गोल हो मेसीले भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। र अब यसपालिको वर्ल्ड कपको यो बन्नु गोल्डन बुटको दावेदार चाहिँ फ्रान्सका एम्पाबे र मेस्सीको बराबर पुगेको छ 6-6 गोल, हेरौँ अब कसले कति गोल थप्ने हो त्यसले डिसिजन गर्नेछ। यद्यपि यति बेला भन्छु म हाम्रा रोज मोक्तानजीको स्वास्थ्य शीघ्र स्वास्थ्य लाभको कामना गर्दै एउटा रमाइलो गीत राख्न चाहन्छु। हुन त यो गीत धेरै अगाडि जयनन्द लामाले पनि गाउनु भएको थियो तर उहाँले अलिकति पृथक तरिकाले यो गीत गाउनु भएको छ, यही गीत राख्न चाहन्छु। कलकत्ते काइन्यो, उहाँलाई साथ दिनुभएको छ अविनाश घिसिङले।

दाजु श्रोताहरू, धानकै बाला झुलाउला यो गीत राखेँ मैले रोज मोक्तानको स्वरमा साथ दिनुभएको थियो अविनाश घिसिङले। र रोज मोक्तान चाहिँ अलिकति अस्वस्थ भएर केही दिन अस्पतालको बसाइ पश्चात अहिले सम्भवतः घरमै आएर आराम गरिरहनु भएको छ होला। एनपी परदेशीजीले चाहिँ रोज मोक्तानजीसित कुरा गर्ने हो कि भनेर नम्बर दिनुभएको थियो नर्थ क्यारोलिना भएको थियो, त्यही भएर पनि मैले उहाँसित कुराकानी गर्ने जमर्को पनि गरेँ र टेलिफोन मसँग भएको टेलिफोन नम्बरमा उहाँलाई जोड्ने कोसिस पनि गरेँ, तर उहाँको मोबाइल चाहिँ स्विच अफ भएको कारणले गर्दाखेरि कुराकानी हुन सकेन। र कुनै दिन फेरि पनि कुराकानी गरौँला भन्न चाहन्छु एनपी परदेशीजीलाई, रोज मोक्तानजीलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कारण भन्न चाहन्छु। अनि यहाँ प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ, दीप ज्वेलरी अल्सोट युकेबाट हुन्छ, नमस्कार तुलजी सदाजी, आज पनि लोकप्रिय रेडियो बेबेसको लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम पसलमा बसेर सुनिरहेछु, व्यस्तताले गर्दा धेरै लेख्न नसके पनि हाजिरी चाहिँ चढाउँदैछु। आज केही पहिले रेडियो नेपालमा बजिरहने सदाबहार कालजयी गीत सुनाइदिनु भएकोमा धन्यवाद। मौलिकताको पहिचान बोकेको तस्विरको लागि पनि धन्यवाद भनेर लेख्नुभएको छ दीप चौलरी अल्सोट युकेबाट हुनुहुन्छ। प्रेम विश्वकर्म दाई, प्रेम दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र दाई अत्यन्तै पुराना कालजयी गीतको पारखी पनि हुनुहुन्छ र आज मैले केही पुराना लोकगीतहरू राखेको थिएँ, फेरि पनि प्रेम दाईलाई धन्यवाद दिन चाहन्छु, गीत मन पराइदिनु भयो, कार्यक्रममा हाजिरी जनाइदिनु भएको धन्यवाद दिन चाहन्छु। र साथसाथै सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु, आज जति पनि श्रोताहरूले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा सबै श्रोताहरूलाई धन्यवाद। सुनेर जोडिनुहुने सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिँदै कार्यक्रमको प्रसारमा बिसाउनीमा भने चाहिँ म एउटा रमाइलो लोकगीत नै राख्न चाहन्छु। सन्तोष विष्टि र लक्ष्मी कार्कीले गाउनुभयो गीत, भीमकुमार माकुला ओझाले लेख्नुभयो गीत हो, सन्तोष विष्टिको सङ्गीत रहेको जाली रुमाल छेउछेउमा फुर्का छ क्यारी जो बन जान्छ निश्वर थाहा छ, यही गीत यहाँहरू माझमा छाड्दै बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी बल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bun host.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाल ऑयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाए लगत्तै काठमाडौँ उपत्यका सहित अधिकांश पेट्रोल पम्पले बिक्री बन्द गरेका छन्। हिजोसम्म तमादम बिक्री गरिरहेका निजी पम्पहरूले आज एकाएक इन्धन नभएको भन्दै बिक्री बन्द गरेका हुन्। डिजल पेट्रोल लिन पुगेका उपभोक्ता रित्तै फर्कन बाध्य भएका छन्। खुलेका केही पम्पमा लामो लाइन लागेको छ। निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 तथा डिजलमा डिजेलमा 30 रुपियाँ मूल्य घटाएको छ। बढी मूल्यमा किनेर सस्तोमा बेच्नु परेपछि पेट्रोल पम्प सञ्चालकले बन्द गरेका हुन्। पेट्रोल पम्पहरूले मूल्य घट्ने अनुमानसहित तेल समेत नउठाएको पाइएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको बेला नेपाली बजारमा घट्ने सुइँको पाएपछि धेरै इन्धन उठाउँदा नोक्सान पर्ने भन्दै हिजो अधिकांश पम्पले डिपोबाट इन्धन नउठाएको नेपाल ऑयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको छ। निगमले भने बजारमा पेट्रोलियम पदार्थको अभाव नभएको बताएको छ। बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएपछि निगमले काठमाडौँ उपत्यकामा 3 टोली समेत परिचालन गरेको छ। काङ्ग्रेसले 15 महाधिवेशनका लागि तयारीका काम जारी रहेको जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले वक्तव्य जारी गर्दै जनसम्पर्क समितिको महाधिवेशन साउनभित्रै गर्ने गरी तयारी गर्न परिपत्र गरिएको बताउनु भएको छ। समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बैठक बसेको थियो। जनसम्पर्क समितिको महाधिवेशनमा तोकिएका प्रतिनिधि मात्रै उपस्थित हुनुपर्ने पनि परिपत्रमा उल्लेख गरिएको छ। काङ्ग्रेसले आगामी असोज 3 साता काठमाडौँमा महाधिवेशन गर्ने तालिका बनाएको छ। जेएनजी विद्रोहको मौका छोपेर सुनसरीको झुम्का कारागारबाट भागेका एकजना कैदी चोरीको कारसहित 70 पक्राउ परेका छन्। मकवानपुर हेटौँडा 14 नयाँ बस्तीका 24 विक्रम भनिने चन्द्रबहादुर पाखरिनलाई पूर्व पश्चिम राजमार्गमा पर्ने 70 हनुमाननगर कङ्कालिनी 1 होटल अगाडिबाट चोरीको कारसहित पक्राउ गरिएको हो। प्रहरीले शङ्का लागेर गाडीको कागजात र चालक अनुमति पत्र माग्दा पेश गर्न नसकेको र यातायात कार्यालयबाट गाडीको विवरण रुजु गर्दा नम्बर प्लेटसँग इन्जिन र चेसिस नम्बर समेत नमिलेको भेटिएपछि चोरीको हुन सक्ने निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। अमेरिका 2026 शक्तिशाली राष्ट्र बनेको छ।
4: सैन्य शक्तिका आधारमा देशहरूको ग्लोबल फायर इन्डेक्स 2026 तयार पारेको विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रको सूचीमा अमेरिका पहिलो स्थानमा छ। यसअघि पनि अमेरिका सबैभन्दा शक्तिशाली राष्ट्रको शीर्ष स्थानमा थियो। अमेरिकाको सैन्य बजेट विश्वमा सबैभन्दा ठूलो छ। रूस विश्वको दोस्रो सबैभन्दा शक्तिशाली देशमा सूचीकृत भएको छ। रूससँग संसारमा सबैभन्दा धेरै आणविक हतियारहरू छन्। चीन तेस्रोमा छ। चीनसँग संख्याको हिसाबले विश्वको सबैभन्दा ठूलो नौसेना छ। सँगै विश्वको दोस्रो ठूलो वायुसेना पनि छ। यस्तै भारत चौथोमा छ। भारतले द्रुत गतिमा क्षेपास्त्रहरू पनि विकास गरिरहेको छ र हालै अपरेशन सिन्दुरको क्रममा आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको थियो। यसपछि दक्षिण कोरिया विश्वको 5 सबैभन्दा शक्तिशाली देश बनेको छ। फ्रान्स 6, जापान 7, बेलायत 8, टर्की 9 र इटली विश्वको 10 सबैभन्दा शक्तिशाली देशको रूपमा रहेका छन्।
3: खोटाङ र गुल्मीमा करेन्ट लागेर 2 मृत्यु भएको छ। खोटाङको जन्ते ढुङ्गा 5 नाटेपानीका 49 नरबहादुर तामाङको करेन्ट लागेर मृत्यु भएको हो। घरमा मोबाइलको चार्जर निकाल्ने क्रममा करेन्ट लागेका तामाङको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै गुल्मीको दुर्गोट 5 मन्टारीमा 60 हुमकला भण्डारीको पनि करेन्ट लागेर मृत्यु भएको छ। घर नजिक बारीमा बिजुलीको पोलबाट जंगली जनावर रोक्न करेन्ट प्रवाह गरिरहेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी भण्डारीको जिल्ला अस्पताल तमघासमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डाक्टर शत्रुघ्न प्रसाद शाहलाई सर्वोच्च अदालतले पनि भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको संयुक्त इजलासले सहमति विशेष अदालतको फैसला नै सदर गरेको हो। यसअघि विशेष अदालतले अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै शाहलाई दोषी ठहर गरेर सुशीला कुमारी शाहको नाममा देखिएको अवैध सम्पत्ति जफत गर्न भनेको थियो। शाहले 68,24,000 रुपियाँ गैरकानुनी आर्जन गरेको निष्कर्षसहित विशेष अदालतले 2075 सालमै 3 जरिवाना र 9 कैद हुने फैसला गरेको थियो। लेबर नेता एन्डी बर्नहामले बेलायतको रक्षा क्षेत्रमा चाहिने लगानी उपलब्ध गराउने रक्षा मन्त्री डान जार्भिसले विश्वास व्यक्त गर्नुभएको छ।
5: It's entirely routine that in major committals of resource, some of the money will be allocated in the context of the next budget or the next spending review. It means that we are now spending historically high levels on defence.
3: Labour ka prastavit neta Burnham ko barema wahale aashawadi byakta garnu bhayeko cha. र एसियाली फुटबल महासंघ एएफसीले आफूले आयोजना गर्ने प्रतियोगितामा नेपाल सहभागी हुन नपाउने औपचारिक पत्र पठाएको छ। गएको मंगलबारबाट शुरू भएको एएफसी महिला च्याम्पियनसिप लगायत तीनवटा प्रतियोगितामा नेपाल सहभागी हुन नपाउने महासंघको भनाइ छ। खबर यति नै, नमस्कार।

श्री विजय अधिकारी र अस्मिता अधिकारीको आवाजमा तिम्रै बानी पर्यो. यो गीत सुन्दै हुनुहुन्थ्यो यतिखेर र मिठो यो साङ्गीतिक कोसेलीको साथमा आजको हाम्रो आफ्टरनुन सो अपराह्नकालीन प्रस्तुति दिवा कोसेलीको पनि शुभारम्भ भइसक्यो यहाँ सबैलाई कार्यक्रमको. यो प्रस्तुतिमा म श्री सनोवार हार्दिक सुस्वागतम न्यानो अभिवादन गर्न चाहन्छु यहाँहरू सबै सबै सबैलाई कार्यक्रममा अगाडि लिएर जान चाहन्छु. मेरो सप्रेम नमस्कार स्वीकार्नुहोस्, कार्यक्रममा साथ दिनुहोस्. अहिले पनि दिउँसोको एक बजेर 12 मिनट जाने आँटेको छ, ठिक 4 बजेसम्मको लागि म हाजिर भएकी छु. ठिक 4 बजेसम्म नै मलाई साथ दिनुहोला है भनेर भन्न पनि चाहेँ यो बेलामा. त आदरणीय श्रोताबिन कार्यक्रममा अब भने अगाडि बढ्छु म. तिथिमितिको कुरा गर्छु. सबैभन्दा पहिला त नेपाली पात्रलाई पल्टाउनै पर्यो. आजको तिथिमिति के कसो हो जानकारी तपाईँलाई गराउनै पर्यो. विक्रम सम्बत 2083 साल असार महिनाको आज चाहिँ पर्न गएको छ 17 गते. अङ्ग्रेजी क्यालेन्डर अनुसार भने आजबाट 7 महिनामा हामीले प्रवेश गरेका छौँ. 1 जुलाई 2026 बुधबारको दिन आज आषाढ कृष्ण प्रतिपदा तिथि पनि परेको छ. त आजको यो प्रस्तुतिलाई अगाडि लिएर जानुपर्दाखेरि के कस्ता सरसामग्री छन् यिनको विषयमा अलिकति जानकारी तपाईँसँग सेयर गर्न चाहन्छु. कार्यक्रममा यो चरण अन्तर्गत हेल्थ सेगमेन्ट सधैँ चाहिँ रहने नै छ, तपाईँको लागि म राख्ने नै छु. र हेल्थ सेगमेन्ट पश्चात भने 2 बजेको समाचार हुनेछ. 2 बजेको समाचार सँगसँगै कार्यक्रममा अगाडि बढ्छौँ र 2 बजेको समाचार पश्चात कार्यक्रमको अर्को चरणमा भने आज हामी यो आरजिआरको 32 जन्मोत्सव सेलिब्रेसन जुन भर्खरै मात्र गत सप्ताहन्त भयो यही हाम्रो आरजिआरको प्राङ्गणभित्र त्यस विषयवस्तुमा तयार पारिएको सामग्री तपाईँले सुन्न सक्नुहुन्छ. 2 बजेदेखि 4 बजे बिचको समय चाहिँ त्यसैको लागि नै मैले छुट्याएकी छु. सुन्नको लागि तयार रहँदै गर्नु होला. लामो सामग्री भएको कारण गर्दाखेरि विभिन्न एलिमेन्ट्सहरू छन् यस आरजिआर बर्थडेको र त्यो सबैलाई समेट्दाखेरि आज चाहिँ नि 2 बजे पश्चातको समयमा ठिक 4 बजेसम्म नै यही आरजिआर बर्थडे सेलिब्रेसनको बारेमा तयार पारिएको सामग्री तपाईँको सेवामा म राख्नेछु. त यति नै जानकारी मैले गराउन चाहेँ आजको कार्यक्रम अन्तर्गतका सरसामग्रीको विषयमा कुरा गर्नु पर्दाखेरि. र आजको मौसमको कुरा गर्नुपर्दा आज मौसम राम्रो छ, धेरै ठाउँमा घाम नै लागिरहेको छ. दक्षिणी भूर र पूर्वी भूभागतिर चाहिँ न्यानोपन पनि महसुस गर्न सकिन्छ भने केही वर्षा उत्तरी भेगतिर हुँदैछ. र नर्दर्न आयरल्यान्ड र वेस्टर्न स्कटल्यान्डमा आज आफ्टरनुन पश्चातको समयसम्ममा चाहिँ कडा हावा र वर्षाको क्रम जारी रहने जानकारी पनि मिलेको छ हामीलाई. अनि उत्तरी भूभागहरूतिर आज राति पनि हावा चलि नै रहनेछ, वर्षा पनि हुनेछ, ठाउँ ठाउँमा भारी वर्षा पनि हुनसक्छ र बिस्तारै बिस्तारै वर्षा हुने ठाउँतिर कम भएर पनि जान्छ. तर रात छिप्पिँदै जाँदाखेरि चाहिँ वर्षा पनि कम हुँदै जाने सम्भावना देखिएको छ. बदलीको कुरा गर्नुपर्दा दक्षिणी भूभागहरूसम्म बादल फैलिने देखिन्छ अनि तटवर्तीय क्षेत्रहरू र अलिकति यो माथिल्लो भूभागहरूतिर हिली एरियातिरबाट भनौँ है कुहिरो लाग्न सक्ने सम्भावना छ दक्षिण पश्चिमी भेगहरूमा. यो छोटो मौसमको जानकारी पनि मैले तपाईँलाई सुनाइहालेँ. मिट अफिसद्वारा हामीले सावार गरेका थियौँ. र आजको विशेषताको कुरा गर्नुपर्दा, आजको दिनको विशेषताको कुरा गर्नुपर्दा, सङ्गीतकै कुरा गर्नु, सबैभन्दा पहिला त आज चाहिँ इन्टरनेसनल रेगे डे पनि पर्न गएको छ. रेगे भन्ने बित्तिकै यो चाहिँ एउटा प्रसिद्ध सङ्गीतको जनर हो होइन, जसको चाहिँ जुन सुरुवात चाहिँ जसको चाहिँ उत्पत्ति चाहिँ जमैकाबाट भएको मानिन्छ. र यसबाट चाहिँ सम्पूर्ण रूपमा जमैकन संस्कृति सङ्गीत दुनियाँभरिमा फैलिएको कुरालाई हामीले चाहिँ सम्झना गर्न सक्छौँ आजको दिनमा. यसको सुरुवात चाहिँ सन् 1994 एन्ड्रिया डेभिसद्वारा गरिएको थियो. र यसको उद्देश्य भनेको चाहिँ विशेष गरिकन रेगे सङ्गीतले सन् 1960 दशकद्वारा नै सामाजिक न्याय, मानव अधिकार र सार्वभौमिकता, एकता र यसको सँग यससँग जोडिएको सन्देशलाई चाहिँ फैलाउनमा एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो. फेरि सङ्गीतको माध्यमबाट फैलाउने कुनै पनि सन्देश छिटोभन्दा छिटो, धेरैभन्दा धेरै ठाउँमा पुग्छ भन्दा फरक पक्कै पनि नपर्ला र त्यो मान्छेको मनमुटुभित्रसम्म नै पुग्छ. साङ्गीतिक एउटा चाहिँ अभ्यासद्वारा फैलाइएका
जति पनि सन्देशहरू छन् तिनलाई होइन. र त्यस कारण गर्दाखेरि पनि यसको उद्देश्य चाहिँ नि यस प्रकारको एउटा चाहिँ एकदमै सकारात्मक सन्देश फैलाउनको लागि गरिएको थियो. र सांस्कृतिक प्रभावको कुरा गर्नुपर्दा रेगी सङ्गीतको सुरुवात चाहिँ जमैकाको सडकहरूमा साउन्ड सिस्टम जुन चाहिँ मोबाइल स्पिकर ट्रकहरूको माध्यमद्वारा चाहिँ भएको थियो, ताकि कम आय स्रोत भएका मानिसहरूले पनि सङ्गीतको आनन्द लिन सकुन् भनेर. त्यति बेलाको समयमा अब सङ्गीत चाहिँ एकदमै पर्सनली चाहिँ प्राइभेटली घरमा सुन्नको लागि धेरै पैसा पनि लगाउनु पर्थ्यो, अब रेकर्डर किन्न पऱ्यो, रेकर्ड्सहरू किन्न पऱ्यो होइन. त्यो कारण गर्दाखेरि यसरी मोबाइल स्पिकर ट्रकहरू मार्फत चाहिँ नि बाटो बाटोमा नै यस्ता सङ्गीतहरू सुनाउँदै हिँडिन्थ्यो, जसले गर्दाखेरि सबैसम्म चाहिँ नि यो सङ्गीत र सङ्गीतबाट फैलाउन चाहेको जुन सन्देश छ त्यो पुग्थ्यो है. र एकदमै अन्तर्राष्ट्रिय जगतमा चाहिँ सबैभन्दा सबैले मन पराइएको र सबैले चिन्ने रेगी सङ्गीतको प्रतिनिधित्व गर्ने कलाकारको रूपमा हामी बब मार्लेलाई चिन्छौँ होइन. र यो बेलामा आजको यो दिनमा चाहिँ नि विभिन्न प्रकारका सङ्गीत कार्यक्रमहरू हुन्छ दुनियाँभरिकै चाहिँ विभिन्न ठाउँ देशहरूमा चाहिँ नि रेगे कलाकार र प्रशंसकहरू कन्सर्ट आयोजना गर्छन् र यो संस्कृतिको लाई चाहिँ एउटा उत्सवको रूपमा मनाउने गर्छन्. कैयौँ अनलाइन इभेन्ट्स र भर्चुअल फेस्टिभलको माध्यमद्वारा मानिसहरू चाहिँ एकसाथ मिलेर वान लभको सन्देश दिन्छन्. वान लभ पिपल गेट रेडी भन्ने एउटा चाहिँ गीत पनि छ बब मार्लेको आवाजमा, जसले चाहिँ एकदमै धेरै संसारभरि नै संसार सबै एकै हो र संसारभरिका मानिसहरू एउटै हुन् भन्ने खालको सन्देश चाहिँ दिएको थियो. त्यति बेला एकदमै चर्चित पनि भएको यो गीत हो होइन. र यसै गीतलाई नै अब तपाईँको लागि म राख्छु अगाडि. र आजको दिनमा चाहिँ नि इन्टरनेसनल जोक डे पनि परेको छ प्रिय श्रोतावृन्द होइन. इन्टरनेसनल जोक डे यानि कि अन्तर्राष्ट्रिय रूपमा नै चुटकिलाहरू सुन्ने सुनाउने हाँस्ने हँसाउने आजको दिन 1 जुलाईको दिनमा चाहिँ हामी अन्तर्राष्ट्रिय जोक डेको रूपमा मनाउँछौँ होइन. र यो दिन चाहिँ हाँसी अनि खुसी फैलाउनको लागि समर्पित छ. यसको मुख्य उद्देश्य भनेको मानिसहरूलाई चुटकिला सुनाउने हँसाउने र जीवनको गम्भीरतालाईबाट चाहिँ अलिकति भए पनि ब्रेक लिनको लागि प्रोत्साहित गर्ने आजको दिन हो. र यस कारण गर्दाखेरिमा चाहिँ नि हामी सबैजना हाँस्नुपर्छ, किनभने हाँस्नु चाहिँ स्वास्थ्यको लागि राम्रो हो होइन. लाफ्टर थेरापी भनेर तपाईँले सुन्नु नै भएको छ होला, सबैभन्दा ठुलो औषधि नै हाँस हो भनेर भन्छन् मान्छेको स्वास्थ्यको लागि है. त्यो कारणले गर्दाखेरि अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा हाँसौँ रमाइलो गरौँ भनेर भन्न चाहन्छु म है. र यस दिनको सुरुवात चाहिँ सन् 1994 भएको थियो. र यस दिनको कुरा गर्नुपर्दाखेरि अन्तर्राष्ट्रिय योग दिवसको सुरुवातको जुन जड छ यो चाहिँ अमेरिकी लेखक वेन रिनागलसँग जोडिएको छ, जसले चाहिँ यस दिनलाई सेलिब्रेट गर्नको बारेमा सोचेका थिए. र वेन जब हलिडेमा थिए त्यति बेला उनले यस दिनको प्रयोग गर्नको लागि आफ्नो चुटकिलाहरूले भरिएको किताबलाई प्रमोट गरेका थिए. र यसै कारणले गर्दाखेरिमा चाहिँ नि यस 1 जुलाईको दिनलाई चाहिँ हामीले चुटकिला दिवस अथवा भनौँ योग डे भनेर संसारभरि नै मनाउँछौँ. र 1 जुलाई भन्ने बित्तिकै पूर्ण रूपमा आधा अङ्ग्रेजी साल सकिसकेको हुन्छ. आधा साल सकिँदासम्म त मान्छेको जोस आगामी अलिकति तल आइसकेको हुन्छ नि, किनभने अब कुनै पनि नयाँ वर्ष आउने बेलामा कति जोसिलो तरिकाले हामीले चाहिँ नि साललाई चाहिँ स्वागत गर्छौँ होइन. तर 6 महिना बित्दा नबित्दै हाम्रो जोस अलिकति आधा उधी तल झरिसकेको हुन्छ. यस्ता फेरि पनि हाँसेर रमाइलो गरेर चाहिँ नि सबैलाई हँसाएर चाहिँ नि त्यो एउटा जुन एनर्जी लेभललाई माथि ल्याउनको लागि पनि आजको यो दिन अत्यन्तै भनौँ सार्थक छ भन्दा फरक पक्कै पनि नपर्ला जस्तो लाग्छ मलाई. र आजबाट साउथ एसियन हेरिटेज महिना पनि सुरु भएको छ, डिसेबिलिटी प्राइड मन्थ पनि सुरु भएको छ, प्लास्टिक फ्री जुलाई पनि हो यो महिना चाहिँ है. र यी सबैको विषयवस्तुमा अगाडि म कुरा गर्दै पनि जानेछु. अहिलेको लागि भने अब अन्तर्राष्ट्रिय रेगे डेको अवसरमा चाहिँ नि अब मालेले गाउनुभएको यो एउटा गीत सुनाउँदै तपाईँ सबैलाई म अब हेल्थ सेगमेन्टतर्फ लिएर जान्छु है त.

0: गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
0: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोरखा रेडियो हो।

0: दिवा कोसिलीमा अब स्वास्थ्य चर्चा।
1: हजुर आदरणीय श्रोतावृन्द, पक्कै पनि सुन्दै हुनुहुन्छ बीएबीएस गोर्खा रेडियोलाई। यतिखेर कार्यक्रम दिवाको सिलीमा हुनुहुन्छ तपाईँ, म शिरीष सेनवारको साथमा। र सधैँ चाहिँ दिवाको सिलीको यो समयमा अब भने हेल्थ सेगमेन्टको पालो परेको छ। हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा हामी केही कुराकानी, केही चर्चा परिचर्चा सधैँ चाहिँ आज पनि गर्न गइरहेका छौँ। तपाईँ तयार हुनुहुन्छ भने म पनि बिल्कुलै तयार छु। अब आउनुहोस् यस आजको विषयवस्तुतर्फ लागिहालौँ। त प्रिय श्रोतावृन्द, सधैँ नै प्रत्येक दिन कार्यक्रमको यो चरणमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न पक्षहरूलाई हामी नजिकबाट निहाल्ने गर्दछौँ, होइन? चाहे त्यो कुनै पनि विशेष रोग होस्, चाहे औषधि उपचार होस्, चाहे पौष्टिक तत्त्वहरूको बारेमा होस्, चाहे कुन खानाले कस्तो प्रकारले हामीलाई चाहिँ फाइदा पुर्याउँछ भन्ने कुरा होस्, होइन? चाहे हाम्रो हेल्दी हेबिट्सको बारेमा होस् अथवा अनहेल्दी हेबिट्सको बारेमा होस्, जे जति कुराहरूले चाहिँ हाम्रो स्वास्थ्यलाई कुनै न कुनै असर रूपबाट असर पुर्याउँछ, ती कुराहरूलाई चाहिँ हेल्थ सेगमेन्टमा म समेट्ने गर्दछु। र आज पनि यही सिलसिलालाई अगाडि बढाउने मेरो तयारी रहेको छ र तपाईँ सबैले साथ दिइरहनु भएको छ भन्ने आशा सहित अब भने म अगाडि बढ्न चाहन्छु। आजको विषयवस्तुको कुरा गर्नुपर्दा बडो इन्ट्रेस्टिङ विषयवस्तु छ जुन तपाईँ हामी सबैलाई पक्कै पनि लागू हुन्छ नै, रोटी या भात, अर्थात् भनौँ रोटी या चामल, के चाहिँ हाम्रो शरीरको लागि ठिक हुन्छ, विशेष गरिकन वजन घटाउने कोसिस गर्दैछौँ भने चाहिँ यो दुईवटा मध्ये के खाने त भन्ने विषयवस्तुमा चाहिँ तपाईँ हामीलाई सधैँ नै दुविधा हुन्छ नै, होइन? यही विषयवस्तुलाई आज छोटकरीमा तपाईँसँग सेयर गर्ने तयारी गरिरहेकी छु। आउनुहोस् यसतर्फ लागिहालौँ। र आज चाहिँ यसलाई मैले साभार गरेकी छु हाम्रो पोषणविद हुनुहुन्छ डाक्टर डाइटिसियन आकाङ्क्षा मिश्र, उहाँको यो एउटा चाहिँ छोटो जानकारी जुन म तपाईँसँग सेयर गर्दैछु यो बेलामा। आजभरि वेट लसको कुरा आउने बित्तिकै सबैभन्दा पहिला कार्बोहाइड्रेटलाई नै आफ्नो डाइटबाट पूर्ण रूपमा बहिष्कार गरिदिने चलन बढिरहेको छ। धेरै मानिसहरूले त पुरैसँग चाहिँ नि रोटी र भातलाई खान नै बन्द गरिदिएको पनि देख्छौँ भने त्यही धेरै मानिसहरूलाई यस्तो लाग्छ कि भात खानाले चाहिँ वजन बढ्छ, त्यसै कारण गर्दाखेरि रोटी त खान्छन् तर भात खानबाट चाहिँ उनीहरू बच्छन् भनौँ न, होइन? भात चाहिँ उनीहरू खाँदैनन्। तर वजन घटाउनको लागि रोटी या भात के खानुपर्छ त भन्ने कुरालाई चाहिँ नबुझिकन हामीले कुनै पनि कदम चाल्नु हुँदैन भन्छन् डाइटिसियन आकाङ्क्षा मिश्र। वेट लसको लागि रोटी या चामल मध्ये कसको सेवन गर्ने भन्ने कुरा चाहिँ आजको यो विषयवस्तुमा म अलिकति चर्चा गर्छु र कुन कुराले रोटी अथवा चामल कसले चाहिँ हामीलाई राम्रो रिजल्ट दिन्छ त भन्ने कुरा चाहिँ अब हामी अगाडिको यो सेगमेन्ट अन्तर्गतको यो सामग्रीमा चर्चा गर्छौँ। आदरणीय श्रोताहरू आउनुहोस् अब अगाडि, रोटी र चामल यानि कि रोटी र भातमा कार्ब्स कति हुन्छ भन्ने कुराबाट चाहिँ हामी आजको यो प्रसङ्गलाई अगाडि बढाउँ। अब पोषक तत्त्वहरूको कुरा गर्ने हो भने चामल र रोटी दुइटैमा कार्बोहाइड्रेट्सको मात्रा करिब करिब एक समान नै हुन्छ। 100 ग्राम आटामा कार्बोहाइड्रेट 70 ग्राम हुन्छ, प्रोटिन 13 ग्राम, फाइबर 10.7 ग्राम, फ्याट 2.5 ग्राम अनि क्यालोरी चाहिँ 340 क्यालोरिज यसले दिन्छ। यसै गरिकन 100 ग्राम चामलमा कार्बोहाइड्रेट 78 ग्राम हुन्छ, प्रोटिन 6.8 ग्राम हुन्छ, फ्याट 0.5 ग्राम हुन्छ, फाइबर 0.7 ग्राम हुन्छ र क्यालोरिज यसबाट 130 क्यालोरिज हामीले प्राप्त गर्दो रहेछौँ। जस्तो कि तपाईँले सुनिहाल्नुभयो, होइन, रोटी र चामलमा कार्ब्सको मात्रा चाहिँ समान हुन्छ भनेर, तर रोटीमा प्रोटिन र फाइबरको मात्रा चाहिँ नि चामलको तुलनामा धेरै हुँदो रहेछ र यही कारणले गर्दाखेरि चाहिँ रोटी खाए पश्चात चाहिँ हामीलाई धेरै लामो समयसम्म भोक लाग्दैन र पेट भरिरहेको जस्तो महसुस हुन्छ। तर स्टार्चको मात्रा धेरै भएको कारणले गर्दाखेरि चामल चाहिँ भात चाहिँ भनौँ छिट्टै नै र सजिलै तरिकाबाट पच्छ, जस कारणले गर्दाखेरि छिट्टै नै भोक पनि लाग्छ। जब हामीले धेरै धेरै भातहरू खान्छौँ, छिटो छिटो खाने हाम्रो बानी हुन्छ, किनभने अब भात खाइसकेपछि एकैछिनमा भोक लागेपछि केही न केही त खानु परिहाल्यो, होइन? त्यति बेला क्यालोरिजको मात्रा पनि बढी हुन्छ, हाम्रो शरीरमा जुन इन्टेक क्यालोरिजको हुन्छ त्यो पनि बढी हुन्छ र हाम्रो वजन घट्ने त होइन बढ्न पो सक्छ बरु। यो कारण गर्दाखेरि पनि चामल खाँदाखेरि चाहिँ नि छिटै भोक लाग्ने कारणले गर्दाखेरि मोटाउने क्रम चाहिँ त्यसरी बढ्छ भन्दा फरक नपर्ला। यसको अलावा हामीले कति खाइरहेका छौँ, हाम्रो पोर्सन कति छ, यसमा पनि ध्यान दिनु अत्यन्तै जरुरी छ। एक्सपर्ट्सहरूको कुरा सुन्ने हो भने वजन घटाउनको लागि रोटी र चामल दुइटै नै राम्रो अप्सन हो, तर हामीले कति मात्रामा यसलाई खाइरहेका छौँ र कस्ता कस्ता कुराहरूसँग मिलाएर यसलाई खाइरहेका छौँ त्यसमा ध्यान दिनु जरुरी छ। यो किन पनि हो भने यदि हामीले रोटी र भातलाई चाहिँ कुन कुराको साथमा मिलाएर खाइरहेका छौँ, त्यसको कम्बिनेसन के हो भन्ने कुरामा ध्यान दिएनौँ भने हाम्रो लागि चाहिँ यो रोटी खाए पनि भात खाए पनि वजनलाई चाहिँ कन्ट्रोल गर्न सक्ने कुनै पनि चाहिँ तरिका बाँकी रहँदैन। यस कारण गर्दाखेरि रोटी र चामल खाने कुरा भन्दाखेरि पनि त्यो रोटी र चामल हामीले चाहिँ कुन कुरासँग मिलाएर खाइरहेका छौँ भने कम्बिनेसनलाई चाहिँ बढी ध्यान दिनु परेर रहेछ। र धेरै मानिसहरूलाई चाहिँ जब हामी भात खान्छौँ नि होइन, त्यति बेला थोरै भातले त पेट भरेको जस्तो लाग्दैन नि त हामीलाई, त्यस कारण गर्दाखेरि एकैपटकमा हामी धेरै नै भात खान्छौँ। दाल तरकारीहरू भए तापनि हामीले भातलाई नै बढी राख्छौँ हाम्रो प्लेटमा होइन, यस कारण गर्दाखेरि बिस्तारै बिस्तारै हाम्रो वजन बढेर जान्छ। यसको अलावा यदि हामीले भात मात्र खाइरहेका छौँ र त्यसमा प्रोटिन या फाइबरवाला कुनै पनि कुराहरूलाई सामेल गरिरहेका छैनौँ भने पनि वजन बढ्ने आशंका बढिरहन्छ, किनभने त्यसको गर्दाखेरि हाम्रो भातको मात्रा बढी हुन्छ। त्यही नै हामीले भातको साथसाथमा सलादहरू होइन, यसै गरिकन प्रोटिनयुक्त दालहरू फाइबरयुक्त तरकारीहरूको मात्रालाई बढी गर्ने हो भने स्वतः चामलको मात्रा कम हुन्छ, भातको मात्रा कम हुन्छ, जस कारण गर्दाखेरि हाम्रो क्यालोरी इन्टेक पनि कम हुन्छ, कार्ब्स इन्टेक पनि कम हुन्छ, जस कारण गर्दाखेरि वजनलाई नियन्त्रणमा राख्न सकिन्छ। त यसै गरिकन प्रिय श्रोताबृन्द, यदि रोटीको कुरा गर्ने हो भने धेरै मानिसहरूलाई चाहिँ रोटी पचाउन अलिकति कठिन पर्छ, चामललाई सजिलै पचाउन सकिन्छ तर रोटीलाई पचाउन अलिकति समय पनि लाग्छ र अलिक मुस्किल पनि हुन्छ। यस कारण गर्दाखेरि रोटी कम नै खाइन्छ, किनभने कम रोटी खाँदाखेरि पनि पेट भरेको जस्तो महसुस हुन्छ हामीलाई, जस कारण गर्दाखेरि वजन बढ्ने चिन्ता धेरै हुँदैन। तर रोटी खाने बेलामा तपाईँले कतिवटा रोटी खाइराख्नु भएको छ यसको ध्यान पनि राख्नु एकदमै जरुरी छ, किनभने पोर्सन कन्ट्रोलमै लागि पनि भने होइन, पोर्सन एकदमै जरुरी छ, हामीले ध्यान दिनुपर्छ यसलाई। र रोटीलाई तपाईँले चाहिँ दाल या हरियो सागसब्जी आदि इत्यादिसँग खानुभएको छ कि छैन भन्ने कुराले पनि निर्धारण गर्छ तपाईँको वजन नियन्त्रण हुने नहुने कुरा अथवा बढ्ने नबढ्ने कुरा होइन। यस कारण गर्दाखेरि तपाईँको भोजनमा फाइबर भिटामिन्स मिनरल्स आदि सबैको सही ब्यालेन्सको लागि रोटीको साथमा तपाईँले दाल हरियो साग सब्जी सलादहरू भयो आदि इत्यादिलाई तपाईँले यदि त्यहाँ आफ्नो प्लेटमा राख्नुहुन्छ अथवा आफ्नो भोजनमा समावेश गर्नुहुन्छ भने चाहिँ नि वजन तपाईँको त्यति साह्रो बढ्दैन भनेर भन्दछन् डाइटिसियन। र यसै गरिकन अब अन्त्यमा चाहिँ भनौँ, रोटी र चामल दुइटैको कुरा गर्नुपर्दा दुइटै नै फाइदाजनक छ वास्तवमा हामीलाई है। यदि हाम्रो मकसद चाहिँ नि शरीरबाट फ्याट घटाउने हो भने चामलको सट्टामा हामीले चाहिँ रोटीको प्रयोग गरौँ, किनभने रोटीमा हाम्रो प्रोटिन हुन्छ, फाइबर हुन्छ, जस कारण गर्दाखेरि खाएपछि लामो समयसम्म पेट भरिएको महसुस हुन्छ र छिटो भोक लाग्दैन हामीलाई। साथसाथमा रोटीमा रहेको प्रोटिनले चाहिँ मेटाबोलिक रेटलाई पनि बढाउनमा मदत गर्छ। तर यदि वेट लसको साथसाथमा मसल्सहरू बनाउने सोच रहेको छ भने फेरि तपाईँले चाहिँ भातलाई नै राम्रो विकल्पको रूपमा लिन सक्नुहुन्छ, किनभने मसल्स बनाउनको लागि डायटमा धेरै क्यालोरी इन्टेकको साथसाथमा यस्तो कुराहरू खानु जरुरी पर्छ जो छिटै नै सजिलो तरिकाले पचोस्, जुन चाहिँ चामल हो। यस कारण गर्दाखेरि तपाईँको मकसद के हो खासमा त्यसलाई विचार गरेर तपाईँले भात या रोटी के उचित हुन्छ आफ्नो डायटको लागि त्यही अनुसारले प्लान गर्नु पर्यो। तर जे खाए पनि हामीले पोर्सन कन्ट्रोलमा ध्यान चाहिँ पक्कै पुर्याउनु पर्छ। पोर्सन कन्ट्रोलमा हामीले ध्यान पुर्याएनौँ भने जस्तो सुकै हेल्दी खाना खाए पनि हामीले चाहिँ नि वेटलाई नियन्त्रणमा राख्न अलिक कठिनै पर्छ। हजुर त आदरणीय श्रोतावृन्द, अब हाम्रो यो प्रसङ्ग यही नै आएर सम्पन्न गर्ने बेला भइसकेको छ। रोटी वा राइस, चामलको भात वा रोटी, हाम्रो वजन नियन्त्रणको लागि, वजनलाई घटाउनको लागि के कस्तो प्रकारको चाहिँ नि खाना हामीले चुज गर्नुपर्छ भन्ने विषयवस्तुमा अलिकति कुरा गरेँ, चर्चा परिचर्चा गरेँ र अब भने हामी यो प्रथम सामग्रीलाई यतिमै सीमित गर्दै एउटा छोटो विश्राम लिन्छौँ। त्यस पश्चात कार्यक्रमको अर्को हाम्रो प्रसङ्ग रहनेछ यस हेल्थ सेगमेन्ट अन्तर्गतको आँखाको विषयवस्तु, त्यसतर्फ लाग्छौँ है त।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: यो BFBS गोर्खा रेडियो हो।

प्रिय श्रोतावृन्द, मिठो गीत सुन्दै हुनुहुन्छ तपाईँले। यतिखेर एउटा साङ्गीतिक विश्राम हामीले लिइसकेका छौँ र यो बेलामा अब यो साङ्गीतिक विश्राम सँगसँगै हामी हेल्थ सेगमेन्टको दोस्रो सामग्रीतर्फ पनि बढेका छौँ। आज आँखाको हामी कुरा गर्ने तयारीमा रहेका छौँ दोस्रो प्रसङ्ग अन्तर्गत। हुन त आँखाको कुरा गर्नुपर्दाखेरि हरेक उमेर समूहका मानिसहरूको आँखा स्वस्थ राख्नको लागि एकदमै जरुरत छ नै, किनभने आँखा र दृष्टि महत्त्वपूर्ण छ भनेर मैले अघि पनि भने। तर विशेष गरिकन जब हाम्रो उमेर बढ्दै जान्छ त्यो बेलामा आँखाको ख्याल अझ बढिराख्नु जरुरी हुन्छ, किनभने उमेरसँग जोडिएको थुप्रै प्रकारको बिमारीहरू हुन्छन् जसले चाहिँ हाम्रो आँखामा नकारात्मक प्रभाव पार्न सक्छन्। जस्तो कि डायबिटिजको कारणले हुनेवाला डायबिटिक रेटिनोप्याथीको समस्या, उमेरसँग जोडिएको मैक्युलर डिजेनरेसन, मोतियाबिन्दु, ग्लुकोमा आदि इत्यादि, र थुप्रै अन्य फ्याक्टर्सहरू पनि हुन्छन् जसको कारणले गर्दाखेरि यी बिमारीहरू हुन सक्छन्। तर विशेष गरिकन पोषणको कमी नै यसमा चाहिँ महत्त्वपूर्ण रहन्छ यस्तो समस्या निम्त्याउनको पछाडि। र यसो थुप्रै भिटामिनहरू छन् जसले हाम्रो आँखाको स्वास्थ्यलाई राम्रो बनाइराख्नको लागि अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्। यसको अलावा धेरै एन्टिअक्सिडेन्टहरू पनि छन् जो शरीरमा रहेका फ्री रेडिकल्सहरूको कारणले हुने इन्फ्लामेसन या अक्सिडेटिभ ड्यामेजको कारण आँखामा हुने खालका नोक्सानीहरूबाट हामीलाई सुरक्षा प्रदान गर्नमा मद्दतगार छ। यदि कुनै खास प्रकारको भिटामिनको कमी शरीरमा भयो भने यसको कारणले गर्दाखेरि मोतियाबिन्दु र एज रिलेटेड मैक्युलर डिजेनरेसन जस्ता बिरामीहरू हुन सक्ने खतरा बढ्न जान्छ। धेरै रिसर्चहरूबाट पनि यो साबित भइसकेको छ कि यस्ता थुप्रै भिटामिन र मिनरल्सहरू छन् जसको चाहिँ प्रयोगले अथवा भनौँ यदि त्यो पर्याप्त मात्रा हाम्रोमा शरीरमा हुन्छ भने यस्ता बिमारीहरूबाट बस्न सकिन्छ। जसमध्येको भिटामिन ए सबैभन्दा अगाडि आउँछ। भिटामिन ए भन्ने बित्तिकै आँखाको स्वास्थ्यको लागि जरुरी छ भन्ने कुरा त तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो। यसैबाट सुरुवात गरौँ अब भने आजको यो आँखाको लागि चाहिने भिटामिन्सहरूको कुरा गर्नुपर्दा। आँखाको बाहिरी आवरण जसलाई कर्निया भनिन्छ त्यसलाई मेन्टेन राखेर हाम्रो भिजनलाई क्लियर बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ भिटामिन एले। यदि व्यक्तिको शरीरमा भिटामिन एको कमी भयो भने र समयमा नै यसको चाहिँ उपचार भएन भने जिरोफ्थाल्मिया नामको एउटा एकदमै गम्भीर आँखाको बिरामी हुन सक्ने खतरा बढेर जान्छ। र यसमा चाहिँ नि के हुन्छ भने रतन्धो भनेर भनिन्छ नि नाइट ब्लाइन्डनेस, त्यसबाट सुरु हुने रहेछ यो समस्या। र यदि भिटामिन एको कमी जारी नै रह्यो भने आँखामा रहेका आँसुको थैलीहरू र आँखा चाहिँ सुक्न जाने खतरा पनि बढ्न जान्छ। धेरै रिसर्चहरूमा पनि यो कुरा साबित भइसकेको छ कि भिटामिन एबाट भरपूर डायटको सेवन गर्नाले मोतियाबिन्दु र एज रिलेटेड मैक्युलर डिजेनरेसन जस्ता बिरामीहरूको खतरालाई कम गर्न सकिन्छ। यस कारण गर्दाखेरि डायटमा भिटामिन एबाट भरपूर चिजहरूलाई सामेल गर्नुपर्छ। र यदि शरीरमा भिटामिन एको एकदमै धेरै कमी भयो भने यसबाट भिटामिन ए सप्लिमेन्ट्सको सेवन गर्ने सल्लाह पनि डक्टर्सहरूले दिन्छ। जस्तै खानाहरूको कुरा गर्नुपर्दा गाजर भयो होइन, अनि रेड पेपर भयो, सकरखण्ड भयो, अनि पालुङ्गो, केरा, लेट्टस यस्ता सागसब्जी हुन् जसमा चाहिँ भिटामिन ए भरपूर मात्रामा हुन्छ। यसको अलावा कर्ड लिभर ओइल, सामन, गोट चिज, क्रिम चिज, अन्डा आदिमा पनि भिटामिन ए पाइँदो रहेछ। त अब हामी कुरा गर्छौँ भिटामिन ई को बारेमा। यदि हाम्रो शरीरमा चाहिँ भिटामिन ई को कमी भयो भने फेरि हाम्रो आँखालाई पनि यसले असर पार्ने रहेछ। जब फ्री रेडिकल्स र एन्टिअक्सिडेन्ट्सको बीचमा असन्तुलन हुन्छ त्यति बेला चाहिँ अक्सिडेटिभ स्ट्रेसको समस्या हुन जान्छ र यसको कारणले गर्दाखेरि आँखासँग जोडिएका धेरै प्रकारको बिमारीहरू बढ्न सक्छन्। भिटामिन ई एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो जसले चाहिँ कोषहरूलाई सुरक्षित राख्नमा मद्दत पुर्याउँदछ। यस कारणले गर्दाखेरि पनि भिटामिन ई हामीले लिनु एकदमै जरुरी छ। यसै गरिकन भिटामिन सी पनि आँखाको लागि अत्यन्तै जरुरी छ र यो पनि एकदमै एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो र यसले चाहिँ अक्सिडेटिभ ड्यामेजको विरुद्ध आँखालाई सुरक्षा प्रदान गर्नमा मद्दत गर्छ। अक्सिडेटिभ ड्यामेजको कारणले गर्दाखेरि कोर्टिकल मोतियाबिन्दु र न्युक्लियर मोतियाबिन्दु यो दुईवटा बिरामी हुन सक्छन्। भिटामिन सी चाहिँ कोलेजन बनाउनमा महत्त्वपूर्ण काम गर्छ यसले र यो एक प्रोटिन हो जसले हाम्रो आँखालाई आकार दिनमा मद्दत गर्छ, खास गरी कोर्निया र स्क्लेरालाई। र धेरै रिसर्चहरू यो कुरा पनि अगाडि आइसकेको छ कि भिटामिन सी मोतियाबिन्दु हुने खतरा कम गर्नमा मद्दतगार एउटा भिटामिन हो भनेर। यस कारणले गर्दाखेरि भिटामिन सी पाइने खानेकुराहरू जस्तो कि मौसमी भयो, अमला भयो, किवी फ्रुट, स्ट्रबेरी, अनि यसै गरिकन कागती, सुन्तला आदि खानेकुराहरूलाई हाम्रो भोजनमा समावेश गर्नु राम्रो हुन्छ। यसै गरिकन अब हामी कुरा गरौँ भिटामिन बी को बारेमा।
धेरै अध्ययनहरूमा चाहिँ शोधकर्ताहरूले के पाएका छन् भने भिटामिन बी सिक्स बी नाइन र बी ट्वेल्भले चाहिँ आँखाको स्वास्थ्यलाई एकदमै राम्रो सकारात्मक प्रभाव पार्दछन् र विभिन्न प्रकारका भिटामिन बीको कम्बिनेसनले चाहिँ हाम्रो हामीमा चाहिँ होमोसिस्टिनको लेभललाई कम गर्नमा मद्दत पुर्याउँदछ यो हाम्रो शरीरमा हुने एक प्रोटिन हो जसको सम्बन्ध इन्फ्लामेसन र एज रिलेटेड म्याकुलर डिजेनरेसनलाई बढाउने खतरासँग सोझै सम्बन्ध रहेको छ यसकारण गर्दाखेरि हाम्रो डायटमा दुध चिज अन्डा अनि चिकन रेड मिट टुना म्याकरल अनि सामुन जस्ता खानेकुराहरूलाई चाहिँ सामेल गर्नु राम्रो हुन्छ भिटामिन बीको लागि यसै गरिकन अब हामी कुरा गर्छौँ ओमेगा थ्री फ्याटी एसिडको बारेमा जुन आँखाको लागि बडो जरुरी छ त ओमेगा थ्री फ्याटी एसिड एक प्रकारको पोलिअनस्याचुरेटेड फ्याट हो यसले हाम्रो आँखामा रहेको रिटिनाको कोशिका यानि कि झिल्लीमा चाहिँ डिएचएको सघनतालाई अधिक बनाउँदछ डिएचए एक विशेष प्रकारको ओमेगा थ्री नै हो र आँखाको कोशिकाहरू बनाउनमा मद्दत पुर्याउनुको अलावा यसले चाहिँ नि एन्टी इन्फ्लामेटरी प्रपर्टिजको कारण गर्दाखेरि इन्फ्लामेसनलाई पनि रोक्दछ र डायबेटिक रेटिनोप्याथीको बिरामीका मानिसहरूलाई पनि त्यो हुने खतराबाट जोगाउँदछ यसको अलावा धेरै मानिसहरूमा चाहिँ ड्राई आइज यानि कि आँखामा सुक्खापनको बिमारी पनि हुन्छ यसमा आँसुको कमीको कारणले गर्दाखेरि आँखामा अलिकति धुँधला धुँधला देखिने भनौँ न होइन अलिकति राम्ररी क्लियर नदेख्ने असहजता महसुस गर्ने सुक्खापन जस्तो समस्याहरू आउन सक्छ यस्तोमा चाहिँ आँखामा चाहिँ आँसुको अधिक उत्पादनमा पनि मद्दत गर्दछ ओमेगा थ्री फ्याटले र आफ्नो डायटमा ओमेगा थ्री फ्याटी एसिडको मात्रा बढाउनको लागि हामीले चाहिँ नि फ्ल्याक्स सिड्स खान सक्छौँ चिया सिड्स खान सक्छौँ सोया नट्स विशेष गरिकन ओखर त्यसमा पनि अनि सालमन चुना अनि सार्डिन जस्ता माछाहरू र क्यानोला ओइल जस्तो चिजहरूको सेवन गर्नाले चाहिँ ओमेगा थ्री फ्याटी एसिडको आपूर्ति हुन्छ यसै गरिकन हाम्रो आँखालाई चाहिने अन्य दुईवटा भिटामिनको कुरा गर्नुपर्दा एउटा रहेको छ ल्युटिन र अर्को रहेको छ जिङ्क यो दुईवटाको पनि एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ हाम्रो आँखाको स्वास्थ्यको लागि यी कुराहरूलाई चाहिँ हामीले यदि विचार गर्ने हो भने यी भिटामिन्सहरू मिनरल्सहरूलाई चाहिँ हामीले हाम्रो खाद्य वस्तुमा अथवा भनौँ हाम्रो भोजनमा चाहिँ समावेश गर्ने हो भने धेरै हदसम्म हाम्रो आँखालाई चाहिँ जोगाएर राख्न सक्छौँ जतिसुकै उमेरको भए तापनि हाम्रो आँखा एकदमै इन्ट्याक्ट तगडा भएर रहन्छ भन्दा फरक नपर्ला जे गर्न सकिन्छ आफ्नो स्वास्थ्यको लागि त्यो त हामीले गर्नै पर्यो होइन यस कारण गर्दाखेरि आँखाको स्वास्थ्यको लागि यी कुराहरूमा आजैबाट अब हामी ध्यान दियौँ आदरणीय श्रोतावृन्द यो दोस्रो प्रसङ्ग पनि मैले यहीँ आएर अन्त्य गरेँ अब यसैको साथमा हेल्थ सेगमेन्टलाई यतिमै सम्पन्न गर्न चाहन्छु अगाडि दुई बजेको समाचारतर्फ लान्छु एउटा मिठो गीत त्यसपश्चात तपाईँसँग फेरि भेट्न आउनेछु अहिलेको लागि एउटा मिठो गीततर्फ नै तपाईँको ध्यान आकर्षण गराइहालेँ

0: नेपाल ऑयल निगमले पेट्रोलियम पदार्थको बिक्रीमा देखिएको समस्या समाधान भइसकेको दावी गरेको छ। पम्पमा तेलको मौस्ताद कम भएका कारण केही लाइन देखिए पनि समाधान भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको हो। प्रमुख शहरमा शहरका पम्पमा 81 उपभोक्ताको चाप बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पम्पको अनुगमन समेत गरेको थियो। काठमाडौँ उपत्यका पम्पहरूले आज निगमको थानकोट डिपोबाट 13 लाख लिटर डिजल र 13 लाख लिटर पेट्रोल उठाएका प्रवक्ता ठाकुरले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकामा करिब 130 पम्प रहेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेपछि भाडा सस्तिएको जनाएको छ। प्राधिकरणका अनुसार नेपाल ऑयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 40 रुपियाँले घटाएपछि त्यसको प्रभाव अनुसार फ्युल सरचार्ज समायोजन गरिएको हो। नयाँ दर आजदेखि लागू भएको छ। संशोधित व्यवस्था अनुसार केही गन्तव्यमा भाडा 2,335 रुपियाँसम्म घटेको छ। प्राधिकरणले फ्युल सरचार्ज कुल हवाई भाडाको एउटा अंश मात्र भएको स्पष्ट गर्दै अन्तिम टिकट मूल्य निर्धारण गर्दा अन्य शुल्क समेत समावेश हुने जनाएको छ। काठमाडौँको जर्मन दूतावासले विद्युतीय राहदानी खरिदको विषयमा नेपाललाई कुनै पनि विरोध नोट नदिएको प्रष्टीकरण दिएको छ। 64 लाख ई पासपोर्टको ठेक्का दुई जर्मन कम्पनीलाई दिँदा भ्रष्टाचार भएको भन्दै अख्तियारले ती कम्पनीसहित 18 जना विरुद्ध विशेष अदालतमा मुद्दा हालेपछि जर्मन दूतावास र राजदूतलाई जोडेर विभिन्न खबर प्रकाशित भएका थिए। दूतावासले मीडियामा गलत खबर सार्वजनिक भएको प्रष्टीकरण दिएको हो। जर्मन दूतावासले बर्लिनमा नेपाली दूतावासका चार्ज डी अफेयर्सलाई विदेश मन्त्रालयको बैठकमा आमन्त्रित गरिएको तर आम संचारमा आए जस्तो बोलाइएको होइन भनेको छ। ई पासपोर्ट ठेक्काको मुद्दालाई लिएर जर्मनीले नेपाललाई कुनै विरोध नोट वा अन्य कुनै कागजात हस्तान्तरण नगरेको पनि दूतावासले बताएको छ। पाल्पाको रामपुर नगरपालिकाले 3 सन्तान जन्माउने परिवारको तेस्रो सन्तानलाई मासिक 1,000 भत्ता दिने नीति पास गरेको छ। बुटोलबाट छवि पाण्डे।
1: चालु आर्थिक वर्ष 2082-83 प्रोत्साहन स्वरूप मासिक 500 रुपियाँ दिने प्रक्रिया शुरू गरेको नगरपालिकाले आगामी आर्थिक वर्षदेखि 1,000 रुपियाँ प्रदान गर्ने नीति पास गरेको छ। नगरपालिकाको यो नीति पास भएको सुन्दा रामपुरकी गौमाया पौडेललाई खुसी लागेको छ। तर कार्यान्वयन कसरी हुन्छ त्यसमा भर पर्ने पौडेलको भनाइ छ।
2: तपाईँको सधैँभरि 5 वर्ष मुनि भन्ने छ के अरे चाहेको खण्डमा 3टालाई ठिकै पनि मान्ने जस्तो लागेको किनभने आखरित भयो जस्तो मानेर पनि हो। 3टा सन्तान जन्मेकोमा एउटा बच्चालाई जाने 5 वर्ष मुनिकालाई भत्ता दिने भन्ने त नियम लिएछ। अब साउनबाट लागू हुने भन्ने छ। अब कस्तो हुन्छ के हुन्छ यो ठिकै ठिकै लाग जस्तो छ भन्ने पनि भएको छ क्या कतिको पारदर्शी हुन्छ। अब
1: पाल्पा रामपुरकै रेखीराम थापाले नगरपालिकाको यो नियमले आफूलाई नछोए पनि सन्तान पाउने रहरमा रहेकाहरूलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो। पहिले 4-5 वटा सन्तान जन्माउने गरेकोमा पछिल्लो समय 1-2 महिना सीमित भएको भन्दै उहाँले सन्तानको रहर पूरा गर्नेहरूलाई नगरको यो नीति प्रभावकारी हुने थापाको विश्वास छ। तर उहाँले पनि कार्यान्वयन कसरी हुन्छ त्यो हेर्नुपर्ने बताउनुभयो।
3: अब 4-5 वटा पाउनुहुन्थ्यो सबैले है अहिले हिसाबमा 1-2 कसै कसै कसैको भयो भने 3 होइन म चाहिँ परे मेरो चाहिँ 3 सन्तान 3 भइसकेकाले पाउने चाहिँ होइन। यो 82-83 यता आएकोले अब चाहिँ 82-83-84 यावत रूपले गएकोले पाउने हो। 82-83 भन्दा पहिलाकाले चाहिँ पाउने चाहिँ हो। पाउनु पर्ने मान्छेले पाउनु जानकारी गराउनु होला।
1: पाल्पाको रामपुर नगर क्षेत्रमा बसाइसराईको ठुलो समस्या देखिएको छ। त्यसमाथि गर्भभित्रको भ्रूण पहिचान गरी छोरी भए गर्भपतन गराउने र छोरा भए मात्रै राख्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ। यसले जन्मदर घटाउँदै लगेको नगरपालिकाको दावी छ। नगर कार्यपालिका सदस्य दुर्गा देवी भण्डारीले नयाँ आर्थिक वर्षदेखि लागू हुने प्रोत्साहन कार्यक्रमले नगरका धेरै दम्पति लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।
0: इरानले अमेरिकी उच्च अधिकारीसँग तत्काल कुनै प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ। उच्च स्तरीय वार्ताका लागि ट्रम्पका ज्वाइँ ज्यारेड कुस्नर र विशेष दूत स्टिभ विटकप कतारको दोहा पुगे पनि इरानले प्रत्यक्ष भेट नगर्ने जनाएको हो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगेले पनि बैठक तय नभएको बताउनु भएको छ। कतारले दुवै पक्षबीच प्रत्यक्ष भेट नभए पनि मध्यस्थकर्ता मार्फत सम्वाद अघि बढ्ने जनाएको छ। इरानी अधिकारीले 2 साता अघि भएको युद्धविरामका बाँकी शर्तहरू टुङ्गाएपछि मात्र आणविक कार्यक्रम लगायतका जटिल विषयमा छलफल सम्भव हुने अडान लिएको रोइटर्सले लेखेको छ। इरानको भनाइपछि शान्ति सम्झौतामाथि फेरि अन्यल बढेको छ। एसियाली फुटबल महासंघ एएफसीले आफूले आयोजना गर्ने प्रतियोगितामा नेपाल सहभागी हुन नपाउने स्पष्ट पारेको छ। गएको मंगलबारबाट सुरु भएको एएफसी महिला च्याम्पियनसिप लगायत 3 प्रतियोगितामा नेपाल सहभागी हुन नपाउने भन्दै महासंघले पत्र पठाएको हो। आगामी जुलाई 13 तारिकदेखि हुने एएफसी महिला एसियाली कप छनौट र एएफसी 20 वर्ष मुनिको एसियाली कप छनौटमा पनि नेपाल सहभागी हुन नपाउने भएको छ।
4: नमस्कार। यो PFBS गोर्खा रेडियो हो।

0: नमस्ते, कार्यक्रम बिहेव संवादबाट म योगराज भाइको आदरणीय श्रोता वान आरजीआरले चाहिँ यो वर्षको आफ्नो बर्थडे 32nd आरजीआर बर्थडे चाहिँ गत शनिबार धुमधामको साथ मनाएको चाहिँ सोन क्लिपमै र आजसी सम्बन्धी कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। र सुरुमा चाहिँ हाम्रो राइफल म्यान सनम तामाङ हुनुहुन्छ र उहाँले आरजीआरको हिस्ट्री पढेर सुनाउनु भएको थियो, त्यो म सुनाउन चाहन्छु। र त्यसपछि सियो साहब हुनुहुन्छ, लेफ्टिनेन्ट कर्नल जेपकोट साहबको स्पिच, अनि चाहिँ ब्रिगेडियर डेभिड प्याक ओबी साहब हुनुहुन्छ, कर्नल आजियर, उहाँको स्पिच राख्नेछु। अनि यो पाठको अन्तमा चाहिँ वान आजियर गाखा मेजर बविन्द्र गुरुङ साहबसँग म कुराकानी गर्नेछु। अनि अरू मानुभावहरूसँग गरेको कुराकानी चाहिँ अरू पार्ट्सहरूमा तपाईँले सुन्दै जानुहुनेछ। अहिलेलाई भने राइफलम्यान सनम तामाङ हुनुहुन्छ र उहाँले आजियरको हिस्ट्री पढेर सुनाउँदै हुनुहुन्छ।
1: The Royal Gurkha Rifle was formed on 1st July 1994. This was the result of the government announcement in 1991, a plan to restructure the army. Options were changed. And with the planning for the handing back of Hong Kong to the People's Republic of China, completed 30 June 1997. 1st July 1994, the 4 Gurkha Rifle Regiments, 2GR, 6GR, 7GR and 10GR, amalgamated to form one regiment titled the Royal Gurkha Rifles, RGR. Initially, the regiment comprised of 3 battalions, but the 2nd and 3rd battalions were amalgamated in Brunei in late 1996. The regiment has carried forward the tradition of its forebears. Its uniform combined the historical embellishment and they carry the battle honours of the 4 previous regiments. Regimental affiliations with the King Royal Hussars, the Royal Regiment of Scotland, a legacy of the association with the Royal Scots and the Rifles. The Royal Gurkha Rifle is a regiment that is considered widely to be among the best in military professionalism. Men by particularly fit, enthusiastic and committed officers and soldiers. We are an organisation primarily for operational service. But we are an extended family regiment. There is a generosity of spirit and a tolerance of others. And there is a deep bond, yet lightness of thoughts, founded upon mutual trust, respect, and genuine friendship between officer and soldier. Joy Royal Gurkha Rifles.
0: हजुर, सनम भाइले आरजीआरको हिस्ट्री पढेर सुनाउँदै हुनुहुन्थ्यो। र औ भने वान आरजीआरको चाहिँ सियो साहब हुनुहुन्छ, लेफ्टिनेन्ट कर्नल जेपकोट साहब, र उहाँले दिनुभएको स्पिच म यहाँ सुनाउँदैछु।
2: म एकदम खुसी लाग्यो, म यहाँ बस्छु अनि हाम्रो बर्थडे सेलिब्रेसन्स सानो मेसेज दिन्छु। पहिला सिपाहीहरू, हामी तयारी छौँ, हाम्रो तयारी नयाँ दाजुभाइ बहिनीको लागि, तिनीहरूको एकदम राम्रो कामको लागि ठुलो धन्यवाद माग्छु। यो साल एकदम बिजी थियो, बुनाइ हुने बित्तिकै सिधै पक्का ठुलो ट्रेनिङ खेनियामा, अनि तपाईँहरूले पक्का एक्सलेन्ट पर्फर्मेन्स दिनुभएको अनि हाम्रो नाम एकदम माथि राखेको, त्यस कारणले म एकदम ग्रेटफुल। दोस्रो कुरा, हाम्रो परिवारहरू, तपाईँहरू बिना हामीले पक्का तयारी हुँदैन। तपाईँको मद्दत घरमा, स्कुलमा, अर्को अर्को ठाउँमा, यो काम बिना हामी पक्का तयारी हुँदैन। सो आज हाम्रो आज बर्थडेको बेला हामीले पक्का ठुलो धन्यवाद दिनु पर्यो एउटा सिपाही अनि अर्को गुरुजीहरू, तपाईँको परिवारलाई पक्का धन्यवाद दिनुपर्छ, किनभने विदाउट देम वी क्यानट स्ट्यान्ड हियर टुडे। I'd also like to give a final thank you on behalf of all of us today for the organization of such a wonderful event. GM Saab and RCMO Saab, for all your hard work in bringing this together. It doesn't happen easily, but every time we have such a wonderful event.
0: हजुर, सियो साहबलाई धन्यवाद भन्दै अब भने ब्रिगेडियर डेभिड प्याक ओबी साहबको चाहिँ म स्पिच राख्न चाहन्छु। उहाँ चाहिँ कर्नल आरजीआर हुनुहुन्छ।
3: First of all, it's a huge thank you to the organizers of today, and it has been an amazing event, and the quality of everything from the events on the square to the stands around the outside, it makes me incredibly proud to be Colonel RGR. So a huge thank you to the organizers. But then it's also a thank you to everyone who's given their precious time to come today, because you can choose what you do at your weekends, and you've chosen to be here and celebrate our birthday with us. And I and the whole regiment are so hugely grateful for you being here. We've had another outstanding 12 months as the regiment, and whether that be collectively, and you look at what one RGR did in Kenya, and I speak to friends within the army headquarters, and the view is it was the best battle group that has been through that Kenya exercise for at least 5 years. The individuals who have represented us at the Cambrian Patrol and brought back gold medals, or the patrols competition in the India Pacific Theatre and won the international competition there. or whether it be the individual performances and Lance Corporal Milan winning the King's Medal, Joe Adamson and Lance Corporal BJ summiting Everest, and there's so many more things that have contributed to the reputation that we've got as the best regiment in the British Army. So I'll finish with two things. It's a massive thank you for everyone who enables the regiment to be as brilliant as it is, and to say happy birthday for the 32nd time to the Royal Gurkha Rifles. Jai Arjia.
0: हजुर कर्नल आजिया साहबको स्पिच सुनिसक्नु भएको छ. अब नै वान आजिया गाखे मेजर मेजर बविन्द्र गुरुङ साहबसँग कुराकानी गरौँ. हेलो साहब, नमस्कार, अनि तपाईँलाई आरजिआरको बर्थडेको शुभकामना पनि छ.
4: दाइ एकदमै थ्याङ्क यू.
0: फर्स्टमा यो प्रश्न राखिहाल्छु, आज बिएबिएसलाई त्यहाँ सरप्राइज दिनुभयो होइन, हामीलाई एप्रिसिएट गर्नुभयो, यस्तो कहिले भएको थिएन, शब्द छैन, थ्याङ्क यू भेरी मच.
4: होइन, यो एउटा टोकन अफ एप्रिसिएसन मात्रै हो. तपाईँहरूको कन्ट्रिब्युसन चाहिँ एकदमै सेन्स युनिट मुभ भएपछि वान आरजिआर ब्रुनाईबाट यहाँ सन्टलिफ आएपछि अहिले 9-10 महिना भयो, त्यसमा चाहिँ तपाईँहरूको कन्टिन्यू आउटस्ट्यान्डिङ सपोर्ट, त्यसको लागि चाहिँ हामी होल बटालियनको एकदमै जुनियर राइफलम्यानदेखि सिओ साहब अनि जुनियर बहिनीदेखि लाएर सिओनी म्याम साहबसम्म चाहिँ एकदमै आभारी छौँ. थ्याङ्क यू भन्न चाहन्छु दाइ.
0: यो वेदर बुक गरेर आज कार्यक्रम गर्नुभएको रहेछ, साह्रै रमाइलो भइरहेछ.
4: होइन, हिजो बेलुका त निकै गडाङगुडुङ चलेको थियो, तर बिहान त्यही भएर हामीले फुटबल पनि डाइरेक्ट इन्ट्री अफिसर र लेट इन्ट्री अफिसर हामीले अलिकति अगाडि गऱ्यौँ यो मौसमले गर्दा. तर अहिले मिड डे पछि चाहिँ एकदमै रमाइलो लाग्यो, मान्छेको भिड पनि अनि वेदरको रमाइलोपन पनि गर्दा चाहिँ आई थिङ्क राम्रै हो.
0: 94 दिस इयर फर्मेसन भयो, तपाईँ यङ सोल्जर हुनुहुँदो रहेछ, कसरी सम्झिनुहुन्छ द्याट पर्टिकुलर इयरलाई चाहिँ?
4: भेरी इन्ट्रेस्टिङ दाइ. रिफ्लेक्ट गऱ्यो भने एकदमै धेरै कुरा रिफ्लेक्ट गर्न सकिन्छ. 1994 मेरो इन्टेक जोइन भएपछि हङकङमा लास्ट इन्टेक हो तिमीहरू, नेक्स्ट इन्टेकबाट चाहिँ युकेमै ट्रेनिङ हुन्छ तिमीहरू चाहिँ. अब लास्ट इन्टेक, अब तिमीहरू पल्टन जाने बेलामा चाहिँ 6 year, 10 year, 2 year, 7 year चाहिँ मर्ज भएर 1, 2, 3 रोयल गोर्खा राइफल्समा हुन्छ भनेर हामीलाई चाहिँ त्यही अनुसारको चोइस भर्न लागेको थियो. अनि हामीले रोयल गोर्खा राइफलमै जाने भनेर, आरजिआरमै जाने भनेर भरेको. अनि मेरै इन्टेक चाहिँ फर्स्ट रोयल गोर्खा राइफल्समा जन्मिएको भनौँ दाइ. त्यही भएर अघि म्यासेज हाम्रो आरजिआरको हिस्ट्री पढाउन लाउँदाखेरि पनि म 32 अगाडि जन्मिएको रोयल गोर्खा राइफल्समा, म अलिकति बुढो भयो सक्दैन होला, त्यही भएर 9-10 महिना मात्रै अगाडि मात्रै पल्टन आएको रेक्रुट इन्टेक 25 ल तिमीले दिने है यो हिस्ट्री चाहिँ. हामी 32 एज फरक भनेको चाहिँ पल्टनमा चाहिँ निकै ठुलै हो भनेर आज हाम्रो पल्टनको कान्छो इन्टेक 25 भाइले म्यासेज रिड गरेको दाइ.
0: आज बर्थडे त छँदैछ, पुरानो पुरानो जिएम साहबहरू साहबहरू पनि निकै भेटियो, एउटा अर्को रमाइलो क्षण होइन.
4: हजुर, यो नेटवर्किङ जरुरी लाग्छ दाइ मलाई. यो प्रोफेसनल वेमा चाहिँ अब आफ्नो आफ्नो प्रोफेसनल काम हुन्छ, अब भेट्ने मौका नि हुन्न, कल गर्ने मौका नि बिजी नै हुन्छ. तर यो सोसियल फङ्सनतिर यतातिर भेट्ने बेलामा चाहिँ अब नेटवर्किङको अब के छ कसो छ के कहाँनिर हुँदैछ मलाई यो समस्या पऱ्यो यसो हेल्प गर्नु न भनिदियो भने एकदमै सहयोग राम्रो हुन्छ. प्लस उहाँहरूले छोडेको लेगेसीहरू चाहिँ अब मेन्टेन गरेको
0: हो. वान आरजिआरले अब डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसन पनि जित्यो, क्षमा गर्नु होला त्यो दिन क्लियरेन्सले गर्दा म आउन सकिनँ, तर मेरो मन चाहिँ त्यहीँ थियो. वेल डन.
4: यस सुटिङको चाहिँ एकदमै राम्रो रिजल्ट, तर अनफर्चुनेटली तपाईँहरूको सहभागी हुन सकेन, त्यसको लागि चाहिँ लेट्स सी के हुन्छ. होइन दाइ, हामी सबै मिलेर कुरा गरौँ के अरे.
0: जित्नु पनि जित्नु, सोट पठाएरै पो त, अब 1-5 त सरल, त्यसपछि बिचमा कति हो कति हो.
4: एकदम इन्ट्रेस्टिङ छ. 8 टिममा हाम्रो क्याप्टेन सोजी साहब चाहिँ 2 अगाडि हामीले सुटिङ टिमलाई चाहिँ फाइनल एक्सर्साइजमा नि पठाएन केन्याबाट रिलिज गर्ने बेलामा. अनि फाइनल एक्सर्साइज 3 थियो, सोजी साहबलाई चाहिँ ल टिम लिएर जानु, गएर चाहिँ अब प्रिपेयर गर्नु, तर इस्टर लिभ माग्ने बेलामा चाहिँ तपाईँहरू छुट्टी पाउँदैन, कन्टिन्यू ट्रेनिङ गर्ने हो. गएर 2 लिभ, त्यहाँबाट चाहिँ राइफल निकाल्ने, एमओ लिने अनि ट्रेनिङ गर्ने. अनि एक्ज्याक्टली उसले त्यही गरेको हो. अनि हामी छुट्टीमा हुँदाखेरि पनि इस्टर लिभमा हुने बेला उनीहरू छुट्टी मानेन कन्टिन्यू, बल्ल अहिले छुट्टी मान्दैछ. आई थिङ्क सोजित साहब हो टिमको सबभन्दा लास्ट आएको, ऊ त्यति धेरै सुटर्सहरूमा 28 आयो, अनि अरू त टप 10 6, अनि अर्को भाइ 20, सोजी साहब 28 गरेपछि त अब देयर इज नो वे ओभरअल स्कोर टोटल अप गर्दाखेरि चाहिँ अरूले इभन सेकेन्ड र फर्स्टको पनि हामी 700 जति फरक परिदियो.
0: अब फेरि चान्स, नेपाल कप पनि अब आउँदैछ, लेडिज भलिबल सम्भावना कस्तो छ वान आजको?
4: यो इन्ट्रेस्टिङ छ दाइ, निकै अब रमाइलो होला सब, किनभने
0: क्युजेस डिफेन्डिङ च्याम्पियन.
4: हजुर, डिफेन्डिङ प्लस उनीहरूले ह्याट्रिक गर्नलाई ट्राई गरेको हिस्ट्री निकै धेरै छ. पहिला म ओआइसी हुने बेलामा पनि प्री कोभिड सेमीमा गएर उनीहरूसँगै हारेको हो, उनीहरूले नै हामीलाई आउट गरिदिएको निकै चाहिँ धेरैचोटि छ गर्दा उनीहरूले पनि अब बेस्ट एफोर्टै दिन्छ अनि हामीले पनि बेस्ट एफोर्टै दिने भनेछ अल्डर सोर्टमा नेटवर्क बनाइसकेको नि छ त्यो दिनमा चाहिँ जोस् हेरौँ अब कस्तो हुन्छ होपफुल्ली दुइटै टिमले राम्रो पर्फर्म गरेर अब हारजित त हुनुपर्छ गर्दा दुइटै टिमलाई चाहिँ विश यू अल द बेस्ट भन्न चाहन्छु
0: थ्याङ्क यू भेरी मच अनि सम्पूर्ण आरजिएलका मेम्बर्सहरूलाई के भन्नुहुन्छ रिटायर अनि सर्भिङ
4: जे हामी अब यो 32 वर्ष भयो रोयल गोर्खा राइफल जन्मिएको जति पनि पुरानो साहबहरू भाइहरू गुरुजीहरूले योगदान दिनुभयो उहाँहरू जानुभयो तपाईँहरूको लेगेसी हामी अलवेज मेन्टेन गर्नेछौँ अनि आउने नयाँ जेनेरेसन म भन्दा तल विशेष गरेर अब लेटेस्ट इन्टेक भनेको चाहिँ 2025 आएको इन्टेक हो अब आउनेवाला इन्टेक क्याट्रिकमा छ उहाँहरूले पनि यो लेगेसीहरू चाहिँ हामीले मेन्टेन गर्नुपर्छ त्यही भएर हामी अलिकति डिफ्रेन्ट छ जस्तो लाग्छौँ हामी अरूभन्दा भन्दै वान सेकेन्ड बिएफएस सुनेर बस्नुभएको सबैजनालाई चाहिँ ह्याप्पी 32nd अफ द रोयल गोर्खा राइफल्सको भन्दै थ्याङ्क यू दाई
0: हजुर गोर्खा मेजर साहबसँगको कुराकानी तपाईँले सुन्दै हुनुहुन्थ्यो बिचमा चाहिँ साङ्गीतिक विश्राम लिउँ र त्यसपछि अर्को पार्टमा चाहिँ अरू महानुभावसँग गरी कुराकानी तपाईँ

0: मध्य एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर श्रोताले बिएबएस गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ। अहिले बिएबएस संवादमा चाहिँ तपाईँहरूले आरजीआरको बर्थडेको कुराकानी तपाईँले सुनिराख्नु भएको छ। यो छोटो विश्रामपछि यहाँ सबै सबैलाई फेरि वेलकम गर्छ।

0: चाहिँ चाहन्छु। अब यो पार्टमा चाहिँ वान आर्जको गखा मेजर बहिनी हुनुहुन्छ, बहिनी प्रेम लता गुरुङ बहिनीसँग म छोटो कुराकानी गर्नेछु र त्यसपछि चाहिँ वान आर्जको आरएसएम बहिनी हुनुहुन्छ स्मारिका शेरचन्द राणा, र उहाँलाई चाहिँ यो वान आर्जको वाइब्स कमिटी अवार्ड प्रदान गरेको थियो र यस सम्बन्धी, अनि अन्तमा चाहिँ वान आर्जीहरूको चार्जसिटमा साहब हुनुहुन्छ क्याप्टेन तार्जन गुरुङ एमबिओ, उहाँसँग म कुराकानी गर्नेछु र उहाँ चाहिँ यो आर्जीएल बर्थडेको लिड हुनुहुन्छ। अहिलेलाई भने हाम्रो गर्खा मेजर बहिनीसँग कुराकानी गरौँ। बहिनी नमस्कार हजुरलाई।
1: नमस्ते दाई।
0: What a day, गर्मी अनि तर एकदमै रमाइलो दिन पनि रमाइलो है।
1: हजुर एकदम रमाइलो भयो दाई आजको दिन चाहिँ। अब बिहान चाहिँ अलिकति पानी पर्दाखेरि चाहिँ अभी दिन कस्तो होला भन्ने भइरहेको थियो, अलिकति मनमा चाहिँ अलिक खुलदुल भइरहेको थियो दाई, तर 10 बजेपछि चाहिँ दिन एकदम राम्रो भयो दाई। जे होस् आजको अलिकति गर्मी भए पनि अहिले कुल ब्रिज आछ त्यसैमा, अनि माहौल एकदम रमाइलो हुँदैछ दाई। हजुर
0: यसमा एउटा प्रश्न, म तपाईँहरू आएपछि व्यवस्था यस्तो एकदमै इन्क्लुसिभ बनाउनु भएको छ कि एकदमै छोड्नु भएको छैन, निमन्त्रणा गरिराख्नु भएको छ, आज पनि त्यहाँ अवार्ड दिनुभयो, एउटा एप्रिसिएसन दिनुभयो, थ्याङ्क यू भेरी मच।
1: हजुर दाई तपाईँहरूलाई चाहिँ एकदमै थ्याङ्क यू आइनो होइन, तपाईँहरू इच एन्ड एभ्री डे एभ्री सेकेन्ड भनौँ न दाई, तपाईँहरू जहाँ पनि अब ब्रिगेड अफ गोर्खा छरेर जहाँ जहाँ बस्नुभएको छ त्यता त्यता नै गएर तपाईँले हाम्रो ब्रिगेड अफ गोर्खासको परिवारलाई चाहिँ कनेक्टेड राख्नुभएको छ, त्यसको लागि चाहिँ तपाईँको चाहिँ थ्याङ्क यू भन्दा नि एकदमै मुरी मुरी मुरी थ्याङ्क यू चाहिँ अब सानो तरिकाले चाहिँ तपाईँहरूलाई चाहिँ एउटा सानो एप्रिसिएसनको हिसाबमा चाहिँ हामीले वान आरजेआरको आरजेआरको परिवारले चाहिँ तपाईँहरूलाई चाहिँ थ्याङ्क यूको रूपमा तपाईँहरूलाई त्यो अवार्ड दिएको दाई, एकदम तपाईँलाई यही बेलामा थ्याङ्क यू भन्न चाहन्छु।
0: अब आरजेआरको यसपटक वान आरजेआरको दुईटा चान्स छ, एउटा नेपाल कप जित्ने, एउटा भलिबल जित्ने, लिड गरिराख्नु भएको छ, यहाँ प्र्याक्टिस गरेको देख्छु, कस्तो छ सम्भावना यसपटक
1: दाई? कोसिस त गर्दैछौँ दाई, हेरौँ दाई, त्यही दिनमा थाहा हुन्छ। हजुर
0: अरू कुरा नगरौँ हुन्छ, सम्पूर्ण आरजेआरको मेम्बर्सहरूलाई के भन्नुहुन्छ रिटायर्ड अनि सर्भिङ?
1: हजुर हाम्रो जति पनि संसारभर छरिएर बस्नु भएको आरजेआरको सबै सम्पूर्ण परिवारलाई चाहिँ आज हाम्रो 32nd आरजेआर बर्थडेकोमा चाहिँ शुभकामना भन्न चाहन्छु दाई।
0: हुन्छ बहिनी, अझै सकेको छैन, यहाँ दाजुभाइ बिहानको सुरु भयो, थ्याङ्क यू भेरी मच एन्ड ह्याप्पी आरजेआर बर्थडे।
1: हजुर तपाईँहरूलाई पनि थ्याङ्क यू दाई।
0: अब भने हाम्रो वान आरजेआरको आरएसएम बहिनी हुनुहुन्छ स्मारिका शेरचन्द राणा बहिनी, र उहाँलाई चाहिँ आज वान आरजेआरको वाइफ्स कमिटीको चाहिँ अवार्ड प्रदान गरिएको छ। ल बहिनी नमस्कार अनि आरजेआरको शुभकामना।
2: नमस्ते दाई, थ्याङ्क यू सो मच।
0: कतिको इन्जोय गर्दै हुनुहुन्छ? अझै सकेको छैन, लास्ट पार्टमा छौँ हामी प्रोग्रामको।
2: हजुर दाई अहिले चाहिँ अलि क्राउड कम भएको छ है, अहिलेको भन्दा गर्मी चाहिँ अलि बढी नै भएको छ, तर ठिकै छ, हावा पनि चलिरहेको छ टाइम टाइममा, हाम्रो चाहिँ मोमो सेल पनि भइरहेको छ, राम्रै सेल भयो आज।
0: यो चाहिँ कमिटीबाट ल्याउनु भएको?
2: हजुर कमिटीबाट, हाम्रो सबै कम्पनीको दिदी बहिनीहरूले अगाडि प्रिपेयर गरेर आज चाहिँ हाम्रो यो यता मेसको साजन मेसको भाइ सेफहरूले स्टिम गरेर ल्याइदिनु भएको, तर आलुदम चटनीहरू चाहिँ सबै रोटीहरू रोटी चाहिँ किनेको हो, अरू चाहिँ सबै बहिनीहरूले प्रिपेयर गरेर ल्याउनु भएको।
0: उठेको पैसा चाहिँ फन्डमा जाने हो?
2: हजुर फन्डमा च्यारिटीमा हामीले युज गर्छौँ, अनि यो कफी मर्निङहरूमा त्यस्तोहरूमा युज हुन्छ दाई, अनि हाम्रो यो स्पोर्ट्स इभेन्टहरू हुन्छ होइन त्यस्तोहरूमा पनि युज हुन्छ।
0: आज तपाईँलाई यो अवार्ड प्रदान गरियो, कमिटीमा राम्रो काम गर्नु भएको रहेछ भनेर बुझियो।
2: हजुर रहेछ दाई,
0: तपाईँलाई थाहा थियो कि थाहा
2: थिएन? थाहा थिएन दाई, एकदमै 1% पनि उस थिएन दाई, थाहा थिएन मलाई त।
0: अनि दिदीहरूले अथवा कमिटीले चाहिँ किन तपाईँलाई यो अवार्डको लागि नोमिनेट गरे जस्तो लाग्छ? अप्ठ्यारो प्रश्न सोधे कि है।
2: हजुर अब मेरो नजरमा त कमिटीमा भएपछि चाहिँ कमिटीको मेम्बरहरू सबैजनाको इक्वल कन्ट्रिब्युसन हुन्छ दाई है, तर अब सायद अब दिदीहरूले अब अवार्ड त एकजनाले मात्रै पाउनु पर्ने हो, अब पाउने नै एकजनाले हो होइन, त्यसरी नै अब अलिअलि पोइन्ट्सले तलमाथि भयो होला, तर यस्तो हो म चाहिँ कमिटीमा पनि छु, तर अरू कम्पनीबाट पनि नोमिनेसनहरू जाँदाखेरि चाहिँ अरू बहिनीहरूको पनि गएको थियो होला, त्यसरी नै दिदीहरूले इभ्यालुएट गरेर पोइन्ट्स दिनुभयो होला।
0: अलिकति यता जाउँ है त, अलिक घाममा परेछ है, अब भर्खरै आरएसएम नि हुनुभएको छ, कस्तो रहेछ आरएसएम नि भूमिका चाहिँ कस्तो हुँदो रहेछ?
2: हजुर दाई अब के अरे योभन्दा अगाडि पनि सिएसएम गरिएको थियो दाई, कमिटीमै थिएँ म, त्यही भएर एकदमै नयाँ नौलो त भएन एक्सपिरियन्स होइन, अगाडि पनि 2 वर्ष बढीको सिएसएमको एक्सपिरियन्सले गर्दा अलि हेल्पफुल भयो, त्यसले गर्दा आरएसएम र सिएसएमको डिफरेन्स यसो हेर्दाखेरि चाहिँ आरएसएम चाहिँ मेन रोल चाहिँ एउटा ब्रिज जस्तो के, हाम्रो सिनियर दिदी र हाम्रो यो जुनियर बहिनी हाम्रो सिनियर एनसिओहरूसँग ब्रिज जस्तो एउटा काम हुँदो रहेछ, ब्रिजिङ जस्तो, त्यस्तो लाग्यो दाई मलाई चाहिँ।
0: अब यो अवार्डले अझै नै धेरै गर्नुपर्ने रहेछ, गर्छु भन्ने हौसला दिए होला होइन?
2: एकदमै दाई त्यो त हो, त्यो त हो, झन् मोटिभेसन पाउँछ होइन अवार्ड पाएपछि, अनि अझै राम्रो गर्छु भन्ने एउटा उस हुँदो रहेछ।
0: अनि सम्पूर्ण कम्युनिटी मेम्बरहरू जसले तपाईँको नाम चाहिँ उहाँ हुनै पर्छ भनेर चाहिँ गर्नुभयो के भन्नुहुन्छ?
2: हाम्रो नाम चाहिँ दाई 5 कम्पनीबाट चाहिँ एउटा एउटा नाम जानियो दाई, हाम्रो कम्पनीबाट म चाहिँ प्रिभियसली एचक्यूबाट पठाउनु भएको रहेछ नाम, अनि उहाँहरूलाई चाहिँ म एकदमै थ्याङ्क यू हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु दाई. प्लस अब योमा चाहिँ हाम्रो सिनियर दाई दिदीहरूले पोइन्ट्स दिएर मलाई अवार्ड प्रदान गर्नुभएकोमा चाहिँ एकदमै ह्याप्पी छु अनि एकदमै थ्याङ्क यू, बिग थ्याङ्क यू भन्न चाहन्छु दाई.
3: ल त अझै राम्रो काम गर्दै जानु होला, कंग्रेचुलेसन पनि.
2: थ्याङ्क यू सो मच दाई, थ्याङ्क यू.
3: अब भने आरजीआर बर्थडेको चाहिँ लिड हुनुहुन्छ हाम्रो क्याप्टेन तार्जन गुरुङ एमबिओ साहब. ल साहब नमस्कार अनि आरजीआर बर्थडेको शुभकामना.
4: दाई थ्याङ्क यू भेरी मच तपाईँलाई, सबैलाई जति पनि आज यहाँतिर आउनुभयो यो सेलिब्रेसनमा चाहिँ, जति पनि हाम्रो पाहुनाहरू, जति नै अब आरजीआरको फ्यामिलीजहरू चाहिँ निकै टाढादेखि ट्राभल गरेर आउनुभयो, सबैलाई चाहिँ थ्याङ्क यू भेरी मच. इट वाज रियली अस्पिसियस इभेन्ट, तर चाहिँ इट वाज सो फन. थ्याङ्क यू भेरी मच.
3: आजको इभेन्ट कस्तो रह्यो जस्तो लाग्छ
4: दाई? आजको इभेन्ट धेरै नम्बर अफ रिजनले चाहिँ एकदमै अब सक्सेसफुल भयो. एउटा त अब वेदरै भनौँ, अब वेदर चाहिँ आज अलिकति गर्मी छ, तर चाहिँ पर्फेक्ट वेदर फर आइसक्रिम हाम्रो बच्चाहरूको लागि चाहिँ. एट द सेम टाइम चाहिँ आज
3: नेक्स्ट इयरको लागि तपाईँले गर्नुभयो भने बिएबएसको आइसक्रिम भ्यान हुन्छ, फ्री हो त्यो, अहिले नै एप्रोच गरेर बुक गरिहाल्नुहोस्, सजेस्ट गरेँ है त्यो चाहिँ.
4: दाई थ्याङ्क यू भेरी मच, एब्सोल्युटली. हजुर हजुर, त्यसले गर्दा चाहिँ यो सालको 32nd आरजीआर बर्थडे चाहिँ इट वाज अ ह्युज सक्सेस. एकदमै धेरै टाढादेखि चाहिँ हाम्रो साहबहरू आउनुभएको थियो होइन, एचकेबिजीदेखि लिएर चाहिँ डिफ्रेन्ट पहिलाको पुरानो सिओ साहबहरू, जिएम साहबहरू, धेरै गेस्टहरू चाहिँ आरजीआरको एक्स साहबहरू, करन्ट सर्भिङ भाइहरू बसेको साहबहरू, प्लस अब भित्रको हाम्रो साहबहरू सबै त आउने नै भयो. वेदर पनि त्यस्तै नै राम्रो थियो, त्यसले गर्दा वाज रियली रियली गुड, भेरी सक्सेसफुल डे दाई.
3: गेस्टहरू छुटिन्छ कि भनेर अलिकति प्रेसर पनि हुन्छ होला होइन, सबैको नाम चाहिँ यो गर्नु पर्यो.
4: हो दाई थ्याङ्क यू. यो चाहिँ अब किनभने यो सालमा एकचोटि हुने इभेन्ट हो, अरू चाहिँ यो इभेन्ट इम्पोर्टेन्ट त छ, तर एट द सेम टाइम इट्स रियली इम्पोर्टेन्ट कि मेक स्योर कि जति पनि हाम्रो अलिक टाढा बसेको चाहिँ हाम्रो आरजीआरको मेम्बर साहबहरू चाहिँ आइदर एक्टिभ भोस् अथवा एक्स भोस्, मेक स्योर दे आर इन्क्लुडेड होइन, किनभने दे आर दे हेभ डन सो मच हाम्रो बटालियनको लागि चाहिँ पहिला, त्यसले चाहिँ देयर इज अ हिस्ट्री. त्यसले गर्दा आई थिङ्क इट्स अ गुड टाइम टु रिफ्रेस दोज मेमोरिज, साथीभाइलाई भेट्ने, पुरानो हाम्रो चाहिँ जति पनि साहबहरू छ, आई थिङ्क इट्स अ गुड अपर्च्युनिटी. त्यसले गर्दा कसैलाई छुटाउनु चाहिँ निकै गाह्रो पर्छ, त्यसले गर्दा प्रेसर इज अलवेज देयर दाइ.
3: अब तपाईँहरू भर्ती हुँदा त यो फर्मेसन भइसकेको थियो होइन
4: दाई? आज आई क्यान टेल यु वान थिङ, डेफिनेटली आज हाम्रो वान आरजीआरको गोर्खा मेजर साहब, मेजर बमिन्दर साहब चाहिँ भर्ती भएको 32 वर्ष भयो, उहाँदेखि भर्ती हुने बेलामा चाहिँ आरजीआरको फर्मेसन भएको थियो. त्यसले गर्दा नै होला आज जिएम साहबले डिसाइड गर्नुभयो कि आरजीआरको हिस्ट्री उहाँले रिड गर्नुभन्दा पनि अहिले आरआई 25 सबैभन्दा यङ्गेस्ट राइफलम्यानले चाहिँ आज हिस्ट्री पढ्यो. यु क्यान यु अलरेडी क्यान विटनेस कि जिएम साहबले 32 वर्ष गर्नुभयो, उहाँ हुँदाखेरि फाउन्डेसन भयो, आज आएर 32 वर्षपछि एउटा यङ राइफलम्यानले चाहिँ हिस्ट्री पढ्दा आई थिङ्क इट्स अ रियली गुड मोमेन्ट दाई.
3: अनि तपाईँ लगायत तपाईँ मुनिका भाइहरू, उहाँहरू बिना यो कार्यक्रम सफल हुन्थेन, के भन्नुहुन्छ उहाँलाई
4: दाई? I think there is so much going behind the scene, I cannot only name one person. Absolutely, hamro Gurkha Major Wanarjia sahab ko chahi giving everything, all the advices, all the direction, all the advices, making sure pahila ko last year ke bhathyo, aile ke bhathyo, tele garda chahi GM sahab is always there to support aru chahi direction ko lai. But at the same time chahi jati pani tapako yo hernu bhayo ni chahi aajo jati external chahi agency haru kati dherai bhayera dekhi aako cha tapako chahi, plus at the same time chahi kati dherai chahi hamro guest haru aako cha, सबैलाई हामीले इन्भिटेसन कार्ड पठाउनु पर्यो, मेक स्योर चाहिँ सबैलाई चाहिँ हामीले रिसेप्सन गर्नु पर्यो, फुडदेखि लिएर ड्रिङ्कदेखि लिएर तपाईँको टेन्टहरूदेखि लिएर यति धेरै चाहिँ आर्ट ग्यालेरी कम्पनीहरूको चाहिँ आफ्नो आफ्नो स्ट्यान्ड, प्लस चाहिँ अब जति पनि यो स्टेजहरू छ, आज लाइभ ब्यान्ड पनि छ, अल म्युजिकल कोअर्डिनेसन एभ्रिथिङ, आई थिङ्क इट्स अल कमिङ टुगेदर सिङ्क्ड इन टु वान प्लान. इट्स बेसिकली एकदमै प्लानिङ चाहिँ एकदमै जरुरी छ यसमा, अरू चाहिँ सबैको कन्ट्रिब्युसन इज इक्वली भाइटल.
3: हुन्छ, तपाईँलाई आज बर्थडेको शुभकामना, नेक्स्ट इयर भेटौँला
4: दाई. थ्याङ्क यू भेरी मच तपाईँलाई, अरू तपाईँलाई पनि एकदम बधाई छ, किनभने आज तपाईँहरूलाई पनि बिएबिएस टिमलाई पनि आज आरजीआर बर्थडेको दिनमा चाहिँ एज ए टोकन अफ लभ
3: सरप्राइज दिनुभयो,
4: तपाईँको सपोर्टको लागि चाहिँ आई थिङ्क इट वाज आई थिङ्क इट्स डेफिनेटली निड टु बी भ्याल्युड, किनभने तपाईँको कन्ट्रिब्युसन एकदमै धेरै छ, वेदर फिल्डमा होस् अथवा ट्रेनिङमा होस् अथवा चाहिँ क्याम्पमा होस्. थ्याङ्क यू भेरी मच तपाईँको कन्ट्रिब्युसनको लागि.
3: यो प्रश्न म जिएमलाई राख्नेछु, किनकि यस्तो बटालियनले यस्तो रेस्पेक्ट अथवा अवार्ड दिएको त मलाई याद छैन, गर्दा मलाई कति खुसी लागेको छ, त्यो आई कान एक्सप्रेस इन वर्ड्स.
4: होइन दाई, एब्सोल्युटली आई थिङ्क GM sahab counts everything, I think he values everything, or say making sure everyone feel valued, we are part of team and dai tar garda chai I think it all come from GM sahab ko directives ra bhanum na direction dekhi chai, tar chai we owe so much ki we have a wonderful Gurkha Major. Thank you very much dai.
3: Hajur adarnay sutar wa hununthyo captain Tarjan Gurung MBO sahab, wa chai 1RGR ko chai RCM hununcha ani yo 32nd RGR birthday ko chai lead hununthyo, wa sanga choto kura kani gardai thi, aba bhane third part ma aru manubha गरेको कुराकानी म प्रस्तुत गर्न चाहन्छु र अहिलेलाई भने साङ्गीतिक विश्रामतर्फ हामी लागौँ.

0: Smart Radio.
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: SBS Gorkha Radio हो। हजुर, यो बीएबएस गोर्खा रेडियो नै हो। अहिले तपाईँले बीएबएस संवादमा आरजीआर बर्थडेको कुराकानी तपाईँहरूले चाहिँ सुनिराख्नु भएको छ, विभिन्न महानुभावहरूसँग गरेको। अब यो पार्टमा चाहिँ डब्लुटु दिल कुमार तामाङ भाइ हुनुहुन्छ, उहाँ चाहिँ टुआरजी तराली बिटरीमा हुनुहुन्छ, र यो वर्षको किङ्स खुकुरी चाहिँ उहाँलाई प्रदान गरिएको छ बर्थडेको दिन। उहाँसँग छोटो कुराकानी, त्यसपछि भने थेकन्डो डिस्प्ले पनि भएको थियो उक्त दिन, र दुईजना भाइसँग छोटो म कुराकानी गर्छु। अनि चाहिँ लेफ्टिनेन्ट कर्नल ललित गुरुङ साहब हुनुहुन्छ, पूर्व वन आयोग मेजर, उहाँको पनि सहभागिता रहेको थियो, क्याट्रिकबाट आउनु भएको रहेछ, उहाँसँग छोटो कुराकानी। अनि यो पार्टको अन्तमा चाहिँ हाम्रो मेजर रामपुन साप हुनुहुन्छ, उहाँ पनि वान आरजेको गाखा मेजर हुनुहुन्छ एक्स, र उहाँसँग म कुराकानी गर्नेछु। अहिलेलाई भने डब्लुटु दिल कुमार तामाङ भाइसँग कुराकानी गरौँ। सर्वप्रथम त उहाँलाई बेबेसमा वेलकम गर्दै, यो किङ्स खुकुरी तपाईँले पाउनु भएको छ, कतिको खुसी लागेको छ भनेर मैले उहाँलाई प्रश्न गरेको थिएँ।
1: एब्सोल्युटली डिलाइटेड, पक्का खुसी लागेछ। यस, देयर इज समथिङ हार्ड वर्क एफोर्ट, तर विदाउट चेन कमान्ड अनि सबुनिट्सको सपोर्ट, आई वुड से अनि वेभरिङ सपोर्ट बेगर चाहिँ यो सक्सेस हुन थियो, एन्ड अलङ विथ फ्यामिलीज अनि जति पनि यो एचिभमेन्टमा, यो जर्नीमा मलाई साथ सहयोग हौसला दिनुहुनेमा धन्यवाद भन्नु पऱ्यो, अनि एकदम खुसी लागेछ दाइ। हजुर, थ्याङ्क यू। हजुर,
0: कस्तो कस्तो काम गरे बापत चाहिँ आरजीआरले तपाईँलाई यो फुकुले आज प्रदान गर्यो?
1: हजुर, मैले ठ्याक्कै त भन्न सक्दिनँ, किनभने बेस्टर्न ओभर दि इयर 25 इम्प्याक्ट जुन चाहिँ कन्ट्रिब्युसनबाट आई थिङ्क मैले यो पाएँ होला जस्तो लाग्छ मलाई। तर पनि अब आफ्नो हार्डवर्क, डेडिकेसन अलङ विथ चना कमानको ट्रस्ट, मेन्टोरसिप, डाइरेक्सन, गाइडेन्स अनि सबनेसको साथ सहयोगले गर्दा नै पाएँ जस्तो लाग्छ दाइ। तर पार्टिकुलरली भन्नुपर्दा चाहिँ अब मैले ओभर द इयर लिडिङ ओभरसिज एक्सर्साइज, दुईवटा एक्सर्साइजहरू चाहिँ लिड गरेको थिएँ अलङ विथ रिप्रेजेन्टिङ गोर्खा रेन्जर्स। मैले चाहिँ किनकि रेन्जर्स रेजिमेन्टमा हुँदाखेरि चाहिँ आई थिङ्क त्यसको एउटा आउटपुट अथवा मेरो कन्ट्रिब्युसन बनाऊ त्यसले गर्दा पाएको जस्तो लाग्यो। तर मलाई ठ्याक्कै चाहिँ के लेख्यो त, एब्सोल्युटली ग्रेटफुल फर सेलेक्सन कमिटी अनि साहबहरूले, अभियसली चेना कमान्ड साहबहरूले अभियसली फर्वर्ड गर्नुभएको थियो वेस्टर्न ओभर द इयर्सको कन्ट्रिब्युसनले गर्दाखेरि चाहिँ पाएँ जस्तो लाग्छ मलाई। पार्टिकुलरली भन्नुपर्दाखेरि चाहिँ अब केन्यामा अहिले एल्सफमा आउनु भएको छ 11 ब्रिगेड, पहिलाको एसपाफ ब्रिगेड नै भन्छ, सेक्युरिटी एसिस्टेन्ट ब्रिगेड, तर रिसेन्टली एल्सफमा आउनु भएको छ उहाँहरू। त्यसले गर्दाखेरि उहाँहरूको एउटा ब्रिगेड लेभल एक्सर्साइजमा कसफिल आर्मी अनि ब्रिगेडियर 11 ब्रिगेड भन्छु अहिलेलाई, तर ल्यान्डसफमा आउनु भएको उहाँहरूको कनेमको थियो, त्यसमा सपोर्ट प्लस युएसमा टिम लिड गरेर गइएको थियो एज अ टिम लिडर। त्यो स्टेप अफ जब भए पनि त्यसको कन्ट्रिब्युसन, अन टप अफ द्याट विदिन द युनिट्समा पनि सुटिङ कम्पिटिसन हुँदाखेरि पनि टिमले, हाम्रो टिमले विनर हुन सकेको थियो, त्यसले गर्दाखेरि मेरो विचारमा एज अ गोर्खा रेन्जर्स आई थिङ्क त्यो कन्ट्रिब्युसनहरूले गर्दा चाहिँ मेबी सक्सेस पाएँ होला। हजुर,
0: ल त भाइ, धेरै धेरै धन्यवाद, ह्युज कङ्ग्रेचुलेसन। अब यो त अवार्डको साथ साथै रेस्पोन्सिबिलिटी पनि हो नि त।
1: हजुर, एब्सोल्युटली। हजुर, हजुरले भन्नुभयो जस्तो, जति यो अवार्डको साथ साथै जति पनि रेस्पोन्सिबिलिटी अथवा अहिलेको जुन कामको रेस्पोन्सिबिलिटी आएको छ, अनि कन्टिन्यू आई विल स्ट्राइभ फर इट, अनि अझै आरजीआरलाई कन्ट्रिब्युसन प्लस नाम उच्च राख्ने कोसिसको साथ धन्यवाद भन्नु पर्दा। थ्याङ्क यू।
0: आरजीआर बर्थडे मनाइरहँदा आज चाहिँ वान आरजीआरको भाइले ताइक्वान्डो डिस्प्ले पनि गर्नुभयो, दुईजना चाहिँ ह्यान्डसम भाइहरू हुनुहुन्छ। भाइ नमस्कार।
2: नमस्ते दाइ।
0: भाइको नाम?
2: मेरो नाम खिलबहादुर आछामी मगर, राइफलम्यान खिलबहादुर आछामी मगर।
0: ओके, अनि भाइको चाहिँ?
3: नमस्ते, मेरो नाम राइफलम्यान मिलन थापा।
0: के प्याटर्न देखाउनु भयो त्यहाँ?
2: प्याटर्न चाहिँ हामीले आफैले त्यो इम्प्रोभाइज गरेर चाहिँ बनाएको, त्यो हामीले यही काटा देखाउनु पर्छ भनेर चाहिँ त्यो सुरु चाहिँ गरेको थिएन। हामीले चाहिँ सिक्दै जाँदाखेरि चाहिँ अब जुन थाहा छ, जुन त्यो सजिलो लाग्दै गयो, जुन राम्रो देख्दै गयो, हामी चाहिँ त्यही जोड्दै गएर चाहिँ एउटा प्याटर्न बनाएको थियौँ। त्यसपछि चाहिँ हामीले सेल्फ डिफेन्स अनि त्यो इन्सपायरिङ भन्छ, हामीले त्यो सेल्फ डिफेन्स गऱ्यौँ। त्यसपछि चाहिँ आफ्नो एक एकवटा किक्स अनि त्यो डेमोन्स्ट्रेट गऱ्यो, त्यसमा चाहिँ भाइहरूले राम्रो गरेको छ, अनि हाम्रो नम्बरी अनि गुरुजीहरूले सिकाएको त्यो गाइडेन्स अनुसार चाहिँ हामीले डेलिभर गऱ्यो, अनि चासक हामीलाई चाहिँ राम्रो भयो जस्तो लागेको छ।
0: कति ट्रेनिङ गर्नुभएको थियो भाइ
3: यसको लागि चाहिँ? पक्का भन्दाखेरि चाहिँ अब 1 week जस्तो चाहिँ छुट्याइदिनु भएको थियो परेडमै। परेडमा चाहिँ हामी सबै मिलेर चाहिँ ट्रेनिङ चाहिँ गरेको थियो।
0: तपाईँले चाहिँ खेल्न थाल्नुभयो कति भयो?
3: यो चाहिँ ब्याक इन नेपालमा खेलेको थियो, त्यसपछि चाहिँ अब यता आर्मी आएपछि चाहिँ अलिअलि टाइम पाएको बेला सिक्थ्यो, नेपालमा चाहिँ सिकेको।
0: अनि यस्तो तपाईँको 32nd बर्थडेमा डिस्प्ले देखाउँदा कस्तो लाग्यो तपाईँलाई?
2: एकदमै प्राउड फिल भयो, जस्तै अब वान आरजीआरको, हामी वान आरजीआरहरूकोले चाहिँ के गर्न सक्छ भने त्यो डेमोन्स्ट्रेट गर्न सक्यौँ, अनि त्यो ताली सुन्दाखेरि चाहिँ हामीलाई एकदमै, हामीले चाहिँ गुड डेलिभर गरे जस्तो लाग्छ, अनि अब अपकमिङ फ्युचरमा पनि अझै योभन्दा बेटर गर्न सक्छौँ कि भन्ने आशा गर्दै अब प्र्याक्टिस गर्छु म पनि.
0: कुनै कम्पिटिसनतिर पनि हेर्नु भएको छ?
3: छैन.
0: भाइले पनि छैन?
2: छैन.
0: ल त तपाईँ दुवैजनालाई बर्थडेको शुभकामना है.
2: हुन्छ, धन्यवाद.
0: अब भाइहरूसँग कुराकानी पछि भने लेफ्टिनेन्ट कर्नल हाम्रो ललित गुरुङ साहब हुनुहुन्छ, पूर्व वानाजीका गाका मेजर हुनुहुन्छ, उहाँलाई भेट्दा खुसी लाग्यो. ल साहब नमस्कार.
4: भाइ एकदमै खुसी लाग्यो तपाईँलाई भेट्न पाउँदाखेरि, अनि सम्पूर्ण रेडियो सुनिराख्नु भएको हाम्रो श्रोतावृन्दहरूलाई मेरो तर्फबाट पनि नमस्ते अनि गुड मर्निङ.
0: तपाईँलाई सम्पूर्ण देवेश परिवारको तर्फबाट लेफ्टिनेन्ट कर्नलमा पदोन्नति हुनुभएको छ, निकै भइसक्यो, शुभकामना.
4: दाइ एकदमै धन्यवाद. दाइ
0: अहिले के एपोइन्टमेन्ट गर्दै हुनुहुन्छ? क्याटरिङमा हुनुहुँदो रहेछ.
4: हजुर दाइ, म क्याटरिङमा जानुभन्दा अगाडि छोटो ब्याकग्राउन्ड चाहिँ, पहिला 2 वर्ष चाहिँ बेलिजमा बसेँ, बेलिजमा एज अ डेप्युटी कमान्डर गरेँ, त्यसपछि अल्डरसर्टमा ओसी अल्डरसर्ट कम्पनी गरेँ 8 महिना. त्यो चाहिँ पिआरयुकै बारेमा, पिआरयु भन्दाखेरि चाहिँ पर्सनल रिकभरी युनिटको बारेमा हो. त्यसपछि लेफ्टिनेन्ट कर्नलमा पिकअप भएपछि म अहिले करेन्टली क्याटरिङमा छु एज अ सिओ पिआरयु नर्थ.
0: अनि आज आफ्नै पल्टनमा आउँदा कस्तो लागेछ? त्यो पनि 32nd बर्थडे सेलिब्रेट गरेका छौँ, 94 चाहिँ फर्मेसन भयो.
4: हजुर एकदम खुसी लाग्छ. हिजो म प्रीतिसँग, मेरो वाइफ प्रीतिसँग आउने बेलामा कुरा गर्दै थियौँ, जहिले पनि यो फोक्सटोनमा आउने बेलामा चाहिँ आफूलाई फिल्स लाइक कमिङ ब्याक होम, एकदमै घरमा आएको फिल भइरहेको छ.
0: अनि अब गोर्खा मेजर हुनुभयो होइन, लेफ्टिनेन्ट कर्नल हुनुभयो, यहाँ पुगेला भन्ने लागेको थियो?
4: दाइ मैले सोचेको थिएन दाइ, किनभने हजुरलाई थाहा छ मेरो अब बानी बेहोरा, अनि मलाई जति पनि चिन्नु भएको छ हाम्रो साहबहरू दाईहरू भाइहरूले सबैले चिन्नु भएको छ. मैले सोचेको थिएँ आफ्टर गोर्खा मेजर म चाहिँ एकदमै नाइस एन्ड इजी जब गर्छु भनेर सोचेको थिएँ. बाई फर्चुनेटली म चाहिँ ब्रुनाईमा गएँ एज अ ओसी जङ्गल वारफेयर डिभिजन. त्यहाँ सकेपछि होइन अब युके फर्किनु पर्छ होला भनेर सोचेको थिएँ, तर पनि फेरि अफर आयो कि अब भिलेजमा डिप्युटी कमान्डर गर्न अफर आयो. गर्दा मैले चाहिँ नो चाहिँ भनिनँ, हामी गोर्खालीले गली नो भन्ने चलन छैन. उहाँ गएँ, आफ्नो नर्मल काम गरेको थिएँ दाइ, अब फलस्वरूप भगवान्ले हेरिदिनु भयो, ल्यापटप मलाई पिकअप भयो.
0: ल त थ्याङ्क यू भेरी मच आफूलाई. ह्याप्पी बर्थडे टु यु
4: दाइ. ह्याप्पी बर्थडे टु यु टु एज वेल. अनि सम्पूर्ण उहाँहरूले सुनिराख्नु भएको श्रोतावृन्दहरूलाई मेरो तर्फबाट आरजेको ह्याप्पी 32nd बर्थडे. थ्याङ्क यू.
0: अब भने यहाँ शुभकामना लिने क्रममा हाम्रो चाहिँ W1 हाम्रो युवराज साहब हुनुहुन्छ, उहाँ पनि आज आउनु भएको छ. साहब नमस्कार अनि ह्याप्पी बर्थडे टु यु.
5: नमस्ते, थ्याङ्क यू भेरी मच युवराजी आजको यो आरजेर बर्थडेमा.
0: अब तपाईँ प्रत्येक वर्षै आउनुहुन्छ, अब यहाँ आउँदा चाहिँ कस्तो लाग्छ? यही क्याम्पमा निकै सफ्ट गर्नुभयो आज स्पेसल डेमा आउँदा चाहिँ.
5: यो त हाम्रो लागि एउटा एकदमै प्रिभिलेज, इन्टाइटल म भन्दिनँ, प्रिभिलेज भन्छु. अनि जुनै पल्टन 1 RGR अथवा 8 RGR 2 RGR जो रहे तापनि वर्षै पछिको रेजिमेन्ट बर्थडेमा आउनु पाउँदा आफ्नै, यो हाम्रो घर हो, हामी पल्टनदेखि जागिर गरेर मात्रै रिटायर भएको, तर हाम्रो यो पल्टनको बर्थडे मनाउँदा हाम्रै घर हो, हाम्रै रिटायर भए पनि परिवारहरू घरबाट छोरी बिहा गरेर गए तापनि उसको यो मूल घर त आफ्नै घर हो, त्यस्तै हामीलाई यो फिल हुन्छ. अनि यो राम्रो पनि छ, यसमा पुरानो साथीहरू, पहिलाका आफ्ना इन्डियाका साथीहरूदेखि लिएर नयाँ भाइहरूसँग, पल्टनको फ्यामिली मेम्बरदेखि लगायत ब्रिगेडका सम्पूर्ण साथीभाइसँग हाम्रो भेटघाट हुन्छ.
0: अब नयाँ भाइहरू त प्रायः म पनि चिन्दिनँ, तपाईँ पनि चिन्नुहुन्न, तर पुरानै साहबहरू कतिको भेट्दै हुनुहुन्छ मेम्बर्सहरू?
5: यसमा नयाँ भाइहरू तपाईँले भनेको हामीले चिन्नु निकै साह्रो छ, उहाँले चिन्नुहुन्न, किनभने यो नर्मली उहाँहरू भर्खरै आउनु, हामी रिटायर भएपछि. तर पुरानो साहबहरू चाहिँ जुन पहिला हामीसँग हामीले सिक्युएमएस प्रवीण सार्जन गर्दा कम्पनी कमान्डरहरू गर्नुभएको साहबहरूदेखि लिएर हाम्रो पालोमा आइपुग्नु, पल्टनमा आउनुभएको ब्रिटिस साहबहरूदेखि र हाम्रो गोर्खाली साहबहरूलाई धेरैलाई यहाँ भेटिन्छ. विच इज ब्याकिङ द गुड मेमोरी, ब्याक टु क्याचअप पनि हुन्छ यहाँ आउँदा चाहिँ. योगराजी
0: हुन्छ साहब, तपाईँलाई पनि आजको बर्थडेको शुभकामना छ.
5: थ्याङ्क यू भेरी मच. ह्याभिङ सेड द्याट, सम्पूर्ण आज जो जो भ्याएर आउनुभएको छ, बाहिर बस्ने रिटायर हुनुभएको दाजुभाइहरू, सायद सम्पूर्ण सर्भिङ दाजुभाइहरू, गोर्खा मेजर साहबदेखि लिएर जुनियर भाइहरू, दिदीबहिनीहरू, उहाँलाई पनि आरजेआर रेजिमेन्ट बर्थडेको शुभकामना भन्दै बिदा चाहन्छु. थ्याङ्क यू भेरी मच.
0: अब भने हाम्रो मेजर राम साहब हुनुहुन्छ, हुन त उहाँ व्यस्त हुनुहुन्छ र पूर्व वान आजको गोर्खा मेजर हुनुहुन्छ. साहब नमस्कार है. हजुर
6: नमस्कार योग भाइ, थ्याङ्क यू.
0: अनि बर्थडेको शुभकामना चाहिँ, यहाँ आउँदा कस्तो लागेको छ आफ्नो पल्टनमा सर?
6: फिल्स लाइक कमिङ ब्याक होम. मैले पल्टन छोडेको झन्डै 11 वर्ष भयो क्या हो, स्टिल सेम भाइ, सेम जोस, अनि या एकदम ह्याप्पी टु बी ब्याक होम. सबै साहबहरू भाइहरूलाई भेट्न पाउँदा, धेरै जसो जस नयाँ भाइहरू प्लस अब साहबहरू सबैलाई भेट्न पाउँदा एकदम खुसी लाग्यो.
0: कतिको मिस हुन्छ आफ्नो पल्टन? छ
6: पल्टन त मिस हुन्छ नै, तर यो हाम्रो चाहिँ एकदम युनिक हो, हाम्रो पल्टन अहिलेसम्म पनि त्यस्तै नै छ. गुड टु सी हाम्रो जुन तरिकाले हाम्रो पल्टनहरूले अपरेट गरिरहेको छ ब्रिटिस आर्मीको भन्दा टोटली एकदम फरक हुन्छ. हाम्रो युनिक हुन्छ, हाम्रो एउटा परिवार जस्तो हुन्छ, एकदम सधैँ एकदम स्ट्रङ हुन्छ. अनि आज पनि मैले फर्केर आउँदाखेरि चाहिँ एकदम सेम भाइब देखेँ. अनि त्यही कुरो हो बाहिर चाहिँ मिस गर्ने. म पल्टन छोडेर पनि बाहिर ब्रिटिस युनिटहरूमा धेरै ठाउँमा काम गरेँ अनि सबभन्दा मिस गर्ने भनेको आफ्नो आफ्नोपन हो, आफ्नो गोर्खालीपन त्यही मिस हुन्छ. अनि आज यहाँ फेरि फर्केर आएर अनि सेम इन्भाइरोमेन्ट भेट्दा चाहिँ एकदम खुसी लाग्यो.
7: हुन्छ साहब, खुसी लाग्यो. ह्याप्पी बर्थडे टु यू सर.
6: थ्याङ्क यू भेरी मच योग भाइ. थ्याङ्क यू.
0: हजुर, उहाँ हुनुहुन्थ्यो मेजर रामपुन साहब र उहाँ आजको पूर्व गोर्खा मेजर. उहाँसँग कुराकानी गर्ने मौका मिल्यो र उहाँलाई धन्यवाद दिन चाहन्छु. अब बाँकी कुराकानी चाहिँ तपाईँहरूले पार्ट 4 र पार्ट 5 मा सुन्न चाहिँ सक्नुहुनेछ.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोठा रेडियो हो।

0: सत्तारूढ राजोपाले प्राविधिक त्रुटिवश 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई सदस्य मानिएको भन्दै भूल सुधार गरेको जनाएको छ। 35,000 भन्दा बढी बालबालिकालाई पार्टीको सदस्यता दिएको विषयमा राष्ट्रिय मानवाधिकार आयोगले स्पष्टीकरण सोधेको थियो। आयोगले बालबालिकालाई पार्टी सदस्य बनाउनु कानून विपरीत रहेको भन्दै आधिकारिक धारणा मागेको थियो। आयोगले पत्र पठाएपछि राजसपाका महामन्त्री विपिन आचार्यले डिजिटल प्रणालीमा आवेदक आफैले भरेको प्रारम्भिक र कच्चा तथ्याङ्क सार्वजनिक हुन पुगेको बताउनु भएको छ। अनलाइनमा कोहीले आवेदन दिन सक्ने, जो कोहीले पनि आवेदन दिन सक्ने खुला व्यवस्था रहेको, तर आवेदन दिँदैमा सदस्यता स्वीकृत नहुने राजसपाले जिकिर गरेको छ। प्रणालीमा 5,23,000 सदस्यता आवेदन आएकामा 3,90,000 जनाको मात्र सदस्यता प्रमाणीकरण भएको महामन्त्री आचार्यको भनाइ छ। राजसभाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा 18 वर्ष मुनिका 35,257 जना व्यक्ति पार्टी सदस्य रहेको जनाइएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले पासपोर्ट छपाईबारे जर्मनी सरकारसँग कुनै कटुता नरहेको स्पष्टीकरण दिनुभएको छ। जर्मन कम्पनीले छपाईमा ढिला गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले फ्रान्सेली कम्पनीलाई जिम्मा दिन दबाव दिएको भनिएका बेला राष्ट्रिय सभामा मन्त्री खनालको भनाइ आएको छ।
1: नेपाल र जर्मन बीच घनिष्ठ सहयोगात्मक सम्बन्ध रहिआएको परिप्रेक्ष्यमा द्विपक्षीय भेटघाट र सम्वाद हुनु स्वाभाविक हो। यसै सिलसिलामा बर्लिन स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूतको जर्मन विदेश मन्त्रालयका अधिकारीसँग भेट भएको हो। जर्मन सरकारले कटुतापूर्वक प्रतिक्रिया दिएको भन्ने कुरामा कुनै सत्यता छैन। उक्त भेटघाट अन्य भेटघाट झैं सौहार्दपूर्ण रहेको थियो। कार्यवाहक राजदूतसँगको भेट को क्रममा आफ्नो मुलुकको कम्पनीहरूका सम्बन्धमा चासो राख्नु स्वाभाविक नै हो। भेटघाटको क्रममा कार्यवाहक राजदूतले राहदानी खरिद सम्बन्धी विषय हाल न्यायिक निकायमा विचाराधीन रहेकोले सोको निरूपण नेपालको कानून अनुसार हुने जानकारी गराउनु भएको छ।
0: मन्त्री खनालले आफ्नो क्षेत्राधिकारबारे मन्त्रालय स्पष्ट रहेको समेत बताउनु भएको छ।
1: परराष्ट्र मन्त्रालयले आफ्नो क्षेत्राधिकारका विषयमा सशक्त र प्रभावकारी कार्य सम्पादन गर्दै आएको र त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिने र प्राप्त उपलब्धिका विषयमा यस सम्मानित सदनलाई जानकारी गराउँदै जाने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु।
0: मुस्ताङमा युरेनियम उत्खननका लागि कुनै पनि सम्झौता नभएको उहाँको भनाइ छ।
1: मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु। यो क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन।
0: नेपाल ऑयल निगमले पेट्रोलियम पदार्थको बिक्रीमा देखिएको समस्या समाधान भइसकेको दावी गरेको छ। पम्पमा तेलको मोस्ताद कम भएका कारण केही लाइन देखिए पनि समाधान भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको हो। प्रमुख सहरका पम्पमा 81 उपभोक्ताको चाप बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पम्पको अनुगमन समेत गरेको थियो। काठमाडौँ उपत्यकाका पम्पहरूले आज निगमको थानकोट डिपोबाट 13,00,000 लिटर डिजल र 13,00,000 लिटर पेट्रोल उठाएका प्रवक्ता ठाकुरले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकामा 130 पम्प रहेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेपछि भाडा सस्तिएको जनाएको छ। प्राधिकरणका अनुसार नेपाल ऑयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 40 रुपियाँले घटाएपछि त्यसको प्रभाव अनुसार फ्युल सरचार्ज समायोजन गरिएको हो। नयाँ दर आजदेखि लागू भएको छ। संशोधित व्यवस्था अनुसार केही गन्तव्यमा भाडा 2,335 रुपियाँसम्म घटेको छ। प्राधिकरणले फ्युल सरचार्ज कुल हवाई भाडाको एउटा अंश मात्र भएको स्पष्ट गर्दै अन्तिम टिकट मूल्य निर्धारण गर्दा अन्य शुल्क समेत समावेश हुने जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माफ गर्नुहोला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले यात्रु अभावले 21 विमानस्थल बन्द रहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभामा सांसदका प्रश्नको उत्तरमा मन्त्री पौडेलले 34 विमानस्थलमा भने नियमित उडान भइरहेको जवाब दिनुभएको छ।
2: 34 विमानस्थलहरू अपरेसनल सञ्चालन योग्य छन्, 21 चाहिँ नन अपरेसनल छन् र अधिकांश पहाडी क्षेत्रको विमानस्थलहरूबाट आउने रिपोर्टहरू हामीलाई प्राप्त रिपोर्टहरूमध्ये पहिलो कारणको रूपमा चाहिँ यात्रु सङ्ख्याको अभाव नै देखाउने गरिएको छ। त्यसको मुख्य कारणको रूपमा चाहिँ बसाइसराई रहनु र गाउँ गाउँमा बाटोको उपलब्धता पनि बढ्दै जानु, हवाई भन्दा अलि सस्तो पनि रहनु, को कारणले गर्दा यात्रु संख्याको कम भएको हामीलाई जानकारी आइरहेको छ।
0: सदस्य विष्णुबहादुर विश्वकर्माले कालीकोटको सुन्तराली हवाई अड्डामा जहाज नउड्नुमा सरकारको कमजोरी छ भन्नुभएको छ।
3: सत्य कुरा के हो भने त्यहाँ यात्रुको अभाव होइन कि प्राधिकरणले प्राधिक नै पठाएन, केही समयको लागि खाली सिटमा रकम बेहोर्ने गाउँपालिकाले सहमति गर्दा समेत प्राविधिक पठाइएन। किन यो विडम्बना हो? माननीय मन्त्रीज्यूले सोध्न चाहन्छन् कि कालीकोटवासीले सोधेका छन् कि अबको कुन महिना कति गते कति बजे सुन्तराली विमान जहाज अवतरण हुन्छ?
0: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकेको समयभित्र नयाँ आर्थिक वर्षको नीति कार्यक्रम र बजेट पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले पत्र पठाउँदै ती गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। स्थानीय सरकार सञ्चालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट असार 10 भित्र कार्यपालिकाबाट स्वीकृत गरेर सभामा पेश गर्नुपर्ने र असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था छ। भक्तपुरमा 178 सम्पदाको पुननिर्माण सकिएको छ। राष्ट्रिय कला संग्रहालयको 66 स्थापना दिवस कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले 72 सालको भूकम्पले भत्काएका ती संरचना फेरि बनाएको बताउनु भएको हो। 55 झ्याली दरबारको पुननिर्माणका क्रममा भित्ते चित्रलाई सुरक्षित राख्दै पुनस्थापना गरिएको जानकारी उहाँले दिनुभएको छ। अब खबर फटाफट।
4: तिनै तहका सरकारको लगानीमा गण्डकी भरका 66% घरधुरीमा निजी धारा जडान। हालसम्म 4 लाख घरधुरीमा निजी धारा पुगेको प्रदेश खानेपानी मन्त्रालयको दावी। आउँदो वर्ष थप 15,000 घरमा धारा पुर्याउने लक्ष्य। तनहुको मार्की चोक भरतपुर खण्डमा आउँदो 23 देखि परीक्षणका लागि बिजुली छाडिने। तनहु गोर्खा र चितवनका विभिन्न गाउँ हुँदै टाँगिएको 220 किलो भोल्टको बिजुली लाइनका टावरमा नचढ्न, कुनै वस्तुले नछुन र टावर वरपर गाई वस्तु समेत नलैजान अनुरोध। वैदेशिक रोजगारमा पठाउने भन्दै लाखौं ठग्ने थप 5 जना काठमाडौँमा पक्राउ। रामेछापका ललित बहादुर तामाङ, धादिङकी सन्तोषी लामा, काठमाडौँ चन्द्रगिरीका रामदास महर्जन र काठमाडौँ 15 बस्ने शरीफ गिरीलाई कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग लगियो। हुम्लाको सिमकोट 8 स्याडा गाउँमा पहिलो पटक गाडी पुग्यो। गाउँपालिकाको 1,12,00,000मा स्याडा याङका सडक खोलेपछि सिमकोटका 7 वटै वडामा यातायात खुल्यो। दुर्गम गाउँमा पहिलो पटक गाडी पुगेपछि गाडी स्टाफलाई फुलमाला र बाजागाजाले स्वागत। बागलुङ नगरपालिकाका सामुदायिक र समस्याग्रस्त कुकुरका लागि बस्ने र खेल्ने चौर सहितको होस्टेल बनाएर उद्धार पनि गरिँदै 50 वटा कुकुर राख्ने क्षमताको होस्टेलमा हाल व्यवारिसे बिरामी र अशक्त 20 वटा सामुदायिक कुकुर राखेर स्याहार सुसार गरिँदै। र नवलपुरको मध्यबिन्दु नगरपालिकाका घर घरबाट संकलन हुने जैविक फोहोरलाई मल बनाएर आमदानी गर्दै गएको 3 वर्षमा कार्यक्रम सञ्चालनका लागि 6,56,00,000 खर्च, जैविक मल बेचेर 3,05,00,000 आमदानी पनि।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक ढंगले अघि बढेको जानकारी गराउनु भएको छ। मेरिल्यान्ड हवाई अड्डामा संवाददाताहरूसँग ट्रम्पले इरानलाई आणविक शक्ति सम्पन्न हुनबाट रोक्नु बाहेक अरू स्वार्थ छैन भन्नुभएको छ।
5: And Iran cannot have a nuclear weapon. Otherwise, all of this stuff that we look at, all of these things that we do, the country's never had activity like it's got right now.
0: अबको केही क्षणमा केही घण्टामा इङ्ल्यान्ड विश्वकप फुटबलको नकआउट खेलमा प्रवेश गर्दैछ। टोमस टुखल नेतृत्वको टिमले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एटलान्टामा सामना गर्न लागेको छ। नेपाली समयअनुसार राति 10:15 हुने खेलको विजेताले क्वार्टर फाइनलमा मेक्सिकोलाई झेल्नुपर्नेछ। तर इङ्ल्यान्डका व्यवस्थापक टुखलले अहिलेको अर्जन दृष्टि राति हुने खेलमा रहेको बताउनु भएको छ।
6: A physical team, a quick team, a devoted team, a team that we arrive as favorites and they can play in the role of an underdog which suits them very well.
0: अङ्ग्रेज गोलकिपर जोर्डन पिकफोर्डले आवश्यक परे पेनाल्टीका लागि पनि तयार छु भन्नु भएको छ।
7: Knock out football now, anything can happen and you know, for us as England we want to win in 90 minutes but if it takes 120, if it takes penalties, we're prepared, we've done all the training and we're ready for the game.
0: र विश्वकप फुटबलमा इक्वेडरलाई पराजित गर्दै फेरि क्वार्टर फाइनल पुगेको खुसियाली मनाउँदा मेक्सिकोमा 3 जनाको निसासिएर मृत्यु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
8: BFBS, Gorkha Radio.

0: गोर्खा रेडियो।
1: हजुर श्रोताले बिएबएस गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ र यति बेला चाहिँ आरजीआरको बर्थडेको कुराकानी तपाईँले सुनिराख्नु भएको छ। तेस्रो पार्टसम्म कुराकानी तपाईँले सुन्दै हुनुहुन्थ्यो। अब चौथो पार्टमा पनि यहाँ सबै सबैलाई वेलकम गर्न चाहिँ चाहन्छु र अब म चाहिँ हाम्रो मेजर जीवन पूर्ण साप हुनुहुन्छ, पूर्व वाणिज्य गोर्खा मेजर, अहिले क्याट्रिकमा कार्यरत हुनुहुन्छ, उहाँसँग कुराकानी गर्न चाहन्छु। त्यसपछि अरू महानुभावहरूसँग गरे कुराकानी पनि तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। ल साप नमस्कार, अनि तपाईँलाई बिएबएस गोर्खा रेडियोमा वेलकम।
2: Hi, namaskar. Thank you for having me.
1: Wow, kalo chasma, handsome man. Nice to meet you.
2: Oh, nice to meet you too. Dai, thank you for compliment. Ra yo avasar ma chai happy 32nd RGR birthday bhanna chahe ma. Thank you dai.
1: Aba yahi Paltan ma dherai lamo nokari garnu bhayo, yahi Paltan le Garkha major banayo. Aaja feri back to Paltan ma auda chai ke lagecha 32nd birthday?
2: एकदम राम्रो कुरा निकाल्नु भयो दाइले, म एकदम गर्व महसुस गर्छु। मैले मेरो अहिले चाहिँ 31 इयर्स हो सर्भिस, र होल इयर्स नै म आरजेआरमा संलग्न भएर काम गर्न पाउँदा, र हजुरले भने जस्तै गोर्खा मेजर वान आरजेआर सकेर अहिले नेक्स्ट जब गर्ने अवसर मिल्यो त्यो गर्दाखेरि, र कमिङ ब्याक टु होम यो आरजेआरको यो भाइब देख्दाखेरि छुट्टै खालको उमङ्ग मिल्दो रहेछ दाइ। थ्याङ्क यू।
1: यो गोर्खा मेजर ट्रफी तपाईँले पहिला प्रदान गर्नुभएको रहेछ, आज एकजना भाइलाई प्रदान गरे, उहाँ यहाँ हुनुहुन्न, यो कसरी इनिसिएट गर्नुभयो?
2: थ्याङ्क यू फर द क्वेसन। आई थिङ्क हाम्रो रेजिमेन्टल अवार्डहरू चाहिँ हरेक क्षेत्रमा काम जसले चाहिँ अब पल्टनको लागि केही रेपुटेसनल्ली अझ हाइट बढाउनको लागि चाहिँ कमिटमेन्ट एउटा गरेका हुन्छन् हाम्रो गुरुजी भाइ साहबहरूले, र त्यो रेकगनाइज गर्ने सिलसिलामा हरेक क्याटेगोरीको चाहिने ट्रफी एन्युली हामीले प्रेजेन्ट गर्ने गरेका थियौँ, तर गोर्खा मेजर ट्रफी चाहिँ थिएन। जस्तै वनाजियारमा आरएसएम रेजिमेन्ट सार्जन मेजर ट्रफी जुन चाहिँ भनौँ न राइफल पेन्टदेखि लिएर W2सम्मलाई दिने एउटा चलन थियो, र त्यो किसिमले अब प्यारिस ट्रफी छ हामीसँग, त्यो चाहिँ राइफलम्यानलाई बेस्ट राइफलम्यान रङ रिभर्टिङ डाट आई थिङ्क कोप्लोसको लागि चाहिँ हाम्रो आरएसएम ट्रफी गर्ने भयो, र गोर्खा मेजर ट्रफी चाहिँ जुन वनाजियारमा भएका गुरुजी भाइहरू रिगार्डलेस उहाँहरूको रेजिमेन्ट ड्युटी या चाहिँ इयरीमा भएका जसले पल्टनको नाममा चाहिँ बियोन्ड एन्ड एभब जुन लेभलमा काम गर्नुहुन्छ त्यसको रेकग्निसनको लागि चाहिँ गोर्खा मेजर ट्रफी इनिसिएट गरेको थियो दाइ।
1: मैले नि उचाले निकै हेभी रहेछ, यो कसरी बनेको छ, केले बनाएछ यसो भनिदिनुहोस् न।
2: ट्रफीको बारेमा एकदम म बुन्डाईमा गोर्खा मेजर लिइसकेपछि आरजेआरको ब्याज त्यो एज यु इन्थ हाम्रो टुकर लाइन्स राइट इन साइडमा चाहिँ पक्का अल वेदर प्रुफ, हाम्रो क्याप ब्याज चाहिँ पक्का डोमिनेन्ट फिचर जस्तो छ त्यहाँ, र त्यो चाहिँ मैले हरेक डे इन डे आउट गर्ने बेलामा चाहिँ त्यही ब्याजलाई हेर्दै मलाई छुट्टै खालको हौसलाई मिल्ने गर्थ्यो, र मैले चाहिँ यो ब्याज चाहिँ कसले बनायो भन्ने कुराहरू सोध्दै गर्दाखेरि त्यही डिआइओसँग काम गर्ने एसोसिएटेड लोकल प्रोभाइडर उहाँले गर्नुहुँदैछ, र मैले चाहिँ उहाँलाई एउटा डिजाइन गर्न दियो, र कोही सक्छ त्यो क्याप ब्याज चाहिँ जेन्युनली आरजेआरको ब्याजलाई चाहिँ प्रमोट गर्छ नै त्यो अवश्य नै। त्यसरी एउटा बुनाइमा एउटा ओकेजन मिलेर मैले चाहिँ त्यो कमिसन गरेको थिएँ।
1: प्राइस सोध्न मिल्छ?
2: प्राइस सायद पैसाको त अब भ्यालु भएन होला सायद, होइन, र अब एउटा आई थिङ्क त्यसको चाहिँ त्यो जुन अवार्ड छ त्यो चाहिँ कोही सक्छन् मलाई लाग्छ हामी सबै अल ऱ्याङ्क्सले चाहिँ एउटा अवसर पाएको छ भने गोर्खा मेजरको यो हाम्रो जति पनि ट्रेडिसन कायदा कल्चर भन्छौँ त्यसको बारेमा, अनि बिवन दाथ हाम्रो वल्टन ब्रिगेडको लागि नाम उच्च गर्नको लागि चाहिँ काम गर्नुहुन्छ नि उहाँलाई रेकगनाइज गर्ने एउटा माध्यम बनेको छ दाइ, गर्दाखेरि राम्रो छ भनौँ न।
1: सर थ्याङ्क यू भेरी मच, थ्याङ्क यू, प्लेजर टु मिट यू।
2: थ्याङ्क यू दाइ।
1: अब भने हाम्रो लास्ट कपाल मिलन पुन हुनुहुन्छ सपोर्ट कम्पनीको, यसपटकको चाहिँ अब बिजनेस सुटिङ अथवा डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसनको टप सट हुनुहुन्छ, आज आरएसएम ट्रफी पाउनु भएको छ। लो भाइ नमस्ते अनि कङ्ग्रेचुलेसन।
3: हेलो नमस्ते दाइ, थ्याङ्क यू सो मच, तपाईँले मलाई यो बोल्ने मौका दिनुभयो त्यसको लागि थ्याङ्क यू सो मच हजुर।
1: व्हाट अ इयर, टप सट, किङ्स मेडलिस्ट एन्ड आरएसएम ट्रफी।
3: हजुर, यो चाहिँ मेरो पहिलेदेखिको ड्रिम थियो दाइ, तर जस यो वर्ष चाहिँ कम्प्लिट भयो, प्लस आज आरएसएम ट्रफी अवार्ड पनि पाएँ त्यसको लागि म एकदमै प्राउड फिल गर्दछु अनि खुसी पनि छु दाइ।
1: कतिऔँ पटक तपाईँले यो सुटिङमा भाग लिनुभएको थियो?
3: मेरो जर्नी स्टार्ट चाहिँ 2019, इन्टेक 2018 हो, र यङ फायर हुनेदेखि नै 2019 नै मेरो सुटिङ टिममा चाहिँ भाग लिएको हो सुटिङ टिमदेखि, र यो मेरो चाहिँ फोर्थ इयर 2019 चाहिँ म 22 नम्बर आएको थिएँ एज अ यङ फायर, अनि 2024 2 नम्बर आएको थिएँ, थोरै पोइन्टले त्यति बेला चुकेको थिएँ, लास्ट इयर 2025 चाहिँ 4 नम्बर, र यो वर्ष चाहिँ किङ्स मेडल हुन चाहिँ सफल भयो. हजुर,
1: टप सट हुनको लागि तपाईँले ओभरअल कतिमा कति चाहिँ स्कोर गर्नुभएको?
3: ओभरअल चाहिँ 450 पोइन्टमा चाहिँ मैले चाहिँ 1320 ल्याएको हो. त्यही भएर चाहिँ जस राम्रो भयो दाइ. हजुर,
1: अब एकदेखि पाँचसम्म वान आर्जेसन र त्यसमा चाहिँ प्रिभियस क्विन्स मेडलिस्ट धन भाइ हुनुहुन्थ्यो, कतिको क्लोज थियो?
3: उहाँ पनि मेरो गुरु हुन्छ, एकदम रेस्पेक्ट गर्छु म उहाँलाई चाहिँ. धन साहब, उहाँ चाहिँ क्विन्स मेडलिस्ट 2023 र उहाँ र मेरो ग्याप भनेको चाहिँ त्यस्तै 30 पोइन्ट्स डिफरेन्स थियो.
1: यो आरएसएम ट्रफी चाहिँ अफकोर्स राम्रो सोल्जर्सलाई दिन्छ, के गरे बापत पाए जस्तो लाग्छ? कस्तो कन्ट्रिब्युसन बटालियनलाई दिए जस्तो लाग्छ?
3: हजुर, अगेन आरएसएम ट्रफी चाहिँ एकदम बेस्ट जुनियर एनसिओलाई चाहिँ अवार्ड गर्ने एउटा अवार्ड हो. त्यो मैले पाउँदा चाहिँ एकदमै खुसी लाग्यो र मेरो कन्ट्रिब्युसन अनुसार चाहिँ मैले लास्ट इयर अगेन मैले आफ्नो बटालियनको लागि सुटिङ टिमको लागि चाहिँ कन्ट्रिब्युट गरेको थिएँ. आफ्नो भाइहरूलाई नयाँ कुरा अनि एक्सपिरियन्सहरू सेयर गरेर चाहिँ सिकाएको थिएँ. त्यो अनुसार लास्ट इयर पनि हामीले चाहिँ युनिट च्याम्पियनसिप जितेको थियौँ र साथै म स्नाइपर प्लटुनको मेम्बर हो र हाम्रो युके ट्राई सर्भिस स्नाइपरको कम्पिटिसनमा पनि एज अ नम्बर 2 मैले ओभरअल टप सट भएको थिएँ. अनि त्यसरी नै मैले मेरो युनिट वान हजारलाई चाहिँ अझ बढी प्राउड बनाएको थिएँ र साथै डिफ्रेन्ट एक्सर्साइजहरूमा आफ्नो कन्ट्रिब्युसन चाहिँ दिएको हुनाले चाहिँ त्यो कारणहरूले चाहिँ मैले आफ्नो यो इयरमा चाहिँ आरएसएम ट्रफी पाएको जस्तो लाग्छ.
1: अब वान आजकै भाइ हुनुहुन्छ निश्चल भाइ, 3 पटक जित्ने त्यहाँ पुग्ने कतिको धोको छ?
3: अनेस्टली दाइ, मलाई चाहिँ 3 टाइम्स चाहिँ जित्नुपर्छ भन्ने चाहिँ छैन किनकि मेरो चाहिँ अब ड्रिम नै थियो एक्चुली भयो भने म जित्छु भन्ने. त्यो चाहिँ यो वर्ष सफल भएको छ. 3 टाइम्स नै जित्छु भन्दा पनि मेरो युनिट मेरो पल्टनलाई चाहिँ अझै कन्टिन्यू, हाम्रो 6 इयर हो यो वर्ष चाहिँ, अझै कन्टिन्यू नै जित्ने चाहिँ मेरो इच्छा छ. त्यसरी चाहिँ म कन्ट्रिब्युसन गर्नेछु दाइ.
1: गोल्डन भाइ, धेरै धेरै धन्यवाद.

0: मैले मिलाएर चाहिँ टिम बनाएको थिएँ हजुर.
1: टकोबारमा चाहिँ वेट हो कि स्ट्रेन्थ हो कि टेक्निक हो, के चाहिँ चाहिन्छ?
0: इट्स अल अबाउट लाइक कस्तो भन्दाखेरि स्ट्रेन्थ र वेट भयो भने चाहिँ मोर बेनिफिट हुने भयो, किनभने टेक्निक त लगभग गोर्खाको अब हामी नर्मल पुल गर्ने मात्र अब टेक्निक त्यति साह्रै उस्तो भएन. त्यही भएर हामी एज अ गोर्खेको अब खेल्दाखेरि चाहिँ अब वेट आफ्नो कति छ अनि त्यसमाथि आफ्नो स्ट्रेन्थ चाहिँ कति छ त्यसमा डिपेन्ड राम्रो भयो भने चाहिँ जस अभियसली जित्छ हजुर.
1: किनभने ए कम्पनी त गोडा साँपड हुनुहुन्थ्यो नि त पक्का होइन, अग्लो अग्लो बलियो पनि जित्नु भयो
0: हजुर. हामी जस जित्यो हजुर, हामी जस सबै एउटै एभरेजको साइजको थियो हामी, म त्यो अनुसारको टिम पनि छुट्याएको थिएँ जस. अनि हाम्रो चाहिँ पुल गर्ने बेलामा सबैको सिङ्क्रोनाइज पनि राम्रो भइदियो, त्यसपछि मजाले पुल गऱ्यो भनौँ ए कम्पनीलाई.
1: ट्रेनिङ त अब हुन्छ कि अब ट्रेनिङ त भएन होला?
0: ट्रेनिङ त भएन, आज मात्र गरेको हजुर. हामी डाइरेक्ट आएर खेलेको, पहिला खेलेको अलिकति एक्सपिरियन्स थियो त्यही अनुसारले टिम बनाएर अनि आजै सबै आजै टिम पनि बिहान मात्र फाइनलाइज भएको हाम्रो हजुर.
1: अनि के पाउनुभयो त पुरस्कार?
0: हाम्रो ट्रफी चाहिँ उता अगाडि राखेको छ, जस एउटा ट्रफी दिएको छ, अब त्यसमा चाहिँ अब इन्क्लुड गरेर फेरि सायद नेक्स्ट इयरको लागि चाहिँ त्यही हजुर.
1: ल त वेल डन, प्रेस्टिज छ, नेक्स्ट इयर पनि जित्नु होला
0: हजुर. थ्याङ्क यू, थ्याङ्क यू हजुर.
1: अब हाम्रो हेड क्वार्टर कम्पनीको ओसी हुनुहुन्छ हाम्रो मेजर गिरिप्रसाद गुरुङ साहब, र यो आजको यो तुले आले कपको पनि उहाँ ओआइसी हुनुहुन्छ, अनि नेपाल कपको त अफकोर्स ओआइसी, उहाँहरू फाइनल पुग्नु भएको छ. ल साहब नमस्कार, अनि आरजेआरको बर्थडेको शुभकामना.
2: दाइ नमस्कार, तपाईँलाई पनि आरजेआर बर्थडे, हामी सबैलाई शुभकामना.
1: कस्तो लाग्यो आज साहबहरू पनि भेट्नुभयो, कति कुरो हामी कार्यक्रमको अन्त्यतिर छौँ?
2: आज एकदमै रमाइलो भयो दाइ, आज हाम्रो आरजेआरको बर्थडे स्पेसल हो हाम्रो लागि, एकदमै रमाइलो भयो. अनि जति पनि हाम्रो एक्स जिएम साहबहरू हुनुहुन्छ स्पेसली, सबै साहबहरूलाई भेट्न पाउँदाखेरि आज एकदमै रमाइलो भयो. अनि प्लस हाम्रो अरू साहबहरू रिटायर्ड, हाम्रो अहिले भर्खरै पनि भेटे हाम्रो सुलभ दाईहरू, उनीहरू सबैलाई भेट्दाखेरि आज एकदमै रमाइलो फिलिङ भयो.
1: दाई एली अफसर साहबहरूको निकै मारामार भयो, एली साहबहरूले जित्नु भयो
2: हजुर. तुले एली कप यो चाहिँ पहिल्यैदेखि अब डी भर्सेस एलीको कम्पिटिसन हामीले पहिल्यैदेखि गर्दै आएको हो, बिचमा अलिकति ग्याप थियो तर अहिले फेरि हामीले यो वर्षबाट फेरि सुरु गरेको हो. यसमा चाहिँ निकै कम्पिटिसन हुन्छ हामी अब डी भर्सेस एली साहबहरूको. आई थिङ्क यो वर्ष हामीले जित्यो, रमाइलै भयो. तर योभन्दा गएको तीन वर्ष ग्याप भए तापनि त्योभन्दा पहिला चाहिँ हाम्रो डी साहबहरूले मलाई थाहा भयो अनुसार अहिलेसम्मको उमा चाहिँ पहिला हुँदाखेरि डी साहबहरूले आई थिङ्क दुई वर्ष लगातार जित्नु भएको थियो. तर यस्तै छ, हामीले कहिले डी साहबहरूले जित्नुहुन्छ, कहिले एली साहबहरूले जित्नुहुन्छ. तर यो चाहिँ एउटा फन गेम हो हाम्रो लागि अनि एउटा टिम कोहिजन गर्ने एउटा ऊ पनि हो, त्यो एकदम राम्रो भयो आज.
1: अब नेपालको फाइनल गत वर्षको डिफेन्डिङ च्याम्पियनसँग पर्नु भएको छ,
2: अब होप त गरिएछ त होइन, अनेस्टली अब राम्रै छ टिम. तर भन्दैमा सिग्नलको पनि अब एकदम राम्रो टिम छ, उनीहरू अब दुई वर्ष कन्टिन्युस जितेको टिम पनि हो. हाम्रो क्याप्टन बल साहबले लिड गर्नुभएको छ, एकदमै उहाँ पनि प्लेयर हो. सबै कुरो राम्रो छ. अब दुइटै टिम चाहिँ अब फर्स्ट गेम हाम्रो यहाँ उद्घाटन पनि हामी दुइटै
1: एउटै ग्रुपमा पर्नु भएको थियो,
2: एउटै ग्रुप हो, हामी दुईजनै खेलेको हो, एकदमै राम्रो गेम भएको थियो तर ड्र भयो. तर दुइटै टिम चाहिँ अब फाइनल पुग्दाखेरि मलाई एक तरिकाले खुसी पनि लागेको छ, तर एट द सेम टाइम आई थिङ्क यो पालि हामीले जित्नुपर्ने हो जस्तो मलाई लागेको छ. के हुन्छ त्यो अन द डेमा थाहा हुन्छ क्या, तर कोसिस चाहिँ हाम्रो चाहिँ जारी नै छ.
1: हुन्छ, आरजेआर बर्थडेको शुभकामना अनि थ्याङ्क यू भेरी मच हजुरलाई.
2: दाइ तपाईँलाई पनि थ्याङ्क यू हजुर.
3: हजुर, उहाँ हुनुहुन्थ्यो मेजर गिरिप्रसाद गुरुङ साहब. र अब भने साङ्गीतिक विश्राम लिउँ र त्यसपछि अन्तिम पार्टमा चाहिँ बाँकी कुराकानी तपाईँहरूलाई लिएर आउनेछु.
4: यो BFBS गोर्खा रेडियो हो.

0: SBS Gorkha Radio.
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
3: यो BFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अहिले चाहिँ 32nd आरजीआर बर्थडेको कुराकानीहरू तपाईँले पार्ट्स पार्टमा चाहिँ सुनिराख्नु भएको छ। अहिले हामी पाँचौँ पार्ट्समा छौँ र यो पार्टमा चाहिँ अरू महानुभावहरूसँग गरेको कुराकानी तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ। र उक्त दिन चाहिँ त्यहाँ चाहिँ एउटा टेनमा चाहिँ यो पेन्टिङ्सहरू पनि राखेको रहेछ, जहाँ थुप्रै थुप्रै पिक्चरहरू राखेको थियो। त्यहाँ एकजना बहिनी हुनुहुँदो रहेछ र उहाँले चाहिँ पेन्ट गरेर त्यहाँ पेन्टिङहरू राख्नु भएको रहेछ थुप्रै थुप्रै, र उहाँसँग म कुराकानी गर्दै। हेलो बहिनी, नमस्ते तपाईँलाई।
2: नमस्ते दाई।
1: बहिनीको नाम अनि कुन कम्पनी हो?
2: मेरो नाम प्रतिमा गुरुङ अनि सी कम्पनी दाई।
1: यति राम्रो पेन्टिङ गर्नुहुँदो रहेछ, अलिकति भनिदिनुहोस् न यहाँ के के राख्नु भएको छ?
2: मैले चाहिँ यहाँ चाहिँ नर्मली कार्डहरू धेरै दिइन्छ नि त एभ्री ओकेजनहरूमा, अनि अब जस्तै नेपाली फेस्टिभलहरू, रक्षाबन्धन, तिहार, त्यस्तोहरूमा चाहिँ त्यसकै लागि भनेर बनाएको कार्डहरू पाइँदैन नि त। सो मलाई चाहिँ एउटा आइडिया आयो, त्यस्तोको लागि चाहिँ ह्यान्ड पेन्टेड ग्रिटिङ कार्डहरू बनाऊँ न भनेर, अनि मैले त्यही आइडिया थ्रु चाहिँ यो रक्षाबन्धनको अनि अरू यो गणेशहरू, कुमारी, स्वयम्भु तिनीहरू बनाएर चाहिँ ग्रिटिङ कार्ड बनाएको
1: दाइ। त्यो त डिस्प्लेको लागि पनि रहेछ, बेच्ने पनि हो नि त नि, एउटाको 4 पाउन्ड हो।
2: हजुर दाइ।
1: तपाईँले बनाउनु कति टाइम लाग्छ यो?
2: हेरी हेरी दाइ, अब कुनै धेरै डिटेलिङहरू छ भने चाहिँ 1.5 आवर जति, अनि नर्मल सिम्पलहरू चाहिँ 30 मिनट्स, 1 आवर जति दाइ।
1: ल हावले उडा, तपाईँले यस्तो कार्ड मात्रै बनाउनुहुन्छ कि अरू पनि बनाउनुहुन्छ?
2: अनि मैले ब्रुनेमा चाहिँ पेन्टिङ क्लासहरू दिन्थेँ दाइ बच्चाहरूलाई, तर अहिले युके आएर चाहिँ मैले क्लासहरू दिएको छैन, अनि अहिले चाहिँ जस्ट आफ्नो हबी घरमा बनाउँछु दाइ फ्री टाइम हुँदा।
1: अनि यो तपाईँले बनाउनु हुँदो रहेछ, अरू बेला चाहिँ कसरी मान्छेले अर्डर गर्न सक्नुहुन्छ? कुनै अनलाइन चाहिँ राख्नुहुन्छ?
2: हजुर दाइ, मेरो पेज छ इन्स्टाग्राममा आर्ट बाई प्रतिमा भनेर, धेरैजना दिदीहरू हुनुहुन्छ अनि उनीहरूले डाइरेक्ट मेसेज गर्नुहुन्छ कुनै पेन्टिङहरू चाहिएको छ भने।
1: अलिक उतापट्टि पनि जाउँ न, ठुलो रहेछ होइन यो त, अब तपाईँले कार्डहरू बनाउनु भयो, यो बनाउनु कति लाग्छ? यो के हो?
2: यो चाहिँ बुद्ध दाई अलिकति मण्डला स्टाइलमा, यसलाई बनाउन चाहिँ त्यस्तै 3 आवर जति, तर मैले चाहिँ एकैचोटि बसेर बनाउँदिनँ, एक दिनमा अलिकति गर्दै गर्दै कम्प्लिट गर्छु दाई।
1: कति पर्छ यो बेच्यो भने?
2: यो चाहिँ डिस्प्लेको लागि मात्र हो दाई, अहिले चाहिँ
1: बेच्नुहुन्न?
2: अहिले बेचेको छैन दाई।
1: अनि आज आरजीआर बर्थडेमा आएर यहाँ यसरी डिस्प्ले गरिराख्नु भएको छ, कतिपय आएर चाहिँ प्रोत्साहन पनि दिँदै हुनुहुन्छ होला, एप्रिसिएट गर्नुभएको छ होला, के भन्नुहुन्छ?
2: मैले चाहिँ जति पनि दिदीहरू दाइहरूले मलाई सपोर्ट गर्नुभएको छ त्यसको लागि चाहिँ धेरै धेरै थ्याङ्क यू भन्छु, अनि यो डिस्प्ले गर्ने अपर्च्युनिटी प्रोभाइड गर्नुभएकोमा नि धेरै धेरै थ्याङ्क यू भन्छु दाइ।
1: हुन्छ बहिनी, थ्याङ्क यू, अमेजिङ पेन्टिङ है त।
2: थ्याङ्क यू दाइ।
1: अनि उहाँको श्रीमान हुनुहुन्छ, भाइसँग पनि कुराकानी गरिहालौँ, उहाँले लुक आफ्टर गर्दै हुनुहुन्छ। ल भाइ नमस्ते।
3: दाइ नमस्ते।
1: हजुर, कुन कम्पनी अनि भाइको नाम चाहिँ?
3: दाइ म कोपल जोन सी कम्पनीबाट दाइ।
1: उहाँले त्यति राम्रो गर्नुहुँदो रहेछ तपाईँको श्रीमतीले, तपाईँले पनि गर्नुहुन्छ?
3: होइन दाइ, मेरोमा त्यस्तो क्वालिटी केही छैन, प्रतिमाले मात्रै हो दाइ।
1: अनि कतिको प्राउड हुनुहुन्छ त श्रीमतीले आफ्नो ट्यालेन्ट यहाँ देखाउनु भएको छ?
3: हजुर, म एकदमै प्राउड छु मेरो वाइफ प्रतिमा प्रति, ब्रुनेमा पनि देखाएको थियो हामीले, अनि अहिले पनि यहाँ अपर्च्युनिटी पाएको छ, आइ एम रियली प्राउड अफ। हजुर दाइ,
1: उहाँले बनाउँदा खाना पकाउनुहुन्छ कि पकाउनुहुन्न? घरको काम त गर्नु पर्यो होला नि त होइन?
3: हजुर हजुर, यसो टाइम पाउँदाखेरि चाहिँ ऊ बिजी हुँदाखेरि चाहिँ हजुर म यसो घरको कामहरू पनि यताउति हेरिदिन्छु दाइ।
1: ल त, आज बर्थडेको धेरै धेरै शुभकामना है त भाइ।
3: थ्याङ्क यू दाई, तपाईँले पनि शुभकामना दाई।
1: अब भने यहाँ वाइपन स्टल नै भनौँ, एकजना लास्ट कपाल स्वागत भाइ हुनुहुन्छ। नमस्ते भाइ।
4: नमस्ते गुरुजी।
1: हजुर, भाइको चाहिँ कुन कम्पनी हो?
4: हामी चाहिँ सपोर्ट कम्पनी रेकी प्लटन हो।
1: के वेपन छन् यहाँनिर अथवा इक्विपमेन्टहरू?
4: इक्विपमेन्ट चाहिँ अहिले चाहिँ हामीसँग हाम्रो स्ट्यान्डमा चाहिँ नर्मल्ली रेकी ग्रुपले बोक्ने, हाम्रो पेट्रोलले अपडेट हुँदा बोक्ने इक्विपमेन्टहरू छ, नाइट डिभाइस एज वेल एज हाम्रो वेपन सिस्टमहरू, सर्भिलेन्स डिभाइसहरू सबै छ गुरुजी अहिले चाहिँ।
1: अब हामी लाउजेहरूलाई त ठिकै छ देखिराखेको, अरूहरू कति इन्ट्रेस्ट राख्नु भएको छ?
4: अरूहरूलाई त अब नर्मल्ली न्यू थिङ्स भइगयो, अब बाहिर देखाउने दिदीहरू, अब हाम्रो सिभिलियनहरूलाई त मेन चाहिँ अब भन्नुपर्दा वेपन सिस्टम र नाइट सिस्टम चाहिँ नयाँ लागिरहेको छ उनीहरू, किन भन्दा हेर्नु पाएको छैन, त्यही भएर चाहिँ नयाँ लागिरहेको।
1: बढी कुन इक्विपमेन्ट अथवा वेपनमा चाहिँ चासो राख्नु भएको छ?
4: चासो चाहिँ बढी चाहिँ यहाँ हामीसँग साफ सुटर छ, एज अ यो चाहिँ वर्क एज अ स्नाइपर जस्तो पनि हो नि त गुरुजी, लङ रेन्ज अप टु लाइक 800 मिटरसम्म हामीले चाहिँ सबरेस गर्न सकिन्छ, त्यही भएर लुक्स पनि क्वाइट गुड, त्यही भएर चाहिँ साफ सुटरमै सबको नजर चाहिँ त्यता छ गुरुजी।
1: ल त, अब बर्थडेको दिन यहाँ फटिक पर्नु भएको छ, अब यो गर्नु पनि पर्यो होइन गुरुजी हुनुहुँदो रहेछ। ल थ्याङ्क यू भेरी मच, ह्याप्पी बर्थडे है त।
4: हजुर थ्याङ्क यू गुरुजी।
1: यहाँ अरू पनि वेपन स्टलहरू छन्। यहाँ एकजना भाइ हुनुहुँदो रहेछ, हाम्रो हरि भाइ पनि यहाँ हुनुहुँदो रहेछ। भाइ नमस्कार है।
5: नमस्कार
1: हजुर। भाइको नाम चाहिँ?
5: मेरो नाम हेमराज लिम्बू राई।
1: के छ यहाँ तपाईँहरूको, यसो भनिदिनुहोस् न।
5: हाम्रो यो चाहिँ हाम्रो मेसिन गन क्लोनिङको स्ट्यान्ड हो दाइ। यो चाहिँ हाम्रो सपोर्ट कम्पनीमा पर्छ। अनि अहिले चाहिँ हामीले चाहिँ हाम्रो सपोर्ट कम्पनीको एमजी प्लटुनले चाहिँ कुन कुन हतियारहरू चलाउँछ, जस्तै यो चाहिँ हाम्रो जिएमजी ग्रेनेड मेसिन गन भन्छ दाइ। यसले चाहिँ हामीले चाहिँ त्यो ग्रेनेड राउन्ड्सहरू फाल्छ। यो चाहिँ हाम्रो नर्मल जिपिएमजीलाई चाहिँ ट्राइपोड लगाएर चाहिँ सस्टेन फायर एसएफ रोल भन्छ। अनि अर्को चाहिँ हाम्रो एचएमजी हेभी मेसिन गन, यिनीहरू चाहिँ हामीले चाहिँ यसको केपेबिलिटिजहरू चाहिँ हामीले चाहिँ यहाँनिर गरेको दाइ।
1: थ्याङ्क यू भेरी मच, ह्याप्पी बर्थडे है त।
5: हुन्छ दाइ, थ्याङ्क यू।
1: अनि हाम्रो हरि बुढा मगर भाइ माउन्टेनर हुनुहुन्छ, उहाँले पनि छोराहरू है के उहाँलाई फोटो खिचाउँदै हुनुहुन्छ। ठुलो हेभी मेसिन गनको छेउमा चाहिँ बसेर उहाँले फोटो खिच्दैछ। हरि भाइ नमस्ते।
6: नमस्ते दाइ।
1: छोराहरू हो?
6: हजुर, दुईटा मेरो गनर्स सर।
1: ए होइन, ओहो, कस्तो ह्यान्डसम अनि ठुलो भएछ नि त। होइन,
6: ठुलो भएछ दाइ। द्याट मिन्स द्याट हामी बुढो हुनेछौँ भन्ने हुन्छ।
1: कति हो एज डिफरेन्ट?
6: 5 वर्ष।
1: अब पल्टनमा आउनु भएको छ, कस्तो लाग्छ आज बर्थडेको दिन?
6: ह्याप्पी बर्थडे सबैजनालाई, ह्याप्पी 32 बर्थडे। आफ्नो घर हुँदै आउँदाखेरि मजा लाग्छ।
1: के गर्दै हुनुहुन्छ अहिले तपाईँ त? कहिले कहाँ पुगिराख्नुहुन्छ होइन?
6: अहिले किताब लेखिरहेको छु दाइ, त्यसमा एकदम एफोर्ट दिइरहेको छु, किनभने पछि 27 अगस्तमा लन्च हुन्छ मेरो किताब, पब्लिस हुन्छ।
1: के सम्बन्धी हो?
6: मेरो अटोबायोग्राफी दाइ। मेरो किताबको नाम कन्करिङ ड्रिम्स भन्छ। सिम्पली जिन्दगीमा जे भए पनि स्टिल सपना पुरा गर्न सकिन्छ, केही काम गर्न सकिन्छ भन्ने कुरा।
1: भनेपछि तपाईँको छियालहुडदेखि लिएर अहिलेसम्मको माउन्टेनको कुराहरू होइन, हिमाल चढेको कुराहरू सबै हो?
6: प्रिमस एभ्रिथिङ हुन्छ। किन चाहिँ पहिले इन्टरभ्युजहरूमा दिँदाखेरि जस्तै 1-1.5 घन्टाको इन्टरभ्युजहरू हुन्छ पोडकास्टहरूमा, त्योमा सो मच भन्न सक्छ क्या दाइ। त्यही भएर अहिले चाहिँ त्योभन्दा धेरै कुराहरू, अहिले नसुनेको कुराहरू
1: साह्रो होला है। अब कतिपय कुरा छुट्न पनि सक्छ होइन?
6: त्यो छ दाइ, मेन कुरा चाहिँ कुन चाहिँ स्टोरीले, सबै स्टोरी भनेर साध्य पनि छैन, तर कुन चाहिँ स्टोरीले चाहिँ त्यसले मलाई के मिन गर्छ र पाठकहरूलाई त्यसले के सिकाउँछ भन्ने कुरा मेन लाइफ फोकस गरेर गरिरहेको छौँ।
1: ल त भाइ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो तपाईँ जस्तो एकदमै अब भनौँ न हाम्रो एउटा गोर्खालीको सानो हुनुहुन्छ। थ्याङ्क यू भेरी मच एन्ड ह्याप्पी बर्थडे टु यु।
6: थ्याङ्क यू दाइ एन्ड ह्याप्पी बर्थडे टु यु।
1: आज चाहिँ यहाँ वेपनर भएको ठाउँमा मैले यो कार्यक्रम रेकर्ड गरेको छु। केही बहिनीहरू हुनुहुन्छ र उहाँलाई भाइले रूपन भाइ हुँदो रहेछ, उहाँले ऊ गर्दै हुनुहुन्छ। बहिनी नमस्ते। हजुर, बहिनीको नाम अनि कुन कम्पनी हो?
7: मेरो नाम चाहिँ मोनिका बगाली, म चाहिँ स्नाइपर प्लटनको।
1: ए, अनि स्नाइपर प्लटन के गर्छ भन्ने थाहा
7: छ? छैन, आज बल्ल अलिअलि थाहा हुन्छ।
1: ओके, अनि कस्तो लाग्यो त यहाँ हाम्रो लाउजे दाजुभाइ तपाईँको श्रीमानहरूले चाहिँ यो वेपनहरू चलाउनुहुन्छ?
7: राम्रो लाग्यो, यति भारी भारी हुँदो रहेछ, हामीलाई चाहिँ थाहा थिएन। त्यो नयाँ एक्सपिरियन्स गर्नु पायौँ, खुसी लाग्यो।
1: कति बेलायत आउनु भएको?
7: म 1.5 वर्ष भयो।
1: ए, 1.5 वर्ष भयो। अनि भाइ त अब बाहिरतिर जानुपर्ने हुन्छ, लाउजेनीको लाइफ चाहिँ कस्तो रहेछ त?
7: कहिले कहिले रमाइलो, कहिले चाहिँ अलि हार्डै हुन्छ, बुढाहरू नहुँदा बाहिर हुँदा चाहिँ एकदम अलि गाह्रो नै हुन्छ।
1: कतिको मनोरञ्जन गर्दै हुनुहुन्छ त?
7: एकदमै, मेरो फर्स्ट टाइम नै हो आरजीआर बर्थडे चाहिँ, त्यही भएर रमाइलो लागिरहेको छ।
1: ल त बहिनी, थ्याङ्क यू भेरी मच, मैले भुलाएँ है त। अनि ल भाइ, रूपन भाइ नमस्ते।
8: हजुर दाइ नमस्ते।
1: कुन सपोर्ट कम्पनी हो, अफकोर्स कुन प्लटुन हो?
8: म स्नाइपर प्लटुन दाइ, सपोर्ट कम्पनी हो।
1: गोली खतरा हानिँदो रहेछ होइन?
8: हजुर दाइ, राम्रै हान्छ।
1: अनि के छ नि यहाँनिर
8: दाइ? अहिले हाम्रो चाहिँ प्राइमेरी वेपन, सेकेन्डरी वेपन, यो चाहिँ नम्बर 2 बोक्छ। प्राइमेरी हाम्रो चाहिँ स्नाइपर राइफल भयो, अनि अरू चाहिँ हाम्रो साइटहरू छ दाइ, टिआई साइट, नाइट साइट, डे साइटहरू, लियोपोल्डहरू, अभियसली गिली। हजुर,
1: कतिको विशेष गरेर लाउलेहरूलाई त त्यति चासोको विषय भएन, बहिनीहरू आउँदै हुनुहुन्छ होला होइन?
8: हजुर।
1: अनि एउटा स्नाइपर हुनु कतिको साह्रो छ त? अब पक्का पक्का वारमा हो भने त अब 1 shot 1 kill भन्छ होइन?
8: हजुर, गोली हान्नु एकदम गाह्रो छ, किनभने नर्मल राइफल जस्तो हुँदैन, यसको डाटाहरू चाहिँ हुन्छ, तपाईँको डाटाहरू विन्ड करेक्सनहरू गर्नुपर्ने हुन्छ, गोली हान्नु चाहिँ एकदम गाह्रो छ दाइ। तर ड्यु टाइम तपाईँले चाहिँ एक्सपिरियन्स भएपछि चाहिँ तपाईँलाई चाहिँ इजी लाग्दै जान्छ, अनि तपाईँको चाहिँ एकदमै मसल मेमोरी जस्तै भनौँ न दाइ, अल मार्क्सम्यान फलो गरेर चाहिँ गुड सुटर चाहिँ हुनु सकिन्छ।
1: यो राइफल र स्नाइपरमा हान्नुमा के फरक छ? अब त्यो मार्क्सम्यानसिप पिस्तल त एउटै होला होइन?
8: हजुर दाइ, सुटिङको लागि मार्क्सम्यानसिप अल सेम, सबैको लागि एउटै हुन्छ दाइ। कोही मान्छे चाहिँ नेचुरल सुटर हुन्छ, तर राम्रो गुड सुटर हुनुको लागि चाहिँ मार्क्सम्यानसिप फलो गर्नुपर्छ।
1: ल त, मान्छे पनि बडो ह्यान्डसम हुनुहुँदो रहेछ है। थ्याङ्क यू भेरी मच। कुन इन्टेकको हुनुहुँदो रहेछ, राम्रो काम गरिराख्नु भएको छ। थ्याङ्क यू।
8: थ्याङ्क यू दाइ, म 21 इन्टेक।
1: यो यस्तो कार्यक्रमको बेला ड्युटी पऱ्यो भने चाहिँ त्यो मान्छे चाहिँ माथिसम्म जान्छ अरे के, पहिला गुजियाले भन्नुहुन्थ्यो।
8: हजुर दाइ, हजुर,
1: थ्याङ्क यू।
8: हस्, थ्याङ्क यू दाई।
1: हजुर, भाइलाई धन्यवाद भन्दै र सम्पूर्ण आरजेलका रिटायर्ड अनि सर्भिङ मेम्बर्सहरू अनि उहाँहरूको फ्यामिलीहरूलाई चाहिँ ह्याप्पी 32nd बर्थडे भन्दै मैले पनि बिदा मागेँ। हस् त।

0: यो BFBS कुलकार रेडियो हो।
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के? यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: Pelaajan Buddy. Poner. Appma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा मूल्य घटेसँगै कतिपय निजी पेट्रोल पम्पमा पाइएन इन्धन, के गर्दैछ विभागीय मन्त्रालय,
4: आर्थिक कारवाही गर्ने हिसाबले स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ, त्यो हिसाबले उहाँहरूलाई अलिक सतर्क गराएर अनुगमनलाई खटाउन भनेको छ।
3: 100 दिन पुग्दै गर्दा सरकारको कार्य सम्पादन कस्तो?
5: हामी एउटा रफ्तारमा छौँ, नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौँ।
3: अर्थमन्त्री स्वर्णिम वागले र सत्तामा फर्किएको पहिलो वर्षमै ट्रम्पले गरे क्रिप्टोबाट $1 अर्ब भन्दा अधिक आमदानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
6: विनिता दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघको बालबालिका हेर्ने निकाय युनिसेफले एक साता अघि भेनेजुएलामा गएका 2 शक्तिशाली भूकम्पका कारण बालबालिकामाथि हुने शोषण र मानव बेचबिखनको जोखिम झन बढेको चेतावनी दिएको छ। युनिसेफले परिवारबाट छुट्टिएका बालबालिकाको तत्काल पहिचान गरी आफन्तसँग पुनर्मिलन नगरिए यस्तो जोखिम अझ गम्भीर बन्न सक्ने जनाएको हो। बीबीसीकी विश्व मामिला संवाददाता मिमी सोएबी भन्छिन्, अभियानकर्मीहरूका अनुसार भेनेजुएलाको हालको बाल संरक्षण प्रणाली मुख्यत व्यक्तिगत रूपमा हराएका बालबालिकाका घटनालाई लक्षित गरी बनाइएको छ। उनीहरूले ठूलो प्राकृतिक विपदको अवस्थामा प्रभावकारी रूपमा काम गर्न सक्ने नयाँ प्रणालीको आवश्यकता औल्याएका छन्। बीबीसीकी विश्व मामिला संवाददाता मिमी सोएबीको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढी आमदानी गरेको भन्ने विषय बाहिरिएपछि त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेसन मिम कोइनको रोयल्टीबाट भएको देखिन्छ। राष्ट्रपतिले कुनै बेला क्रिप्टो करेन्सीलाई ठग र लागू औषध कारोबारीहरूको स्वर्ग भनेका थिए, तर उनले पुनः निर्वाचित हुनु केही समय अघि मात्र यसको सम्भावनालाई अपनाएका थिए। त्यस यता उनले क्रिप्टो करेन्सी सम्बन्धी नियम कानूनहरूलाई केही खुकुलो तुल्याउने नीति अघि बढाएका छन्। दक्षिण अफ्रिकाको प्रहरीले मंगलबार देशव्यापी रूपमा भएको अवैध आप्रवासन विरूद्धको प्रदर्शनका क्रममा 900 जना भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि लुटपाटदेखि सार्वजनिक हिंसा भड्काएको सम्मका आरोप लगाइएको छ। देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाले प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। दक्षिण अफ्रिकी सरकारको सहजीकरणमा हालसम्म 10,000 आप्रवासीले देश छाडिसकेका छन्। बेल्जियमको एन्टवर्प सहरस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा कम्तीमा 5 जना को मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। 10 तले उक्त भवनमा 200 भन्दा बढी मानिस बसोबास गर्छन्। प्रहरीले आगलागीको कारणबारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाएको छ। र स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार जुन महिनामा अत्यधिक गर्मीका कारण 1,000 भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 2 गुणा भन्दा बढी हो। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा इन्धनको अभाव देखिएपछि अनियमितता गर्ने व्यवसायीमाथि आर्थिक कार्यवाही कडा बनाउने विषयमा छलफल सुरु भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले मंगलबार नियमित परिमाणको तुलनामा करिब आधा मात्र इन्धन खरिद गरेका थिए। त्यसको प्रभाव स्वरूप आज दिनभर काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा रहेका निजी पेट्रोल पम्पहरूमा इन्धन अभावको अवस्था देखिन पुग्यो। एक रिपोर्ट। इन्धन अभावका कारण पेट्रोल पम्पहरूमा उपभोक्ताको घुइँचो लागेसँगै अनुगमन तीव्र पारिएको मन्त्रालय र निगमका अधिकारीहरूले बताएका छन्। अनियमितता गर्ने व्यवसायीमाथि कार्यवाही कडा बनाउने विषयमा पनि छलफल शुरू भएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए।
4: नियमावलीमा कार्यवाहीका विभिन्न क्याटेगोरीहरू छन्। अब हामीले यसमा पनि केही रिभिजन गर्नुपर्छ कि आर्थिक कारवाही गर्ने हिसाबले अब त्यसमा अलिक स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। अनुगमन बढेको छ यही विषयलाई लिएर पनि। त्यो हुँदाखेरि मनपरी गर्ने त्यस्तो खालको व्यवसायहरू ठिक ठाउँमा आउनुहुन्छ भन्ने सोध्छु मैले।
3: आयल निगमले पेट्रोल पम्प सञ्चालकहरूको माग अनुसार बजारमा इन्धन आपूर्ति गर्दै आएको छ। निगमका अनुसार सोमबारसम्म पेट्रोलियम पदार्थको आपूर्ति नियमित अवस्थामा थियो, तर हिजो पेट्रोलियम व्यवसायीहरूले सामान्य अवस्थाको तुलनामा कम परिमाणमा इन्धन खरिद गरेपछि बजारमा अभावको स्थिति देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
2: अस्ति दुई दिन बिदा थियो, त्यसपछि सोमबार डिपो खुल्यो। सोमबार पनि बजारमा दैनिक सेल्स जे छ घटे अवस्था छ, र हिजो मङ्गलबार चाहिँ एभरेज सेल्स भन्दा कम डिमान्ड आएको थियो। हिजो काठमाडौँ उपत्यकामा दैनिक रूपमा करिब 700 किलोलिटर चाहिँ पेट्रोल र त्यही हारिमा डिजल बिक्री हुँदै गरेको छ। हिजो 50% हारिमा थियो। हामीले सोद्धाखेरि उहाँहरूको विभिन्न समस्या चाहिँ हामी राख्नुहुन्छ, आर्थिकदेखि लिएर विभिन्न समस्या। तर हामीले नियमित रूपमा अनुगमन चाहिँ गर्ने गरेकै छौँ। हामी जहाँ फेरि कस्तो छ भने एक ट्याङ्कर तेलै निस्किनु पर्छ, 4,000 मात्रै डिमान्ड गरेर पनि त्यो तेल हाम्रो डिपोबाट निस्किँदैन।
3: प्रवक्ता ठाकुरका अनुसार आज अबेरसम्म काठमाडौँका पम्पहरूमा 800 किलोलिटरको हाराहारीमा तेल गइसकेको छ। पेट्रोलियम व्यवसायीहरूले पनि बिहान एकैछिन असहज देखिए पनि क्रमशः आपूर्ति सहज हुँदै गएको दावी गरेका छन्। नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष विश्व अरियाल भन्छन्,
7: रोकिएपछि घट्छ भन्ने अनुमान त सबै व्यापारीले गरेकै हुनु, उपभोक्ताले नै गरेकै हुन्छ होइन। सबै पम्पमा 10-20 लाइन हुनु भने काठमाडौँमा नर्मल हो क्या, साँगुरो छ ठाउँ होइन, धेरै छ मोटरसाइकल होइन, धेरै थोरै कुरा दिनु किन्ने चिज दिनु बेच्ने चिज हो होइन, दैनिक कारोबार हुने चिज धेरै ल्याएर पनि किन्दाखेरि थोरै ल्याएर पनि हुन्छ, त्यसलाई अहिले आपूर्ति चाहिँ सहज छ। यो
3: निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रति लिटर 20 रुपियाँ, डिजेल र मट्टी तेलमा 30-30 रुपियाँ तथा हवाई इन्धनमा 40 रुपियाँले घटाएको थियो। अब अर्को विषय, जेएनजी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिपछि सम्पन्न आम निर्वाचनबाट झन्डै 2/3 मतसहित गठन भएको सरकारले यसै सप्ताहन्तमा आफ्नो 100 दिन पूरा गर्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो गठनसँगै पहिलो 100 दिनभित्र सम्पन्न गर्ने कार्यसूची पनि सार्वजनिक गरेको थियो। यसबीच सरकारले आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत गरिसकेको छ। यिनै विषयलाई केन्द्रमा राखेर हामीले सरकारका अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सोनिम वाग्लेसँग कुराकानी गरेका छौँ र संवादको सुरुवातमा हामीले सरकारको 100 दिन पूरा हुने लाग्दा अर्थमन्त्रीका रूपमा उनको अनुभव बारे प्रश्न गरेका छौँ।
5: हामी एउटा रफ्तारमा छौँ, अभूतपूर्व जनादेश जुन प्राप्त गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीले, यो दुर्लभ अवसर हो भन्ने हामीले मानेका छौँ, त्यसलाई न्याय गर्नुपर्छ भन्ने त्यो मर्मलाई पूर्णत ग्रहण गरेर हामी काम गरिराखेका छौँ। यो भनेको सुशासनमा निर्मम लामो समयदेखि थाँती राखिएका आर्थिक र अन्य क्षेत्रगत सुधारहरूमा हामीले एकदम गति बढाएका छौँ, त्यसमै बजेट पनि पर्छ। र तेस्रो चाहिँ यो शासकीय संस्कार र संस्कृति होइन, 36 वर्षका प्रधानमन्त्री हुनुहुन्छ, आधा क्याबिनेट 30-35-40 वर्षभन्दा मुनि छ, भनेपछि यो पुस्तान्तरण हो है भन्ने सन्देश पनि हामीले स्थापित गर्दै हाम्रो चाहिँ शासकीय शैली संस्कार संस्कृतिमा पनि परिवर्तन आओस् भन्ने रफ्तारमा काम गरिएको छ। नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौँ। शैलीगत कुराहरूमा चाहिँ हामी अब सुध्रिँदै सुधार्दै पनि जान सक्छौँ।
6: विगतमा अर्थमन्त्रीहरू हुँदा हामी नै बजेटका बेलामा तपाईँसँग प्रतिक्रिया लिन्थ्यौँ, कस्तो लाग्यो बजेट भनेर। यो पालि त्यही नेतृत्वमा तपाईँ आएर आफै ल्याउनु भयो होइन, बाहिर बसेर प्रतिक्रिया दिन र आफै बसेर गर्दाखेरि कति फरक पर्दो रहेछ, किनकि तपाईँले ल्याउनु भएको बजेट पनि अलिअलि आलोचित भयो नि।
5: 5-6 बजेटलाई हामी रूपान्तरणकारी मान्न सक्छौँ नेपालको इतिहासमा। त्यो रूपान्तरणकारी भनिएका बजेटहरू पनि त्यो ल्याइँदाखेरि चाहिँ खुबै आलोचित भएका थिए, किनकि तिनीहरूले एउटा स्थापित मानकलाई भत्काएर अर्थतन्त्रलाई नयाँ दिशामा लान खोजेका भएर नै उनीहरूले चाहिँ त्यो स्ट्याटसको यथा राजनीतिवादसँग रमिरहेकाहरूले आलोचना गर्ने नै भए, तर केही सब्सट्यान्टिभ कन्टेन्टमा त अब बहस गरेरै अगाडि जान सकिन्छ।
6: बजेटको एउटा कुरा चाहिँ प्रतिक्रिया मासँग लिँदाखेरि पनि यो चाहिँ मध्यमवर्गीयहरूलाई चाहिँ राम्रो भयो तर गरिबलाई चाहिँ झन् गरिब बनाउने पो हो कि अथवा उनीहरूलाई चाहिँ नसमेटेको हो कि भन्ने खालको पनि प्रतिक्रियाहरू आएको छन्।
5: सायद उहाँहरूले बजेट अब पढ्नु त भएकै छैन, त्यस्तो टिप्पणी गर्ने मानिसहरूले सुन्दा पनि राम्ररी सुन्नु भएन कि भन्ने मेरो आशंका। हाम्रो चाहिँ अब मैले अघि जनादेश जनादेश भनिरहेको छु, वाचापत्रमा जे जे गर्छौँ भनेको थियो त्यही गरे हो, र वाचापत्रमा हामीले गरेको करार, नागरिकसँग गरेको करारमा पाँचवटा बुदा मध्येको पहिलो सुशासन भइहाल्यो, दोस्रो मध्यम वर्गको विस्तार। मध्यम वर्गको विस्तार कसरी हुन्छ? भुइँ मान्छे र निम्न आय भएकालाई माथि उकासेर हुन्छ विस्तार, माथिकालाई झारेर विस्तार गर्ने भने त होइन। दुईवटा कुरा म राखेँ छोटकरीमा, भुइँ मान्छेका लागि वा गरिबका लागि भनेर यस अघिका सरकारहरूले जे जे ल्याएका थिए नि उहाँहरूलाई श्रेय दिने हो भने एक सुका पनि कटौती गरेका छैन, यथावत छन्। हामीले बरु थप समृद्ध बनाएका छौँ, जस्तो मुलुकभरिका 3,13,000 दलित बालबालिकाहरूको लागि होइन 1,000 रुपियाँसम्मको पौष्टिक आहारदेखि लिएर टुक्रा टुक्रा सामाजिक सुरक्षाका कार्यक्रमहरू अझ थप गरेका छौँ, थप उन्नत बनाएका छौँ। तर हाम्रो धारणा चाहिँ के हो भने गरिबीको निदान भत्ता बाँडेर हुँदैन, गरिबीको व्यवस्थापन गर्ने होइन, हामी समृद्धिको सिर्जना गर्न चाहन्छौँ।
6: त्यो भनिरहँदाखेरि यो त जेएनजी आन्दोलन पछि चुनाव भएर आएको सरकार भयो, अहिले तपाईँले नै देख्नुहुन्छ कति जेएनजी भए अथवा अलिकति युवा अवस्थाका मान्छेहरू रोजगारी अथवा अध्ययनका लागि बाहिर जानु बाध्य छन्। त्यो कम गर्न चाहिँ तपाईँले अब कसरी आश्वासन दिनुहुन्छ?
5: त्यसको पहिलो खुट्किला हामीले चालेका छौँ, यो चाहिँ एउटा दूरदृष्टिसहित ल्याइएको बजेट, अर्थतन्त्रलाई यो दिशामा दौडाउनु पर्छ भनेर त्यो भिजनका साथ आएको। तर एउटा बजेटले त कायाकल्प हुने त सम्भावना छैन, हाम्रो म्यान्डेट पनि 5 वर्ष छ र मैले भनेको छु यो पहिलो वर्ष हामी जग हाल्न चाहन्छौँ, दोस्रो र तेस्रो वर्ष सुधारलाई गति दिन चाहन्छौँ र चौथो र पाँचौँ वर्ष यो सुधार र यो मानक जुन हामी स्थापित गर्दैछौँ, एउटा नयाँ लय स्थापित गर्न खोज्दैछौँ, त्योबाट आएको लाभ, नेपाली जनताको लाभ, लाभांशका रूपमा अनि हामी बाँड्न चाहन्छौँ भन्ने एउटा रोड म्याप नै छ। त्यसैले यो 5 बजेटको पहिलो किस्ता मात्रै हो, जग हालेका छौँ,
6: एक वर्षमा केही फिल गर्न चाहिँ
5: सकिन्छ सकिन्छ र अब साउन 1 गतेदेखि हामी यसको कार्यान्वयनलाई अगाडि लान्छौँ। यो पारित भइसकेपछि प्रतिनिधि सभाबाट त सबै पास भयो, अब राष्ट्रिय सभामा अलिकति बाँकी छ, त्यो भएपछि यो बजेटलाई जुन राष्ट्र ऋण उठाउने विनियोजन विधेयक र जुन कर सम्बन्धी विधेयक छ, आर्थिक विधेयक, त्यो सबै पास भएपछि समग्रमा बजेट पास भएको मानिन्छ र त्यसको अनि निर्मम कार्यान्वयनमा हामी लाग्छौँ। र योबाट कहीँ कमजोरी भएका रहेछन्, कहीँ सुधार गर्नुपर्ने रहेछन् भने हामी आगामी बजेटमा पर्याप्त समय लिएर, यसपालि त 4-5 हप्तामा बनाएको बजेट हो, यो यत्रो ऐतिहासिक म्यान्डेटलाई न्याय पनि गर्नु छ, तर हामी आउँदा आउँदै सिलिङ त तोकिसकिएको थियो, 1,890 अर्बको सिलिङ त योजना आयोगले बाँडिसकेका थियो, जस्तै हामी आएर थप सुधारहरू जुन गर्न सक्यौँ त्यो वास्तवमा असाध्यै मेहनत परेको छ।
3: अर्थमन्त्री स्वर्णिम वाग्ले साथी विनिता दाहालसँग कुरा गर्दै वाग्लेसँगको विस्तृत अन्तर्वार्ता हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत प्रकाशित गरिनेछ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढी आम्दानी गरेको देखिएको छ। राष्ट्रपति ट्रम्पले गत वर्ष गरेका त्यस्तो आम्दानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आम्दानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेसन मेम कोइनको रोयल्टीबाट भएको देखिन्छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
6: 927 पृष्ठको वित्तीय प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेलिब्रेसन कोइन्स नामक संस्थाबाट $635 मिलियन रोयल्टी प्राप्त गरेको उल्लेख गरेका छन्। उनले आफ्नै छोराहरू तथा उनका विशेष दूत स्टिभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टो करेन्सी कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलबाट पनि $500 मिलियन भन्दा बढी आमदानी भएको विवरण दिएका छन्। यसका अतिरिक्त उनले घर जग्गा कारोबार व्यवसाय र ट्रम्प ब्रान्डका विभिन्न वस्तुहरूको बिक्रीबाट पनि $करोडौं आमदानी गरेको उल्लेख गरेका छन्। तर व्हाइट हाउसले भने उनले राष्ट्रपतिको पदको दुरुपयोग गरेर आर्थिक लाभ लिएको आरोप अस्वीकार गरेको छ। यस पटकको वित्तीय विवरण अनुसार ट्रम्पको कुल आमदानी कम्तीमा 2.2 अर्ब अमेरिकी डलर पुगेको देखिन्छ, जुन सन् 2024 अघिल्लो विवरणमा उल्लेख गरिएको $600 मिलियन भन्दा धेरै बढी हो।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आँधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

ब्युटिफुल हजुर यो गीत एड्रियन प्रधानले गाउनुभएको तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताहरू. अहिले 4:25 गइसकेको छ हाम्रो स्टुडियोको घडीमा र म योगराज भाइ कार्यक्रमको दोलीको साथमा उपस्थित भएको छु. यहाँ सबैलाई वेलकम पनि भन्न चाहन्छु है. त आज चाहिँ जुलाई महिनाको 1 फर्स्ट अफ जुलाई हो. यहाँहरू सबैलाई जुलाई महिना चाहिँ राम्रोसँग बित्यो शुभकामना पनि भन्न चाहिँ चाहन्छु है. त हजुर म योगराज भाइ 7 तपाईँहरूको सेवामा रहनेछु. ओएमजी आज यस्तो बिजी भयो अहिले चाहिँ प्रिपरेसन पनि गर्न पाइँदैन. कहिलेकाहीँ चाहिँ यस्तो चाहिँ स्ट्यान्ड टु लाग्छ अथवा काम अथवा आय पर्छ. त्यसले गर्दा पनि अलिकति प्रोग्रामको प्रिपेयर गर्न पनि मौका अलिकति साह्रो साह्रो पर्ने अवस्था आउँछ कहिलेकाहीँ चाहिँ. हजुर एनिवे त्यो आफ्नो पर्सनल कुरा हो, मैले तपाईँलाई सेयर गरेँ र जस तपाईँहरू आरामै हुनुहुन्छ होला होइन, जस बाँकी पल तपाईँहरूको शुभ रहोस् त्यही नै भन्न चाहिँ चाहन्छु है. त आज चाहिँ यहाँ क्यानाडियन डे पनि भएको थियो र मैले त्यहाँ एउटा त्यो भिडियो पनि पोस्ट गरेको छु. हाम्रो कपरोल कर्टिस जोन्स उहाँ चाहिँ 5 राइफल्सको हुनुहुँदो रहेछ. यहाँ चाहिँ जस उहाँले होस् गार्ड परेडको लागि चाहिँ यहाँ ब्रिगेड ब्यान्डसँग उहाँले प्र्याक्टिस गर्दै हुनुहुन्छ. यो 100 पुरानो बिगुल रहेछ होइन, यो वर्ल्ड वार वानको कुरा हो र क्यानाडियन बिगुल र आज चाहिँ जस फर्स्ट टाइम प्ले गरियो र त्यो छोटो त्यहाँ भिडियो क्लिप पनि फेसबुक पेजमा राखेको छ. अघि स्टुडियोमा उहाँ क्विकली आउनु भएको थियो र त्यो 100 पुरानो त्यो बिगुल चाहिँ अहिले कस्तो साउन्ड चाहिँ हुँदो रहेछ, त्यो 2 साउन्ड मैले रेकर्ड गरेको छु, उहाँ तपाईँलाई अहिले चाहिँ म सुनाउनेछु. अनि चाहिँ क्रिस चाहिँ सो हुनुहुन्छ, सोन क्लिप ट्रस्टको चाहिँ चेयरम्यान. यो क्यानाडा डे भनेको के हो अनि किन अब्जर्भ गरिन्छ छोटो उहाँले बोल्नु भएको छ, त्यो पनि म प्ले गर्नेछु है. त त्यो चाहिँ 5 अगाडि म तपाईँको सेवामा प्ले गर्नेछु. अनि आज 5 समाचारपछि भने हाम्रो कुमारी चेपाङ बहिनी हुनुहुन्छ लोक गायिका, उहाँ अहिले बेलायतमा हुनुहुन्छ. यो तेस्रो भिजिट रहेछ बेलायतमा र उहाँसँग गरेको कुराकानी तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ र अनि जस उहाँका केही गीतहरू पनि हामी सुन्नेछौँ 5 समाचारपछि. अनि 6 भने आज चाहिँ बुधबार हो, कार्यक्रम टिपन टापन हुनेछ. टिपन टापनमा हाम्रो समष्टि तुलाचन दिदी हुनुहुन्छ गेस्ट प्रेजेन्टर, कोलचेस्टरमा बसोबास गर्नुहुन्छ र उहाँसँग गरेको टिटी तपाईँहरूले आज चाहिँ सुन्न सक्नुहुनेछ. अनि आज चाहिँ बिग डे हो, इङ्ल्यान्ड चाहिँ खेल्दैछ वर्ल्ड कपको चाहिँ लास्ट 32 नकआउट फेजमा. इङ्ल्यान्ड र कङ्गो डिआर खेल्दै हुनुहुन्छ, 5 किकअप छ है. त अब हुनै आँटेको छ, गत तपाईँले यसो टिभी पनि हेर्दै हुनुहुन्छ होला. यो चाहिँ फर्स्ट म्याच हो 5 अनि सेकेन्ड म्याच चाहिँ बेल्जियम भर्सेस सिनेगल खेल्दै हुनुहुन्छ, जुन चाहिँ 9 तपाईँले हेर्न सक्नुहुन्छ. हिजो मेक्सिको भर्सेस इक्वाडर भएको थियो, आज बिहान जस्तो लाग्छ मेक्सिको 2 अनि इक्वाडर को चाहिँ 0 रहेको छ. अनि चाहिँ हिजो भएको खेल पनि हेर्नुभयो होला तपाईँहरूले होइन, नेदरल्यान्डको 1 अनि चाहिँ मोरक्कोको 1 रहेको छ. मोरक्कोले पेनल्टीमा जित्नु भएको रहेछ. अनि आइभोरी कोस्टको 1 अनि नर्वेको 2 अनि फ्रान्सले जितेको छ र स्विडनको 1-0 सरी फ्रान्सको 3 रहेको छ है. त आज चाहिँ यस तपाईँहरूले इङ्ल्यान्डको म्याच हेर्न चाहिँ सक्नुहुनेछ 1 जुलाईमा. हजुर यिनै छन् आदरणीय सूत्र आजको चाहिँ सामग्रीहरू. अब युवरा आज त्यो पोटेलज्यूले गाउनुभएको यो गीत म तपाईँहरूलाई सुनाउन चाहिँ चाहन्छु है. त 4:28 गइसकेको छ, दिन तपाईँहरूको कस्तो बितिरहेको छ, म भने आज निकै बिजी रहेँ.

ब्युटिफुल गीत सिडी विजय अधिकारी गाउँदै हुनुहुन्थ्यो। राजकुमार बगरको शब्द सङ्गीत रहेको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। कमेडी दरबार तपाईँले फलो गर्दै हुनुहुन्छ भने र त्यहाँ चाहिँ उहाँ कमेडियनको रूपमा पनि दमदार प्रस्तुति सिडी विजय अधिकारीजीको पक्का पनि तपाईँले हेर्दै हुनुहुन्छ होला। हजुर, यो नेपाल कप फाइनल अब यो 4 जुलाईमा हुँदैछ, स्याटरडेको दिन र भोलि पर्सि निकर्सीको दिन हो। तपाईँहरू आउनुहोला, त्यहाँ हामी भेटघाट गाउँला। वेदर पनि जो अलिकति गर्मी गर्मी हुनसक्छ, गर्दा त्यसरी नै प्रिपेयर भएर आउनुहोला है त। र हामी 2 बजेबाट चाहिँ बिएबिएस गोर्खा रेडियो चाहिँ लाइभ हुनेछ त्यहाँबाट 5 बजेसम्म। यदि चाहिँ अब गेम एक्स्ट्रा टाइम गयो भने फेरि हामी पनि एक्सटेन्ड गर्नेछौँ, टाइम चाहिँ 6 बजेसम्म। गर्दा 2 बजेबाट चाहिँ हामी त्यहाँ लाइभ हुनेछ बिएबिएसबाट। कहिले काहीँ टेक्निकल ग्लिचहरू हुनसक्छ किनकि त्यहाँको चाहिँ नेटवर्क त्यति राम्रो छैन, अनि पक्का एक्चुअल गेम चाहिँ 2:30 बजेबाट चाहिँ किकअप हुन्छ है त। र त्यो पनि तपाईँलाई जानकारी गराउँ। म आशा दिदी अनि रूपा दिदीलाई त्यहाँ पाउनुहुनेछ। एकजना चाहिँ स्टुडियोमा बस्नुपर्ने हुन्छ, हाम्रो शिरीष बहिनी चाहिँ स्टुडियोबाट चाहिँ कन्ट्रोल गर्नुहुन्छ, र त्यो पनि तपाईँहरूलाई जानकारी गर्न चाहन्छु। आउनुहोला। स्पटकको फाइनल चाहिँ क्विन्स गोर्खा सिग्नल्स भर्सेस वान आरजिएल खेल्दै हुनुहुन्छ। र हाम्रो चाहिँ नेता कोही राई बहिनी हुनुहुन्छ ग्रेट लन्डनबाट, र उहाँले दिल दिवाना चलचित्रबाट लता मङ्गेशकरले गाउनुभएको यो गीत अनुरोध गर्नुभएको छ। यो गीत हामी सुनौँ, अनि एउटा प्रोमो ब्रेक, एउटा गीत सुन्नेछौँ त्यसपछि भने, र त्यसपछि 100 वर्षभन्दा पुरानो बिगुल आज तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ है त, क्यानेडियन बिगुल।

0: गोरखा रेडियो
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

0: हजुर दिपेश पुनले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो, गोधुली कार्यक्रम तपाईँले सुनिराख्नु भएको छ। र 100 वर्ष भन्दा पुरानो बिगुल, क्यानेडियन बिगुल चाहिँ हाम्रो कप्रोल हुनुहुन्छ कर्टिसले आज यहाँ प्ले गर्नुभएको छ र आज उहाँले प्ले गर्नुभएको थियो, त्यो म सुनाउनेछु केही बेरमै है। त त्यसपछि यो क्यानेडियन डे किन मनाइन्छ, यसको चाहिँ इम्पोर्टेन्ट के हो, छोटो चाहिँ कुराकानी भन्दा पनि यो इन्टरभ्यू जस्तो छ, उहाँले बोल्नु भएको छ। र क्रिस सो चेयरम्यान हुनुहुन्छ सोन क्लिभ ट्रस्टको, उहाँले चाहिँ त्यो भन्नुहुनेछ है, त्यसको चाहिँ इम्पोर्टेन्स अनि किन अब्जर्भ गरिन्छ त्यस सम्बन्धी है त। अनि 5:28 जाँदा आज कुमारी चेपाङ बहिनी हुनुहुन्छ लोक गायिका, उहाँसँग गरेँ कुराकानी, अनि उहाँकै 4 गीत यहाँ मैले रेडियो गरेको छु, त्यो गीत तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ है त। हाम्रो यशोदा गुरुङ हुनुहुन्छ रेडिङबाट, उहाँ लेख्नुहुन्छ नमस्ते युगराज भाइ, फेरपाइट बिएबिएस गोधुलीको मिठो प्रस्तुति सुनिरहेको छु, साहित्यकार मित्र माया गुरुङको जिन्दगी पुस्तकबाट 2:24 कविता वाचन रेकर्ड गरेको थिएँ, सुनाउन मिल्छ कि मिल्दैन भनेर भन्नुभएको छ। अफकोर्स सुनाउन मिल्छ र उहाँले रेकर्ड गरी पनि पठाइसक्नु भएको छ, त्यो गीत म सुनाउनेछु। अनि हाम्रो नूतन भूषालजीले पनि नमस्कार भन्नुभएको छ, हजुरलाई पनि नमस्कार सुन्दै हुनुहुँदो रहेछ। अनि चाहिँ हाम्रो राजपति हाम्रो भुवन गुरुङ दाजु, उहाँले पनि सुनिराख्नु भएको रहेछ, अघि सिडी विजयको कुराकानी गरेको थियो, यो उहाँको दमदार प्रस्तुतिको बारेमा पनि कुराकानी गर्नुभएको छ। र अहिलेलाई भने दिदीको वाचन त अब बबालै हुन्छ, पूर्व अब प्रसारिका पनि हुनुहुँदो रहेछ बिएबिएसको, र उहाँले रेकर्ड गरेर पठाउनु भएको यो कविता रेडिङबाट। दिदी थ्याङ्क यू भेरी मच, सुनौ है त।
1: नमस्ते योगराज भाइ लगायत सम्पूर्ण बिएबिएस परिवारप्रति, म यशोदा गुरुङको आज म मेरो प्रिय मित्र साहित्यकार श्रीमती माया गुरुङज्यूको कविता सङ्ग्रह जिन्दगी पुस्तकबाट उहाँको सृजना विडम्बनालाई वाचन गर्ने जमर्को गरेकी छु। समय अनुकूल मिलेमा अवश्य सुनाइदिनुहुनेछ भन्ने पूर्ण विश्वस्त छु। धन्यवाद भाइ। विजम्बना। तिमी मौन बस्यौ मनी मौन नै बसेँ, तिमी मौन बस्यौ मनी मौन नै बसेँ, तर बात हाम्रो भइ नै रह्यो भइ नै रह्यो। तिम्रो तिम्रै गन्थन मन भित्र अन्तर कुन्तर विषालु बात बनेर मनमा पस्यो, मेरो पनि त मेरै मन्थन मनमा कता कता नहुनु पर्ने घात बनेर दिलमा पसेर बस्यो। तिमीले कुरा छाडे जस्तै गर्यो, मैले पनि बिर्से जस्तै गरे, तर न त तिमीले भइगो भनी छाडेको थियो न त मैले बिर्सेको थिएँ। मतलबको यो दुनियाँ स्वार्थी सारा जगत उत्तिकै मतलबी तिमी पनि, सिर्फ अन्धो अन्दाज विषालु ईर्ष्या मात्र अङ्गाली बसिरह्यौ बसिरह्यौ। तिमी आखिर मौन म बसे मौन तिमी बस्यौ, न त मैले फेरि बुझाउने प्रयास न त तिमीले बुझ्न खोज्यौ। यथार्थ कुरा त त्यसै टाढा बसिरह्यौ, टाढै नै गइरह्यो टाढै नै रहिरह्यो। धन्यवाद भाइ। उहाँ सृजनाकार साहित्यकार मेरो प्रिय मित्र श्रीमती माया गुरुङको परिचय भन्नुपर्दा, पञ्चमूल सिरवारी स्याङ्जा हाल उहाँ वेलिङ केन्ट बेलायतमा बसोबास गर्नुहुन्छ र उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टर कि आमा प्रमुख पनि हुनुहुन्छ। एकदमै धन्यवाद भाइ, स्थान दिनुभयो, यहाँहरूको सबैको समय शुभ रहोस्। धन्यवाद।
0: वाओ, ब्युटिफुल पोइम। अनि दिदीको चाहिँ वाचन शैली पनि एकदमै A1 रहेछ। दिदी थ्याङ्क यू भेरी मच। र यस्तै कविताहरू तपाईँ पनि सुनाउन चाहनुहुन्छ भने वाइ नट, यसो मलाई जानकारी गर्नुहोला। अनि उहाँले पनि यसो बेबेसमा आएर आफ्नो कविताहरू सुनाउन चाहनुहुन्छ भने दिदी यसो जानकारी गर्नुहोला है त, र उहाँको नम्बरहरू प्रोभाइड गर्नुहोला अथवा मेरो नम्बर पनि उहाँलाई दिन चाहिँ सक्नुहुन्छ। पहिला अब सिजनाको फुलहरू कार्यक्रम हप्तामा एकपटक गरिन्थ्यो, आजकल एकदमै व्यस्त भएको कारणले गर्दा त्यो कार्यक्रम मैले गर्न सकिरहेको छैन। बेलायतका धेरै स्रष्टाहरूसँग चाहिँ भलाकुसारी, साहित्यिक भलाकुसारी गरिन्थ्यो, तर त्यो अहिले मौका मिलेको छैन। मलाई पनि एकदम मनपर्ने कुरा, आशा छ कुन दिनबाट चाहिँ त्यो सुरु गर्छु कि, यहाँ अलिकति फेरि यो म्यानेजमेन्ट पनि गर्नुपर्ने, कार्यक्रम पनि गर्नुपर्ने, बाहिर पनि गर्नुपर्ने, सबै कुरा गर्नाले गर्दा चाहिँ कार्यक्रम गर्न अलिकति साह्रो परिरहेको अवस्था हो। तैपनि मलाई पनि एकदमै मनपर्ने कार्यक्रम हो। दिदीलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। र भुवन दाई थ्याङ्क यू भेरी मच, नमस्कार योग भाइ, वेल अनि अनि भोइस छ श्री विजय अधिकारीले गाउनु भएको गीत सुनेर भरपूर मनोरञ्जन लिँदैछु. कमेडी च्याम्पियनमा दमदार छ उहाँको भनेर पनि भन्नुभएको रहेछ. अहिले पनि अहिले नेपालमा धेरै अब भनौँ न यो चाहिँ लाइभ सोहरू आइरहेको छ, राम्रो राम्रो आइरहेको छ, गर्दा एकदमै हामी भाग्यमानी पनि छौँ. अनि ताराप्रसाद चेम्जोङ दाजु, सेवा योग भाइ, म पनि रेडियो सुनिरहेको छु है. आज हजुरकै लिस्टको कुनै पनि गीत भनेर भन्नुभएको छ र तपाईँलाई मनपर्ने गीत छ भने वाइ नट दाइ, यसो जानकारी गराउन होला, म सुनाउन चाहन्छु नि अथवा सुनाउन सक्छु नि. हरि भाइले पनि एउटा गीत उदित नारायण झाली गाउनुभएको त्यो गीत अनुरोध गर्नुभएको छ, त्यो गीत पनि हामी सुन्नेछौँ है त. अनि आज 5 बजे चाहिँ ठक्क इङ्ल्यान्ड भर्सेस कङ्गो डिआर वर्ल्ड कपको लास्ट 32 खेल्दै हुनुहुन्छ, नकआउट फेजमा लास्ट 32 भनौँ न. 5 बजे किकअप छ अनि 9 बजे बेल्जियम भर्सेस सिनेगल खेल्दै हुनुहुन्छ. अब भने दिदी हेलमती लिमती दिदी हुनुहुन्छ ग्रेस लन्डनबाट, उहाँले गाउनुभएको होइन मगाउनुभएको गीत सुन्दै हामी समाचारतर्फ लागौँ. समाचारपछि 100 वर्षभन्दा पुरानो क्यानेडियन बिगुल चाहिँ म तपाईँलाई सुनाउनेछु. कप्रोल कर्टिस जोन्स 5 राइफल्सको हुनुहुन्छ, उहाँले प्ले गर्नुभएको, उहाँको छोटो भिडियो क्लिप पनि त्यहाँ फेसबुक पेजमा राखेको छ, हेर्न सक्नुहुन्छ. अनि क्यानेडियन डे किन र मनाइन्छ के हो त्यस सम्बन्धी छोटो प्रकाश पार्नुहुनेछ. Chris Shaw, Chairman, Sean Cliff, Trust Donuts.

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો
3: इङ्ल्यान्ड विश्वकप फुटबलको नकआउट खेलमा अहिले प्रवेश गर्दैछ। टोमस टुकल नेतृत्वको टिमले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एटलान्टामा सामना गर्न लागेको छ। खेलको विजेताले क्वार्टर फाइनलमा मेक्सिकोलाई झेल्नुपर्नेछ। तर इङ्ल्यान्डका व्यवस्थापक टुकलले अहिलेको अर्जुन दृष्टि अहिले हुने खेलमा भइरहेको बताउनु भएको छ। राष्ट्रिय सभाले प्रविधिको माध्यमबाट हुने लैङ्गिक हिंसा रोकथाम सुनिश्चित गर्ने उद्देश्यसहितको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सभाको बैठकमा सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गर्नुभएको हो। प्रस्ताव पारित भएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत कानूनी तथा संस्थागत व्यवस्था मिलाउन सरकारलाई निर्देशन समेत दिइएको छ। संकल्प प्रस्ताव सांसद रेणु चन्दले सभामा प्रस्तुत गर्नुभएको हो। प्रस्तावमा प्रविधिको दुरुपयोग मार्फत हुने लैङ्गिक हिंसा नियन्त्रण गर्दै पीडित महिलाको अधिकार संरक्षण र न्यायमा सहज पहुँच सुनिश्चित गर्ने व्यवस्था प्रभावकारी लागू गर्न सरकारको ध्यान आकर्षण गराइएको छ। सभा अध्यक्ष नारायण दाहालले प्रस्ताव पारित भएको निर्णय सुनाउनु भएको छ।
4: हुन्न भन्ने आवाज सुनिएन, तसर्थ प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
3: उच्च अदालत जनकपुरले पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई असहित थमनबेक हत्या प्रकरणमा 5 वर्षको कैद फैसला गरेको छ। जिल्ला अदालतको फैसला उल्टाउँदै उच्चले अभियुक्तहरू कोइरी, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई 5-5 वर्षको कैद सजाय सुनाएको हो। यसअघि महोत्तरी जिल्ला अदालतले कोइरी र कापरलाई सफाई दिने फैसला गरेको थियो। उच्च अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको इजलासले यो फैसला सुनाएको छ। जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका प्रदीप शाह माझी, सञ्जय कुमार शाह र मोहन ठाकुरको सजाय भने उच्च अदालतले सदर गरेको छ। 2072 भदौ 25 आन्दोलन गर्ने भन्दै असय बिकको हत्या भएको थियो। सरकारले अतिकम विकसित मुलुक एलडिसीबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि 3 वर्षपछि दखली दिन राष्ट्रसङ्घसँग औपचारिक अनुरोध गरेको छ।
5: आउँदो 3 वर्षभित्र निर्यातका आधार सुधार गर्ने, संरचनागत अवरोध हटाउने र वैदेशिक सहायता तथा व्यापारिक सहुलियतको विकल्प खोज्ने योजना बनाउँदै राष्ट्रसङ्घलाई पत्राचार गरिएको परराष्ट्र मन्त्री खनालले राष्ट्रिय सभालाई जानकारी गराउनु भएको हो। नेपालले सन् 2026 विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो। नेपालले बिहोर्दै आएको आर्थिक उतार चढाव, रूस युक्रेन युद्धको प्रभाव, जलवायु परिवर्तनको जोखिम र न्यून उत्पादकत्वका कारण तत्काल स्तरोन्नति हुँदा थप चुनौतीहरू थपिने मन्त्री खनालको भनाइ छ। स्तरोन्नतिपछि नेपालले पाउँदै आएका कतिपय अन्तर्राष्ट्रिय सहुलियत र सुविधा कटौती हुने भएकाले त्यसअघि नै नेपालको अर्थतन्त्रको आधार र प्रतिस्पर्धी क्षमता बलियो बनाउनका लागि हालकै स्थितिमा राखिदिन अनुरोध गरिएको पनि उहाँको भनाइ थियो।
3: बारामा बालपालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। जितपुर सिमारा उपमहानगरपालिका 16 टाँगिया बस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै बरको रुखको फेदमा बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले 4 महिलालाई पक्राउ गरेको हो। डीएसपी मिनबहादुर खलेले पक्राउ परेकालाई 5 दिनको म्याद लिएर अनुसन्धान थालिएको जानकारी दिनुभएको छ। कन्जर्भेटिभ पार्टी नेता केमी बेडनकले सशस्त्र फौजका लागि चाहिने भन्दा निकै कम बजेट घोषणा भएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा बेडनकले लेबर पार्टीको सरकारले छुट्याएको 15 अर्ब पाउन्डले नपुग्ने बताउनु भएको हो।
6: The money must be found, Mr. Speaker, and that money should come from cutting welfare, something these Labour MPs will not do. And if the Labour Party cannot defend our country, Mr. Speaker, what is the point of them?
3: तर प्रधानमन्त्री सर कियर स्टारमरले 40 वर्षकै बढी रकम विनियोजन गरेको स्पष्टीकरण दिनुभएको छ।
7: It's just all talk. What did they actually do? They cut defence 2.5% down to 2.3% in their 14 long years. And what did on welfare? They put the bill up by £88 billion. So no lectures from them. They failed in the first duty of government.
3: नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरी पनि युरोपियन टी20 प्रिमियर लिग ईटीपीएलमा अनुबन्ध हुनुभएको छ। ऐरी पुरुष टी20 राष्ट्रिय क्रिकेट टिमका कप्तान हुनुहुन्छ। ऐरीले यो लिग एम्स्टर्डम फ्लेम्सबाट खेल्ने पक्का भएको छ। यसअघि लिगका लागि सन्दीप लामिछाने अनुबन्ध भइसक्नु भएको छ। लिग अगस्तको अन्तिमबाट सुरु हुनेछ। र विश्वकप फुटबलमा इक्वेडोरलाई पराजित गर्दै प्री क्वार्टर फाइनल पुगेको खुसियाली मनाउँदा मेक्सिकोमा तीनजनाको निसासिएर मृत्यु भएको छ। राजधानी सहरमा खुसी मनाउने क्रममा च्यापिएर दुई महिला र एक पुरुषको मृत्यु भएको मेक्सिकोको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हजुर आदरणीय श्रोताजी, यो मिठो गीत दीपक लिम्बुर अनि साथीहरूले गाउनुभयो कि तपाईँले सुन्दै हुनुहुन्थ्यो। 5:08 गइसकेको छ, हामी सेकेन्ड आवरमा प्रवेश गरेका छौँ। ओएमजी इङ्ल्यान्ड भर्सेस कङ्गो अहिले चाहिँ जस उहाँहरूको फुटबल सुरु भएको छ र चाहिँ 8 खेल्नुभयो र सुरुमै इङ्ल्यान्डलाई कङ्गो डिआरले एक गोल गरेको छ। इङ्ल्यान्डको 0 कङ्गो डिआरको 1 रहेको छ, भर्खरै गोल गरेको छ र 7 भन्दा अगाडि नै कङ्गोले गोल गरेको चाहिँ तपाईँलाई अपडेट गराउन चाहिँ चाहन्छु। र यो आजको म्याच मैले हेर्न नपाउने भएँ, अब न्युज अपडेटमै भरेपछि जो सर्टकट हेर्नु पर्ला र आशा छ इङ्ल्यान्डले स्कोर गर्छ होला अनि बोध टिमलाई चाहिँ शुभकामना भन्न चाहिँ चाहन्छु। है त इङ्ल्यान्डको 0 अनि कङ्गो डिआरको चाहिँ 1 रहेको छ। है त स्टिल लङ वे टु गो भन्न चाहिँ चाहन्छु। हजुर, अनि आज चाहिँ तपाईँले त्यहाँ फेसबुक पेजमा पनि हेर्नुभयो होला र यो क्यानाडियनको बिगुल 100 पुरानो फर्स्ट वर्ल्ड वारको रहेछ। त्यहाँ चाहिँ जस उहाँले लिएर पनि आउनु भएको थियो र हाम्रो चाहिँ कप्रोल कर्टिस जोन्स हुनुहुन्छ फाइभ राइफल्सको, उहाँले बजाउनु भएको थियो। 2 धुन म सुनाउँछु र त्यसपछि भने र यो क्यानाडियन डे आज उहाँहरूले चाहिँ यहाँ भएको थियो, निकै आज चाहिँ रमाइलो पनि भयो, भिडभाड पनि यहाँ भएको थियो गर्दा यो फर्स्ट वर्ल्ड वारमा चाहिँ अब क्यानाडियन बिगुल चाहिँ बजाएको त्यो म सुनाउन चाहन्छु र त्यसपछि यो क्यानाडियन डे किन मनाइन्छ त्यस सम्बन्धी छोटो चाहिँ बोल्नु भएको छ क्रिस सो चेयरम्यान हुनुहुन्छ सोन क्लिफ ट्रस्टको, उहाँको चाहिँ त्योसँग गरेको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ। हजुर, क्यानाडियन बिगुल फर्स्ट वर्ल्ड पछि आज पहिलोचोटि बजाइएको यस्तो छ, कप्रोल टर्किस कर्टिस जोन्सले बजाउनु भएको। हजुर, ब्युटिफुल, यहीँ स्टेसनमा आउनुभएको उहाँ रेकर्ड गरेको र यो बिगुल चाहिँ बजाउने यस्तो हेर्दा सिम्पल भयो भने एकदमै साह्रो हुँदो रहेछ। यो पहिलो धुन थियो, अब सेकेन्ड धुन चाहिँ म सुनाउन चाहन्छु।

0: हजुर, ब्युटिफुल 100 वर्ष भन्दा पुरानो बिगुल, क्यानेडियन बिगुल तपाईँले सुन्दै हुनुहुन्थ्यो। कपरोल कर्टिस जोन्स फायर राइफल्सको हुनुहुन्छ अनि अब क्रिस सो चेयरम्यान हुनुहुन्छ सोनक्लिफ ट्रस्टको। यो क्यानेडियन डे किन मनाइन्छ अनि यसको चाहिँ सिग्निफिकेन्ट के हो र उहाँले छोटकरीमा यहाँ चाहिँ यो जानकारी गराउँदै हुनुहुन्छ।
1: Well, today is so special. 1st of July, which was called Dominion Day, is now called Canada Day. The trust and the local community have been laying flowers on the graves of the children at Shorncliffe Cemetery since 1919. Now, today at 11 o'clock, that service was put on again, and it's the children who lay the flowers on the graves. Today, we're very lucky because the trust are hosting a couple from Canada, mm-hmm. the Freemans, whose grandfather was here in 1915, training to become a medic at Shorncliffe. He was training in the training trenches as a stretcher bearer, and he talks about his diary entry about what happened on this day. Now, we're here at Shorncliffe, and the mayor of Folkestone has hosted their annual lunch to say thank you to the Gurkhas and to the army for their support, for the local people, for the coming along and supporting. But it happens to be also the trust have brought along this amazing original World War One bugle that belonged to bugler Davidson that the trust purchased last year and has never been played. So at the moment, we've got bands here rehearsing for a big event in central London, and we couldn't pass up the chance to use one of the best buglers in the British Army, obviously from the Rifles, to have a go and see if this bugle still holds a tune. Now, the relatives who, Private Freeman, who was the medic, are here today. In his diary in 1915, he talks about in the evening going to see British Army bands play. Well, here today at Shorncliffe, we have Army bands practicing, and it was too good a chance to play this bugle for the first time in 100 plus years with the bugles, the best bugle band in the world, and that's what we asked this young rifleman to do. And it is fantastic, absolutely fantastic.
0: हजुर, क्रिस सो चेयरम्यान हुनुहुन्छ सोनक्लिफ ट्रस्टको, र यो क्यानेडियन डे किन मनाइन्छ यस सम्बन्धी छोटो उहाँले जानकारी गराउँदै हुनुहुन्थ्यो, र उहाँलाई पनि धेरै धेरै धन्यवाद। 100 वर्षभन्दा पुरानो क्यानेडियन बिगुल बजाएको तपाईँले सुन्दै हुनुहुन्थ्यो, र यो फेसबुक पेजमा पनि राखेको छ। कपरोल कर्टिस जोन्स फाइभ राइफल्सको हुनुहुन्छ, उहाँले प्ले गरेको, त्यहाँ गएर हेर्न चाहिँ सक्नुहुन्छ। यता 5:13 गइसकेको छ। अब मिनी कालीकोटे राई बहिनीको गीत सुनाऊ, र यो गीत चाहिँ दीपक लिम्बु र शैलेश आचार्यले गाउँदै हुनुहुन्छ, र त्यसपछि एउटा प्रोमो ब्रेक, अनि त्यसपछि भने हाम्रो कुमारी चेपाङ बहिनी हुनुहुन्छ र उहाँको एउटा गीत चाहिँ हामी सुन्नेछौँ। उहाँ र मौसम गुरुङले गाउनु भएको, कुमारी चेपाङ बहिनीकै शब्द अनि कम्पोजर रहेको यो गीत हामी सुन्नेछौँ। त्यसपछि उहाँसँग हामी कुराकानी गर्नेछौँ। है त, 6:28 जाँदा आज बुधबार हो, गेस्ट प्रेजेन्टर हाम्रो सोमक्लिप भन्दा पनि उहाँ चाहिँ कोलचेस्टरमा बसोबास गर्नुहुन्छ, र हाम्रो चाहिँ दिदी सँग गरेको कुराकानी तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ। है त, हजुर, हाम्रो चाहिँ दिदीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु, र उहाँको कन्ट्रिब्युसन ठुलो छ, त्यसको लागि पनि धेरै धेरै दिदीलाई धन्यवाद भन्न चाहिँ चाहन्छु। हजुर, अब भने हामी गीततर्फ लागौँ, र यस गीत पछि भने हामी उहाँसँग कुराकानी गर्नेछौँ। हाम्रो समष्टि तुलाचन दिदी हुनुहुन्छ, आशा छ उहाँले पनि सुन्दै हुनुहुन्छ, र भाग्नेले पनि म जहिले पनि सुनिरहेको छु है भाइ भन्दै र सुन्दै हुनुहुन्छ भन्ने गर्नुहुन्छ, र आज पनि सायद सुन्दै हुनुहुन्छ होला। अनि चाहिँ जस त्यहाँ चाहिँ गोर्खा होम्सको आमा बाबाहरू हुनुहुन्छ, र उहाँले पनि सुन्ने गर्नुहुन्छ होला, आशा सुन्दै हुनुहुन्छ। तपाईँलाई नमस्कार टक्राउन चाहन्छु, म त्यहाँ 2 पटक आएको छु, फेरि आउने चाहिँ रहर छ, कुनै दिन टाइम मिलाएर त्यहाँ पनि हामी भिजिटमा आउँला। ल त मिनी बहिनी, हजुरको गीत है त,

0: Radio's Gorkha Radio. Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: यो BFBS कोलकाता रेडियो हो।

0: हजुर आदरणीय दाजु, यो गीत कुमारी चेपाङ र मौसम गुरुङले गाउनु भएको सुन्दै हुनुहुन्थ्यो। कुमारी चेपाङ बहिनीकै शब्द नि, उहाँकै कम्पोजर रहेछ। मिठो गीत लेख्नु हुँदो रहेछ, मिठो गीत गाउने त अब भइ नै हाल्यो, अनि कम्पोज पनि गर्नुहुँदो रहेछ, मल्टी ट्यालेन्टेड हुनुहुँदो रहेछ। बहिनीलाई धेरै धेरै धन्यवाद। तर उहाँसँग कुराकानी पछि यसो तपाईँहरूले कार्यक्रमतिर उहाँलाई यस निमन्त्रणा गर्न चाहनुहुन्छ भने उहाँको नम्बर 07448543868 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ। यो नम्बर टिप्न सक्नु भएन भने मलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त। र उहाँ थर्ड टाइम चाहिँ अहिले बेलायत आउनु भएको छ। उहाँ चाहिँ अहिले ओल्ड सोर्टमा चाहिँ हाम्रो धनरोका दिदी हुनुहुन्छ, मगर उहाँसँग बसोबास गर्नुहुँदो रहेछ। हजुर, अब भने उहाँको एउटा गीत सुन्यौँ र उहाँसँग कुराकानी चाहिँ गर्नेछौँ। र आज चाहिँ इङ्ल्यान्ड भर्सेस यति बेला भनौँ न कङ्गोको बिच खेल भइरहेको छ। 26 मिनट खेल्नु भएको छ, इङ्ल्यान्डको 0 अनि कङ्गोको 1 रहेको छ है त। 9 बजे चाहिँ बेल्जियम भर्सेस सिनेगल खेल्दै हुनुहुन्छ है त। अनि हाम्रो नेपालको फाइनल 4 जुलाईमा चाहिँ क्विन्स एभेन्यूमा आउनुहोला। वान आवर्जियस भर्सेस डिफेन्डिङ च्याम्पियन्स क्युजिएस खेल्दै हुनुहुन्छ। हामी त्यहाँ चाहिँ 2 बजेबाट लाइभ हामी चाहिँ कमेन्ट्री गर्नेछौँ। र हाम्रो चाहिँ यो हाम्रो टेलिभिजन बिएबिएसको त्यहाँबाट पनि तपाईँहरूले प्रत्यक्ष सुन्न हेर्न सक्नुहुन्छ। हाम्रो फेसबुक पेजमा त्यहाँ तपाईँहरूले चाहिँ जस हेर्न चाहिँ सक्नुहुन्छ है त। त्यहाँ नेपालको फुटबल लास्ट इयर पनि हामीले गरेका थियौँ र त्यहाँ फेसबुक पेजमा गएर हेर्न चाहिँ सक्नुहुन्छ, अनि कमेन्ट्री पनि त्यहाँ सुन्न सक्नुहुन्छ भन्दै हाम्रो कुमारी चेपाङ बहिनी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। आशा छ उहाँले पनि सुन्दै हुनुहुन्छ होला। कुमारी बहिनी नमस्ते हजुरलाई।
1: नमस्कार दाजु, धन्यवाद दाजु यो अवसर जुटाइदिनु भएकोमा।
0: हजुर ल, तपाईँलाई बेलायतमा वेलकम छ। कहिले आउनुभयो बेलायत?
1: थ्याङ्क यू दाजु, म जुनको 5 तारिक आएको दाजु।
0: ए भनेपछि गर्मी मजाले भेट्नु भएको छ होइन अस्ति?
1: हजुर दाजु, गर्मी त एकदमै भेटियो।
0: ए म्याग्दीतिर त कस्तो छ जाडो? अहिले मौसम कस्तो हुन्छ तपाईँको म्याग्दी गाउँतिर आज भोलि?
1: म्याग्दीतिर ठिकै छ दाजु, अहिले अब पानी पनि परिरहेको छ, सबै ठिकै छ। अहिले पनि हजुरकै बेलायतमा आइरहेको छु हजुर है।
0: तर तपाईँ त काठमाडौँतिर बस्नुहुन्छ त्यसै पनि होइन?
1: हजुर, म यो गीत सङ्गीतको सिलसिलामा लगभग 20 वर्ष जति भयो दाजु म काठमाडौँतिरै छु।
0: ए राइट, यो तपाईँको तेस्रो भिजिट होइन बेलायत कि दोस्रो?
1: तेस्रो दाजु।
0: तेस्रो भनेपछि त पानी पर्दै भइसकेछ त बहिनीको है?
1: पानी पर्दै त होइन दाजु, अब पहिला पटक मोनाई उकेले निमन्त्रणामा आए, अनि 2019 मोनाई उकेको शुभकामना साँझको लागि आए दाजु, अनि दोस्रो पटक 2024 चाहिँ राष्ट्रिय लोकडोरी प्रतिष्ठान युकेको निमन्त्रणामा आए, अहिले चाहिँ म पर्सनल आएको दाजु।
0: ए राइट, ओके। अनि कस्तो जाँदैछ त तपाईँको अहिलेको यहाँको बसाई कार्यक्रमहरू कति गर्दै हुनुहुन्छ आएपछि?
1: अस्ति जुन 20 हाम्रो मोनायुके भलिबलमा भयो, अनि सानो तिनो चाहिँ भइरहेको छ दाजु, खासै धेरै त भइरहेको छैन।
0: अब अहिले त समर हो, त्यसले गर्दा कार्यक्रमहरू निकै हुने गर्दछन्। अब तपाईँको पनि सायद बिस्तारै पाउनुहुन्छ होला कार्यक्रमहरू होइन?
1: हजुर हजुर।
0: ओके, यसपटकको बसाइ चाहिँ 6 महिने हो कि अब 1-2 दिन बसेर जाने, के छ तपाईँको प्लान चाहिँ?
1: भिजा त 6 महिनाकै हो दाजु, अलिअलि प्रोग्रामहरू पाइयो भने अलि धेरै बस्छु होला दाजु, अब त्यति भएन भने छिटै पनि जान्छु होला, कस्तो हेरौँ दाजु कस्तो हुन्छ, अब अहिले नभनौँ होइन?
0: ठिक छ ठिक छ, प्रोग्राम त त्यसै पाइहाल्नुहुन्छ नि होइन? अब अहिले अब समरमा धेरै कार्यक्रमहरू हुने, अरू देशतिर पनि जानु भएको छ कि बेलायत मात्रै हो तपाईँ?
1: म अन्त गएको छैन दाजु।
0: बेलायत चाहिँ कस्तो लाग्छ त बहिनीलाई?
1: म एकदम राम्रो लाग्छ दाजु, एकदमै राम्रो, सोचे भन्दा बोरी लाग्छ, एकदम बेस्ट लाग्छ दाजु।
0: ए त्यही त, हिजो धनरोका मगर दिदीले फोन गर्नु भएको थियो, अहिले उहाँसँगै बस्नुहुन्छ कि कस्तो हुन्छ तपाईँको?
1: म दिदीकै घरमा बस्छु दाजु, अहिले दिदी चाहिँ ड्युटी जानु भएको छ, यो अवसर मिलाइदिने हाम्रो धनरोका दिदी समाजसेवी हरेक सङ्घ संस्थामा हुनुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र मलाई 3 पटक आउन पनि गाज बास दिनु भएको छ,
0: यो म्याग्दीतिर त घर घरमा पनि एकजना कलाकार हुन्छ नि, यो सबै म्याग्दीले बासी यता गुल्ने बासीहरू आउँछन् यतातिर?
1: अब त्यस्तै हो दाजु, गला कला त सबैमा हुन्छ, अब बाहिर लिन सक्ने र नलिन सक्ने यो क्षमता हुनुपर्छ दाजु, अब त्यस्तै हो।

0: अब कति प्रतिभा भएर नि लुकेर बस्नु पर्ने हुन्छ है।
1: ओहो, त्यही त। अब तपाईँ त यहाँ 3 पटक आउनु भएको छ, तपाईँ भाग्यमानी हो बेलायत जस्तो ठाउँमा। राइट, एउटा गीत सुन, हुन त टेलिफोनमा त्यति राम्रो तपाईँको आवाज नखुला, त्यति राम्रो नहोला, त्यसपछि अरू कुराकानी गर्दै जाउँला तपाईँको गीत सङ्गीतको, अनि अलिकति कसरी लाग्नुभयो त्यस सम्बन्धी है तपाईँले।
0: ए हुन्छ दाजु, म अहिले भर्खरै मौसम गुरुङजी र मैले गाएको मेरो लय मेरो शब्दमा
1: ए
0: भर्खर अहिले 2 हप्ता हुन लाग्यो मेरो बजारमा आएको गीत, म त्यही गीत सुनाउन
1: ए
0: चाहन्छु है
1: स्योर
0: त दाजु।
1: स्योर बहिनी स्योर।
0: ए

0: धन्यवाद दाजु, यही हो मेरो अहिले भर्खर
1: वाह,
0: बजारमा
1: मिठो छ
0: आएको,
1: मिठो।
0: अरू धेरै छन्, 200 भन्दा बढी गीतमा मैले स्वर दिएको छु
1: वाह
0: र 200 गीत भन्दा बढी गीत सिर्जनाहरू गरिरहेको छु।
1: ए, धेरै पकाउनु भएको जस्तो तपाईँले त है। वाह
0: हजुर दाजु, म एकदम पर्ला पछिको गायिका परे के
1: ए, होइन
0: दाजु,
1: होइन,
0: गीत
1: अब
0: त मैले धेरै गरिरहेको छु।
1: हो बेलायत आइसक्नु भएको छ, तपाईँ पढ्दा अगाडिकै कलाकार हो नि, त्यतिकै तपाईँ कहाँ बेलायत आउनु भएको छ त, होइन त?
0: हाँ, हुन त हो दाजु, र पनि अब भन्या झै खाली
1: ए
0: हुँदैन दाजु,
1: होइन
0: नहुँदो रहेछ
1: अब
0: अब।
1: त्यही त अब
0: हजुर हजुर, अब भ्युजको लागि एउटा गीतहरू भाइरल हुनु पर्ने पनि एउटा भाग्यको कुरा नै होला, अब मेरो भाग्य लगले साथमा दिएको होला। धेरै सिर्जनाहरू गरेको छु, धेरै अवकाश दाईहरू दिदीहरूसँग नि गरिरहेको छु, र केही समयपछि अब फेरि 30 को गीत नै आउँदैछ दाजु।
1: ए, पहिला पनि गाउनु भएको छ कि अहिलेको यो पहिलो चोटि हो?
0: 30 को धेरै गीतहरू छन् दाजु मेरो,
1: ए
0: फेरि अहिलेको लागि चाहिँ अहिलेको
1: ठिक छ, त्यो
0: लागि छ दाजु, अब
1: सुटिङहरू सबै भइसक्यो होला युट्युबको लागि, होइन?
0: सबै अलरेडी बनाएर आएको छु दाजु।
1: तपाईँ पनि हुनुहुन्छ कि त्यो गीतमा भिजुअलमा गाउनु मात्रै भएको हो तपाईँले?
0: मैले चाहिँ गीत चाहिँ स्वर चाहिँ मेरो छ,
1: ए
0: लय हाम्रो अग्रज गायिका कृष्ण परियार दिदीको छ,
1: ए
0: अनि शब्द चाहिँ देवबहादुर भाइको छ, अरू बाँकी सबै मेरो हो दाजु,
1: ए
0: लगानीदेखि लिएर होइन अब
1: वाह
0: स्वरदेखि सबै मेरो हो त्यो
1: ए
0: गीतको गीतमा चाहिँ।
1: हजुर
0: अब यो साउन्डको पहिलो हप्तातिर आउँछ होला दाजु।
1: ए राइट, अब लगानी पनि तपाईँको सबै भनेपछि तपाईँ निकै अगाडि बढिसक्नु भएको बुझिन्छ नि त, होइन र बहिनी?
0: होइन दाजु, के गर्नु त, गीत गरिसकेपछि
1: अँ
0: अब सबै कुरा आफै गर्नुपर्ने, अब गीत
1: हो,
0: नगर्दा नि हुँदैन, गीत गर्दा नि
1: साह्रो छ साह्रो
0: हुँदैन, मलाई अलि
1: हो।
0: गीतहरूले अहिले साथ दिएको छैन दाजु, अब के
1: अब पहिला
0: गर्नु।
1: पहिला क्यासेटको जमानामा चाहिँ क्यासेट बिक्री हुन्थ्यो र पैसा अलिकति आउँथ्यो होला, अब अहिले चाहिँ अब भ्युज नै जानु पर्यो, होइन?
0: त्यस्तै हो दाजु, मैले एउटा दुईटा गरेँ क्यासेटको जमानामा, त्यही पनि अब त्यस्तै नयाँ कम्पनीहरू पऱ्यो, त्यस्तै त्यस्तै भयो दाजु।
1: ओके, अलिक तपाईँको चलेको गीतहरू भनिदिनुहोस् न, अलिक भ्युज बढी गएकोहरू अनि मिडियातिर बढी आएको भन्नु न।
0: मेरो अहिले हालसालै चाहिँ यो अब भए झसङ्ग भन्ने छ दाजु, अनि पाल्पा लुम्बिनी मेरो लय हो, मोहन
1: ए
0: घतानी दाईको शब्द हो, मेरो सबै मेरो हो, पाल्पा लुम्बिनी, अनि सिर फुले, एकदमै टिपिकल सिर फुले
1: ए
0: छ दाजु मेरो, ठिकै छ, त्यो पनि अब एकदम टिपिकल गीत हो, भ्युजहरू
1: अँ
0: ठिकै छ, पाल्पा लुम्बिनी छ, अनि तिरतिमा बैना छ, थुप्रै छन् गीत,
1: ए
0: मैले चाहिँ
1: शिरमा जीवन है भर्खरै
0: चारवटा
1: निकाल्नु
0: गीत,
1: भएको रहेछ नि 3 हप्ता अगाडि।
0: हजुर त्यो चारवटा गीतहरू मैले हजुरलाई पठाएको छु, यस हाम्रो बेलायतमा हुने सम्पूर्ण नेपाली प्रवासी
1: हो
0: दाजु दिदी भाउजू आमा बुवाहरूलाई सुनाइदिनु होला भनेर म अनुरोध गर्छु दाजु।
1: डेफिनेटली, अनि बेलायती श्रोता चाहिँ कस्तो पाउनुहुन्छ त नि, अब नेपालको मेला महोत्सवमा धेरै अब अडियन्सहरू हुन्छन्, यहाँ चाहिँ कस्तो लाग्छ, त्यहाँ अलिक सानो अडियन्स होइन?
0: अब दाजु, अब जहाँ पनि कि भाइरलको जमाना कि आफ्नो मान्छे हुनुपर्ने, त्यो बेसरी गीत चल्नु पर्ने, कि त आफ्नो मान्छे हुनुपर्ने दाजु, आफ्नो मान्छे जहाँ च्याप्ने मान्छे हुनुहुन्छ उहाँ छ, त्यही ठाउँमा जहाँ पनि नेपालदेखि विदेशसम्म अब आफ्नो मान्छे भए सबै ठाउँ पाए प्रोग्रामहरू व्यस्त भइन्छ होइन, आफ्नो मान्छे च्याप्ने मान्छेहरू नभएपछि जहाँ गए पनि त्यस्तै हो दाजु।
1: हो, त्योभन्दा पनि अब कति चिनजान भयो भने ए उहाँ आउनु भएको रहेछ भन्ने हुन्छ, चिनजान नभएपछि फेरि त्यो आयोजकले नि बोलाउनु
0: हो
1: अलिकति
0: दाजु,
1: के हो
0: हो
1: कसो
0: त्यो
1: हुन्छ नि त,
0: पनि हो,
1: होइन?
0: हजुर
1: तपाईँको भाइरल र नन भाइरलको कुरै आयो नि, तपाईँले गीत गाउन सक्नुहुन्छ स्टेजमा आएर, आयोजकलाई त त्यति त चाहेको हो होइन?
0: हजुर
1: तर
0: हजुर
1: के हो भने अब चिनजान नभएपछि अलिकति त्यो हुन सक्छ।
2: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ आदरणीय श्रोता, इङ्ल्यान्डको म्याच पनि हेर्दै हुनुहुन्छ, कङ्गो डिआरसँगको 35 मिनट खेल्नु भएको छ, सोफा इङ्ल्यान्डको 0 अनि कङ्गो डिआरको 1 रहेको छ है त। 9 बजे बेल्जियम भर्सेस सिनेगल खेल्दै हुनुहुन्छ, नकआउट फेसमा हामी छौँ। हजुर, अब भने यो बिचमा हाम्रो समष्टि तुलाचन दिदी हुनुहुन्छ कोलचेस्टरबाट, र उहाँको टेक्स्ट पढ्न चाहिँ चाहन्छु। र आजको टिपन टापनमा उहाँ नै हुनुहुन्छ, 6 बजे 28 मिनट जाँदा पहिलो पार्ट अनि सेकेन्ड पार्ट 6 बजे 47 मिनट जाँदा सुन्ने प्रयास गर्नु होला है त। उहाँ लेख्नुहुन्छ, हेलो योग भाइ नमस्ते भन्नुभएको छ, दिदीलाई पनि नमस्कार, यस आई एम लिसनिङ योर प्रोग्राम है भन्नुभएको छ, थ्याङ्क यू दिदी, वान्टेड टु ड्रप ए क्विक एप्रिसिएसन भनेर भन्नुभएको छ। आहा, यशोदाजीको प्रस्तुति वाचन शैली अनि मिठो आवाज साँच्चै एकदमै मन पर्यो भनेर भन्नुभएको छ है यशोदा दिदी, तपाईँ राइडिङमा हुनुहुन्छ, सुन्नुभएको छ कि सुन्नुभएको छैन? बिएबिएसका श्रोताहरूमा पनि धेरै प्रतिभाशाली दिदीबहिनीहरू दाजुभाइहरू हुनुहुन्छ, उहाँहरूमध्ये पनि राम्रो आवाज भएका शुद्ध वाचन गर्न सक्ने साथीहरू टिपन टापनमा गेस्ट प्रेजेन्टरको रूपमा आउनुभयो भने त कार्यक्रम झन् रमाइलो र आकर्षक हुने जस्तो लाग्यो भनेर भन्नुभएको छ। ल त यशोदा दिदी, हजुरले पनि सुन्दै हुनुहुन्छ भने तपाईँलाई पनि यसो इन्ट्रेस्ट लाग्छ भने हामी चाहिँ कुनै दिन रेकर्ड गरौँला भन्न चाहिँ चाहन्छु। अहिले त गेस्ट प्रेजेन्टरमा हामी दुईजना मात्र छौँ, त्यसमध्ये पनि अन्जना गुरुङ बहिनी नेपाल फर्किनु भयो भनेर भन्नुभएको छ। उहाँसँग पनि एक दिन देवस नेपालमा बसाई कस्तो हुँदैछ, के गर्दै हुनुहुन्छ भनेर यसो उहाँसँग पनि टिटी गर्ने प्लान रहेको छ। अनि हाम्रो अर्को हाम्रो गोमा राणा दिदी पनि हुनुहुन्छ नि, कहिलेकाहीँ हामी गर्ने गर्छौँ, त्यसले गर्दा तपाईँ तिनजना हुनुहुन्छ, म पनि कहिलेकाहीँ मात्र आउँछु। त्यसैले यस्ता राम्रो आवाज र राम्रो वाचन शैली भएका दिदी बहिनी तथा दाजुभाइहरूको सहभागी हुनुभयो भने त साँच्चै धेरै राम्रो हुने थियो भन्ने लाग्यो है। यो भाइ भन्नुहुन्छ सही कुरा हो दिदी, थ्याङ्क यू भेरी मच। र यहाँ हाम्रो चाहिँ यो कहिलेकाहीँ यहाँ लाउरी भाइहरूलाई लिएर पनि रेकर्ड गरौँ कि भन्दैछु, तर उहाँहरू एकदमै बिजी पनि हुनुहुन्छ। ल कार्यक्रम सुन्दैछु, अब चाहिँ फुटबल हेर्ने तयारी पनि गर्नु पर्यो, तपाईँको कार्यक्रम सुन्दै सुन्दै खेल पनि हेर्छु। अनि इङ्ल्यान्ड टिमलाई धेरै धेरै शुभकामना, यसपालि त फुटबलको ट्रफी घरै ल्याओस् भन्ने कामना गरौँ भनेर भन्नुभएको छ। यसो हेर्दा अहिले स्टिल शून्य शून्य शून्य भन्दा पनि इङ्ल्यान्डको शून्य, कङ्गोको एक रहेको छ, हेरौँ स्टिल लङ वे टु गो, आशा छ इङ्ल्यान्डले जित्छ होला। यी पोसिबल वान सङ भनेर भन्नुभएको छ, यो सङ चाहिँ म केही बेरमा चाहिँ प्ले गर्छु है त दिदी, थ्याङ्क यू भेरी मच हजुरको प्रतिक्रियाको लागि। अब भने हाम्रो कुमारी चेपाङ बहिनीकै गीत राख्न चाहन्छु, उहाँको गीतहरू पनि सुनाइरहेको छु। उहाँले नै लेख्नु भएको, गाउनु भएको अनि कम्पोज गर्नुभएको गीत लाहुरै गयो परदेशै भयो भन्ने बोलको गीत हामी यति बेला सुन्दैछौँ।

0: FBS गोर्खा रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

0: BFBS गोरखा रेडियो।
1: हजुर, बिएबीएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। बिएबीएस संवादमा लोक गायिका हुनुहुन्छ कुमारी चेपाङ बहिनीसँग हामीले कुराकानी गरिरहेका छौँ। अहिले बेलायतमा हुनुहुन्छ, उहाँको तेस्रो चाहिँ भिजिट हो। मिठो गीत गाउनुहुन्छ, पहिलो पार्टमा उहाँसँग कुराकानीलाई सुन्दै हुनुहुन्थ्यो बहिनी। फेरि यो सेकेन्ड पार्टमा वेलकम छ हजुरलाई।
2: थ्याङ्क यू दाजु, धन्यवाद दाजु, यो अवसर हजुरलाई दिनुहुने भएकोमा। म लोकडोरी तथा गायिका कुमारी चेपाङ सर्वप्रथम बिएबीएस परिवार प्रति आभार व्यक्त गर्न चाहन्छु दाजु, र युकेको सबै क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजु भाइ दिदी बहिनीहरूमा पनि नमस्कार गराउन चाहन्छु। हाल गीत सङ्गीतकै सिलसिलामा म युकेमा छु। हाल युकेमा थुप्रै कलाकार साथीहरू हुनुहुन्छ, र कतै कलाकारको जरुरी परेमा सम्झिनु पनि होला, म लोकडोरी गीत प्रति 20 वर्षदेखि नै लागिरहेको छु, होइन दाजु? 20 वर्षदेखि आबद्ध छु र गीत सङ्गीतमा लागिरहेको छु, निरन्तर दिइरहेको छु र मनोरञ्जन गराउने छु हजुरहरूको लागि। केही नयाँ कुशलीहरू पनि लिएर आएको छु दाजु, है। उहाँहरूले सम्झिन परे केही पार्टीहरू केही उहाँहरूलाई भएसम्म मलाई सम्झिनु होला। अनि हाम्रो दाजुले फोन नम्बर दिनुभएको छ, मेरो नम्बर नआए हाम्रो धना दिदीको नभए हजुरको, यसो कन्ट्याक्ट गरिदिनु होला भनेर म अनुरोध गर्दछु दाजु।
1: केही कार्यक्रमहरू स्टिल आउँदैछन् तपाईँको गर्नुपर्ने, त्यस भइसकेको छ, फिक्स भइसकेको छ?
2: दुई चारवटा चाहिँ भएको छ दाजु, अरू चाहिँ खासै छैन। अब बिस्तारै म पनि आएको, अब भर्खरै र मेरो भिजा मैले अलि ढिलो एप्लाई गरेँ, त्यस कारणले गर्दाखेरि नि अहिले सबै त्याग भइसकेको अवस्था नै भयो, र बिस्तारै आउँदै छन् दाजु।
1: यो 2061-62 तपाईँले गीत सङ्गीततिरबाट अगाडि बढ्नु भएको रहेछ, बाल्यकालको अवस्था चाहिँ कस्तो थियो, कसरी तपाईँ प्रभाव पार्नुभयो गीत सङ्गीततिर चाहिँ, तपाईँ कस्तो रह्यो?
2: दाजु, बाल्यकालको अवस्था त म सानै उमेर थिएँ त्यतिखेर, अहिलेको बुढो भएर भने चाहिँ होइन, म सानै उमेर थिएँ। सङ्कटकालको बेलामा एकदमै गीत गाउने र अब देशको अवस्था अब सबै कुरा त्यस्तै थिए त्यतिखेर। त्यतिखेर म सानै उमेरमा म भागेर गीत एकदमै मन पर्ने, र स्कुलदेखि वन पाखादेखि मेला पाठ महोत्सवदेखि सबै अति नै रहर लाग्ने। अनि 2062 सालमा 61 सालको अन्तिम चैतको 16 गते म घरदेखि मेरो बाबा आमा भाइ बहिनी सबैदेखि लुकेर म गीत गाउनको लागि काठमाडौँ गएको जान्छु।
1: सङ्घर्ष निकै गर्नु पर्यो होला काठमाडौँमा सुरुवाती दिनहरूमा, होइन?
2: कोही चिनेको थिएनन् दाजु, मैले बेनी भन्दा यता पाइलो चिनेको थिएन, एकैचोटि काठमाडौँ आउँदा मलाई धेरै गाह्रो भयो। र पनि हाम्रो सीता घटी फुपू हुनुहुन्थ्यो, उहाँले मलाई गाछबास दिनुभयो बिचरा, उहाँले पनि मलाई गाछबास दिने दिदीहरू फुपूहरूले दया गर्नुहुन्छ, माया गर्नुहुन्छ, म एकदमै उहाँहरूलाई सम्मान गर्व गर्छु दाजु। र आएँ काठमाडौँ, आएँ अनि डोरीमा गाउन थालेँ, है, धेरै सङ्घर्ष गरेँ दाजु।
1: ए राइट, अनि काठमाडौँ जानुपर्छ भने चाहिँ तपाईँले नै सोच है, कसैले चाहिँ जाउँ भनेर चाहिँ उक्साउनु भयो?
2: सबैले मलाई राम्रो स्वर छ, राम्रो गाउँछौ, गाउँमा नबस अब, यति मिठो गाउने मान्छे काठमाडौँ जाऊ, काठमाडौँ गएपछि गाउने बाटोहरू धेरै छन् भन्नुभयो, अनि त्यही भएर म त झन् फुर्को फुर्किने हिँडे क्या दाजु।
1: तपाईँको छोरा चाहिँ कत्रो भयो, अनि गीत सङ्गीतमा कतिको रुचि राख्छ?
2: छोराले मेरो लागि ऊ चाहिँ गीत सङ्गीतमा रुचि छैन मेरो बाबु, तर पनि मलाई सपोर्ट धेरै गर्छ। मम्मी मेरो आज गीत गाएको छ बाबु भन्छ, ल मम्मी के गर्नु पर्ने भन्ने पेन ड्राइभ साइभ सबै गरिदिन्छ, सबै मिलाइदिन्छ। अनि गीत गाएको छ बाबु भन्यो भने ल मम्मी गेलैमा जानुहोस् भन्छ, सबै पठाउहरू गरिदिन्छ, सबै गर्छ दाजु, एकदमै सपोर्ट गर्छ। मेरो छोरा सपोर्ट मलाई एकदमै छ, मेरो छोरा सानै छ न त, अहिले त ठुलै भइसक्यो दाजु, सानै उमेरको आमा छोरा 12 पास भइसक्यो, यसपालि 12 पास गरेको दाजु।
1: अब एउटा गीत सुनाऊ बहिनी तपाईँको, फेरि
2: म लाहुरै गयो परदेशी भयो बस भन्थ्यो पर्खेर भन्ने, यो म आफै लेखेको, कतिपय लाउरे दाजुहरू देश विदेशमा दिदी बहिनी दाजुभाइ बुवा आमा जति पनि जानु भएको छ नि उहाँको लागि, उहाँहरूकै लागि हो मैले लेखेको यसपालि, त्यो 5-6 महिना भयो गीत मैले बजारमा ल्याएको, म त्यही गीत सुनाउन चाहन्छु है दाजु।

0: धन्यवाद दाजु।
1: वाह वाह, मिठो गीत बहिनी, थ्याङ्क यू भेरी मच। र हामी कार्यक्रममा कहिले कहिले अन्त्यतिर प्रवेश गर्दैछौँ। यो लाइभ दोहोरीतिर पनि तपाईँ जानुहुन्छ?
0: म लाइभ दोहोरी, मैले दोहोरी सासमा 14-15 वर्ष गाएँ दाजु। मैले लाइभ प्रत्यक्ष दोहोरीहरू पनि म धेरै गाउँछु। पहिला पहिला प्रतिस्पर्धामा नि हिँडियो, फर्स्ट नभए पनि सेकेन्डसम्म भएर हिँडियो होइन। अहिले पनि इन्द्रेणीमा जान्छु मैले, लाइभ अफिसियल गीतहरू नि गरेर मैले मेरो च्यानलमा हालिरहेको छु। र मेरो धेरै गीतहरू छन्, कुमारी चेपाङ सर्च गरेर युट्युबमा गएर हेरिदिनु होला, कुनै टिकटकमा पनि कुमारी चेपाङ सर्च गरेर देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ।
1: हुन्छ बहिनी, तपाईँलाई धेरै धेरै धन्यवाद। पछि पनि अझै बस्नुहुन्छ, हामी कुराकानी गरौँला। अन्तमा चाहिँ के भन्नुहुन्छ सम्पूर्ण बेलायतवासी श्रोताहरू अनि तपाईँको फ्यानहरू त अब विश्वभरि नै हुनुहुन्छ होइन?
0: हजुर हजुर, सर्वप्रथम त विवेशका सम्पूर्ण परिवारहरूलाई धेरै धेरै धन्यवाद। आज यो बोल्ने अवसर, मेरो दुःख गुनासो बिसाउने ठाउँ दिनुभयो, धेरै धेरै धन्यवाद दाजु। र मनायुकेलाई धेरै धेरै धन्यवाद, लोकडोरी प्रतिष्ठानलाई धेरै धेरै धन्यवाद, र अहिले मलाई स्पोन्सर गर्ने दाजु दिदीहरूलाई पनि धेरै धेरै धन्यवाद, र जति पनि नेपाली प्रवासी दाजु बुबा आमा दिदी बहिनीहरू नेपाल आफ्नो जन्मभूमि छोरेर कर्मभूमि विदेशमा बनाउनु भएको छ, उहाँहरू प्रति पनि हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। गर्मी छ, आफ्नो ख्याल गर्नु होला सबै सबै। जे होस्, उहाँहरू अब प्रवासमा आएर यहाँ सङ्घ संस्था खोल्नु भएको छ र हामीलाई नेपालबाट कलाकार हो भनेर गर्व गरेर आएर गीत गाउने ठाउँ दिनु भएको छ, उहाँहरू प्रति एकदम हृदयदेखि सम्मान नमन गर्न चाहन्छु दाजु। सम्पूर्ण सङ्घ संस्था, दाजुभाइ दिदी बहिनीहरू सम्पूर्ण, अनि विवेश गोर्खा रेडियोलाई धेरै धेरै धन्यवाद दाजु।
1: हजुर, हुन्छ बहिनी, धेरै धेरै धन्यवाद। युकेको बसाइ रमाइलो होस् अनि कार्यक्रमहरू पाइरहनु होला, आशा छ अर्गनाइजर्सहरूले कन्ट्याक्ट गर्नुहुन्छ होला। थ्याङ्क यू भेरी मच है त बहिनी।
0: वेलकम दाजु, नमस्कार।
1: कुमारी चेपाङ बहिनी हुनुहुन्थ्यो लोक गायिका, र उहाँलाई कार्यक्रममा यसो निमन्त्रणा गर्न चाहनुहुन्छ भने कल गर्न सक्नुहुन्छ 07-448-543-868 मा। यो नम्बर टिप्न सक्नु भएन भने मलाई पनि कन्ट्याक्ट गर्नुहोला। धन्यवाद भन्दै बिदा मागे। हस्त, नमस्ते।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्रीमा देखिएको समस्या समाधान भइसकेको दावी गरेको छ। पम्पमा तेलको मौजदात कम भएका कारण केही लाइन देखिए पनि समाधान भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको हो। प्रमुख शहरका पम्पमा 81 उपभोक्ताको चाप बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पम्पको अनुगमन समेत गरेको थियो। काठमाडौँ उपत्यका पम्पहरूले आज निगमको थानकोट डिपोबाट 13 लाख लिटर डिजल र 13 लाख लिटर पेट्रोल उठाएका प्रवक्ता ठाकुरले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकामा 130 भन्दा बढी पम्प रहेका छन्। राष्ट्रिय सभाले प्रविधिको माध्यमबाट हुने लैंगिक हिंसा रोकथाम सुनिश्चित गर्ने उद्देश्य सहितको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
4: सभाको बैठकमा सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गर्नुभएको हो। प्रस्ताव पारित भएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत कानूनी तथा संस्थागत व्यवस्था मिलाउन सरकारलाई निर्देशन समेत दिइएको छ। संकल्प प्रस्ताव सांसद रेणु चन्दले सभामा प्रस्तुत गर्नुभएको हो। प्रस्तावमा प्रविधिको दुरूपयोग मार्फत हुने लैंगिक हिंसा नियन्त्रण गर्दै पीड़ित महिलाको अधिकार संरक्षण र न्यायमा सहज पहुँच सुनिश्चित गर्ने व्यवस्था प्रभावकारी लागू गर्न सरकारको ध्यान आकर्षण गराइएको छ। सभा अध्यक्ष नारायण दाहालले प्रस्ताव पारित भएको निर्णय सुनाउनु भएको छ।
5: हुन्न भन्ने आवाज सुनिएन, तसर्थ प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
3: राष्ट्रिय स्वतन्त्र पार्टीले प्राविधिक त्रुटि बस 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई सदस्य मानिएको भन्दै भूल सुधार गरेको जनाएको छ। 35,000 भन्दा बढी बालबालिकालाई पार्टीको सदस्यता दिएको विषयमा राष्ट्रिय मानवाधिकार आयोगले स्पष्टीकरण सोधेको थियो। आयोगले बालबालिकालाई पार्टी सदस्य बनाउनु कानून विपरीत रहेको भन्दै आधिकारिक धारणा मागेको थियो। आयोगले पत्र पठाएपछि रासोपाका महामन्त्री विपिन कुमार आचार्यले डिजिटल प्रणालीमा आवेदक आफै भरेको प्रारम्भिक र कच्चा तथ्याङ्क सार्वजनिक पुगेको बताउनु भएको छ। अनलाइनमा केहीले आवेदन दिन सक्ने कोहीले आवेदन दिन सक्ने खुला व्यवस्था रहेको तर आवेदन दिँदैमा सदस्यता स्वीकृत नहुने रासोपाले जिकिर गरेको छ। प्रणालीमा 5,23,000 सदस्यता आवेदन भएकामा 3,90,000 जनाको मात्रै सदस्यता प्रमाणीकरण भएको महामन्त्री आचार्यको भनाई छ। रासोपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा 18 वर्ष मुनिका 35,257 जना व्यक्ति पार्टी सदस्य रहेको जनाइएको थियो। उच्च अदालत जनकपुरले पूर्व सांसद लक्ष्मी महतो कोइरी को असै थमन विक हत्या प्रकरणमा 5 वर्षको कैद फैसला गरेको छ।
4: जिल्ला अदालतको फैसला उठाउँदै उच्चले अभियुक्तहरू कोइरी, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई 5-5 वर्षको कैद सजाय सुनाएको हो। यसअघि महोत्तरी जिल्ला अदालतले कोइरी र कापरलाई सफाई दिने फैसला गरेको थियो। उच्च अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको इजलासले यो फैसला सुनाएको छ। जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका प्रदीप शाह माझी, सञ्जय कुमार शाह र मोहन ठाकुरको सजाय भने उच्च अदालतले सदर गरेको छ। 2072/25 आन्दोलन गर्ने भन्दै असय विकको हत्या भएको थियो।
3: अब खबर फटाफट।
6: तीनै तहका सरकारको लगानीमा गण्डकी भरका 66% घरधुरीमा निजी धारा जडान। हालसम्म 4 लाख घरधुरीमा निजी धारा पुगेको प्रदेश खाने पानी मन्त्रालयको दावी। आउँदो वर्ष थप 15,000 घरमा धारा पुर्याउने लक्ष्य। तनहुको मार्की चोक भरतपुर खण्डमा आउँदो 23 परीक्षणका लागि बिजुली छाडिने। तनहु, गोर्खा र चितवनका विभिन्न गाउँ हुँदै टाँगिएको 220 किलो भोल्टको बिजुली लाइनका टावरमा नचढ्न, कुनै वस्तुले नछुन र टावर वरपर गाई वस्तु समेत नलैजान अनुरोध। वैदेशिक रोजगारमा पठाउने भन्दै लाखौं ठग्ने थप 5 जना काठमाडौँमा पक्राउ। रामेछापका ललित बहादुर तामाङ, धादिङकी सन्तोषी लामा, काठमाडौँ चन्द्रगिरीका रामदास महर्जन र काठमाडौँ 15 बस्ने शरीफ गिरीलाई कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग लगियो। हुम्लाको सिमकोट 8 स्याडा गाउँमा पहिलो पटक गाडी पुग्यो। गाउँपालिकाको 1,12,00,000 स्याडा याङका सडक खोलेपछि सिमकोटका 7 वडामा यातायात खुल्यो। दुर्गम गाउँमा पहिलो पटक गाडी पुगेपछि गाडी स्टाफलाई फूलमाला र बाजागाजाले स्वागत। बागलुङ नगरपालिकाका सामुदायिक र समस्याग्रस्त कुकुरका लागि बस्ने र खेल्ने चौर सहितको होस्टेल बनाएर उद्धार पनि गरिँदै 50 कुकुर राख्ने क्षमताको होस्टेलमा हाल व्यवहारिसे बिरामी र अशक्त 20 सामुदायिक कुकुर राखेर स्याहार सुसार गरिँदै
3: र फिफा विश्वकपमा अन्तिम 32 अन्तर्गत अहिले इङ्ल्यान्ड र पहिलो पटक नकआउट चरण पुगेको डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो डीआर कङ्गो बीच प्रतिस्पर्धा भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

मबिन्द्र राई र अस्मिता अधिकारीले गाउनुभएको गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। हामी अन्तिम आवरमा प्रवेश गरेका छौँ। आजको अन्तिम कार्यक्रम टिपन टापन, म अनि हाम्रो गेस्ट प्रेजेन्टर समष्टि तुलासन दिदी, उहाँ चाहिँ कोलचेस्टरवासी हुनुहुन्छ। उहाँसँग गरेको कुराकानी अथवा कार्यक्रम तपाईँहरूले सुन्ने प्रयास गर्नुहोला दुईवटा पार्ट्समा है त। इङ्ल्यान्ड र कङ्गोको बिच अहिले चाहिँ खेल भइरहेको छ। 47 मिनट खेल्दा चाहिँ इङ्ल्यान्डको शून्य स्टिल अनि कङ्गोको स्टिल 1 रहेको छ है त। अझै मौका छ, आशा छ इङ्ल्यान्ड ले स्कोर गर्ला, र इङ्ल्यान्डले स्कोर गर्न सकेन भने यो वर्षको अथवा यो वर्षको यो पालिको भनौँ न 4 वर्ष मात्रै हुन्छ वर्ल्ड कपबाट बाहिरिनुपर्ने अवस्था आउँछ। बेल्जियम भर्सेस सिनेगल चाहिँ 9 बजे किकअप हुँदैछ है त। हजुर, यो पनि तपाईँलाई जानकारी गराउन चाहिँ चाहन्छु। अब चाहिँ गीतमा हाम्रो हरि राई भाइ फेल्तामबाट, उहाँले उदित नारायण झाले गाउनु भएको गीत अनुरोध गर्नुभएको छ, अनि हाम्रो समष्टि दिदीले चाहिँ हाम्रो भक्तराज आचार्यज्यू हुनुहुन्छ र भजन शिरोमणि भनेर हामीले चिन्ने गर्छौँ र उहाँको गीत हामी सुन्नेछौँ है त। हजुर, यो नेपाली ओपन कन्सर्ट हुँदैछ यहाँ बेलायतमा 25 जुलाईमा रसमोर एरिना अर्डोसर्टमा GU11 2FE तपाईँहरू जान सक्नुहुन्छ। 1 बजेबाट राति 11:30 बजेसम्मको टाइम छ है त। र यसपटक भोइसको विजेता हुनुहुन्छ सिजन 7 नीता कुमारी थापा मगर आउँदै हुनुहुन्छ र उहाँ चाहिँ उहाँको प्रस्तुति हुनेछ, अनि मन्त्र ब्यान्डको प्रस्तुति है त। र उहाँको गीत त धेरै प्ले गरियो तर अब यसरी चाहिँ लाइभमा हेर्ने मौका पाइएको थिएन, गर्दा यसपटक चाहिँ यो हेर्ने मौका चाहिँ जुरेको छ। अनि द भोइस अफ नेपालको चाहिँ टुर अहिले बेलायतमा भइरहेको छ। 4 जुलाईमा चाहिँ दकाउ स्विन्डनमा हुँदैछ, अनि 7 जुलाईमा चाहिँ स्कटल्यान्डमा हुँदैछ ट्युजडे, अनि 10 जुलाई उता को थाहा छैन, र 11 जुलाईमा चाहिँ म्यान्चेस्टरमा हुँदैछ, अनि 12 जुलाई सन्डेको दिन चाहिँ प्लम स्ट्रिटमा उहाँहरूले गर्दै हुनुहुन्छ है त। अनि अर्को बागलुङ समाज युकेको चाहिँ उहाँहरूको यो एनुअल गेट टुगेदर हुँदैछ 4 जुलाई स्याटरडेको दिन एम्पायर हलमा। हामी पनि त्यहाँ फुटबल सकेर त्यतिर जाने प्लानमा छौँ, जो जो आउनुहुन्छ त्यो दिन भेटाउँला, अनि नेपाल कप पनि आउनुहोला है त। र त्यहाँ चाहिँ 9:10 बजेबाट एक्टिभिटी सुरु हुन्छ। लेडिज भलिबल 8 टिम चाहिँ यसपटक रहेछ, र अस्ति मैले अन्तर्वार्ता सुन्दै थिएँ हाम्रो आशा दिदीले लिनुभएको गर्दा त्यो छ। त्यसपछि काठमाडौँ कपको फाइनल पनि हुन्छ र त्यो पनि हेर्न सक्नुहुन्छ। अनि नेपाल कप फाइनल चाहिँ ठक्क चाहिँ 2:30 बजे किकअप हुन्छ, 2 बजेबाट हामी लाइभ हुनेछौँ। जस तपाईँहरू बाग्लुङ समाज युकेकोमा जान सक्नुहुन्छ, 12 बजेबाट राति 11 बजेसम्म हुन्छ है त एम्पायर हलमा। र तपाईँहरू जो जो जानुहुन्छ पक्कै पनि तपाईँहरूले इन्जोय गर्नुहुन्छ। हजुर, जानकारी यति नै राखौँ। अब भने हाम्रो भाइको गीत राखौँ, हरि भाइ फेल्तामबाट सबै सबैलाई यो गीतबाट मिठो सम्झना पुर्याउन चाहनुभएको छ। ल भाइ, इन्जोय गर्नु होला है त। त्यसपछि हाम्रो समष्टि दिदीको गीत हामी सुन्नेछौँ।

हजुर, अल टाइम फेभरेट गीत. हजुर, कालजयी गीत उदित नारायण झाले गाउनुभएको तपाईँले सुन्दै हुनुहुन्थ्यो. आशा छ हाम्रो हरिभाइ फेल्तामा हुनुहुन्छ, उहाँले सुन्ने मौका चाहिँ पाउनु भयो होला. हजुर, यो फुटबलको अपडेट के छ, स्टिल 53 मिनट छ, खेल्नु भएको छ इङ्ल्यान्डको शून्य अनि कङ्गोको चाहिँ एक रहेको छ है. त अब भने हाम्रो समष्टि तुलासन दिदीको गीत सुनौ, भक्तराज आचार्यज्यूले गाउनुभएको यो गीत सुनौ, त्यसपछि एउटा प्रोमो ब्रेक, एउटा गीत, त्यसपछि टिटी उहाँसँगैको तपाईँहरूले सुन्न चाहिँ पाउनुहुनेछ.

0: BFBS Gurkha Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेख्ने अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

0: is Gorkha Radio.
1: हजुर, साप्ताहिक कार्यक्रम टिफन टाफनबाट नमस्कार। म योगराज राईको आज यो कार्यक्रम गर्नको लागि चाहिँ म अनि धेरै लामो समय बाद हाम्रो गेस्ट प्रेजेन्टर दिदी हुनुहुन्छ समष्टि तुलाचन, र उहाँ चाहिँ बेलायतको यहाँ कोलचेस्टरमा बसोबास गर्नुहुन्छ र उहाँसँग आएका छौँ यहाँ। सबै सबैलाई नमस्कार हजुर दिदी, हजुरलाई पनि नमस्कार है त।
2: हेलो योग भाइ, फेरि नमस्कार, धेरै लामो समयपछि सम्झिनु भएकोमा, अनि यो रेडियो बिएफबिएस सुनेर बस्नुहुने मेरो प्यारो प्यारो श्रोताहरूलाई फेरि पनि समष्टिको हार्दिक नमन गर्न चाहन्छु।
1: आरामै हुनुहुन्छ होला यो गर्मी अब मौसम यति बेला है दिदी?
2: ओहो, कुरै नगरम भाइ, गर्मीले त के गरू भइसक्यो के, अति नै गर्मी, टु मच हिट पनि अलिकति यो ह्युमिड टाइपको
1: हो,
2: त्यो भएर चाहिँ एकदमै गाह्रो भएछ।
1: त्यही त, अब फुटबल पनि चलिरहेछ दिदी, कतिको तपाईँ इन्ट्रेस्ट गर्नुहुन्छ फुटबलमा?
2: एकदमै मेरो श्रीमान जस्तो त होइन, तर पनि म चाहिँ हेर्छु श्रीमानलाई साथ दिँदै, तर म हेर्यो भने चाहिँ यति साह्रो एक्साइटेड हुन्छु कि उफ्रिने कराउने चिच्याउने चाहिँ मै नै हुन्छु, तर आइ very much interested, मलाई मन पर्छ।
1: हो, त्यही त, अलिकति फिमेल मेरो श्रीमती पनि त्यहाँसँगै बस्यौँ भने एकदमै त्यो कडाको कडाकै गर्छ, त्यो अलिकति तपाईँहरूमा अलिकति त्यो हुन्छ नि त्यो जस्तो स्वभावैले। अनि कुन टिमले अथवा कुन देशले जिते हुन्थ्यो भन्ने लागेको छ कि तपाईँ जस्ट फुटबल मात्रै हेर्नुहुन्छ?
2: अफकोर्स, अब इङ्ल्यान्डमा बसेपछि त यसपालि इङ्ल्यान्डमै आओस् भन्ने हो। यसपालि चाहिँ एकदम नयाँ नयाँ टिमहरू अचम्म तरिकाले कस्तो ग्रेट प्लेयर्सहरू रहेछ भनेर थाहा पाउँदैछौँ।
1: हो, त्यो मौका नपाएको हो नि बिचरा, अब धेरै देशहरूले यसबाट भाग लिन पाउनु भयो 48 गर्दा, त्यो ठिकै छ। के अरे, एनिवे दिदी, फुटबलको कुराकानी गर्दै जाउँला, अब चाहिँ हामी विषयवस्तुतर्फ लागौँ है त
2: भाइ। त्योभन्दा अगाडि एउटा सानो कुरा भनिहालौँ न, कस्तो लाग्छ तपाईँलाई?
1: हजुर,
2: फादर्स डे सन्डेको दिनमा भएको थियो, धेरै दिन बितेको छैन, तर म सम्पूर्ण बुवाहरूलाई एकदमै हृदयदेखि नै ह्याप्पी फादर्स डेको फेरि पनि शुभकामना दिन चाहन्छु, किनभने आमालाई मात्र धेरै मान्छेले एप्रिसिएट गर्छ तर बाबालाई चाहिँ धेरै गर्नु हुँदैन नि। तर म भन्छु, बाबा बिना आमा छैन, आमा बिना बाबा होइन, त्यस कारणले भर्खरै गएको फादर्स डेको उपलक्ष्यमा सम्पूर्ण बाबाहरूलाई फेरि पनि हार्दिक शुभकामना दिन चाहन्छु, र साथै इन्टरनेसनल योगा डे पनि सेलिब्रेट गरिएको थियो कि, त्यसको उपलक्ष्यमा योगा भन्ने बित्तिकै योग भाइ है, तपाईँको नाम यति सुन्दर छ नि भाइ, युआर ब्लेस्ड के, तपाईँको बुवा मुवा कति राम्रो, योग राज भनेको त एकदमै तपाईँ त राजाको योगमा जन्मिनु भएको रहेछ कि, होइन? यसको उपलक्ष्यमा

0: लाइन भन्छु ल.
1: ए ए ल प्लिज प्लिज दे दे.
0: ओके, यो पनि मेरो र तपाईँको हाम्रो बिएफबिएसको प्यारो प्यारो श्रोताहरूको लागि है भाइ.
1: सेयर गर्नुहोस्.
0: योग हो स्वास्थ्यको आधार, योग हो स्वास्थ्यको आधार, जीवन बनाउँछ उज्यालो संसार, तनलाई बलियो मनलाई शान्त, योगले राख्छ सधैँ आनन्दमय कान्त. हरेक दिन गरौं योग अभ्यास, हरेक दिन गरौं योग अभ्यास, टाढा रहोस् रोग र निराश, सुख शान्ति र ऊर्जा पाऊं, योगको मार्ग सधैँ अपनाऊ, योगको मार्ग सधैँ अपनाऊ. यही नै आजको यो एकदमै योग गरौं, स्वास्थ्य रहौं, मन र शरीरलाई सधैँ सन्तुलन र स्वच्छ राखौं भन्ने सन्देश दिँदै आजको टिपन टापन मेरो भाइ योग राजसँग सुरु गर्नलाई एकदमै आतुर छु भाइ.
1: थ्याङ्क यू भेरी मच. आजको सबै सामग्री चाहिँ रातोपाटी.com साभार गरेका छौँ. स्वास्थ्यलाई कुन बढी फाइदाजनक हुन्छ, यो टी अथवा कालो चिज, त्यस सम्बन्धी चर्चा गर्नेछौँ. भने तपाईँलाई जति बेला निन्द्रा लागिरहन्छ भने यो के कारणले हुन्छ त्यो पनि हुनेछ, अनि यो भिटामिन डीको बारेमा पनि हामी कुराकानी गर्नेछौँ, अनि मृगौलम पत्थरी कसरी हुन्छ त्यो, अनि अन्तमा समय भयो भने बारम्बार टाउको दुख्छ यो के कारणले हुन्छ त्यस सम्बन्धी चर्चा गर्नेछौँ. ल दिदी, हजुरबाटै सुरु गरौँ यो कालो चिया र ग्रिन टीको. दिदी
0: हस् हुन्छ भाइ. स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया? वैज्ञानिकहरूका अनुसार ग्रिन टी र कालो चिया दुवैमा पोलिफेनोल भन्ने प्राकृतिक तत्त्वहरू पाइन्छ. यी यौगिकहरूले शरीरमा बन्ने हानिकारक फ्री रेडिकल्सहरूसँग लड्न मद्दत गर्छ. फ्री रेडिकलहरूले कोषलाई क्षति पुर्याउँछन् र सम्म धेरै रोगहरूको जोखिम बढाउन सक्छन्.
1: अब ग्रिन टीका फाइदाहरूको बारेमा सुन्नुहोस्. ग्रिन चियामा पोलिफेनोलको विशेष श्रेणी क्याटेचिन उच्च मात्रामा हुन्छ. क्याटेचिनले शून्यको कम गर्न र शरीरमा ग्लुकोजको उपयोग सुधार्न मद्दत गर्दछ. ग्रिन टी प्राय रगतमा चिनी नियन्त्रण गर्न बढी प्रभावकारी मानिन्छ. क्याटेचिन र अन्य एन्टिअक्सिडेन्टहरूले शरीरको इन्सुलिन उत्पादनमा सुधार गर्ने धेरै अध्ययनहरूले पत्ता लगाएका छन्.
0: इन्सुलिन हर्मोन हो जसले रगतमा भएको चिनीलाई कोशिकाहरूसम्म पुर्याउने काम गर्छ. जब शरीरले इन्सुलिनलाई राम्रोसँग प्रयोग गर्न सक्दैन, रगतमा चिनीको मात्रा बढ्छ. यसमा भएका यौगिकहरूले यो प्रक्रियालाई सुधार गर्न मद्दत गर्दछ, जसबाट रगतमा चिनीको स्तर नियन्त्रण गर्न मद्दत मिल्छ. कालो चियाका अन्य फाइदाहरूमा तौल नियन्त्रण, मेटाबोलिजममा सुधार र मुटुको स्वास्थ्य समावेश छ.
1: कालो चियामा एन्टिअक्सिडेन्ट्सहरू पनि प्रशस्त हुन्छन् र यसमा थेप्लोभिन र थेरुबिगिन जस्ता यौगिकहरू हुन्छन् जुन चियाको पातहरूको अक्सिडेसनको क्रममा बन्दछन्। यी यौगिकहरूले मुटुको स्वास्थ्य सुधार गर्न र शून्यको कम गर्न र शरीरका कोशिकाहरूलाई क्षतिबाट बचाउन सक्ने चिकित्सकको अनुसन्धानले सुझाव दिन्छन् र कालो चियाको नियमित सेवनले रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्न सक्ने, तर यसको प्रभाव ग्रिन टीको तुलनामा अलिक कम स्पष्ट देखिने बताएको छ.
0: अब सुनौ चिया तयार गर्ने सही तरिका. चिया पिउने तरिकाले पनि यसको फाइदालाई असर गर्दछ. विज्ञहरूका अनुसार ग्रिन टी धेरै उमाल्नु हुँदैन. यसलाई मनतातो पानीमा केही मिनट भिजाउँदा यसको सक्रिय तत्त्वहरू सुरक्षित रहन्छन्।
1: अर्कोतर्फ कालो चियालाई यसको स्वाद र गुणहरू पूर्ण रूपमा मुक्त गर्न लामो समयसम्म तातो पानीमा भिजाइन्छ. दुवै प्रकारको चिया चिनी बिना नै सेवन गर्नुपर्दछ. धेरै चिनी हालेर खाँदा रगतमा चिनी नियन्त्रणसँग सम्बन्धित सम्भावित फाइदाहरू निकै कम हुन सक्छन् भनेर यो दुई प्रकारको चाहिँ चियाको बारेमा हामीले चर्चा गर्यौँ. बढी दिदी कस्तो खालको चिया रुचाउनुहुन्छ?
0: मलाई दुवै मनपर्छ. बिफोर बेड आफ्टर डिनर चाहिँ ग्रिन टी पिउँछौँ प्राय जस्तो रेगुलरली. अनि बिहान उठेपछि एक कप मिठो दुधको चियामा चिनी चाहिँ राख्नै पर्छ भाइ. है मेरो कमजोरी भन्ने नै यो चिया हो कि भाइ. बाफ्रे, म त कसरी छोडु भन्छ, तर म चाहिँ चिया दिनमा 4-5 कप पिउदिन्छु कि. सो बोथ ग्रिन टी एन्ड मिल्क टी इज माई बेस्ट.
1: कफी चाहिँ त्यति लिनुहुन्न?
0: कफी लिन्छु, कफी पनि पिउँछु, तर बिहान उठ्ने बित्तिकै चाहिँ मलाई एक कप मिठो चिया खान चाहिँ एकदमै मनपर्छ. तर कस्तो बानी भने नि, चियामा चिनी नभई नहुने, कफीमा चिनी राख्यो भने मनै नपर्ने मान्छे के, कस्तो अनौठो.
1: होइन होइन, यो तपाईँले ठिक कुरा गर्नुभयो. यो कफी चाहिँ वास्तवमा चिनी बिना खाने रहेछ नि त, किनभने कफीमा चिनी हाल्यो, दुध हाल्यो भने चाहिँ एक्चुअल कफीको टेस्टै हामीलाई फिल हुँदैन के.
0: हजुर हजुर, मलाई पनि त्यस्तै लाग्छ।
1: कफी चाहिँ चिनी र दुध बिना खाने हो। दोस्रो विषय त
0: भाइलाई चाहिँ कुन मनपर्छ भन्नु न
1: हजुर। ए म चाहिँ त्यति साह्रो आजभोलि खाँदिनँ, चिया पनि कहिले कहिले खान्छु तर एकदमै कम्ती मात्रामा, अनि कफीहरू दिनमा एक कप दुई कप खाइरहेको हुन्छ। अलिकति त्यो भनौँ न अलिक फ्रेस हुनुहुन्छ भने, कहिले कहिले अफिसमा हुन्छ नि कहिले कहिले भोक लाग्ने, कहिले कहिले अलिक फ्रेस हुनको लागि चाहिँ म कफी पिउँछु, तर एक कप दुई कप कोही बेला पिए पनि हाल्दिनँ। अब त्यसले गर्दा इट डिपेन्ड्स दिदी।
0: द्याट्स ग्रेट भाइ, ग्रेट।
1: ओके ल दिदी, अब निन्द्राको कुरा गरौँ।
0: के तपाईँलाई जति बेला पनि निन्द्रा लागिरहन्छ? सधैँ निन्द्रा लाग्नु निन्द्रासँग मात्र सम्बन्धित हुँदैन, स्वास्थ्यसँग सम्बन्धित विविध कारणले पनि यस्तो हुन सक्छ। यदि तपाईँले रातमा पर्याप्त निन्द्रा लिनु भएको छैन भने दिनभर निन्द्रा लाग्नु निन्द्राको कमीको कारणले हुन सक्छ।
1: यद्यपि रातमा पर्याप्त निदाउँदा पनि दिनभरि निन्द्रा लाग्छ भने यो स्वास्थ्य समस्याको संकेत पनि हुन सक्दछ। त्यसो भए यहाँ के समस्याहरूले निरन्तर निन्द्रा लाग्छ, आजको लेखमा हामी यसरी चर्चा गर्नेछौँ, जसमा चाहिँ पानीको कमी रहेछ दिदी।
0: अत्यधिक थकान पनि निन्द्रा लाग्ने प्रमुख कारण हुन सक्छ। शरीरमा पानीको कमी र फलस्वरूप निरन्तर थकानले पनि निरन्तर निन्द्रा लाग्ने कारण हुन सक्छ। निर्जलीकरणले अक्सिजनलाई तन्तुहरूमा राम्रोसँग पुग्नबाट रोक्छ, जसले गर्दा थकान हुन्छ।
1: हजुर, अहिले निन्द्राको बारेमा हामीले चर्चा गरिरहेका छौँ दोस्रो सामग्रीको रूपमा। अब यो बीचमा केही गीतहरू सुनौ, त्यसपछि भने सेकेन्ड पार्टमा यही निन्द्राको कुराबाट हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ।
2: यो BFBS Gorkha Radio.

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: BFBS, गोर्खा रेडियो।

0: BFBS गोर्खा रेडियो
1: हजुर निश्चय नै यो बिएबएस गोर्खा रेडियो साप्ताहिक कार्यक्रम टिपन टापन सुन्दै हुनुहुन्छ म अनि हाम्रो चाहिँ गेस्ट प्रेजेन्टर दिदी हाम्रो समस्त तुलाचन हुनुहुन्छ उहाँ चाहिँ कोलचेस्टरमा बसोबास गर्नुहुन्छ कहिलेकाहीँ उहाँसँग हामी मिलेर कार्यक्रम गर्दै आएका छौँ यहाँ सबै सबैलाई वेलकम गर्न चाहिँ चाहन्छौँ भन्दै अघि हामीले निराको कुराकानी गर्दै थियौँ अब त्यसैलाई प्रसङ्ग जोड्नु पर्दा खराब आहारको कारण पनि यो हुन सक्छ शरीरमा पोषक तत्त्वहरूको कमीको कारण निन्द्रा लाग्न सक्दछ विशेष गरी फलाम र भिटामिन बीको कमी छ भने मेटाबोलिजममा एनर्जी सपोर्ट छैन भने पनि शरीरले सुस्त महसुस गर्न थाल्दछ
2: शरीरमा शारीरिक गतिविधिको कमीले मांसपेशीहरू कमजोर बनाउँछ यसले मेटाबोलिजमलाई सुस्त बनाउँछ र ऊर्जामा ल्याउँछ शारीरिक गतिविधिले स्तर सुधार गर्छ र दिउँसो निन्द्रा लाग्नबाट रोक्छ
1: अनि खराब हाइजिनको कुरा छ धेरै मानिसहरू खराब निन्द्रा बानीबाट ग्रस्त हुन्छन् जसले गर्दा सुस्ती र थकानको अनुभूति हुन्छ रातमा फोन प्रयोग गर्नु वा अनियमित निन्द्रा तालिका हुनु पनि यसको कारण हुन सक्दछ अर्को तनावको कारण छ अत्याधिक तनावले पनि निन्द्रा नलाग्ने हुन सक्दछ तनाव र चिन्ताबाट पीडित व्यक्तिहरूले राम्रो निन्द्रा पाउँदैनन् कमजोर महसुस गर्छन् र सधैँ निन्द्रा लाग्दछ
2: अब बुझौँ स्लिप डिसअर्डर बारे धेरै मानिसहरू स्लिप डिसअर्डरबाट ग्रस्त हुन्छन् तर आफूलाई के भएको छ भन्ने बारे अनभिज्ञ हुन्छन् स्लिप एप्निया अनिन्द्रा वा रेस्टलेस लेग सिन्ड्रोमको कारणले गर्दा ओछ्यानमा जति सुकै लामो समय सुते पनि तपाईँलाई पूर्ण निन्द्रा लाग्दैन जसले गर्दा दिनभर जति बेला पनि निन्द्रा लागिरहन्छ
1: हजुर छोटो कुरा थियो आदरणीय श्रोता यो निन्द्रा सम्बन्धी हामीले चर्चा गऱ्यौँ र अब भने अर्को विषयतर्फ लागिहालौँ घामले मात्रै पुरा गर्छ त भिटामिन डीको कमीको कुरा हामी गर्दैछौँ है त भिटामिन डीको बारेमा हाम्रो शरीरलाई भिटामिन डी एकदमै आवश्यक छ यसले मांसपेशी बनाउन र हड्डीहरूलाई बलियो बनाइराख्न महत्त्वपूर्ण भूमिका खेल्दछ घामको किरणमा बस्दा प्राकृतिक रूपमा भिटामिन डी पाउँछौँ तर आहार र जीवनशैली परिवर्तन गरेर पनि भिटामिन डीको कमीलाई सजिलै पुरा गर्न सकिन्छ
2: घामको किरणले शरीरलाई भिटामिन डी उत्पादन गर्न मद्दत गर्दछ भिटामिन डीले हाम्रो हड्डी र मांसपेशीहरूलाई बलियो राख्न महत्त्वपूर्ण भूमिका खेल्ने डाक्टरहरू भन्छन् यसले शरीरमा क्याल्सियमको अवशोषण बढाउँछ जुन हड्डीको स्वास्थ्यको लागि आवश्यक छ
1: भिटामिन डीले प्रतिरक्षा प्रणाली बलियो बनाउन सुन्निएको कम गर्न र अन्य धेरै आवश्यक शारीरिक कार्यहरूमा पनि योगदान पुर्याउँदछ यदि कुनै व्यक्तिमा भिटामिन डीको गम्भीर कमी छ र शरीर दुख्ने थकान मुड स्विङहरूको अनुभव गर्न सक्छन् बुढेसकालमा ती व्यक्तिलाई अस्टियोपोरोसिस जस्ता खतरनाक रोगहरू हुने सम्भावना हुन्छ
2: जब कुनै व्यक्तिको छाला परावैजनी विकिरणहरूको सम्पर्कमा आउँछ यसले यो भिटामिन उत्पादन गर्न थाल्छ धेरै मानिसहरूले नियमित रूपमा घाम तापेर भिटामिन डीको स्तर पर्याप्त राखिरहेका हुन्छन् यद्यपि जीवनशैली परिवर्तनका कारण आज भिटामिन डीको कमी सामान्य हुँदै गइरहेको छ
1: घरभित्र धेरै समय बिताउने स्क्रिन समय बढेको निरन्तर शरीरलाई ढाक्ने र वायु प्रदूषण जस्ता कारकहरूले सूर्यको प्रकाशसँग मान्छेको सम्पर्क घटिरहेको छ साथै छालाको रङ र मौसमी परिवर्तन जस्ता अन्य कारकहरूले पनि शरीरलाई उत्पादन गर्ने भिटामिन डीको मात्रालाई असर गर्न सक्दछन् पर्याप्त हुने गरी घाममा बस्दा पनि केही मानिसमा भिटामिन डीको कमी रहन सक्दछ
2: भिटामिन डीको कमीले हड्डीहरूलाई कमजोर बनाउँछ जसले गर्दा बच्चाहरूमा रिकेट्स वयस्कहरूमा ओस्टियोमालेसिया र वृद्धहरूमा अस्टियोपोरोसिस हुन्छ यसबाहेक लामो समयसम्म भिटामिन डीको कमीले हड्डी भाँचिने जोखिम बढ्छ भिटामिन डीको कमीका कारण प्रतिरक्षा कमजोर हुन्छ यसले संक्रमणको जोखिम बढाउँछ साथै बारम्बार चिसो लाग्ने र श्वास प्रश्वास सम्बन्धी समस्याहरू पनि निम्त्याउन सक्छन्
1: भिटामिन डीको कमीबाट बस्न जीवनशैली परिवर्तन गर्नु आवश्यक छ हप्तामा 3-4 पटक बिहान वा बेलुकी 15-30 मिनट घाममा बिताउनेले भिटामिन डीको स्तर स्वाभाविक रूपमा बढाउन मद्दत गर्दछ साथै आफ्नो आहारमा दुध अण्डाको पहेँलो भाग बोसोयुक्त माछा च्याउ र दुग्धजन्य पदार्थ जस्ता खानेकुराहरू समावेश गर्नाले पनि भिटामिन डीको कमी पूर्ति गर्न मद्दत गर्न सक्छ
2: वृद्ध गर्भवती महिला अधिक तौल भएका व्यक्तिहरू र घामको किरण नबस्ने व्यक्तिहरू भिटामिन डी को कमीको जोखिममा हुन्छन्। तपाईँले लामो समयदेखि भिटामिन डी को कमीको लक्षणहरू अनुभव गरिरहनु भएको छ भने यसलाई व्यवस्था नगर्नुहोस्, तुरुन्तै डाक्टरसँग परामर्श गर्नुहोस्।
1: हजुर, भिटामिन डी को बारेमा टिपन टावनमा तपाईँहरूले यो विषय सुन्दै हुनुहुन्थ्यो। दिदी, अघि तपाईँले यो योगको कुराकानी गर्नुभयो, त्यो दिन तपाईँहरूले पनि केही विशेष कार्यक्रम गर्नुभएको थियो त्यहाँ?
2: त्यो दिन चाहिँ थिएन, त्यसको भोलिपल्ट मन्डेको दिनमा हाम्रो एभ्री मन्डे हाम्रो क्लास हुन्छ नि, योगाको क्लास। त्यसमा त अति नै यस्तो सुमधुर धुन बजाएर हामी सबैजना यति साह्रै योग अभ्यास गर्यौँ भनौँ न, अब श्वास प्रश्वास गर्नेदेखि लिएर मन चित्त ध्यानलाई एकत्रित गर्ने, योग भनेको नै दुईटा तिनटा त्यसको सम्मिश्रण हो के, होइन? मन मस्तिष्क आत्मालाई जोड्नु हो के, जोड्नु। त्यस कारणले योगा भनेको शारीरिक व्यायाम मात्रै होइन, त्यो चाहिँ तपाईँको आत्मा मन मस्तिष्कलाई जोड्ने काम गर्नु चाहिँ भित्रदेखि तपाईँ पहिला खुसी हुनु पर्यो, स्वस्थ हुनु पर्यो, अनि त शारीरिक स्वस्थ तन्दुरुस्ती हुन्छ नि, होइन? मान्छेले योगा भन्ने बित्तिकै तन्कियो, खुट्टा माथि गएन, हात चलेन, कस्तो बेन्ड नगरेको भनेर सोच्नुहुन्छ, बट द्याट्स पार्ट अफ द योगा। तर पनि मेन भनेको श्वास प्रश्वास, के विदाउट श्वास प्रश्वास कोही पनि एक मिनट बाँच्न सक्छ त भन्नुहोस् न, होइन?
1: यो योगा चाहिँ गरेर मात्र हुँदैन, पक्का विधि पुर्याएर गर्नुपर्छ भन्छन् नि, होइन दिदी?
2: हजुर, तर हामी त अब एकदमै सिकारु नै हौ, अब गुरु योगीहरूले कस्तो तरिकाले गर्नुहुन्छ, तर हामीले अहिले गर्ने भनेको त सिम्पल वेमा एउटा श्वास प्रश्वासमा आफ्नो ध्यानलाई नियन्त्रण मात्र, केन्द्रित मात्र गर्न सक्यौँ भने पनि एकदमै ठुलो अचिभमेन्ट जस्तो लाग्छ। अनि हाम्रो मामा छ्यामाहरू झन् अब त्यत्रो उमेर पुगिसक्नु भयो, आएर एउटा पार्टिसिपेट गर्न सक्नु नै हामी नेपाली सोसाइटीले एकदमै ठुलो उपलब्धि मानेका छौँ भन्नुपर्छ भाइ।
1: यङ्स्टरहरू पनि कहिले आउनुहुन्छ कि आमा बाबु मात्रै आउनुहुन्छ?
2: यङ्स्टरहरू कहिले काहीँ चाहिँ अब आमाहरू आफ्नो मम्मीहरूसँग आउनुहुन्छ, नत्र त अहिले अब हाम्रो मन्डेको क्लास भएको कारणले चाहिँ धेरैजना आउन सक्नुहुन्न नि, काममा हुनुहुन्छ, अनि उहाँहरूले चाहिँ मैले सबै हामीले पोस्ट गर्छौँ कि हाम्रो यो योगाको, अनि सबैजनाले स्याटरडे भए हामी आउँथ्यौँ भनेर धेरैले चाहिँ इन्ट्रेस्ट र हामीलाई एकदमै अझै ऊर्जा दिनुभएको चाहिँ महसुस हुन्छ हामीलाई।
1: हुन्छ दिदी, आजको अन्तिम सामग्री छोटकरीमा हामी जानकारी गराइलाउँ, समय त्यति धेरै छैन, किन बन्छ त मृगौलाउ पत्थरी, छोटो जानकारी सुन्नुहोस्। मृगौलाउमा खनिज र लवण कडा भएर जम्न थालेपछि पत्थरी हुन्छ, यसरी जम्मा भएर बस्ने वस्तुलाई नेफ्रोलिथियासिस पनि भनिन्छ। मृगौलाउमा पत्थरी आहार, अधिक तौल, स्वास्थ्य समस्या, केही पूरकहरू र औषधिहरूको कारणले हुन सक्दछ। मृगौलामा हुने पत्थरीले पिसाब नलीको कुनै पनि भागलाई असर गर्न सक्दछ।
2: पिसाब बाक्लो हुँदा मृगौलामा पत्थरी बन्ने गर्छ, जसले गर्दा खनिजहरू क्रिस्टलाइज हुन्छन् र एकसाथ टाँसिन्छन्। चाँडै पत्ता लाग्यो भने मृगौलाको पत्थरीले सामान्यतया कुनै स्थायी क्षति गर्दैन। पत्थरी भएको ठाउँको स्थान का आधारमा मृगौलाबाट बाहिर निकाल्न, मद्दत गर्न, दुखाइ कम गर्ने औषधि र प्रशस्त पानी पिउन सिफारिस गरिन्छ। कहिलेकाहीँ पत्थर पिसाब नलीमा अड्किन्छ, यस्तो भयो भने संक्रमण हुन सक्छ र शल्यक्रिया आवश्यक पर्न सक्छ।
1: हजुर, मृगौलामा पत्थरीको सामान्यतया लक्षणहरू तबसम्म देखिँदैन जबसम्म तिनीहरू मृगौलाभित्र र पिसाब नलीमा सर्दैनन्। पत्थरी पिसाब नलीमा अड्कियो भने मृगौला सुन्निन सक्छ र नली साँगुर्याउन सक्छ, जसले गर्दा गम्भीर पीडा हुन सक्छ, यसपछि चाहिँ समस्याहरू देख्न चाहिँ थाल्दो रहेछ। दिदी, समय यति नै भयो त आज, हजुरको समयको लागि धेरै धेरै धन्यवाद।
2: हजुर, थ्याङ्क यू भाइ, यो बिएफबिएसमा टिपन टापनमा आउँदा समय त जहिले पनि कमी भएको महसुस हुन्छ के भाइ, यसलाई चाहिँ हामी अझै बढाउने चाहिँ कोसिस गर्नु पर्ला। यस्तो हुन्छ कि हरेक समयमा आउँदा मलाई चाहिँ एकदम डर लाग्छ कि मानौ कि म फर्स्ट टाइम आउँदैछु जस्तो, तर बोल्दै गएपछि यति आनन्द लाग्छ नि समय नपुगेको जस्तो। भन्दै आजको यो टिपन टापन चाहिँ म मेरो मामा छ्यामा जो चाहिँ 75% चाहिँ गोर्खा होममा बस्नुहुन्छ, त्यसमध्ये तपाईँको यस्तो क्रेजी फ्यान हुनुहुन्छ मेरो छ्यामा टिकी सरापुन, उहाँलाई डेडिकेटेड गर्न चाहन्छु, किनभने उहाँले हरेक चोटि हाम्रो प्रोग्रामहरू सुनेर मलाई योगा क्लासमा होस्, बाटोमा भेट्दा होस्, आएर समस्ती यस्तो यस्तो सुने, तिमी बोलेको सुने, यो बाबु बोलेको सुने भन्नुहुन्छ के। सो आई एम डेडिकेटेड माई लवली टिकी सरा छ्यामा अनि माई होल जुम्बा अनि योगा क्लासको मेरो प्रिय प्रिय मित्रहरूलाई है त।
1: एक दिन चाहिँ रेकर्ड गर्दा उहाँलाई पनि ल्याउनु पर्यो छेउमा, अनि उहाँलाई पनि यसो सोध्नु पर्यो कि अलिक इन्ट्रेस्टिङ हुन्छ होला, त्यो पनि व्यवस्था मिलाइयो भने।
2: यस्तो बिहेभियर्सले उहाँहरूको लाइफलाई नि एउटा साथीको उस दिनुभएछ कि. एक्लै हो नि त उहाँहरू, कोही श्रीमान बित्नुभयो, कोही श्रीमती बित्नुभयो होइन.
1: ओके हुन्छ दिदी, बिदा हौ है त, थ्याङ्क यू हजुरलाई.
2: हस् हुन्छ ल, ओके ल, बाई बाई.
1: हजुर दिदीलाई धन्यवाद दिँदै र अर्को हप्ता भेट्ने भाषा राख्दै मैले कार्यक्रम ठिटीबाट बिदा मागे. हस् त नमस्ते. हजुर आजको कार्यक्रम सकिएको छ र अहिले इङ्ल्यान्ड र कङ्गो डिआरको म्याच करिब सकिनै लागेको छ र कङ्गोले पहिलो गोल गरेको थियो 7 मिनटभित्रै, तर इङ्ल्यान्डले कमब्याक गरेको छ. अहिले इङ्ल्यान्डको 2 अनि कङ्गो डिआरको 1 रहेको छ. मेरो चाहिँ किनकिन भित्री त्यो मनले नै इङ्ल्यान्डले जित्छ भन्ने लागिरहेको थियो. कतिपय श्रोताले हो हार्ने भयो, म त इङ्ल्यान्डको म्याच हेर्दिनँ भनेर यहाँ टेक्स्ट गर्दै हुनुहुन्थ्यो. मलाई चाहिँ किनकि म चाहिँ ढुक्कै थिएँ इङ्ल्यान्डले जित्छ जस्तो लागेको थियो. मेरो चाहिँ भित्री मनले चाहिँ त्यो भनिरहेको थियो. गर्दा इट लुक लाइक स्टिल गेम सकेको छैन होला, 90+5 भएको छ. गर्दा अलिकति बाँकी छ, आशा छ इङ्ल्यान्डले डेफिनेटली जित्छ होला. अहिले गेम अझै सकेको छैन जस्तो मलाई लाग्छ. हजुर यति भन्दै र सुगम पोखरेल र साथीहरूले गाउनुभएको गीत राख्न चाहन्छु. भोलि बेलुका चाहिँ रूपा राणा दिदी आउनुहुन्छ, अनि फ्राइडे चाहिँ हाम्रो सोनिया बहिनी आउनुहुन्छ है त. म चाहिँ अलिकति बिजी भएको कारणले गर्दा भोलि पनि अलिकति मिटिङहरू कोर्सहरू भएको कारणले गर्दा, अनि स्याटरडे चाहिँ 2 बजेबाट हामी नेपाल कप लाइभमा आउनेछौँ, म आशा दिदी अनि रूपा दिदी. हस् त, ह्याभ अ वन्डरफुल इभिनिङ. बाई बाई.

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: सरकारले अति कम विकसित मुलुक एलडीसीका लागि विकासशील मुलुकमा स्तर उन्नतिका लागि तीन वर्षपछि धकेलिदिन राष्ट्रसंघसँग औपचारिक अनुरोध गरेको छ।
4: आउँदो तीन वर्षभित्र निर्यातका आधार सुधार गर्ने, संरचनागत अवरोध हटाउने र वैदेशिक सहायता तथा व्यापारिक सहुलियतको विकल्प खोज्ने योजना बनाउँदै राष्ट्रसंघलाई पत्राचार गरिएको परराष्ट्र मन्त्री खनालले राष्ट्रिय सभालाई जानकारी गराउनु भएको हो। नेपालले सन् 2026 सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो। नेपालले बिहोर्दै आएको आर्थिक उतार चढाव, रूस युक्रेन युद्धको प्रभाव, जलवायु परिवर्तनको जोखिम र न्यून उत्पादकत्वका कारण तत्काल स्तरोन्नति हुँदा थप चुनौतीहरू थपिने मन्त्री खनालको भनाइ छ। स्तरोन्नतिपछि नेपालले पाउँदै आएका कतिपय अन्तर्राष्ट्रिय सहुलियत र सुविधा कटौती हुने भएकाले त्यसअघि नै नेपालको अर्थतन्त्रको आधार र प्रतिस्पर्धी क्षमता बलियो बनाउनका लागि हालकै स्थितिमा राखिदिन अनुरोध गरिएको पनि उहाँको भनाइ थियो।
3: राष्ट्रिय सभाले प्रविधिको माध्यमबाट हुने लैंगिक हिंसा रोकथाम सुनिश्चित गर्ने उद्देश्य सहितको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
5: सभाको बैठकमा सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गर्नुभएको हो। प्रस्ताव पारित भएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था मिलाउन सरकारलाई निर्देशन समेत दिइएको छ। संकल्प प्रस्ताव सांसद रेणु चन्दले सभामा प्रस्तुत गर्नुभएको हो। प्रस्तावमा प्रविधिको दुरूपयोग मार्फत हुने लैङ्गिक हिंसा नियन्त्रण गर्दै पीड़ित महिलाको अधिकार संरक्षण र न्यायमा सहज पहुँच सुनिश्चित गर्ने व्यवस्था प्रभावकारी लागू गर्न सरकारको ध्यान आकर्षण गराइएको छ। सभा अध्यक्ष नारायण दाहालले प्रस्ताव पारित भएको निर्णय सुनाउनु भएको छ।
6: हुन्न भन्ने आवाज सुनिएन, तसर्थ प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
3: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले यात्रु अभावले 21 विमानस्थल बन्द रहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभामा सांसदका प्रश्नको उत्तरमा मन्त्री पौडेलले 34 विमानस्थलमा भने नियमित उडान भइरहेको जवाफ दिनुभएको छ।
7: 34 विमानस्थलहरू अपरेसनल सञ्चालन योग्य छन्, 21 चाहिँ नन अपरेसनल छन् र अधिकांश पहाडी क्षेत्रको विमानस्थलहरूबाट आउने रिपोर्टहरू, हामीलाई प्राप्त रिपोर्टहरूमध्ये पहिलो कारणको रूपमा चाहिँ यात्रु संख्याको अभाव नै देखाउने गरिएको छ। त्यसको मुख्य कारणको रूपमा चाहिँ बसाइसराई रहनु र गाउँ गाउँमा बाटोको उपलब्धता पनि बढ्दै जानु, हवाई भन्दा अलि सस्तो पनि रहनुको कारणले गर्दा यात्रु संख्याको कम भएको हामीलाई जानकारी आइरहेको छ।
3: सदस्य विष्णुबहादुर विश्वकर्माले कालीकोटको सुन्थरावली हवाई अड्डामा जहाज नउड्नुमा सरकारको कमजोरी छ भन्नुभयो।
8: सत्य कुरा के हो भने त्यहाँ यात्रुको अभाव होइन कि प्राधिकरणले प्राविधिक नै पठाएन, केही समयको लागि खाली सिटमा रकम बेहोर्ने गाउँपालिकाले सहमति गर्दा समेत प्राविधिक पठाइएन, किन? यो विडम्बना हो। माननीय मन्त्रीज्यूलाई सोध्न चाहन्छन् कि कालीकोटवासीले सोधेका छन् कि अबको कुन महिना कति गते कति बजे सुन्थराले विमान जहाज अवतरण हुन्छ?
3: परराष्ट्र मन्त्री शिशिर खनालले पासपोर्ट छपाईबारे जर्मनी सरकारसँग कुनै कटुता नरहेको स्पष्टीकरण दिनुभएको छ। जर्मन कम्पनीले छपाईमा ढिला गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले फ्रान्सेली कम्पनीलाई जिम्मा दिन दबाव दिएको भनिएका बेला राष्ट्रिय सभामा मन्त्री खनालको भनाइ आएको छ।
9: नेपाल र जर्मन बीच घनिष्ठ र सहयोगात्मक सम्बन्ध रहिआएको परिप्रेक्ष्यमा द्विपक्षीय भेटघाट र सम्वाद हुनु स्वाभाविक हो। यसै सिलसिलामा बर्लिन स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूतको जर्मन विदेश मन्त्रालयका अधिकारी सँग भेट भएको हो। जर्मन सरकारले कटुतापूर्वक प्रतिक्रिया दिएको भन्ने कुरामा कुनै सत्यता छैन। उक्त भेटघाट अन्य भेटघाट झैं सौहार्दपूर्ण रहेको थियो। कार्यवाहक राजदूतसँगको भेटको क्रममा आफ्नो मुलुकको कम्पनीहरूका सम्बन्धमा चासो राख्नु स्वाभाविक नै हो। भेटघाटको क्रममा कार्यवाहक राजदूतले राहदानी खरिद सम्बन्धी विषय हाल न्यायिक निकायमा विचाराधीन रहेकोले सोको निरूपण नेपालको कानून अनुसार हुने जानकारी गराउनु भएको छ।
3: मन्त्री खनालले आफ्नो क्षेत्राधिकार बारे मन्त्रालय स्पष्ट रहेको समेत बताउनु भएको छ।
9: परराष्ट्र मन्त्रालयले आफ्नो क्षेत्राधिकारका विषयमा सशक्त र प्रभावकारी कार्य सम्पादन गर्दै आएको र त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिने र प्राप्त उपलब्धिका विषयमा यस सम्मानित सदनलाई जानकारी गराउँदै जाने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु।
3: इङ्ल्यान्ड फिफा विश्वकप 2026 को अन्तिम सोह्रमा प्रवेश गरेको छ. एटलान्टा स्टेडियममा भएको राउन्ड अफ 32 अन्तर्गतको खेलमा डिआर कङ्गोलाई 2-1 पराजित गर्दै इङ्ल्यान्डले अन्तिम सोह्रको यात्रा तय गरेको हो. अहिलेसम्मका खबर यति नै. नमस्कार.

बीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तहबाट आज विक्रम सम्बत 2083 साल असार महिनाको 17 गते तदनुसार जुलाई महिनाको 1 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज प्रतिवदा र बुधबारको कार्यक्रम सन्देश तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ र कार्यक्रमको शुभारम्भमा श्रवण गर्नुभयो तपाईँहरूले निमा रुम्बाको शब्द र सुनिल बर्देवाको संगीतमा रहेको यो कुनै समय निकै नै लोकप्रिय भएको पप गीतबाटै कार्यक्रमलाई मैले उठान गरिसकेको छु। अवश्य पनि तपाईँहरूलाई मन पर्यो होला भन्दै कार्यक्रमलाई अगाडि बढाऊ। आजको भसाईमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त? कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे अन्तर्गत हामीले दुईवटा विषयलाई स्थान दिएका छौँ र पहिलो चाहिँ तपाईँहरूले सुन्न सक्नुहुनेछ बागलुङबाट संगम घरती मकरले पठाउनु भएको एउटा रिपोर्ट रहेको छ र त्यसै गरी काठमाडौँको सौगातमा प्रसारण भइसकेको विषयवस्तु रहेको छ। तेह्रथुमबाट बबिता राईले तयार पार्नुभएको एउटा छोटो कुराकानी रहेको छ, यो पनि सुन्न सक्नुहुनेछ जुन तपाईँले हिजो काठमाडौँको सौगातमा पनि सुन्नुभयो र आजको कार्यक्रममा पनि मैले यो कुराकानीलाई स्थान दिएको छु भने अन्य विषयवस्तुमा सम्पादकीयलाई स्थान दिएको छु र सम्पादकीय आज हामीले लिएका छौँ यी कान्तिपुरको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: चलचित्र के घर के डेराको यो गीतमा आवाज रहेको थियो ओम विक्रम विष्टको र यस गीतमा शब्द रहेको थियो निरसाहको र संगीत सम्भुजित बास्कोटाको रहेको थियो र यो चलचित्र 1984 चाहिँ रिलिज भएको हो र तत्कालीन त्यति बेलाको साई चलचित्र संस्थानको ब्यानरमा चाहिँ रत्न रेकर्ड्सले तयार पारेको यो गीत तपाईँहरूको सेवामा समर्पित गर्दै आजको बसाईमा हामीले तपाईँहरूको सेवामा सदस्य समापन विषयवस्तुमा सम्पादकीय तर्फ यहाँलाई जोड्न चाहन्छु। सम्पादकीयलाई लिएका छौँ कान्तिपुरको अनलाइन संस्करणबाट। शीर्षक छ कठोर जरिमाना होइन जनचेतना विस्तारलाई प्राथमिकता। यो शीर्षकमा सम्पादकीयमा लेख्दछ यी कान्तिपुरले, नेपालमा सड़क दुर्घटना र त्यसले निम्त्याउने मृत्युको दर चिन्ताजनक अवस्थामा छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा एक वर्षमा हुने मृत्यु मध्ये सड़क दुर्घटनाबाट हुने 28% हाराहारी छ। सड़क दुर्घटनामा मुख्यतया ऊर्जाशील उमेर समूहका मानिस पर्छन् जसका कारण मृत्यु वा अङ्गभङ्ग हुने गरेको छ। दुर्घटना पछि हुने मृत्यु वा स्थायी अङ्गभङ्गका कारण परिवारका सदस्यले समेत आघात सहनु पर्छ। कतिपय परिवारले निरन्तर आर्थिक भार पनि सहनु पर्छ। सम्भवतः यस्तै समस्या न्यूनीकरणको उद्देश्य राखेर पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायात सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ। ठूलो समस्या प्रतिको संवेदनशीलता र समस्या न्यूनीकरणका लागि सरकारी पहल सकारात्मक छ। यद्यपि ठूला आर्थिक जैवनाको प्रस्ताव गरिएका कारण विवाद उत्पन्न भएको छ। यसबारे सरकार सचेत हुनुपर्छ। विधेयकलाई अन्तिम रूप दिँदा अहिले चलिरहेका सार्वजनिक विमर्शलाई ध्यान दिँदै सुधार गर्नुपर्छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। पूर्वाधार विकास मन्त्रालयले सहमति माग गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको मस्यौदा विधेयकमा मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारी चलाए 25,000 जरिमानाको प्रस्ताव गरिएको छ। त्यस्तै निर्धारित स्थान बाहेकबाट पैदल यात्रीले यात्रा गरेमा 500, निर्धारण गरिएको गतिभन्दा बढी गतिमा सवारी साधन चलाएमा 3-5,000, तोकिएको भन्दा बढी तौल बोकेमा 15,000, सिट क्षमता भन्दा बढी यात्री राखेमा 5-20,000, बेल्ट नबाँधी र हेलमेट नलगाई चलाएमा 3,000, सडकमा निर्माण सामग्री सवारी साधन वा पशु चौपाया छोडी बाधा पुर्याए 5-25,000 जरिमाना प्रस्ताव गरिएको छ। यी लगायतका अन्य कसुरमा पनि चर्को दरको जरिमानाको प्रस्ताव गरिएको छ। जरिमानाको यस्तो दरले नागरिकको आर्थिक सामाजिक हैसियत ख्याल नगरेको भन्दै कटाक्ष भइरहेको छ। साथसाथै सड़क सुरक्षालाई सम्बोधन गर्नका लागि सरकारी पक्षबाट गरिनु पर्ने कामलाई प्राथमिकता नदी नागरिकलाई आर्थिक बोझ थप्न खोजेको आरोप पनि लागेको छ। विधेयक मार्फत सरकारले सड़क सुरक्षा बढाउने उद्देश्य नै राखेकामा शंका छैन। ट्राफिक नियमको यथासक्य पालना हुन सक्यो भने सड़कका दुर्घटना स्वतः घट्दै जानेछन्। तर यस सन्दर्भको बहस दुर्घटना बढ्नुको कारणदेखि नै सुरु गरिनुपर्छ। त्यसैसँग तादम्यता मिलाउँदै न्यूनीकरणका कार्यक्रम लागू गरिनुपर्छ। दुर्घटना हुनुको कारणहरूलाई दुई भागमा विभाजन गर्न सकिन्छ, कमजोर पूर्वाधार र सुरक्षाका उपाय नियम नअपनाउने प्रवृत्ति। नेपालका सड़क गुणस्तर सुरक्षाका लागि अपनाइएका भौतिक प्रबन्ध साह्रै कमजोर छन्। विकट भूगोल असुरक्षित सड़क मात्र होइन राजधानी जोडिने सड़कै अवस्था पनि दयनीय छ। ठूला शहरका ट्राफिक संकेतहरू प्रभावकारी छैनन्। ट्राफिक नियम पालना गराउने शैली वैज्ञानिक छैन। सड़कका खाल्डा खुल्डी, मेटिएका जेब्रा क्रसिङ, नबल्ने ट्राफिक लाइट, अस्पष्ट संकेत धेरै शहरका साधा समस्या हुन् भन्दै एकान्तिपुरले आफ्नो सम्पादकीयमा लेख्दछ। हिँड्दा हिँड्दै साँगुरिएर टुङ्गिने फुटपाथ छन् वा कतिपय ठाउँमा छँदै छैन। व्यावहारिक समस्या अर्को पनि छ, जस्तो कि कतिपय गाडी कालो सिसा सहित आउँछन् जसलाई हटाउन सकिँदैन। तर गाडीमा अपारदर्शी सिसा राखेमा 1,00,000 जरिमाना भनिएको छ। यस्तो अवस्थामा के गर्ने? सरकारको पहिलो प्राथमिकतामा यस्ता पक्षमा सुधार प्रष्ट पार्ने हुनु पर्ने थियो। सरकारले यसतर्फ खासै पहल गरेको सुनिँदैन। आफ्नो पक्षको जिम्मेवारी पूरा नगरेको सरकारले नागरिकमा आर्थिक भार सिर्जना गर्ने र उद्देश्य पूरा गर्ने रणनीति अख्तियार गर्न खोजेको विधेयकको मस्यौदाले संकेत गर्छ। के प्रश्न हुन जरुरी छ भने ट्राफिक नियम पालना नगर्ने प्रवृत्ति नेपालका सड़कमा धेरै छ, जसले सम्बन्धित व्यक्ति मात्र होइन अरूको पनि जरिमाना अरूको पनि जीवन असुरक्षा थपिने गरेको छ। तसर्थ सबैलाई ट्राफिक नियम पालना गराउने सबैको जीवनलाई थप सुरक्षित बनाउने बनाउने दायित्व सरकारको हो। तर यसका लागि अवलम्बन गरिने कानून व्यावहारिक भने हुनुपर्छ। कानूनले दुर्घटना घटाउने उद्देश्य बोक्नुपर्छ। नागरिकलाई भार थप्ने होइन। मस्यौदा विधेयक यही पाटोमा चुकेको छ। ठूला जरिमाना राख्दैमा कसुर घट्ने भन्ने हुँदैन। बरु व्यावहारिक जरिमाना र त्यसको कार्यान्वयनको सुनिश्चित हुनुपर्छ। कानून सबैका लागि बराबर लागू हुन्छ भन्ने विश्वासले कसुर घट्न मद्दत पुर्याउँछ। ठूलो सजाय छल्न, घुस लेनदेन हुन सक्ने वा जरिमानाबाट बच्न जोखिमपूर्ण उपाय अवलम्बन हुने स्थिति निर्माण हुन सक्छ भन्दै इकान्तिपुले सम्पादकीयमा लेख्दछ। विधेयकको मस्यौदाको सरकारको सकारात्मक पहल कदमीलाई प्रस्तुत गर्छ, तर त्यहाँ लिखित प्रावधान नागरिकको आर्थिक र सामाजिक परिवेश सुहाउँदो र कार्यान्वयनमा व्यावहारिक हुनुपर्छ। विधेयकमा यो पक्ष भने कमजोर देखिएको छ। नियतवश गरिने कसुर र अन्य पक्षलाई पार्ने हानि बढी भएको हुने स्थितिमा तुलनात्मक रूपमा बढी सजाय प्रस्ताव गर्न सकिन्छ, तर मानवीय कमजोरी वा अन्यौलका कारण हुने घटना जसले स्वयं वा अरू पक्षलाई खासै हानि पुग्दैन त्यस्तो स्थिति पनि ठूलो दरको जरिमाना राख्ने खोज्नु अव्यावहारिक छ भन्दै इकान्तिपुले सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, सरकारले बुझ्नुपर्छ दुर्घटनालाई सहयोग पुग्ने गतिविधि न्यूनीकरणका लागि कठोर सजाय होइन, बरु जनचेतना बढी प्रभावकारी हुन्छ। यसमा सरकारको कमजोरी पहिल्यैदेखि छ। हुन त विधेयक अहिले मस्यौदाकै चरणमा छ। संसदमा पुग्नु अघि पनि यसले धेरै प्रक्रिया र परीक्षणबाट पार हुनुपर्छ। त्यसै क्रममा यसका प्रावधानलाई व्यावहारिक बनाउन सकिन्छ। मुख्यतया कानून बनाउने जिम्मेवारी संसदको हो र त्यसैले विधेयक संसद पुगेपछि सांसदहरूले व्यावहारिक प्रावधान राख्न विवेक प्रयोग गर्ने अपेक्षा गर्न सकिन्छ भन्दै इकान्तिपुले आफ्नो सम्पादकीयमा लेख्दछ। यो सम्पादकीय पछि अब भने लागौं छोटो विश्रामतर्फ।
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको

0: चलचित्र फेरि भेटौँलाको यस गीतमा आवाज रहेको थियो कुमार कान्छा र साथमा दिपा झाको सहयोग साथ रहेको थियो भने यसमा संगीत रहेको थियो रञ्जित गजमेरको र शब्द फुर्वा छिरिङ गुरुङको रहेको थियो र कुमार कान्छाको भने केही समय अगाडि नै उहाँको निधन भइसकेको रहेको छ र यो सांगीतिक कोसेली सँगसँगै अब भने लागौं सधैँ कार्यक्रम समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे अन्तर्गत बागलुङबाट प्राप्त भएको यो फिचर रिपोर्ट जसलाई तयार पार्नु भएको छ संवाददाता संगम घरती मगरले।
1: बागलुङ नगरपालिकाले बागलुङ बजार भित्रका छडा कुकुर व्यवस्थापनका लागि कुकुर सेल्टर सञ्चालनमा ल्याएको छ। बजारमा छडा छोडिएका सामुदायिक कुकुरका कारण मानवीय जीवन समेत जोखिममा पर्न थालेपछि नगरपालिकाले व्यवस्थापन थालेको हो। 3 वर्षको अवधिमा 900 बढीलाई कुकुरले टोकेको रेकर्ड देखिएपछि कुकुर व्यवस्थापनका लागि विकल्प खोज्न थालेको बागलुङ नगर प्रमुख बसन्त कुमार श्रेष्ठ बताउनुहुन्छ।
2: बागलुङको चाहिँ रेकर्ड हेर्दाखेरि झन्डै 3 वर्षमा 900 मान्छेलाई कुकुरले टोकेको रेकर्ड भेटिएको छ। यो कुकुरले टोकिसकेपछि कुकुरको भ्याक्सिनलाई एउटा भ्याक्सिनलाई एकपटक लगाउँदा 30,000 रुपियाँ चाहिँ लाग्दो रहेछ।

0: रेबिज को भ्याक्सिनदेखि लिएर विभिन्न भ्याक्सिनहरू, अब हामीले यो कुकुर व्यवस्थापनको लागि धेरै प्रयास गऱ्यौँ। अब कुकुरले टोकेको नागरिकहरूलाई 20,000 रुपियाँ प्रति सुईको पैसा पनि तिर्यौँ। घरमा पालेका कुकुर र सार्वजनिक कुकुरहरूको बन्ध्याकरण शिविर पनि 100% हामीले गऱ्यौँ। तर कुकुरहरूको बाहिरबाट आउने, गाउँतिरबाट आउने, अन्य क्षेत्रबाट आउने कुकुरको भोल्युम चाहिँ घटेन। एउटा चोकमा 20-25 वटा कुकुरहरूको ग्याङ भएर बसिरहेको अवस्था र चाहिँ त्यसले चाहिँ धेरै बच्चाहरूदेखि लिएर मानिसहरूलाई टोकिरहेको अवस्था छ। अब यो कुकुरहरूलाई न मार्न पाइने, मार्न पनि भएन। कुकुरहरूले फेरि आफैमा धेरै दुःख पाइरहेका छन्। धेरै कुकुरहरूलाई उद्धार गर्ने कुरामा, धेरैलाई भ्याक्सिन लगाइदिने कुराहरू, औषधि उपचार गरिदिने कुराहरू, उनीहरूलाई चाहिँ ल्याएर चाहिँ सेफ जग्गामा राख्ने कुराहरूदेखि लिएर घरमा पालेको कुकुरहरू पनि दर्ता गर्ने कुराहरूदेखि लिएर सबै कामहरू हामीले गर्दै गर्दाखेरि पनि तर चाहिँ कुकुरलाई उचित रूपमा व्यवस्थापन गर्न सकेनौँ। त्यसैले गर्दाखेरि यो कुकुरको लागि एउटा कुकुरको सेल्टर हाउसको चाहिँ हामी परिकल्पना गरेर अगाडि बढ्यौँ।
1: कुकुर व्यवस्थापनका लागि नगरपालिकाले आर्थिक वर्ष 2081-82 गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्धन कार्यक्रम अन्तर्गत कुकुर सेल्टर निर्माणको काम अगाडि बढाएको थियो। तत्कालीन समयमा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमबाट 65 लाख र बागलुङ नगरपालिकाको 35 लाख गरी 1 करोड रुपियाँमा सेल्टर निर्माण गर्ने सम्झौता भए पनि जग्गा व्यवस्थापनको ढिलाइले प्रदेशको केही बजेट फ्रिज गएको नगर प्रमुख श्रेष्ठको भनाइ छ।
0: लिजमा जग्गा खोजुन्जेलसम्म हामीलाई चाहिँ टाइम लाग्यो र त्यो समय अवधिमा हामीले त्यो चाहिँ जति बढाउनु पर्थ्यो त्यति निर्माण कार्य गर्न सकेनौँ र केही बजेटहरू फ्रिज भएर गयो र त्यसपछि फेरि चाहिँ नगरपालिकाको आफ्नै लगानीमा हामीले चाहिँ यसरी कुकुर सेल्टर हाउस अहिले बनाएका छौँ। जुन जुन टोलमा कुकुरहरू टोक्ने कुकुरहरू छन्, भुक्ने कुकुरहरू छन् र दुःख दिइरहेका कुकुरहरू छन् र दुःख पाएका कुकुरहरू छन्, आँखा नदेख्ने कुकुर, खुट्टा भाँचिएका कुकुर, अशक्त भएका कुकुरहरूलाई हामीले चाहिँ सेल्टर हाउसमा लगेर उपचार गर्ने,
1: कुकुरका लागि हरेक पाटोबाट सुरक्षित र व्यवस्थित सेल्टर बनाएको श्रेष्ठले दावी गर्नुभयो।
0: हामीले अहिले 70 वटा केज बनाएका छौँ भने खाना खुवाउने ठाउँ, खाना पकाउने ठाउँ, कर्मचारी बस्ने ठाउँ, टोयलेट बाथरूमदेखि लिएर कुकुरलाई नुहाइदिने ठाउँ र कुकुरहरूलाई खेल्ने ठाउँहरूको कम्पाउन्ड गरेर कुकुरलाई एउटा चाहिँ त्यो किसिमको व्यवस्थापन गरेर हामीले राखेका छौँ।
1: मुख्यमन्त्री कार्यालयको रकम फ्रिज गएपछि बागलुङ नगरपालिकाले आर्थिक वर्ष 2082-83 रकम थप गरी कुकुर सेल्टर निर्माण पुरा गरेको उहाँको भनाइ छ।
0: बजेट चाहिँ आएको तर त्यो पुरै बजेट चाहिँ लगानी गर्न पाएन। हामीले 30-35 लाख मात्र लगानी गर्न पायौँ। त्यो टाइममा जग्गा त्यो आर्थिक वर्षभित्रमा सिद्धाउनु पर्ने भएको हुनाले त्यो टाइममा हामीले सिद्धाउन सकेनौँ। बजेट चाहिँ आएको तर चाहिँ केही बजेट चाहिँ फ्रिज भयो।
1: अहिले 17 वटा कुकुर राखेर सेल्टर हाउसको सञ्चालन थालिएको छ। समुदायको सल्लाह र सहयोगमा सबैभन्दा बढी दुःख दिने कुकुरहरू पहिले सेल्टरमा लगिएको बागलुङ नगर पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताउनु भयो।
2: सामुदायिक कुकुरहरू हामीले विभिन्न ठाउँबाट उठाएका छौँ। एउटा टोलमा अथवा चोकमा 10 वटा कुकुर छन् भने 10 वटा मध्ये कुन बढी आक्रामक छ, कुनले गाडीहरूलाई दुःख दिइरहेछ, कुनले मान्छेहरूलाई सडक यात्रीलाई दुःख दिइरहेछ, टोकिरहेछ, कुन बिरामी छ, त्यही कुकुर छनौट गरेर एउटा टोलबाट खराब कुकुर मध्ये 10 वटा मध्ये 5 वटा मध्ये एउटा मात्र हामीले छनौट गरेर विभिन्न ठाउँबाट लगेका कुकुरहरू एक आपसमा मिल्न पनि 1 हप्ता समय लाग्ने रहेछ। अनि त्यहाँभित्र विभिन्न ठाउँका कुकुरहरू मिल्नलाई, स्वभाव मिल्नको लागि, उनीहरू एक आपसमा सँगै बसेर खानको लागि पनि 1 हप्ता लाग्ने। त्यो कारणले चरणबद्ध रूपमा हामीले लगाएका छौँ। पुराना रहेका कुकुर र नयाँ कुकुरलाई मिलेर सँगै बस्नको लागि हामीले केजमा 2-4 दिन राखेर उनीहरू मिल्न थालेपछि मात्रै हामीले चाहिँ सँगै राख्छौँ।
1: सडक यात्री र कुकुर दुवै पक्षको सुरक्षाका लागि यो कार्य गरेको उहाँ बताउनुहुन्छ।
2: कुकुरको हितको लागि पनि, सुरक्षाको लागि पनि हामीले त्यहाँ लिएर गएका छौँ त्यस्तालाई। भनेपछि यो सडक यात्रीको सुरक्षाको लागि पनि हामीले काम गरेका छौँ, किनभने नागरिक पनि सडकमा निर्धक्क तरिकाले हिँड्न पाउनु पर्यो र कुकुर पनि, सडकमा बस्ने कुकुर पनि बिरामी छ भनेकोले उपचार पाउनु पर्यो। नागरिकबाट, गाडीबाट, सवारीबाट उसलाई चाहिँ घाउचोट लाग्छ भने पनि त्यसको चाहिँ उपचार हुनु पर्यो।
1: सेल्टरमा राखेको कुकुरलाई दुध भात खुवाउनमा बढी जोड गरेको सापकोटाले बताउनु भयो।
2: बजारमा जुन खाइरहेको चिज छ, यिनीहरूको खाइरहेको स्वभाव र अहिले हामीले त्यहाँ दिइरहेको स्वभावमा केही समय नौलो लाग्न सक्छ। चामल अनि त्यसपछि मासु अनि त्यसपछि अहिले अलिकति हामीले भेजमा बढी जोड दिएका छौँ। भेजमा दैनिक हामीले दुधै लिएर, दुधको ठेक्का लाएर दुध र भात कुकुरलाई खुवाउने। कुकुरले चामल मात्र पनि नखाने अनि त्यसपछि त्यसलाई न्युट्रिसनको हिसाबले पनि हामीले दुध र भात खुवाउने र बिचबिचमा मासुहरू खुवाउने र मासुको सट्टा मासुलाई अलिकति हामीले घटाएर यसलाई चाहिँ भेजतिर हामीले चाहिँ अहिले भेज खानाहरू बढी खुवाउने तिर हामीले त्यसको स्वभाव परिवर्तन गर्नलाई हामीले बानी परिवर्तन गर्नलाई कोसिस गरेका छौँ।
1: कुकुरको खानपान र खेल्न बस्नका लागि प्रशस्त पुग्ने ठाउँको व्यवस्थापन मिलाइएको उहाँको भनाइ छ।
2: चार पाँच रोपनि उनीहरूलाई खेल्ने क्षेत्रफल भएको कारणले गर्दाखेरि खानपानलाई बसाइलाई टहराहरूमा पनि उनीहरूलाई घाम पानी छेक्नको लागि बस्नको लागि खेल्नको लागि प्रशस्त पुग्ने ठाउँ छ। त्यहाँ कुकुर मैत्री राम्रो छ। बानापा तिनको गते भन्ने चाहिँ यो ठाउँको नाम हो र त्यहाँ निजी जग्गालाई एउटा लिजमा लिएर त्यसरी चाहिँ चार पाँच रोपनि क्षेत्रफलमा हामीले लामै सम्झौता गरेका छौँ। करिब 20 वर्षको सम्झौता गरेर कामलाई अगाडि बढेको छ।
1: बागलुङ नगरपालिकाले नगर क्षेत्रभित्रमा घरमा पाल्ने कुकुरलाई अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। निश्चित शुल्क लिएर कुकुर दर्ता गर्ने र त्यसका लागि आवश्यक खोप र औषधि पनि नगरपालिकाले उपलब्ध गराइदै आएको छ। सेल्टरमा राखेको कुकुरलाई दिनको 2 समय खाना खुवाउने गरेको सापकोटाले बताउनु भयो।
2: जति बेला पनि खानेको स्वभाव हुँदो रहेछ, त्यो कारणले हामीले अहिले बिहान बेलुका दिएका छौँ र पानी चाहिँ उनीहरूले जति बेला पनि खुल्ला खान पाउँछन्। पानी चाहिँ जति बेला पनि त्यो उसमा हामीले बाटामा छोडिदिइरहेका छौँ, सामूहिक रूपमा खान्छन् र प्रत्येकले खानको लागि हामीले छुट्टै व्यवस्था गरेका छौँ। प्रत्येकलाई खाने पानी पनि अलगै छ र सामूहिक रूपमा पनि खाना मिल्ने, एक एक गरेर खाना पनि मिल्ने गरेर गरेको छ र एउटा हामीले एउटा पाएको परिवार सहितको मान्छे त्यहाँ राख्छौँ। किनभने यो पशुमा काम गर्ने र यो रिस्की एनिमल, अब यो कुकुर भने अब एउटा रिस्की एनिमल र यसँग रोगको कुराहरू पनि हुने, अब जसरी पनि काममा टिकाउ नहुन सक्ने भएको हुनाले हामीले अलिकति पाएको पुरानो कुकुरसँग अनुभव भएको एउटा चाहिँ फ्यामिली त्यहाँ नजिकको त्यो सेल्टर हाउसको नजिकै बसोबास गर्ने स्थानीय एउटा चाहिँ मजदुरी ज्याला गर्ने गरेर जीवन निर्वाह गरेको गरिब परिवारलाई हामीले त्यहाँ राखेका।
1: स्थानीय चन्द्र रेग्मीले नगरपालिकाले कुकुरको सेल्टर बनाएर निकै राम्रो काम गरेको बताउनु भयो।
3: यहाँ हाम्रो कतिजना मर पनि जस्तो बनाउँछ यहाँ कुकुर, 2-3 डनहरू लगाइदिएपछि अहिले आनन्द र यहाँ पहिला रेबिसको सुई लाउँदा मान्छे कति आउँथे आउँथे चौटा लिएर आउँथे क्या, कोपेर सबै झिकेर, त्यो अहिले घटेको छ। पालेकाले घर स्याहार गरेकाले त्यस्तो टोक्दैनन्, छोडुवा छ नि हो तिनीहरूले यहाँ जनतालाई टोकेर यति दुःख दिएका थिए, अहिले धेरै राम्रो भएको छ। तपाईँको यसरी लगेर नगरपालिकाले त्यहाँ राख्नु धेरै राम्रो हो।
4: संगम घरती मगरले तयार पार्नुभएको यो फिचर रिपोर्ट सँगसँगै अब भने छोटो साङ्गीतिक विश्रामतर्फ लागौँ र यो साङ्गीतिक विश्राम भने लिएका छौँ चलचित्र अन्यायको रहेको छ, यो पुरानो लोकप्रिय गीतबाटै कार्यक्रमलाई अगाडि बढाउँ।

0: चलचित्र अन्यायको यो गीत सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौँ र यो विश्रामपछि पुनः फेरि हामी तपाईँहरूको सेवामा उपस्थित हुने नै छौँ। तर अहिलेलाई छोटो विश्रामतर्फ लागौँ। बिएबिस गोर्खा रेडियो सुन्दै गर्नुहोला।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो छोटो विश्राम सँगसँगै अब भने लागौँ कुराकानीतर्फ। तेह्रथुमबाट संवाददाता बबिता राईले तयार पार्नुभएको यो छोटो कुराकानीलाई अबको प्रस्तुतिमा।
3: व्यावसायिक रूपमा चाहिँ तरकारी खेती लाउनु भएको रहेछ, कति रोपनी जतिमा लाउनु भएको छ?
4: जम्मा जग्गा चाहिँ 25 रोपनी हो। अलिअलि बिजुमा बाँझो हुँदाखेरि 20 रोपनी जति चाहिँ जग्गामा टनेल लगाएको छौँ।
3: टनेलै लगाएर गर्नुभएको छ? के लाउनु भएको छ? यहाँ त टन्नै लगाएको देखिन्छ।
4: अहिले टमाटर, बैगुन, बोडी, अकबरे खोर्सानी, यस्तै चिजहरू छन्। काँक्राहरू लगाउन सक्यो, घिरौला लौकाहरू छ, करेला छ।
3: वर्षैभरि टुट्दैन?
4: हाम्रो हिउँद बर्खै टुट्दैन, धेर थोर कोही समय अलिकति खेतीको सिजनमा कम होला, तर हाम्रो जहिले गरे पनि टनेलमै र हिउँद बर्खै सक्दै एकबारै हुन्छ, सदाबार एउटै हुन्छ।
3: अनि यहाँ काम गर्ने चाहिँ तपाईँ हुनुहुन्छ?
4: काम गर्ने म छु, यस पछाडि दुईजना चाहिँ मैले कामदार राखिरहेको छु, लेडिजहरू हुनुहुन्छ दुईजना। अनि काम पर्दा जहिले पनि जो पनि गर्नुहुन्छ, तर निरन्तरता चाहिँ दुईजनाले गर्नुहुन्छ।
3: दुईजनाले दिइरहनु भएको छ है 20 रोपनीमा। व्यवसायिक रूपमा थाल्नुभएको कति भयो तपाईँले यसरी?
4: हामीले थाल्न त हामीले तरकारी खेती भनेर थालेको चाहिँ लगभग 15-16 वर्ष भयो, तर हामीले यो व्यवस्थित तरिकाले सुरुमा हाम्रो 12-15 टनेल थियो, अनि यो 50 टनेल बनाएको चाहिँ हामीले 5-6 वर्ष जस्तो भयो। अनि त्यहाँभन्दा अगाडि पनि गर्न त गर्थ्यौँ, तर 10-12 टनेलमा थोरै थियो। हामीले 7 लगभग 6-7 वर्ष चाहिँ विस्तृत रूपमा गरेको छौँ।
3: 50 टनेल बनाउनु भएको छ?
4: हजुर।
3: प्रत्येक टनेलमा फरक फरक किसिमको, एउटै किसिमको, धेरै प्रकारको देखिराखेको छ होइन?
4: हजुर। अब जस्तो 4-5 एक खालको, 4-5 एक खालको गर्दै गर्दै एकतिर सकिन्छ, अर्कोतिर लाउने गर्दै पालो गर्दै गर्दै गर्ने गरेको छ।
3: समय चाहिँ कतिको दिनुहुन्छ?
4: सब्जी खेती मात्र नर, अरू धान खेती, मकै खेती, अब अरू अरू फलफुलहरू पनि हुन्छ होइन, यस्ता थोकमा पनि हामीले समय दिनुपर्छ। र पनि निरन्तरता चाहिँ दुईजनाले दिएको छौँ।
3: अनि पानी
4: त हामीलाई सुविधा राम्रो भएको छ कि, जहाँ कि हामीले यो पानी चाहिँ कुलोमा प्लास्टर गरेर ल्याए पछाडि, त्योभन्दा अगाडि पनि हाम्रो त थियो, तर कच्ची कुलो थियो, पोखरीहरू थिए, दुईवटा पानीका पोखरीहरू थिए। यो कुलो कच्ची कुलो हुँदा चाहिँ हामीलाई एकदम समस्या थियो, अहिले चाहिँ यो पक्की कुलो भइकन चाहिँ हामीलाई पानीको चाहिँ धेरै सुविधा भएको छ। प्रशस्त छ हामीलाई पानीहरू
3: छ। अनि बजार कता लानु?
4: बजार हामीलाई ठिकै छ, म्याङलुङ बजार लान्छौँ हामी हरेक बिहिबार, शुक्रबार, बिहिबार टिपो, अनि बिहिबारै यहाँ आएर गाडीले लान्छ, शुक्रबार हटियामा बेच्छ, अनि फेरि सोमबार टिपो, अनि मङ्गलबार लगाऊ। विशेष गरेर चाहिँ म चाहिँ एक एक हप्तामा, धेरै जस्तो चाहिँ एक एक हप्तामा मात्रै टिप्छु।
3: हप्तामा लानुहुन्छ?
4: हजुर।
3: हप्तामा कति जति पैसाको बेच्नुहुन्छ फल?
4: लगभग अब
3: तरकारीहरू
4: कहिले अलि धेरै पनि हुन्छ, कहिले धेरै थोरै पनि हुन्छ। म 10,000 लिएर 40,000 चाहिँ मैले बेचेको छु हप्तामा,
3: प्रत्येक हप्ता।
4: हजुर। अब अलि धेरै बेमौसममा अलि धेरै गर्न सक्यो भने अलि फाइदा पनि हुन्छ। जस्तो अहिले सिमीको सिजन भने 50-60 रुपियाँ किलो छ भनेदेखि 40 रुपियाँ पावासम्म हुन्छ बेमौसममा, पुस माघमा 40 रुपियाँ पावासम्म हुन्छ। अलिकति बेमौसमलाई चाहिँ फोकस गर्न सक्यो भने राम्रै बजार छ हौ म्याङलुङ बजारमा नि त।
3: राम्रो छ,
4: राम्रो छ,
3: बाहिर पठाउनु परेको छैन?
4: छैन,
3: म्याङलुङ बजार
4: पुगेकै छैन भनौँ न, अझै पनि पुग्दैन होइन। अब यता इन्डियाको सब्जीहरू कति ल्याइरहेको छ, तर यही मात्रै पनि हामी दिन सक्दैनौँ। छन त अब हामीले पनि सबै आइटमहरू पुरा रूपमा लाउन नसकेर होला, हाम्रो गाउँबाटै जान्छ जान त, तर अझै पनि धानिरहेको छैन म्याङ्गलुङ बजारलाई।
5: तपाईँ त रमाइलो पनि गर्नुहुन्छ होइन, यहाँनिर एकदम खुसी साथ पुरा काम गर्दै टिकटक पनि बनाउनु हुँदो रहेछ, गीत पनि गाउनु हुँदो रहेछ, खुसी हुनुहुन्छ तपाईँको यो व्यवसायमा?
4: म त मेरो त नारा नै कस्तो छ त भन्नुहुन्छ भने, सरकारी जागिर भन्दा तरकारी खेती ठिक छ भन्ने मेरो नारा छ। जस्तो सरकारी जागिर भएन भने पहिले तनाव लिन्थे म,
5: हजुर।
4: सरकारी जागिर हुँदा पनि कस्तो छ त भन्दाखेरि, कोही दिन काहीँ केही कार्यक्रम भयो, काहीँ जानु पर्यो भनेदेखि कहिले हाकिमको गाली खाइएला, कहिले बिदा नमिल्ला, कोनि के होला होइन। यो त हामीलाई त अब एक टाइम सब्जी लाउने हो, त्यसमा पानी सानी लगाइदिने, चार पाँच दिन त यसलाई ग्यापिङ पनि गर्न सक्यो नि त। यो त रमाइलो खेती लाग्छ मलाई त, त्यही भएर सरकारी जागिर भन्दा तरकारी खेती ठिक भनेर चाहिँ मेरो
5: नारा छ,
4: मेरो नारा छ।
5: तपाईँले चाहिँ अब पहिलादेखि नै तपाईँहरू तरकारी खेती नै गरिरहनु भएको थियो 15-16 वर्षदेखि होइन, अनि व्यावसायिक रूपमा गर्ने सोच चाहिँ तपाईँलाई कसरी आयो, कुनै तालिमहरू लिनुभयो?
4: तालिम भन्दा पनि कस्तो भयो भने, हामी आफै पनि तरकारी खेती गर्न चाहिँ जागरूक भइरहेका थियौँ। जस्तो मेरो श्रीमानले पहिले लगभग 60 सालतिर यो म्याङ्गलुङमा साइबर गर्नुहुन्थ्यो, 3-4 वर्ष चलाउनु भयो, त्यो नभएर रोजगारको लागि दुबई जानुभयो। दुबईमा पनि त्यहाँ धेरै दुःख गरेर होइन, उहाँले 30 महिना व्यतीत गरेर आउनुभयो। त्यहाँको दुःख देख्दाखेरि म मेरै देशमा केही गर्छु, मेरै ठाउँमा गर्छु, जति पसिना बगाए पनि मेरै ठाउँमा बगाउँछु भनेर उहाँले चाहिँ 10-12 टनेल लाएर चाहिँ सुरु गर्नुभएको थियो। सुरुमा हामी आफै पनि जागरूक भइरहेका थियौँ यो खेती गर्नलाई। त्यहाँबाट हामीले प्रदेश सरकारले हामीलाई 5,30,000 रुपियाँ लगानी गरिदियो र अरू हामीले 5-7 लाख रुपियाँ थपेर हामीले 50 टनेल चाहिँ बनाएर बलिराखेको आगोमा घिउ थपेको जस्तो भएर त हामी आफै जागरूक थियौँ। त्यहाँमाथि यो प्रदेश सरकारले चाहिँ हामीलाई गर है भनेर उसले अझ जागर लगाइदिएको छ र हामी गर्न उत्सुक भएका हौँ।
5: त्यस पछाडि होइन, अहिले श्रीमान त जागिर खानुहुन्छ होइन?
4: पहिलेदेखि उहाँले लगभग 13 वर्ष भयो जिल्ला स्वास्थ्य कार्यालयमा,
5: उहाँ अफिस जानुहुन्छ, तपाईँले चाहिँ यहाँको व्यवसाय सम्हालिरहनु भएको छ।
4: उहाँले बिहान बेलुकीको टाइममा त टाइम दिनुहुन्छ, बिहान 2 घन्टा, अहिले अब 9 बजी नै अफिस जानुपर्ने हुँदा त गाह्रो छ, अनि बिहान त उहाँले 2-3 घन्टा काम गरेर हिँड्नुहुन्छ, अहिले चाहिँ अलिकति चाँडो जानुपर्ने हुन्छ। बिहान बेलुका उहाँले सबै उहाँले नै गर्नुहुन्छ क्या, धेरै चाहिँ अब मभन्दा 45-46 वर्षको उमेर भयो होइन, अझै भने हस्पिटलको बास गर्नु पास परेको छैन होइन। अब एक त एक्सर्साइज भएर होइन, बिहान बेलुकै काम गर्ने भएर, पसिना बगाउने भएर, घाँसको भारी बोकिन्छ, बिहान बेलुकै काम गरिन्छ होइन, त्यस्तो गर्ने पनि भएर होला, अब एक्सर्साइज पुगेर पनि होला, अहिलेसम्म चाहिँ परेको छैन, भगवान्को चाहिँ कान नपरोस् होइन, हस्पिटलको बास हुनु परेको छैन। तर म जतिको उमेरको मान्छेहरू धेरै रोगी छन् क्या, जहाँ बजारमा बस्ने दुःख नगर्ने मान्छेहरू चाहिँ होइन, अलिकति एक्सर्साइज नपुगेको मान्छेहरू त्यो बजारमा बसेर 3-4 बजी उठेर मर्निङ वाक गर्ने पर्ने आवश्यक नै देख्दिनँ म होइन। र आफ्नो बाँझो जग्गा नराखिदिने, आफ्नो उत्पादन गर्ने, अलिकति अब कस्तो भने, पहिले त अझ यो ठाउँबाट डोकुमा बोकेर पनि हामी लान्थ्यौँ होइन, अझै पनि यदा कदा पर्छ पनि होइन, तर अहिले भनेको सुविधा छ, बाइक छ, अटो सिटीहरू आउँछ होइन, ट्र्याक्टर आउँछ, हरेक सुविधाहरू छ क्या। यति सुविधा हुँदा पनि हामी चुप लागेर बस्नु, यही ठाउँमा हेर्नु तराईको जस्तो ठाउँ छ हाम्रो यो ठाउँ, यही ठाउँमा बसेर चुप लागेर बस्नु त हामीलाई त प्रकृतिले नै दिँदैन जस्तो लाग्छ क्या मलाई चाहिँ। त्यस्तो ठाउँ छ क्या, जे गर्दा दुःख गर्दा हुने सुन यहीँ फलाउन सकिन्छ क्या, फलफुल पनि यहीँ फल्छ, तरकारीहरू त अब छँदैछ छँदैछ, अन्न बालीहरू हरेक कुराहरू यो ठाउँमा भइरहेको छ क्या, 3 बाली हुन्छ तराईको जस्तै, अनि अब जे पनि भइरहेछ। तर गर्न हातमा जाँगर चाहियो, पाखुरामा पहुँच चाहियो होइन, जाँगर चाहिँ गर्नु पर्यो, गर्दा यहीँ पनि हुन्छ क्या। विदेशमा पनि त्यो 52 डिग्रीको तातो घाममा त्यसै भएको छैन होला, तर हामी त यहाँ 32-35 डिग्री भन्दा पक्कै माथि जाँदैन है।
5: तपाईँले यहाँबाट कमाउनु भएको चाहिँ यहीँ लगानी गर्नुभएछ होइन, 80-90 लाख लगानी?
4: हाम्रो लगानी छ, अब छोराछोरी पढ्दैछन्, इटारीमा घर बनाइएको छ, कता कता यसो घर घडेरी गरेका छौँ होइन,
5: यहीँबाट?
4: हजुर हजुर, यहीँबाटै हो।
5: कमाइ पनि गरिरहनु
4: भएको? कमाइहरू छ, जमाइ पनि छ, कमाइ पनि छ होइन, ठिकै छ, यतिकोलाई अब सन्तोक नै मान्नुपर्छ।
5: खुसी हुनुहुन्छ?
4: खुसी खुसी,
5: पहिलो कुरा त खुसी हुनु पर्यो मान्छे होइन,
4: सबैभन्दा पहिलो औषधि नै मान्छेको खुसी रहेछ क्या। जति सम्पत्ति होस् न, मन दिल खुस भएन भने नि भित्रभित्रै त पोल्दो रहेछ क्या, सम्पत्ति भएर नि केही हुँदैन क्या, जति भए पनि आफूले आफूलाई खुसी राख्ने क्या। तर म जतिको खुसी मान्छे चाहिँ हुन्छन् पनि हुँदैन भने, म त छोडघर मात्रै हुन्छु व्यक्तिजी त। हजुर
0: हवस् त, यिनै कुराकानी र गीत सङ्गीत सँगसँगै आजको यो बसाइबाट पनि बिदा लिने बेला भइसकेको छ। जहाँ जाँदै अन्तमा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाइबाट म धनजङ गुरुङ पनि बिदा हुन्छु। चलचित्र कन्यादानको यो गीतबाटै आजको बसाइबाट म पनि बिट मार्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। नमस्कार।

0: Pe Live Buddy.
1: On air.
0: Acma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: इंग्ल्याण्ड फिफा विश्वकप 2026 को अन्तिम सोह्रमा प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको राउण्ड अफ 32 अन्तर्गतको खेलमा डीआर कङ्गोलाई 2-1 पराजित गर्दै इंग्ल्याण्डले अन्तिम सोह्रको यात्रा तय गरेको हो। इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केन नायक बन्नुभयो। एक गोलले पछि परेको अवस्थामा लगातार दुई गोल गर्दै टोलीलाई केनले 2-1 जित दिलाउनु भएको हो। खेलको सातौं मिनटमा ब्रायन सेपिङ्गाले गोल गर्दै कङ्गोलाई अग्रता दिलाउनु भएको थियो। खेलको 75 मिनटमा केनले गोल गर्दै इंग्ल्याण्डलाई बराबरीमा ल्याउनु भयो। एन्थनी गोर्डनको पासमा केनले हेडर मार्फत गोल गर्नुभएको थियो। केनले खेलको 86 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको हो। त्यसपछि गोल हुन सकेन। पराजित हुँदा पहिलोपल्ट नकआउट चरणमा प्रवेश गरेको डीआर कङ्गोको विश्वकप यात्रा रोकिएको छ। यो खेलमा दुई गोल थपिएसँगै केनले जारी विश्वकपमा 5 गोल गर्नुभएको छ। उहाँसँगै नर्वेका एर्लिङ हालान्डले 5 गोल गर्नुभएको छ। फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेसीले समान 6 गोल गर्नुभएको छ। नेपालकै पहिलो आधुनिक सोरुङ मार्ग नागढुङ्गा यही साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सोरुङ मार्ग तयारी अवस्थामा छ। सुरुङ मार्ग साउनदेखि सञ्चालन गर्न पूर्व तयारीका कामहरू भइरहेका छन्। भौतिक पूर्वाधार निर्माणको काम सकिएको छ। सुरुङ मार्ग सञ्चालनका लागि आपतकालीन उद्धारका आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन सुरक्षा संयन्त्र अग्नि नियन्त्रण लगायत प्रणाली व्यवस्थापनको काम भइरहेको निर्देशक नेपालले जानकारी दिनुभएको छ। सुरुङ मार्गको पश्चिमतर्फ पहिरो जोखिम न्यूनीकरणका लागि केही काम बाँकी रहेको उहाँले बताउनुभयो। तर त्यसले सञ्चालनमा अवरोध भने नहुने उहाँको भनाइ छ। आयोजनाको औपचारिक निर्माण 2076 साल कार्तिक 28 गतिदेखि थालिएको हो। अब भौतिक काम सकिएसँगै ठेक्का प्राप्त निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेशनले नेपाल सरकारलाई परियोजना हस्तान्तरण गर्नेछ। दाङको घोराईमा सिंचाईका लागि बनाइएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको ज्यान गएको छ। घोराही 4 लक्ष्मीपुरकी 10 वर्षकी आशिका घरतीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभएको छ। सुनपुर सामुदायिक विद्यालयमा कक्षा 4 अध्ययनरत आशिकाको लक्ष्मीपुर चोक नजिक सिंचाईका लागि बनाइएको मानव निर्मित ड्याममा डुबेर मृत्यु भएको हो। नेपाली सेना र प्रहरीको टोलीले बालिकाको शव आज दिउँसो निकालेको थियो। बारामा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले 4 पक्राउ गरेको छ। जितपुर सिमरा 16 टाङ्गिया बस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै बरको रूखको फेदमा बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले 4 महिलालाई पक्रेको हो। डीएसपी मीनबहादुर घलेले पक्राउ परेकाहरूलाई 5 दिनको म्याद लिएर अनुसन्धान थालिएको जानकारी दिनुभएको छ। नेपाली कांग्रेसले 15 महाधिवेशनका लागि तयारीका काम जारी रहेको जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले वक्तव्य जारी गर्दै जनसम्पर्क समितिको महाधिवेशन साउनभित्रै गर्ने तयारी गर्न परिपत्र गरिएको बताउनु भएको छ। समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा बैठक बसेको थियो। जनसम्पर्क समितिको महाधिवेशनमा तोकिएका प्रतिनिधि मात्रै उपस्थित हुनुपर्ने पनि परिपत्रमा उल्लेख गरिएको छ। कांग्रेसले आउँदो असोज 3 साता काठमाडौँमा महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक ढंगले अघि बढ़ेको जानकारी गराउनु भएको छ। मेरिल्याण्ड हवाई अड्डामा संवाददाताहरूसँग ट्रम्पले इरानलाई आणविक शक्ति सम्पन्न हुनुबाट रोक्नु बाहेक अरू स्वार्थ छैन भन्नुभएको छ।
4: Denuclearization of Iran. It's very simple. And Iran cannot have a nuclear weapon. Otherwise, all of this stuff that we look at, all of these things that we do, the country's never had activity like it's got right now.
3: बेलायतको कन्जर्भेटिभ पार्टी नेता केमी वेनकले सशस्त्र फौजका लागि चाहिने भन्दा निकै कम बजेट घोषणा भएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा वेनकले लेबर पार्टीको सरकारले छुट्याएको 15 अर्ब पाउन्डले नपुग्ने बताउनु भएको हो।
5: The money must be found, Mr. Speaker, and that money should come from cutting welfare, something these Labour MPs will not do. And if the Labour Party cannot defend our country, Mr. Speaker, what is the point of them?
3: तर प्रधानमन्त्री सर कियर स्टार्मरले 40 वर्षकै बढी रकम विनियोजन गरेको स्पष्टीकरण दिनुभयो।
6: It's just all talk. What did they actually do? They cut defence 2.5%
2: down to 2.3% in their 14 long years. And what have you done welfare? They put the bill up by £88 billion. So no lectures from them. They failed in the first duty of government.
0: Your BFBS Gorkha Radio.

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी

0: को लागि युके नम्बर यस प्रकार छ 3067707691 सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन
1: बीएफपीएस गोरखा रेडियो

0: एस गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683022535। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो।

0: बेल्जियमले विश्वकप फुटबल 2026 को अन्तिम 32 को खेलमा अहिले सेनेगलको सामना गर्दैछ। नेपाली समयअनुसार अहिले पाउने 2 बजे खेल हुँदैछ। अमेरिकाको सियाटलमा हुने खेल जित्ने टोलीले अमेरिका र बोस्निया हर्जगोभिना बीचको विजेतासँग अन्तिम 16मा खेल्नेछ। बेल्जियम समूह जीको विजेता बनेर नकआउट चरणमा पुगेको हो। पहिलो खेलमा इजिप्टसँग 1-1 र दोस्रो खेलमा इरानसँग गोलरहित बराबरीमा रोकिए पनि बेल्जियमले अन्तिम खेलमा न्यूजील्याण्डलाई 5-1 हराएको थियो। सेनेगल पहिलो 2 खेलमा फ्रान्ससँग 3-1 र नर्वेसँग 3-2 पराजित भएको थियो, तर अन्तिम खेलमा इराकलाई 5-0 पराजित गर्दै सेनेगल समूहबाट तेस्रो टोलीको रूपमा नकआउट चरणमा प्रवेश गरेको थियो। इङ्ल्याण्ड फिफा विश्वकप 2026 को अन्तिम 16मा प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको राउण्ड अफ 32 अन्तर्गतको खेलमा डीआर कङ्गोलाई 2-1 पराजित गर्दै इङ्ल्याण्डले अन्तिम 16को यात्रा तय गरेको हो। इङ्ल्याण्डको जितमा कप्तान ह्यारी केन नायक बन्नुभयो। 1 गोलले पछि परेको अवस्थामा लगातार 2 गोल गर्दै टोलीलाई केनले 2-1 जित दिलाउनु भएको हो। खेलको 7 मिनटमा ब्रायन सिपेङ्गाले गोल गर्दै कङ्गोलाई अग्रता दिलाउनु भएको थियो। खेलको 75 मिनटमा केनले गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा ल्याउनु भयो। एन्थनी गोर्डनको पासमा खेलले हेडर मार्फत गोल गर्नुभएको थियो। खेलले खेलको 86 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको हो। त्यसपछि गोल हुन सकेन। पराजित हुँदा पहिलोपल्ट नकआउट चरणमा प्रवेश गरेको डीआर कङ्गोको विश्वकप यात्रा रोकिएको छ। यो खेलमा 2 गोल थपिएसँगै केनले जारी विश्वकपमा 5 गोल गर्नुभएको छ। उहाँसँगै नर्वेका एर्लिङ हालान्डले 5 गोल गर्नुभएको छ। फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनल मेस्सीले समान 6 गोल गर्नुभएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेपछि भाडा सस्तिएको जनाएको छ। प्राधिकरणका अनुसार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 40 रूपियाँ घटाएपछि त्यसको प्रभाव अनुसार फ्युल सरचार्ज समायोजन गरिएको हो। नयाँ दर आजदेखि लागू भएको छ। संशोधित व्यवस्था अनुसार केही गन्तव्यमा भाडा 2,335 रूपियाँसम्म घटेको छ। प्राधिकरणले फ्युल सरचार्ज कुल हवाई भाडाको एउटा अंश मात्रै भएको स्पष्ट पार्दै अन्तिम टिकट मूल्य निर्धारण गर्दा अन्य शुल्क समेत समावेश हुने जनाएको छ। भक्तपुरमा 178 सम्पदाको पुननिर्माण सकिएको छ। राष्ट्रिय कला संग्रहालयको 66 स्थापना दिवसको कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले 72 सालको भूकम्पले भत्काएका ती संरचना फेरि बनाइएको बताउनु भएको हो। 55 झ्याले दरबारको पुननिर्माणका क्रममा भित्ते चित्रलाई सुरक्षित राख्दै पुनस्थापना गरिएको जानकारी उहाँले दिनुभएको छ। उच्च अदालत जनकपुरले पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई असय थमन विक हत्या प्रकरणमा 5 वर्षको कैद फैसला गरेको छ।
1: जिल्ला अदालतको फैसला उठाउँदै उच्चले अभियुक्तहरू कोइरी, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई 5-5 वर्षको कैद सजाय सुनाएको हो। यसअघि महोत्तरी जिल्ला अदालतले कोइरी र कापरलाई सफाई दिने फैसला गरेको थियो। उच्च अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको इजलासले यो फैसला सुनाएको छ। जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका प्रदीप शाह माझी, सञ्जय कुमार शाह र मोहन ठाकुरको सजाय भने उच्च अदालतले सदर गरेको छ। 2072 भदौ 25 आन्दोलन गर्ने भन्दै असय पिकको हत्या भएको थियो।
0: अब खबर फटाफट।
2: तिनै तहका सरकारको लगानीमा गण्डकी भरका 66% घरधुरीमा निजी धारा जडान। हालसम्म 4 लाख घरधुरीमा निजी धारा पुगेको प्रदेश खाने पानी मन्त्रालयको दावी। आउँदो वर्ष थप 15,000 घरमा धारा पुर्याउने लक्ष्य। तनहुको मार्की चोक भरतपुर खण्डमा आउँदो 23 परीक्षणका लागि बिजुली छाडिने। तनहु, गोर्खा र चितवनका विभिन्न गाउँ हुँदै टाँगिएको 220 किलो भोल्टको बिजुली लाइनका टावरमा नचढ्न, कुनै वस्तुले नछुन र टावर वरपर गाई वस्तु समेत नलैजान अनुरोध। वैदेशिक रोजगारमा पठाउने भन्दै लाखौं ठग्ने थप 5 जना काठमाडौँमा पक्राउ। रामेछापका ललित बहादुर तामाङ, धादिङकी सन्तोषी लामा, काठमाडौँ चन्द्रगिरीका रामदास महर्जन र काठमाडौँ 15 बस्ने शरीफ गिरीलाई कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग लगियो। हुम्लाको सिमकोट 8 स्याडा गाउँमा पहिलो पटक गाडी पुग्यो। गाउँपालिकाको 1,12,00,000 स्याडा याङ्का सडक खोलेपछि सिमकोटका 7 वडामा यातायात खुल्यो। दुर्गम गाउँमा पहिलो पटक गाडी पुगेपछि गाडी स्टाफलाई फुलमाला र बाजागाजाले स्वागत। बागलुङ नगरपालिकाका सामुदायिक र समस्याग्रस्त कुकुरका लागि बस्ने र खेल्ने चौर सहितको होस्टेल बनाएर उद्धार पनि गरिँदै 50 कुकुर राख्ने क्षमताको होस्टेलमा हाल व्यवहारिसे, बिरामी र अशक्त 20 सामुदायिक कुकुर राखेर स्याहार सुसार गरिँदै। र नवलपुरको मध्यबिन्दु नगरपालिकाका घर घरबाट संकलन हुने जैविक फोहोरलाई मल बनाएर आमदानी गर्दै गएको 3 वर्षमा कार्यक्रम सञ्चालनका लागि 6,56,00,000 खर्च, जैविक मल बेचेर 3,05,00,000 आमदानी पनि।

0: परराष्ट्रमन्त्री शेर खनालले पासपोर्ट छपाईबारे जर्मनी सरकारसँग कुनै कटुता नरहेको स्पष्टीकरण दिनुभएको छ। जर्मन कम्पनीले छपाईमा ढिला गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले फ्रान्सेली कम्पनीलाई जिम्मा दिन दबाव दिएको भनिएका बेला राष्ट्रिय सभामा मन्त्री खनालको भनाइ आएको हो।
1: नेपाल र जर्मन बीच घनिष्ठ र सहयोगात्मक सम्बन्ध रहिआएको परिप्रेक्ष्यमा द्विपक्षीय भेटघाट र संवाद हुनु स्वाभाविक हो। यसै सिलसिलामा बर्लिन स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूतको जर्मन विदेश मन्त्रालयका अधिकारी भेट भएको हो। जर्मन सरकारले कटुतापूर्वक प्रतिक्रिया दिएको भन्ने कुरामा कुनै सत्यता छैन। उक्त भेटघाट अन्य भेटघाट झैं सौहार्दपूर्ण रहेको थियो। कार्यवाहक राजदूतसँगको भेट को क्रममा आफ्नो मुलुकको कम्पनीहरूका सम्बन्धमा चासो राख्नु स्वाभाविक नै हो। भेटघाटको क्रममा कार्यवाहक राजदूतले राहदानी खरिद सम्बन्धी विषय हाल न्यायिक निकायमा विचाराधीन रहेकोले सोको निरूपण नेपालको कानून अनुसार हुने जानकारी गराउनु भएको छ।
0: मन्त्री खनालले आफ्नो क्षेत्राधिकार बारे मन्त्रालय स्पष्ट रहेको पनि बताउनु भएको छ।
1: परराष्ट्र मन्त्रालयले आफ्नो क्षेत्राधिकारका विषयमा सशक्त र प्रभावकारी कार्य सम्पादन गर्दै आएको र त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिने र प्राप्त उपलब्धिका विषयमा यस सम्मानित सदनलाई जानकारी गराउँदै जाने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु।
0: मुस्ताङमा युरेनियम उत्खननका लागि कुनै पनि सम्झौता नभएको उहाँको भनाइ छ।
1: मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु। यो क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन।
0: मन्त्री खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको बताउनु भयो।
1: दार्चुला जिल्लामा हेलिकप्टर प्रवेशको विषयमा सम्बन्धित निकायबाट हामीलाई प्राप्त जानकारी अनुसार भारतीय हेलिकप्टर नियोजित एवं गलत मनसायले नेपाली भूभाग प्रवेश गरेको नदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति एवं मौसमको कारणले नेपाली भूभाग प्रवेश गरेको विषयमा नेपाली सम्बन्ध अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक सम्पर्क एवं समन्वय भइरहेको छ।
0: गृह मन्त्रालयले सहुलियत नदिने अस्पताललाई कार्यवाही गर्न निर्देशन दिएको छ। मन्त्रालयले लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 अवस्था अनुगमन गरी कार्यान्वयन नगर्नेलाई कार्यवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। आज जारी परिपत्रमा कार्यविधिमा उल्लेख भएको छुट सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुट सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कार्यवाही गर्न भनिएको छ। विपन्न असहाय र व्यवहारिसी नागरिकका लागि अस्पतालले छुट्याउनु पर्ने कुल सयको 10% निशुल्क उपचार सेवालाई थप व्यवस्थित पारदर्शी र पहुँच योग्य बनाउन कार्यविधि जारी गरिएको थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वचालित प्रणाली अनुरूप गाड़ी भाड़ा समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले हिजो रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएसँगै महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले स्वचालित प्रणाली बमोजिम भाड़ा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। इन्धनको मूल्य वृद्धि हुँदा भाड़ा बढ़ाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाड़ा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्यल सिर्जना गर्ने गरेको भन्दै उहाँले चाँडै भाड़ा समायोजन गर्न आग्रह गर्नुभयो। सार्वजनिक यातायातको भाड़ा निर्धारण गर्दा इन्धनको मूल्य मात्रै नभएर सञ्चालन खर्च, मर्मत, बीमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाटपूर्जाको मूल्य, ब्याङ्किङ लागत तथा समग्र आर्थिक सूचकको वैज्ञानिक आधारमा मूल्याङ्कन हुनुपर्ने सिटौलाको भनाइ छ। विश्वकप फुटबलमा इक्वेटरलाई पराजित गर्दै प्री क्वार्टर फाइनल पुगेको खुशियाली मनाउँदा मेक्सिकोमा तीनजनाको निस्सासिएर मृत्यु भएको छ। राजधानी शहरमा खुशी मनाउने क्रममा छ्यापिएर दुई महिला र एक पुरूषको मृत्यु भएको मेक्सिकोको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नकआउटमा पराजित हुनु परेपछि नेदरल्याण्ड्सको हेगमा प्रदर्शनकारी आक्रोशित हुँदा प्रहरी परिचालन गर्नु परेको छ। नेदरल्याण्ड्स नकआउटमा मोरक्कोसँग पराजित भएको थियो। डच प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ। मलेसियामा हुने 19 वर्ष मुनिको एसिसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता यही असार 27 आउँदो साउन 2 गतेसम्म सञ्चालन हुनेछ। नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरी पनि युरोपियन टी20 प्रिमियर लिगमा अनुबन्ध हुनुहुन्छ।
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: स्थानीय समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: यस अस्पताललाई कार्यवाही गर्न निर्देशन दिएको छ। मन्त्रालयले लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 अवस्था अनुगमन गरी कार्यान्वयन नगर्नेलाई कार्यवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। आज जारी परिपत्रमा कार्यविधिमा उल्लेख भएको छुट सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुट सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कार्यवाही गर्न भनिएको छ। परराष्ट्र मन्त्री श्री शेर खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको बताउनु भएको छ। राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका मौखिक प्रश्नको जवाब दिँदै परराष्ट्र मन्त्री खनाल,
1: दार्चुला जिल्लामा हेलिकप्टर प्रवेशको विषयमा सम्बन्धित निकायबाट हामीलाई प्राप्त जानकारी अनुसार भारतीय हेलिकप्टर नियोजित एवं गलत मनसायले नेपाली भूभाग प्रवेश गरेको नदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति एवं मौसमको कारणले नेपाली भूभाग प्रवेश गरेको विषयमा नेपाली सम्बन्ध अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक सम्पर्क एवं समन्वय भइरहेको छ।
0: सरकारले अति कम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि 3 वर्षपछि धकेलिदिन राष्ट्रसंघसँग औपचारिक अनुरोध गरेको छ।
2: आउँदो 3 वर्षभित्र निर्यातका आधार सुधार गर्ने, संरचनागत अवरोध हटाउने र वैदेशिक सहायता तथा व्यापारिक सहुलियतको विकल्प खोज्ने योजना बनाउँदै राष्ट्रसंघलाई पत्राचार गरिएको परराष्ट्र मन्त्री खनालले राष्ट्रिय सभालाई जानकारी गराउनु भएको हो। नेपालले सन् 2026 विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो। नेपालले बेहोर्दै आएको आर्थिक उतार चढाव, रूस युक्रेन युद्धको प्रभाव, जलवायु परिवर्तनको जोखिम र न्यून उत्पादकत्वका कारण तत्काल स्तरोन्नति हुँदा थप चुनौतीहरू थपिने मन्त्री खनालको भनाइ छ। स्तरोन्नतिपछि नेपालले पाउँदै आएका कतिपय अन्तर्राष्ट्रिय सहुलियत र सुविधा कटौती हुने भएकाले त्यसअघि नै नेपालको अर्थतन्त्रको आधार र प्रतिस्पर्धी क्षमता बलियो बनाउनका लागि हालकै स्थितिमा राखिदिन अनुरोध गरिएको पनि उहाँको भनाइ थियो।
0: राष्ट्रिय सभाले प्रविधिको माध्यमबाट हुने लैंगिक हिंसा रोकथाम सुनिश्चित गर्ने उद्देश्य सहितको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
3: सभाको बैठकमा सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गर्नुभएको हो। प्रस्ताव पारित भएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था मिलाउन सरकारलाई निर्देशन समेत दिइएको छ। संकल्प प्रस्ताव सांसद त्रेणु चन्दले सभामा प्रस्तुत गर्नुभएको हो। प्रस्तावमा प्रविधिको दुरूपयोग मार्फत हुने लैङ्गिक हिंसा नियन्त्रण गर्दै पीड़ित महिलाको अधिकार संरक्षण र न्यायमा सहज पहुँच सुनिश्चित गर्ने व्यवस्था प्रभावकारी लागू गर्न सरकारको ध्यान आकर्षण गराइएको छ। सभा अध्यक्ष नारायण दाहालले प्रस्ताव पारित भएको निर्णय सुनाउनु भएको छ।
4: हुन्न भन्ने आवाज सुनिएन, तसर्थ प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले यात्रु अभावले 21 विमानस्थल बन्द रहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभामा सांसदका प्रश्नको उत्तरमा मन्त्री पौडेलले 34 विमानस्थलमा भने नियमित उडान भइरहेको जवाफ दिनुभयो।
5: 34 विमानस्थलहरू अपरेसनल सञ्चालन योग्य छन्, 21 चाहिँ नन अपरेसनल छन् र अधिकांश पहाडी क्षेत्रको विमानस्थलहरूबाट आउने रिपोर्टहरू, हामीलाई प्राप्त रिपोर्टहरूमध्ये पहिलो कारणको रूपमा चाहिँ यात्रु सङ्ख्याको अभाव नै देखाउने गरिएको छ। त्यसको मुख्य कारणको रूपमा चाहिँ बसाइसराई रहनु र गाउँ गाउँमा बाटोको उपलब्धता पनि बढ्दै जानु, हवाई भन्दा अलि सस्तो पनि रहनुको कारणले गर्दा यात्रु सङ्ख्याको कम भएको हामीलाई जानकारी आइरहेको छ।
0: सदस्य विष्णुबहादुर विश्वकर्माले कालीकोटको सुन्तराली हवाई अड्डामा जहाज नउड्नुमा सरकारको कमजोरी छ भन्नुभयो। मलेसियामा हुने 19 वर्ष मुनिको एसिसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता यही असार 27 आउँदो साउन 2 हुनेछ। एसियाली क्रिकेट काउन्सिल एसिसीले T20 फर्म्याटमा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिताको समूह एमा थाइल्याण्ड, म्यानमार र जापान छन्। समूह बीमा युएई, ओमन र भूटान छन्। समूह सीमा इण्डोनेसिया, मलेसिया र कुवेत छन्। समूह डीमा नेपाल, हङकङ, चीन, सिङ्गापुर र कतार छन्। हरेक समूहका शीर्ष 2 क्वार्टर फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 4 एसिया कपका लागि छनौट हुनेछन्। एसिसी प्रिमियर कपका लागि नेपाल क्रिकेट सङ्घ क्यानले सोनी पाखरिनको कप्तानीमा 18 सदस्यीय टोली घोषणा गरेको छ।

0: फिफा विश्वकप 2026 राउन्ड अफ 32 अन्तर्गत सेनेगल विरुद्धको खेलमा बेल्जियम विजयी भएको छ। अमेरिकाको सियाटल स्टेडियममा भएको खेलमा सेनेगल विरुद्ध बेल्जियम 3-2 गोलले विजयी भएको हो। यो जितसँगै बेल्जियमले अन्तिम 16 यात्रा तय गरेको छ। सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ। निर्धारित 90 मिनटमा 2-2 बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक मुकेश डंगोलले विमान नथपेसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा चलाउन नसकिने बताउनु भएको छ। सीमादरबारमा प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा डंगोलले स्वदेशी वायुसेवा कम्पनीका लागि जहाज थप्न विशेष सहुलियत प्याकेज ल्याउन सरकार समक्ष आग्रह गर्नुभयो। नेपाल वायुसेवा निगमसँग हाल 2 वाइड बडी र 2 न्यारो बडी तथा हिमालय एयरलाइन्ससँग 4 न्यारो बडी गरी अन्तर्राष्ट्रिय उडानका लागि 8 मात्रै जहाज सञ्चालनमा रहेको उहाँले बताउनुभयो। अन्य निजी वायुसेवा कम्पनीसँगका साना विमानले क्षेत्रीय उडान मात्रै गर्न सक्ने उहाँको भनाइ छ। विमानस्थल चलाउन विदेशी कम्पनीहरूलाई हार गुहार गर्नुभन्दा स्वदेशी वायुसेवा कम्पनीलाई थप जहाज ल्याउने वातावरण सरकारले बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वचालित प्रणाली अनुरूप गाड़ी भाड़ा समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले हिजो रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएसँगै महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले स्वचालित प्रणाली बमोजिम भाड़ा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। इन्धनको मूल्य वृद्धि हुँदा भाड़ा बढ़ाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाड़ा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्यल सिर्जना गर्ने गरेको भन्दै उहाँले चाँडै भाड़ा समायोजन गर्न आग्रह गर्नुभयो। सार्वजनिक यातायातको भाड़ा निर्धारण गर्दा इन्धनको मूल्य मात्रै नभएर सञ्चालन खर्च, मर्मत, बीमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाटपूर्जाको मूल्य, ब्याङ्किङ लागत तथा समग्र आर्थिक सूचकको वैज्ञानिक आधारमा मूल्याङ्कन हुनुपर्ने सिटौलाको भनाइ छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेपछि भाड़ा सस्तिएको जनाएको छ। प्राधिकरणका अनुसार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 40 रूपियाँले घटाएपछि त्यसको प्रभाव अनुसार फ्यूल सरचार्ज समायोजन गरिएको हो। नयाँ दर हिजोदेखि लागू भएको छ। संशोधित व्यवस्था अनुसार केही गन्तव्यमा भाड़ा 2,335 रूपियाँसम्म घटेको छ। प्राधिकरणले फ्यूल सरचार्ज कुल हवाई भाड़ाको एक अंश मात्र भएको स्पष्ट पार्दै अन्तिम टिकट मूल्य निर्धारण गर्दा अन्य शुल्क समेत समावेश हुने जनाएको छ। अब खबर फटाफट।
1: तीनै तहका सरकारको लगानीमा गण्डकी भरका 66% घरधुरीमा निजी धारा जडान। हालसम्म 4 लाख घरधुरीमा निजी धारा पुगेको प्रदेश खाने पानी मन्त्रालयको दावी। आउँदो वर्ष थप 15,000 घरमा धारा पुर्याउने लक्ष्य। तनहुको मार्की चोक भरतपुर खण्डमा आउँदो 23 परीक्षणका लागि बिजुली छाडिने। तनहु, गोर्खा र चितवनका विभिन्न गाउँ हुँदै टाँगिएको 220 किलो भोल्टको बिजुली लाइनका टावरमा नचढ्न, कुनै वस्तुले नछुन र टावर वरपर गाई वस्तु समेत नलैजान अनुरोध। वैदेशिक रोजगारमा पठाउने भन्दै लाखौं ठग्ने थप 5 काठमाडौँमा पक्राउ। रामेछापका ललित बहादुर तामाङ, धादिङकी सन्तोषी लामा, काठमाडौँ चन्द्रगिरीका रामदास महर्जन र काठमाडौँ 15 बस्ने शरीफ गिरीलाई कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग लगियो। हुम्लाको सिमकोट 8 स्याडा गाउँमा पहिलो पटक गाडी पुग्यो। गाउँपालिकाको 1,12,00,000मा स्याडा याङका सड़क खोलेपछि सिमकोटका 7 वडामा यातायात खुल्यो। दुर्गम गाउँमा पहिलो पटक गाडी पुगेपछि गाडी स्टाफलाई फूलमाला र बाजागाजाले स्वागत। बागलुङ नगरपालिकाका सामुदायिक र समस्याग्रस्त कुकुरका लागि बस्ने र खेल्ने चौर सहितको होस्टेल बनाएर उद्धार पनि गरिँदै 50 कुकुर राख्ने क्षमताको होस्टेलमा हाल व्यवहारिसे, बिरामी र अशक्त 20 सामुदायिक कुकुर राखेर स्याहार सुसार गरिँदै। र नवलपुरको मध्यबिन्दु नगरपालिकाका घर घरबाट संकलन हुने जैविक फोहोरलाई मल बनाएर आमदानी गर्दै गएको 3 कार्यक्रम सञ्चालनका लागि 6,56,00,000 खर्च, जैविक मल बेचेर 3,05,00,000 आमदानी पनि।
0: दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डाक्टर शत्रुघ्न प्रसाद शाहलाई सर्वोच्च अदालतले पनि भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र शान्ति सिंह थापाको संयुक्त इजलासले शाहमाथि विशेष अदालतको फैसला नै सदर गरेको हो। यसअघि विशेष अदालतले अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै शाहलाई दोषी ठहर गरेर सुशीला कुमारी शाहको नाममा देखिएको अवैध सम्पत्ति जफत गर्न भनेको थियो। शाहले 68,24,000 रूपियाँ गैर कानूनी रूपमा आर्जन गरेको निष्कर्ष सहित विशेष अदालतले 2075 सालमै त्यति नै जरिवाना र 9 वर्ष कैद हुने फैसला गरेको। अहिलेसम्म खबरै नमस्कार।

नमस्ते 89.5 मेगाहर्ज एफएममा ब्रुनाईका स्थानीय श्रोताले अहिले हामीलाई सुनिरहनु भएको छ भने विश्वभरि विविध माध्यमबाट बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा चाहिँ आज पनि उपस्थित भइसकेको छु म लाल शाही। मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन। आज बिहिबार 2 जुलाई 2026 तदनुसार असार 18 गते 2083 विक्रम सम्बत। हजुर, बिहिबारको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो र अबको 3 घन्टा म तपाईँको साथमा रहनेछु। मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ। हजुर, यो लाल शाही तपाईँको सेवामा हाजिर भइसकेको छ र ब्रुनाईको समय 10 बजेसम्म सँगै रहनेछ ऊ तपाईँसँग। अहिले ब्रुनाईमा बिहानको 7 बजेर 11 मिनट गएको छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने विविध माध्यम छन्। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। जसका लागि टेलिफोन नम्बरहरू 2 छन् स्टुडियोमा 3224167 अनि 3220098। ब्रुनाई बाहिरबाट फोन गर्न परे 00673 पहिला डायल गर्नुपर्ने हुन्छ। हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ। उठ है नेपाली कर्णदास सपना श्री र प्राश्ना साक्यले गाउनु भएको देशप्रेमको भावना झल्कने गीतबाट कार्यक्रमको उठान हामीले गरिसकेका छौँ र अब आजको थट फर द डे। यो प्रेरक भनाई एकजना बेनामी लेखकको हो, यस्तो छ। द माइन्ड इज लाइक अ मसल, द मोर यु युज इट द स्ट्रङ्गर इट बिकम्स। मन मांसपेशी जस्तै हो, यसलाई जति धेरै प्रयोग गरिन्छ त्यति नै यो बलियो बन्दै जान्छ। मसल जस्तै हो माइन्ड, त्यही भएर यसलाई बढीभन्दा बढी प्रयोग गरौँ। टुडे इन हिस्ट्री सन् 2005 साल 2 जुलाईको कुरा हो। 10 Live Aid concerts held around the world organized by Bob Geldof to raise awareness of poverty. गरिबी निवारणका लागि अवेरनेस ल्याउने उद्देश्यले बब गेल्डफले 2005 साल 2 जुलाईका दिन 10 वटा लाइभ एड कन्सर्ट्स विश्वभरि नै सञ्चालन गरेका थिए। हुन त उनले 1985 सालमा ब्यान्ड एडका नामले अफ्रिकाका भोकमरी समस्याबाट जे जति मानिसहरू एकदमै दुःख पाइरहेका थिए तिनीहरूका लागि भनेर अर्थ सङ्कलन गर्नका निमित्त उनले त्यो कदम चालेका थिए 1985 सालमा। तर पछि फेरि 2005 सालमा 10 वटा लाइभ कन्सर्ट आयोजना गरेका थिए उनले। फेमस बर्थडे आजको दिन, तर 1990 सालमा जन्मेकी हुन् मार्गो रबी, अहिले निकै चर्चित हलिउड एक्ट्रेस र उनी अस्ट्रेलियाका हुन् र उनको जन्म अस्ट्रेलियाको क्विन्सल्यान्डमा भएको थियो, क्विन्सल्यान्डको पनि डल्बी भन्ने सहरमा। 1990 सालमा जन्मेकी हुन् मार्गो रबी। अब हेल्थ टिप्स। अदुवा हुन त नेपालीको भान्सामा सधैँ प्रयोग गरिने एउटा खानेकुरा हो, हर्ब भनौँ, यसलाई जे भनौँ, यसका थुप्रै फाइदाहरू छन्, उपयोगिताहरू छन्, त्यो विषयमा बुझ्न अत्यन्तै जरुरी छ। स्टमक एलमेन्ट, पेट दुखाइ, नोजिया, सिकनेस, मोसन सिकनेस, भोमिटिङ र इन्डिजेस्चन अनि डायरिया आदि भएको खण्डमा जिन्जरले, अदुवाले निकै फाइदा दिन्छ। यदि तपाईँले चियासँग ब्रु गरेर खानुभयो भने अदुवा त्यसले स्ट्रेस घटाउनमा मद्दत गर्छ भनिएको छ। अनि यसमा भएका एन्टी इन्फ्लामेट्री गुणले गर्दाखेरि तपाईँको जोइन्ट पेन, आर्थराइटिस आदिमा मद्दत गर्छ।
अनि कोलेस्टेरल घटाउनमा पनि यसले मद्दत पुर्याउँछ भनिएको छ जिन्जर. सो तपाईँले अदुवा यदि खाने गर्नुभएको छ भने ठिकै छ, अहिलेसम्म त्यति मन पराउनुहुन्न थियो, खानुहुन्न थियो भने अब खाने बेला भयो. अब मौसम सेरिया ब्रुनाईबाट सुरु गरौँ. 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम 31 डिग्री सेल्सियस पुग्ने अनुमान छ. गएराति हल्का वर्षा भएको थियो र अलिकति शीतल महसुस भएको छ र आजको मौसमी अवस्था सामान्यतया तन्डरी सावर्स एन्ड जेन्टल ब्रिज भनिएको छ. दिनभरि जसो नै हल्का पानी पर्ने सम्भावना छ मेघगर्जनका साथ. अब नेपाल काठमाडौँको तापक्रम अहिले 22 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था काठमाडौँमा सामान्यतया लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. हल्का वर्षा हुने सम्भावना छ. अब लागौँ युकेतिर. लन्डनको तापक्रम अहिले 18 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 25 डिग्री सेल्सियस पुग्ने अनुमान छ. लन्डनको मौसमी अवस्था सामान्यतया सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. दिनभरि जसो नै घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा. सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो. बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला. अब एउटा गीतबाट कार्यक्रमलाई म अगाडि बढाउँछु. यो गीत सरोज ओली र इन्दिरा जोशीको स्वरमा रहेको छ. आई लभ यु.

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। BFPS, BFPS. Gorkha Radio.

अपूर्व तामाङको भावना. ब्रिटिस फोर्सेस ब्रुनाईमा आज ब्लड डोनेसन ड्राइभ राखिएको छ बिहान 10 देखि दिनको 2 बजेसम्म. यो कार्यक्रम ग्यारिसन जिम्नेजियममा हुनेछ र तपाईँ रक्तदान गरेर सन्तुष्टि कमाउन चाहनुहुन्छ भने यो राम्रो मौका छ. सन्तुष्टि कमाउने यो अर्थमा भनिरहेको छु कि रक्तदान गरेपछि कसैको जीवन दान यसले गर्न सक्छ, त्यसले तपाईँलाई पक्कै पनि आत्मसन्तुष्टि मिल्नेछ. त्यही भएर आज ब्रिटिस फोर्सेस ब्रुनाईको ब्लड डोनेसन ड्राइभमा सहभागी भएर केही गरौँ. बिहान 10 देखि 2 बजेसम्मको समय छ ग्यारिसन जिम्नेजियममा. नेपाली चलचित्र नाक्सोङको स्पेसल स्क्रिनिङ पहिलो दिन हिजो भएको थियो भने आज पनि हुँदैछ बेलुकी 6:30 बजे चिटचाट कम्युनिटी सेन्टरमा. नाक्सोङको प्रदर्शन आज पनि चिटचाट कम्युनिटी सेन्टरमा हुँदैछ बेलुकी 6:30 बजेदेखि 8:30 बजेसम्म.

मेरो खलान र सुमिना लोले गाउनुभएको गीत सुन्दै हुनुहुन्थ्यो मिठो तामाङ सेलो चोखो माया बीएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ यदि तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउनुहोस् फोन गर्न सक्नुहुन्छ इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ ब्रिटिस फोर्सेस ब्रुनाईमा जो गर्भवती महिलाहरू हुनुहुन्छ अथवा भर्खरै नानी पाएका महिलाहरू हुनुहुन्छ भने उहाँहरूको लागि योगा क्लास क्रिस्टिन बेकरले सञ्चालन गर्दै आउनुभएको छ हरेक बिहिबारको दिन Pregnancy and Postnatal Yoga with Christian Baker. दिनको 12 बजेदेखि 1 बजेसम्म यो कार्यक्रम पिसिएमएफमा हुँदै आइरहेको छ र आज बिहिबार परेकाले आज दिनको 12 बजे सुरु हुनेछ यो कार्यक्रम एक घन्टे कार्यक्रम हो र यसबाट धेरै महिलाहरूले फाइदा उठाउन सक्नुहुन्छ र आफ्नो स्ट्रेङ्थ र स्टेबिलिटी बढाउनका निमित्त अनि त्यो पीडा कम गर्नका निमित्त अनि बर्थ अथवा रिकभरीको लागि एकदमै आफूले आफूलाई प्रिपेयर गर्नका निमित्त यो एकदमै उपयोगी सिद्ध हुनेछ यसर्थ नछुटाउनुहोला गर्भवती महिलाहरू अनि भर्खर नानी पाएका महिलाहरूको लागि यो जरुरी छ प्रेग्नेन्सी एन्ड पोस्टनेटल योगा विथ क्रिस्टिन बेकर आज बिहिबारको दिन ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि दिनको 12 बजे सुरु हुनेछ आयुष श्रेष्ठको पालो परेको छ अब हामी गीत सुन्छौँ कहिले

हजुर, सुन्दै हुनुहुन्थ्यो गीत आयु श्रेष्ठको कहिले। भोलि शुक्रबारको दिन जंगल वारफेयर डिभिजनको 50th एनिभर्सरी फ्यामिलीज डे हुने भएको छ मेडिसिन अलायन्समा, र उक्त कार्यक्रममा यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईमा रहनुहुने सबैलाई आमन्त्रण गरिएको छ। र कार्यक्रममा जानका लागि गाडीको पनि व्यवस्था गरिएको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने क्युआर कोड स्क्यान गरेर साइन अप गर्नुपर्ने हुन्छ। र रमाइलो कार्यक्रम, विशेष गरी नानी केटाकेटीहरूले एकदमै इन्जोय गर्नेछन्। स्नेक्स एन्ड रेप्टाइल्स, फेस पेन्टिङ, वाटर स्लाइड आदि आदि छन्, वाटर बलुन फाइट, किड्स एन्ड एडल्ट्स राफल्स, अनि जङ्गल इन्सेक्ट एन्ड प्लान्ट इटिङ आदि आदि रमाइलो कार्यक्रम छ। जङ्गल वारफेयर डिभिजनको 50th एनिभर्सरी सेलिब्रेसनको यो मौका पारेर फ्यामिलीज डे आयोजना भएको छ। दिनको 2 बजेदेखि रातको 9 बजेसम्म मेडिसिना लाइन्समा। सधैँ सधैँ अब हामीले सुन्न चाहेको गीत हो यो द येलो ह्यामर ब्यान्डको।

0: SBS गोर्खा रेडियो
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFPS Kulkar Radio Ho।

मायाको संसार दिया गुरुङले गाउनु भएको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिदार 152.10 रुपियाँ, बिक्रीदर 152.70 रुपियाँ। युरो एकको खरिदार 173.21 रुपियाँ, बिक्रीदर 173.89 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिदर 201.47 रुपियाँ, बिक्रीदर 202.27 रुपियाँ। स्विस फ्रान्क एकको खरिदर 187.67 रुपियाँ, बिक्रीदर 188.41 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 104.78 रुपियाँ, बिक्रीदर 105.20 रुपियाँ। कनेडियन डलर एकको खरिदर 106.93 रुपियाँ, बिक्रीदर 107.35 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 117.29 रुपियाँ, बिक्रीदर 117.76 रुपियाँ। जापानिज यान 10 को खरिदर 9.35 रुपियाँ, बिक्रीदर 9.38 रुपियाँ। चाइनिज युआन एकको खरिदर 22.39 रुपियाँ, बिक्रीदर 22.47 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिदर 40.49 रुपियाँ, बिक्रीदर 40.65 रुपियाँ। कटारी रियाल एकको खरिदर 41.73 रुपियाँ, बिक्रीदर 41.89 रुपियाँ। थाई भाट एकको खरिदर 4.56 रुपियाँ, बिक्रीदर 4.57 रुपियाँ। युएई डिरहाम एकको खरिदर 41.41 रुपियाँ, बिक्रीदर 41.58 रुपियाँ। मलेसियन रिंगित एकको खरिदर 37.15 रुपियाँ, बिक्रीदर 37.30 रुपियाँ। साउथ कोरियन वान 100 को खरिदर 9.76 रुपियाँ, बिक्रीदर 9.80 रुपियाँ। स्वीडिस क्रोनर एकको खरिदर 15.61 रुपियाँ, बिक्रीदर 15.67 रुपियाँ। डेनिस क्रोनर एकको खरिदर 23.17 रुपियाँ, बिक्रीदर 23.26 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.39 रुपियाँ, बिक्रीदर 19.47 रुपियाँ। कुवैती डिनार एकको खरिदर 493.99 रुपियाँ, बिक्रीदर 495.94 रुपियाँ। बारेन डिनार एकको खरिदर 403.45 रुपियाँ, बिक्रीदर 405.05 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिदर 395.08 रुपियाँ, बिक्रीदर 396.63 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौ लेकाली ब्यान्डका भाइ गुरुङको स्वरमा, यो गीत हाम्रो माया।

सागर गुरुङको सम्बन्ध र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ। अब कार्यक्रमको यो पहिलो घण्टालाई समापन गर्दैछु एकदेव लिम्बू र समीर श्रेष्ठको एउटा गीतबाट, तिम्रो मुस्कान भन्ने गीत छ। यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला। त्यसपछि ब्रुनाईको समय 8 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ। स्वीकार्नुहोस् एकदेव लिम्बू र समीर श्रेष्ठको यो गीत तिम्रो मुस्कान।

0: सहायोजक अमेरिकाले विश्वकप 2026 को अन्तिम 32 चरणमा अहिले बोस्निया एण्ड हर्जगोभिनाको सामना गर्दछ। खेल नेपाली समयअनुसार अहिले 5:45 सान फ्रान्सिस्को बे एरिया स्टेडियममा हुँदैछ। अमेरिका लगातार चौथो पल्ट विश्वकपको नकआउट चरणमा खेल्दैछ। लिग चरणमा अमेरिका समूह डीको विजेता बन्दै यो चरणमा प्रवेश गरेको थियो। अमेरिकाले पाराग्वेलाई 4-1 हराए यता दोस्रो खेलमा अस्ट्रेलियालाई 2-0 पन्छाएको थियो। बोस्निया समूह बीको तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो। क्यानाडासँग पहिलो खेल 1-1 बराबरी खेलेपछि दोस्रोमा स्विजरल्याण्ड विरूद्धको खेल 4-1 गुमाएको थियो। बोस्निया विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरणमा खेल्दैछ। बेल्जियम विरूद्धको अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरिएको छ। बेल्जियम फिफा विश्वकप 2026 को अन्तिम 16 प्रवेश गरेको छ। खेलको पहिलो हाफको 24 मिनटमा हबिब डेराले गोल गर्दै सेनेगललाई शुरूआती अग्रता दिलाउनु भयो। 51 मिनटमा स्माला साले गोल गर्दै नतिजा 2-0 पुर्याउनु भयो। बेल्जियमका रुमेलो लुकाकुले खेलको 86 मिनटमा गोल फर्काउनु भयो। 89 मिनटमा एउरी चेयरम्यानले गोल गरेपछि नतिजा 2-2 बराबरीमा पुग्यो। निर्धारित समय 2-2 बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको अन्तिम मिनटमा बेल्जियमले पेनाल्टी पाउँदै अग्रता बनाउने अवसर पायो। सेनेगलका लामिन क्यामेराले विपक्षी खेलाड़ीलाई डी बक्सभित्र लड़ाएपछि बेल्जियमले पेनाल्टी पाएको थियो। यसको सदुपयोग गर्दै युरीले गोल गर्नुभयो र बेल्जियमले 3-2 रोमाञ्चक जित निकालेको हो। 2 गोलको अग्रता लिएको सेनेगल अन्तिम 5 मिनटसम्म हालिन नसक्दा पराजित हुँदै विश्वकपबाट बाहिरिन पुगेको छ। बेल्जियमले अब क्वार्टर फाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाको विजेतासँग खेल्नेछ। इङ्ल्याण्ड फिफा विश्वकप 2026 को अन्तिम 16 प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको राउण्ड अफ 32 अन्तर्गतको खेलमा डीआर कङ्गोलाई 2-1 पराजित गर्दै इङ्ल्याण्डले अन्तिम 16 यात्रा तय गरेको हो। इङ्ल्याण्डको जितमा कप्तान ह्यारी केन नायक बन्नुभयो। 1 पछि परेको अवस्थामा लगातार 2 गर्दै टोलीलाई केनले 2-1 जित दिलाउनु भएको हो। खेलको 7 मिनटमा ब्रायन सेपेङ्गाले गोल गर्दै कङ्गोलाई अग्रता दिलाउनु भएको थियो। खेलको 75 मिनटमा केनले गोल गर्दै इङ्ल्याण्डलाई बराबरी ल्याउनु भयो। एन्थनी गोर्डनको पासमा केनले हेडर मार्फत गोल गर्नु भएको हो। केनले खेलको 86 मिनटमा दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको हो। त्यसपछि गोल हुन सकेन। पराजित हुँदा पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको डीआर कङ्गोको विश्वकप यात्रा रोकिएको छ। अब इङ्ल्याण्डले क्वार्टर फाइनलमा पुग्नका लागि आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यो खेलमा 2 थपिएसँगै केनले जारी विश्वकपमा 5 गर्नु भएको छ। केनसँगै नर्वेका एर्लिङ हालानले 5 गर्नु भएको छ। फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेस्सीले समान 6 गर्नु भएको छ। सरकारले अति कम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि 3 धकेलिदिन राष्ट्रसंघसँग औपचारिक अनुरोध गरेको छ। आउँदा 3 निर्यातका आधार सुधार गर्ने, संरचनागत अवरोध हटाउने र वैदेशिक सहायता तथा व्यापारिक सहुलियतको विकल्प खोज्ने योजना बनाउँदै राष्ट्रसंघलाई पत्राचार गरिएको परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय सभालाई जानकारी गराउनु भएको हो। नेपालले सन् 2026 विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो। नेपालले बेहोर्दै आएको आर्थिक उतार चढ़ाव, रूस युक्रेन युद्धको प्रभाव, जलवायु परिवर्तनको जोखिम र न्यून उत्पादकत्वका कारण तत्काल स्तरोन्नति हुँदा थप चुनौती थपिने मन्त्री खनालको भनाई थियो। स्तरोन्नतिपछि नेपालले पाउँदै आएका कतिपय अन्तर्राष्ट्रिय सहुलियत र सुविधा कटौती हुने भएकाले त्यसअघि नै नेपालको अर्थतन्त्रको आधार र प्रतिस्पर्धी क्षमता बलियो बनाउनका लागि हालकै स्थितिमा राखिदिन अनुरोध गरिएको पनि उहाँको तर्क छ। कन्जर्भेटिभ पार्टी नेता केमी बेनकले सशस्त्र फौजका लागि चाहिने भन्दा निकै कम बजेट घोषणा भएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा बेनकले लेबर पार्टीको सरकारले छुट्याएको 15 अर्ब पाउन्डले नपुग्ने बताउनुभयो।
1: The money must be found, Mr. Speaker, and that money should come from cutting welfare, something these Labour MPs will not do. And if the Labour Party cannot defend our country, Mr. Speaker, what is the point of them?
0: तर प्रधानमन्त्री सर कियर स्टार्मरले 40 वर्षकै बढी रकम विनियोजन गरेको स्पष्टीकरण